0: का कारण वर्षभर औसतमा 10 खर्ब भन्दा बढ़ी ऋणयोग्य रकम रहेको अवस्थामा पनि चालू आर्थिक वर्षमा वित्तीय र बीमा क्षेत्र 9.16% विस्तार हुने प्रक्षेपण गरिएको छ। यो वृद्धि दर गत आर्थिक वर्षको तुलनामा 1.61% बिन्दुले बढ़ी हो। बैंकमा निक्षेप तथा ऋण प्रवाहमा भएको वृद्धि र निर्जीवन बीमा तथा जीवन बीमाको नवीकरण बीमा शुल्क प्रिमियम संकलन बढ़ने देखिएकाले गत वर्ष भन्दा यस वर्ष वित्तीय र बीमा क्षेत्रको वृद्धि दरमा सुधार हुने अनुमान रहेको राष्ट्रिय तथ्याङ्क कार्यालयले जनाएको छ।
1: सुदूरपश्चिममा मानव वन्य जन्तु बीचको द्वन्द रोक्न संयुक्त रूपमा सुरक्षा गस्ती गरिने भएको छ। डिभिजन वन कार्यालयका प्रमुख वसन्त बाबु श्रेष्ठले मानव वन्यजन्तु द्वन्दका कारण हुन सक्ने सम्भावित क्षति रोक्न जिल्ला स्थित नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभाग बीच संयुक्त गस्ती र सूचना आदान प्रदान गर्ने सहमति भएको जनाउनुभयो।
0: देशभर विद्युतीय सवारी साधनको थप प्रवर्धनका लागि मुलुकभरि थप 10,000 चार्जिङ स्टेशन निर्माण गर्न सुझाव दिएको छ। पूर्वाधार विकास मन्त्रालयले नेपालमा ईभी प्रवर्धनका लागि अवसर, चुनौती र सम्भावना सम्बन्धी गरेको अध्ययन प्रतिवेदनले त्यस्तो सुझाव दिएको हो। नेपालको दिगो विकास लक्ष्य र सन् 2045 सम्मको नेट शून्य कार्बन उत्सर्जन हासिल गर्ने राष्ट्रिय संकल्प पूरा गर्न यो कदम महत्वपूर्ण मानिएको मन्त्रालयले जनाएको छ।
1: कोहलपुर नगरपालिका 11 शान्ति नगरका अव्यवस्थित तथा सुकुम्बासी परिवारले दीर्घकालीन व्यवस्थापनको माग गर्दै आफूहरू बसेकै पुरानो स्थानमा फर्किएर त्रिपाल टाँगेर बस्न बाध्य हुने चेतावनी दिएका छन्। नगर विकास समितिको स्वामित्वमा रहेको जग्गा खाली गराउने क्रममा केही समय अघि शान्तिनगर स्थित सुकुम्बासी बस्ती हटाइएपछि प्रभावित परिवारहरू समस्यामा परेको भन्दै उनीहरूले राज्य र स्थानीय सरकारले तत्काल उचित व्यवस्थापन गर्नुपर्ने माग गरेका छन्। शनिबार कोहलपुर स्थित क्रिकेट मैदानमा आयोजित भेलामा 120 जना भन्दा बढ़ी प्रभावित सुकुम्बासी सहभागी भएका थिए। भेलाले वीरबहादुर परियारको संयोजकत्वमा 8 सदस्यीय संघर्ष समिति गठन गर्दै आफ्ना माग सम्बन्धित निकाय समक्ष राख्ने निर्णय गरेको छ।
0: स्थानीय बजारमा आइतबार सुनको मूल्य तोलामा 8,200 रूपियाँले घटेको छ। शुक्रबार 3,09,000 रूपियाँमा कारोबार भएको सुनको मूल्य आइतबार घटेर 3,08,000 रूपियाँमा कारोबार भएको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्दा त्यसको प्रभाव स्थानीय बजारमा पर्न गएको हो। आइतबार अन्तर्राष्ट्रिय बजारमा प्रति औंस सुनको मूल्य 4,328 अमेरिकी डलरमा सरेको छ। सरकारले आगामी आर्थिक वर्ष 2083-84 को बजेट मार्फत सुनमा लाग्दै आएको भन्सार दर 10% बढ़ाएर 20% पुर्याएपछि सुनको मूल्य एकै दिन तोलामा 20,500 रूपियाँले बढ़ेर गत आइतबार पनि 3,11,100 रूपियाँमा पुगेको थियो।
2: नेपाल अब पालो हाम्रा चेलीहरूको 7 महिना च्याम्पियनशीपको हरेक गोल, हरेक रोमाञ्चक पल अब सिधै तपाईँहरूको मोबाइलमा मात्र डिगो एपमा। आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्। समय छ, जोश छ, अब समर्थन गर्ने पालो तपाईँको। डिगो, राष्ट्रको खेल तपाईँको हातमा। आज नै डाउनलोड गर्नुहोस्।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो। जे पनि बचत गरिहाले, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो, सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
5: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
0: अब विदेशका खबर। अमेरिकाको ओहायो राज्य स्थित टोलेडो शहरमा आयोजित ओल्ड वेस्ट एण्ड फेस्टिभल नजिक भएको गोलीकाण्डमा घाइते हुनेको संख्या 12 पुगेको छ। प्रारम्भिक रूपमा 8 जना घाइते भएको जानकारी आए पनि पछिल्लो आद्यवादीको अनुसार 12 जना घाइते भएका छन्, जसमध्ये 2 जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। घटना शनिबार साँझ स्थानीय समय अनुसार करिब 5:30 बजे भएको थियो। टोलेडो प्रहरीका अनुसार कम्तीमा 2 जना बन्दुकधारीले एकअर्कालाई लक्षित गर्दै गोली चलाएको आशंका गरिएको छ। गोलीबारीको क्रममा उत्सवमा सहभागी सर्वसाधारणहरू मारिएको जनाइएको छ। त्यस्तै अमेरिका र इजरायलले ईरान विरूद्ध युद्ध शुरू गरेको आज 100 दिन पुगेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केही हप्तामै युद्ध अन्त्य हुने दावी गरे पनि 100 दिनसम्म निष्कर्षमा पुग्न सकिएको छैन। वार्ताहरू निष्फल भएपछि अस्थायी युद्ध विराम गरी थालिएको वार्ताले पनि नतिजा निकाल्न सकेको छैन। ईरानले हिजो बहराइन र कुवेतमा क्षेप्यास्त्र प्रहार गरेपछि खाड़ी क्षेत्रमा तनाव झन बढ़ेको छ। यो आक्रमणलाई बहराइन सरकारले खुला आक्रमण भनेको छ भने कुवेतले खतरनाक तनाव वृद्धि भन्दै कड़ा निन्दा गरेको छ। पहिले नै कमजोर रहेको युद्ध विराम यस घटनाले अझै जोखिममा परेको छ। अमेरिका र इजरायलले फेब्रुअरी 28 ईरानमाथि बमबारी शुरू गरेकै 3 सर्वोच्च नेता अली खामेनीको निधन भएको थियो। यसको जवाफमा ईरानले इजरायल र मध्य पूर्वका विभिन्न लक्ष्य मिसाइल तथा ड्रोन आक्रमण गर्दै ऊर्जा ढुवानीका लागि अत्यन्त महत्वपूर्ण हर्मुज जल सन्धि बन्द गरिदियो, जसका कारण विश्व बजारमा तेल र ग्यासको मूल्य तीव्र रूपमा बढ़ेको छ।
1: अब खेल र खेलाड़ीका खबर। नेपाल शानदार बलिङ प्रदर्शन सहित आइतबार ओमानलाई 8 विकेटले हराएर एसियाली खेलकुद पुरूष क्रिकेट सनद प्रतियोगिताको फाइनलमा पुगेको छ। सिंगापुरको राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको ओमानले 19.4 ओभरमा अल आउट हुँदै मात्र 94 रनको स्कोर तयार पारेको थियो। उता विश्वकप फुटबल 2026का उपाधि दावेदार अर्जेन्टिना, पोर्चुगल, ब्राजिल, इंग्ल्याण्डले आइतबार अभ्यास खेलमा जित हात पारेका छन्। एण्ड्रिरक र ब्रुनो ग्युमारेजले गोल गरेपछि ब्राजिलले विश्वकपमा सहभागी अर्को टीम इजिप्टलाई 2-1ले हरायो।
0: कर्णप्रिय बजेटमा अप्रत्यक्ष करको भारी शीर्षकमा कान्तिपुर दैनिकमा मणिकर कार्कीको विचार छापिएको छ। सुन्दर शब्दावली र अर्थमन्त्रीको सुमधुर एवं लयात्मक बजेट वाचन शैली पक्कै कर्णप्रिय सुनियो, तर विशेषत कर्मचारी, व्यापारी, जनप्रतिनिधि सहित धनाढ्य एवं उच्च मध्यम वर्गलाई रिझाएको बजेटले आधारभूत तहका जनतालाई भने रिझाउन सक्ने देखिँदैन। गरीखाने आम जनताका लागि बजेट खोक्रो साबित हुने देखिन्छ। सरकारले बजेटमा वृहत आर्थिक सुधारको आवश्यकता पहिल्याएको तर नीतिगत डिपार्चरको मार्ग पहिल्याउन सकेको देखिँदैन। बजेट कार्यान्वयनबाट अर्थतन्त्रको मुख्य समस्याका रूपमा देखिएको न्यून उत्पादन र अधिक उपभोग बीचको विद्यमान अन्तर विरोध समाधान हुने आशा गर्ने ठाउँ छैन। त्यसैले संकुचित स्रोतको मारमा फसेको बजेटले नागरिकलाई थप कर र ऋणको भारी मात्र बोकाउने हो कि भन्ने आशंका उब्जिएको छ।
1: शिक्षा बजेट अपर्याप्त शीर्षकमा रामजी दाहालको विचार गोर्खापत्रमा छापिएको छ। नेपालमा सार्वजनिक शिक्षा यसरी गुज्रनुका पछाडि बजेट नभएर भन्दा पनि राजनीतिक नेतृत्वमा इमान्दारिताको अभाव नै हो। आफ्ना छोराछोरीलाई महँगा निजी स्कूल र विदेश पठाउने नेताले गरीबका छोराछोरी पढ्ने सरकारी स्कूलको चिन्ता व्यवहारमा होइन, भाषणमा मात्र गर्ने गरेका छन्। घोषणापत्र, वाचापत्र वा प्रतिबद्धता पत्रमा जनाइएका विषयलाई जबसम्म कानूनी रूपमै बाध्यकारी बनाइँदैन तबसम्म दलहरूका त्यस्ता प्रतिबद्धता कागजका खोस्टो साबित हुनेछन्।
0: हौस त काठमाडौँमा रेडियो एनआरएन 99.1, देशभर विभिन्न एफएम, संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। त्यसपछि पत्रकार किम्बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला। नमस्कार।

0: ढुंगे छाप घिसिङ परिवार द्वारा आयोजित कुल पूजा तथा विशेष धार्मिक अनुष्ठानमा हार्दिक निमन्त्रणा।
1: यस रामेछापको मन्त्री नगरपालिका वडा नम्बर 4 स्थित ढुंगे छाप चनौटीमा आउँदो जेठ 30 गतेदेखि असार 1 गतेसम्म हुने कुलायन पूजा आयोजना गरिएको र असार 1 गते श्रद्धेय धर्मगुरु सोनाम घारवाङ रिम्पोछेद्वारा आयु अभिषेक वाङ प्रदान गर्नुहुने कार्यक्रम रहेको हुँदा सम्पूर्ण रामेछापवासी श्रद्धालु भक्तजनहरूमा उपस्थित भई पुण्य प्राप्तिको लागि हार्दिक निमन्त्रणा गर्दछौ।
0: सम्पर्क नम्बर 9841443165 9841443190। महिला दिदी बहिनीहरूको लागि खुसीको खबर,
2: हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोसी सामुदायिक अस्पताल खुरकोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आस्मा अधिकारी आउनु हुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनुहोला।
0: थप जानकारीको लागि सम्पर्क नम्बर 9854043230 9767652429।
2: सुनकोसी सामुदायिक अस्पताल खुरकोट सिन्धुली।
3: अहिले बिहानको 6 बजे
4: हजुरको रेडियो 102.1 मेगाहर्ज।
5: शुभ प्रभात, यो सीआईएन को साझा खबर हो। सन्तोष गन्धर्वसँगै लीलप्रकाश चन्दको तपाईंलाई स्वागत छ।
6: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर cinkhabar.com, सीआईएन को फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
5: आज 2083 साल जेठ 25 गते सोमबार, जुन 8 तारीक सन् 2026, नेपाल सम्बत 1146, अधिक जेठ कृष्ण पक्षको अष्टमी तिथि, विश्व महासागर दिवस।
6: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
5: राजोपा सभापति लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक, प्रतिनिधि सभा सञ्चालनबारे टुङ्गो लगाउन कार्यव्यवस्था परामर्श समितिमा छलफल हुँदै संसदमा विधेयक नै लैजाने तयारी।
6: साउनदेखि निजामतीलाई पनि स्वास्थ्य बीमामा आबद्ध गराइने, देशभर स्वास्थ्य संस्थामा 1,00,000 जनशक्ति आवश्यक, सुदूरपश्चिममा मन्त्री परिषद पुनर्गठन हुँदै।
5: अत्यधिक गर्मीका कारण बाँकेका सामुदायिक विद्यालयमा पठन पाठन प्रभावित, कम्बोडियामा रहेका 66 नेपालीलाई 4 दिनभित्र स्वदेश फर्किन ताकेता, 13 जिल्लाका सामुदायिक वनमा कार्बन विशेष कार्यक्रम।
6: इरानद्वारा इजरायलमाथि मिसाइल प्रहार, इजरायलका सबै नाका बन्द, मध्यपूर्वको तनावका बीच इराक र सिरियाद्वारा हवाई क्षेत्र बन्द गर्ने घोषणा।
5: र विशौं एसियन क्रिकेट छनौटमा नेपालले उपाधिका लागि हङकङसँग खेल्दै अन्नपूर्ण चेस च्याम्पियनशीपको 13 वर्ष उमेर समूहमा मनकामना जोरपाटी स्कूल विजयी, खुला जुडोमा प्रवीण राजु र मोनिकालाई स्वर्ण।
7: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
5: साझा खबरको सबैभन्दा शुरूमा सर्वदलीय बैठकको प्रसंग।
6: संसदमा सत्तारूढ प्रतिपक्षी बीच टकराव र सांसदहरू बीच पनि छेड़खानी तथा आरोप प्रत्यारोप चलिरहेका बेलामा सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टीले संसदमा प्रतिनिधित्व गर्ने दलहरूको सर्वदलीय बैठक आह्वान गरेको छ। सरकार र विपक्षी दलहरूको टकराव तथा लगातार सदन अवरोधका बीचमा राष्ट्रिय स्वतन्त्र पार्टी रासोपका सभापति रवि लामिछानेले प्रतिनिधि सभा र राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने दलहरूको बैठक आह्वान गर्नुभएको हो। महामन्त्री रविन्द्र बुर्लाकोटीले सभापति लामिछानेले समसामयिक राजनीतिक विषयमा छलफलका लागि बैठक आह्वान गर्नुभएको बताउनुभयो। पछिल्ला घटनाक्रम सहित समग्र समसामयिक विषयमा छलफलका लागि सभापतिज्यूले बैठक आह्वान गर्नुभएको छ। उहाँले भन्नुभयो, आज बिहान 9 बजे सिंहदरबार स्थित संसदको सार्वजनिक लेखा समितिको हलमा बैठक बोलाइएको छ। बैठकमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरू तथा पार्टी अध्यक्ष सभापति सहित 2 जनालाई सहभागिताका लागि आमन्त्रण समेत गरिएको छ। टकराव बढ़िरहेकै बीचमा 18 जेठमा स्थगित बैठक आज बस्दैछ। बैठक अगावै प्रतिपक्षसँग बढ़ेको दूरी कम गरी संसद बैठक सुचारू गर्ने विषयमा सहजीकरण गर्ने उद्देश्यले लामिछानेले बैठक बोलाउनु भएको नेताहरूले बताएका छन्। त्यसक्रममा उहाँले आफ्नो भारत भ्रमण लगायतका समसामयिक राजनैतिक विषयमा पनि संसदमा प्रतिनिधित्व गर्ने दलहरूलाई जानकारी गराउने तयारी गरिएको छ।
5: यसैबीच सरकारले प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठकमा 8 अध्यादेश पेश गरेको 4 साता बितिसक्दा पनि त्यसको स्वीकृति प्रक्रिया अगाडि बढ्न सकेको छैन। अध्यादेश स्वीकृत भएपछि प्रतिस्थापन विधेयक अघि बढ़ाउनु पर्नेमा सरकार भने नयाँ विधेयक संसदमा लैजाने छलफलमा जुटिरहेको छ। मन्त्री परिषदको सिफारिशमा राष्ट्रपति रामचन्द्र पौडेलले 22 वैशाखसम्म जारी गर्नुभएका 8 अध्यादेश 28 वैशाखमा संसदमा पेश गरिएको थियो। त्यसपछि अध्यादेश स्वीकृत गरियोस् भन्ने प्रस्ताव पेश गर्नुपर्ने थियो, तर त्यसका लागि प्रक्रिया नै अगाडि बढ़ाइएको छैन। अध्यादेश पेश भएपछि अरू प्रक्रिया अघि बढ़ेको छैन। प्रतिनिधि सभाका 25 जेठको कार्यसूचीमा पनि यो छैन। त्यसपछि पनि अध्यादेश अघि बढ़ने वा नबढ़ने विषय सरकारमै निर्भर रहनेछ, संसद सचिवालयका प्रवक्ता एकराम गिरीले भन्नुभयो। प्रतिनिधि सभाले आगामी 15 असारसम्मका लागि ल्याएको संसदीय क्यालेण्डरमा पनि अध्यादेश स्वीकृत गर्ने विषय समावेश गरिएको छैन। सदनमा पेश भएको 60 दिनभित्र दुवै सदनबाट अध्यादेश पारित भई राष्ट्रपतिबाट प्रमाणीकरण गरिएपछि स्थायी ऐनमा रूपान्तरित हुने संवैधानिक व्यवस्था छ। संविधानको धारा 114 उपधारा 2 कमा अध्यादेश दुवै सदनले स्वीकार नगरे स्वतः निष्क्रिय हुने व्यवस्था छ। यसै विषयमा छलफल गर्न पनि आज कार्य व्यवस्था परामर्श समितिको बैठक बोलाइएको र त्यहाँ कसरी अगाडि बढ़ने भन्ने विषयमा छलफल हुने प्रवक्ता गिरीले सीआईएनसँग बताउनुभयो।
8: क्रियाशील जारी भइसके पछाडि पुरानो कार्य व्यवस्था परामर्श समिति रहनमा त्यसको लागि नयाँ गठन गर्नुपर्छ, जुन भइसकेको छैन। सामान्य सामग्रीले प्रमुख सचेतक, सचेतक, मुख्य सचेतकहरूलाई सभाको कार्यसूची तथा विविध विषयमा छलफल गर्नका लागि बोलाउनु भएको हो।
5: सरकारले ल्याएका अध्यादेशहरूमा सार्वजनिक पदाधिकारीको पद मुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश 2083, संवैधानिक परिषद काम कर्तव्य अधिकार र कार्यविधि पहिलो संशोधन अध्यादेश 2083, सम्पत्ति शोधीकरण मनी लाउन्ड्रिङ निवारण तेस्रो संशोधन अध्यादेश 2083, सहकारी पहिलो संशोधन अध्यादेश 2083, सार्वजनिक खरिद दोस्रो संशोधन अध्यादेश 2083, स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐन संशोधन अध्यादेश 2083, विश्वविद्यालय सम्बन्धी केही नेपाल ऐन संशोधन अध्यादेश 2083 र केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश 2083 रहेका छन्।
6: परराष्ट्र मन्त्री शिशिर खनालको 3 दिने भारत भ्रमणले नेपाल भारत सम्बन्धलाई नयाँ राजनीतिक तथा आर्थिक दिशातर्फ उन्मुख गराउने संकेत देखिएको छ। एकातिर नेपालले लिपुलेक, कालापानी र लिम्पियाधुरा जस्ता संवेदनशील सीमा विवादमा आफ्नो स्पष्ट राष्ट्रिय अडान दोहोर्याएको छ भने अर्कोतर्फ कृत्रिम बुद्धिमत्ता, एआई, डिजिटल प्रणाली, ऊर्जा, व्यापार र लगानीका क्षेत्रमा सहकार्य विस्तार गरेर सम्बन्धलाई भविष्यतर्फ केन्द्रित गर्ने प्रयास गरेको छ। शनिबार नयाँ दिल्लीमा भारतीय विदेश मन्त्री एस जयशंकर सँग भएको औपचारिक भेटवार्तामा दुवै पक्षले द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने, आर्थिक साझेदार विस्तार गर्ने तथा नयाँ प्रविधिमा आधारित सहकार्य अघि बढ़ाउने विषयमा छलफल गर्नुभएको छ। भेटपछि जयशंकरले सामाजिक सञ्जाल एक्स मार्फत नेपाल भारत सम्बन्धलाई विशेष र अद्वितीय सम्बन्ध भन्दै अहिले दुई देश संघको सम्बन्धलाई निर्णायक रूपमा सकारात्मक दिशामा अघि बढ़ाउने अवसर रहेको समेत बताउनु भएको छ। नेपालले तय गरेका विकासका प्राथमिकता र भारतले छिमेकी मुलुकसँग अघि बढ़ाइरहेको सहकार्यका बीचमा आपसी विश्वासलाई अझ मजबूत बनाउँदै ऊर्जा, कनेक्टिभिटी, डिजिटल प्रविधि र सूचना प्रविधिका क्षेत्रमा सहकार्य विस्तार गर्नुपर्नेमा उहाँले जोड़ समेत दिनुभएको छ। परराष्ट्र मन्त्री खनालले पनि भारतलाई नेपालको सबैभन्दा महत्वपूर्ण साझेदारका रूपमा व्याख्या गर्दै सम्बन्धलाई विगतका अविश्वास र विवादको घेराबाट बाहिर निकालेर आर्थिक समृद्धि र साझा विकासको आधारमा अघि बढ़ाउने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ।
5: बाँके लगायत तराईका जिल्लाहरूमा गर्मी निरन्तर बढ़िरहेको छ, तर अधिकांश सामुदायिक विद्यालयका बालबालिका अहिले पनि टीनको छानामुनि ओकुश मुकुश वातावरणमा पढ़न बाध्य छन्। कतिपय स्थानीय तहले गर्मीका कारण विदा दिएको भए पनि कतिपयमा अझै पनि पठन पाठन भइरहेको छ। छिनछिनमा बिजुली जाने समस्या, फ्यानको अभाव र अत्यधिक तापक्रमले बालबालिकाको स्वास्थ्य र पढ़ाई दुवै प्रभावित बनेको हो।
9: बाँकेका अधिकांश सामुदायिक विद्यालयमा अहिले पनि टिनको छाना छ। एकातिर अत्याधिक गर्मी, अर्कोतिर पटक पटक विद्युत अवरुद्ध हुने समस्याले टिनको छानामुनिको पढ़ाई सकसपूर्ण बनेको छ। अधिकांश विद्यालयले प्राथमिक तहका साना बालबालिकालाई टिनको छानामुनि राखेर पढ़ाउने गरेका छन्। गर्मीका कारण टाउको दुख्ने थकान हुने जस्ता समस्या देखिने गरेको नेपालगंज बीच राजाको आदर्श स्कूलकी शिक्षिका हीरा गौतम बताउनुहुन्छ।
10: सबैभन्दा नेपालगंजको गर्मी टिनको छाना मुनि अत्यधिक समस्या छ। त्यसमा बच्चाहरू प्रत्येक घन्टीमा दुई पटकसम्म पनि बाहिर पानी खान जान खोज्छन्। टाउकोमा पानी हाल्ने, लुगा समेत भिजाउने, फेन्ट हुने पनि हुन्छन् गर्मीले।
9: डुडुवा गाउँपालिका चार स्थित श्री माध्यमिक विद्यालय शाहपुरवाका सहायक प्रधानाध्यापक टीका खड्का र नेपालगंज दश स्थित शारदा आधारभूत विद्यालयकी शिक्षिका अल्का बर्णवालको अनुभव पनि उस्तै छ। बिरामी विद्यार्थीलाई सकेसम्म विद्यालयमै सम्हाल्ने, नसके घर पठाउने गरिएको उहाँहरू बताउनुहुन्छ।
11: सातको बच्चा हो, जिन्चुला भनेर रोयो, पेट दुख्यो भनेर पनि बच्चा यस्तै हामीले लगबुक प्रयोग गर्छौँ। टाढाको छ भने पेस्कारसँग म पुर्याउन पठाउँछु, ठुलो भाइ बहिनी छ भने भाइ बहिनीले पुर्याएर आउँछ। यो सापुरा, गडेनपुरा, यो नजिक नजिक मनोपुरा, यस्तो बच्चाहरूलाई हामीले लगबुकमा पुर्याएर त्यसरी व्यवस्था गरेर पनि घरमा पठाउने हामीले गरेछौँ।
12: ती गर्मीमा पानीको लागि मना गरे भने पनि हामीलाई गाह्रो हुन्छ, टाउको दुख्न लागेछ, घर जान्छौँ। अब हामीले यदि रोके भने फेरि समस्या हुन्छ, अहिले यही केही भयो भने कसले जिम्मेवारी लिन्छ।
9: सामुदायिक विद्यालयको गुणस्तरमाथि सधैँ प्रश्न उठ्ने गरेको छ, तर शिक्षकहरू भन्छन् गुणस्तरीय शिक्षाका लागि पठन पाठनको वातावरण पनि त्यत्तिकै महत्वपूर्ण हुन्छ। श्री माध्यमिक विद्यालय शाहपुरवाका विज्ञान शिक्षक उमेश चौधरी,
13: यदि वातावरण नै त्यस्तै छ, कोलाहल गर्मीले सटाइरहेको अवस्था छ भनेपछि यस्तो अवस्थामा पढाउन र पढ्न दुईटै कठिन छ।
9: तीनको छानामा एक कक्षा कोठाको आवाज अर्को कोठासम्म सुनिन्छ। बर्खायाममा पानी पर्दा टिनको पापाले ठूलो आवाज निकाल्ने भएकाले पढ़ाईमा थप अवरोध हुने शिक्षकहरू बताउँछन्। तापक्रम घटाउने उद्देश्यले केही विद्यालयमा स्थानीय सरकारले टिनमुनि जिप्सम राखेको छ, तर नेपालगंजको गर्मीमा त्यो पनि प्रभावकारी नभएको शारदा आधारभूत विद्यालयका शिक्षक धर्मराज जोशी बताउनुहुन्छ।
14: केही न केही त हदमा त्यसले छेका छ, होइन, नेपालगंज जिप्सनको काम छैन, पहाडतिर हो त्यो चाहिँ, होइन, अब हावासा चल्ने ठाउँमा यहाँ चाहिँ अब त्यतिकै जति 42-43 डिग्रीको गर्मीमा बच्चा बच्ची बस्नु परेको छ।
9: डुडुवा चारको श्री माध्यमिक विद्यालय शाहपुरवामा विद्यार्थीको अनुपातमा फ्यानको समेत अभाव छ, भएका फ्यानको हावा सबै विद्यार्थीहरूसम्म पुग्दैन। नेपालगंज उपमहानगरपालिकाका शिक्षा शाखा प्रमुख गोर्खबहादुर थापाले टिनको छानामा जिप्सन राखेर तापक्रम घटाउने प्रयास गरिएको र तीन वर्ष यता टिनका भवनहरू नबनेको बताउनु भएको छ।
15: शिक्षा विभागले नै डिजाइन गरेर जिल्ला शिक्षा कार्यालय हुँदाखेरि नै बनेका भवनहरू त्यो किसिमका छन्। ती भवनहरूमा पनि हामीले अहिले फल सिलिङ गरेर गर्मी कम कसरी गर्न सकिन्छ भन्नेतिर हामी लागिरहेका छौँ,
9: तर यसलाई दीर्घकालीन नीति बनाउने काम अझै हुन सकेको छैन।
16: निशु जोशी, सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा तराईका 13 जिल्लाका वन क्षेत्रमा विशेष कार्यक्रमको तयारी।
17: कार्बनको केही पैसा त्यो आफैमा फेरि पर्याप्त होइन, यस्ता लाभ हो, त्यसले गर्दा त्यो चाहिँ हामीले 13 जिल्लामा अहिले बाँड्नका निम्ति बेनिफिट सेयरिङ प्लानमा हामी यो रेट कार्यान्वयन केन्द्रसँग लगभग हामी अन्तिम अवस्थामा पुगेका छौँ।
16: देशभर स्वास्थ्य संस्थामा 1,00,000 जनशक्ति आवश्यक। सुदूरपश्चिममा मन्त्री परिषद पुनर्गठन हुँदै कम्बोडियामा रहेका 66 नेपालीलाई 4 दिनभित्र स्वदेश फर्किन ताकेता लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
18: रामे, यो के चलाएको हो यस्तो? धुवाले त आँखै पोल्यो नि, सासै फेर्न गाह्रो भयो।
19: यसरी चलायो भने खेत छिट्टै सफा हुन्छ के भाउजू?
20: रामे दाईको कुरा त ठिकै हो, तर बाली अवशेष जलाउँदा कार्बन डाइअक्साइड, कार्बन मोनोअक्साइड र सूक्ष्म कणहरू निस्किन्छन्। यसले हावा प्रदूषण गर्छ र खेतमा काम गर्ने मानिसको स्वास्थ्यमा पनि गम्भीर असर पार्छ।
18: छ्वाली, पराल र मकैको ढोडबाट बायोग्यास, कम्पोस्ट मल, पशु आहार र इन्धन पेकेट बनाउन सकिन्छ।
21: नमस्कार, नमस्कार, नमस्कार। कस्तो राम्रो विषयमा कुरा गरिराख्नु भएको नि तपाईँ।
19: जनप्रतिनिधि नानी पनि आउनु भएछ नि।
21: हो नि, यसमा सरकार, उद्योगी र सहकारी मिलेर किसानलाई तालिम, अनुदान र बजारको व्यवस्था पनि गर्दैछन् नि।
19: ओहो, धन्यवाद नानी, अब त म जलाउँदै जलाउँदिन, अवशेष त मेरो धन रहेछ नि।
16: बाली अवशेष जलाउँदा धुवा, प्रयोग गर्दा आमदानी र स्वस्थ भविष्य।
22: बाली अवशेष नजलाऊ, वातावरण र स्वास्थ्य जोगाऊ।
16: एकीकृत पर्वतीय विकास केन्द्र इसिमोर, राष्ट्रिय कृषक समूह महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकुराब नेपालद्वारा जनहितका लागि जारी सन्देश।
23: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफिओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई, चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
5: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो CIN खबर.com तथा मोबाइल एप CIN र नेपाली पात्रोबाट पनि CIN को साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
1: आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा स्वास्थ्यमा 35 वर्षपछि थपियो 977 दरबन्दी। देशभर स्वास्थ्य संस्थामा 1,00,000 जनशक्ति आवश्यक। दरबन्दी 54,457 शीर्षकमा शिवहरि घिमिरेले खबर लेख्नु भएको छ। सरकारले 35 वर्षपछि स्वास्थ्य सेवामा 977 दरबन्दी थप गरेको छ, जबकि नागरिकलाई सहज सेवा दिन देशभरका सरकारी अस्पतालमा तथा स्वास्थ्य संस्थामा 1,00,000 जनशक्ति आवश्यक रहेको छ। अहिले 2048 स्वास्थ्य नीति अनुसार 33,480 दरबन्दी छ, जुन आवश्यक जनशक्तिको एक तिहाई मात्रै हो। यता विश्व स्वास्थ्य संगठनका अनुसार स्वास्थ्य सेवाको गुणस्तर कायम गर्न 1,000 जनसंख्या बराबर कम्तीमा एक डाक्टर चाहिन्छ, तर देशमा भने एक डाक्टरले दुर्गममा सिंगो जिल्लाको जनसंख्यालाई हेर्नुपर्ने बाध्यता रहेको छ। चिकित्सकहरू पनि शहरी क्षेत्रमा मात्र केन्द्रित हुने गरेको गुनासो बढ़ेको छ। त्यस्तै सैनिक सेवा नियमावली संशोधन, भर्नादेखि निवृत्त भरणसम्मका प्रावधान हेरफेर शीर्षकमा खबर छ भने अर्को 14,00,000 बोरा किन्न नसक्दा गोदामै नष्ट हुँदै 6 करोड़को उदयपुर सिमेन्ट शीर्षकमा पनि खबर प्रकाशित छ। त्यस्तै भित्रपृष्ठमा सुदूरमा मन्त्री परिषद पुनर्गठन हुँदै शीर्षकमा खबर प्रकाशित छ। बजेट ल्याउन एक साता मात्रै बाँकी रहँदा सुदूरपश्चिम प्रदेशमा मन्त्रीहरू फेरबदल गर्न लागि छ। संघीय संसदीय दलभित्र देखिएको विवाद मिलाउन सत्ताको नेतृत्व गरिरहेको कांग्रेसले आफ्ना सबै मन्त्री फेरबदल गर्ने निर्णय गरेपछि सत्ता साझेदार एमाले पनि मन्त्रीहरू फिर्ता बोलाएर त्यहाँ नयाँ पठाउने तयारीमा जुटेको छ। त्यस्तै कम्बोडियामा बसेका 66 नेपालीलाई 12 जूनभित्र स्वदेश फर्किन दूतावासको आग्रह शीर्षकमा अर्को खबर छ। भिसा अवधि समाप्त भएपछि पनि नवीकरण नगरी कम्बोडियामा बसेका 66 जना नेपाली नागरिकलाई तत्काल स्वदेश फर्किन थाइल्याण्ड स्थित नेपाली दूतावासले आग्रह गरेको छ। त्यस्तै साउनदेखि निजामतीलाई पनि स्वास्थ्य बीमामा आबद्ध गराइँदै शीर्षकको खबर छ। सरकारले आगामी 1 साउनदेखि निजामती कर्मचारीलाई अनिवार्य स्वास्थ्य बीमामा सम्मिलित तयारी गरेको छ। स्वास्थ्य बीमा ऐन 2054 र स्वास्थ्य बीमा नियमावली 2075 सरकारी कर्मचारीले अनिवार्य बीमा गर्नुपर्ने र तलबको 1% बीमामा योगदान गर्नुपर्ने व्यवस्था गरिएको छ। त्यस्तै कारोबारको पहिलो पृष्ठमा निजी क्षेत्रको मात्रै लगानीबाट तत्काल जलाशययुक्त आयोजना निर्माण नहुने शीर्षकमा जीवन बस्नेतले खबर लेख्नु भएको छ। सरकारले जलाशययुक्त आयोजना विकासका लागि आवश्यक पर्ने लागतको निश्चित प्रतिशत भीजीएफको रूपमा व्यवस्था गर्न सकेको खण्डमा निजी क्षेत्रले निर्माण गर्न सक्ने जनाइएको छ। त्यस्तै लगानीकर्ता बजेटप्रति सकारात्मक भए पनि बजेट बजार बढ़ेन बजार शीर्षकको खबर पनि प्रकाशित छ।
5: भित्रीपन्नामा छापिएको अर्को खबर पनि छ। नेपाल भारत क्रस बोर्डर डिजिटल भुक्तानी सम्झौता सीमा पार मोबाइलबाटै रकम ट्रान्सफर शीर्षकमा पवन तिमल सिन्हाले लेख्नु भएको हो। परराष्ट्र मन्त्री शिशिर खनालले भारत भ्रमणका क्रममा समकक्षी एस जयशंकरसँग गरेको सम्झौतापछि सीमा पार डिजिटल भुक्तानी प्रणाली कार्यान्वयनमा आएको हो। नेपालबाट भारतमा दैनिक 15,000 र मासिक 1,00,000 भारूसम्म पठाउन सकिनेछ। भारतबाट नेपालमा भने दैनिक 2,00,000 भारूसम्म पठाउन सकिनेछ। नेपाली बैंकहरूले क्रस बोर्डर P2P शुरू गरिसकेको पनि खबरमा उल्लेख छ। नेपाल चीन बीच व्यापारिक सम्बन्ध विस्तार गर्न 13 बुँदे प्रतिबद्धता शीर्षकमा नवीन गुरूङले संखुवा सभाबाट लेख्नु भएको खबर पनि छापिएको छ। कान्तिपुर दैनिकमा दशकौंदेखि निर्माणमै अल्झिरहेका गौरवका आयोजना शीर्षकमा विमल खतिवड़ाले खबर लेख्नु भएको छ। मुलुकको विकास निर्माणको गति कस्तो छ, केही राष्ट्रिय गौरव र रणनीतिक महत्वका आयोजनाको प्रगति हेरे पुग्छ। जो निर्माण थालेको 4 दशक अर्थात 40 वर्ष बित्दा पनि तयारी स्रोत सहमति र बजेट अभावमै रूमलिरहेका छन्। सुन्दरसँग प्रेरणादायी राइड शीर्षकमा आरती पौडेलले लेख्नु भएको खबर छ। सुन्दर पौडेल बोल्न र सुन्न सक्दिन लेखिएको हेलमेट लगाएर इन्ड्राइड गर्नुहुन्छ, त्यति मात्र होइन उहाँ बिहान बेलुका रेस्टुराँमा सेफको काम गर्नुहुन्छ भने फुर्सदमा रिल र ब्लग बनाउनुहुन्छ जुन सामाजिक सञ्जालमा चर्चित समेत बन्दै गएको उल्लेख गरिएको छ। भित्री पन्नामा छापिएको खबरमा तरलता थुप्रिएको वर्ष पनि वित्तीय क्षेत्रको वृद्धि दरमा सुधार 9.16% प्रक्षेपण शीर्षकमा यज्ञ बन्जारीले लेख्नु भएको छ भने सड़क व्यवस्थापन र सुरक्षामा 34.75 अर्ब विनियोजन थालियो पहिरो व्यवस्थापन शीर्षकमा विमल खतिवडाले लेख्नु भएको खबर छापिएको छ। अन्नपूर्ण पोस्ट दैनिकमा तराईमा विषालु सर्पको बिगबिगी बाघी सर्पको खतरा धेरै शीर्षकमा खबर छापिएको छ। जे पाण्डेले नेपाल गंजबाट लेख्नु भएको हो। गृह मन्त्रालयका अनुसार वैशाख यता मात्रै मुलुकमा 175 वटा सर्पदंशका घटना भए जसमा 9 जनाको मृत्यु भएको छ। गर्मीसँगै वर्षा लागेकाले तराईमा मात्र होइन पहाड़मा समेत विषालु सर्पको बिगबिगी बढ़िरहेको छ। स्थानीय स्तरमा एन्टी भेनम भण्डारण गर्न, एम्बुलेन्स र रेफरल प्रणालीको सुधार गर्न, किसान र विद्यालय स्तरमा सर्पदंश शिक्षा प्रवाह गर्न, सर्पदंशलाई अनिवार्य रिपोर्टिङ रोग बनाउने, विषालु सर्पहरूको राष्ट्रिय निगरानी प्रणाली बनायो भने यसबाट जोगिन सक्छ भनेर उल्लेख गरिएको छ। कांग्रेस नेता ठेकेदार प्युठान गुल्मी खण्ड अलपत्र शीर्षकमा केशवराज छेत्रीले बुटवलबाट लेख्नु भएको खबर पनि छ। मदन भण्डारी राजमार्गको प्युठान गुल्मी खण्ड वर्षौंदेखि अलपत्र छ। निर्माण थालेको 4 वर्ष हुन लाग्दा पनि कामले गति नलिएपछि गुल्मीको सिमलटारीदेखि प्युठानको मच्छीसम्म जोड्ने 31.8 किलोमिटर सड़क अलपत्र रहेको उल्लेख गरिएको छ। गोर्खापत्र दैनिकमा निरन्तर अगाडि बढ़छ शासकीय सुधार शीर्षकमा चाँदनी हमालले लेख्नु भएको छ भने 20 अर्ब बचत हुने आकलन शीर्षकमा नगेन्द्र सापकोटाले लेख्नु भएको खबर छ। विद्यालय शिक्षा कक्षा एकमै रोकिन्छन् 16% विद्यार्थी शीर्षकमा सूर्यप्रसाद पाण्डेले लेख्नु भएको खबर पनि छापिएको छ। गणपूरक संख्या नपुग्दा गतिहीन संसदीय समिति शीर्षकमा ईश्वर चन्द्र झाले लेख्नु भएको खबर छापिएको छ भने संसद सेवाको एउटै कानून आवश्यक शीर्षकमा लेखिएको खबर छ। डिजिटल पार्लियामेन्ट प्रणाली संघीय संसद तथा प्रदेशसभाका कर्मचारीका लागि एउटै सेवा गठन सम्बन्धी 9 बुधे सन्देश पत्र जारी गर्दै 11 अन्तर्व्यवस्थापिका सम्मेलन 2083 कैलालीको टीकापुरमा सम्पन्न भएको छ। शनिबार र आइतबार चलेको सम्मेलनले कानून निर्माण र संसदीय कामलाई गति दिन तहगत व्यवस्थापिका बीच सहकार्य अन्तर आबद्धतालाई सूचना प्रविधित्व बनाउन संघीय संसद तथा सबै प्रदेश सभाले डिजिटल पार्लियामेन्ट प्रणाली स्थापना गर्ने कुरालाई पनि प्राथमिकतामा राखिएको उल्लेख गरिएको छ। अर्को खबर भोजमा फालिन्छ 30% भन्दा बढ़ी खाना शीर्षकमा चितवनबाट लेखिएको खबर छ। ग्रामीण क्षेत्रमा फालिएको खाना पशु चौपायाले खाने भए पनि शहरी क्षेत्रमा फालिएको खाना फोहोर मात्र परिवर्तन हुने भनेर उल्लेख गरिएको छ। खानी तथा खनिजबारे नयाँ ऐनको प्रस्ताव गरिएको बारेमा खबर छापिएको छ। अखाद्य वस्तु बेच्नेलाई कार्यवाही भएको बारेमा पनि खबर लेखिएको छ।
1: साझा खबरमा अब विदेशका खबर। युद्धविराम सम्झौतापछि इरानले इजरायलमाथि मिसाइल प्रहार गरेको छ। इरानको इस्लामिक रिभोल्युशन गार्डले यो आक्रमण एक हप्तासम्म चल्ने निरन्तरतालाई प्रहार गरेको शुरूआत भएको समेत घोषणा गरेको छ। इजरायली सेनाका अनुसार इरानले प्रहार गरेका मिसाइलहरूलाई देशको उत्तरी क्षेत्रमा आकाशमै नष्ट गरिएको छ। हालसम्म कुनै मानवीय क्षतिको विवरण भने प्राप्त नभएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएको छ। इजरायलले लेबनानको राजधानी बेरूत स्थित हिजबुल्लाका केही स्थानमा आक्रमण समेत गरेको छ। यसैबीच लेबनानमा इजरायलले हवाई आक्रमण गर्दा 2 जनाको मृत्यु भएको छ। महिला र बालबालिका सहित 20 जना घाइते भएका छन्। अमेरिकाको मध्यस्थतामा गत साता भएको युद्धविरामपछि इजरायलले बेरूतमा आक्रमण नगर्ने संकेत गरेको थियो। मध्यपूर्वमा बढ़दो तनावका बीच इराक र सिरियाले आफ्नो हवाई क्षेत्र बन्द गर्ने घोषणा गरेका छन्। नागरिक उड्डयन प्राधिकरणका अनुसार इराकले अस्थायी रूपमा आफ्नो हवाई क्षेत्र बन्द गर्दै सम्पूर्ण उड़ान सेवाहरू स्थगित भएको जनाइएको हो। त्यस्तै सिरियाली नागरिक उड्डयन प्राधिकरणले पनि दक्षिण हवाई मार्गहरूमा अस्थायी रूपमा बन्द गरिएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छनृ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग सम्झौता गर्नुअघि इरानको रोकका सम्पत्ति रिहा नगर्ने बताउनु भएको छ। सम्भावित सम्झौताको एक हिस्साको रूपमा इरानको सम्पत्ति रोकका हटाउन वा इरानमाथि लगाइएको प्रतिबन्ध फुकुवा गर्ने विषयमा जिज्ञासा राखिएको थियो, तर उहाँले त्यस्तो बताउनु भएको छ। इरानले रोकका गरिएका अरबौंको सम्पत्तिमाथि रोक लगाउन माग गर्दै आएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्।
5: साझा खबरमा अब खेल खबर। नेपालले विश्व एसियाली खेलकुद छनौट प्रतियोगिताको उपाधिका लागि आज हङकङसँग खेल्दैछ। सिंगापुरमा आइतबार हिजो भएको सेमी फाइनल खेलमा नेपाल र हङकङले आफ्ना प्रतिद्वन्दीलाई पाखा लगाउँदै उपाधि भिडन्त पक्का गरेका हुन्। अहिलेसम्म यी दुई टोली अपराजित छन्। प्रतियोगिताको पहिलो सेमी फाइनलमा नेपालले ओमानलाई 8 विकेटले हराएको थियो। प्रवीण दियाली, राजु शर्मा र मोनिका चौधरीले दोस्रो खुला जुडो प्रतियोगितामा स्वर्ण जित्नु भएको छ। तीन स्पर्धा प्रतिस्पर्धा भएको प्रतियोगितामा स्वर्ण जित्ने तीनै खेलाड़ी नेपाल आर्मीका रहेका छन्। पुरूष 73 केजी मुनि फाइनलमा प्रवीणले आयोजकका सुबोध मण्डललाई पराजित गर्नुभयो। पुरूष 100 केजी मुनि फाइनलमा राजुले टाई फोर्स जुडो क्लब भूटानका तान्जिम दोर्जीलाई पनि हराउनु भएको थियो। त्यसै गरी तेस्रो संस्करणको जनकपुर नाथ शाह स्मृति, यसलाई फेरि सुन्नुहोला, तेस्रो संस्करणको जय कुमार नाथ शाह स्मृति 16 वर्ष मुनिको अन्तर विद्यालय क्रिकेट प्रतियोगिताको सेमी फाइनल समीकरण पूरा भएको छ। माथिल्लो मुलपानी क्रिकेट मैदानमा हिजो सम्पन्न दुई क्वार्टर फाइनल खेलसँगै अन्तिम चारमा पुग्ने टोलीको टुंगो लागेको हो।
1: सामुदायिक वनमा समावेशी र पारदर्शिताको अभ्यास र आगामी योजना, कुराकानी, कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।

0: माको एकमात्र डीटीएच सेवा डिस्क होम
1: देशो खुशीको कनेक्शन
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM
3: साझा खबरमा अब सामुदायिक वनमा समावेशी र आत्मनिर्भरताको योजना नेपालमा अहिले 23,000 भन्दा धेरै सामुदायिक वन छन् वन क्षेत्रमा सुशासन समावेशी र स्वरोजगारको अभियान र प्रभावकारिताका बारेमा हामीले सामुदायिक वन उपभोक्ता महासंघ फेको फनका अध्यक्ष ठाकुर भण्डारीसँग कुराकानी गरेका छौं
4: सामुदायिक वन उपभोक्ता महासंघ नेपाल यति अग्रगामी ढंगले स्थापना भयो कि प्रजातन्त्र आउँदा गणतन्त्रको अभ्यास गर्यो गणतन्त्र आउँदाखेरि हामीले चाहिँ अहिले जेएनजी आन्दोलनले ल्याएका कुरा भन्दा हामी एक स्टेप अगाडि रहेर काम गर्छौँ
5: समावेशीकरणको हिसाबमा तपाईँहरूले 50% सहभागिता
4: हामीले 2052 सालमा 50% महिलाको सहभागिता भन्यौँ त्यति मात्रै भनेनौ महिला मात्रै होइन आदिवासी जनजाति दलित विपन्न मधेसी मुस्लिम अपाङ्गता भएका व्यक्ति सबैको कोटा तोकेर हामीले युवा अहिले हामीले गत वर्षदेखि युवाको समेत व्यवस्थापन गरेर हामीले सबै क्षेत्रलाई समावेशीको रूपमा लग्यौं नम्बर एक सामुदायिक वन उपभोक्ता समूहले आमदानी गरेको तपाईँको 25% वन व्यवस्थापनमा खर्च गरिसकेपछि बाँकी रहेको रकम समुदायको गरीब दलित विपन्न वर्ग अथवा त्यहाँको सामाजिक कामहरूमा लगाउने काम सामुदायिक वनले गर्यो वनले गरेका हरेक गतिविधि चाहे त्यो पारदर्शिताको कुरामा होस् चाहे नेतृत्व विकासको कुरामा होस् हिजो 20 वर्षसम्म स्थानीय सरकार गाविस निर्वाचन नभइरहेको अवस्थामा सामुदायिक वनहरू गाउँमा चाहिँ निर्णायक ढंगले चाहिँ त्यहाँको समस्या समाधानका एउटा चाहिँ सम्भाग बनेर अगाडि बढ्नुभयो जस्तो सुकै द्वन्द्वको अवस्थामा म अध्यक्ष भइसकेपछि मैले 556 पालिकालाई सक्रिय ढंगले अगाडि बढाउने काममा मेरो भूमिका रह्यो अहिले हाम्रो 556 पालिकामा स्थानीय महासंघ छ जहाँ सामुदायिक वनहरू छन् त्यहाँ सामुदायिक वन उपभोक्ता महासंघ नेपाल छ 77 जिल्ला अहिले क्रियाशील रूपमा अगाडि बढेको छ 7 प्रदेश सबै ठाउँमा चाहिँ संगठन क्रियाशील छ विधान त्यहाँको कार्ययोजना अनुसार अगाडि बढ्नका निम्ति हामीले अधिकतम रूपमा व्यापक रूपमा छलफल गर्ने उहाँहरूसँग संवाद गर्ने गरेका छौं कुनै समस्या आइलायो भने हामीले त्यसलाई समाधान गर्नका निम्ति हरेक सामुदायिक वन उपभोक्ता समूहसम्म पुग्ने छलफल गर्ने स्थानीय महासंघ मार्फत होस् जिल्ला महासंघ प्रदेश महासंघ मार्फत गर्ने काम हामी गरेका छौं भने वन ऐनमा आएका विषयहरू छन् कृषि वन कार्यक्रमहरू तलसम्म पुर्याउने काममा हामीले अहिले सहजीकरण गरिरहेका छौं पर्यटनको नाममा सामुदायिक वनमा पर्यटन देखिन्छ तर कुनै ठाउँ कुनै कम्पनी प्रवेश गरेको छ कुनै ठाउँ स्थानीय सरकारले हस्तक्षेप गरेको छ कुनै ठाउँ प्रदेश सरकारले हस्तक्षेप गरेको छ हामीले सामुदायिक वनलाई चाहिँ सामुदायिक वन हाम्रो पर्यटन सामुदायिक वन उपभोक्ता समूहले सञ्चालन गर्नुपर्छ भनेर त्यसमा हामीले सहजीकरण गरेका छौँ
5: 900 भन्दा बढी भन्नु भने अनि 753 सम्म पुग्न चाहिँ अथवा त्यो समूहसम्म पुग्नको सक्रिय बनाउनु
4: सम्भव छैन 753मा पुग्न सम्भव छैन किन भन्दा वनै छैन वन क्षेत्रै नभएका कारण त्यहाँ सामुदायिक वन बन्ने अवस्था नभएका कारण नपुगेको निजी क्षेत्र छ सबै तराई खास गरेर तराईको दक्षिण बेल्टमा चाहिँ त्यहाँ चाहिँ वन क्षेत्र नै छैन यदि त्यहाँ वन क्षेत्र भयो त्यहाँ सामुदायिक वन भयो भने हामी पुग्छौं तर त्यो सम्भावना ज्यादै न्यून छ त्यसका निम्ति हामीले सरकारसँग यसलाई कसरी वन क्षेत्र जस्तै खोलाको छेउमा हुन सक्छ त्यसपछि गएर नहरको छेउमा हुन सक्छ त्यसलाई हामीले कसरी गर्न सक्छौं बाटोको छेउमा हुन सक्छ छलफल भइरहेको छ
5: जस्तो जलवायु परिवर्तनको असर कम गर्ने बारेमा चाहिँ तपाईँको कार्यक्रम
4: यसमा हामीले वृक्षारोपणका कार्यक्रमहरू गर्ने अनुकूलनका कार्यक्रमहरू न्यूनीकरणका कार्यक्रमहरूलाई हामीले समुदायसम्म पुर्याउने छलफल चलाउने र अहिले पछिल्लो चरणमा अत्यन्तै महत्वपूर्ण के हो भन्दा धेरै पहिलादेखि हामीले अभ्यास गरेको नेपालमा चाहिँ पाइलट प्रोग्रामको रूपमा हामीले यो कार्बन को सन्दर्भमा चाहिँ हामीले सुरुमा चाहिँ दोलखा चितवन र गोर्खामा हामीले नेपालमा पहिलो पटक पाइलट प्रोग्राम शुरू गर्यौं अहिले तराईका 13 जिल्लामा कार्बनको केही पैसा त्यो आफैमा फेरि पर्याप्त होइन यस्ता लाभ हो त्यसले गर्दा त्यो चाहिँ हामीले 13 जिल्लामा अहिले बाँड्नका निम्ति बेनिफिट सेयरिङ प्लानमा हामी यो रेट कार्यान्वयन केन्द्रसँग लगभग हामी अन्तिम अवस्थामा पुगेका छौं
3: फेको फनका अध्यक्ष ठाकुर भण्डारीसँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक
6: राष्ट्रपति सभापति लामी छानेको आह्वानमा आज सर्वदलीय बैठक प्रतिनिधि सभा सञ्चालनबारे टुंगो लगाउन कार्यव्यवस्था समितिमा छलफल हुँदै संसदमा विधेयक नै लैजाने तयारी
3: साउनदेखि निजामतीलाई पनि स्वास्थ्य बीमामा आबद्ध गराइने देशभर स्वास्थ्य संस्थामा 1 लाख जनशक्ति आवश्यक सुदूरपश्चिम
5: पश्चिममा मन्त्री परिषद पुनर्गठन हुँदै
3: अत्यधिक गर्मीका कारण बाँकेका सामुदायिक विद्यालयमा पठन पाठन प्रभावित कम्बोडियामा रहेका 66 नेपालीलाई चार दिनभित्र स्वदेश फर्किन ताकेता 13 जिल्लाका सामुदायिक वनमा कार्बन विशेष कार्यक्रम
5: इरानद्वारा इजरायलमाथि मिसाइल प्रहार इजरायलका सबै नाका बन्द मध्य पूर्वको तनावका बीच इराक अनि सिरियाद्वारा हवाई क्षेत्र बन्द गर्ने घोषणा
3: र विश्व एसियन क्रिकेट छनौटमा नेपालले उपाधिका लागि हङकङसँग खेल्दै अन्नपूर्ण चेस च्याम्पियनशीपको 13 वर्ष उमेर समूहमा मनकामना जोरपाट स्कूल विजयी
5: साझा खबरको अन्त्यमा कार्टुन हामीले नयाँ पत्रिका दैनिकमा रवि मिश्रले कर्नर किक शीर्षकमा बनाउनु भएको कार्टुन लिएका छौं व्यङ्ग्य गर्न खोजिएको छ प्रधानमन्त्री मन्त्री लगायतले मध्यरातमा लेखेको स्टाटस र त्यसमा गरिएका विभिन्न प्रकारका क्रिया प्रतिक्रियाहरू र यहाँ दुईजना व्यक्ति जस्ता देखिन्छन् एउटा खुल्ला क्षेत्रमा उभिएर मोबाइलमा केही हेरिराखेका छन् ती दुई मध्ये एकजनाले केही अलि अनौठो आश्चर्य मानेर हेरिराखेको जस्तो देखाइएको छ माथि केही भन्दैछन् ती व्यक्ति माथि यस्तो लेखिएको छ प्रधानमन्त्रीको नि प्रधानमन्त्री को होला त त्यत्रो पद छोडेर राजदूत किन बन्ने होला
3: हस्त प्राविधिक साथी रवि धितालाई धन्यवाद अहिलेलाई लील प्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो तपाईँको आजको दिन शुभ होस् नमस्कार यसपछि देशभरिका सामुदायिक रेडियोबाट कार्यक्रम युवा चौतारी प्रसारण हुनेछ सुन्ने प्रयास गर्नुहोला

समृद्ध नेपालका लागि स्वस्थ कर्मठ र उद्यमी युवा नमस्कार कार्यक्रम युवा चौतारीमा तपाईलाई हार्दिक स्वागत छ म दीपक आचार्य यो कार्यक्रम नेपाल सरकार युवा श्रम तथा रोजगार मन्त्रालय राष्ट्रिय युवा परिषद संघको सहकार्यमा सामुदायिक सूचना नेटवर्क सीआईएन ले उत्पादन तथा प्रसारण गर्दै आएको छ हरेक महिनाको 10 र 25 गते बिहान 6:30 बजेदेखि प्रसारण हुने यो कार्यक्रम आजैको दिन बेलुका 8 बजेपछि पुनः प्रसारण हुने हुँदै आएको छ युवा चौतारी देशभरिका विभिन्न सामुदायिक रेडियोले पनि प्रसारण गर्छन् भने सीआईएन को युट्युब च्यानल सीआईएन र फेसबुक सीआईएन खबर टिकटक सीआईएन साझा खबरमा पनि तपाईले सुन्न सक्नुहुन्छ युवा सशक्तिकरण अवसर उद्यमशीलता र सफलता सम्बन्धी विभिन्न सामग्री प्रसारण हुने कार्यक्रम युवा चौतारीको आज 9 भाग हो आजको कार्यक्रममा राष्ट्रिय युवा परिषदद्वारा भएका विभिन्न कार्यवाहीको जानकारी काम कार्यवाहीहरू गतिविधिहरू प्रस्तुत गर्ने र विशेष गरेर राष्ट्रिय युवा परिषदको आयोजनामा सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको सहआयोजना र सुर्खेत उद्योग वाणिज्य संघको समन्वयमा भएको कार्यक्रमको बारेमा जानकारी दिन गइरहेका छौं राष्ट्रिय युवा परिषदको आयोजनामा सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको सहआयोजना र सुर्खेत उद्योग कार्यक्रम युवा चौतारीको आज 9 भाग हो आजको कार्यक्रममा राष्ट्रिय युवा परिषदद्वारा भएका विभिन्न कार्यवाहीको जानकारी काम कार्यवाहीहरू गतिविधिहरू प्रस्तुत गर्ने र

0: तथा स्टार्टअप व्यवसाय प्रदर्शनी सम्पन्न भएको छ। सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको सिटी हलमा भएको कार्यक्रममा युवाहरू निकै उत्साहित भएका देखिन्थे। सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाका नगर प्रमुख मोहनमाया ढकालले कार्यक्रमलाई सम्बोधन गर्दै कर्णालीका युवाहरूलाई स्वदेशमै रहन मार्ग निर्देश गर्ने किसिमले कार्यक्रमको आयोजना भएको जानकारी दिनुभयो।
1: आफ्ना अभियानहरू सञ्चालन गरिरहेको छ। भर्खरै पनि राष्ट्रिय युवा पुरस्कारका 10 वर्ष भनेर सानो एउटा पुस्तक पनि वितरण गरिरहनु भएको छ। राष्ट्रिय युवा परिषद स्थापना भएदेखि कति वर्ष यसको कार्यविधिहरू बनाउँदा, नियमहरू नियमावलीहरू बनाउँदाखेरि नै समय पनि गयो होला र बिस्तारै बिस्तारै यसले एउटा के अभियान सुरु गर्यो भने अब युवाहरू आफै उत्पादनमा कसरी जोडिने, कसरी उनीहरू सुरक्षा हुने भन्ने कुरा स्वयं युवाले नै सोच्नुपर्छ र युवाहरू अब उद्देश्यतामा लाग्नुपर्छ भन्ने एउटा मूल उद्देश्य सहित यो संस्था अगाडि बढिरहेको छ। मलाई चाहिँ मेरो अनुभवमा के लाग्छ भने विगत लामो वर्षदेखि हेर्दाखेरि नेपाल सरकारले गरिरहेका कामहरूमा जस्तो हामीले ज्येष्ठ नागरिक महिला लक्षित वर्ग भनिरहँदाखेरि ती कार्यक्रमहरू भइरहँदाखेरि यो 16 वर्ष 18 वर्षदेखि 40 वर्षहरूको युवालाई टार्गेट भएर सरकारले गर्ने धेरै कार्यक्रम अलिक कम भएको हो कि भन्ने पनि लाग्छ। कहिले काहीँ ती कार्यक्रमहरूको लागि चाहिँ सङ्घीय सरकार, प्रदेश सरकार, स्थानीय सरकारहरूले अब आफूले कामहरू गर्दाखेरि चाहिँ उमेर समूहलाई पनि निश्चित गरेर गर्न सक्यौँ भने अझ धेरै युवाले सरकारको पनि भइरहेका कामहरूबाट सेवा लिने अवसर पनि प्राप्त हुन्छ जस्तो लाग्छ। हामीले त्रिवेणीनगर नगरपालिकामा केही अभ्यासहरू गरेका थियौँ, अत्यन्त सफल पनि भएको थियो होइन। हामीले यो महिलाहरूलाई अटोरिक्सा सञ्चालनको ट्रेनिङ दिँदै गर्दा, अनुदान दिँदै गर्दा, बजारमा उहाँहरूलाई ल्याउँदै गर्दाखेरि 40 वर्ष मुनि भनेर राखेका थियौँ। यो 25-30 देखि 35 वर्षसम्मको उमेरमा जो ऋणी महिलाहरू हुनुहुन्छ उहाँले घरको काम पनि केही गरिसक्नु भएको र केही गरौँ भन्ने खालको स्वभाव हुँदै गर्दा त्यस्तो खालको अवसर पायो भने त्यसलाई छिट्टो स्टप गरेर बाहिर आइहाल्ने हुँदो रहेछ। त्यो अन्य व्यवसायमा पनि हुन्छ, चाहे त्यो हाम्रा धेरै किसिमका व्यवसाय हुन् हामीले ढाँटा बुनाइमा देख्यौँ, अचार उत्पादनहरूमा होस् अथवा बुटिक ट्रेनिङको कुरा होस्, सिलाइ कटाइको कुराहरू, यस्ता धेरै उद्यमशीलताका कुरा महिलाहरूलाई कृषिमा प्रविधिमा जोड्ने कुराहरू अहिले युवा महिलाहरूले चाहिँ प्रविधि चलाउन अथवा मेसिनहरू सञ्चालन गरेर खेती किसान गरेर त्यसबाट लाभ लिने प्रयास गरिरहनु भएको छ। त्यस कारणले केही गर्नको लागि केही सुरुवात गर्नुपर्छ। हामीले भने जति सोचे जति सबै एकैचोटि नहोला तर बिस्तारै बिस्तारै त्यसले आकार लिँदै गर्छ र यसमा हामी लाग्नुपर्छ भन्ने लाग्छ मलाई। अहिले हामीले नगरपालिकाबाट पछिल्लो अवस्थामा आइटीमा युवाहरूलाई कसरी प्रवेश गराउने भनेर विभिन्न ट्रेनिङहरू खोलिरहेका छौँ होइन। हामीले क्लाउड कम्युनिकेसनको तपाईँको डिजिटल मार्केटिङको सफ्टवेयर डेभलपकोदेखि लिएर अहिले फोटोग्राफी भिडियोग्राफीको ट्रेनिङहरू चलिरहेछ। हामीले चाहिँ त्यो वेबसाइटको सूचना प्रकाशन गऱ्यौँ र त्यहाँ देखेर आफै त्यसमा फर्म भएर आउनुभयो। अब हामीले बिस्तारै के पनि एउटा सूचना प्रदान गर्नुपर्छ युवाहरूलाई अभियानहरूमा भने तपाईँ के गर्न चाहनुहुन्छ त्यसको खोजी आफै गर्नुहोस्। तपाईँलाई कसैले पालन गर्न आऊ भनेर आउने होइन। मेरो लागि चाहिँ सरकारका संरचनाहरू छन्, कहाँ चाहिँ के छ, म डिजिटल मार्केटिङमा अनुभवाउँछु, त्यो आइटीमा प्रवेश गरेर केही गर्न चाहन्छु होइन भनियो भने तपाईँ आफै खोज्न सक्नुपर्छ है। बरु खोज्ने यो यो हुन्छन् भनेर त्यस्ता खालको कुराहरूमा हामीले अलिक जोड दिन सक्यौँ भने स्वयं युवाहरूको चासो त्यसमा हुँदो रहेछ।
0: युवाहरूका लागि रोजगारी सिर्जना गर्नु नगरपालिकाको पनि प्रमुख उद्देश्य भएको नगर प्रमुख मोहनमाया ढकालले बताउनुभयो। कार्यक्रममा युवाहरूले निकै उत्साहप्रद रूपमा प्रदर्शनीमा आफ्ना उत्पादित सामानहरू प्रदर्शन गरेका थिए। कृषि तथा पशुपन्छी फार्म सञ्चालक व्यवसायी रूबी पन्तले यस्ता प्रदर्शनीले आफूहरू जस्ता व्यवसायीलाई उत्प्रेरणा मिलेको र नयाँ युवाहरू व्यवसायमा संलग्न हुन सक्ने बताउनुभयो।

0: ఉన్నా ఉన్నాయి మీరు మా శక్తులు మీరు మా శక్తులు మొదటి తిన్నారు కదా తిన్నారు వచ్చి మాట అంటే చూసి అతనికి పంపించి తీసుకొచ్చే రోజులకి ఇలా మాత్రం రోజుంటాం ఇది
1: कपडा बुनाई तथा प्रशिक्षण केन्द्रका संचालक कालिका ओलीले आफूहरूको बजारीकरणका लागि यस्ता कार्यक्रमले सहयोग हुने बताउनुभयो र कार्यक्रममा युवाहरूलाई उत्साहित गर्नको लागि भएका प्रयत्नको सबैबाट प्रशंसा भयो।
2: त्योप्रति हामीले दर्ता गऱ्यौँ। विधिगत ढङ्गले हामीले अहिले ग्रामीण कुरा जुन गरिरहेका छौँ र रनिङ कुरामा म एउटा त्यस कालिकाहरू कपडा बनाइ तथा प्रशिक्षण केन्द्रको व्यवस्थापकका आवश्यक थिए। हालसम्म अल्लो कपडा बनाइ र बजारीकरणको विषयमा अहिलेसम्म हुने दिनमा अल्लो व्यवसाय गर्दा पीडा नै पीडा थियो भने अहिले हामीले यो अल्लो व्यवसाय गर्दा खुसी नै खुसी र हर्ष नै हर्ष छ। कि खुसी छ कि सङ्घर्ष गरेपछि म के पाइँदैन भन्ने कुरा हो। एउटा हामी एउटा प्रतिबद्ध त झुक्को छ। हिजोका दिनमा मैले एउटा अल्लोको तार आधारमा मलाई एउटा पागलको संज्ञा पनि दिने गरेको थियो कुनै ठाउँमा भने अहिले म एउटा यो अर्गानिक प्रदेशमा गएको म सुनै प्रसिद्ध गर्दाखेरि प्रदेशमा प्रशिक्षण गराउन गराइरहेको छु भने अल्लो प्रबन्धनको विषयमा त्यहाँदेखि हाम्रो उत्पादनहरू हामीले डाइरेक्ट दिन नसकेको भयो कारणले अल्लो कपडा बुनाइले दिन नसकेको हुँदा हाम्रो एउटा एक अर्कासँग पानी छिउ गरेर पनि हाम्रो अस्ट्रेलिया र अमेरिकासँग पनि हामीले त्यो कालिका अल्लो प्रशिक्षण अथवा कपडा बुनाइको रूपबाट हाम्रा आफ्नो उत्पादनहरू हामीले दिइरहेका छौँ र हालमा अहिले हामीसँग उत्पादनका वस्तुहरूमा हामीहरूले कोटको कपडाहरू जुवालीको कपडाहरूको टीदेखि लिएर हामीले सर्टको कपडाहरू दौरा सुरुवालको कपडाहरू उनीका सरहरू हाम्रो लोकल भेडाबाट उत्पादित कोटको कपडाहरू आदिवासीहरूले हामीले अहिले पनि कालीमा अल्लो कपडा बुनाइ तथा प्रशिक्षण केन्द्रका हामीले सेवा दिइरहेका छौँ र हाम्रो अन्य दिनहरूको लागि पनि कुनै पनि युवाहरूले यदि स्थानीय स्तरको दैनिक देशमा काम गर्दै
3: त्यस कारणले आफ्नो जब
1: कालिका अल्लो कपड़ा बुनाई तथा प्रशिक्षण केन्द्रका पदम खण्डकाले जानकारी दिनुभए जस्तै युवाहरूले कर्णालीमा बनेका विभिन्न उद्योगहरूमा उत्पादित भएका वस्तुहरूलाई विदेशसम्म पठाउन प्रयत्न गरिरहेका छन् तर त्यसको लागि स्थानीय सरकार र केन्द्र सरकार संघीय सरकार सबैले सहयोग गर्नुपर्ने हुन्छ। कर्णालीमा विशिष्ट प्रकारका वस्तुहरू उत्पादन हुन सक्छन् त्यसको बजारीकरण गर्न सकियो भने कर्णालीलाई समृद्ध बनाउन सकिन्छ भन्ने सहभागीहरूको भनाइरहेको थियो। त्यस्तै गरी कर्णालीमा अल्लोसँगै त्यहाँको सिस्नो पनि विश्व प्रसिद्ध रहेको छ। रुसा रुबिसा काँडा तथा सिस्नो प्रशोधन उद्योगका मनिषा खड्का पनि सोही कुरा बताउँदै हुनुहुन्थ्यो।
2: विभिन्न खरिद गर्ने सिनाहरू पहिलेहरू चाहिने पर्ने कक्षमा चाहिने पर्ने अनि त्यो खाद्यमा हेर्दाखेरि सजिलो वस्तु छ अनि त्यो भित्र प्रविधिहरू धेरै चाहिने रहेछ अनि मलाई पैसा नभएर मैले साथीहरूसँग मेरो बहिनी दुईवटा बहिनीसँग मैले सापटी मानेर त्यो सुरुवात गरेँ अनि बिस्तारै मेरो हस्बेन्डले जब गर्दै पैसा कमाउँदै अनि थप्दै गर्दाखेरि अहिलेसम्म म जोस अब चाहिँ गर्न सक्छु है मैले केही पाइला देखिएको छु जस्तो मलाई महसुस भएको छ। विशेष गरेर मैले हिमाल क्षेत्रमा भएका दिदीबहिनीहरूले हिमाल क्षेत्रमा गर्ने किसानहरूका उत्पादनहरूलाई रैठाने नानीहरूलाई जो चाहिँ विशेष गरेर एकदमै अर्ग्यानिक मलहरूबाट एउटा पर्यावरण उत्पादन गरेको अर्ग्यानिकहरूलाई चाहिँ म चाहिँ विश्व भने विश्व व्यापारसम्म विश्वसम्म पुर्याउन चाहन्छु भन्ने चाहिँ मेरो लक्ष्य छ। तर त्यसको मुख्य याद हुँदैन त्यसलाई भोलिको दिनमा थाहा होला तर अहिले चाहिँ एकदमै स्वास्थ्यको लागि चाहिँ हाम्रो एकदमै फाइदादायक छ किनभने सुगर प्रेसर भएको व्यक्तिहरूले रोगीहरूले खान मिल्ने हाम्रो खाद्य वस्तुहरू छ

0: सिस्ने उद्योगका एक माया बुढा पनि उद्योग स्थानीय उद्योगलाई प्रवर्धन गर्नको लागि प्रदेश सरकारलाई अनुरोध गरिरहनु भएको थियो। युवा व्यवसायहरूलाई उत्साहित गर्ने किसिमले कर्णाली प्रदेश स्तरीय युवाबाट उत्पादित सूचना प्रविधि तथा स्टार्टअप व्यवसाय प्रदर्शनी आयोजना गरेर आफूहरूलाई बोल्ने मौका दिएकोमा युवा उद्यमी दीपिका विष्ट पनि निकै खुशी हुनुहुन्थ्यो र उहाँले आयोजकलाई धन्यवाद दिनुभयो।
1: हामीले
0: राष्ट्रिय युवा परिषदका प्रशासकीय प्रमुख ज्ञानाथ गौतमले सातै प्रदेशमा यस्तो प्रदेश स्तरीय युवाबाट उत्पादित सूचना प्रविधि तथा स्टार्टअप व्यवसाय प्रदर्शनी गर्न लागेको र यसअघि गण्डकी प्रदेशमा कार्यक्रम भएको र अन्य प्रदेशमा पनि कार्यक्रमको तालिका तयार गरेको बताउनुभयो र उहाँले कार्यक्रमलाई सम्बोधन गर्दै युवाहरू उत्साहित भएकाले आफूहरूलाई यस्तो कार्यक्रम गर्नको लागि उत्प्रेरणा मिलेको बताउनु भएको छ। त्यस्तै गरी राष्ट्रिय युवा परिषदले आयोजना गरेका विभिन्न कार्यक्रमहरूको बारेमा युवाहरूले प्रतिक्रिया दिने क्रम पनि बढ़ेको छ। राष्ट्रिय युवा परिषदले गरेको कार्यक्रममा विशेष गरेर उद्योग वाणिज्य संघले विभिन्न प्रदेशहरूमा सहयोग गरिरहेको छ भने स्थानीय नगरपालिका, महानगरपालिका, उपमहानगरपालिकाले पनि सहयोग गरेको अवस्था रहेको छ र प्रदेश स्तरीय युवाबाट उत्पादित सूचना प्रविधि तथा स्टार्टअप व्यवसाय प्रदर्शनीले युवाहरूलाई नयाँ उद्योगमा जानको लागि पनि उत्प्रेरणा मिलिरहेको अवस्था रहेको छ र विशेष गरेर कर्णाली प्रदेशमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय युवा परिषदका प्रशासकीय प्रमुख ज्ञानाथ गौतमले युवाहरूलाई उत्प्रेरित गर्नको लागि र प्रदर्शनी मार्फत उनीहरूलाई पुरस्कृत गर्दाखेरि थप उत्साहित हुने गरेर हरेक प्रदेशमा भएका स्टार्टअप कार्यक्रममा युवा उद्यमीहरूलाई प्रदर्शनमा बोलाउने र स्टार्टअपमा प्रदर्शनीमा राखिएका उनीहरूका स्थलहरूका आधारमा उनीहरूलाई सम्बोधन गर्ने पनि बताउनु भएको छ। आज हामीले विशेष गरेर कर्णाली प्रदेश स्तरीय युवाबाट उत्पादित सूचना प्रविधि तथा स्टार्टअप व्यवसाय प्रदर्शनी जुन सुर्खेतको वीरेन्द्र नगर नगरपालिकाको सिटी हलमा सम्पन्न भयो त्यसको बारेमा हामीले आजको भागमा धेरै जानकारी यहाँहरूलाई गरायौं र अब भने हामी आजबाट वीरगंजमा पनि यो कार्यक्रम शुरू हुँदैछ र विशेष गरेर राष्ट्रिय युवा परिषदले विभिन्न उद्योग व्यवसायदेखि लिएर स्थानीय सरकारसँगको सहकार्यमा यस्ता कार्यक्रम गर्न गइरहेको छ। राष्ट्रिय युवा परिषदका प्रशासकीय प्रमुख ज्ञानाथ गौतम हामीसँग हुनुहुन्छ। सातै प्रदेशमा यस्तो कार्यक्रम गर्ने कार्यक्रम अन्तर्गत गण्डकी प्रदेशमा अनि सुर्खेतमा र अब वीरगंजको आजको जानकारी चाहिँ गराइदिनको लागि मैले उहाँलाई स्वागत गरे। ज्ञानाथ सर, अब वीरगंजको कार्यक्रमको बारेमा केही जानकारी गराइदिनुहोस् न।
1: हजुर, धन्यवाद सर। राष्ट्रिय युवा परिषदबाट सातै प्रदेशमा आयोजना भइरहेको युवाबाट उत्पादित सूचना प्रविधि तथा स्टार्टअप व्यवसाय प्रदर्शनी अन्तर्गतको अर्को कार्यक्रम आज मध्य प्रदेश अन्तर्गतको वीरगंज नगरपालिकाको टाउन हलमा चाहिँ आज भइरहेको छ। आज जेठ 25 गते चाहिँ बिहान 8 बजेबाट हामी बेलुका 5 बजेसम्म यहाँ कार्यक्रम गर्छौँ र यहाँ 14 स्टलहरू रहेका छन् र सबै यहाँको आसपासको महानुभावहरूलाई यो प्रदर्शनी स्थलमा आएर प्रदर्शनी अवलोकन गरिदिनुलाई सार्वजनिक आह्वान पनि गर्छु। यसै गरिकन अब हामी असार 2 गते लुम्बिनी प्रदेशको बुटवल क्षेत्रमा बुटवल उद्योग वाणिज्य संघको सभाकक्ष त्यहाँ स्टल प्रदर्शनी कार्यक्रम गरिन्छ भने 5 गते चाहिँ बागमती प्रदेशको हेटौडामा हामी यो कार्यक्रम आयोजना गर्दैछौ र यसै गरी कोशीको विराटनगरमा हामी 14 गते असार 14 गते कार्यक्रम आयोजना गर्दैछौँ भने अन्तिम कार्यक्रम हामी सुदूरपश्चिमको कैलालीमा 19 गते सम्भवतः 19 गते असार 19 गतेसम्म हामी त्यो कार्यक्रम सम्पन्न गर्छौँ। पछि त्यो निर्धारण गर्छौँ सर।
0: हजुर, अनि विशेष गरेर अहिलेसम्म गरेको प्रदर्शनीहरूमा विशेष गरेर सुर्खेतमा तपाईँलाई कस्तो लाग्यो र त्यसभन्दा अगाडिका प्रदेशहरूमा भएका कार्यक्रमहरूले युवाहरूलाई कतिको उत्साहित बनायो?
1: हजुर, अब हामीले सार्वजनिक आह्वान गरेका हुन्छौँ र युवा स्टार्टअप व्यवसायबाट हामी कहाँ आवेदन प्राप्त हुन्छ, प्राप्त भएका आवेदन मध्ये हामी चरण गरेर कम्ती 15 स्टल चाहिँ उहाँलाई राखेर नै प्रदर्शनी आयोजना गरेर आयोजना गरिएपछि प्रदर्शनी स्थलमै उहाँको त्यो उत्पादनको अवलोकन गरेर विज्ञहरूद्वारा अवलोकन गरेर हामी त्यहाँ पनि उहाँलाई प्रोत्साहित गर्ने हाम्रो कार्यक्रम रहेको छ। त्यो अनुसार अब पोखरामा एक किसिमको एउटा भेराइटी थियो भने सुर्खेतमा अर्को किसिमको उत्साहजनक थियो। सुर्खेतमा अझ बढी चाहिँ कर्णाली प्रदेशको विषय गरेर खाद्य त्यहाँको जुन खाद्य प्रविधि छ, खाद्यान्नको जुन फरक किसिमको विशेषता छ, त्यो विशेषतालाई बढी फोकस गरेको त्यहाँ थियो होइन। अनि उत्पादन अल्लोको उत्पादनको व्यवसाय चाहिँ त्यहाँ प्रथम भएको थियो त्यो प्रोत्साहनमा, र सबै उत्साहजन त्यहाँ अब 1000 भन्दा बढी व्यवसायहरूबाट र सर्वसाधारणबाट विद्यार्थीहरूबाट युवाहरूबाट अवलोकन गरेको थियो।
0: हस् हुन्छ, यहाँलाई धेरै धेरै धन्यवाद छ। उहाँ हुनुहुन्थ्यो राष्ट्रिय युवा परिषदका प्रशासकीय प्रमुख गृहनाथ गौतम। उहाँले युवा परिषदले विभिन्न संघ संस्थाको समन्वयमा सातै प्रदेशमा प्रदेश स्तरीय युवाबाट उत्पादित सूचना प्रविधि तथा स्टार्टअप व्यवसाय प्रदर्शनी गरिरहेको छ। विशेष गरेर सुर्खेतमा सम्पन्न 18 गते सोमबार सम्पन्न भयो भने आज वीरगंजमा मधेस प्रदेश स्तरीय युवा तथा युवाबाट उत्पादित सूचना प्रविधि तथा स्टार्टअप व्यवसाय प्रदर्शनी भइरहेको छ र अन्य प्रदेशको पनि उहाँले जानकारी दिनुभएको छ। यो सँगसँगै हामी कार्यक्रम युवा चौतारीको आजको भागको अन्त्यमा आइपुगेका छौं। कार्यक्रम सुनेपछि तपाईंलाई कुनै जिज्ञासा राख्न वा विचार भन्न पनि मन लागेकै होला। यदि त्यसो हो भने सीआईएन को आईवीआर नम्बर 01-5268-646 फोन गरेर जुनसुकै समयमा पनि तपाईंले रेकर्ड गराउन सक्नुहुनेछ। कार्यक्रम सुन्दै र हेर्दै गर्दा सीआईएन को फेसबुक, यूट्यूब तथा टिकटक लगायतका सामाजिक सञ्जालमा पनि तपाईंले लेख्न सक्नुहुनेछ। हवस्त, आजलाई कार्यक्रम युवा चौतारीबाट विदा माग्छौं। कार्यक्रमको अर्को भागमा फेरि भेटौंला। प्राविधिक साथी रवि धितालाई धन्यवाद। हामी सबैलाई विदा दिनुहोस्। नमस्कार।

0: अहिले बिहानको 7 बजे
1: हजुरको रेडियो 102.1 मेगाहर्ज
2: हावा हुरी चलेको बेला के गर्ने
3: घरको झ्याल र ढोका बन्द गर्ने
2: आगोका स्रोतहरू बन्द गर्ने
3: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने
2: भीडभाडमा भए नआत्तिने भागदौड नगर्ने बिस्तारै सुरक्षित स्थानमा लाग्ने
3: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने
2: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने
3: हावा हुरी चलेको बेला के नगर्ने
2: कमजोर संरचना अग्ला रुख टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने
3: बिजुलीको तार लत्रिएको छ भने नछुने
2: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने
3: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने
2: जनहितका लागि हजुरको रेडियो 102.1 मेगाहर्जद्वारा जारी सन्देश
4: महिला दिदी बहिनीहरूको लागि खुसीको खबर हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोशी सामुदायिक अस्पताल खुरकोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आस्मा अधिकारी आउनुहुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनुहोला
5: थप जानकारीको लागि सम्पर्क नम्बर 9854043230 9767652429
4: सुनकोशी सामुदायिक अस्पताल खुरकोट सिन्धुली
6: नगर कार्यपालिकाको कार्यालय मन्थली रानी छापको किसान सूचीकरण प्रणालीमा आबद्ध हुने सम्बन्धी सूचना रामेछापको मन्थली नगरपालिका क्षेत्रभित्र कृषि पेसामा आबद्ध किसानलाई नेपाल सरकारबाट जारी गरिएको किसान सूचीकरण प्रणाली व्यवस्थापन तथा सञ्चालन निर्देशिका 2081 बमोजिम वेब बेस्ड प्रणालीमा सूचीकरण गर्ने कार्य निम्न गणकहरू मार्फत भइरहेको हुँदा नगरपालिकाबाट खटाइएको सहजकर्ता गणक मार्फत सूचीकरण हुन र प्रणालीमा आफै आबद्ध हुन चाहने किसानहरूले www.farmer.moald.gov.np पोर्टलमा गई प्रणाली मार्फत वडा कार्यालयमा निवेदन दिन हुन यो सूचना प्रसारण गरिएको छ प्रणालीमा आबद्ध हुन वैयक्तिक विवरणको साथमा नेपाली नागरिकता प्रमाणपत्रको सकल प्रति अनिवार्य रहेको छ प्रविष्ट भएको विवरणको आधारमा किसानको वर्गीकरण समेत हुने हुँदा झुटो विवरण नदिन हुन समेत अनुरोध छ थप जानकारीका लागि कृषि विकास पशु सेवा उपशाखा र सम्बन्धित वडा कार्यालयमा सम्पर्क राख्न पनि सक्नुहुनेछ गणकको विवरण वडा नम्बर 1 सपना काफे सम्पर्क नम्बर 9844441309 वडा नम्बर 2 सरस्वती विक सम्पर्क नम्बर 9761633033 वडा नम्बर 3 मनिषा बुढाथोकी सम्पर्क नम्बर 9949073089 वडा नम्बर 4 स्वस्तिका खड्का सम्पर्क नम्बर 9967471148 वडा नम्बर 5 सुजन भुजेल सम्पर्क नम्बर 9967007972 वडा नम्बर 6 सीता श्रेष्ठ सम्पर्क नम्बर 9864111355 वडा नम्बर 7 देवी रमन प्रसाई सम्पर्क नम्बर 9940949619 वडा नम्बर 8 अनिल श्रेष्ठ सम्पर्क नम्बर 9969111345 र सृजना थापा मगर सम्पर्क नम्बर 9940262072 वडा नम्बर 9 प्रेरणा सारू सम्पर्क नम्बर 9865203353 र सुशीला बलम्पाकी सम्पर्क नम्बर 9944214803 वडा नम्बर 10 देवी थापा मगर सम्पर्क नम्बर 9969035059 वडा नम्बर 11 प्रविशा थापा मगर सम्पर्क नम्बर 9961938068 वडा नम्बर 12 प्रवीण केसी सम्पर्क नम्बर 9961064176 वडा नम्बर 13 अनिता तामाङ सम्पर्क नम्बर 9731330827 र वडा नम्बर 14 केदार सिंह तामाङ सम्पर्क नम्बर 9762878173 नगर कार्यपालिकाको कार्यालय

0: ढुंगे छाप घिसिङ परिवार द्वारा आयोजित कुल पूजा तथा विशेष धार्मिक अनुष्ठानमा हार्दिक निमन्त्रणा।
1: यस रामे छापको मन्त्री नगरपालिका वडा नम्बर 4 स्थित ढुंगे छाप चनौटीमा आउँदो जेठ 30 गतेदेखि असार 1 गतेसम्म हुने कुलायन पूजा आयोजना गरिएको र असार 1 गते श्रद्धा धर्मगुरू सोनाम घारवाङ रिम्पोछेद्वारा आयु अभिषेक वाङ प्रदान गर्नुहुने कार्यक्रम रहेको हुँदा सम्पूर्ण रामेछापवासी श्रद्धालु भक्तजनहरूमा उपस्थित भई पुण्य प्राप्तिको लागि हार्दिक निमन्त्रणा गर्दछौ।
0: सम्पर्क नम्बर 9841443165 9841443190।
2: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा कक्षा 11 भर्ना खुल्यो।
3: राजधानीको केन्द्र स्थलमा अवस्थित शैक्षिक उत्कृष्टता र गुणस्तरीय शिक्षा प्रदान गरिरहेको बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा शैक्षिक वर्ष 2083-84 लागि कक्षा 11 साइन्स म्यानेजमेन्ट कम्प्युटर साइन्स ह्युमेनिटिज र एजुकेशन फ्याकल्टीमा बिहानी समयमा पठन पाठन हुने गरी भर्ना खुल्यो।
2: साइन्स फ्याकल्टीमा तराई पहाड़ र हिमालका दुर्गम तथा पिछड़िएका वर्ग का विद्यार्थीलाई शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
3: साइन्स फ्याकल्टीमा सिट सीमित भएकाले भर्ना आवेदन फारम भर्ने अन्तिम मिति 2083 साल जेठ मसान्तसम्म मात्र।
2: अन्य फ्याकल्टीको हकमा 2083 असार मसान्तसम्म।
3: असार मसान्तसम्म भर्ना भएमा भर्ना शुल्कमा 25% छुट दिइनेछ।
2: शिक्षामा कम्प्रोमाइज नगरौं, गुणस्तरीय शैक्षिक संस्था नै रोजौं।
3: थप जानकारीका लागि सम्पर्क नम्बर 0142603010 0142603032 9851216 9843-36-9194
2: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँ।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज
1: सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस् विशेष अफर छ
2: अब मन पर्ने ल्यापटप किन्दा सजिलो सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा
1: हाम्रा विशेषताहरू
2: 40% मात्रै डाउन पेमेन्ट
1: सजिलो मासिक किस्ता सुविधा
2: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध
1: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
2: आवश्यक कागजातहरू
1: नागरिकताको प्रमाण पत्र राष्ट्रिय परिचय पत्र
2: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रामेछाप
1: थप जानकारीका लागि सम्पर्क नम्बर 9854043255 0845401106 इमेल scsinfo106@gmail.com आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस् सीमित समयको अफर नछुटाउनुहोस्
2: सुन्नुहोस् हाम्रो रामेछाप जिल्लाको आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणना 2082 तथ्याङ्क संकलन हुँदैछ
3: हो यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय रामेछापबाट खटिएका गणक तथा सुपरिवेक्षकहरू तपाईँको उद्योग पसल व्यवसाय विद्यालय वा कार्यालय सबै प्रकारका संघ संस्था प्रतिष्ठान व्यवसायीहरूमा आउँदैछन्
2: त्यसैले आफ्नो व्यवसायिक क्रियाकलापहरूको सही विवरण दिएर सहयोग गरौं तपाईँको विवरण तथ्याङ्क N2079 अनुसार गोप्य रहनेछ जिल्ला आर्थिक गणना कार्यालय रामेछाप
3: थप जानकारीको लागि टोल फ्री नम्बर 1178
4: ओहो आज त धारामा कति धेरै धमिलो पानी आएछ है
5: अब वर्षा लाग्न थाल्यो यस्तो पानीले त झाडा पखाला आउँ हैजा टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि
4: हैन छोरी यो शुद्धिकरण भनेको चाहिँ के रहेछ
5: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका त्यति मात्र होइन पानी राख्ने भाँडो सफा हुनुपर्छ खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि
6: नेपाल सरकार विज्ञापन बोर्ड श्रीमान परदेश गएका बेला तपाईलाई छिमेकी आफन्त साथीभाइबाट घरमा बस्न हिडुल गर्न अप्ठ्यारो हुने किसिमको व्यवहार त भएको छैन
7: लेखेर बोलेर इशारा गरेर संकेत वा चिन्हको माध्यमबाट सामाजिक सञ्जाल अथवा अरू कुनै पनि किसिमले श्रीमान परदेशमा भएका महिलाको व्यक्तिगत चरित्र आचरण नैतिकता वा ख्यातिलाई होच्याउनु दण्डनीय अपराध हो
6: महिलाको शरीर बारे घृणा पैदा हुने होच्याउने चरित्र हत्या हुने कुनै पनि कार्यलाई मुलुकी अपराध संहिता 2074 दण्डनीय मानेको छ
7: यस्ता कुनै पनि कसुर गर्ने गराउने व्यक्तिलाई 2 वर्षसम्म कैद वा 20,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्छ दुर्व्यवहार र सामाजिक लाञ्छनाको विरुद्ध आजै बोलौं
2: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
1: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली सम्पर्क नम्बर 0485438 0485438
2: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलबेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी
1: मन्थली नगरपालिका रामेछाप नगरपालिका सुनापति गाउँपालिका दोरम्बा सैलुङ गाउँपालिका खाँडादेवी गाउँपालिका गोकुलगंगा गाउँपालिका उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल
8: दैनिक ₹197 रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
9: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
10: होइन ये बुढा डस्ना बनाएको 1 वर्ष नि भएको छैन साह्रै ढाड दुखाएर हैरान पार्यो सिरक पनि उस्तै छ यता पोका उता पोका डस्ना पनि फाट नागेर बाहिर झरिसक्यो हैरान भए म त
11: के गर्नु त बुढी उबेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई
12: हजुर विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ
10: प्रोप्राइटर ओम बहादुर पुलामी मगर मनिका पुलामी मगर सम्पर्क नम्बर 9869-2245-44
12: 9840-3578-93 ओम कपास उद्योग गोलन्जोर गाउँपालिका 3 ग्वालटार सिन्धुली

0: हजुरको रेडियो 102.1 मेगा। छोटो समयमा धेरै संस्थामा डाक्टर इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज तीनकुने काठमाडौँ।
1: रामेछापवासीहरूको लागि खुसीको खबर, अब तपाईँको इलेक्ट्रिक गाडीको चिन्ता सकियो।
2: रामेछाप बजारमै खुलेको छ नयाँ अत्याधुनिक गाडी चार्जिङ सेन्टर।
1: अब लामो यात्रा होस् या दैनिक गुडाई, तपाईँको गाडी सधैँ तयार।
2: छिटो र सुरक्षित चार्जिङ, अत्याधुनिक प्रविधि, सहज पहुँच रामेछाप बजारमै। यही वैशाख 1 गते नयाँ वर्षदेखि रामेछाप बजारमा सञ्चालनमा आउँदैछ रामेछाप चार्जिङ सेन्टर। समय बचत गर्नुहोस्, ऊर्जा बनाउनुहोस् र वातावरण मैत्री यात्रा रोज्नुहोस्।
1: प्रोपाइटर कुमार तामाङ, सम्पर्क नम्बर 98369235। रामेछाप चार्जिङ सेन्टर, वडा नम्बर 8 को वडा कार्यालय अगाडि, रामेछाप बजार, रामेछाप।
2: आजै आउनुहोस् रामेछाप चार्जिङ सेन्टरमा, चार्ज गरौं अघि बढौं।
3: दैनिक रु 197 मा रु 50 लाखको बीमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
4: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवन को लागि।
5: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
6: के जिस्के किने? शुभ जीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त चाँडै निकाले जस्तो भयो, चटक्कै।
2: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
5: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भ जाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभ जीवन हस्पिटल।
2: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
7: गोलन्जुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
2: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
8: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
9: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
5: जानकारीका लागि शुभ जीवन हस्पिटल खुर्कोट सिन्धुली,
8: सम्पर्क नम्बर 0475904662, 98692965998।
10: इस्लामा सुन्न सुन, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सी अरे नि।
11: हो र, होइन होला त्यस्तो त।
12: सोइता, तिमीहरूको के खास खुस कुरा हुँदैछ? के भयो भन त?
13: केही भएन मिस,
12: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीडा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्ग भङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
13: हुन्छ मिस।
14: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
15: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: ¿Qué es todo esto? ¿Es en serio? ¿Quién me manda tantos mensajes? Ok, tengo que chequear esto. ¡Oh, sí! ¡Powerball!
1: En California Lottery te lo recordamos a lo grande. Powerball ahora juega 3 veces a la semana, lunes, miércoles y sábados. ¡Juega ya! Juega responsablemente. Debes tener 18 años o más para comprar, jugar o tener...
2: Azul Curry, España.
3: सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रुपैयाँ हिसाबमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस् विशेष अफर छ
4: अब मन पर्ने ल्यापटप किन्दा सजिलो सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा
3: हाम्रा विशेषताहरू
4: 40% मात्रै डाउन पेमेन्ट
3: सजिलो मासिक किस्ता सुविधा
4: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध
3: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
4: आवश्यक कागजातहरू
3: नागरिकताको प्रमाण पत्र राष्ट्रिय परिचय पत्र
4: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रानीछाप
3: थप जानकारीका लागि सम्पर्क नम्बर 9845443255 0845410106 छ इमेल scsinfo106@gmail.com आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस् सीमित समयको अफर नछुटाउनुहोस्
5: कति प्राय कुराहरू चाहिँ बिहेभियर चेन्जको कुराहरू करबाट मात्र नियन्त्रण गर्न सकिन्छ भन्ने पनि विश्वको अभ्यास छ त्यो हिसाबले कर जोडिन्छ र यहाँले भन्नुभएको जस्तै अब हेल्थ ट्याक्स यसलाई चाहिँ अझ पाप कर पनि भन्छ सिन ट्याक्स अनि सिन ट्याक्स विभिन्न विषयहरूमा जुन वस्तुहरूले चाहिँ प्रत्यक्ष स्वास्थ्यमा असर पार्छ त्यस्ता वस्तुहरूलाई चाहिँ नियन्त्रण गर्नको लागि नियमन गर्नको लागि चाहिँ कर लगाइन्छ त्यसलाई हेल्थ ट्याक्स भनिन्छ सिन ट्याक्स पनि भनिन्छ र त्यसमा अझ यहाँले भन्नुभएको छ जस्तै श्रुतिजन्य पदार्थमै भन्नुपर्दाखेरि श्रुतिजन्य पदार्थ यस्तो पदार्थ हो जसको चाहिँ हेल्थलाई यसको फाइदा सधैँ छैन फाइदा हुँदै नहुने कुरा यसलाई चाहिँ ट्याक्सले नियन्त्रणै गर्नुपर्छ मानिसको बिहेभियर चेन्जसँग सम्बन्धी भएको हुनाले र यसलाई ट्याक्सबाट नियन्त्रण गर्ने संयन्त्र विश्वभरि जुन राम्रो छ अभ्यास छ अब यसलाई पनि बढाएर डब्ल्युएचओले रिकमेन्ड गरेकै हाराहारीमा पुर्याइयो भने चाहिँ यसले नियन्त्रण गर्न सक्छ भन्ने हाम्रो पनि आर्गुमेन्ट रहेको छ हाम्रो संस्थाको पनि हामीले यही कुरामा पैरवी गर्दै आएको छौँ तर त्यो चाहिँ हामीले अपेक्षा गरे अनुसार भएन पहिले पनि थिँदै थिएन यसपालि अझ अलिकति बढी जोड अब नयाँ सरकार अलिकति युवाको नेतृत्व भएको सरकार त्यो भएको हुनाले अलिकति यसपालि सम्बोधन हुन्छ कि भन्ने आशा गरेको छौँ त्यो पनि यसपालि रहेन
6: यस वर्षको बजेटमा श्रुतिजन्य पदार्थमा चाहिँ 10% कर बढाएको छ भनेर जुन आएको छ नि त्यो खासमा 10% भनिए तापनि एकदमै न्यून छ भन्ने आएको छ वास्तवमा के रहेछ
5: सही हो यहाँले भन्नुभएको अब यो करको कुरा गर्दाखेरि यो मुद्रास्फीतिसँग पनि जोडिन्छ इन्फ्लेसन भन्छौ नि अब हाम्रो पैसा त सानो हुँदै गएको छ हरेक वर्ष र केही कमोडिटीहरूमा केही पदार्थहरूमा चाहिँ केही मूल्य आफै वृद्धि भएको जस्तो हुन्छ मुद्रास्फीतिको कारणले त्यसकारण विशेष गरेर यो अखाद्य वस्तु भन्छौ हामी अखाद्य वस्तु टोबाको श्रुतिजन्य पदार्थ त काम लाग्दैन
6: घातक
5: वस्तु यो घातक वस्तुमा त बढी नै कर लाउनुपर्छ भनेर भन्छौ हाम्रो रेगुलर नेपालमा मुद्रा स्फीति राष्ट्रिय ब्याङ्कले अथवा आइएमएफले वर्ल्ड ब्याङ्कले नै अब 6-7% जहिले पनि भन्छ र भएको पनि छ 7% जति 6-7% यसपालि अब सरकारले नै 6% इन्फ्लेसन हुन्छ भनेर भनेकै छ स्वीकारेकै अवस्था छ त्यसकारण 6-7% वृद्धि भनेको त वृद्धि नै होइन र यसलाई यसको चाहिँ मुद्रास्फीति पनि ठ्याक्क त्यो निश्चित नहुने हुनाले 10% भनेको चाहिँ मुद्रास्फीतिलाई ब्यालेन्स गर्नको लागि मात्रै हो कर वृद्धि अब त्यति 10% भन्दा हामीले चाहिँ अब 20-25% 35% अझ 50% हुनुपर्छ भनेर भनिराखेको बजेट भाषणमा चाहिँ आर्थिक ऐनमा चाहिँ 10% वृद्धि भनेर भनियो र पछि आर्थिक ऐनमा फेरि हेर्दाखेरि चाहिँ त्यो यहाँले भन्नुभएको जस्तै 3.8% होइन लगभग 4% त्यति मात्रै भएको देखियो भन्नाले यो चाहिँ इन्फ्लेसन पनि ब्यालेन्स गरेन बढेको मानिँदैन यसलाई यो चाहिँ के हुन्छ यसको मूल्यमा भन्दाखेरि मूल्य समायोजनसँग हेर्ने हो भने चाहिँ अब श्रुतिजन्य पदार्थ झन् सस्तो भयो, पहुँच बढ्यो,
6: अत्यावश्यक वस्तुहरू नै 10%, 12%, 15% सम्म त्यसरी मूल्य बढेको अवस्थामा यस्ता घातक वस्तुको मूल्य त झन् यो कर त झन् बढाउनु पर्ने थियो। ठ्याक्कै
5: उल्टा भयो, यहाँ सम्झनाजीले भन्नुभएको छ ठ्याक्कै उल्टा भयो। अब हामीले चाहिँ बेसिक आधारभूत कुराहरू चाहिँ महँगो हुने भयो अनि श्रुतिजन्य पदार्थ चाहिँ सस्तो हुने भयो, सुलभ हुने भयो। सुलभ भएपछि चाहिँ यसको माग र आपूर्तिको ट्रेड अफको हिसाबले चाहिँ पहुँच बढ्ने भयो। पहुँच बढेपछि मान्छेले चाहिँ जतै पहुँच बढेपछि एभाइलेबल भएपछि खाने भयो, मान्छेले खानालाई उत्साहित हुने भयो,
6: मूल्य पनि खासै बढ्यो,
5: खासै बढेन, सस्तो भयो होइन। त्यो हिसाबले चाहिँ हामीले सोचेको भन्दा विपरीत भयो यहाँले भन्नुभएको जस्तै।
6: पछिल्ला 4-5 वर्षको ट्रेन्ड हेर्ने हो भने त्यो अनुसार चाहिँ के देखाउँछ त?
5: होइन, विगतमा पनि त्यस्तो धेरै उल्लेखनीय वृद्धि भएको छैन होइन। जस्तो हाम्रो नेपाल विकास अनुसन्धान प्रतिष्ठानले विगत 8 वर्षदेखि यो विषयमा अनुसन्धान गर्ने र प्रमाण जुटाएर प्रमाणका आधारमा पैरवी गर्ने गर्छ कर बढाउनु पर्यो भनेर। त्यो हेर्दाखेरि चाहिँ अब विगतमा 3-5% चाहिँ रेगुलर बढाउने गरेको छ होइन। यहाँले पनि सम्झिनु भएको होला, संसदमा सबैभन्दा ठूलो स्वरले कराउने भनेको मदिरा र श्रुतिजन्य पदार्थमा कर बढाइएको छ भन्दा सबैजना चाहिँ ताली बजाएर स्वागत गरेको पनि सुनिन्छ। तर यथार्थमा फेरि 3-5% मात्रै बढेको हुन्छ र जुन यहाँलाई मैले निवेदन गरे त्यो भनेको बढेको होइन, त्यसले सस्तो नै बनाउँछ र इन्फ्लेसन ब्यालेन्सको लागि 10% गर्नुपर्ने। सन् 2021-22 बेलामा एकचोटि 25% बढ्यो, एकचोटि 20% बढ्यो है। यो चाहिँ अन्तशुल्कमा आयो फेरि होइन। 3 किसिमको कर लागिरहेको हुन्छ श्रुतिजन्य पदार्थमा। एउटा चाहिँ मूल्य अभिवृद्धि कर भिएटी जुन 13% लाग्छ, अर्को चाहिँ स्वास्थ्य जोखिम कर भनेर लाग्छ। स्वास्थ्य जोखिम कर चाहिँ नोमिनल छ, जस्तो चुरोटमा चाहिँ 1 किलो चुरोटमा 60 पैसा लाग्दै आएको छ, धेरै बढाएको पनि छैन त्यो। र अर्को चाहिँ अन्तशुल्क, अन्तशुल्क चाहिँ यो बिहेभियर चेन्ज ट्याक्स जस्तो हो होइन। यसले चाहिँ यो बढाएर मानिसलाई यो खानालाई निरुत्साहित गर्ने हो र त्यो चाहिँ बढाउनु पर्छ भन्ने हाम्रो चाहिँ लबी हो, पैरवी हो। त्यो भएको अवस्था छैन र यहाँले भन्नुभएको विगत केही वर्ष अगाडि चाहिँ 20% र 25% एकचोटि भयो, त्यस पछाडि चाहिँ खासै धेरै भएको छैन। हामीले 7-8 वर्षको दरमियानमा अब 10% अनि 3-5% चाहिँ रेगुलर हो, त्यस्तो बढ्दै आएको छ। त्यो चाहिँ यो एकदम इन्क्रिमेन्टल हो, त्यसले चाहिँ खासै प्रभाव पर्दैन यसको चाहिँ।
6: यो 3 वटा करको कुरा गर्दाखेरि अलिकति मलाई यहाँ जोड्न पनि के मन लाग्यो भने, जस्तो बजेटमा 10% श्रुतिजन्य पदार्थमा कर लिएको छ भन्या छ, अनि यहाँ आर्थिक विधेयकमा आएर 3-4% भएको छ। यो र यो जुन हजुरले भन्नुभएको कुरा बीचको तालमेल अलिकति प्रस्ट्याइदिनु होला।
5: यहाँलाई मैले भनेको जस्तै जुन मूल्य अभिवृद्धि कर चाहिँ अब फिक्सै छ अरू वस्तुमा जस्तै, यसमा पनि 13% हामीले भन्दै आएको छौँ। यसमा 13% होइन, यसमा चाहिँ बरु बढी नै लगाए पनि हुन्छ। जस्तै यसपालि यहाँले सम्झिनुहुन्छ भने यसपालि विद्युतमा भिएटी 5% लगाइराखेको छ होइन। अब अरू विभिन्न कुरामा जस्तो चाहिँ शिक्षामा पनि कर लागिरहेको छ होइन। यसरी विभिन्न किसिमको नयाँ करको व्यवस्थाहरू पनि हुँदैछ। अब त्यो हुँदा हुँदै यस्तो श्रुतिजन्य पदार्थमा त झनै बढी लगाउनु पर्ने, यो 13% जुन मूल्य अभिवृद्धि कर अरू कमोडिटीमा लाग्छ यसमा त डबलै गर्दा पनि हुने हो, केही फरक पर्दैन भन्ने चाहिँ हामी भनाइ छ। दोस्रो स्वास्थ्य जोखिम कर जुन चाहिँ चुरोटमा पहिला 1 पैसाबाट सुरु भएको, 1 किलो चुरोटमा 1 पैसा कर लगाउनेबाट सुरु भएको एउटा अभियान जस्तो, अहिले त्यो 60 पैसा भएर आएको छ र त्यसको चाहिँ कर भार टोटल हिसाब गर्ने हो भने चाहिँ जम्मा 4-5% मात्रै पर्छ कर भार चाहिँ होइन। यो चाहिँ खुद्रा मूल्यमा त्यसको कर भार। अनि यता अन्तशुल्क चाहिँ हामीले भनेको जस्तै अब 4% वृद्धि हुँदाखेरि त्यस्तै 25-24% जति हुन्छ। त्यसो गर्दाखेरि चाहिँ यता मूल्य अभिवृद्धि कर र अघिको पाप कर अथवा जो स्वास्थ्य जोखिम कर र अन्तशुल्क गरेर त्यस्तै 40% हाराहारीमा मात्रै पर्छ होइन। जुन चाहिँ सम्झनाजीले भन्नुभएको विश्व स्वास्थ्य संगठन WHO को 75% हो, अझ हामी त डिटेल एनालिसिस गर्दाखेरि हामी 40% हाराहारी भन्छौँ। अझ केही संस्था WHO त नेपालको 30-35 भन्दा बढेकै छैन पनि भन्छन् होइन। जे होस् एकदमै 75% एउटा रेफरेन्स मान्ने हो भने धेरै नै कम होइन। जुन चाहिँ यहाँले अरू पनि देशको हेर्नुभयो भने हाम्रो छिमेकी मुलुकको हेर्ने हो तुलना गर्नुभयो भने नेपालको चाहिँ सबभन्दा साउथ एसियामै दक्षिण एसियामा सबभन्दा कम कर लगाउने देश मा चाहिँ पर्छ हाम्रो
6: बजेटमा र आर्थिक विधेयकमा जुन फरक आइरहेछ नि बजेटमा 10% सूचीजन्य पदार्थमा आर्थिक विधेयकमा 3-4% अलिकति अझ हामीले बुझाउन सकेनौ कि
5: चाहिँ काम गर्न धेरै प्रमाणहरू जुटाएर अर्थ मन्त्रालयमा बहस छलफल पैरवी गर्न बाँकी नै होला धेरै गर्न पर्छ तर म त्यस्तो धेरै बुझ्नुपर्ने गाह्रो चिज पनि छैन क्या यो त्यो भएर अब एउटा त बजेट भाषण र विधेयकमा ऐनमा आउने कुराहरू फरक हुनु चाहिँ हुँदैन त्यो अनि त्यो चाहिँ गलतै भयो त्यसलाई चाहिँ करेक्सन गर्नुपर्छ गभर्मेन्टले
6: बजेटमा जति आयो आर्थिक विधेयकमा
5: त्यति नै आउनुपर्छ एउटा हामीलाई के लाग्छ भने उहाँहरूले चाहिँ यो भन्सार होइन बाहिरबाट आउने आयात हुने चुरोटको हिसाब गरे हो कि भन्ने मलाई लाग्छ होइन त्यो पनि प्रश्न हुन बाँकी नै छ अब त्यो बाहिरबाट आउने चुरोट अथवा चाहिँ सूचीजन्य पदार्थको कुरा गर्ने हो भने त्यो चाहिँ हिसाब किताब गर्नुको केही अर्थ हुँदैन किनभने बाहिरबाट आउने चुरोटको प्रतिशत चाहिँ एकदमै कम हो एकदमै न्यून हो जुन भन्सार तिरेर होइन आउने चाहिँ एकदमै less than 1% छ त्यो हिसाबले चाहिँ यी उत्पादन हुने हो अधिकांश चाहिँ सूचीजन्य पदार्थ त्यो हिसाबले कर प्रष्ट हुनु पर्यो यो चाहिँ 10% भनेको भए 10% हुनु पर्थ्यो ऐनमा पनि त्यो पनि भएन र 10% आफैमा चाहिँ पर्याप्त होइन होइन यो चाहिँ अब 20-25 त मिनिमम पनि हुन पर्थ्यो होइन अब यो हिसाबले भन्ने हो भने हाम्रो चाहिँ 75% हाम्रो जुन लक्ष्य राख्नुपर्ने हुन्छ त्योभन्दा हामी धेरै नै टाढा हुनेछौँ हाम्रो करको स्थिति
6: अझ चुरोट भन्दा त खैनी गुटकामा एकदमै नगन्य मात्रा मात्र कर लिएको पाइएको पनि छ होइन वास्तवमा यो के पाउनु भएको छ यहाँले चाहिँ
5: यहाँले ठिक भन्नुभयो यो कर चाहिँ यो चुरोट अथवा फिल्टर गरिएको आइटमहरूमा चाहिँ यसको मूल्यमा लाग्दै आएको छ कर होइन एडभोलोरम ट्याक्स भन्छ त्यसलाई होइन अब अर्को चाहिँ यो एकदम जुन कमन छ च्युइङ टोब्याको होइन पान परागदेखि लिएर खैनी होइन विभिन्न किसिमको चाहिँ छ एकदमै कमन छ अब त्यसमा चाहिँ वेटमा लाग्छ अझ भोल्युममा किलो अथवा क्विन्टल अब त्यसमा लाग्दै आएको छ हामीले त भन्छौँ त्यसलाई अझ त्यसमा पनि मूल्यमै लाग्नु पर्ने हो होइन किनभने तपाईँको भोल्युममा अब थोरै अब एक केजी अब रले कति चाहिँ तपाईँको अरू रिफाइन प्रडक्ट बन्छ कति बन्छ भन्छ त्यस कारण रिफाइन प्रडक्टमा चाहिँ लगाएको भए अझ त्यसमा चाहिँ मूल्यमा ठ्याक असर पर्थ्यो अब त्यो आयातित रमा लाग्दाखेरि चाहिँ त्यसको चाहिँ कुनै लेखाजोखा नै भएन कर नलागेको सुसर भयो
6: कच्चा पदार्थमा लाग्यो प्रशोधित तयारीमा लागेन पछिल्लो समयमा हामीले अब यो सूर्तिजन्य पदार्थको कुरा गर्दा भेप ई सिगरेट होइन विद्युतीय चुरोटहरूको यसमा चाहिँ अलिकति सरकार उदासीन भएको हो कि यसमा लगाउनु पर्ने करमा पनि के पाउनु भएको छ
5: ठिक भन्नुभयो यो चाहिँ यो ई सिगरेटको नाममा अहिले यत्रतत्र सबैतिर सर्वत्र चाहिँ देखिएको छ विशेष गरेर युवाहरूमा कि अहिले यो ई सिगरेट चाहिँ विभिन्न किसिमको एउटा भ्रम पनि छ मानिसलाई अब यो नन स्मोकिङ स्मोक आउँदैन यसबाट यसले असर पनि गर्दैन भन्ने खालको भ्रम पनि छ युवाहरूमा र एउटा फेसनको रूपमा चाहिँ मान्छे केटाकेटीहरूले चाहिँ सेवन गरिराखेको छ लिइराखेको छ विभिन्न डिजाइनमा चाहिँ कोही कलमको कोही पेन ड्राइभको विभिन्न किसिमको यो चाहिँ अब अभिभावकलाई झुक्क्याउन नि सजिलो टिचरलाई झुक्क्याउन नि सजिलो लुकाउन नि सजिलो के हो के हो होइन आकर्षित गर्ने खालको त्यो खालको आइरहेको छ नम्बर एक यो भ्रम मात्रै हो यो यसले चाहिँ असर चुरोट भन्दा कम गर्दैन झनै यस असर छ यसको यसको चाहिँ मल्टिडाइमेन्सनल यसको इफेक्टहरू छ यसको प्रभावहरू छ नकारात्मक प्रभावहरू छ त्यो एउटा चाहिँ भ्रम चिन्न जरुरी छ होइन दोस्रो चाहिँ सरकारको उदासीनता यहाँले पनि भन्नुभयो त्यो एकदमै ठुलो छ जस्तो हाम्रै छिमेकी मुलुक भारतमा ई सिगरेट ब्यान छ है नेपालमा पनि कानुनले ब्यानै गरेको छ होइन कानुनले ब्यान गरेको छ तर यसको चाहिँ अनुगमन नियन्त्रणको कुराहरूमा चाहिँ हाम्रो फितल होइन जस्तो यहाँलाई सम्झना भएको भए पुरै एउटा नेपाल सरकारको एउटा एउटा एउटा गलत चाहिँ ऊ भयो के भयो भने नेपालमा नि ई सिगरेट ब्यान हो तर जुन बजेट भाषण पछि मूल्य सूचीहरू दिइन्छ होइन र त्यो अनुसारको दर रेटहरू राखिन्छ भन्सार शुल्क करहरू राखिन्छ त्यसमा चाहिँ सूचीकृत भएर आयो क्या ई सिगरेट चाहिँ अनि यहाँलाई कतिको सम्झना छ सम्झना जीलाई अब त्यो सूचीकृत भएपछि चाहिँ कम्पनीहरूले आयात गर्यो है ई सिगरेटहरू किन सूचीमा गरेर कर तिरेपछि त कर तिरेर ल्याउन पाइयो भन्ने जस्तो एलाउ गरेको जस्तो भयो गभर्मेन्टले.
6: यो त घुमाइ फिराइ लुकाई लुकाई प्रोत्साहन दिएको जस्तो
5: प्रोत्साहन गरे जस्तो भयो प्रशस्त आयो है. अनि त्यस पछाडि पछि त अब यो ब्यान भएको हो भनेर मुद्दा पर्यो पर्न त होइन तर पनि यति त्यो भित्री सक्यो कि अब त्यो तपाईँको
6: बजारमा हामीले यो पसलहरू नै मजाले खुलेको
5: देखिन्छ. अनि दोस्रो कुरा सम्झना चाहिँ के छ भने हामी दुईटा देशको बीचमा छौँ होइन चाइना र भारत होइन यो ओसार पसार त अब भइरहन्छ होइन भारतमा ब्यान भएको हुनाले भारततिर जाने होइन उत्तरतिरबाट दक्षिणतिर जाने फ्लो पनि नेपालबाट हुन सक्ने सम्भावनाहरू हुन्छ है. त्यो यहाँले सम्झिनुहुन्छ भने धेरै नै भन्सारमा अथवा चाहिँ पक्रेको होइन गरेको चाहिँ लुकिसिपी लगेको कुराहरू पनि सुनिन्छ त्यो होइन कन्फिस्टिकेट गरेको त्यसलाई चाहिँ गरेको नि पाइन्छ. त्यस कारण के भन्दाखेरि हामीले चाहिँ ब्यान गरेको हो भने स्ट्रिक्टली ब्यान गर्नु पर्यो. ओसार पसारमा पनि उत्तिकै हामीले कडाईका साथ लागू गर्नु पर्यो र हामीले त्यस्तो खालको भूल पनि गर्न भएन. सूची बनाउने फेरि कर लिने जस्तो काम पनि गर्न भएन.
6: यसपालि के भएको छ पोहोर त त्यसरी गल्ती भयो होइन यसपालि
5: ई ब्यान त ब्यानै हो यो. अनि ब्यान भएपछि ल्याउन पाइँदैन होइन. अब त्यो भेपमा चाहिँ अब भेप चाहिँ ब्यान नै हो प्रतिबन्धितै हो.
6: एकातिर कानूनले चाहिँ प्रतिबन्ध भनिरहेछ यो चाहिँ यो प्रतिबन्धको कुरा लेख्या छ भन्या छ बजारमा छ्यापछ्याप्ती पाउने व्यवहारमा यो कानून र व्यवहार बीच कसरी तालमेल मिल्न सकेन कहाँ चाहिँ फितलो भयो त.
5: अनगमनकै कुरा भन्छौँ हामी त होइन. जस्तो एउटा चाहिँ स्वास्थ्यसँग जोडिएको यति ठुलो जुनले चाहिँ स्वास्थ्यको सबैतिर असर पार्छ अब त्यस्तो वस्तुलाई अनुगमन गर्ने हो होइन कानूनलाई कार्यान्वयनको पक्षलाई चाहिँ कडाईका साथ लागू गर्नको लागि चाहिँ दुर्भाग्य के छ भन्दाखेरि अनुगमन गर्ने जुन चाहिँ मलाई लाग्छ स्वास्थ्य मन्त्रालय अथवा गृह मन्त्रालय अन्तर्गत बढी सम्बन्धित छ अब त्यो अनुगमनको पक्ष चाहिँ हाम्रो धेरै नै फितलो छ. अब तपाईँ गृहमा अथवा गृहको चाहिँ जिल्ला सिडिओ कार्यालयमा भन्नुहुन्छ भने सिडिओ कार्यालयमा अब साग सिडिओबाट यो चाहिँ अनुगमन गर्ने भन्ने एक किसिमले तोकिएको अवस्था छ पहिलाको नियम अनुसार निर्देशिका अनुसार. अब अहिले गएर संहिता लागू भएपछि स्थानीय निकाय नै त्यसको चाहिँ अनुगमन गर्न सक्छ भन्ने कुरा पनि लेखिएको छ होइन. त्यसकारण अब जुन अनुगमन निकाय तोकिएर उहाँहरूले चाहिँ यो काम गर्नुपर्छ र त्यस एकदम डेजिग्नेटेड मान्छे नै त्यसमा लाग्नुपर्छ भन्ने कुराहरू चाहिँ यथार्थ हो तर त्यो भएको छैन अभ्यासमा.
6: हामी यतिखेर कुराकानी गरिरहेका छौँ कार्यक्रम बदलिदो नेपालमा विशेष गरेर अहिलेको सन्दर्भ जुन जोडेर सुर्तीजन्य पदार्थमा लगाएको कर र यसले स्वास्थ्यमा पार्ने प्रभावका बारेमा चर्चा गरिरहेका छौँ नेपाल विकास अनुसन्धान प्रतिष्ठानका अध्यक्ष तथा सुर्तीजन्य पदार्थ नियन्त्रण कार्यक्रमका अनुसन्धान संयोजक डाक्टर जय कुमार गुरूङसँग. र डाक्टर जस्तो यहाँले चर्चा गर्दाखेरि सुर्तीजन्य पदार्थको बारेमा चाहिँ जुन लगाएको करका बारेमा हामीले चर्चा गरिरहेका यो रक्सीमा लगाउने करमा चाहिँ सरकार मौन रह्यो यसपालि भनेर पनि आइरहेछ. मौन रहेको हो कि नगण्य रूपमा कर बढाएको हो कि के पाउनु भएको छ त यहाँले?
5: खास हाम्रो प्रतिष्ठानले बढी चाहिँ टोब्याकोमा काम गरिरहेको छ गत 7-8 वर्षमा. यसपालिदेखि हामीले मदिरा पनि जोडेको छौँ होइन. अर्को चाहिँ यो चिनीयुक्त पेय पदार्थ पनि जोडेको छौँ एसएसबी भन्छ सुगर एन्ड सल्ट बेभरेज होइन. त्यसमा एकदम इनडेप्थ स्टडी त हामीले गरिसकेको छैनौँ तर हाम्रो प्रिलिमिनेरी प्रारम्भिक अनुसन्धानले चाहिँ यसपालि पनि बढेन. एउटा चाहिँ विद्यमान कर पनि एकदमै कम छ यो मदिरामा होइन. दोस्रो चाहिँ यसपालि पनि बढेन. जस्तो यसमा चाहिँ जस्तो विभिन्न खालको मदिराहरू छ अब स्पिरिट भयो बियर भयो होइन वाइन भयो सफ्ट ड्रिङ्क होइन अलिकति कम भएको अनि विभिन्न किसिमकोमा फरक फरक छ त्यो स्वाभाविक हो होइन. तर हामीले चाहिँ के भन्दाखेरि त्यो स्पिरिट त्यसको कन्सन्ट्रेसन अनुसार होइन कर लगाउनुपर्छ पनि भनिराखेको छौँ होइन. र यसपालि बढेन यो त यहाँले पनि भनिहाल्नु भयो. र समग्रमा कर एकदमै कम छ. यसलाई चाहिँ अझै जसरी हामीले सुतिजन्य पदार्थमा हामीले पैरवी गरिरहेको छौँ उत्तिकै यो पनि महत्वपूर्ण छ, यसलाई पनि करको माध्यमद्वारा नियन्त्रण गर्न सकिन्छ र गर्नुपर्छ, त्यो भन्दै आएको छौँ हामीले।
6: अब ठ्याक्कै कर नबढ्ने बित्तिकै यी जुन घातक वस्तुहरू जुन चाहिँ हामीले भनिरहेका छौँ, यो घातक वस्तुमा कर नबढ्ने बित्तिकै चाहिँ यसले नागरिक समुदायको स्वास्थ्यलाई, अर्थतन्त्रदेखि लिएर रोजगारीदेखि लिएर उसको आर्थिक अवस्थादेखि कहाँ कहाँ चाहिँ असर पार्ने भयो त यसले?
5: असर त यसको भयावह छ सम्झने चाहिँ होइन। पहिलो त यहाँलाई भनौँ, अब जस्तो उदाहरण श्रुतिजन्य पदार्थकै कुरा गर्ने हो भने एक वर्षमा 39,200 मान्छेले चाहिँ मृत्युवरण गर्छ भन्ने आँकडा छ, त्यो आफैमा डरलाग्दो भयावह हो। दोस्रो, यो त मृत्यु हुने कुरा भयो होइन, मान्छे त्यसको असर त धेरैलाई असर भएको हुनसक्छ नि त होइन। जस्तो यहाँलाई एउटा आँकडा म भन्छु, लगभग हाम्रो अनुसन्धानले बताए अनुसार 34% मान्छेले श्रुतिजन्य पदार्थ सेवन गर्छ नेपालमा, त्यो आफैमा एकदम डरलाग्दो कुरा हो। विश्वमै धेरै कन्जम्सन हुने देशमा पर्छ भन्ने मलाई लाग्छ होइन। त्यो भनेको झन् लगभग 68 लाख मान्छे, होइन 3 करोड जनसङ्ख्यालाई हिसाब गर्ने 68 लाख मान्छेले पिउँछ भन्ने कुरा चाहिँ डरलाग्दो तथ्याङ्क हो। त्यसमा अर्को एउटा एकदमै हामीले जोड गरेको कुरा चाहिँ, महिलाको भन्दा पुरुषको संख्या एकदमै बढी छ, 5 गुणाले बढी छ। अब 5 गुणाले बढी छ, अब कल्पना गरौँ न हाम्रो जस्तो सामाजिक संरचनामा महिला पुरुषसँगै बसिने, बुवा आमा छोरा छोरी होइन अझ जोइन्ट फ्यामिलीमा बस्ने, अनि अब हजुरबाले पिउने अनि बुवाले पिउने होइन, अझ आमाले नपिउने होइन। अब हामी जुन पेसिभ स्मोकर भन्छौँ, अनि एउटै घरमा सँगै खाने पिउने सबै हुँदाखेरि त पेसिभ स्मोकर त आमा दिदी होइन बुहारीहरू बने होइन, भनेपछि त एकदम असर त उहाँहरूलाई त्यो सँगै बसेपछि सँगै खाएपछि त त्यो त इनहेल भइरहेको हुन्छ, असर उत्तिकै छ। बाल बालिकालाई यहाँले भन्नुभयो, बाल बालिकालाई उत्तिकै असर छ क्या। त्यस कारण वास्तवमा यो पेसिभ स्मोकरले मैले पिउँदिन र पिउनु हुन्न भन्ने सजगता अथवा नपिएको र अरूकोबाट अरूले पिएकोबाट मलाई असर हुनु हुँदैन भन्ने खालको एउटा अधिकार पनि हननको कुरा पनि ल्याउनु पर्छ भनेर हामी कुरा गरिरहेका छौँ क्या। त्यसकारण के भन्दाखेरि हाम्रो जस्तो चाहिँ समाजमा अब एउटा डेजिग्नेटेड प्लेसमा मात्रै खाने होइन भन्ने कुरा पनि आउँदैन हेर्नुहोस् होइन, घरभित्रै खाइन्छ। अब अझ तपाईँ हामी होटेलमा जाँदाखेरि पनि अब होटेलहरूले स्मोकर र नन स्मोकर जोन छुट्याउनु पर्छ भन्ने नियममा छ प्रष्ट होइन। अब स्मोकिङ जोन एकदमै एउटा राम्रोसँग डिजाइन भएको हुनुपर्छ, बाहिरतिर नजाने खालको होइन, धुवाँ धुलो, अब त्यो खालको अवस्था छैन। अब हामीले चाहिँ त्यो स्मोक गर्ने मान्छेले प्रयोग गरेकै ठाउँमा हामीले बसेर खानुपर्ने बाध्यताहरू छ, भनेपछि त सेकेन्ड एन स्मोकरको रूपमा हामीले पनि इनहेल गरिरहेका हुन्छौँ होइन। अझ थर्ड एन स्मोकर भन्छ, हजुरले कतिको थाहा छ, हामीले थर्ड एन स्मोकर भनेको चाहिँ अब त्यहाँ उसले चाहिँ प्रयोग गरेको चर्पी अथवा चाहिँ त्यही कोठामा अब पर्दा कार्पेटले पनि लिइरहेको हुन्छ, अब त्यो पनि मान्छेले फेरि हामी गएर बसेर गरेपछि त्यो इनहेल हुने भयो,
6: भनेपछि
5: सेकेन्ड ह्यान्ड र थर्ड ह्यान्ड स्मोकिङको एकदम भयावह स्थिति छ। अब यहाँलाई एउटा आँकडा भनौँ, असरको कुरा गर्नुभयो यहाँले, श्रुतिजन्य पदार्थले मात्रै यसको स्वास्थ्यमा कति खर्च हुन्छ भनेर अनुसन्धान गर्दाखेरि 45 अर्ब एक वर्षमा खर्च भएको एउटा तथ्याङ्क छ क्या, प्रति वर्ष हेर्नुहोस् है। अब यता अघि कर भनेर भन्नुभयो, कर उठेको चाहिँ त्यस्तै 30-35 अर्बको हाराहारीमा छ होइन। त्यसकारण हामी एउटा झुकिएको अवस्था अथवा नबुझेको हो कि बुझाउन नसकिएको हो, हामीले करको नाममा श्रुतिजन्य पदार्थको उद्योगलाई प्रमोसन गरिराखेको कुराले उठेको कर चाहिँ 30-35 अर्ब होइन, अथ स्वास्थ्यमा परेको असरको खर्च चाहिँ 45 भनेपछि सिधै यो चाहिँ अब घाटाको व्यापार भइराखेको छ होइन। यो पनि एकदमै नमिल्दो कुराहरू छ, थप पैरवी गर्नु पनि जरुरी छ र नीति निर्माताहरूले यो कुराहरूलाई बुझेर करको दायरा चाहिँ र करको मात्रा बढाउनु चाहिँ एकदमै जरुरी छ भन्छौँ हामी चाहिँ।
6: हजुर, अब जुन हामीले कर वृद्धि गर्नुपर्ने भन्दा भन्दै कर चाहिँ कम देखिएको छ यसपालि होइन, यो कर कम हुने बित्तिकै चाहिँ यसले अघि यहाँले भनिसक्नुभयो दुई देश बीचमा हामी छौँ होइन, एकबाट अर्कोमा ओसार पसार हुने यो अवैध आयात र तस्करीको जुन कुराहरू छ होइन, यसको जोखिम चाहिँ बढ्ने सम्भावना के छ त? अब
5: हो यो चाहिँ अब एउटा त सरकारले नियन्त्रण गर्ने कुराहरूमा एकदमै सजग हुनुपर्छ, ओसार पसारको लागि चाहिँ अब नाकामा अनुगमनको कुराहरू कडाई गरिनु पर्यो होइन। हामी ले हाम्रो लागि कन्जम्सनको लागि नल्याए पनि ओसार पसारले गर्दाखेरि अब एकदमै हामी आफै फसिने कुरा भयो. अर्को कुरा युवाहरू त्यसमा लाग्ने सक्ने सम्भावनाहरू हुनुभयो र एउटा हबकै रूपमा डेभलप हुनु भनेको त यो राम्रो होइन. यहाँलाई कतिको थाहा छ अब अहिले बिहार र उत्तर प्रदेशमा शुद्धिजन्य पदार्थ र मदिरा एकदमै कडा भएर आइराखेको छ. त्यसकारण अब स्थिति कस्तो छ भन्दाखेरि अब शुद्धिजन्य पदार्थ सजिलै मजाले खानको लागि नेपाल पस्ने मान्छेहरू प्रशस्त छ मदिरा खानको लागि होइन, न्यु इयर सेलिब्रेट गर्न विभिन्न कुराहरू, अनि त्यो चाहिँ एउटा एकदमै भयावहक स्थिति देख्छौँ हामी यो नाका एरियामा हेर्ने हो भने. अब त्यो हिसाबले अब यो अवैध व्यापारलाई रोक्नलाई चाहिँ अब नियन्त्रण गर्नुपर्छ, अनुगमन गर्नु पर्यो, तर हामीले चाहिँ यसलाई महँगो बनाउनु पर्यो सो द्याट भारतको मान्छे नेपालमा होइन सस्तो छ भनेर आउने जुन अहिले स्थिति छ त्यसलाई चाहिँ रोक्नको लागि यहाँ पनि महँगो बनाउनु पर्यो. अनि त्यो भएपछि पाउँछौँ कम हुन्छ, यहाँ आउनुको अर्थ हुँदैन र हामीले चाहिँ अब कडाई पनि गर्दै गर्नु पर्यो.
6: यहाँ त के अवस्था देखिन्छ भने जहाँ कडाई गर्नुपर्ने, जहाँ अनुगमन गर्नुपर्ने जुन भयावह स्थिति छ त्यसलाई चाहिँ नदेख्या जस्तो गरेर कहाँ चाहिँ आँखा दृष्टि लगाइरहेछ त
5: यो सरकारको आँखै पुगेन भन्छु म चाहिँ होइन. अब दुई तिनवटा कुराहरू यसमा हाम्रो अनुभवले बताउँछ, हाम्रो अनुसन्धानले बताउँछ. एउटा कुरा एकदमै कम गुणस्तरको च्युइङ टोबाकोहरू, यो गुड्खा पान विभिन्न योहरू छ नि, त्यस्तो चाहिँ भारतबाट नेपालमा पनि प्रशस्त आइराखेको अवस्था छ. भारतमा चाहिँ नेपालमा बनेको चुरोट भनेको चाहिँ एकदमै अमूल्य, एकदमै प्रिसियस, एकदमै राम्रो मान्छ र नेपालबाट कर नतिरी भन्सार नतिरी नेपालबाट अवैध रूपमा चुरोड चाहिँ भारत पनि गइरहेको छ. अब कर तिरेर भन्सार तिरेर हाम्रो चाहिँ गएको भए पनि एउटा राजस्व बढ्ने कुरा आउँथ्यो, त्यो पनि भएन होइन. अवैध रूपमा जाने हाम्रो खुला बोर्डरले गर्दाखेरि, र दोस्रो चाहिँ कम गुणस्तरको चाहिँ उताबाट प्रशस्त आउने होइन, त्यो भएको हुनाले चाहिँ यसलाई चाहिँ अनुगमन गरेर नै नियन्त्रण गर्न सकिन्छ. त्यसको त्योभन्दा अरू उपाय छैन. आउनै दिनु भएन बाहिरको कम गुणस्तरको, एउटा जाने कुराहरूलाई पनि एउटा सिस्टमेटिक जान पर्यो, जाने नै हो भने पनि. तर हामी हाम्रो भनाइ चाहिँ के भन्दाखेरि अनुगमनै भएन.
6: जनकपुर चुरोट कारखानालाई चाहिँ फेरि पुनर्स्थापना गर्ने भनेको छ, धेरै हराएका र मेटिएका उद्योगहरूलाई फेरि पुनर्जीवन दिने कुराहरू आइरहेछ होइन. सुर्ती उद्योग र व्यवसायलाई चाहिँ यो जुन खालको कर नीति ल्याएछ नि, यो कर यसले चाहिँ कस्तो खालको फाइदा पुर्याउँछ त अब?
5: हामी त भन्दै आएको छौँ नेपाल जस्तो स्रोत साधनले, प्राकृतिक स्रोत साधनले सम्पन्न भएको देशमा चाहिँ सुर्तीको व्यापार गर्नु पर्दैन, चुरोटको व्यापार गर्नु पर्दैन. अरू नै विभिन्न जडीबुटी औषधि विभिन्न कुराहरू गर्न सकिन्छ कल कारखाना नै खोल्ने हो भने. यहाँले भन्नुभएको जस्तै अहिलेको नयाँ सरकारले पनि सातवटा उद्योगहरूलाई पुनर्स्थापना गर्नेमा दुई नम्बरमा नै जनकपुर चुरोट कारखानालाई राखेको छ. यो एउटा विडम्बनापूर्ण निर्णयको रूपमा हामीले हेरेको छौँ. हामीले प्रेस विज्ञप्ति पनि निकाल्यौँ यो राम्रो निर्णय होइन भनेर. सन् 2011 बन्द भयो होइन, यो व्यवस्थापनको कारणले बन्द भएको, कुनै स्वास्थ्यमा सजगताको कारणले हामीले बन्द गरेको पनि होइन. र अहिले यसलाई चाहिँ पुनर्स्थापना गर्नु भनेको चाहिँ यो उल्टो बाटोमा हिँड्नु होइन. हामीले चाहिँ अहिलेको जमानामा चुरोट बेचेर आय वृद्धि गर्छौँ भन्ने सोच्नु यो चाहिँ गलत हो. किनभने अब नेपालमा अहिले अघि यहाँलाई मैले निवेदन गरेँ 34% मान्छेले सेवन गर्छ, आफैमा सबभन्दा बढी सेवन गर्ने देशमा सूचीकृत छ नेपाल. अब तपाईँले फेरि यहाँ उद्योग खोल्नुहुन्छ भने त्यो उद्योगको प्रभाव, त्यो कच्चा पदार्थ उत्पादन गर्नु पर्यो, यो गर्नु पर्यो, उ गर्नु पर्यो, हरेक वातावरणै एउटा शुद्धिजन्यमय हुने स्वाभाविक हो भनेपछि त यसले त प्रिभेलेन्स अथवा पिउने वातावरण त अझ प्रमोट गर्ने भयो होइन, अझ पिउने सक्ने भयो मान्छेले, यसको असरहरू प्रशस्त हुने भयो भने. अर्को चाहिँ यता हामी जनस्वास्थ्यको स्थितिमा हामी अझै खराबको स्थितिमा अलरेडी छौँ. अब चुरोट फ्याक्ट्री चाहिँ हामीले पुनर्स्थापना गर्यौँ भने फेरि हाम्रो जनस्वास्थ्यको स्थिति झन् खराब हुने कुरा निश्चित छ. त्यसकारण हामी त भन्दै आएको छौँ स्वास्थ्य मन्त्रालय र यो अर्थ मन्त्रालयको बीचमा अन्तर मन्त्रालयको कोअर्डिनेसन र छलफल गर्न पर्न जरुरी छ.
6: अर्को एउटा उद्योग छान्न सकिन्थ्यो होला जसले चाहिँ त्यो देशको अर्थतन्त्रलाई पनि फाइदा पुगोस्, रोजगारीमा पनि फाइदा पुगोस् र स्वास्थ्यलाई नै कुनै नकारात्मक हानि नपुगोस्, त्यो उद्योग छान्न सकिनेमा चाहिँ हामीले यसरी
5: होइन
6: छनौटमा चाहिँ हामी चुक्यौं।
5: हजुर हजुर एकदमै।
6: तपाईँ अहिले उज्यालो रेडियो नेटवर्कमा कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। आजको कार्यक्रममा सुर्तीजन्य पदार्थमा सरकारले लगाएको कर र यसले स्वास्थ्यमा पार्ने प्रभावका बारेमा कुराकानी गरिरहेका छौं। नेपाल विकास अनुसन्धान प्रतिष्ठानका अध्यक्ष तथा सुर्तीजन्य पदार्थ नियन्त्रण कार्यक्रमका अनुसन्धान संयोजक डाक्टर जय कुमार गुरूङसँगको थप कुराकानी बाकी नै छ। उज्यालो सुन्दै गर्नुहोला।
7: Dear consumer, this is me, and I work for Michelin. Worldwide franchise, India to Michigan. And I'm here to tell you what I have to offer. Light truck passenger, tires, they're awesome. Super, wonderful, excellent, amazing. Number one rule, though, we're all about safety. When I go in transit, I'm safe there and safe back. Spread out the word from the roads to the racetrack. Michelin, Michelin, Michelin. Michelin, Michelin, Michelin.
8: World's number one tire brand.

0: सीधा कुरा प्रश्न विचार
1: उजालो रेडियो नेटवर्क
2: कार्यक्रम बदलिदो नेपालमा तपाईलाई फेरि स्वागत छ। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशनबाट एकैसाथ प्रसारण भइरहेको छ। आजको कार्यक्रममा स्वर्तिजन्य पदार्थमा सरकारले लगाएको करका बारेमा कुराकानी गरिरहेका छौं। कुराकानीमा हामीसँग हुनुहुन्छ नेपाल विकास अनुसन्धान प्रतिष्ठानका अध्यक्ष तथा अनुसन्धानकर्ता डाक्टर जय कुमार गुरुङ। डाक्टर फेरि पनि स्वागत छ यहाँलाई कार्यक्रममा। हामीले विशेष गरेर यो स्वर्तिजन्य पदार्थ मा लगाएको करका बारेमा चर्चा गर्यौं होइन, अलिकति स्वास्थ्यमा पार्ने प्रभावको बारेमा अब हामी छलफल गर्दै जाउँ। जस्तो स्वास्थ्यमा चाहिँ यो स्वर्तिजन्य पदार्थको प्रयोगले चाहिँ स्वास्थ्यमा कस्तो खालको प्रभावहरू पर्छ, अझ भनौँ नसर्ने रोगहरू चाहिँ कसरी बढ़ाइरहेको छ यसले?
3: अब यो जनस्वास्थ्यमा पार्ने प्रत्यक्ष असरकै कारणले हामीले यो विषयलाई चर्चामा उठाएको हो र सबैले यसमा पैरवी पनि गरिरहेको अवस्था हो। अब यो यहाँले भन्नुभएको जस्तै नसर्ने रोग नन कम्युनिकेबल डिजिज जुन चाहिँ नेपालमा यत्रतत्र छ सबैतिर, के सहर के गाउँ, त्यसमा अब जस्तो मुटु रोगको कुरा, मृगौलाको कुरा होइन, श्वास प्रश्वास फोक्सोको कुरा होइन, क्यान्सर विभिन्न यो नसर्ने रोग भनेर एकमुष्ट नन कम्युनिकेबल डिजिज भनिन्छ। यो चाहिँ सहरमा पनि उत्तिकै छ, अब गाउँ गाउँमा होइन, एउटा कसैलाई लाग्न सक्छ गाउँमा त स्वच्छ हावा छ, स्वच्छ पानी खान पाउँछ होइन, मान्छेलाई कसरी रोग लागेको होला, मृगौलाको रोग प्रशस्त भइरहेछ होइन, मुटुको रोग भएको चाहिँ प्रशस्त पाउँछ। र त्यसलाई यसो हामीले चाहिँ यो देशभरिको सर्वेक्षणहरू गर्यौँ, हामीले देशभरिको सर्वेक्षणहरू गर्दाखेरि चाहिँ गाउँतिर पनि उत्तिकै पेय पदार्थ मदिराको टोबाको होइन स्वर्तिजन्य पदार्थको सेवन अत्यधिक छ, प्रशस्त छ। खानपान आरबीआरको कुराहरूले गर्दाखेरि चाहिँ एकदमै ठूलो असर छ। र अब नन कम्युनिकेबल डिजिजबाट नेपालमा 72% मान्छेको मृत्यु हुन्छ, अथवा मृत्यु हुनेको कारणको 72% चाहिँ एनसिडी नै हो, नन कम्युनिकेबल डिजिज। र त्यो डिजिजबाट यत्रो असर भइरहेको छ र यो रेट चाहिँ अरू देशको तुलनामा हाम्रो धेरै नै हो होइन, र अब यत्रतत्र त्यो यसरी असर परिरहेको हुनाले कारक पनि हो र प्रिभेन्टेबल पनि हो क्या। अब जस्तो यो हेबिटसँग अब यो अखाद्य वस्तुको सेवन भन्ने कुरा त हामीले प्रिभेन्सन गर्न सक्छौ होइन, चेतनाको कुरा, बजार व्यवस्थापनको कुरा, उद्योगको चाहिँ प्रशस्त व्यापारी उनीहरूको चाहिँ व्यापारलाई हामीले नियन्त्रण अनुगमन गर्न सकेको खण्डमा यसलाई चाहिँ हामी नियन्त्रण गर्न सक्छौँ, प्रिभेन्सन गर्न सक्छौँ होइन, त्यो कुराले हेर्दाखेरि चाहिँ यसको असर चाहिँ भयावह छ।
2: हजुर, जुन यहाँले भन्नुभयो यसको असर चाहिँ भयावह छ भनेर हामीले कुराकानी गरिरहेका छौँ, अलिकति युवाहरू र किशोर किशोरीमा चाहिँ स्वास्थ्यको यसको परेको प्रभावबारे अलिकति कुराकानी चर्चा गरौं। जस्तो पछिल्लो समयमा जुन खालको यो ई सिगरेट
3: चाहिँ प्रशस्त व्यापारी उनीहरूको चाहिँ व्यापारलाई हामीले नियन्त्रण अनुगमन गर्न सकेको खण्डमा यसलाई चाहिँ हामी नियन्त्रण गर्न सक्छौँ, प्रिभेन्सन गर्न सक्छौँ।

0: कुराकानी गरिसक्यौं होइन। अब एकातिर युवा पुस्ता यसमा आकर्षित भइरहेछ, अर्कोतिर करलाई चाहिँ हामीले एकदम उदासीन भयौं कर बढाउन। अब यसले चाहिँ कर नबढाउने बित्तिकै चाहिँ जुन आकर्षित भइरहेको जहाँ लगाम लगाउनु पर्ने थियो त्यहाँ नलगाइसकेपछि यसले चाहिँ भविष्यमा चाहिँ कस्ता खालका अझ घातक अवस्था चाहिँ निम्त्याउन सक्छ?
1: ठिक भन्नुभयो, यो विशेष गरेर नयाँ किसिमको आइटमहरू यहाँले नै भन्नुभयो कि सिगरेट र भेप र यो हुक्का है। अब यहाँले देख्नुहुन्छ जहीँ तहीँ अहिले हुक्का बिनाको चिया पसलै हुँदैन, चाहे त्यो सानो एउटा होस् होइन अथवा स्ट्रिटमै भए पनि हुक्का चाहिँ विभिन्न थरीको सजाएर राखिरहेको देखिन्छ। अनि विडम्बना त अर्को के पनि लाग्छ भने विभिन्न भोज भतेरतिर पनि हुक्का बार राखेको हुन्छ। हेर्नुहोस् है, यो हुक्का प्रतिको मान्छेको एउटा अवधारणा, अब उहिले हजुरबाले पनि हुक्का पिउनुहुन्थ्यो है, अर्कै खालको होइन, माटोको तामाको के हो, अहिले चाहिँ अब थरी थरीको छ, अहिलेको चाहिँ सुन्दर सुन्दर। अनि खासै अब हाम्रो हजुरबा पनि 90 वर्ष बाँचेकै हो, यस्तो यस्तो कुराहरू पनि जोड्छ मान्छेले, कुतर्क गर्छन्। बा आमाले पनि एक दुई सरकार लिएकोलाई उनीहरूले सामान्यकरण गरिरहेको, सामान्य रूपमा लिइरहेको अवस्था,
0: उनीहरूलाई बुझाउन पनि
1: सकिएको छैन होइन। त्यो हिसाबले चाहिँ अब यता अनुसन्धान स्वास्थ्य विशेषज्ञ चिकित्सकहरूको भनाइ अनुसार असर विभिन्न डिटेल विस्तृत अध्ययन गरेको अनुसार यसको असर चाहिँ कम छैन, यसको चाहिँ व्यापक असर छ होइन, सबैतिरको असर छ। अनि त्यो असरले गर्दाखेरि चाहिँ यो कुरा बुझाउन जरुरी छ र यसलाई पनि हामीले नियन्त्रण उत्तिकै सजग भएर चिन्तित भएर हामीले लाग्नुपर्ने अवस्था छ। अब विशेष गरेर सहरी एरियामा यो ई सिगरेटको कुराहरू होइन, र हामीले यो अनुसन्धान गर्दाखेरि चाहिँ विशेष गरेर भनौँ न यो तल्लो मध्यम स्तर अथवा लेबर क्लासको मानिसहरूमा चाहिँ यो सुतिजन्य पदार्थको सेवन गर्ने चाहिँ एकदमै हाई छ, पर्सेन्टेज हाई छ, उच्च छ होइन। त्यो हिसाबले अब उनीहरूले चेतना पनि हामीले सचेत पनि गराउन सकेको छैनौँ, लिटरेट पनि गर्न सकेको छैनौँ, शिक्षा दिन सकेको छैनौँ, भनेपछि यसको प्रत्यक्ष असर चाहिँ लेबर क्लासको मानिसहरू परिवारलाई अथवा त्यो खालको मानिसहरूलाई हुने भयो क्या। त्यो भएर अब यो चाहिँ भयावहको स्थिति छ, यसमा चाहिँ सरकारको हामी सबैको नजर जान जरुरी छ।
0: अब एकातिर जुन कर बढाउनु पर्ने थियो त्यहाँ चाहिँ नबढिसकेपछि अर्को कुन तरिकाबाट कसरी चाहिँ हामीले यो जुन उपभोग छ नि, उपभोग वृद्धि गर्न नहोस् भन्नको लागि कानूनमा पनि फेरि छ, कानूनमा पनि यसलाई बन्देज गरेका छन् के कतिपय कुराहरू, कसरी चाहिँ हामीले यसमा लगाम लगाउन सक्छौं त?
1: होइन, करको कुरामा त सरकारको सजग हुनै पर्छ र कर बढाउनै पर्छ, यसमा चाहिँ दुई मत हुन सक्दैन। कर सरकारले पनि यसमा ध्यान पुर्याउनै पर्छ,
0: यसमा केही संशोधन गर्न सकिन्छ, जस्तो बजेटमा बढाउन सकिएन अब कहीँ केही गरेर यसलाई बढाउन,
1: होइन अरू धेरै उपाय छ, जस्तो कर मात्रै होइन होइन, डब्ल्युएचओको विभिन्न यो एम्पावर भन्छ त्यसमा चाहिँ अनुगमन गर्ने, त्यस पछाडि अब चेतना दिलाउने होइन, सचेत गराउने, त्यस पछाडि अब अघि पेसिफिक स्मोकरको कुरा गर्ने, पेसिफिक स्मोकरहरूलाई पनि हामीले प्रोटेक्ट गर्न सक्नु पर्यो होइन, त्यस्तै गरेर अब यो विशेष गरेर उद्योगहरूको जाल हुन्छ है, यो सुतिजन्य पदार्थहरूको चाहिँ अब प्रोड्युसरहरू होइन, उनीहरूले त बढी भन्दा बढी युवाहरूलाई कसरी फसाउने होइन, यङहरूलाई कसरी फसाउने होइन, उनीहरूको एकदम डिटेल हिसाब किताब हुन्छ, उनीहरूको चाहिँ 13-14 वर्षको उमेरमा चाहिँ उनीहरूलाई फसाउन सकियो भने लामो समयसम्मको ग्राहक बन्छन्, उनीहरू छोड्न पनि सक्दैनन् उनीहरू नानीहरूले, अनि पछि चाहिँ अब ऊ 60-70 वर्षसम्मको उसको चाहिँ एउटा व्यापारको लागि निश्चित भयो होइन, एउटा उपभोक्ता बन्यो। त्यो भएर यो उद्योगको जाल चाहिँ रोक्न सक्नुपर्छ होइन। जस्तो तपाईँलाई म एक दुईवटा उदाहरण दिउँ, नेपालको ऐन नीति निर्देशनले चाहिँ उद्योगहरू त्यसरी प्रभाव पार्न पाउँदैन भन्ने कुराहरू छ, कानूनमा छ, तर त्यो हाम्रो एउटा अनुगमन पनि फितलो भएको अवस्थालाई मौका छोपेर उनीहरूले चाहिँ प्रशस्त प्रचार प्रसार र उनीहरूले चाहिँ फसाउने लोभ्याउने कुराहरू गरेको छ, प्रचारै गर्न पाउँदैन।
0: कार्यक्रमहरूमा कुनै पनि त्यस्तो सांगीतिक कार्यक्रमहरूमा चाहिँ चुरोट वितरण गरेको, उसको नम्बर लिएर पछि फेरि उसलाई त्यो मेसेजहरू पठाएर वितरण गरेको, त्यस्ता खालकाहरू पनि छन्, त्यहाँनिर नै हामीले लगाम लगाउन सक्छौँ।
1: जस्तो अब गाउँ गाउँमा तपाईँलाई एक दुईवटा उदाहरण लिउँ, जस्तो गाउँतिर स्रोतको अभावमा होइन चाहिँ अब सबै स्रोतको अभाव

0: हुन्छ गाउँतिर स्कुल विद्यालय के अरे स्वास्थ्य चौकी अनि त्यस पछाडि विद्यालय होइन विभिन्न कार्यक्रम गर्नको लागि अब स्रोतको अभाव आर्थिक स्रोतको अभाव भइरहेको हुन्छ. त्यो अभावको कुरालाई फाइदा उठाउँदै सुतिजन्य पदार्थको उद्योगहरूले चाहिँ होइन उनीहरूलाई चाहिँ हाम्रो सामाजिक उत्तरदायित्व सीएसआर भन्छ नि सीएसआरको नाममा उनीहरूलाई सपोर्ट गर्छन् है. अब विद्यालयको अब छाना छैन विद्यालयको छाना हालिदिन्छु भन्छ होइन, अथवा चाहिँ खेलकुद विद्यालयमा चाहिँ खेलकुदको आयोजना गर्नको लागि पैसा दिन्छ होइन. त्यति मात्र होइन, तपाईँको सहर एरियामा यो साहित्यिक कार्यक्रमहरू गर्छन् आयोजना गर्छन् श्रुति कम्पनीहरूले अनि त्यहाँ चाहिँ अब कति प्राय अब एकदम वरिष्ठ लरेट एकदमै बुद्धिजीवी मान्छेहरूलाई पनि फँसिरहेको हुन्छ र ब्याकग्राउन्डमा उसको चाहिँ के भन्छ स्पोन्सर गरिरहेको हुन्छ र स्पोन्सर त्यस्तो कम्पनीले गर्नुहुन्छ हुँदैन भन्ने कुरा याद पनि भइरहेको हुँदैन होइन. अनि चिफ गेस्टको रूपमा मान्छेहरू गइरहेको हुन्छ अनि उनीहरूले चाहिँ अदृश्य रूपमा प्रभाव पारिरहेको हुन्छ अनि ओहो भनेर चाहिँ मान्छेलाई सम्झिन साथ ए यो कम्पनीको हो यो भन्न साथ मान्छे लोभ बिने उसको प्रभाव त्यसरी बढाइरहेको छ. खेलकुद तपाईँको काठमाडौँमा चाहिँ गल्फ चाहिँ एकदमै ठुलो धनड्याहरूले खेल्ने खेलकुदहरू पनि आयोजना श्रुति कम्पनीहरूले गर्छ होइन. त्यसो गर्दाखेरि चाहिँ उनीहरूले एउटा समाजमा एकदमै छाप पार्छ क्या उनीहरूले. अनि छाप पारेपछि एउटा समाजको डिट्याच हुनै नसकिने अपरिहार्य एउटा चाहिँ एउटा अङ्ग बनेर बसेर यस्तो प्रभाव पारिरहेको अवस्था छ. यसलाई चाहिँ रोक्न सक्नु पर्यो र अब चेतना जगाउनु पर्यो अनि हामीले चाहिँ अब चेतना मार्फत अब विद्यालयमै अहिले यहाँले अघि भन्नुभएको जस्तो विद्यालयमै यो विभिन्न किसिमको सुतिजन्य पदार्थ सेवन गर्नेको संख्या बढिराखेको चाहिँ झन् डरलाग्दो स्थिति छ. त्यसलाई नियन्त्रण गर्नको लागि स्कुलमै हामीले केही गतिविधिहरू सञ्चालन गर्नुपर्छ.
1: नीतिगत कुराहरू चर्चाहरू गरौं जस्तो अब समग्रमा भन्नुपर्दाखेरि चाहिँ सुर्ती नियन्त्रणको लागि करै बढाउने नीति अघि यहाँले भनिसक्नुभयो करै एउटा महत्वपूर्ण विकल्प हो भनेर होइन. यो नीतिलाई चाहिँ प्रभावकारी रूपमा कार्यान्वयन गर्नको लागि के गर्नु पर्ला सरकारले?
0: हामी त के भन्छौँ एउटा थिङ्क ट्याङ्क हामी अनुसन्धान गर्ने संस्था भएको हुनाले हामी चाहिँ नीति निर्माता होइन यसमा राजनीतिज्ञ मञ्चतिर पनि होइन हामीले कुराहरू राखिराखेको छौँ उहाँहरूलाई कि हामीले यदि यहाँहरूले सही निर्णय गर्नको लागि यहाँलाई गाह्रो भएको भए अथवा प्रमाणहरू नपुगेको भए ती प्रमाणहरू चाहिँ हामी जुटाउन सक्छौँ होइन. अनुसन्धान गरेर ती प्रमाण हामीसँगै सहकार्य गरेर होइन ठोस प्रमाणहरू जुटाउँ. ठोस प्रमाणहरू जुटाइसकेपछि एउटा सही ऱ्यासनल डिसिजन गर्न सकोस् गभर्मेन्टले कुराहरूमा चाहिँ हाम्रो जोड छ. अनि त्यो गर्यौँ भने किनभने हामीलाई हामी एज अ थिङ्क ट्याङ्क हामी कसैको पक्ष विपक्ष भन्ने कुराहरू हुँदैन होइन. हामीले त जनस्वास्थ्यको लागि सरकारले अपनाएको हाम्रो संविधानमा लेखेको स्वास्थ्य र शिक्षा एउटा आधारभूत सेवा हामीले दिन सक्नुपर्छ. यत्रो 40,000 मान्छे वर्षमा मर्ने कुराहरूलाई चाहिँ हामीले प्रोटेक्ट गर्न सक्नुपर्छ भन्दै आएको यो त सबैको पक्षमा छ, राज्यको पक्षमा छ होइन, समाजको पक्षमा छ. अब यो गर्ने हाम्रो पनि दायित्व हो, सबैको दायित्व हो. यसको लागि चाहिँ पहल कदमी सहकार्य सबैजना होइन. अब योलाई सही ठाउँमा सही सूचना पुर्याउने तपाईँहरूको जस्तो मिडिया होइन सबै सर्वपक्षीय चाहिँ सहकार्यको आवश्यक छ जस्तो चाहिँ मलाई लाग्छ.
1: कार्यान्वयनकै सवालमा भनौँ होइन, सुर्तीको कर जुन बढाउने नीति बाहेक चाहिँ अरू कुन कुन नीति चाहिँ प्रभावकारी हुन सक्छ?
0: अब एउटा चेतना जगाउने कुरा नै एउटा हो. चेतना चाहिँ मैले सबैलाई भन्छु है, यो चाहिँ नपढेको मान्छेलाई चेतना जगाउने कुरा मात्रै होइन होइन. अब निर्णय त तपाईँले चाहिँ बुद्धिजीवी वरिष्ठ विज्ञ विशेषज्ञहरूले नै गरिरहेको छ नि त. भनेपछि त्यो लेभलमा चेतना जगाउने काम पनि चेतना नै हो. भने एउटा सुतिजन्य पदार्थ यसले स्वास्थ्यमा हानि गर्छ है, पिउनुहुन्न भन्ने पनि चेतना नै हो होइन. त्यस कारण सबै तह तब्कामा बढाउनु पर्ने चेतनाको कुरा हो. अर्को कुरो चाहिँ नीति नियम निर्देशिकालाई कार्यान्वयन गर्नको लागि सरकारले चाहिँ एउटा संयन्त्र छ पनि एउटा, तर किताबमा मात्रै भयो, कानूनमा मात्रै भयो है, निर्देशिकामा मात्रै सीमित भयो. त्यसलाई कार्यान्वयनमा लाउने फङ्सनल एउटा चाहिँ संयन्त्र चाहियो, मेकानिजम चाहियो, मसिन चाहियो क्या होइन. नत्र भए हामी कराइरहेका हुन्छौँ यो नहुने भए होइन. वास्तवमा त्यो अनुगमनको कुराहरूमा जे जे लेखिएको छ त्यो त्यसलाई कार्यान्वयन गर्नको लागि स्रोत साधन सम्पन्न खालको चाहिँ संयन्त्रको त आवश्यक पर्छ होइन. नत्र भए त अब यो भनिरहन्छ लेखेकै छ. त्यस कारण एउटा मैले संयन्त्रको कुरा गरेँ, स्रोत साधन सम्पन्न, अर्को चेतनाको कुरा गरेँ, अर्को अनुगमन.

0: अनि तीनटा कुराहरूलाई चाहिँ हामीले ध्यान दिनुपर्छ।
1: यो सँगसँगै चाहिँ अब सुर्तीजन्य पदार्थ नियन्त्रणका लागि अन्तर्राष्ट्रिय प्रतिबद्धताहरू चाहिँ कार्यान्वयन गर्नु कतिको जरुरी छ, जुन चाहिँ भएको छ कि छैन?
0: एकदम महत्वपूर्ण कुरा गर्नुभयो सम्झनाजी। हाम्रो यो कमिटमेन्ट छ है, इन्टरनेसनल कमिटमेन्ट छ होइन, एफसिटिसी भन्छौ हामी चुरोटको कुरा गर्दाखेरि, टोब्याकोको कुरा गर्दाखेरि, यो अनुसार नै हामीले हाम्रो नीति ऐन नियम कानून निर्देशिका बनेको पनि छ होइन। समय समयमा नीति नियम बनाउने कुरामा नेपाल एउटा पुरस्कृत पनि हो विश्वमै, तर अब नीति नियम बनाएर पुरस्कृत भनेको कुनै औचित्य भएन। यता यसको सेवन गर्नेको संख्या नघट्नु, कर नबढ्नु होइन, यसको चाहिँ अनुगमन नहुनु होइन, गुड गभर्नेन्स नहुनु भनेको कुरा चाहिँ नीति नियम बनेर कमिटमेन्ट गरेर भएन। र अहिले चाहिँ डब्ल्युएचओले यो चाहिँ सन् 2035 भित्रमा होइन, यो तीनवटा कुरा, एउटा मदिरा, एउटा सुतिजन्य पदार्थ, अर्को चाहिँ यो सुगर बेभरेज, तीनवटा कमोडिटीलाई 2035 यसको खुद्रा मूल्यमा लाग्ने करलाई 50% वृद्धि गर्ने भन्ने एउटा चाहिँ माइल स्टोन राखेर एउटा यो पहल कदमी गरिराखेको छ। र नेपाल पनि एउटा डब्ल्युएचओको एउटा मेम्बर कन्ट्री भएको हुनाले हामीले पनि यो कुरालाई हाम्रो रणनीतिक योजनामा पारेर हामीले काम गर्न जरुरी छ। त्यो सँगसँगै अब हामीले सन् 2030 होइन सस्टेनेबल डेभलपमेन्ट गोल एचिभ गर्नुपर्ने कुराहरू पनि अर्को माइल स्टोन हामीले नै बनाएको छौँ। रणनीतिक योजना छ सुतिजन्य पदार्थ नियन्त्रण गर्ने नै, अब यो कुराहरू पूरा गर्नु त हाम्रो कर्तव्य पनि हो र हाम्रै जनताको लागि त्यो गर्न पनि पर्यो। अनि त्यो गरेन भने वास्तवमा यो इन्टरनेसनल कमिटमेन्ट मात्रै गर्ने अनि त्यस पछाडि पूरा नगर्ने हो भने चाहिँ हामी अब ब्ल्याकलिस्टेड पनि हुन सक्छौँ, त्यो फेरि अर्को खराबी, अर्को दुर्भाग्य हुनेछ।
1: अब जुन अघि यहाँले सुरुमा भनिसक्नुभयो कि यो स्वास्थ्य जोखिम कर भनेर जुन 60 पैसा उठाउने गरेका छ प्रत्येक खिल्ली चुरोटबाट पनि होइन, यो लगायतका विभिन्न करहरू जुन उठाइरहेछौ, राजस्व उठाइरहेछौ होइन, तर ती उठाएको राजस्वलाई चाहिँ हामीले स्वास्थ्य क्षेत्रमा लगानी गर्नुपर्ने थियो, त्यो चाहिँ कतिको भइरहेको छ र त्यसको जुन चाहिँ गर्न नसकेको अवस्था चाहिँ छ?
0: एकदमै महत्वपूर्ण कुरा गर्नुभयो सम्झनाजी होइन। यो जुन यसको अवधारणा चाहिँ यो पाप कर भनेर जुन 60 पैसा प्रति खिली उठाइन्छ अहिले पनि, अब यसको आँकडाले चाहिँ के बताउँछ भन्दाखेरि राम्रो रकम जम्मा भएको छ, राजस्व संकलन भएको छ होइन, यता स्वास्थ्य कर कोष भन्ने पनि छ, अब स्वास्थ्य कर कोषबाट त्यो रकमलाई बेसिकली यो प्रिभेन्सनको काममा होइन, यो सुतिजन्य पदार्थलाई रोकथामको लागि हो त्यो खर्च गर्नुपर्ने, र त्यो चाहिँ रोकथामको लागि भन्दा पनि एउटा त त्यो कोष सक्रिय रूपमा सञ्चालन हुन नसकेको कुरा पनि म यहाँलाई जानकारी गराउँछु होइन, हामीले सोचेको जस्तो होइन, र अर्को चाहिँ त्यो प्रिभेन्सन रोकथाममा बढी प्रयोग गर्नुपर्छ भन्ने चाहिँ हाम्रो चाहिँ सल्लाह पनि हो, हाम्रो सुझाव पनि हो, त्यो वास्तविकता पनि हो, र त्यो चाहिँ अलिक बढी क्योरमा बढी खर्च भएको छ, क्यान्सर हस्पिटलमा उपचार गर्ने अथवा पूर्वाधारहरू निर्माण गर्ने, अब क्योर त अब प्रिभेन्सन भन्दा दोस्रो स्टेजको कुरा भयो, सफर हामीले प्रिभेन्सनमा खर्च गर्न पाए हुन्थ्यो। क्योरको लागि त नेपाल सरकारको आफ्नै कार्यक्रम नीति कार्यक्रम अनुसार बजेटहरू पनि भइहाल्छ, र हामीले रोकथाममै त्यो कमसेकम यो पापकरलाई सदुपयोग गर्न सक्यो भने चाहिँ एकदमै राम्रो हुन्छ भन्ने हो। त्यसमा यहाँलाई म जोडिहालौँ, त्यसको केही अंश स्वास्थ्य करको केही अंश चाहिँ यो सिभिल सोसाइटी, नागरिक समाज होइन, मिडिया कर्मीहरूलाई चाहिँ प्रोत्साहनको रूपमा, सहयोगको रूपमा दिने र उहाँहरूले चाहिँ यो कुराहरू प्रचार प्रसार होइन, यसको चाहिँ जनचेतना फैलाउने काम गर्नुपर्छ भन्ने नीति नियम निर्देशिका पनि उल्लेख छ। अब त्यो चाहिँ विभिन्न कारणले त्यो कहिले दिइन्छ कहिले दिँदैन होइन, अथवा एकदमै थोरै रकम छ त्यसमा पनि कुनै एउटा सुनिश्चित किसिमको एउटा प्रणाली देखिराखेको छुइनँ मैले, हामीले छैन त्यो होइन, त्यो भएर यसलाई चाहिँ सकेसम्म प्रभावकारी रूपमा, यसलाई चाहिँ नियमित रूपमा त्यो स्रोतलाई त्यसरी उपयोग गर्न पाइयो भने जनचेतना फैलाउने काममा चाहिँ एकदमै प्रभावकारी हुन्थ्यो भन्ने हामीलाई लाग्छ।
1: अब आउने वर्षहरूमा चाहिँ सुर्तीजन्य पदार्थको प्रयोग घटाउन चाहिँ सरकारले के कस्ता कदमहरू चाल्नुपर्छ जुन चाहिँ यसपालि अलिकति चुक्यो सरकार?
0: अब हामीले यो जहिले पनि बजेटकै सेरोफेरमा मात्रै एकदम तातिन्छ यो कुराहरू, यो वास्तवमा 365 दिन नै गर्नुपर्छ। जस्तो हामीले अहिले हाम्रो संस्थाले बसहरू चलाइराखेको छ, अर्को वर्षको नेक्स्ट बजेट साइकलको लागि हामीले कस्तो खालको तयारी गर्नुपर्छ, के काम गर्नु पर्यो, त्यो अनुसन्धान संस्थाले के गर्नु पर्यो, संचारकर्मीहरूले के गर्नु पर्यो, यसमा अभियानमा लाग्नेहरूले के गर्नु पर्यो, यदि प्रमाणको कमी हो भने त्यो प्रमाण जुटाउनलाई आजदेखि काम गर्नु पर्यो होइन। र सरकारले पनि यो कुराहरू सबै सुन्ने तर चाहिँ नसुने जस्तो गरेर आफ्नो निर्णय गर्ने कुराहरू गलत निर्णय, त्यसमा पनि फाइनली गलत निर्णय लिने कुराहरूलाई चाहिँ सजग हुनु पर्यो। र अर्को साल यसरी यहाँसँग बसिराख्दाखेरि यसरी नै गभर्मेन्टको होइन चाहिँ कमी कमजोरी भयो भन्ने कुराहरू भन्न नपरोस् होइन। हामी सबैजना मिलेर यो राज्यको एउटा उत्तरदायित्व जनस्वास्थ्य जस्तो संवेदनशील विषयमा सबैजना काम गरेर केही न केही एचिभमेन्ट गर्नुपर्छ भन्ने हामीलाई लाग्छ। र आजदेखि सरकारले पनि यो विषयमा बहस छलफलहरू गर्नुपर्छ र आवश्यक प्रमाणहरू जुटाउनुपर्छ र सही निर्णय लिनुपर्छ भन्ने हामीलाई लाग्छ।
1: अबको 5 वर्षमा चाहिँ जुन खालको जनस्वास्थ्यमा अहिले नसर्ने रोगहरूको भयावह स्थिति छ, त्यो रोक्नको लागि चाहिँ कति प्रतिशत कर बढाएर कस्ता खालका कार्यान्वयनहरू चाहिँ गर्न जरुरी छ?
0: तपाईँले ठिक भन्नुभयो, 5 वर्ष भने अहिले 2026 जाउँ सनको हिसाबले, ठ्याक्क एसडिजी सस्टेनेबल डेभलपमेन्ट गोलको एउटा हाम्रो रिभ्यू गर्ने पनि बेला हुन्छ। त्यसमा चाहिँ अब यसको हरेक विकासको क्षेत्रहरूमा यो रणनीतिक योजनाहरूको रिभ्यू होइन समीक्षा गर्नुपर्ने बेला पनि हो। र त्यतिखेर चाहिँ आजैदेखि भनौँ न 4-5 वर्ष समय छ हामीलाई भनेर अहिलेदेखि काम गर्ने हो भने हामीले केही न केही एचिभ गर्न सक्छौँ। डब्ल्युएचओले रिकमेन्ड गरेको जस्तो करकै कुरा गर्दाखेरि 75% नसकिएला तर कति सकिन्छ त त्यो गर्न पर्यो। जस्तो हामीले चाहिँ एउटा क्रमशः इभल्भ गराउँदै बिस्तारै बढाउँदै लाने हामीले अनुसन्धानबाट आएको एउटा बाटो पनि देखाएको छ, एउटा ट्राजेक्टरी एउटा रूट यसरी अगाडि बढ्दै जान सकिन्छ। कम्तीमा नै भारतको बराबर बनाउनुहोस् भनेर भनेको छौँ, त्यो भनेको 54-55% छ, 58% छ यसपालि। बाई द वे भारतले एकदमै राम्रो गरिरहेको छ, उनीहरूले चाहिँ यसमा रिभ्यू गरेर धेरै प्रोग्रेस गरिरहेको छ र त्योबाट पनि हामीले सिक्न सक्छौँ क्या। र अब भारतले यता नीति नियम कार्यान्वयनमा अनुगमनमा पनि कडाइका साथ लागू गर्दै ल्याएको छ, करमा पनि एकदमै प्रगतिशील उनीहरूको चाहिँ एचिभमेन्ट छ, हामी चाहिँ न करमा न अनुगमनको कुराहरूमा छ क्या। त्यसकारण कम्तीमा नि हामीले चाहिँ आउँदो 5 वर्षमा भारतको लेभलमा पुर्यायौँ भने होइन बिस्तारै अगाडि बढ्न सकिन्छ भन्ने चाहिँ हामीलाई लाग्छ।
1: अब अन्त्यमा यो जति हामी कुराकानी गरिरहेका छौँ उपभोगलाई चाहिँ घटाउने सन्दर्भ नै हो होइन, उपभोग घटाउने भनेको प्रयोगकर्तालाई नै हामीले फोकस गरिरहेका छौँ। प्रयोगकर्तालाई चाहिँ तपाईँले बुँदागत रूपमा सुझाव दिनु पर्दाखेरि चाहिँ के सुझाव दिनुहुन्छ?
0: पहिलो त प्रयोगकर्ताले सामान्य रूपमा नलिउँ, यो एकदमै घातक हुने होइन, यसलाई हामी जेनेरेसन किलर, कसै मान्छेलाई क्यान्सर, फोक्सोमा क्यान्सर भयो भने उसको नियमित दैनिक खर्चले भ्याउँदैन, हेर्नुहोस् उसको उपचारदेखि लिएर ठाउँ ठाउँमा गर्नको लागि होइन। अब हाम्रो अनुसन्धानले के भन्छ भने 13% 15% जति बराबर यो पकेटको खर्चले भ्याउँछ, बाँकी आउट अफ पकेटको खर्च हुन्छ जम्मै, उसको चाहिँ घर घडेरी अथवा चाहिँ पैतृक सम्पत्ति उपयोग गर्नुपर्ने हुन्छ, प्रयोग गर्नुपर्ने हुन्छ। र गरिबी सामान्य परिवार थियो भने उसले उसको गरिबीमा चाहिँ ठेलेको अवस्था छ क्या। त्यस कारण यो जेनेरेसन पुस्तालाई नै असर गर्ने, पुस्ता जेनेरेसन क्लियरको रूपमा यो देखिराखेको छ, हामीले सबैले भोगेको पनि छ, यो सबैलाई छिम्बे के अरे यसमा नबुझेको कसैले पनि छैन। त्यस कारण यो कुराहरूलाई मध्यनजर राखेर उपभोगलाई चाहिँ कम गरौँ अथवा उपभोग गर्दै नगरौँ। र तपाईँले पनि सबै हामी सबैले हरेक व्यक्तिले इन्डिभिजुअलले र यो उपभोग यसलाई निरुत्साहित गर्नको लागि केही न केही योगदान गरौँ, अभियान चलाउँ राष्ट्रव्यापी, अनि हामीले केही न केही एचिभमेन्ट गर्नै पर्छ, नत्र भए हामीले चाहिँ यो एकदमै बढी उपभोग गर्ने देशको नाममा सूचीबाट हामी चाहिँ बाहिर निस्किने एकदमै जरुरी छ। हाम्रो देशकै गरिमालाई तल झार्ने अवस्था तपाईँ हामीले सुतिजन्य पदार्थ सेवन गरेर गरेर भइराखेको छ यो कुरालाई मध्यनजर राखेर हामीले चाहिँ केही न केही योगदान गरौँ र आजदेखि गरौँ भन्ने चाहिँ मलाई लाग्छ।
1: भनेको कसैले प्रयोग गरिरहनु भएको छ भने आजैबाट चाहिँ संकल्प गरौँ होइन। म डाक्टर साहब धेरै धन्यवाद दिन चाहन्छु। एकदमै महत्वपूर्ण विषय देशको अर्थतन्त्र र व्यक्तिको स्वास्थ्यसँग जोडिएको प्रसंग हामीले आज चर्चा गर्न पायौं तपाईँसँग बसेर धेरै धन्यवाद दिन चाहन्छु।
0: यहाँलाई पनि धेरै धेरै धन्यवाद।
1: उहाँ हुनुहुन्थ्यो नेपाल विकास अनुसन्धान प्रतिष्ठानका अध्यक्ष तथा सुर्तीजन्य पदार्थ नियन्त्रण कार्यक्रमका अनुसन्धान संयोजक डाक्टर जय कुमार गुरूङ। उहाँसँग हामीले सुर्तीजन्य पदार्थमा सरकारले लगाएको कर र यसले स्वास्थ्य क्षेत्रमा पार्ने प्रभावका बारेमा कुराकानी गर्यो। यो कुराकानी सँगै कार्यक्रम बदलिदो नेपालको आजको समय सकिएको छ। अर्को सोमबार अर्को विषयमा कुराकानी लिएर आउने नै छौ। प्राविधिक साथी संघर्ष विष्ट र प्रवीण श्रेष्ठलाई धन्यवाद दिँदै म सम्झना महर्जन पनि बिदा हुन्छु। नमस्कार।
2: पिपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना।
3: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पिपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ

0: महिला दिदी बहिनीहरूको लागि खुसीको खबर।
1: हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोशी सामुदायिक अस्पताल खुरकोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आस्मा अधिकारी आउनु हुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनुहोला।
0: थप जानकारीको लागि सम्पर्क नम्बर 9850043230 9767564429
1: सुनकोशी सामुदायिक अस्पताल खुरकोट सिन्धुली।
2: ओए साथी हेर न, क्या खतरा समाचार आइसक्यो।
3: बाफ्री,
2: अब चाहिँ के हुने हो?
4: खै खै के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन। सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसै नातिन यसो त जसले नि लेखिहाल्छ नि।
2: अरे मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
4: तिमीलाई थाहा थिएन?
2: थाहा थिएन।
4: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
2: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
4: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
5: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
6: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गराउ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: छोटो समयमा धेरै संस्थामा डाक्टर इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 लागि विज्ञान व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज, तीन कुने, काठमाडौँ।

0: Hello.
1: Let's go. 6.9 inch को standard display, AI powered camera, 2 years को warranty सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार.
2: दैनिक रु 197 मा रु 50 लाखको बीमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता. सूर्य ज्योति सही प्लान.
3: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवन को लागि.
4: हेलो
5: हेलो बहिनी, सन्चै छौ?
4: हजुर सन्चै छु. हजुरलाई कस्तो छ?
5: एकदम ठिक छ बहिनी. तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है. ट्र्याकिङ नम्बर म म्यासेज गर्छु.
4: अनि हुलाकमा पो जानु?
5: हो नि, हुलाकमा जाऊ न.
4: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
5: है, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
4: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू.
5: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन. कुरा बुझ्यौ?
4: ए, सहरमा मात्र होला नि?
5: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि.
4: थ्याङ्क यू मेरो दाइ, आज राम्रो कुरा थाहा भयो.
6: नेपाल सरकार विज्ञापन बोर्ड.

0: नमस्कार, बिहान 9 बजेको हजुरको समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म श्रीराज महत। तपाईँले यो समाचार हजुरको रेडियो 102.1 MHz इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np साथै हाम्रो पात्र नेपाली पात्र हजुरको याप र तामाको एफएम 95 MHz पनि सुनिरहनु भएको छ। समाचारको शुरूआत गरौं यस समाचारका मुख्य शीर्षकहरूबाट। राज्यसभा सभापति लामी छानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दै संघीय संसदको राष्ट्रिय सभा अन्तर्गतका दुईवटा महत्वपूर्ण समितिका बैठकहरू आज एकै समयमा बस्दै। नेपालको हिमाली क्षेत्रमा असुरक्षा बढ़दै गएको प्रति आरोही संघको चिन्ता, सुरक्षाका लागि प्रभावकारी कदम चाल्न सरकारसँग आग्रह। ओखलढुङ्गा जिल्लाको सुनकोशी गाउँपालिकामा पहिलो पटक आयोजित शिक्षण सिकाईमा एआईको प्रयोग बारे राष्ट्रिय सम्मेलन सम्पन्न। फिलिपिन्समा 7 म्याग्निच्युडको शक्तिशाली भूकम्प, तटीय क्षेत्रमा सुनामीको चेतावनी। बेरूतमा इजरायलले आक्रमण गरेपछि उत्तर इजरायलतर्फ इरानको मिसाइल आक्रमण। र एसियाली खेलकुद छनौट प्रतियोगिताको उपाधिका लागि आज नेपालले हङकङसँग खेल्ने।
1: हावाहुरी चलेको बेला के गर्ने?
2: घरको झ्याल र ढोका बन्द गर्ने,
1: आगोका स्रोतहरू बन्द गर्ने,
2: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
1: भीड़भाड़मा भए नआत्तिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
2: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
1: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
2: हावाहुरी चलेको बेला के नगर्ने?
1: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुनतिर नबस्ने,
2: बिजुलीको तार लत्रिएको छ भने नछुने,
1: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
2: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
1: जनहितका लागि हजुरको रेडियो 102.1 MHz जारी सन्देश।
0: स्वच्छ खाद्य पदार्थ उपभोगका लागि उपभोक्ताहरूमा अनुरोध।
1: खाद्य पदार्थको लेबलमा उत्पादकको नाम, ठेगाना, ब्याच नम्बर, उत्पादन तथा उपभोग्य मिति जस्ता विवरण हेरेर मात्रै खरिद तथा बिक्री वितरण गरौं।
0: फोहोर मैला तथा झिङ्गा भन्केका ठाउँमा खानेकुरा तयार नगरौं।
1: खानेकुराहरू पत्र पत्रिका तथा रंगीन कागजमा राखेर खाने बानी नगरौं।
0: एउटै तेलमा खानेकुरा पटक पटक नतारौं, नपकाउ।
1: अखाद्य रंग प्रयोग भएका वा अत्याधिक रंग प्रयोग भएका रंगीन मिठाई तथा अन्य खाद्य पदार्थ उपभोग नगरौ।
0: ढुसी परेका, किरा लागेका, अस्वाभाविक गन्ध भएका खाद्यान्न, तरकारी र फलफूल उपभोग नगरौ।
1: खाद्य पदार्थ तयार गर्दा सरसफाई कायम गरी सधैँ सफा पानी र कच्चा पदार्थ प्रयोग गरौ
0: र स्वच्छ खाऊ, स्वस्थ बनाऊ।
1: नेपाल सरकार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुली, फोन नम्बर 0447-5214।
3: हजुरको रेडियो 102.1 MHz।
0: अब समाचार विस्तारमा। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सर्वदलीय बैठक आह्वान गर्नुभएको छ। समसामयिक राजनैतिक विषयमा छलफल गर्न उहाँले आज बिहान 9 बजे सर्वदलीय बैठक आह्वान गर्नुभएको हो। बैठक सार्वजनिक लेखा समितिको हल संसद सचिवालय सिंहदरबारमा बस्नेछ। बैठकमा प्रतिनिधि सभा र राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने राजनैतिक दलहरूबाट पार्टी अध्यक्ष तथा सभापति सहित 2 जना सहभागी हुन आमन्त्रण गरिएको छ। संघीय संसदको राष्ट्रिय सभा अन्तर्गतका 2 महत्वपूर्ण समितिका बैठकहरू आज एकै समयमा बस्दैछन्। आज बिहान 11 बजे राष्ट्रिय सभाका 2 फरक समितिले विकास निर्माण र प्रादेशिक अनुगमनका विषयमा छलफल गर्न बैठक आह्वान गरेका हुन्। राष्ट्रिय सभाको सार्वजनिक मिति तथा प्रत्यायोजित विधायन समितिको 333 बैठकमा नागढुङ्गा सिस्नेखोला सुरुङ मार्गको प्रगति र अवस्थाका बारेमा सरकारवाला निकायसँग छलफल हुनेछ। सिंहदरबार स्थित संघीय संसद सचिवालयको सार्वजनिक मिति तथा प्रत्यायोजित विधायन समिति हलमा बस्ने उक्त बैठकमा नागढुङ्गा सुरुङ मार्ग सम्बन्धमा विभाग र आयोजनासँग विस्तृत समीक्षा गर्ने कार्यसूची रहेको छ। बैठकमा विविध विषयसहित मुख्य छलफलका लागि सड़क विभागका महानिर्देशक र नागढुङ्गा सुरुङ मार्ग निर्माण आयोजना कार्यालयका आयोजना प्रमुखलाई आमन्त्रण गरिएको जानकारी शाखा अधिकृत गुणमाया सुनवारले दिनुभएको छ। यसै गरी आज बिहान 11 बजे नै राष्ट्रिय सभाकै संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक पनि बस्ने तय भएको छ। समितिको आफ्नै बैठक कक्षमा बस्ने यस बैठकमा कर्णाली प्रदेशमा गरिएको स्थलगत अनुगमन एवं अन्तर्क्रिया कार्यक्रमको प्रतिवेदनमाथि छलफल हुने कार्यसूची रहेको छ। समितिले कर्णाली प्रदेशको स्थलगत अध्ययनपछि तयार पारेको प्रतिवेदन र विविध विषयमा छलफल गर्न समितिका सम्पूर्ण सदस्यहरू तथा सरकारवालाहरूलाई उपस्थितका लागि अनुरोध गरेको छ। विपक्षी राजनीतिक दलका सांसदहरूको अवरोधले करिब एक हप्ता स्थगित भएको प्रतिनिधि सभाको बैठक आज बस्दैछ। संघीय संसद सचिवालयले बैठक आज बिहान 11 बजेदेखि शुरू हुने जनाएको हो। बैठकमा आगामी आर्थिक वर्षका लागि प्रस्तावित बजेटमाथि छलफल हुने भएको छ। बैठकमा आगामी आर्थिक वर्षको राजस्व र व्ययको आर्थिक वार्षिक अनुमान बजेटमाथि सामान्य छलफल हुने भएको साथै विभिन्न विधेयक प्रस्तुत गरिने सम्भावित कार्यसूची रहेको सचिवालयले जनाएको छ। अर्थमन्त्री डाक्टर सोनिम वाग्लेले वक्तव्य सहित आर्थिक वर्ष 2083-84 राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गराउने भएको छ। त्यसपछि बजेटमाथिको सामान्य छलफल शुरू हुने भएको छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ अर्थमन्त्री वाग्लेले दिने कार्यसूची रहेको रहेको छ। व्यवस्थापन कार्य अन्तर्गत अर्थमन्त्री वाग्ले विभिन्न महत्वपूर्ण विधेयक सदनमा प्रस्तुत गर्ने कार्यक्रम रहेको छ। उहाँले विनियोजन विधेयक 2083 प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव राख्नका साथै उक्त विधेयक सदनमा पेश गर्नुहुने भएको छ। सगरमाथारोही संघले नेपालको हिमाली क्षेत्रमा सुरक्षा बढ़दै गएको प्रति चिन्ता व्यक्त गरेको छ। संघले जसका कारण विदेशी पर्यटकमा नकारात्मक असर परेको जनाउँदै सुरक्षाका लागि प्रभावकारी कदम चाल्न सरकारसँग आग्रह गरेको हो। संघले आइतबार एक विज्ञप्ति जारी गर्दै 2085 साललाई नेपाल भ्रमण वर्षका रूपमा मनाउने घोषणा गरेसँगै हिमाली क्षेत्रमा देखिएको असुरक्षाप्रति आरोही मर्माहत भएको जनाएको हो। नेपाल सरकार समक्ष आफूलाई पर्न गएको समस्याप्रति धारणा सार्वजनिक गर्न सम्पूर्ण आरोहीलाई अनुरोध गरिएको छ। संघले सगरमाथा आधार शिविर भन्दा माथि कार्यरत ओखलडुङ्गा जिल्ला खिचदम्बा गाउँपालिका 6 स्थायी ठेगाना भएका आरोही 57 वर्षीय दावा शेर्पाको जीवनमा आई परेको घटनाप्रति आरोही संघसहित सम्पूर्ण आरोहीको गम्भीर ध्यानकर्षण गराएको जनाएको हिमाली क्षेत्रमा कार्यरत आरोहीको सुरक्षाप्रति संघ सदैव चनाखो रहने भएको जनाउँदै यस किसिमको दुर्घटनाबाट मानवीय जीवनमा परेको असर प्रति संघको गम्भीर ध्यानकर्षण भएको उल्लेख गरिएको छ। साथै शेर्पाको परिवारमा संघले ऐक्यबद्धता जनाउँदै संघले भविष्यमा पुनः यस्ता घटना दोहोरिन नदिनका लागि आवश्यक कानूनको निर्माण गरिदिनका लागि माग सरकार समक्ष गरेको छ। सरकारले आगामी साउनदेखि सरकारी कर्मचारीलाई पनि स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध गराउने भएको छ। आगामी साउनदेखि स्वास्थ्य बीमा कार्यक्रममा राष्ट्र सेवा कर्मचारीलाई आबद्ध गराउन बाध्यकारी बनाउनेतर्फ स्वास्थ्य मन्त्रालयको ध्यान केन्द्रित भएको स्वास्थ्य सचिव डाक्टर विकास देवकोटाले बताउनु भएको छ। उहाँले स्वास्थ्य बीमा सुधार सरकारको प्राथमिकतामा परेकै कारण अघिल्लो वर्षको तुलनामा यो वर्ष दोब्बर बजेट छुट्याएको दावी गर्नुभएको छ। पछिल्लो समय स्वास्थ्य बीमा कार्यक्रम गम्भीर आर्थिक संकटमा परिरहेका बेला सरकारले सरकारी कर्मचारीलाई पनि बीमामा आबद्ध गराउन बाध्यकारी बनाउने तयारी गरेको हो। स्वास्थ्य बीमा बापत अस्पतालहरूलाई 18 अर्ब भन्दा माथि रकम भुक्तानी गर्न बाँकी रहेको बताइएको छ। आर्थिक संकट टार्नकै लागि निजी सेवा प्रदायक अस्पतालहरूमा आकस्मिक बाहेक सबै प्रकारका सेवाहरू बन्द गरिएको छ। यसअघि स्वास्थ्य बीमा मार्फत उपलब्ध हुँदै आएको पीडी सुविधालाई खुम्चाएर 25,000 झारिएको छ भने टिचिङ लगायतका देशका ठूला सरकारी अस्पतालले नै भुक्तानी नपाएपछि बीमा कार्यक्रम मार्फत प्रदान हुँदै आएको सेवा बन्द गरेका छन्। 66 नेपालीलाई तत्काल कम्बोडिया छोड्न निर्देशन दिएको छ। भिसा अवधि समाप्त भएपछि पनि नवीकरण नगरी त्यहीँ बस्दै आएका 66 जना नेपालीलाई तत्काल स्वदेश फर्किन आग्रह गरिएको हो। थाइल्याण्ड स्थित नेपाली दूतावासले सूचना जारी गरी त्यस्ता नेपालीलाई तत्काल स्वदेश फर्किन भनेको छ। विभिन्न उद्देश्यले कम्बोडिया पुगी भिसाको अवधि समाप्त भएपछि पनि नवीकरण नगरी बसिरहेका 602 जना नेपाली नागरिकहरूका लागि कम्बोडिया सरकारबाट भिसा शुल्क तथा जरिवाना रकम मिनाहा गराई नेपाल फर्कन सहजीकरण गरिदिएको थियो। तर 66 जना नेपालीले भने इमेल फोन तथा वाट्सएप मार्फत सम्पर्क गर्दा पनि स्वदेश फर्किन तदारुकता नदेखिएकोले सूचना जारी गरिएको दूतावासले जनाएको छ। दूतावासले नामावलीसहित सूचना जारी गर्दै सम्बन्धित सबै नेपाली नागरिकहरूलाई यथाशीघ्र कनेक्टिङ फ्लाइट सहितको टिकटको व्यवस्था गरी 12 जुन 2026 भित्र नेपाल फर्किन अनुरोध गरिएको छ। तोकिएको समयमा आफ्नो मुलुक नफर्कने विदेशी नागरिकहरू उपर कम्बोडिया सरकारले त्यहाँको नयाँ कानून अनुसार अनुसन्धान गरी कसुरको प्रकृति अनुसार 5,00,000 अमेरिकी डलरसम्मको जरिमानाका साथै आजीवन कारावाससम्मको सजाय हुने व्यवस्था गरेको छ। रामेछाप उद्योग वाणिज्य संघले मन्थलीमा आयोजना गरेको 2 दिने लेखा व्यवस्थापन सफ्टवेयर तालिम आइतबार सम्पन्न भएको छ। तालिमको समापन कार्यक्रममा मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठ र मन्थली एकका वडा अध्यक्ष होम प्रसाद पौडेलले तालिममा सहभागी भएका प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गर्नुभएको छ। समापन कार्यक्रममा नगर प्रमुख श्रेष्ठले लेखा व्यवस्थापन सफ्टवेयर तालिमले सहभागीको व्यक्तिगत क्षमता अभिवृद्धि हुनुको साथै लेखा राख्ने कार्यमा सहजता हुने बताउनुभयो। कार्यक्रममा रामेछाप उद्योग वाणिज्य का पूर्व अध्यक्ष केशव किमिरोले लेखा व्यवस्थापनको सिपले व्यावसायिक क्षेत्रमा सुधार हुनुका साथै प्रशिक्षार्थीलाई आय आर्जनका लागि समेत सहजता हुने दावी गर्नुभएको छ। रामेछाप उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश कुमार श्रेष्ठको अध्यक्षतामा भएको उक्त कार्यक्रममा जिल्लाका विभिन्न भागका करिब 40 जना प्रशिक्षार्थीले सहभागिता जनाएका थिए। तालिम कार्यक्रम मन्थली नगरपालिकाको 1 नम्बर वडाको आर्थिक सहयोगमा भएको हो। रामेछापको मन्थली नगरपालिका 7 मुगीटार र खानादेवी 4 को मुहान चौतारा बीचमा पर्ने भटौली खोलामा पक्की पुल निर्माण कार्य सम्पन्न भएपछि मध्य पहाड़ी राजमार्ग जोड्नका लागि छोटो दूरीको सड़क पूर्वाधार तयार भएको छ। बागमती प्रदेश सरकारले पूर्वाधार विकास कार्यालय रामेछाप मार्फत उक्त पुलको निर्माण गरेको हो। 42 मिटर लामो उक्त पुल 3,66,00,000 को लागतमा निर्माण गरिएको। पुल नहुँदा बर्खायाममा उक्त मार्ग हुँदै मुहान चौतारा हुँदै रजगाउँतर्फका आवागमनमा कठिनाई हुँदै आएको थियो। उक्त पुल जय विष्णु थापा जेबीले निर्माण गरेको हो। भटौली खोलामा मन्थली गाल्बा सड़कका लागि 1 दशक अघि स्विस सरकारको सहयोगमा पहिलो पुल निर्माण गरिएको थियो। तामाकुसीमा कुनौरी र मुगी खोला जोड्ने पक्की पुल समेत केही दिनमा सवारी साधन सञ्चालन हुने गरी अन्तिम चरणमा छ। उक्त पुल र भटौली खोलाको पुलले मन्थलीबाट अब बीपी राजमार्गको सिद्खा रामकोट जोड्ने सड़क छुटिनेछ। तपाईँ बेला बिहान 9 बजेको हजुरको समाचार सुनिरहनु भएको छ। समाचारको क्रम एकछिन विश्रामपछि हामी बाँकी समाचारको साथमा उपस्थित हुनेछौ। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।
4: भगवानको मूर्ति नछैकन अलग राखिदिए है के?
5: मेरो बुवाले बनाएको भगवानको मूर्तिको हजुर पूजा गर्नुहुन्छ। अनि अनि मूर्ति बनाउनेको छोरा मस्तक तपाईँ छैन हुँदैन र
6: एक पटक सोच्नुहोस् त कि यही हो हाम्रो मानवता? जातीय भेदभाव मानवीय रूपमा निन्दनीय व्यवहार हो भने कानूनी रूपमा दण्डनीय अपराध।
7: जनहितका लागि हजुरको रेडियो 102.1 MHz द्वारा जारी सन्देश।
8: ए भाउजू, केही गर्दा रोग निको भएर भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
9: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ। रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
10: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
8: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजात, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
10: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टील रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टील रड अपरेशनद्वारा निकालिनेछ।
0: गोलमजुर गाउँपालिका वडा नम्बर 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
10: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जोर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्दुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
11: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
12: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनौ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
8: थप जानकारीका लागि शुभ जीवन हस्पिटल खुरकोट सिन्धुली
11: सम्पर्क नम्बर 0475946 98692 65998।
3: हजुरको रेडियो 102.1 MHz।
0: विश्रामपछि हजुरको समाचारमा पुनः स्वागत छ। पाकी समाचार। सिन्धुलीको कमलामाई नगरपालिकाले 2072 सालको भूकम्पबाट जीर्ण भएका स्टलहरू गत शुक्रबार भत्काएको छ। 48 स्टल रहेको स्टल बजार व्यापार व्यवसायका लागि उपयुक्त स्थान मानिए पनि संरचना जीर्ण भएपछि नगरपालिकाले हटाउने अभियान सञ्चालन गरेको हो। नगरपालिकाको जारी गरेको सूचना अनुसार व्यवसायीहरूले आफ्ना व्यापारिक स्टलहरू खाली गरेपछि मात्र जीर्ण संरचना भत्काउन शुरू गरिएको कमलामाई नगरपालिकाले जानकारी दिएको छ। स्टल बजार हटाउने क्रममा व्यवसायीहरूले उच्च समझदारी धैर्यता र कुनै पनि विवाद अवरोध नगरी आफ्ना स्टलहरू आफै खाली गरी सहयोग गरेको भन्दै नगर प्रमुख उपेन्द्र कुमार पोखरेलले व्यापारीहरूलाई धन्यवाद समेत व्यक्त गर्नुभएको छ। त्यस्तै उहाँले कहिलेकाहीँ नगरको सुरक्षा कानूनी व्यवस्था र दीर्घकालीन हितका लागि आफ्नै मनमाथि ढुङ्गा राखेर यस्तो प्रकारको निर्णय लिनु परेको बताउनुहुँदै पुरानो स्टल बजार व्यवस्थापन गरिसकेपछि उक्त स्थानलाई अझ व्यवस्थित आधुनिक तरिकाले सर्वसाधारण जनतालाई थप सहज हुने गरी पूर्वाधार निर्माण गरिने जानकारी दिनुभएको छ। कमलामाई नगरपालिकाद्वारा जीर्ण संरचना भत्काएसँगै सिन्धुलीमाढीको 40 वर्ष पुरानो स्टल बजारको अन्त्य भएको छ। ओखलढुङ्गा जिल्लाको सुनकोशी गाउँपालिकामा पहिलो पटक आयोजित कृत्रिम बुद्धिमत्ता एआई सम्बन्धी राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ। सुनकोशी गाउँपालिका 3 सिस्नरी स्थित सुनकोशी कालिका बहुमुखी क्याम्पसको आयोजनामा शिक्षण सिकाइमा एआईको प्रयोग विषयक सम्मेलन सम्पन्न भएको। सम्मेलनमा एआईले शिक्षण सिकाइ क्षेत्रमा ल्याएको अवसर चुनौती तथा ग्रामीण क्षेत्रमा यसको सम्भावनाबारे व्यापक छलफल गरिएको थियो। कार्यक्रममा विभिन्न विज्ञ प्राध्यापक तथा विद्यार्थीहरूले अनुसन्धानमूलक कार्यपत्र प्रस्तुत गरेका थिए। प्रस्तुत कार्यपत्रमाथि त्रिभुवन विश्वविद्यालयका प्राध्याध्यापक सरोज कुमार गिरीले टिप्पणी तथा पृष्ठपोषण दिनुभएको थियो। क्याम्पस प्रमुख जितेन्द्र बहादुर साईका अनुसार ग्रामीण क्षेत्रका विद्यालयमा एआई सम्बन्धी तालिम मार्फत शिक्षकलाई प्रविधि मैत्री बनाउँदै शिक्षणलाई अझ प्रभावकारी र सृजनशील बनाउन सकिने निष्कर्ष सम्मेलनले निकालेको छ। काठमाडौँको तारकेश्वरमा घरायसी विवादका क्रममा श्रीमतीमाथि धारिलो हत्या र चक्कु प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले नेपाली ब्रो उपनामले चिनिने कुमार थापा मगर सहित 4 जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिषद काठमाडौँको अनुसार जेठ 22 गते राति तारकेश्वर नगरपालिका 6 पैयौँ टारमा 38 वर्षीय कुमार थापा मगरले आफ्नै श्रीमती ईश्वरी भुजेललाई चक्कु प्रहार गरेका थिए। चक्कु प्रहारबाट गम्भीर घाइते भएकी उनलाई तत्काल उपचारका लागि तारकेश्वर सिटी अस्पताल लगिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि त्रिवी शिक्षण अस्पताल टिचिङ महाराजगंज पुर्याइएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। घटना लगत्तै खटिएको प्रहरी टोलीले सोही राति 11 बजे कुमार थापा मगरलाई नियन्त्रणमा लिएको थियो। यस्तै उक्त हत्या घटनामा संलग्न रहेको भन्दै परेको किटानी जाहेरीका आधारमा प्रहरीले थप 3 जनालाई पक्राउ गरेको। पक्राउ पर्ने अन्य अभियुक्तहरूमा 36 वर्षीय विक्रम थापा मगर, 40 वर्षीय पूजन थापा छेत्री र जुम्ला घर भएको कर्णेश्वर बस्ने 25 वर्षीय प्रतीक्षा आचार्य रहेका छन्। जिल्ला प्रहरी परिषद काठमाडौँका प्रवक्ता एवं प्रहरी परीक्षक पवन कुमार भट्टराईले 4 जनालाई काठमाडौँ जिल्ला अदालतबाट 5 दिनको म्याद थप गरी हिरासतमा राखिएको जानकारी दिनुभएको छ। उनीहरूमाथि कर्तव्य जान मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

गैराथीको कोशी र गण्डकीमा मध्यम वर्षा भएको छ। कोशीको इलाम, शंखुवासभा र गण्डकीको कास्की, गोर्खा तनहुँ लगायतका ठाउँमा पानी परेको छ। गएको 12 घण्टामा इलाममा सबैभन्दा बढ़ी 72 मिलिमिटर वर्षा मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अबका केही दिन पनि तराईमा गर्मी बढ़ने तथा पहाड़ी र हिमाली क्षेत्रमा पानी पर्ने महाशाखाले जनाएको छ। आज र भोलि मध्य प्रदेश लगायत बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भेगका केही ठाउँमा तातो दिन हुने सम्भावना छ। यस्तै कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाड़ी भूभाग बदली भई एक दुई ठाउँमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आउँदो शुक्रबार र शनिबार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना छ। समाचारको क्रम अन्तर्राष्ट्रिय समाचार। फिलिपिन्सको दक्षिणी क्षेत्रलाई केन्द्रबिन्दु बनाएर 7 म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। भूकम्पपछि फिलिपिन्स, इण्डोनेसिया र जापान लगायतका देशले सुनामीको चेतावनी जारी गरेका छन्। आज बिहान फिलिपिन्सको मुख्य दक्षिणी टापु मिन्डानाओमा अवस्थित शहरको तटीय क्षेत्रलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको। शक्तिशाली भूकम्पसँगै समुद्रमा ठूला छाल आउन सक्ने जोखिमलाई ध्यानमा राख्दै तटीय क्षेत्रका देशले सतर्कता अपनाउन थालेका छन्। फिलिपिन्सका राष्ट्रपतिले सम्बन्धित सरकारी निकायलाई तत्काल उद्धार तथा सुरक्षा तयारीमा जुट्न निर्देशन दिनुभएको छ। अहिलेसम्म ठूलो मानवीय वा भौतिक क्षतिको विवरण सार्वजनिक भएको छैन, तर प्रशान्त क्षेत्रका विभिन्न देशहरूले समुद्री सतहमा असामान्य गतिविधि हुन सक्ने भन्दै निगरानी बढ़ाएका छन्। सरकारी अधिकारीहरूले आधिकारिक सूचनालाई मात्र विश्वास गर्न र स्थानीय प्रशासनको निर्देशन पालना गर्न अनुरोध गरेका छन्। इजरायलले लेबनानको राजधानी बेरुतको दक्षिणी क्षेत्रमा हवाई आक्रमण गरेपछि इरानले उत्तरी इजरायलतर्फ मिसाइल आक्रमण गरेको छ। यसले मध्य पूर्वमा भइरहेको तनावलाई थप चर्काएको छ। अधिकांश मिसाइलहरू इजरायलको हवाई प्रतिरक्षा प्रणालीले नष्ट गरेको दावी गरिएको छ। इरानी आक्रमणको केही घण्टा अघि इजरायलले बेरुतको दही क्षेत्रमा रहेका हिजबुल्लाह लक्षित हवाई आक्रमण गरेको थियो। अमेरिकाको मध्यस्थतामा भएको युद्ध विराम सम्झौतापछि लेबनानको राजधानीमा भएको यो पहिलो ठूलो आक्रमण हो। लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार दुईवटा आवासीय भवनमा गरिएको आक्रमणमा कम्तीमा दुईजनाको ज्यान गएको छ भने महिला र बालबालिका सहित 20 जना घाइते भएका छन्। हिजबुल्लाहले इजरायली भूमितर्फ गोलाबारी गरेपछि त्यसको जवाफ स्वरूप आक्रमण भएको इजरायली पक्षले प्रतिक्रिया दिएको छ। हिजबुल्लाहले भने युद्धविरामको बारम्बार उल्लंघन गर्दै आएको इजरायल विरूद्ध जवाफी कार्यवाही स्वरूप इजरायली सैन्य अड्डा र सैनिकहरूलाई लक्षित गरेर रकेट प्रहार गरेको जनाएको छ। यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुवै पक्षलाई संयमता अपनाउन आग्रह गर्नुभएको बीबीसीले जनाएको छ। पछिल्ला घटनाले इजरायल, इरान र हिजबुल्ला बीचको द्वन्द्व थप फैलिने चिन्ता बढ़ेको छ। विश्लेषकहरूका अनुसार बेरुतमाथिको पछिल्लो आक्रमणले अमेरिकाले मध्यस्थता गरेको युद्धविराम कमजोर बनाएको छ। र समाचारको अन्त्यमा खेल समाचार। एसियाली खेलकुद छनौट प्रतियोगिताको उपाधिका लागि आज नेपाल र हङकङ बीच प्रतिस्पर्धा हुँदैछ। खेल सिंगापुरको नेशनल क्रिकेट मैदानमा नेपाली समयअनुसार दिउँसो 12:15 बजे शुरू हुनेछ। नेपाली सेमी फाइनलमा ओमानलाई 8 विकेटले हराउँदै फाइनलमा पुगेको हो। यता दोस्रो सेमी फाइनलमा हङकङले मलेसियालाई 6 विकेटले पराजित गर्दै फाइनलमा नेपालसँगको भेट पक्का गरेको। नेपाल र हङकङ बीच अहिलेसम्म 14 अन्तर्राष्ट्रिय प्रतिस्पर्धा भएका छन्, जसमध्ये नेपालले 7 खेल जितेको छ भने हङकङ 5 खेलमा विजयी भएको छ। दुई खेल नतिजाविहीन सकिएको छ। यसअघि आजै तेस्रो स्थानका लागि मलेसिया र ओमान बीच बिहान 7:15 बजे प्रतिस्पर्धा भइरहेको छ। लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएको नेपाल उपाधि जित्ने लक्ष्यसहित आज मैदानमा उत्रनेछ। नेपालसँग मलेसिया, हङकङ र ओमान एसियाली खेलकुदको लागि छनौट भइसकेका छन्। यिनै समाचारसँगै हामी बिहान 9 बजेको हजुरको समाचारको अन्त्यमा छौं। जाँदा जाँदै यस समाचारका मुख्य मुख्य शीर्षकहरू फेरि एकपटक। राज्यसभा सभापति लामी छानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दै संघीय संसदको राष्ट्रिय सभा अन्तर्गतका दुईवटा महत्वपूर्ण समितिका बैठकहरू आज एकै समयमा बस्दै। नेपालको हिमाली क्षेत्रमा असुरक्षा बढ़दै गएको प्रति आरोही संघको चिन्ता, सुरक्षाका लागि प्रभावकारी कदम चाल्न सरकारसँग आग्रह। ओखलढुङ्गा जिल्लाको सुनकोशी गाउँपालिकामा पहिलो पटक आयोजित शिक्षण सिकाइमा एआई प्रयोगबारे राष्ट्रिय सम्मेलन सम्पन्न। फिलिपिन्समा 7 म्याग्निच्युडको शक्तिशाली भूकम्प, तटीय क्षेत्रमा सुनामीको चेतावनी। बेरुतमा इजरायलले आक्रमण गरेपछि उत्तरी इजरायलतर्फ इरानको मिसाइल आक्रमण। र एसियाली खेलकुद छनौट प्रतियोगिताको उपाधिका लागि आज नेपालले हङकङसँग खेल्ने।
हवस् त बिहान 9 बजेको हजुरको समाचार सकियो। हाम्रो भेट बिहान 11 बजेको हजुरको खबरमा हुने नै छ। त्यतिन्जेलसम्मको लागि समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म श्रुराज महत पनि समाचारबाट बिदा हुन्छु। नमस्कार, शुभ दिन।

0: निहाल्नु।
1: लेट्स गो। 6.9 इन्चको शानदार डिस्प्ले, AI पावर्ड क्यामेरा, 2 वर्षको वारेन्टी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल ब्याट्रीको साथ थप अत्याधुनिक विशेषताहरूले तपाईँको मन जित्छ बारम्बार।
2: ढुङ्गे छाप घिसिङ परिवारद्वारा आयोजित कुल पूजा तथा विशेष धार्मिक अनुष्ठानमा हार्दिक निमन्त्रणा।
3: यस रामे छापको मन्थली नगरपालिका वडा नम्बर 4 स्थित ढुङ्गे छाप चनौटीमा आउँदो जेठ 30 गतेदेखि असार 1 गतेसम्म हुने कुलायन पूजा आयोजना गरिएको र असार 1 गते सदैं धर्मगुरू सोनाम घारवाङ रिम्पोछेद्वारा आयु अभिषेक वाङ प्रदान गर्नुहुने कार्यक्रम रहेको हुँदा सम्पूर्ण रामेछापवासी श्रद्धालु भक्तजनहरूमा उपस्थित भई पुण्य प्राप्तिको लागि हार्दिक निमन्त्रणा गर्दछौ।
2: सम्पर्क नम्बर 9841443165, 9841443190। महिला दिदी बहिनीहरूको लागि खुसीको खबर, हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोशी सामुदायिक अस्पताल खुरकोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आस्मा अधिकारी आउनु हुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनुहोला। थप जानकारीको लागि सम्पर्क नम्बर 9851043230, 9767065249, सुनकोशी सामुदायिक अस्पताल खुरकोट सिन्धुली।
4: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा कक्षा 11 भर्ना खुल्यो।
5: राजधानीको केन्द्र स्थलमा अवस्थित शैक्षिक उत्कृष्टता र गुणस्तरीय शिक्षा प्रदान गरिरहेको बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा शैक्षिक वर्ष 2083-84 लागि कक्षा 11 साइन्स, म्यानेजमेन्ट, कम्प्युटर साइन्स, ह्युमेनिटिज र एजुकेशन फ्याकल्टीमा बिहानी समयमा पठन पाठन हुने गरी भर्ना खुल्यो।
4: साइन्स फ्याकल्टीमा तराई पहाड र हिमालका दुर्गम तथा पिछडिएका वर्गका विद्यार्थीलाई शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
5: साइन्स फ्याकल्टीमा सिट सीमित भएकाले भर्ना आवेदन फारम भर्ने अन्तिम मिति 2083 जेठ मसान्तसम्म मात्र।
4: अन्य फ्याकल्टीको हकमा 2083 असार मसान्तसम्म।
5: असार मसान्तसम्म भर्ना भएमा भर्ना शुल्कमा 25% छुट दिइनेछ।
4: शिक्षामा कम्प्रोमाइज नगरौं, गुणस्तरीय शैक्षिक संस्था नै रोजौं।
5: थप जानकारीका लागि सम्पर्क नम्बर 0142603310, 0142603332, 9851216, 9843361494।
4: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँ।
6: छोटो समयमा धेरै संस्थामा डाक्टर इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 लागि विज्ञान व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज तिनकुने काठमाडौँ।
7: पौडी मात्र खेलेर के गर्नु, खाने बस्नेको सुविधा भएको होटल पनि त हुनु पर्यो नि यो खुरकुटमा।
8: लौ के को चिन्ता, चिसो पानीमा स्विमिङ गर्दै विभिन्न प्रकारका खाना नास्ताको व्यवस्था भएको सुनकोशीको ताजा माछा, लोकल कुखुरा, खसी, बदेलको मासु खाना पाइने, एसी सहितको सफा रुम भएको, मिटिङ हलको पनि व्यवस्था भएको, पार्किङको पनि राम्रो सुविधा भएको सनराइज होटल एन्ड रिसोर्ट छँदैछ नि।
7: साथै कुक, कुक हेल्पर, वेटर, हाउस किपिङ कर्मचारी आवश्यक परेको हुनाले तुरन्त सम्पर्क गर्नुहोला।
8: प्रोप्राइटर अमूल कार्की, सम्पर्क नम्बर 9844200596, 0447590453।
7: सनराइज होटल एन्ड रिसोर्ट, गोलन्जर 7, खुरकोट सिन्धुली।

0: ल मैले सबै कुरा बुझिसकेँ। तपाईँको लागि एउटा खुसीको कुरा पनि छ, नेपाल प्रहरीले सबै सत्य तथ्य पत्ता लगाइसकेको छ।
1: हजुरको रेडियो 102.1 MHz।
2: के तपाई दाँत, आँखा, एक्सरे, भिडियो एक्सरे, फिजियोथेरापी सम्बन्धी सम्पूर्ण सेवाहरू एउटै छानामुनि चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने विगत लामो समयदेखि सञ्चालनमा रहेको मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टरमा आउनुहोस्।
3: हाम्रा सेवाहरू बिरामी जाँच, 24 घण्टा आकस्मिक सेवा, भिडियो एक्सरे र ECG, रगत दिशा पिसाब जाँच, परिवार नियोजन परामर्श तथा उपचार, घाउ चिरफार तथा ड्रेसिङ, साथै यहाँ सबै प्रकारका स्वदेशी तथा विदेशी औषधिहरू सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
2: प्रोप्राइटर मोहन कुमार स्पष्ट। सम्पर्क नम्बर 9854340305, 0484543305। मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टर, मन्थली नगरपालिका 2, देवकोटा चोक, लक्ष्मी सनराइज ब्याङ्क भएको घर, मन्थली रामेछाप।
4: तपाईँले त हुस्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
5: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
4: हुर्केकै गिरिराज चल्ला 150मा?
5: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
6: ताजा र ठुलो साइजको अण्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
5: विराज, किसानको साथी।
6: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
5: प्रोप्राइटर जय मानन्दर। फोन 0485402939, 0485402933 र 98540402939। विराज सप्लायर्स, कटहर बोर्ड छेउ, मन्थली, रामेछाप।
7: दैनिक रु 197मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
8: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
2: मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सम्बन्धी जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रामेछापको सूचना।
9: बागमती प्रदेशभित्र स्थायी बसोबास भएका 30 वर्ष भन्दा माथि उमेर समूहका सम्पूर्ण नागरिकहरूलाई नसर्ने रोगबाट समयमै निदान, परीक्षण, परामर्श र उपचारको लागि प्रत्येक सोमबार बिहान 8 बजेदेखि 10 बजेसम्म निशुल्क बीपी, सुगर, युरिन, प्रोटिन, BMF जाँच एवं टी रोगको बिरामीलाई निशुल्क परामर्श एवं उपचार सेवा उपलब्ध रहेको कुरा सबैमा सहर्ष जानकारी गराउँदछौ।
2: सम्पर्क नम्बर 9844021369, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, मन्थली, रामेछाप।
10: वाउ, हैन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि? अनि कहाँबाट ल्यायो?
9: कहाँबाट हुनु नि? हाम्रै मन्थली कटरबोर्ड नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भएन धेरै नभनौ, भनि साध्य छैन। त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ।
2: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी। सम्पर्क नम्बर 9845853765। वीरगंज फर्निसिङ एन्ड सप्लायर्स, मन्थली नगरपालिका 1, कटहर बोर्ड, रामेछाप।
11: घर बनाउनको लागि रड, सिमेन्ट, जस्ता पाता चाहिने, कहाँबाट ल्याउने होला? फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला बटी?
3: काका, तिमीलाई यति नै थाहा छैन? अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका।
12: हजुर, यहाँ सिमेन्ट, रड, पाइप, प्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ। साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर गैराछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
9: प्रोप्राइटर विनोद श्रेष्ठ। सम्पर्क नम्बर 9854040682। गोविन्द श्रेष्ठ। सम्पर्क नम्बर 9854040892 र 0485403585। श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स, मन्थली नगरपालिका, खातबारी, रामेछाप।
13: सुन्नुहोस् है सुन्नुहोस्। हाम्रो रामेछाप जिल्लाको आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणना 2082 तथ्याङ्क संकलन हुँदैछ।
3: हो, यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय रामेछापबाट खटिएका गणक तथा सुपरिवेक्षकहरू तपाईँको उद्योग पसल व्यवसाय विद्यालय वा कार्यालय सबै प्रकारका संघ संस्था प्रतिष्ठान व्यवसायीहरूमा आउँदैछन्।
13: त्यसैले आफ्नो व्यवसायिक क्रियाकलापहरूको सही विवरण दिएर सहयोग गरौं। तपाईँको विवरण तथ्याङ्क N2079 अनुसार गोप्य रहनेछ। जिल्ला आर्थिक गणना कार्यालय रामेछाप।
3: थप जानकारीको लागि टोल फ्री नम्बर 1178।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: ए बुहारी, साह्रै मासु खान मन लागेको छ। भोलिका लागि तरकारी पनि सकिएको छ। फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे। जाऊ त लिएर आऊ।
2: ल्याउन त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
1: ए पिरले कि बुहारी, रामेछाप मिट सप एन्ड कोल्ड स्टोर छँदैछ नि, तुरन्तै त्यहाँ गएर लिएर आइहाल त।
3: हजुर, रामेछाप मिट सप एन्ड कोल्ड स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
4: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
2: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848-76-48-03। रामेछाप मिट सप एन्ड कोल्ड स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।
3: जथाभावी सड़क नखनौ, वन जंगल र वन्यजन्तुको संरक्षण गरौं, वातावरणीय प्रभावको मूल्यांकन गरेर मात्र विकास निर्माणको कार्य गरौं,
4: आउँदो पुस्तालाई समेत ख्याल गरी प्राकृतिक स्रोतको दिगो उपयोग गरौं। पृथ्वी हाम्रो साझा घर हो, आउनुहोस् यसलाई जोगाउन आजैदेखि हातेमालो गरौं।
3: वन डढेलो रोकौं, वन जंगल र जैविक विविधताको संरक्षण गरौं।
4: सावधान, वन जंगल नजिक आगो नबालौं। आगो लाग्ने वस्तु र चुरोट बिडीका ठुटा वन जंगल बाटोको छेउ नजिक नफालौं।
3: सलाई, लाइटर, मट्टीतेल, पेट्रोल जस्ता आगोजन्य वस्तु तथा पदार्थ केटाकेटीको पहुँचदेखि टाढी राखौं। सुत्नुभन्दा अगाडि र घरबाट निस्कदा बिजुलीका स्विचहरू बन्द गरौं र बिजुलीका उपकरणहरूको कुशल व्यवस्थापन गरौं।
4: जंगलमा आगो लागेमा तुरन्तै नजिकको प्रहरी कार्यालय, संरक्षण कार्यालय, वन कार्यालयलाई खबर गरी सबै मिली आगो नियन्त्रण गरौं। जंगल हाम्रो जीवन हो, विनाशकारी डढेलोबाट वन जोगाऊ।
3: वन डढेलो लगाउने वा लगाउन सहयोग गर्नु दण्डनीय अपराध हो।
5: वनमा आगो लगाउनेलाई वन एन 2076 तथा 50 चार बमोजिम लिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं, नगराउ। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौं।
6: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
1: दाँत दुखेर मर्न लागे, म हेर्दै त मेरो दाँतमा के भएछ।
7: के हेर्नु नि, आफ्नो आँखाले राम्रोसँग देख्नु पनि त पर्यो नि।
8: ए काका काकी, के को गन्थन मन्थन हो?
1: ए बाबु पो बस न यतै, के को गन्थन मन्थन हुनु नि? घरमा सबैजना रोगी, कोही दाँतका कोही आँखाका, सबै रोगी मात्र छौ। अब कहाँ गएर जचाउने भनेर कुरा गर्दै थियौँ हामी त।
8: ल काका काकी पनि त्यसै चिन्ता गर्नुहुन्छ। हाम्रै मन्थलीको देवकोटा चोकमा रहेको दिलश्री मेडिकल हल तथा डायग्नोसिस पोलिक्लिनिकमा गए त भइगयो नि। अनुभवी चिकित्सकहरूद्वारा विगत लामो समयदेखि बिरामी जाँच, इमर्जेन्सी सेवा, ल्याब सेवा अन्तर्गत रगत, दिशा पिसाबहरूको जाँच, एक्सरे सेवा, भिडियो एक्सरे सेवा, फिजियोथेरापी सम्बन्धी सेवा दिइरहेको छ नि। त्यही गए त भइगयो नि। अहिले त दाँतका सम्पूर्ण सेवाहरू, आँखाको जाँच गरिनुका साथै सुपथ मूल्यमा चस्मा पनि बनाइन्छ। तपाईँहरू दुवै जनाको त्यही उपचार हुन्छ। त्यति मात्र हो र काका, त्यहाँ त देश विदेशका ख्यातिप्राप्त सम्पूर्ण औषधि कम्पनीका औषधिहरू सर्वसुलभ मूल्यमा पाइन्छ। साथै मासिक रूपमा छाला सम्बन्धी रोगको शिविर समेत सञ्चालन हुँदैछ नि।
5: रोग राइटर मोहन कुमार श्रेष्ठ, सम्पर्क नम्बर 9845-40-305, 0848-40-305। मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टर, मन्थली नगरपालिका 2, देवकोटा चोक, लक्ष्मी सनराइज बैंक भएको घर, मन्थली, रामेछाप।
9: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
10: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
11: अहिले बिहानको 10 बज्यो।

नमस्ते नमस्कार अनि हार्दिक स्वागत गर्दै कार्यक्रम लोकसेली लिएर उपस्थित भइसकेको छु म कार्यक्रमको साथमा सम्झना खड्गी भने प्रविधि संयोजनमा हुनुहुन्छ श्री राज महत साथमा तपाईँ विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट हामीलाई एकैसाथ सुनिराख्नु भएको छ भने आशा लिएका छौं तपाईँ इन्टरनेटको पहुँचमा हुनुहुन्छ देश तथा विदेशमा रहेर पनि कार्यक्रमलाई सहजै सुन्न सक्नुहुनेछ कार्यक्रम सुन्नको लागि अफिसियली वेबसाइट www.hajurkoradio.org.mp को साथ ही हाम्रो पात्रो नेपाली पात्रो फेसबुक पेज र तामाकोशी एफएम 95.5 MHz बाट पनि एकैसाथ सुन्न सक्नुहुनेछ तपाईँलाई जुन माध्यम सहज लाग्छ त्यो माध्यम लगइन गरेर कार्यक्रमलाई सुनेर साथ दिनुहोला अनि कार्यक्रममा पनि सहभागिता जनाउन सक्नुहुनेछ तपाईँले यो कार्यक्रम हरेक दिन सुन्दै आइराख्नु भएको छ हामी साताको साथै दिन आउने गर्दछौ साताको साथै दिन आउने क्रममा फरक बार फरक प्रस्तुतिको साथमा उपस्थित भइराखेका छौं आज पनि यसै क्रम जारी रहेको छ आज सोमबारको बसाई के गर्नुपर्छ भन्ने कुरा तपाईँ नियमित कार्यक्रम सुन्नुहुने श्रोता मनहरूलाई थाहा नै छ यदि नयाँ साथी हुनुहुन्छ भने उहाँको लागि जानकारी गराउन चाहन्छु आजको बसाईमा तपाईँलाई मनपर्ने लोकगीत तपाईँले रोजाईमा पार्न सक्नुहुनेछ र रोजाईको गीत मार्फत तपाईँले एकजना साथीलाई मात्रै सम्झना सन्देश राख्न पाउनुहुनेछ तपाईँलाई थाहा नै छ जुन नयाँ साथीको लागि मैले जानकारी गराइसकेको छु कार्यक्रममा सहभागिता जनाउनको लागि 0840 40 0026 को माध्यम भएर आउन सक्नुहुनेछ तपाईँको लागि हाम्रो स्टुडियोको नम्बर खुल्ला भइसकेको छ सधैँ डायल गर्दै आउनुभएको नम्बर रहेको छ तपाईँले यो कार्यक्रम हरेक दिन बिहान 10 बजेदेखि 11 बजेसम्म सुन्न पाउनुहुनेछ एकदमै मिठा रमाइला लोकगीत संगीतहरू हामीले कार्यक्रममा समय अवधिभर राखिरहेका छौं र आज चाहिँ विशेष दिन तपाईँको रोजाईको गीत बज्नेछ तपाईँले फटाफट फोन गर्नुहोला र हाम्रो यो कार्यक्रमलाई सूर्यज्योति लाइफ इन्सुरेन्सले प्रायोजन गरेको छ यदि तपाईँ पनि जीवन बीमा गर्न चाहनुहुन्छ भने सूर्यज्योतिलाई नै सम्झन सक्नुहुनेछ जीवन बीमा गरेर आनन्दसँग ढुक्कसँग बस्न सक्नुहुनेछ तपाईँलाई यो पनि जानकारी गराइसकेको छु अन्य कुरा त हामी कार्यक्रममा अवधिभर गर्नेछौ मिठा कुराकानीको साथमा तपाईँसँग सयादरा गर्नेछौ भन्दै त्यति बेला हामी कार्यक्रमको शुरूआती तर्फ लाग्छौ एकदमै मिठो गीत त्यसपछि हामी फेरि आउनेछौ तपाईँ भने रेडियो सुन्दै गर्नुहोला

0: कार्यक्रममा एकदमै मिठो गीत निथरीमा रामजी खाँड अनि रञ्जिता विश्वकर्माको आवाजमा रहेको एकदमै मिठो गीत नयाँ गीत रहेको थियो। राखेर हामीले लोकशैलीको शुरूआत गरिसकेका छौं। अब भने पालो तपाईँको रहेको छ 0848 40 00 26 फोन गरेर तपाईँ सहभागिता जनाउन सक्नुहुनेछ र आजको बसाइमा तपाईँको रोजाईको गीत बज्नेछ। तपाईँले चाहिँ आफूलाई मनपर्ने गीत रोजाईमा पार्नुहोस् र एकजना साथीले पनि सम्झना सन्देश राख्नुपर्ने हुन्छ। यति बेला सम्पर्कमा साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार। नमस्कार, गुड मर्निङ। हजुर, गरिमाजी हो? के छ नि हजुरको खबर? म एकदम सन्चै छु भन्नुपर्छ है त। अनि हजुरलाई कस्तो छ? अब मेरो खाना चाहिँ बाँकी नै छ, अब एकछिन पछि हुन्छ है त। अनि हजुरले खानुभयो? म त आउन त कति मन छ, तर के गर्ने समय होइन को कारणले गर्दाखेरि चाहिँ अब यस्तो भइरहेको छ। ठिकै छ, समस्याको बावजुद यस्तै भइरहेको छ होइन। हामी आउनेछौँ कुनै दिन समय मिलेछ भने है। ल, अरू सुनाउनुहोस् न, के छ नयाँ नौलो खबर? ल ठिकै छ, त्यसो भए आज हजुरलाई चाहिँ कुन गीत सुन्नु मन छ त?
1: हुन्छ, मलाई प्रकाश सुत्र मेलिना राईको मन माया भन्ने राख्छु
0: न। मन माया भन्नुभयो? प्रकाश सपुत्र दुतराज भन्नुभयो? ल, मन माया हामी राख्नेछौँ। हजुरले एकजना साथीलाई मात्रै सम्झना गर्नु पाउनुहुन्छ है त। हवस् त, नमस्ते। हुनुहुन्थ्यो गरिमा श्रेष्ठ हुनुहुन्थ्यो, उहाँले पनि आफूलाई मनपर्ने गीत रोजाइमा पार्नुभयो, साथै एकजना साथीलाई पनि सम्झना राखेर छुटिसक्नु भएको छ। उहाँलाई विशेष धन्यवाद। यसै गीतमा हामी अर्को एकजना साथीलाई समर्थन जनाउनेछौ र त्यसपछि उहाँको रोजाइको गीत हामी कार्यक्रममा राख्नेछौ। अर्को साथी हुनुहुन्छ यति बेलाको, हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार।
2: हेलो हजुर, नमस्ते। नमस्कार।
0: नमस्ते। नमस्कार हजुर, यो आवाज चिने जस्तो लाग्यो, सबिनजीको कि अन्य साथी पर्नुभयो?
2: खै हेर्दा त सबिन जस्तो लाग्छ, आवाज सुन्दा त मलाई नि
0: हो र, आवाज सुन्दा मलाई पनि त्यस्तै लागिरहेको थियो, त्यो भएर मैले भनिहालेँ होइन त।
2: हजुर होला।
0: अनि कता हुनुहुन्छ सबिनजी?
2: म सबिनजी भन्ने मान्छे आज गाउँमै छु हजुर।
0: गाउँतिरै हुनुहुन्छ?
2: हजुर,
0: ल, गाउँतिरै हुनुहुन्छ। अनि खोइ त, यता हामीले देख्नु नि गाह्रो भयो त नि। ल, केही दिनमा आउनुहुन्छ, आरामै हुनुहुन्छ नि?
2: म एकदम
0: मेरो चाहिँ खाना बाँकी छ, अब केही समय पछि हुन्छ। अनि मेरो पनि खबर सबै एकदम ठिकठाक छ, राम्रो रमाइलो छ भन्नुपर्छ है त। ल, हामी कार्यक्रमतर्फै लागौँ। हाम्रो साथी गरिमाजीले एकदमै मिठो गीत रोजाइमा पारिसक्नु भएको छ, हजुरले एकजना साथीलाई सम्झना सन्देश राख्नुपर्ने हुन्छ है त।
2: सम्झनुभन्दा अगाडि चाहिँ दाई ढुर्पा पाण्डेले चाहिँ नमस्ते नमस्कार सर भन्नु हुनुहुन्छ है।
0: ल, उहाँलाई पनि मेरो तर्फबाट नमस्ते नमस्कार सर, धेरै सम्झना धेरै माया छ रे भनेर सुनाइदिनुहोस् है त।
2: सम्झनुभन्दा अगाडि चाहिँ साथी सुशान श्रेष्ठको आज जन्मदिन भएको छ, उसलाई जन्मदिनको धेरै धेरै शुभकामना भन्दै छुट्टिन्छ हजुर। नमस्ते।
0: हवस् त, नमस्ते। उहाँलाई पनि विशेष धन्यवाद। हाम्रो सबिन श्रेष्ठ हुनुहुन्थ्यो भावे खर्कबाट, उहाँले पनि विशेष एकजना साथीलाई सम्झना राखेर छुटिसक्नु भएको छ। यति बेला भने गरिमाजीले रोजाईमा पार्नुभएको गीत कार्यक्रममा बस्नेछ, त्यसपछि अर्को साथीको रोजाईको गीत लिएर आउने नै छौ। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।

0: कार्यक्रममा हाम्रो गरिमाजी लिएर साइमा पार्न भएको एकदमै मिठो गीत मनमाया प्रकाश दुधराज र मेलिना राईको आवाजमा रहेको यो मिठो गीत हामीले राखिसकेका छौं। यस्तै मिठा रमाइला लोकगीत संगीतहरू तपाईँले पनि रोजाईमा पार्न सक्नुहुनेछ। रोजाईको गीत मार्फत तपाईँले एकजना साथीलाई मात्रै सम्झना राख्नुपर्ने हुन्छ। आजको बसाईमा यति बेला कोही साथी हुनुहुन्छ, उहाँलाई म स्वागत गर्छु। नमस्कार। नमस्कार हजुर, के छ रमिलाजी खबर? म एकदम आराम कुशलै छु भन्नुपर्छ है। त अनि रमिलाजीको खाना भयो कि बाँकी छ? मेरो पनि बाँकी नै छ, ल सँगै खानुपर्छ है। त के छ अरू नयाँ नौलो खबर? यस्तै छ, के गर्नुपर्छ, अब काम परेको बेलामा मरिमरी काम गर्नुपर्छ, बसेको बेलामा मजाले बस्नुपर्छ, यस्तै छ है। ला हो, जसो गरे पनि जिन्दगी चलाउनु परेको छ। ठिकै छ, अनि अरू सुनाउनुहोस्। ल है, म कहाँ जाउँ होला त, अब यस्तो आवाजले पनि मिठो भन्यो भने। अनि ओहो, म फुरुक्कै भए त, अब के भनौँ, यो खुसीले त म कहाँ जाउँ, के गरौँ पो भइसक्यो त। ल हुन्छ, अब म नाच्ने भनेको रमिलाजीको अगाडि मात्रै नाच्छु है। त ल ठिक छ, मिठो कुराकानी हुन्छ। अनि आज कुन गीत सुन्नुहुन्छ त? एकै झल्को। ल विशेष मान्छेलाई सम्झना गर्नुहोस् त एकजना। अब तपाईँको मनमुटुमा बस्ने मान्छेको छ, उहाँलाई सम्झिनुहोस् न त।
1: पहिला प्रथम तपाईँलाई अनि प्राविधिक दाईलाई एकजना भन्नु गर्दा सुन्दै हुनुहुन्छ होला कालचिनीतिर जीवन साथीको लागि भन्ने।
0: हवस् त, नमस्ते। उहाँ हुनुहुन्थ्यो रमिला तामाङ, उहाँले पनि आफ्नो स्पेसल एकजना मान्छेलाई सम्झना गरेर छुटिसक्नु भएको छ। एकदमै मिठो गीत पनि रोजाइमा पार्नु भएको छ है, केही झल्को। उहाँलाई पनि विशेष धन्यवाद। अनि यी गीतमा चाहिँ हामी अर्को साथीलाई पनि सम्झना राख्छौ। आउनुहोला 0840 40 0026 को माध्यमबाट। अर्को साथी पनि आइसक्नु भएको छ, स्वागत गर्छु। नमस्कार।

0: जानुका जी बोल्नु भयो? निकै आरामै हुनुहुन्छ?
1: आराम, एकदम आराम चल्छु म चाहिँ।
0: के हो जानुका जीको आवाज सुन्न नपाउँदै कहिले फोन कटिन्छ, के भएको यस्तो?
1: यस्तै होला, यसो नेटवर्कको प्रब्लम होला नि त।
0: ठिक छ, यो समस्या छ होइन, नेटवर्कको प्रब्लम छ, तर पनि यो मिठो आवाज सुन्नु बित्तिकै नाम सोध्न नपाएको गर्न चाहिँ फोन कटिन्छ, यसमा चाहिँ अलिकति दुःख लाग्छ, अरू सबै ठिक छ है?
1: हजुर, अरू त सबै ठिकै छ। हामी अलिकति किसान, कृषि किसान भएर चाहिँ एउटा पीडित भएर बस्न परेको अवस्था त्यही नै छ।
0: के गर्ने जानुकाजी, यस्तै छ, आफूले भनेको जस्तो सोचेको जस्तो कुनै कुराहरू पनि पूरा हुँदैन, जे कुरा भएको छ त्यसलाई नै हामीले सन्तोक मानेर होइन अगाडि बढ्नुपर्छ, यस्तै छ। अनि सन्चै आरामै त हुनुहुन्छ नि?
1: एकदम आराम छु, तपाईँ?
0: म पनि एकदम आरामै छु भन्नुपर्छ। खाना लिनुभयो?
1: खाइसकेको, हामीले त खाएर अनि यहाँ बाँदरुङ नबसेको, बाँदरले त मकै फेरि रुपै पारे, अब भोलि बाह्र नै हो भने पनि सरकारहरूले बाँदर जम्मै गाउँ ल्याएर छोडिदिन्छ, घर घर आएर बस्छ, लहर दान छिर्दैन। अनि मलाई चाहिँ रुन रुन मलाई लाग्छ क्या, मकै रोप्यो ढोर मात्रै, काँक्रा रोप्यो झ्याल मात्रै स्याहार्नु छ, अनि उही भैँसीलाई घाँस खुवाउन मात्रै हो भन्ने जस्तो लाग्छ क्या। अनि गाउँ पनि किन बस्ने हो र, अब सरकारहरू त खाली सहर बजार बस्छ, उनीहरूको गोजीमा पैसा सोच्न त जाँदैन भन्ने जस्तो लाग्छ मलाई चाहिँ। यतातिर चाहिँ हामी बाली नानी लायो अनि त्यसपछि जम्मै बाबा ल्याएर खाइदिने, अनि त्यो मन्दिरहरूतिर भएको बाबाले त लहरतानी नटेर्ने, अनि मान्छेलाई नै छोपेर आउने, अनि हामीले मार्न पनि नपाउने रे, अनि यो सरकार कस्तो होला, हामी कहाँ जाने हो भन्ने लाग्छ क्या।
0: के गर्ने खै, यसमा म के भन्न सक्छु त, अब दुःख पीडा देख्दाखेरि वर्षौंदेखि होइन मेहनत गरेर बाली नाली लाउनु छ होइन, झरी बादल भन्नु छैन, चर्को घाम भन्नु छैन होइन, यसरी लगायो अनि त्यो भित्राउन नपाउँदाखेरि एकदमै दुःख लाग्छ होइन। अब के भनौँ, यसमा पनि मैले भन्न सक्ने केही कुरा छैन, जब हामीले भनेर होइन कोही सरकारले नै कुरा सुन्दैनन् होइन, के भन्ने, ठिकै छ, अब जसरी जीवनदगीहरू अब चलाउनु छ हामीले जसरी पनि होइन, ठिक छ, आफ्नो केयर गर्नु होला सकेसम्म होइन, बाली नानीलाई अब बाँदरबाट जोगाउनु होला, यही भन्न चाहन्छु है त।
1: त्यसको जोगाउनै नसकिने कि, अब सकिनै सक्यो, कति मान्छेहरू दुई चारवटा खेल्छ बाजे बारी राखेर, अनि बसाई सरेको, अनि सहरतिर काठमाडौँतिर गएर बसेर हाबी बेचेको, अनि बाजो बस्ने कारण चाहिँ नै हो सरकारले, किनकि बाजो नराख्नु भन्छ होइन उनीहरूले, तर यस्तै छ अवस्था। अनि हामीलाई पनि गर्नेहरूलाई पनि नगरौँ नगरौँ लाग्ने, दुःख बेकार किन दुःख गर्ने भने जस्तो हुने क्या, बरु बजारतिर गएर ज्यान गर्नु भने पनि बाबाले एक दिनमा सघाउने, ऊ त एक महिनाको उसले त हामीलाई वर्षभरि खाना पुग्ने कमाइ हुन्छ, अनि प्याज चाहिँ लायो लायो वर्ष दिनमा खाने त सबै उनीहरूले एकै दिनमा खाइन्छ।
0: ल ठिक छ जानुकाजी, एकदमै दुःख लाग्दो कुराहरू छ होइन, अब के गर्ने, यस्तै छ।
1: तपाईँहरूलाई मैले भन्नु त केही हुने होइन नि, मैले भन्नुपर्ने नि, यो मिडिया मार्फत अब एफएममा त सबैले सुनिरहेको हुन्छ नि त, किसान साथीहरूले, त्यही भएर नपत्रकार साथीहरूले पनि यसो समाचारहरू बनाइदिएर अनि न सरकारको
0: ल पक्कै पनि यस कुराहरूमा चाहिँ अब हुन्छ होइन, न्युजहरू पनि लेखिन्छ, अब प्राय जसो हामीले पनि अब होइन के गर्नुपर्ने कसो गर्नुपर्ने यसलाई चाहिँ कसरी समाधान गर्नुपर्ने पछिहरूमा चाहिँ सरकारहरूसँग के कुराहरू पनि राख्न होइन चाहन्छु। ठिक छ, कार्यक्रममा आउनुभयो, यो सल्लाह सुझाव जस्तै हो, तपाईँले मिडिया मार्फत सारा संसारले होइन सुनिराख्नु भएको छ, कतै न कतै त कसैको कानमा त पुग्यो होला यस्तो समस्या रहेछ भने कुरा पनि हुन्छ है। कार्यक्रममा आउनुभयो हाम्रो रमिलाजीले गीत रोजाइमा पार्नु भएको छ, एकजना विशेष साथीलाई सम्झना राख्नुहोस् है त।
1: हुन्छ, के भन्छ नि, अब मेरो साथीहरू त सबै बराबर हो, अनि जानका मगर भनेर चिन्नुहुने सम्पूर्णलाई भन्छु, अनि तपाईँहरू बोनसको रूपमा चाहिँ तपाईँहरू इन्चार्ज दिनुलाई है त।
0: ल त्यसो भए आजको बसाइबाट छुटौँ है।
1: हस्,
0: हवस् त नमस्कार। हुनुहुन्थ्यो चानुका मकरजी हुनुहुन्थ्यो, एकदमै मिठो कुराकानीको साथमा दुःख लाग्ने कुराहरू पनि सुनाउनुहुन्छ। के गर्ने होइन, वर्षौंदेखि हामीले यति धेरै मेहनत गर्छौं तर बाँदरले चाहिँ बाली नाली चाहिँ होइन अब खाना दिँदैन, यस्तो भइरहेको छ उस्तो भइरहेको छ भन्दै हुनुहुन्छ। पक्कै पनि दुःख देख्दाखेरि चाहिँ खेती पनि के गर्नु जस्तो पनि लाग्छ, तर बाँझो बारी पनि राख्न सक्दैनौ है, हामी दुविधामा परिरहेका छौं र कसरी चाहिँ सरकारको ध्यान कसरी यसमा जान्छ भन्ने कुराहरू पनि उहाँले मिडिया मार्फत चाहिँ अब सानो होइन सल्लाह भनौँ न छोड्नु भएको छ। कतिपय होइन रेडियो त अब धेरैले सुन्नुहुन्छ, मार्फत पनि कतिको दुःख गुनासाहरू पनि सुन्ने भएको छ होला। यति बेला हामी हाम्रो रमिलाजीले रोजाइमा पार्नुभएको गीत कार्यक्रममा राख्छौं, त्यसपछि हामी छोटो व्यवसायिक विश्रामतर्फ जान्छौं। विश्रामपछि फेरि आउनेछौ, तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।

0: 6.9 इंचको शानदार डिस्प्ले, AI powered camera, 2 वर्षको वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: छोटो समयमा धेरै संस्थामा डाक्टर, इन्जिनियर तथा CEO बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान, व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज तीनकुने काठमाडौँ।
2: दैनिक रु 197 मा रु 50 लाखको बीमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
3: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
4: यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
5: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कुल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
4: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
5: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97-65-72-69-36, 98-17-48-75-46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।
6: होइन ये बुढा, डस्ना बनाएको एक वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि हाट नागेर बाहिर झरिसक्यो। उफ, हैरान भए म त।
7: के गर्नु त बुढी, ऊ बेलामा घरमै आएको ट्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
8: हजुर, विश्वास लिनु र भर पर्दो, ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
6: प्रोप्राइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर, सम्पर्क नम्बर 98-69-22-45-44,
8: 98-40-37-78-93। ओम कपास उद्योग, गोलन्जोर गाउँपालिका 3, ग्वालटार सिन्धुली।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: आम्मामा, तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है? कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
2: लौ, के पिर गरिरहेको? हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुन्चादी पसल छँदैछ नि। त्यहाँ त अर्डर अनुसार सुन्चादीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
3: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 9848087828, 9827782082। प्रशंसा सुशील सुन्चादी पसल, रामेछाप नगरपालिका 8 तल्लो बजार, रामेछाप।
4: के गर्नु, सबै गाउँका ठिटाहरू कोही मुगलान पसे कोही सहर बसे, मा बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ अरे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला।
5: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि। त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प, पाइप, मिल सहित खेत जोत्न, खन्न, बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्याक्टर, टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
6: रञ्जितकार इन्टरप्राइजेस, कमलामाई नगरपालिका 1 नम्बर बजार, सिन्धुली। सम्पर्क नम्बरहरू 0475211158, 9854145755, 9841906669, 9864147188।
5: कृषिमा यान्त्रिकीकरण, लागतमा न्यूनीकरण,
6: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि।
7: नमस्कार है दाजु भाउजू, के को गन्थन मन्थन हो एका बिहानै?
8: ए राम बाबु पो आउनु भएछ, के हुनु नि बाबु, दाई विदेश जाने रे, खै नेपालमा केही भएन?
9: त्यही त राम भाइ, हेर न यो गाउँ घरमा बसेर आमदानी केही भएन, हेर न घर चलाउनै मुस्किल भइसक्यो भने, उफ म त दिक्क भइसके।
7: ल दाई भाउजू पनि यसरी हरेस खाएर पनि हुन्छ त? खै मलाई त नेपालमै भइरहेछ त, मैले जस्तै विराजबाट चल्ला दाना ल्याएर पाल्नु न, मैले अन्डा पार्ने लेयर्स पाले, तपाईँहरू ब्रोइलर पाल्नुहोस्, फेरि अहिले त विराजले दाना चल्ला घर घरमै ल्याइदिन्छ नि, खातामा पैसा हालिदिएपछि निकै सस्तोमा बसमा पनि दुई चार बोरा दाना भाडा दिएरै पठाइदिन्छ नि।
9: ए हो र भन्या, अनि फाइदा होला र है?
7: फाइदा हुन्छ नि, हामी चाहिँ कसले उधारो दिन्छ, कसले कुखुरा उठाउँछ भन्दै खोज्दै हिँड्यौँ, पोषक प्लेट दाना चाहिँ विराजमा कम्पनीकै मूल्यमा पाइने रहेछ, मैले पनि रेडियोमा सुनेर पो थाहा पाएको, मन्थली बीज बजारमै लोड गरे पनि भयो।
9: ए लु त्यसो भए म पनि विराजमा आजै चल्ला अर्डर गर्छु। खै खै नम्बर दे त,
7: एकैछिन है त म हेरिहाले। ल टिप्नुहोस् त, 9854040239।
9: कति रे, 9854040 अनि
7: 9854040239, फोन नम्बर चाहिँ 0485402390।
9: 0485402390।
10: हेलो विराज सप्लायर्स, भन्नुहोस् न के सेवा गरौँ?
9: मलाई शनिबारलाई 200 ब्रोइलर चल्ला र मंगलबारलाई 100 गिर्रा चल्ला अर्डर गरिदिनुहोस् न है, अनि रगनीबाट राम भाइले 10 बाक्स अन्डा पठाएको छ, उसको पनि दाना बसमा हालिदिनुहोस् न है।
10: हस् हुन्छ दाइ, म दाना हालेपछि हजुरलाई फोन गर्नेछु, हजुरको चल्ला पनि अर्डर टिपे, चल्ला आउने दिन फोन गर्छु है।
7: पोषक दाना कुखुराले पनि मजाले खाने, अनि 36 दिनमै कुखुरा पनि 2 किलो भन्दा बढी बढ्ने, अनि भएन त गजब।
11: विराज किसानको साथी।

0: कार्यक्रममा एकदमै मिठो गीत हाम्रो रमिलाजीले रोजाईमा पार्नुभएको थियो। यसै गीतमा हामीले जानुका मगर्जीलाई पनि समर्थन जनाएका थियौं। अब पनि पालो तपाईँको रहेको छ, तपाईँले पनि फटाफट फोन गर्नुहोला। आजको रोजाईमा आफूलाई मनपर्ने गीत रोजाईमा पार्न सक्नुहुनेछ। यति बेला कोही साथी हुनुहुन्छ, उहाँलाई म स्वागत गर्छु। नमस्कार।
1: नमस्कार दिदी। हजुर
0: नमस्कार। देवजी आरामै हुनुहुन्छ?
1: हजुर म एकदम आरामै छु भन्नुपर्छ है त।
0: खाना लिनुभयो?
1: हजुर हजुर
0: खाना लिनुभयो?
1: खाना मेरो बाँकी छ भन्नुपर्छ, अब एकछिनपछि खानेछु है त।
0: हुन्छ ठिक छ, तपाईँ र मेरो सँगसँगै होला जस्तो छ नि देवजी।
1: हजुर हजुर अब कार्यक्रम सकाएपछि सँगै खानुपर्छ नि त।
0: पक्कै पनि हामी कार्यक्रम सकेर सँगसँगै खानेछौँ। अनि सुनाउनुहोस् अरू खबरहरू के छ?
1: खबरहरू सबै ठिकै छ, यस्तै नै हो, सबैको जस्तै घाम चर्को लागिरहेको छ, बाहिर हेर्न सकिँदैन निस्किन होइन, एकदम गर्मी छ भन्नुपर्छ अनि यस्तै हो। अब ठिकै छ अरू त भन्नुपर्छ, अब देशभरिमा अब के कसो हुन्छ
0: पक्कै पनि अब यो चर्को घाम छ, मौसम यस्तो छ है, आफ्नो धेरै केयर गर्नुहोला। कार्यक्रम तर्फ लागु, आज कुन गीत सुन्नुहुन्छ हजुरलाई?
1: हुन्छ दिदी, आज तिम्रो मेरो सम्बन्ध धेरै माथि हुने गीत सुनि बजाइदिनु न है।
0: लास हुन्छ, तिम्रो मेरो सम्बन्ध धेरै माथि।
1: हजुर हजुर
0: राख्छु। हजुरले आफ्नो एकजना साथीले सम्झना राख्नु है त।
1: हुन्छ, एकजना मात्रै सम्झिनु पर्दाखेरि चाहिँ मिडिया प्रेमी बहिनी रमिला तामाङ, अघि भर्खरै गीत रोज्ने बहिनीको लागि भन्न चाहन्छु। नमस्ते बाबाई।
0: हवस् त नमस्ते, हुनुहुन्थ्यो देवजी, उहाँले पनि एकदमै मिठो गीत रोजाइमा पारिसक्नु भएको छ। पालो तपाईँको, फटाफट फोन गर्नुहोस् है। आजको विषयमा तपाईँको रोजाईको गीत बज्नेछ। तपाईँले चाहिँ धेरै साथीले आजको विषयमा सम्झन पाउनुहुन्न, एकजना साथी विशेष एकजना साथीलाई चाहिँ सम्झन पाउनुहुनेछ। यति बेला साथी आइसक्नु भएको छ, स्वागत गर्छु। नमस्कार।
2: हेलो नमस्ते, गुड मर्निङ।
0: नमस्ते, गुड मर्निङ निर्मलाजी, आराम हुनुहुन्छ?
2: एकदम आराम छ।
0: आराम कसले हुनुहुन्छ है? खाना लिनुभयो?
2: खाना बाँकी छ दिदी, भयो त
0: मेरो पनि बाँकी छ। आज सबै साथीहरूसँगै बसेर खाने भनेर चाहिँ मैले पनि बाँकी नै राखेको छु। ल हुन्छ है, आउन नपाए त पनि म यहाँबाट निर्मलाजी मैले खाना खान लागे, हजुर पनि खानु है भनेर खबर गर्छु नि है त। ल अरू के छ नयाँ नौलो खबर सुनाउनुहोस् न।
2: नयाँ नौलो त खासै केही छैन, गर्मी छ, घाम लागेको छ, भक्तारीबाट मकै गरेर आएको भन्नु पर्छ, खासै केही पनि छैन।
0: ल ठिक छ, मकै गोडेर आउनुभयो, एकदमै चर्को घाम छ, आफ्नो स्वास्थ्यको ख्याल गर्नुहोला होइन। ल हामी कार्यक्रमतर्फै लागौ। देवजीले गीत रोजाइमा पार्नु भएको छ, हजुरले चाहिँ यसै गीत मार्फत एकजना साथीले सम्झना राख्नुहोस् है त।
2: हुन्छ, विशेष गरेर दिदीहरूको लागि भन्न चाहन्छु, अनि फेरि सुनाउने दाइजीको लागि, अनि अहिलेको अलिक फ्यामिलीलाई एकजना भन्नुहुन्छ मेरो प्यारी छोरी प्रतीक्षा पौडेललाई भन्दै।
0: हवस् त नमस्ते, आउनुहुन्थ्यो निर्मला पौडेल जी हुनुहुन्थ्यो सिन्धुलीबाट, उहाँले पनि आफ्नो प्यारी छोरीलाई सम्झना गरेर छुटिसक्नु भएको छ। यति बेला पनि हाम्रो देवजीको रोजाईको गीत कार्यक्रममा राख्छौ, त्यसपछि अर्को साथीको रोजाईको गीत लिएर आउने नै छौ। तपाईँ पनि रेडियो सुन्दै गर्नुहोला।

0: कार्यक्रममा एकदमै मिठो गीत छोटो मिठोमा राख्यौ। देवजीले रोसाइमा पार्नुभएको थियो। तिम्रो मेरो सम्बन्ध धेरै माथि हो, एकदमै मिठो गीत राखिसकेका छौं। अब भने कार्यक्रमको अन्तिम अन्तिम क्षणमा आइसकेका छौं। हामी एकजना साथीसँग कुराकानी गर्छौं, उहाँको रोसाइको गीत राख्दै तपाईँले पठाउनुभएका सन्देशहरूलाई छोटो मिठोमा वाचन गर्दै हामी पनि छुटिनेछौ। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार।
1: नमस्ते नमस्कार लासो फ्याफुल्ला हजुर।
0: नमस्ते नमस्कार लासो फ्याफुल्ला हजुर, कहाँदेखिको बोल्दै हुनुहुन्छ?
1: म यता खाडादेवी दुईबाट रोज घिसिङ। रोज
0: रोज घिसिङ बोल्नुभयो
1: हजुर,
0: के छ रोजीको खबर?
1: समग्रमा सबै ठिकै हुनु, अब घाम लागिरहेको छ, अब त्यही हो, निकै दिन भइसक्यो पानी परेको छैन, यस्तै छ, समग्रमा सबै ठिकै छ।
0: सबै ठिकै छ, गर्मी बढिरहेको छ। अनि खाना लिनुभयो?
1: खाना खाइसके अब हजुरको बाँकी नै छ के अरे, अब कार्यक्रम सकेर लिनु होला के अरे, आरामले आनन्दले अब हामीले खाइसके।
0: ल ठिकै छ, म पनि अब कार्यक्रम सकिन लागिसकेको छ, हामी अन्तिम क्षणमा आइसकेका छौं। हजुरसँग अन्तिममा भए पनि कुराकानी गर्न पायौं, खुसी लाग्यो। धेरै कुराकानी गर्न मन थियो तर समय सकेको कारणले गर्दा छोटो मिठोमा कुराकानी गरे रोजी। अनि बसेमा धेरै कुराकानी गर्नेछौ। आज कुन गीत सुन्न मन छ?
1: मलाई चाहिँ यो डोको चोयाले भन्ने यो यमन खनाल र सुशीला लामाको एउटा गीत भइदिनुहोस् न त।
0: डोको चायाले भन्ने,
1: डोको चोयाले
0: चोयाले, ल हामी राख्नेछौ। हजुरले आफ्नो एकजना साथीलाई सम्झना राख्नुहोस् है त।
1: विशेष गरी मेरो यानलाई भन्दै छुट्टिन्छ। हवस् त नमस्ते नमस्कार।
0: हवस् त नमस्ते, उहाँ हुनुहुन्थ्यो रोज किसिङजी हुनुहुन्थ्यो, उहाँले पनि एकजना स्पेसल मान्छेलाई सम्झना राखेर छुटिसक्नु भएको छ। अब चाहिँ हामी फोन मार्फत कुराकानी गर्न सक्दैनौ। धेरै कमेन्टहरू प्राप्त भएका छन्, उहाँहरूको सबै कमेन्ट मैले वाचन गर्न नसकौंला, तर उहाँको नामसम्म लिने प्रयास गर्नेछु आजको बसाईमा। अन्य बसाईमा तपाईँको पूरा वाचन हुनेछ। कर्णप्रिय केसी संगीत हुनुहुन्छ, उहाँले पनि म पनि कार्यक्रम सुन्दैछु भारतको हिंसालबाट घर चेदाङ तुलसीपुर, हाम्रो छ कार्यक्रम, सम्पूर्ण साथीलाई सम्झना छ भन्दैछ। मनको साथी जीवन कार्कीजीले पनि शुभ बिहानी, म पनि कार्यक्रम सुन्दैछु है, कार्यक्रममा एकदमै राम्रो लाग्छ, रेडियो परिवारलाई आजको दिन शुभ रहोस् भन्दै छुट्टिन्छ भन्नुभएको छ। उहाँलाई विशेष धन्यवाद। निश्चल रायजी हुनुहुन्छ, नमस्कार भन्नुभएको छ। नमस्ते नमस्कार हजुरलाई पनि। राजकुमार बगरजी हुनुहुन्छ, उहाँले पनि नमस्कार है भन्नुभएको छ, उहाँलाई पनि विशेष धन्यवाद। त्यसै गरी हुनुहुन्छ धर्मराजी हुनुहुन्छ, नमस्ते शुभ दिन, म चाहिँ ढकाल धर्मराज बिर्ता बोर्ड साभाकल भइहाल्छ दुबईबाट कार्यक्रम सुन्दैछु। उहाँले पनि गीत रोजाइमा पार्नुभएको छ, आज चाहिँ होइन कार्यक्रममा साथीले चाहिँ रोजाइमा पारिसक्नु भएको छ, उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। आज जेठ 25 गते जन्मदिन मनाउने इटरी केही बहिनी मनिषा खतिवडा र मोरङमा रमाइलो की साथी दिया पोखरेल धनकुटा जितपुरका मीडिया प्रेमी दाई कृष्ण दाहाल र मोरङ एङसेलाकी साथी मीना श्रेष्ठलाई इलामका भाइ कृष्ण ढकाललाई चाहिँ जन्मदिनको धेरै धेरै शुभकामना भन्नुभएको छ। उहाँ सम्पूर्णलाई हाम्रो तर्फबाट पनि जन्मदिनको धेरै धेरै शुभकामना व्यक्त गर्न चाहन्छु। र त्यसै गरी सामलिङ्गी जुनिता राईजी हुनुहुन्छ, हेलो दाजा भन्नुभएको छ, उहाँले चाहिँ नमस्कार है भन्नुभएको छ, उहाँलाई पनि विशेष धन्यवाद। आरम्भ हुनुहुन्छ भन्नुभएको छ, फेसबुक लाइभ मार्फत कार्यक्रम सुन्दै हुनुहुँदो रहेछ है, विशेष धन्यवाद हजुरलाई पनि। हाल चाहिँ अहिले कुवेतबाट हुनुहुँदो रहेछ, उहाँलाई विशेष धन्यवाद। धेरै साथीलाई सम्झना गर्नुभएको छ, उहाँले पठाउनुभएका साथीहरूसँगको चाहिँ काम मैले लिन सकिनँ आजको बसाइमा। र सबैको लागि साराजी हुनुहुन्छ, मिस यु अल भन्नुभएको छ, उहाँलाई विशेष धन्यवाद। त्यसै गरी टिकाराम सुनवारजी हुनुहुन्छ, दर्शन नमस्कार, म टिकाराम सुनवार तिनजुरी मिडिया ग्रुपको मेम्बर रामेछापकर भइहाल्छ काठमाडौँबाट। साथीहरूलाई सम्झनु पर्दा धेरै साथी हुनुहुन्छ, उहाँलाई पनि विशेष धन्यवाद। त्यसै गरी मिडिया प्रेमी राई अनिष्ठाजी हुनुहुन्छ, मिस यु अल भन्नुभएको छ। बिरजाहाङ लिम्बुजी हुनुहुन्छ, उहाँलाई पनि नमस्कार है, सेवाहरू म पनि कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ, उहाँलाई विशेष धन्यवाद। जनक रजाली मगरजी हुनुहुन्छ, गुड मर्निङ, अपकमिङ सङ डेडिकेट अल फ्रेण्डको लागि भन्नुभएको छ। निशा तकरजी हुनुहुन्छ, मिस यु अल भन्नुभएको छ, मेरो प्यारो मान्छे तिमी हुनुहुन्छ, मिस यु अल फ्रेण्ड भन्नुभएको छ। र त्यसै गरी अर्को साथी हुनुहुन्छ आचारी सुगरमाजी हुनुहुन्छ, हेलो दिदी नमस्कार, के छ आरामै हुनुहुन्छ, प्रोग्राम सुन्दैछु है सिन्धुली दुरा बजारबाट चाहिँ आचारी सुगरमा, आज जन्मदिन परेको छ, अविनाश मगरलाई जन्मदिनको धेरै धेरै शुभकामना, हेप्पी बर्थडे टु यू एण्ड अल फ्रेण्ड आई मिस यू भन्नुभएको छ, उहाँलाई पनि विशेष धन्यवाद। र अविनाशजीले हाम्रो तर्फबाट पनि जन्मदिनको धेरै धेरै शुभकामना। र त्यसै गरी शुक्रराज र साइनी निर्दोषी हुनुहुन्छ, हेलो हजुर नमस्कार, सांगीतिक अभिवादन, म पाँच तार हिलेहाङ सात घर भइहाल्छ फिडिम चार डब्लू बाट चाहिँ शिवर राज र शैली निर्देश हो। अब बस्ने गीत सम्पूर्ण साथीहरूलाई सुनाउन चाहन्छु भन्नुभएको छ। उहाँलाई विशेष धन्यवाद। त्यसै गरी राजकली मगरजी हुनुहुन्छ, हेलो हजुर नमस्ते, जोडले सुन्दैछु भारतबाट कर्साई उदयपुर, आज मलाई चाहिँ चरी रुखैमा साथी साथीछौ र सुख दुःखमा भन्ने गीत बजाइदिनुहोस् भन्नुभएको छ। हामी अलि बसाइमा राख्नेछौ, आजको बसाइमा साथीले रुचामी पारिसक्नु भएको छ। र त्यसै गीत गीता राणा मगरजी हुनुहुन्छ, नमस्कार दिदी म पनि सुन्दैछु है, सबैलाई मिठो माया सम्झना छ, रामेछाप घर भइहाल्छ ललितपुरबाट भन्दै हुनुहुन्छ। तो बहादुर फुलामीजी हुनुहुन्छ, नमस्कार है भन्दै हुनुहुन्छ, नमस्ते नमस्कार हजुरलाई पनि। र त्यसै गरी मनोज सुन्दासजी हुनुहुन्छ, हेलो सिस नमस्ते, गुड मर्निङ, के छ खबर, म पनि सुनिरहेछु है, सिन्धुली जागजुली राटबाट बचारबाट सबैलाई मिठो माया सम्झना छ भन्दै हुनुहुन्छ, उहाँलाई विशेष धन्यवाद। सुजाता सुनेलजी हुनुहुन्छ, नमस्कार दिदी म पनि प्रोग्राम सुन्दैछु, मन्थली नौ पुराना गाउँबाट, सुजाता सुनेल हो, के छ सन्चै हुनुहुन्छ भन्नुभएको छ। एकदम मेरो खबर ठिक छ, हजुरलाई पनि सन्चै हुनुहुँदो रहेछ खुसी लाग्यो। विनोद बरुवालजी हुनुहुन्छ, हेलो हजुर नमस्ते, गुड मर्निङ, म पनि सुन्दैछु है, सालोबाट विनोद बरुवालले हो नि भन्दै हुनुहुन्छ, उहाँलाई विशेष धन्यवाद। त्यसै गरी मुना राई लिम्बुजी हुनुहुन्छ, दर्शन नमस्कार हजुर, म धनकुटाबाट सुन्दैछु है, सबैले मलाई चाहिँ मिठो माया सम्झना छ भन्दै हुनुहुन्छ। गोले आपाको छोरीजी हुनुहुन्छ, गुड मर्निङ नमस्ते, नमस्कार दिदी म पनि सुन्दैछु है, दोलखाबाट संगीत लामा हो भन्दै हुनुहुन्छ, मिस यु अल फ्रेन्ड भन्नुभएको छ। त्यसै गरी हुनुहुन्छ रितु क्याप्सर्की मगरजी हुनुहुन्छ, नमस्कार हजुर म पनि सिन्धुली तिनकन्याबाट चाहिँ हालचाहिले केटिएमबाट सुन्दैछु, आशिका मगर सुन्दैछु है प्रोग्राम लाइभ मार्फत भन्दै हुनुहुन्छ, उहाँलाई पनि विशेष धन्यवाद। त्यसै गरी जेनु लिम्बुजी हुनुहुन्छ, अब बस्ने गीत सबैको लागि भन्दै हुनुहुन्छ, उहाँलाई विशेष धन्यवाद। त्यसै गरी धनु गजमेरजी हुनुहुन्छ, दिदी नमस्कार है, आराम हुनुहुन्छ, खाना लिनुभयो भन्नुभएको छ, मेरो बाँकी नै छ, सुन्दैछु खलुङ्गाबाट धनु गजमेर हो भन्दै हुनुहुन्छ। सम्पूर्ण साथीहरूलाई चाहिँ विशेष धन्यवाद। आज चाहिँ सिन्धुलीको साथी अविनाश मगरको जन्मदिन परेको, उहाँलाई चाहिँ जन्मदिनको धेरै धेरै शुभकामना भन्न चाहन्छु भन्नुभएको छ, उहाँलाई विशेष धन्यवाद। त्यसै गरी अविनाश युनिसा चामलिक राईजी हुनुहुन्छ, मिस यु अल भन्नुभएको छ, उहाँलाई विशेष धन्यवाद। त्यसै गरी हुनुहुन्छ अर्को साथी रूपासना योगी दिदी हुनुहुन्छ, नमस्कार प्यारी दिदी सुन्दैछु है, सिन्धुली टुङ्ग्रेवासबाट रूपासना योगी हो, मिस यु अल भन्नुभएको छ। सोनिम राईजी हुनुहुन्छ, गुड मर्निङ सिस भन्नुभएको छ, गुड मर्निङ हजुरलाई पनि। बाबुरा मगरजी हुनुहुन्छ, दिदी हजुर नमस्कार है, म बाबुरा मगर ओखलडुङ्गा घर भई पोकली ओखलडुङ्गा पोकली घर भइहाल्छ है, रियादबाट कार्यक्रम सुन्दैछु, सबैलाई सम्झना छ भन्दै हुनुहुन्छ, उहाँलाई विशेष धन्यवाद। त्यसै गरी विनोद थापाजी हुनुहुन्छ, हाई गुड मर्निङ म पनि सुन्दैछु भन्दै हुनुहुन्छ, उहाँलाई विशेष धन्यवाद व्यक्त गर्दै अब चाहिँ हामी छुट्टिनुपर्ने हुन्छ। यति दिनसम्म तपाईँले देश तथा विदेशमा रहेर विभिन्न माध्यम अप्नाएर हामीलाई सुनेर साथ दिनुभयो, कार्यक्रममा सहभागिता जनाउनुहुने सम्पूर्ण साथीलाई पनि एकमुष्टमा धन्यवाद व्यक्त गर्दछु। र अब कार्यक्रम अवधिपर बजेका मिठा लोकगीत संगीतका सर्जक स्रष्टालाई पनि मनैदेखि धन्यवाद व्यक्त गर्दछु। र प्रविधि समिश्रमा यति दिनसम्म मलाई साथ सपोर्ट दिनुभयो श्री राज महतलाई पनि विशेष धन्यवाद व्यक्त गर्दै रोज घिसिङजीले रोसैमा पार्नुभएको गीत छोड्दै आजको बसाई लोकश्रीबाट म सम्झना खड्की पनि बिदा हुन चाहन्छु। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला। हाउस त नमस्ते।

नमस्कार, बिहान 11 बजेको हजुरको खबरमा स्वागत छ। खबरको साथमा उपस्थित छु म श्रीराज महत। तपाईँले यो खबर हजुरको रेडियो 102.1 MHz इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np साथै हाम्रो पात्र नेपाली पात्र हजुरको यात्रा तामाकोस एफएम 95 MHzबाट पनि सुनिरहनु भएको छ। संघीय संसदमा देखिएको गतिरोध अन्त्यका लागि सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बोलाएको बैठकमा चार दलका सभापति अध्यक्ष सहभागी भएका छैनन्। आजको बैठकमा प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने 6 दलमध्ये 4 दलका नेतृत्वकर्ता बैठकमा सहभागी नभएका हुन्। बैठकमा नेपाली कंग्रेसका सभापति गगन थापा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल र श्रम संस्कृति पार्टीका अध्यक्ष अर्कराज राई सहभागी नभएका हुन्। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्गेन भने बैठकमा सहभागी हुनुहुन्छ। बैठकमा प्रमुख प्रतिपक्षी दल कंग्रेसका संसदीय दलका नेता विष्णुराज आङदेम्बे, एमालेका प्रमुख सचेतक एन बहादुर मोहर, नेपाली कम्युनिष्ट पार्टीका सह संयोजक माधव कुमार नेपाल र नेता वर्षमान पुन सहित सहभागी हुनुहुन्छ। राष्ट्रिय प्रजातन्त्र पार्टीले केन्द्रीय समिति बैठकको मिति केही समय पर सारेको छ। पार्टी प्रवक्ता मोहन श्रेष्ठले जेठ 28 र 29 गते हुने भनिएको बैठक विशेष कारणवश असार 5 र 6 गते काठमाण्डुमा बस्न तय भएको जानकारी दिनुभएको छ। बैठकमा राजनीतिक, आर्थिक एवं सचिवालय सम्बन्धी प्रतिवेदनहरू पेश हुने उहाँले बताउनु भएको छ। बैठकमा समसामयिक परिस्थितिको समीक्षा, संविधान संशोधनका सम्बन्धमा पार्टीको दृष्टिकोण, सांगठनिक सुदृढीकरण, सबै तहको अधिवेशन, पार्टीको महाधिवेशनको एवं महाधिवेशनको मिति समेत तय हुने राप्रपाले जनाएको छ। संघीय संसद प्रतिनिधि सभाको दोस्रो अधिवेशन अन्तर्गत आज बस्ने बैठकको सम्भावित कार्यसूची सार्वजनिक भएको छ। आज बिहान अहिले केही बेरमा बस्ने प्रतिनिधि सभाको 18 बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल र विभिन्न विधेयकहरू प्रस्तुत गर्ने मुख्य कार्यसूची रहेको छ। बैठकमा राजस्व र बिहेको वार्षिक अनुमानमाथि छलफल प्रारम्भ हुनेछ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले वक्तव्यसहित आर्थिक वर्ष 2083-84 को राजस्व र बिहेको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ। त्यसपछि आर्थिक वर्ष 2083-84 को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ हुनेछ र छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ अर्थमन्त्री वाग्लेले दिनुहुनेछ। व्यवस्थापन कार्य अन्तर्गत अर्थमन्त्री वाग्लेले विभिन्न महत्वपूर्ण विधेयकहरू सदनमा प्रस्तुत गर्ने कार्यक्रम छ। उहाँले विनियोजन विधेयक 2083 प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्नुका साथै उक्त विधेयक संसदमा प्रस्तुत गर्नुहुनेछ। यसै गरी अर्थमन्त्रीले राष्ट्र ऋण उठाउने विधेयक 2083 र नेपाल राष्ट्र ब्याङ्क तेस्रो संशोधन विधेयक 2083 प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव राख्दै ती विधेयकहरू संसदमा प्रस्तुत गर्ने कार्यसूची तय भएको छ। बैठकमा अन्य मन्त्रालयसँग सम्बन्धित विधेयक र महासन्धिहरू पनि पेश हुनेछन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले राष्ट्रिय सभामा उत्पत्ति भएको पर्यटन विधेयक 2082 दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। यसै गरी सन्धि सम्बन्धी कार्य अन्तर्गत माननीय युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले अन्तर्राष्ट्रिय श्रम संगठनको श्रम निरीक्षण सम्बन्धी महासन्धि 1947 नम्बर 81 र अन्तर्राष्ट्रिय श्रम संगठनको बाध्यकारी श्रम महासन्धि 1930 सम्बन्धी सन् 2014 को प्रोटोकल नम्बर 29 सदनमा पेश गर्ने कार्यसूची रहेको जानकारी संसदका महासचिव पद्मप्रसाद पाण्डेले दिनुभएको छ। खबरको क्रम अन्तर्राष्ट्रिय खबर। फिलिपिन्सको दक्षिणी क्षेत्रलाई केन्द्रबिन्दु बनाएर 7 म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। भूकम्पपछि फिलिपिन्स, इण्डोनेसिया र जापान लगायतका देशले सुनामीको चेतावनी जारी गरेका छन्। आज बिहान फिलिपिन्सको मुख्य दक्षिण टापु मिन्डानाओमा अवस्थित शहरको तटीय क्षेत्रलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको। शक्तिशाली भूकम्पसँगै समुद्रमा ठूला छाल आउन सक्ने जोखिमलाई ध्यानमा राख्दै तटीय क्षेत्रका देशले सतर्कता अपनाउन थालेका छन्। फिलिपिन्सका राष्ट्रपतिले सम्बन्धित सरकारी निकायलाई तत्काल उद्धार तथा सुरक्षा तयारीमा जुट्न निर्देशन दिनुभएको छ।
र खबरको अन्त्यमा खेल खबर एसियाली खेलकुद छनौट प्रतियोगिताको उपाधिका लागि आज नेपाल र हङकङ बीच प्रतिस्पर्धा हुँदैछ। खेल सिङ्गापुरको नेशनल क्रिकेट मैदानमा नेपाली समय अनुसार दिउँसो सवा 12 बजे शुरू हुनेछ। नेपालले सेमी फाइनलमा ओमानलाई 8 विकेटले हराउँदै फाइनलमा पुगेको, यता दोस्रो सेमी फाइनलमा हङकङले मलेसियालाई 6 विकेटले पराजित गर्दै फाइनलमा नेपालसँगको भेट पक्का गरेको। नेपाल र हङकङ बीच अहिलेसम्म 14 अन्तर्राष्ट्रिय प्रतिस्पर्धा भएका छन्, जसमध्ये नेपालले 7 खेल जितेको छ भने हङकङ 5 खेलमा विजयी भएको छ। 2 खेल नतिजा विहीन सकिएको छ। यसअघि आजै तेस्रो स्थानका लागि मलेसिया र ओमान बीच खेल भएको छ। लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएको नेपाल उपाधि जित्ने लक्ष्यसहित आज मैदानमा उत्रनेछ। नेपालसँगै मलेसिया, हङकङ र ओमान एसियाली खेलकुदको लागि छनौट भइसकेका छन्। अवस्था बिहान 11 बजेको हजुरको खबर सकियो, हाम्रो भेट दिउँसो 2 बजेको हजुरको खबरमा हुनु नै छ। त्यतिन्जेलसम्मको लागि खबर सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म श्रीराज महत पनि यस खबरबाट बिदा हुन्छु। नमस्कार।

0: ढुङ्गेछाप घिसिङ परिवारद्वारा आयोजित कुलपूजा तथा विशेष धार्मिक अनुष्ठानमा हार्दिक निमन्त्रणा।
1: यस्तो रामेछापको मन्त्री नगरपालिका वडा नम्बर 4 स्थित ढुङ्गेछाप चनौटीमा आउँदो जेठ 30 गतेदेखि असार 1 गतेसम्म हुने कुलायन पूजा आयोजना गरिएको र असार 1 गते श्रद्धेय धर्मगुरू सोनाम घारवाङ रिम्पोछेद्वारा आयु अभिषेक वाङ प्रदान गर्नुहुने कार्यक्रम रहेको हुँदा सम्पूर्ण रामेछापवासी श्रद्धालु भक्तजनहरूमा उपस्थित भई पुण्य प्राप्तिको लागि हार्दिक निमन्त्रणा गर्दछौ।
0: सम्पर्क नम्बर 9841443165 9841443190। महिला दिदी बहिनीहरूको लागि खुसीको खबर। हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोशी सामुदायिक अस्पताल खुर्कोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आस्मा अधिकारी आउनुहुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनुहोला। थप जानकारीको लागि सम्पर्क नम्बर 9054043230 9767564249 सुनकोशी सामुदायिक अस्पताल खुर्कोट सिन्धुली।
2: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा कक्षा 11 भर्ना खुल्यो।
3: राजधानीको केन्द्र स्थलमा अवस्थित शैक्षिक उत्कृष्टता र गुणस्तरीय शिक्षा प्रदान गरिरहेको बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा शैक्षिक वर्ष 2083-84 लागि कक्षा 11 साइन्स म्यानेजमेन्ट कम्प्युटर साइन्स ह्युमेनिटिज र एजुकेशन फ्याकल्टीमा बिहानी समयमा पठन पाठन हुने गरी भर्ना खुल्यो।
2: साइन्स फ्याकल्टीमा तराई पहाड़ र हिमालका दुर्गम तथा पिछड़िएका वर्गका विद्यार्थीलाई शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
3: साइन्स फ्याकल्टीमा सिट सीमित भएकाले भर्ना आवेदन फारम भर्ने अन्तिम मिति 2083 साल जेठ मसान्तसम्म मात्र।
2: अन्य फ्याकल्टीको हकमा 2083 असार मसान्तसम्म।
3: असार मसान्तसम्म भर्ना भएमा भर्ना शुल्कमा 25% छुट दिइनेछ।
2: शिक्षामा कम्प्रोमाइज नगरौं, गुणस्तरीय शैक्षिक संस्था नै रोजौं।
3: थप जानकारीका लागि सम्पर्क नम्बर 0142603310 0142603332 9851216 9843361994
2: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँ।
4: घर बनाउनको लागि रड सिमेन्ट जस्ता पाता चाहिने, कहाँबाट ल्याउने होला? फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला बटी?
5: काका तिमीलाई यति नै थाहा छैन? अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका।
6: हजुर, यहाँ सिमेन्ट रड पाइप फ्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ। साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी किला रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
7: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 9054040682। गोविन्द श्रेष्ठ, सम्पर्क नम्बर 9054040892 र 0485403585। श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स मन्थली नगरपालिका खादबारी रामेछाप।
1: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन। नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
8: ल के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लायर्स खुलिसक्यो नि। यहाँ त दुध दही मही पनिर खुवा घिउ आइसक्रिम कुल्फी लस्सी पनि पाइन्छ नि। त्यही गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
9: यसको उत्पादन रामेछाप बजारमा एसबी खाजा घर सफल फलफुल स्टोर सुमिना स्टोर सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
8: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 9841426910।

0: वनमा आगो लगाउनेलाई वन एन 2076 को दफा 50 को चार बमोजिम दिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराउ। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौं।
1: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।

0: hello.
1: Let's go.
2: 6.9 inch को standard display, AI powered camera, 3 वर्ष को warranty सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार.
3: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
4: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त चाँडै निकाले जस्तो भयो चटक्कै.
5: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ.
3: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल.
5: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ.
6: गोलन्जुर गाउँपालिका वडा नम्बर 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट.
5: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ. ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ. गोलन्जुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ.
7: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ.
8: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है. अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन.
3: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली
7: सम्पर्क नम्बर 0475904668 98692695998.

0: Can we go and just walk together? Love you.
1: नमस्ते नमस्ते नमस्ते नमस्कार अनि स्वागत गर्न चाहन्छु तपाईँ तमान्तमा आदरणीय श्रोता मनहरूलाई कार्यक्रम टप अफ द पपमा म कार्यक्रम प्रस्तुत श्रीराज महत उपस्थित भइसकेको छु तपाईँको माझमा तपाईँसँग रम्न रमाइलो गर्नको लागि अनि यो पल आज विशेष बनाउनको लागि प्राविधिक पाटोमा हुनुहुन्छ सम्झना खड्की उहाँको साथ रहेको छ भने साथमा तपाईँ हुनुहुन्छ यति बेला देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुन्दै हुनुहुन्छ भन्ने आशा छ नेपाली पप गीत संगीत सम्बन्धी रहेको छ कार्यक्रम टप अफ द पप हामी हप्ताको छ दिन आउँछौं आइतबारदेखि शुक्रबारसम्म बिहान 11 बजेको हजुरको खबर पछि लगभग 12 बजेसम्म तपाईँको माझमा रहने गर्दछौ तपाईँले पठाउनुभएका मेसेजहरू वाचन गर्छौं भने तपाईँसै प्रत्यक्ष रूपमा कुराकानी गर्छौं प्रत्यक्ष रूपमा कुराकानी गर्न मन छ भने नम्बर 0440 40 00 26 रहेको छ 0440 40 00 26 को माध्यम भएर आउन सक्नुहुन्छ त्यस्तै गरेर मेसेजहरू पनि पठाउन सक्नुहुन्छ सामाजिक सञ्जाल फेसबुकमा तपाईँले हजुरको रेडियो सर्च गर्नुपर्ने हुन्छ त्यहाँ टप अफ द पपको अडियो लाइभ भेटाउन सक्नुहुन्छ त्यसमा तपाईँले मेसेजहरू पठाउन सक्नुहुन्छ पनि भन्न चाहे बिहानको समय छ लगभग मध्याह हुन लागिसकेको छ होइन यसो आउनु होला नम्बर 0440 40 00 26 रहेको छ कुराकानी गर्छौँ पनि भन्न चाहन्छु सस्ता मेसेजहरू पनि पठाउन सक्नुहुन्छ साथमा रमाइला रमाइला नेपाली पप गीतहरू त छँदैछन् राख्दै राख्दै अगाडि बढ्नेछौ गर्मी छ आज मौसम होइन यसलाई शीतल अथवा गर्मी बनाउने बढाउने कोसिस हाम्रो रहन्छ पनि भन्न चाहन्छु है यति बेलाको समयमा तपाईँको माझमा सञ्जय श्रेष्ठको आवाजमा गीत राख्दै कार्यक्रमको शुरूआत गर्न चाहन्छौ माया मेरी माया यति बेलाको समयमा तपाईँको माझमा

मेरी माया हाम्रो मिलन कहिले हुन्छ। सञ्जय श्रेष्ठको सुमधुर आवाज मुलुकी तपाईँको माझमा राखेर कार्यक्रमको शुरूआत गरिसकेका छौ। आवाजमा म श्रुराजमा छु भने प्राविधिक पाटोमा रहेर साथ दिइराख्नु भएको छ यति बेला सम्झनाजी हुनुहुन्छ, यति बेला कोही हुनुहुन्छ ठिक छ, मलाई विशेष रूपमा धन्यवाद दिन चाहन्छु। नम्बर 48 40 26 को माध्यमबाट भएर आउन सक्नुहुन्छ। नम्बर 48 40 26 रहेको छ, पनि भन्न चाहन्छु। बाबुराम मगर हुनुहुन्छ, कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ। ओखलडुङ्गा पोखली घर भइहाल्छ है रियादबाट भन्नुहुन्छ, धेरै सम्झना छ भन्नुहुन्छ। घर परिवार साथी सङ्गी सबैमा सम्झना माया, विशेष गरी त प्यारो साथी रञ्जित कालीलाई धेरै माया सम्झना छ है भन्नुहुन्छ। उहाँलाई पनि मनैदेखि धन्यवाद दिन चाहन्छु। पनि भन्न चाहे दिउँसो लगभग हुन लागिसकेको छ, 11:25 भइसकेको छ। अब गर्मी छ, यो गर्मीको समयमा स्वास्थ्य ख्याल गर्नु होला पनि भन्न चाहन्छु। पानी प्रशस्त मात्रामा पिउनु होला पनि भन्न चाहन्छु। तातो पानीहरू पिउनु बानी बसाल्नुभयो भने अझ राम्रो हुन्छ स्वास्थ्यलाई, होइन फाइदा गर्छ पनि भन्न चाहन्छु। त्यस्तै गरेर स्वास्थ्यको चाहिँ ख्याल गर्नु होला। यति बेला अब मौसममा परिवर्तन भइराखेको छ, गर्मी बढिराखेको छ, होइन पानी पर्न सकिरहेको अवस्था छैन, कतै पानी परिरहेको होला, कतै हावाहरू चलिरहेको होला, तर धेरै जस्तो ठाउँमा गर्मी यसरी बढेको छ। र मौसमविदहरूले पनि यो भनिरहेका छन् कि यस वर्ष यो वर्ष पानी कम पर्छ, गर्मी बढ्छ भनेर भनिरहेका छन्। सो ध्यान दिनु होला पनि भन्न चाहन्छु बेलैदेखि सबै चिजमा भनौँ न। अब बाली नाली अनि मान्छेको होइन स्वास्थ्य, आफ्नो स्वास्थ्यमा पनि ख्याल गर्नुपर्छ जस्तो पनि लाग्छ। ख्याल गर्नुहोला भन्न चाहे, अनि साथसाथै हामीलाई सुनेर साथ दिनुहोला पनि भन्न चाहन्छु। यति बेला तपाईँको माझमा अर्को एउटा मिठो गीत राख्न चाहन्छु। यति बेलाको समयमा तपाईँको माझमा राख्न चाहन्छ मिठो गीत छ, होइन नेपाली गीतहरू प्रायः जस्तो पप गीतहरू रमाइला रमाइला हुन्छन्, रमाइला रमाइला गीतहरू राखिरहेका पनि छौँ, राख्दै राख्दै अगाडि बढिरहेका पनि छौँ, बन्ने पनि छौँ, अनि प्रत्यक्ष रूपमा कुराकानी पनि गर्ने नै छौँ पनि भन्न चाहन्छु। साथमा अब रमाइला रमाइला कुराकानी त भइहाल्छ नि, आउन सक्नुहुन्छ। नम्बर 48 40 26 रहेको छ। यति बेलाको समयमा तपाईँको माझमा राख्न चाहन्छु तिम्रो त्यो हँसिलो मुहारले।

0: आइया, हात खुट्टा र ढाड दुखेर मर्नै लागे। जति औषधि खाए पनि जहाँ गए पनि कहिले निको भएन। आइया।
1: ए काकी, तपाईँ जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली जानु न, दक्ष आयुर्वेद चिकित्सकबाट तपाईँको हात खुट्टा दुख्ने, झमझमाउने, घाँटी दुख्ने, ढाड दुख्ने समस्या निको भइहाल्छ नि। अनि आयुर्वेदमा फिजियोथेरापी सेवा पनि छ नि काकी।
0: ए हो र?
1: हो त काकी, अहिले त जिल्ला आयुर्वेदमा ल्याब सेवा पनि थपिएको छ नि। रगत, दिसाब, पिसाब, सुगर, युरिक एसिड, मृगौला सबै जाँच हुन्छ नि।
2: जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा सबै सेवा सुविधा निशुल्क छ।
1: जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली बस पार्कबाट 200 मिटर पश्चिम पीस सड़क मन्थली रामेछा।
3: सूचना
4: यस जिल्ला अस्पताल रामेछापमा सामाजिक सेवा इकाई कार्यक्रम सञ्चालनमा रहेको छ। यस अन्तर्गत लक्षित समूह गरीब, असहाय, अपाङ्गता भएको व्यक्ति, ज्येष्ठ नागरिक, शहीद परिवार, प्रहरी हिरासतमा भएका थुनुवा बिरामी, विपद एवं प्राकृतिक प्रकोप आदिबाट पीड़ित व्यक्ति, लैंगिक हिंसाबाट पीड़ित, सीमान्तकृत तथा लोपन्मुख आदिवासी जनजाति आदि जसको आर्थिक अवस्था कमजोर भई स्वास्थ्य सेवाको पहुँचमा नपुग्नु भएको नागरिकहरूलाई यस इकाई मार्फत उपचारमा लाग्ने खर्च, आंशिक वा पूर्ण रूपमा निशुल्क सेवा उपलब्ध गराइनेछ। सो सेवा लिन आउँदा सम्बन्धित वडा कार्यालयको सिफारिश पत्रका साथ नागरिकताको प्रतिलिपि वा परिचय पत्र अनिवार्य रूपमा ल्याउनु पर्नेछ।
3: जिल्ला अस्पताल रामेछाप।
5: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
6: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवन को लागी।
7: पौडी मात्र खेलेर के गर्नु? खाने बस्नेको सुविधा भएको होटल पनि त हुनु पर्यो नि यो फुलकुटमा।
8: लौ के को चिन्ता, चिसो पानीमा स्विमिङ गर्दै विभिन्न प्रकारका खाना नास्ताको व्यवस्था भएको सुनकोसीको ताजा माछा, लोकल कुखुरा, खसी, बदेलको मासु खाना पाइने, एसी सहितको सफा रूम भएको, मिटिङ हलको पनि व्यवस्था भएको, पार्किङको पनि राम्रो सुविधा भएको सनराइज होटल एन्ड रिसोर्ट छँदैछ नि।
7: साथै कुक, कुक हेल्पर, वेटर, हाउस किपिङ कर्मचारी आवश्यक परेको हुनाले तुरन्त सम्पर्क गर्नुहोला।
8: प्रोप्राइटर अमूल कार्की, सम्पर्क नम्बर 9844-20596-0447-590-453।
7: सनराइज होटल एन्ड रिसोर्ट, गोलन्जर 7, खुर्कोट, सिन्धुली।
3: स्वच्छ खाद्य पदार्थ उपभोगका लागि उपभोक्ताहरूमा अनुरोध।
8: खाद्य पदार्थको लेबलमा उत्पादकको नाम, ठेगाना, ब्याच नम्बर, उत्पादन तथा उपभोग्य मिति जस्ता विवरण हेरेर मात्रै खरिद तथा बिक्री वितरण गरौं।
3: फोहोर, मैला तथा झिङ्गा भन्केका ठाउँमा खानेकुरा तयार नगरौं।
8: खानेकुराहरू पत्र पत्रिका तथा रंगीन कागजमा राखेर खाने बानी नगरौं।
3: एउटै तेलमा खानेकुरा पटक पटक नतारौ, नपकाऊ।
8: अखाद्य रंग प्रयोग भएका वा अत्याधिक रंग प्रयोग भएका रंगीन मिठाई तथा अन्य खाद्य पदार्थ उपभोग नगरौं।
3: ढुसी परेका, किरा लागेका, अस्वाभाविक गन्ध भएका खाद्यान्न, तरकारी र फलफूल उपभोग नगरौं।
8: खाद्य पदार्थ तयार गर्दा सरसफाई कायम गरी सधैँ सफा पानी र कच्चा पदार्थ प्रयोग गरौं
3: र स्वच्छ खाऊ, स्वस्थ बनाऊ।
8: नेपाल सरकार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुली, फोन नम्बर 0447-5514-13।
9: सुन्नुहोस् है, सुन्नुहोस्, हाम्रो रामेछाप जिल्लाको आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणना 2082 को तथ्याङ्क संकलन हुँदैछ।
3: हो, यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय रामेछापबाट खटिएका गणक तथा सुपरिवेक्षकहरू, तपाईँको उद्योग, पसल, व्यवसाय, विद्यालय वा कार्यालय, सबै प्रकारका संघ संस्था, प्रतिष्ठान, व्यवसायीहरूमा आउँदैछन्।
9: त्यसैले आफ्नो व्यवसायिक क्रियाकलापहरूको सही विवरण दिएर सहयोग गरौं। तपाईँको विवरण तथ्याङ्क एन 2079 अनुसार गोप्य रहनेछ।
3: अर्थतन्त्र मापनका लागि आर्थिक गणना, आर्थिक गणनामा कोही नछुटौ।
9: जिल्ला आर्थिक गणना कार्यालय रामेछाप।
3: थप जानकारीको लागि टोल फ्री नम्बर 1178। व्यवसाय, विद्यालय वा कार्यालय, सबै प्रकारका संघ संस्था, प्रतिष्ठान व्यवसायीहरूमा आउँदैछन्।
9: त्यसैले आफ्नो व्यवसायिक क्रियाकलापहरूको सही विवरण दिएर सहयोग गरौं।

0: यो सटन स्वीट कमर्सियल ब्रेक पछि पुनः स्वागत गर्न चाहन्छु कार्यक्रम ट्रप अफ दिपमा. अब आज नमस्ते राज म छु प्राविधिक पाटोमा रहेर साथीले हुनुहुन्छ यति बेला सम्झनाजी हुनुहुन्छ साथमा तपाईँ हुनुहुन्छ यति बेला देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुन्दै हुनुहुन्छ भन्ने आशा छ. सुनेर साथ दिनुहोला पनि भन्न चाहन्छु. साथसाथै कार्यक्रम के कस्तो लाग्दैछ सरसल्लाह सुझाव पनि दिन सक्नुहुन्छ पनि भन्न चाहन्छु. म्यासेजहरू पनि प्राप्त भइरहेका छन्, म्यासेजहरू पनि वाचन गर्नेछु. यति बेला कोही हुनुहुन्छ यी भन्नुहुन्छ कहाँबाट को हुनुहुन्छ हजुर नमस्कार. नमस्कार हजुर शुभ नाम.
1: म
0: अनिलुङ्गेली मगर. खबर के छ अनु?
1: ठिक छ भन्नुपर्छ हजुरको. के छ?
0: ठिक छ, राम्रो छ, रमाइलो छ. के गर्दैछ? खान पनि भयो कि नै?
1: खाना भइसक्यो, यतिखेर बसिरहेको भन्नुपर्छ. खासै केही पनि भएर आएन. तपाईँले खानुभयो?
0: भइसक्यो. मौसम कस्तो छ?
1: मौसम त आज मजाले काम लागिरहेछ, ठिकै छ भन्नुपर्छ. अनि तपाईँहरूकोतिर कस्तो छ?
0: ठिक छ, राम्रो छ, रमाइलो छ. तापनि यसो घाम लाग्दै यसो अस्ताए जस्तो फेरि झुल्के जस्तो यस्तो यताउति लुका मार खेल्दैछ, तर गर्मी बेसी रहेछ यतापनि.
1: ए त्यो त हुनु पर्यो नि त
0: गर्मी.
1: हजुर,
0: गर्मीले यहाँ भत पोलेर मात्र लागिसक्यो.
1: गर्मीले बोल्यो भने आगो तापेर बस्नु के?
0: यस्तो यस्तै मान्छेले गर्दा हो यो संसार यस्तो भएको. गर्मीले पल्दाखेरि फेरि आगो ताप्छन्.
1: म चाहिँ गर्मी हुँदाखेरि आगो ताप्छु के, त्यही भएर
0: तपाईँलाई एकदम राम्रो भनी रहेछ. भनेपछि अब तपाईँ नुहाउन मन लाग्यो भने के गर्नुहुन्छ?
1: नुहाउन मन लाग्यो भने चाहिँ अब केयर नै गर्ने.
0: ठिक छ, हामीलाई सुन्न पाउनु भएको छैन.
1: सुनेको छैन कि? आज यसो अन्दाजमा फोन हानेको, ठ्याक्कै एकैचोटि फोन पनि लाग्यो अनि वेटको पनि गर्नुपर्ने भयो. ठिकै छ, जे भए पनि बोलाइयो तपाईँसँग.
0: ठिक छ, खुसी लाग्यो. जस धेरै पछि तपाईँ आउनुभयो कार्यक्रममा, सहभागी भइदिनु भयो अनि साथसाथै कुराकानी गर्न पाइयो. खुसी लाग्यो. एकदम मिठो गीत राख्छ, 1974 गीत छ चौबन्दी चोली. सतीपा आफन्तलाई सुनिदिनुहोस् न.
1: हजुर, फर्स्टमा त तपाईँको लागि अनि हाम्रो टेक्निसियनमा को हुनुहुनुको लागि अनि हजुरको रेडियो स्टाफको लागि अनि विशेष त मेरो घर फ्यामिली मेम्बर सबैको लागि अनि विशेष गरी आज जन्मदिन मनाउने हुने एकदमै मेरो प्यारो दाइ हुनुहुन्छ एलन लुङ्गेली मगरलाई चाहिँ जन्मदिनको धेरै शुभकामना भन्न चाहन्छु. अनि दाइ एलन मगरलाई पनि धेरै सम्झना भन्न चाहन्छु. दाइ एलन मगर लगत साथीहरू त धेरैजना हुनुहुन्छ यतिखेर, जति पनि साथीले प्रोग्राम सुन्दै हुनुहुन्छ उहाँहरू सबैको लागि र साथी धनु गस्नेलाई धेरै सम्झना. प्युठानतिर हुनुहुन्छ साथी हेमा मगर हुनुहुन्छ अनि प्युठानतिरै हुनुहुन्छ साथी कामना बुढा मगरलाई पनि धेरै सम्झना अनि प्युठानतिरै हुनुहुन्छ सुशीला छेत्रीलाई पनि धेरै सम्झना ल भन्न चाहन्छु. अनि रोल्पातिर हुनुहुन्छ साथी हिमाली छेत्री मनसा छेत्री अनि बाङ्कीतिर हुनुहुन्छ साथी दीपक मगर परिवर्तन निशान मगर सुजन मगर अनि अनि हाम्रो सुजन नायक लुङ्गेली मगर लगायत सबैलाई भन्न चाहन्छु. नमस्कार.
0: हस् धन्यवाद. उहाँलाई पनि मनदेखि धन्यवाद दिन चाहन्छु. पहिला तपाईँको 0840 40 0026 माध्यमबाट आउन सक्नुहुन्छ. 0840 40 0026 माध्यमबाट आउनुहोला पनि भन्न चाहन्छु. कुराकानी गर्छौँ, साथसाथै म्यासेजहरू पनि वाचन हुने छन् पनि भन्न चाहन्छु. सामाजिक सञ्जाल फेसबुकमा प्राप्त म्यासेजहरू पनि वाचन गर्नेछु. यति बेला कोही हुनुहुन्छ है भन्नुहुन्छ. यति बेला कहाँबाट हुनुहुन्छ हजुर? नमस्कार.
2: नमस्कार
0: हजुर, सुपना
2: हाम्रो
0: पनि भइसकेको छ. खाना खाएर उपस्थित भएका छौँ. रेडियो सुन्दै हुनुहुन्छ कि नै?
2: सुन्दैछु.
0: ठिक छ, सुनेर साथी.

0: कार्यक्रम के कस्तो लाग्छ?
1: रमाइलो लाग्छ भन्नुभयो
0: सर। रमाइलो लाग्छ है। ठीक छ ठीक छ। केही सर सल्लाह सुझाव दिन मन छ भन्न मन छ? सर सल्लाह सुझाव केही दिन मन छ भन्न मन छ भनेको? ठिक छ। त्यसो भने मौसम कस्तो छ? भइरहेको छ भनेपछि चिसो चिसो छ। ओके, रमाइलो रहेछ। गर्मी कमै होला त्यसो भनिसकेपछि त है? ठिक छ। साथी भाइ आफन्तलाई सम्झिदिनुहोस् न, हामी एउटा मिठो गीत राख्छौँ।
1: फर्स्ट अफ अल दादाहरूको लागि, अनि मेरो मम्मी बुबाको लागि, बहिनीको लागि, अनि मेरो लागि, अनि प्राक्तम हुनुपर्दा गुमा तामाङको लागि, अनि सङ्गीता तामाङको लागि, अनि अनिता फुलको लागि भन्दै छुट्टी।
0: हस् धन्यवाद। तपाईँलाई पनि मनदेखि धन्यवाद दिन चाहन्छु। पनि भन्न चाहे नम्बर 48 40 0 0 26 को माध्यम भएर आउन सक्नुहुन्छ। पनि भन्न चाहन्छु कुराकानी हुन्छ, मिठा रमाइला कुराकानी गर्नेछौँ। पनि भन्न चाहन्छु कुराकानी त रमाइला रमाइला रमाइला रमाइला हुनेछन्। यति बेला कोही हुनुहुन्छ भन्नुहुन्छ, कहाँबाट गर्नुहुन्छ? हजुर नमस्कार। नमस्ते नमस्कार हजुर, शुभनाम। हेलो हजुर, नमस्कार, शुभनाम। लाक्पाजी के छ खबर? ठिक छ, राम्रो छ, रमाइलो छ। बेस क्याम्पबाट फर्किसक्नु भएको र?
1: हजुर, फर्किसकेँ है, दुई तिन दिन जति भइसक्यो यता गाउँमा आइपुगेको।
0: ठिक छ, जस अनुभूति कस्तो भयो? रमाइलो?
1: अब रमाइलो पनि सधैँ, अब त्यसमा अब के भन्ने चाहिँ थाहा छैन, रमाइलो छैन,
0: रिस्क पनि छ है, रमाइलो पनि छ।
1: रमाइलो हो भने रमाइलो, खासै त्यस्तो छैन।
0: ठिक छ, नेटवर्कमा केही समस्या छ जस्तो लागिरहेको छ। खाना भयो? भइसक्यो। रेडियो सुन्न पाउनु भएको छैन? सुनिहाल्नुहुन्छ, कस्तो लाग्छ? जस सम्झिदिनुहुन्छ, बेस क्याम्पतिर रहेर पनि यस्तो सुन्दै हुनुहुन्छ, मेसेज पठाउनुहुन्छ, माया गर्नुहुन्छ, कस्तो लाग्छ? माया रहिरहोस् पनि भन्न चाहन्छु। मौसम कस्तो छ आज त्यतातिर? रमाइलो छ भनेपछि त्यता पनि है। ठिक छ ठिक छ, रमाइलो रहेछ। जस कुराकानी गर्न पाइयो तपाईँसँग पनि, धेरै समयपछि जस्तो लाग्यो कुराकानी गर्न पाइयो, खुसी लाग्यो। जस आउँदै गर्नलाई, मान मार्नलाई एउटा मिठो गीत राख्छौँ। सबै आफन्तलाई सुनिदिनुहोस् न। हस् धन्यवाद, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। लाक्पा शेर्पा हुनुहुन्थ्यो ओखलढुङ्गाबाट, लाक्पा शेर्पा हुनुहुन्थ्यो, उहाँलाई पनि मलाई धेरै धन्यवाद। त्यति बेला हिराबहादुर लकाई हुनुहुन्छ, कार्यक्रम सुन्दैछ है बुटोलबाट, सम्झना सबैमा भन्नुहुन्छ, उहाँलाई पनि मलाई धेरै धन्यवाद। यति बेला कोही हुनुहुन्छ भन्नुहुन्छ, कहाँबाट हुनुहुन्छ? हजुर नमस्कार।
2: नमस्कार दाइ।
0: नमस्कार रमिलाजी, स्वागत छ कार्यक्रममा।
2: धन्यवाद हजुरलाई।
0: रेडियो सुन्दै हुनुहुन्छ? भर्खर भर्खरबाट पो कार्यक्रम त सकिनु लाग्यो त।
2: मैले विश्राम बसीबाट सुने हो क्या?
0: ए ठिक छ, विश्राम पनि भनेको ठिक छ, आधामै राखेका थियौँ आज हुन त। ठिक छ, लगभग आधा उधी सुन्न भ्याउनु भयो कार्यक्रम।
2: अनि सुन्नु पर्यो नि दाईको भोइस भनेर नि, यसो सुन्नु पर्यो न दाई, आउनुहुन्न कि? आएको बेला त फोन गरे गर्नुपर्छ क्या?
0: म आउँदिनँ कि भनेर कसरी शङ्का गर्नुभयो? म त आइरहेको हुन्छ त।
2: त्यो त हो कि के छ, तपाईँ कहिले कहीँ आउनुहुन्न, त्यही भएर आएको बेला फोन गर्नुपर्छ।
0: जबसम्म रमिलाको माया रहन्छ हामी आउँछौँ।
2: जबसम्म दाई त्यो प्रोग्राम छोडेर जानुहुन्छ, त्यसरी म पनि एफएम फोन नै गर्दिनँ
0: के भनेको है। हामी भनेको के भन्छ टेम्पररी हो, एफएम भनेको पर्मानेन्ट हो होइन, अनि टेम्पररी र पर्मानेन्टको केही भिन्नता हुन्छ होला नि त होइन।
2: त्यो त हो कि, अनि रमाइलो साथीहरू नि आउनुहुन्न अनि के सुन्नु यो एफएम नि बेकार भन्ने हो क्या।
0: हेर के भनेको, हाम्रो सम्झनाजी हुनुहुन्छ, सम्झनाजी रिसाइसक्नु भयो, के भनेको भन्दै हुनुहुन्छ, ललिताजीहरू हुनुहुन्छ, अन्य साथीहरू हुनुहुन्छ।
2: सम्झना दिदी रिसाउनुहुन्न क्या, तपाईँ नाटक गर्नुभयो
0: मलाई भन्दा बेसी तपाईँलाई थाहा छ है क्या। मलाई भन्दा बेसी तपाईँलाई थाहा छ है क्या।
2: ए म त त्यो भोइसले नै जोखान हेर्छु, तपाईँ कस्तो हुनुहुन्छ भन्नु
0: भन्नुहोस् त।
2: तपाईँ सोझो हुनुहुन्छ, रेडियोमा बोल्नुहुन्छ, अघि पछि अफिसमा बोल्नुहुन्न, यही हो।
0: यो त अनि कसरी भोइसबाट कसरी पत्ता लगाउनु भयो, भोइसमा त मैले त कडा हानिराखेको हुन्छ त कहिले काहीँ त गफ।
2: त्यो त हो कि, मात्र हो क्या तपाईँ कडा, नत्र त म हजुरबाले भने जस्तै म भोइसले नै थाहा पाउँछु क्या भने जस्तै हो क्या, मेरो हजुरबाको साटो म भने हुन्छ।
0: ए ठिक छ, हुनु पर्यो, यो विद्या पनि हुनु पर्यो, अहिले चाहिन्छ यस्ता विद्याले गर्दाखेरि हो मान्छे प्रख्यात हुने होइन, नाम कमाउने गर्ने, यो यसो हामीलाई पनि बेला बेलामा यसो सिकाउनु होला पनि भन्न चाहन्छु, हामीलाई पनि काम लाग्न सक्छ मान्छे कसरी चिन्ने होइन, यो अहिलेको जमानामा मान्छे चिन्न अलिकति गाह्रो भइराखेको अवस्था छ।
2: सबै त कहाँ चिन्नु त, अनि त्यो बोल्याहरू देखाहरू पो चिन्छ त, अनि सबै चिन्न थाल्यो भने त फेरि म त कहाँ पो पुगिसक्छु होला।
0: होइन सबै चिन्नु पर्यो नि, यसो हेर्ने बित्तिकै यो मान्छे कस्तो छ, यसले कस्तो व्यवहार गर्छ होइन, त्यो सबै थाहा हुनु पर्यो। ठिक हो, ठिक छ, अनि खानपिन भइसक्यो होला?
2: खाना नि भर्खर भर्खरै भएको, यता त पानी परेको छ, त्यो त कस्तो छ नि,
0: के भनेको,
2: अघिसम्म घाम लाग्यो 10 बजेसम्म त कस्तो गरिम भएर बोल्नै अल्छी लागेको थियो, अहिले घाम लागेर हो क्या तपाईँ, के अरे पानी परेर हो क्या तपाईँसँग यसरी बोलेको।
0: हेर त, पानी परेर रहेछ मसँग बोल्न मन लागेको, नत्र त यसै त नलागेको रहेछ नि त। अहिलेसम्म भन्नुहुन्थ्यो तपाईँको मायाले गर्दा हो, तपाईँ रहन्जेलसम्म म कार्यक्रममा सहभागी हुन्छु भन्नुहुन्थ्यो, अब अहिले पानी परेर हो, नत्र त म अल्छी लागेको थियो भन्नुभयो। के गर्नु, कुरा एकैछिनमा चेन्ज जस्तो भयो, अनि मैले कस्तो कस्तो भनिहाल्यो, सबैले भन्नुहुन्छ। ठिक छ, यता गर्मी छ बेसरी, त्यताको पानी यता पठाइदिनुहोस् न, यता पानी नभएर मकै पनि पहेँलै भइसक्यो होइन, सानोमै त्यो पानी नभइसकेपछि के गर्ने, त्यो सानो भएर बस्ने, ठुलो नहुने भयो, अनि खै न काँक्राका बिरुवा छन्, न फर्सीका बिरुवा छन्, केही पनि रहेनछन्, सबै सुक्खा सुक्खा छ यतातिर। होइन यता पनि पाक्थ्यो, हुन्थ्यो, फल्थ्यो, तर खै यता भएन कि, यता त्यही त पानी नपरेर होला, सुक्खा भएर होला, खडेरी जस्तो लागेर होला, खै बिरुवा पनि उम्रेन छन्, केही पनि भएन कि। के कारणले थाहा भएन, न रमिलाजी उता गएर,
2: त्यही भएर मलाई तपाईँ हिजो कहाँ छ भने आज पानी पर्यो तपाईँसँग बोल्नु थाहा छैन।
0: ल यता पनि पानी परोस्, त्यसो भने यो गर्मी बेस्तरी छ, हप भइराखेको छ, अब तपाईँले भनेको लागोस्, यता पनि पानी परोस्, आज इच्छा म भरेसम्ममा त्यही चाहन्छु, भरेसम्ममा जसरी पनि पानी पर्नु पर्यो है। म भोलि भन्छु त्यसपछि हो रहेछ पक्कै भनेर, फोन नगरे पनि भन्छु नि, म भनिहाल्छु नि, म सम्झिराखेको हुन्छु कुराहरू त, एक एक याद गर्छु म।
2: सबै कुरा नसम्झिन,
0: होइन मेरो बानी के छ भने म एक एक कुराहरू सम्झिरहेको हुन्छु। ठिक छ, तपाईँ सम्झिनु, मैले सम्झाइहाल्छु नि भोलिको कार्यक्रममा, आज पानी परिदियो भने त म रमिलाजीलाई यति यति सम्झिन्छु कि खै के भनौँ न, तर पानी
2: आज घाम लाग्यो भने चाहिँ म दाइलाई यति सम्झिन्छु,
0: त्यो त लागिहाल्छ नि, त्यो भन्नु पर्ने कुरो होइन। ल ठिक छ, एउटा मिठो गीत राख्छौँ, 1975 ब्यान्डको गीत छ, चौबन्दी चोली, साथीको आफन्तलाई सम्झिदिनुहोस् न।
2: पहिलो प्रथम दाई तपाईँको प्राविधिक दिदी साथीहरू सम्पूर्ण आफन्तजन सम्पूर्णलाई सम्झिरहेको छु भन्ने
0: हस् धन्यवाद उहाँलाई विशेष रूपमा धन्यवाद दिन चाहन्छु। मौसमको कुराकानी हेर्नुहोस् न, कहीँ कतै पानी परिरहेको छ, कतै धुम्म धुम्म छ, कतै हावाहुरी चलिरहेको छ, यता हाम्रोतिर घाम लागिराखेको छ। चरको मौसम खै पानी पर्नुपर्ने हो सबै ठाउँमा, इक्वेल्ली पानी पर्दियो भने सबै ठाउँ राम्रो हुन्थ्यो जस्तो पनि लाग्छ, तर कोही ठाउँमा पानी बेसरी पर्छ, कोही ठाउँमा पानी पर्दैन, होइन, कोही ठाउँमा पानीको बेसरी आवश्यकता हुन्छ, त्यो ठाउँमा पानी पर्दियो पर्दे पर्दियोस् जस्तो लाग्छ, तर खै त पर्दैन है। यति बेला गोले आप्पाको छोरी हुनुहुन्छ, कार्यक्रम सुन्दैछ है, सङ्गीता लामा दोलखाबाट भन्नुहुन्छ, सञ्जना सबैमा भन्नुहुन्छ, कर्णप्रिय केसी सङ्गीत हुनुहुन्छ, दर्शन नमस्ते हजुरमा पनि आयो है, मनको बाहिरी बिसाउने कार्यक्रम मार्फत सञ्चित हुनुहुन्छ होला नि, होइन, भारतको हिमाञ्चल, होइन, भारतको हिमाञ्चलबाट कर्णप्रिय केसी सङ्गीत घरदाङ तुलसीपुर राम्रो अनि हाम्रो कार्यक्रम मार्फत हजुर लगायत सम्पूर्णमा सम्झन चाहन्छु, अब बजनजित समर्पण गर्न चाहन्छु भन्नुहुन्छ। उहाँलाई विशेष रूपमा धन्यवाद। अभिषेक कुमार धनिकी हुनुहुन्छ, सैलुङ घर भइहाल्छ, काठमाडौँबाट कार्यक्रम सुन्दैछु, सबैमा सम्झना माया छ भन्नुहुन्छ। धनु गजमेर हुनुहुन्छ, कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ, खलडुङ्गाबाट धनु गजमेर हो, एसएमएस गरेको छु वाचन गरिदिनु होला भन्नुहुन्छ। अवश्य पनि प्राविधिक साथीलाई, घर परिवारमा मम्मी बाबालाई, बहिनी भाइ साथीहरूमा, आज सिन्धुलीको साथी अविनाश मगरको जन्मदिन परेको छ, जन्मदिनको शुभकामना भन्नुहुन्छ साथी अभि भन्छु भन्दैनुहुन्छ भने, साथीमा सम्झिनु पर्दा कुमार श्रेष्ठ, वीरेन्द्र विष्ट, कृष्ण सुनवार, राज घले मगर, रामकुमार लिम्बू, अविनाश मगर, मौसम अछामी, ईश्वर बस्ने, त्यस्तै गरेर शुक्रराज रसाइली, शिला अधिकारी हिमाल छेत्री, अनु मगर, सम्पाली शेर्पा, युनिसा मोक्तान तामाङ, जेनिसा श्रेष्ठ, कविता कतानी, निशा श्रेष्ठ लगायत सबैमा सम्झना माया छ भन्नुहुन्छ। अमिना आर्यन आले, त्यस्तै गरेर मंगोलियन रोज लामा, रमेश कतानी लगायत सबैमा सम्झना माया छ भन्नुहुन्छ। उहाँलाई पनि मायादेखि धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे। त्यस्तै गरेर प्राप्त म्यासेजहरू वाचन गरिए जस्तो लाग्छ। विनोद बरुवाले पनि सुन्दैछु भन्नुहुन्छ, सालुबाट सबैमा सम्झना माया छ भन्नुहुन्छ। उहाँलाई पनि मलाई धन्यवाद दिन चाहन्छु। अब चाहिँ छुट्टिनु पर्छ, यतिन्जेलसम्म देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुनेर साथ दिनुभयो, मलाई धन्यवाद दिन चाहे। प्राविधिक पाटोमा रहेर साथ दिनुभयो सम्झनाजीलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। फोन गरेर साथ दिनुभयो, फोन ट्राई गर्नुभयो, म्यासेज गरिदिनुभयो, होइन, सुनेर साथ दिनुभयो, कार्यक्रमलाई सेयर गरेर साथ दिनुभयो, सम्पूर्णलाई विशेष रूपमा मनैदेखि धन्यवाद दिन चाहन्छु पनि मलाई चाहे भने, मैले फेरि पनि दोहोऱ्याउन चाहन्छु कि भन्दाखेरिमा मौसममा परिवर्तन भइराखेको छ, मौसमविदहरूले भनिरहेका छन् यो वर्ष अझ बेसरी घाम लाग्छ, गर्मी बढ्छ, सो त्यो भएर पानी प्रशस्त मात्रामा पिउनु होला, त्यो पनि तातो पानी पिउनु, बानी बसाल्नु होला, राम्रै गर्छ, स्वास्थ्यलाई फाइदा गर्छ पनि मलाई चाहन्छु। गर्मी बढिरहेको छ, ध्यान दिनुहोला बाहिर निस्किँदा ओर्दा, होइन, काम दिउँसोको समयमा विशेष ख्याल गर्नुहोला पनि भन्न चाहन्छु। त्यस्तै गरेर हामीलाई सुनेर साथ दिनुहोला पनि भन्न चाहन्छु भन्दै अन्तिममा 1974 एडी ब्यान्डको गीत तपाईँको माझमा राख्दै राख्दै आजको बसाइबाट म कार्यक्रम प्रस्तुत श्रीराज महत पनि छुटेँ। हवस् त, नमस्कार।

0: अहिले 12 बजे
1: हजुरको रेडियो 102.1 मेगाहर्ज
2: गर्मी क्रमिक रूपमा कम हुँदै जाने मौसम पूर्वानुमान महाशाखाको अनुमान आज पनि पहाड़ी र हिमाली भेगमा वर्षाको सम्भावना नेपाल र भारतका व्यक्तिगत खाताबाट प्रत्यक्ष भुक्तानी शुरू भारतमा रहेका नेपालीले सिधै खाता मार्फत नेपालमा पैसा पठाउन पाउने फिलिपिन्समा भूकम्पबाट 3 जनाको ज्यान गएको पुष्टि 5 जना घाइते केही ठाउँका भवन तथा पूर्वाधारमा क्षति र एसियाली खेलकुद छनौटमा मलेसिया तेस्रो उपाधिका लागि नेपाल र हङकङ खेल्दै नेपाल खबरमा अब पूरा खबर राष्ट्रिय स्वतन्त्र पार्टी रासुपाका सभापति रवि लामिछानेले बोलाउनु भएको सर्वदलीय बैठकमा लामिछानेको भारत भ्रमण र सरकारको अहिलेसम्मको काम कारवाही बारे छलफल भएको छ हालै भारतको भ्रमणबाट फर्कनुभएका लामिछानेले यी दुईवटा विषयमा छलफल र सुझाव लिनका लागि बैठक बोलाएको जानकारी गराउनु भएको बैठकमा सहभागी भएका राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले जानकारी दिनुभयो बैठकबाट बाहिरिने क्रममा पत्रकारसँग बोल्दै अध्यक्ष लिङदेनले भारत भ्रमणको सन्दर्भमा जानु अगाडि नै भेट भएको भए राम्रो हुन्थ्यो भनेको र यस सरकारका केही कामहरू ठिक नभएको भन्दै सुझाव दिएको बताउनुभयो गणितीय हिसाबले प्रतिपक्षी कमजोर भए पनि शक्ति पृथकीकरणको सिद्धान्तलाई भत्काउने काम नहोस् भनेर विपक्षीहरूले सुझाव दिएका छन् प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभा बैठकमा नेपालले पनि भारतको जग्गा मिचेको भन्ने अभिव्यक्तिलाई लिएर राम्रो नभएको पनि विपक्षी दलले बताएका छन् साथै परराष्ट्र मन्त्री शिशिर खनालको भारत भ्रमणको क्रममा पुरानो भारी नबोक्ने भन्ने अभिव्यक्तिमा पनि आफूहरूले प्रश्न उठाएको लिङदेनले बताउनुभयो अब केही दिन गर्मी क्रमिक रूपमा कम हुँदै जाने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ महाशाखाका अनुसार आज मधेसदेखि सुदूरपश्चिमसम्मका तराई क्षेत्रमा तातो दिन हुनेछ भोलि मधेस बाहेक मध्य र पश्चिम तराईमा मात्रै तातो दिन हुने सम्भावना छ पर्सि बुधबार लुम्बिनी र सुदूरपश्चिमका तराई भेगमा मात्रै तातो दिन हुने महाशाखाले जनाएको छ यस अवधिमा पूर्वी र मध्य भेगमा भने विस्तारै गर्मी कम हुने महाशाखाले अनुमान गरेको छ आज कोशी बागमती र गण्डकी प्रदेशको केही तराई भेगसहित हिमाली र पहाड़ी भूभागमा बदली भई एक दुई ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यम वर्षा र हिमपातको सम्भावना छ भोलि र पर्सि भने देशका धेरै जसो भागमा पानी पर्ने सम्भावना छ भारतमा रहेका नेपालीले अब सिधै खाता मार्फत नेपालमा पैसा पठाउन पाउने भएका छन् परराष्ट्र मन्त्री शिशिर खनालको भारत भ्रमणका क्रममा भएको पी2पी क्रस बोर्डर रियल टाइम ट्रान्ज्याक्सनको उद्घाटन भएसँगै भारतबाट नेपालमा र नेपालबाट भारतमा रहेको व्यक्तिगत खातामा सिधै रकम जम्मा गर्न पाउने व्यवस्था शुरू भएको छ अघि नेपाल र भारत बीच भएको अन्तर सीमा भुक्तानी सम्झौता अन्तर्गत यो सेवा शुरू भएको हो भारतको युनिफाइड पेमेन्ट इन्टरफेयर र नेपालको नेशनल पेमेन्ट इन्टरफेयरलाई अन्तर आबद्ध गरी यो सेवा शुभारम्भ गरिएको हो यो सम्झौताबाट भारतमा रहेका नेपाली श्रमिक विद्यार्थी तथा व्यवसायीले त्यहाँको आफ्नो खाताबाट नेपालमा रहेको आफ्नो वा अन्य नेपालीको खातामा रकम जम्मा गर्न पाउने व्यवस्था भएको नेपाल क्लियरिङ हाउसले जनाएको छ आज पनि सुनको भाव घटेको छ आज तोलामा 900 रूपियाँले घटेर सुन 2,79,900 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ हिजो पनि सुनतोलामा 8,200 रूपियाँले घटेको थियो गएको 21 गतेदेखि सुनको भाव निरन्तर घटिरहेको छ आज चाँदीको भाव भने तोलामा 10 रूपियाँले बढ़ेको छ हिजो तोलामा 335 रूपियाँले घटेको चाँदी आज भने 10 रूपियाँले बढ़ेको हो आज तोलाको 4,905 रूपियाँमा कारोबार भइरहेको छ हिजो भने चाँदी तोलाको 4,895 रूपियाँमा कारोबार भएको थियो उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा निजामती कर्मचारी अस्पतालको सेवा अब चितवन र पर्सामा पनि विशेषज्ञता हासिलका लागि मेडिकल काउन्सिलको विशेष परीक्षाको फारम खुल्यो लगायतका खबरहरू बाँकी नै छन् सुन्दै गर्नुहोला।
3: पिपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना।
4: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पिपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 भर्ना खुल्यो।
3: अनुभवी शिक्षक शिक्षिका, स्मार्ट पढाई र उज्जवल भविष्य अब सबै एकै ठाउँमा।
4: यहाँ टियु अन्तर्गतका MBS, BBA, BBM र BBS कार्यक्रमहरू पनि सञ्चालनमा छन्।
3: थप जानकारीका लागि फोन नम्बर 01-5351-990 5351-990 मा सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले रासोपाले बोलाएको सर्वदलीय बैठकमा सभापति लामिछानेको भारत भ्रमण र सरकारका काम कारवाही बारे छलफल, गर्मी क्रमिक रूपमा कम हुँदै जाने, आज पहाड़ी र हिमाली भेगमा वर्षाको सम्भावना लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। निजामती कर्मचारीले पाउने स्वास्थ्य सम्बन्धी सेवा सुविधा चितवनको भरतपुर अस्पताल र पर्साको नारायणी अस्पताल वीरगंजबाट पनि उपलब्ध हुने भएको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार निजामती कर्मचारी अस्पताल काठमाण्डौले उपलब्ध गराउने छूट तथा सहुलियत सहितको स्वास्थ्य उपचार सेवा प्रारम्भिक चरणमा भरतपुर अस्पताल र नारायणी अस्पतालमा पनि उपलब्ध हुन लागेको हो। छूट तथा सहुलियत सहितको स्वास्थ्य उपचार सेवा निजामती कर्मचारी अस्पतालबाट परिचय पत्र प्राप्त गरेका निजामती कर्मचारी, अवकाश प्राप्त निजामती कर्मचारी तथा उनीहरूको आश्रित परिवारलाई तोकिए बमोजिमको सेवा उपलब्ध हुनेछ। यो सेवा प्राप्त गर्न निजामती कर्मचारी वा अवकाश प्राप्त निजामती कर्मचारीले निजामती कर्मचारी अस्पतालबाट जारी भएको आधिकारिक परिचय पत्र साथमा लिई जानुपर्ने मन्त्रालयले जनाएको छ। नेपाल मेडिकल काउन्सिलले साउनमा हुने विशेष परीक्षाका लागि फारम खुलाएको छ। आउने साउनको 7 र 8 गते सञ्चालन हुने विशेष परीक्षाका लागि फारम खुलेको हो। काउन्सिलले असार 23 गतेसम्म नियमित शुल्कमा फारम भर्न सकिने र त्यसपछिका थप दुई दिन विलम्ब शुल्क तिरेर फारम भर्न सकिने जनाएको छ। चिकित्सा विषयमा स्नातकोत्तर विशेषज्ञता हासिल गरेका चिकित्सकहरू यस परीक्षामा उत्तीर्ण भएपछि विशेषज्ञ चिकित्सकको दर्जा पाउनेछन्। कैलालीको टीकापुर नगरपालिकाले किशोरावस्थामा देखिने तनाव व्यवस्थापनका लागि विद्यार्थीलाई मानसिक स्वास्थ्य शिक्षा दिन थालेको छ। पालिकाको स्वास्थ्य शाखाले मानसिक स्वास्थ्य सेवालाई प्राथमिकता दिएर विद्यालय तथा समुदाय स्तरमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गरिरहेको जनाएको छ। अहिलेसम्म 20 वटा विद्यालय र 10 वटा समुदायमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गरिसकेको स्वास्थ्य शाखा प्रमुख बलबहादुर रावलले जानकारी दिनुभयो। कक्षा 8 देखि 10 मा अध्ययन विद्यार्थी र टोल विकास संस्थामा आबद्ध स्थानीयलाई मानसिक स्वास्थ्यबारे सचेतना दिइएको उहाँले जानकारी दिनुभएको छ। मानसिक स्वास्थ्य सेवाका लागि टीकापुर नगरपालिकामा 2 जना परामर्शदाता छन्। अब विदेशको खबर। फिलिपिन्सको दक्षिणी टापु मिन्डानाओ नजिक आज बिहान गएको 7.8 म्याग्निच्युडको शक्तिशाली भूकम्पका कारण 3 जनाको ज्यान गएको छ, अरू 5 जना घाइते भएका छन्। भूकम्पपछि फिलिपिन्स, इण्डोनेसिया र जापान लगायतका देशहरूले सुनामीको चेतावनी जारी गरेका थिए, तर पछिल्लो मूल्याङ्कनपछि जारी गरिएको चेतावनी हटाइएको छ। भूकम्पका कारण केही क्षेत्रमा भवन तथा पूर्वाधारमा क्षति पुगेको प्रारम्भिक विवरण प्राप्त भएको छ। उद्धार तथा राहतको काम भइरहेको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। सरकारी अधिकारीहरूले तटीय तथा जोखिमयुक्त क्षेत्रका बासिन्दालाई सुरक्षित ठाउँ र उच्च भूभागतर्फ जान आग्रह गरेका छन्। अब खेल खबर। एसियाली खेलकुद छनौट प्रतियोगिताको तेस्रो स्थानका लागि भएको खेलमा मलेसियाले ओमानलाई 8 विकेटले पराजित गरेको छ। टस हारेर पहिले ब्याटिङ गरेको ओमान 19 ओभर 2 बलमा 90 रनमै अल आउट भयो। ओमानले दिएको 91 रनको सामान्य लक्ष्य मलेसियाले 10 ओभरमै मात्र 2 विकेट गुमाएर पूरा गर्यो। जीतसँगै मलेसियाले प्रतियोगितामा तेस्रो स्थान हासिल गरेको छ। आज हुने फाइनलमा नेपाल र हङकङ खेल्दैछन्। नेपाली समय अनुसार खेल दिउँसो केही बेरमा शुरू हुनेछ। नेपालसँगै मलेसिया, हङकङ र ओमान आगामी एसियाली खेलकुदका लागि छनौट भइसकेका छन्। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। रासोपाले बोलाएको सर्वदलीय बैठकमा सभापति लामिछानेको भारत भ्रमण र सरकारका काम कारवाही बारे छलफल, अंकमा विपक्षी कमजोर भए पनि शक्ति पृथकीकरणको सिद्धान्त नभत्काउन सुझाव। गर्मी क्रमिक रूपमा कम हुँदै जाने मौसम पूर्वानुमान महाशाखाको अनुमान, आज पनि पहाड़ी र हिमाली भेगमा वर्षाको सम्भावना। नेपाल र भारतका व्यक्तिगत खाताबाट प्रत्यक्ष भुक्तानी शुरू, भारतमा रहेका नेपालीले सिधै खाता मार्फत नेपालमा पैसा पठाउन पाउने। फिलिपिन्समा भूकम्पबाट 3 जनाको ज्यान गएको पुष्टि, 5 जना घाइते, केही ठाउँका भवन तथा पूर्वाधारमा क्षति। र एसियाली खेलको छनौटमा मलेसिया तेस्रो, उपाधिका लागि नेपाल र हङकङ खेल्दै। दिउँसो 12 बजेको नेपाल खबर सकियो, दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउने नै छौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: ढुंगेछाप घिसिङ परिवारद्वारा आयोजित कुल पूजा तथा विशेष धार्मिक अनुष्ठानमा हार्दिक निमन्त्रणा।
1: यस रामेछापको मन्थली नगरपालिका वडा नम्बर 4 स्थित ढुङ्गेछाप चनौटीमा आउँदो जेठ 30 गतेदेखि असार 1 गतेसम्म हुने कुलायन पूजा आयोजना गरिएको र असार 1 गते सदैं धर्मगुरू सोनाम घारवाङ रिम्पोछेद्वारा आयु अभिषेक वाङ प्रदान गर्नुहुने कार्यक्रम रहेको हुँदा सम्पूर्ण रामेछापवासी श्रद्धालु भक्तजनहरूमा उपस्थित भई पुण्य प्राप्तिको लागि हार्दिक निमन्त्रणा गर्दछौ।
0: सम्पर्क नम्बर 9841443165 9841443190। महिला दिदी बहिनीहरूको लागि खुसीको खबर।
2: हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोशी सामुदायिक अस्पताल खुरकोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आसमा अधिकारी आउनुहुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनुहोला।
0: थप जानकारीको लागि सम्पर्क नम्बर 9954043230 9767652429।
2: सुनकोशी सामुदायिक अस्पताल खुरकोट सिन्धुली।
3: लो आयो है क्वालिटीमा नम्बर 1 दाममा सबैभन्दा कम।

0: सस्तो मै पोषक दाना पाउन रामेछापको लागि हाम्रो आधिकारिक विक्रेता डिलर विराज सप्लाइजमा आज सम्पर्क गर्नुहोला।
1: थप जानकारीको लागि प्रोप्राइटर जय मानन्धर।
0: सम्पर्कको लागि मोबाइल नम्बर 9854042239 र टेलिफोन नम्बर 0485402239।
2: नेपालकै सर्वाधिक विश्वासिलो र गुणस्तरीय साथै सबैभन्दा बढी बिक्री हुने पोषक पेलेट दानाले ल्याएको छ तपाईँ हामी सामु नयाँ आशा र नयाँ खुसी। पोषक पेलेट दाना
3: पौडी मात्र खेलेर के गर्नु? खाने बस्नेको सुविधा भएको होटल पनि त हुनु पर्यो नि यो फुलकुटमा।
4: लौ के को चिन्ता, चिसो पानीमा स्विमिङ गर्दै विभिन्न प्रकारका खाना नास्ताको व्यवस्था भएको सुनकोसीको ताजा माछा, लोकल कुखुरा, खसी, बदेलको मासु खाना पाइने, एसी सहितको सफा रुम भएको, मिटिङ हलको पनि व्यवस्था भएको, पार्किङको पनि राम्रो सुविधा भएको सनराइज होटल एन्ड रिसोर्ट छँदैछ नि।
3: साथै कुक, कुक हेल्पर, वेटर, हाउस किपिङ कर्मचारी आवश्यक परेको हुनाले तुरन्त सम्पर्क गर्नुहोला।
4: प्रोप्राइटर अमूल कार्की, सम्पर्क नम्बर 9844200596-0447590453।
3: सनराइज होटल एन्ड रिसोर्ट, गोलन्जर 7, खुर्कोट, सिन्धुली।
5: तन्ने पैसो कमाइएला भनेर 100x36 ब्याजमा ऋण काटेर विदेश आइयो। यहाँ त झन अलपत्र, ताबाट उफ्रेको माछो भुङ्रोमा भन्थे हो रहेछ।
6: कतिखेर विदेश पुगाउला र रुखमा फलेको पैसा टिपाउला जस्तो गरी हतार हामीले नै गरे। नेपालमा छँदै हामीलाई पनि सिपसी गरेर मात्र विदेश जाउन त भन्यो नि, त्यो बेला सुनेर पनि उडायो। अब अहिले यो दुःख
5: त्यही त, हाम्रै गाउँको धुर्बेला हेर्न, सिप सिकेर आएको रहेछ, कमाइ पनि गतिलो छ, काम पनि हाम्रो जस्तो गाह्रो छैन। म र कति खुसी छ हेर त।
7: सिप नसिकी विदेश जाँदा दुःख पाइन्छ, पछुताउनु पर्छ, स्वदेशमै सिप सिकेर मात्रै जाउँ।
0: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
4: आप्रवासी स्रोत केन्द्र, जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0485403998।
0: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलबेकास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी
4: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापति गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खानादेवी गाउँपालिका, गोकुलगुङ्गा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल।

हजुरको आवाज हजुरको साथ यो हो हजुरको रेडियो 102.1 MHz। नमस्ते नमस्कार अनि हार्दिक स्वागत गर्दछु कार्यक्रम सुने सौगातमा। कार्यक्रमको साथमा उपस्थित छु म सम्झना खड्गे। प्रविधि संयोजकमा हुनुहुन्छ श्रीराज महत। साथमा तपाईँ विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट हामीलाई एकैसाथ सुनिराख्नु भएको छ भने आशा लिएका छौं तपाईँ इन्टरनेटको पहुँचमा हुनुहुन्छ। देश तथा विदेशमा रहेर पनि कार्यक्रमलाई सहजै सुन्न सक्नुहुनेछ। कार्यक्रम सुन्नको लागि अफिसियली वेबसाइट www.hazurkoradio.org.nb का साथै हाम्रो पात्रो नेपाली पात्रो फेसबुक पेज र तामाको एफएम 95 MHz पनि एकैसाथ सुन्न सक्नुहुनेछ। तपाईलाई जुन माध्यम सहज लाग्छ त्यो माध्यम लगइन गरेर तपाईँले कार्यक्रमलाई सुनेर साथ दिनुहोला अनि कार्यक्रममा पनि सहभागिता जनाउन सक्नुहुनेछ। तपाईँले यो कार्यक्रम हरेक दिन सुन्दै आइराख्नु भएको छ। हामी साताको सातै दिन यो कार्यक्रम लिएर उपस्थित भइराखेका छौं। आज पनि सोक्रम जारी रहेको छ। आजको बसाइमा के गर्नुपर्छ कसो गर्नुपर्छ भन्ने कुरा तपाईँ नियमित कार्यक्रम सुन्नुहुने श्रोता मनहरूलाई थाहा नै छ। यदि नयाँ साथी हुनुहुन्छ भने उहाँको लागि जानकारी गराउन चाहन्छु। आज सोमबारको बसाइ आजको बसाइमा तपाईँलाई मनपर्ने चलचित्र गीत रोजाइमा पार्न सक्नुहुने रोजाईको गीत मार्फत तपाईँले पाँचजना साथीसँगलाई सम्झना सन्देश राख्न सक्नुहुनेछ। कार्यक्रममा सहभागिता जनाउनुहोस् अनि आफूलाई मनपर्ने गीत पनि रोजाईमा पार्नुहोला। यो मध्याह समय छ। तपाईँ आफ्नै काममा व्यस्त हुनुहुन्छ होला। व्यस्तताको बावजूद पनि हामीलाई सुन्ने प्रयास गरिराख्नु भएको छ होला भन्ने आशा लिएका छौं। सुनेर साथ दिनुहोला। कार्यक्रम के कस्तो लाग्दैछ सल्लाह सुझाव पनि दिनुहोला र आफ्नो स्वास्थ्यको पनि ख्याल गर्नुहोला भन्दै कार्यक्रमको शुरूआत गर्न चाहन्छु। कार्यक्रमको शुरूआतमा एकदमै मिठो गीतबाट त्यसपछि हामी तपाईँको रुचाएको गीत लिएर आउने नै छौं। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।

0: कार्यक्रमको शुरूआतमा एकदमै मिठो गीत सागर सोरे चोखो माया तिमीलाई तिउला भन्ने एकदमै मिठो गीताबाट चाहिँ कार्यक्रम सिने सौगातको शुरूआत भइसकेको छ। अब भने पालो तपाईँको रहेको छ 0848 40 40 0024 फोन गरेर तपाईँले सहभागिता जनाउन सक्नुहुनेछ। आफूलाई मनपर्ने चलचित्र गीत रोजाईमा पार्नुहोला। रोजाईको गीत मार्फत तपाईँले पाँचजना साथीलाई पनि सम्झना सन्देश राख्न पाउनुहुनेछ। यति बेला कोही साथी हुनुहुन्छ, उहाँलाई म स्वागत गर्छु। नमस्कार।
1: नमस्कार दिदी, गुड आफ्टरनुन।
0: नमस्कार, गुड आफ्टरनुन। देशी आउनुभयो?
1: हजुर दिदी।
0: ल, कार्यक्रम सुन्दै हुनुहुन्छ है?
1: हजुर एकदम सुन्दैछु भन्नुपर्छ। खाना खाएर हजुरको कार्यक्रम मजाले सुनिरहेको छु भन्नुपर्छ। मलाई घाम पनि लागिरहेको छ, हावा हल्का चलिरहेको छ, अनि घरभित्र
0: एकदमै गर्मी छ है, त्यही भएर चाहिँ रुमभित्रै बसेर होइन कार्यक्रम सुन्दै हुनुहुन्छ। खुसी लाग्छ धेरै, होइन माया गर्नुहुन्छ, साथ सपोर्ट दिनुहुन्छ। यो माया साथ सपोर्ट सधैँभरि यसरी नै रहिरहोस्। के छ त अरू, के छ त अघि बिहान र अहिलेमा केही परिवर्तन भएको छ त?
1: छैन त्यस्तो खासै भन्नुपर्छ है त दिदी। हजुर अब दिनभरिमा भएछ भने त म सुनाइ नै हाल्नेछु
0: है। त्यही भएर चाहिँ मैले सोधेँ नि त, केही फरक भयो कि? कुनै समय त हुन्छ नि होइन, चिनचिनमा पनि केही नयाँ नौलो कुराहरू होइन हामीले थाहा पाइराखेका हुन्छौँ, त्यो कुराहरू पनि हुनसक्छ भनेर म सोधिरहेको हो। ठिकै छ, कार्यक्रममा आउनु भएको छ, आज कुन गीत सुन्नु भन्छ?
1: हजुर हजुर,
0: आज कुन गीत सुन्नु भन्छ हजुरलाई?
1: ए आज उपहार चलचित्रबाट चाहिँ माझी दाईले जुनीभरि ढुङ्गा तारिरहे भन्ने गीत बजाइदिनुहोस्
0: ल। हामी राख्छौँ हजुरले पाँचजना साथीलाई सम्झेर राख्नुहोस् है त।
1: हुन्छ, सम्झनु पर्दा यति मिठो भएको कार्यक्रम सञ्चालन गर्नुहुने दिदी हजुरको लागि भन्न चाहन्छु, अनि प्राविधिकमा हुनुहुने लागि लगायत ललिता दिदी लगायत हजुरको रेडियो होल युनिटको लागि मसँग सुन्दैछ छोरी ममता माझीको लागि भन्न चाहन्छु, र अनि बहिनी रमिला तामाङको लागि, अनि त्यसै गरी पासाङ दोलमा तामाङ बहिनीको लागि, अनि साथी दुर्ग पाण्डे, निर्मला पौडेल लगायत मलाई देव माझी भनेर चिनी नचिनी जति पनि साथीहरू यतिखेर कार्यक्रम सुन्दै रहन्छ सबै सबैको लागि भन्दैछु। नमस्ते बाबाई।
0: हवस् त, नमस्ते। उहाँ हुनुहुन्थ्यो देवजी, एकदमै मिठो गीत पनि रोजाइमा पारिसक्नु भएको छ, उपहार चलचित्रको गीत माझी दाईले चुनिभरि ढुङ्गा चलाइरह्यो भने सँग रहेको थियो। हामी यो गीत कार्यक्रममा राख्छौँ, यसै गीत मार्फत हामी अर्को साथीलाई सम्झना सन्देश राख्न दिनेछौँ। 0848 40 40 0024 माध्यम भएर आउन सक्नुहुनेछ। यति बेला अर्को साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार।
2: हजुर नमस्ते। नमस्कार, गुड आफ्टरनुन।
0: नमस्ते, नमस्कार, गुड आफ्टरनुन। हजुर, यो आवाज कहाँदेखि होला?
2: हजुर, म दोलखाबाट संगीता लामा।
0: संगीताजी बोल्नुभयो, आज संगीताजीसँग नै कुराकानी गर्न पायो, खुसी लाग्यो। र संगीताजी, के छ खबर हजुरको?
2: ठिकै छ, राम्रो छ, रमाइलो छ। तपाईँको के कस्तो छ?
0: मेरो पनि राम्रो छ, रमाइलो छ, होइन हजुरसँग यस्तो मिठो कुराकानी गर्न
2: पाउँछौँ।
0: हाम्रो टेलिफोनमा केही प्रब्लम आयो क्या नेटवर्कको, है त्यो भएर पनि हुनसक्छ। ठिकै छ, मेरो आवाज कटी कटी आएको छ, प्रष्ट अहिले सुन्नुभयो?
2: हजुर, अघि चाहिँ बुझ्दैन, अहिले चाहिँ सुनिरहेको छु।
0: ल ठिकै छ, अहिले चाहिँ अब साथ दिएको जस्तो छ टेलिफोनले पनि। अनि के छ हजुरको खबर सुनाउनुहोस्, धेरै समयपछि कुराकानी गर्न पाएको जस्तो लागिरहेको छ मलाई त।
2: हजुर एकदमै भन्नु सल्लाह, सबै ठिकै छ, यताको नि राम्रो छ, रमाइलो छ।
0: राम्रो छ, रमाइलो छ। अब खाना त लिनु भइसक्यो होला?
2: हजुर, तपाईँले खानु भइदिएको भएको छैन, भइसक्यो अहिलेसम्म त।
0: ल, यतिखेरसम्म त मेरो पनि भयो, भन्दा पनि यो भन्दा एकछिन अगाडि नै भएको, भर्खर भर्खरै भन्नुपर्छ है त। ल, कार्यक्रम सुन्दै हुनुहुन्छ?
2: मैले लाइफमा भर्खरै सुनेको थियो, साथीले गीत रोजाइमा पारिसक्नु भयो होइन?
0: हजुर हजुर,
2: हुन्छ। साथी त सम्झिनु पर्ने होइन?
0: हजुर, पाँचजना साथीलाई चाहिँ सम्झनु पर्ने हुन्छ आज चाहिँ है।
2: एकदम राम्रो भन्दा राम्रो शैलीमा कार्यक्रम सञ्चालन गरिदिनुहुन्छ, सबैको मनमुटुमा बस्न सफल प्यारी सिस्टर हजुर लगायत हजुरको एफएम अर्काभरिको लागि नै, मेरो घर परिवारमा मम्मी बाबाको लागि, अनि भाइ बहिनीको लागि, जो जति साथीहरू मेरो नियम र भोइसबाट फेरि पर्खिनुहुन्छ सबैलाई धेरै माया उत्तिकै सुना भन्दै छुटिन्छु. नमस्ते.
0: हवस् त नमस्ते. उहाँ संगीता लामाजी हुनुहुन्थ्यो. धेरै समयपछि उहाँसँग चाहिँ कुराकानी गर्न पायौं, खुसी लाग्यो. आउनुहोला, तपाईँको पालो रहेको छ, तपाईँले गीत रोजाईमा पार्नुहोला. अहिले चाहिँ भने हाम्रो देवजीले रोजाईमा पार्नुभएको गीत हाम्रो संगीताजीलाई पनि यस गीतमा समर्पण जनाएका छौं र रेडियो सुनेर बस्नुहुने सम्पूर्णका लागि यो गीत राख्दै अर्को साथीको रोजाईको गीत लिएर आउने नै छौं. तपाईँ पनि रेडियो सुन्दै गर्नुहोला.

0: कार्यक्रममा एकदमै मिठो गीत हाम्रो अतिथिले रुचाइमा पार्नुभएको थियो। त्यसै गीत मार्फत हामीले संगीता लामाजीलाई पनि समर्थन जनाएका थियौं। माझी ताले चुनीभरि टुङ्गा तारिरहे, अरूलाई तार्दा तार्दै आफू चाहिँ वारिरहे। एकदमै मिठो गीत रुचाइमा पार्नुभएको थियो। यस्तै मिठा र मायाला चलचित्र गीत तपाईँलाई पनि सुन्न मन छ अनि अरूलाई पनि सुनाउन मन छ भने तपाईँले फोन गर्नुपर्ने हुन्छ। यति बेला साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार। अब धेरै बाहिरिनु भइसकेको छ जो साथी हुनुहुन्छ उहाँलाई विशेष धन्यवाद। पालो तपाईँको फटाफट फोन गर्नुहोला है। आजको बसाइमा तपाईँले रोजाइमा पार्न सक्नुहुनेछ चलचित्र गीत। तपाईँलाई सुन्न मन लागेको गीत रोजाइमा पार्नुहोला अनि आफ्नो पाँचजना साथीलाई नै सम्झना सन्देश राख्नुहोला। यो मध्याह समय छ, तपाईँ कालीओडाले भन्ज्याङ चौतारी मेलापात गरिराख्नु भएको छ होला होइन। गर्मी मौसममा पनि शीतल छहारीमा बस्दै शिरशिर बतासको हावा होइन बतासँगै हाम्रो मिठा गीत संगीतहरू तपाईँले सुन्दै हुनुहुन्छ होला भन्ने पनि लाग्छ। तपाईँ जहाँ हुनुहुन्छ आफ्नो स्वास्थ्यको ख्याल गर्नुहोला अनि कार्यक्रमलाई सुनेर साथ दिनुहोला। कार्यक्रममा केही कमी कमजोरी छ भने पनि तपाईँले सल्लाह सुझाव दिन सक्नुहुनेछ। यति बेला कोही साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार। नमस्कार हजुर, कहाँ देखेको बोल्दै हुनुहुन्छ? शर्मिलाजीको खबर के छ?
1: मेरो खबर एकदम ठिक छ भन्नुपर्छ। अनि दिदी हजुरको खबर के छ सुनाउनु?
0: मेरो पनि खबर त्यस्तो खासै नयाँ केही छैन, एकदमै राम्रो छ, रमाइलो छ, जे छ है। अनि के गर्दैछ हजुर?
1: खाना लिनु भयो?
0: हजुर, मेरो खाना अघि भर्खरै भयो। हजुरको भयो कि बाँकी छ त?
1: मेरो पनि अघि भर्खरै भयो भन्नुपर्छ।
0: लगभग हामी सँगसँगै खायौँ कि क्या हो?
1: हजुर होला।
0: ल ठिक छ, कार्यक्रम सुन्दै हुनुहुन्छ?
1: सुन्दैछु भन्नुपर्छ।
0: ल सुन्दै हुनुहुन्छ, आज कुन गीत सुन्न मन छ हजुरलाई?
1: मलाई चाहिँ आफ्नै भइसकेलाई के कुराको छैन
0: चलचित्रको गीत रोजाइमा पार्नुहोस् है त भनेर भने आफ्नै भइसके पक्कै पनि चलचित्र गीत रहेको छ, हामी राख्नेछौ। हजुरले चाहिँ पाँचजना साथीलाई सम्झना गर्नुहोस् है त।
1: फर्स्ट अफ अल दिदी हजुरको लागि अनि काजी बिचमा को हुनुहुन्छ उहाँको लागि अनि सुन्दै हुनुहुन्छ होला अङ्कल आन्टीको लागि सुन्दै हुनुहुन्छ होला दिदी मगर, दिदी करिना मगर, दिदी प्रतीक्षा मगरको लागि
0: हवस् त। नमस्ते, हुनुहुन्थ्यो शर्मिला मगर, उहाँले पनि एकदम मिठो गीत रोजाइमा पार्नुभएको छ झाम्पारम भने। यस्तै गीतमा हामी अर्को एकजना साथीलाई समर्थन जनाउनेछौ, उहाँले पनि पाँचजना साथीलाई सम्झना सन्देश राख्न सक्नुहुनेछ। फटाफट फोन गर्नुहोला, धेरै समय छैन होइन तपाईँसँग हामी कुराकानी भन्दा पनि तपाईँको रोजाइको गीत राख्ने प्रयत्न गरिराखेका छौं। अन्य बसाइमा कुराकानी गर्नेछौ होइन। आजको बसाई चाहिँ तपाईँको स्पेशल दिन रहेको छ, रोजाइको गीत राख्नुपर्ने हुन्छ र सामाजिक सञ्जाल फेसबुक पेजबाट पनि आफ्नो आफन्त साथीसँग सम्झना राख्नुहोस्। हिरा बहादुर लगाईजी हुनुहुन्छ, नमस्कार, बुटोलबाट सुन्दैछु है भन्नुहुन्छ, उहाँलाई विशेष धन्यवाद। त्यसै गरी गोले आपाको छोरी हुनुहुन्छ, गुड आफ्टरनुन, नमस्ते, म पनि प्रोग्राम सुन्दैछु है दोलखाबाट, संगीता लामा, मिस यु अल फ्रेन्ड भन्नुभएको छ, संगीताजीलाई विशेष धन्यवाद। त्यसै गरी हुनुहुन्छ बाबुरा मगरजी हुनुहुन्छ, दिदी हजुर नमस्ते, नमस्कार है, सेवारो जोरले, म चाहिँ बाबुराम मगर हो, खलडुङ्गा पोकले घर भए, हाल चाहिँ रियादबाट सुन्दैछु, सबैलाई मिठो माया साथीसँगलाई सम्झना राख्नुहोस्। हिरा बहादुर लकाईजी हुनुहुन्छ, नमस्कार, बुटोलबाट सुन्दैछु है भन्नुहुन्छ, उहाँलाई विशेष धन्यवाद। त्यसै गरी गोले आपाको छोरी हुनुहुन्छ, गुड आफ्टरनुन, नमस्ते, म चाहिँ

धन्यवाद. त्यसै गरी हुनुहुन्छ अमिनाजी हुनुहुन्छ. गुड आफ्टरनुन सिस्टर विथ मी अमिना सुनवार फ्रम दुलाखाबाट हो. अपकमिङ सङ डेडिकेट स्पेसली मुटु मनिषा मगर, प्यारे सुशीला विश्वकर्म, दादा राजकले मगर, विवस कुलुम पृथक, मायल अली सालिम्बु, सरस्वता पोखरेल, कविता कतानी, हरपल रोशनी, कायल अभिरमान सुनवार निवार्नी, नवराज श्रेष्ठ एण्ड अलको लागि भन्दै हुनुहुन्छ. उहाँलाई विशेष धन्यवाद. त्यसै गरी हुनुहुन्छ अर्को साथी मिलन घायल बोटुजी हुनुहुन्छ. गुड आफ्टरनुन सिस्टर, अपकमिङ सङ डेडिकेटेड टु अल फ्रेन्डको लागि फ्रम दोहा कतारबाट कार्यक्रम सुन्दैछु भन्दै हुनुहुन्छ. उहाँलाई विशेष धन्यवाद व्यक्त गर्दै यति बेला भने हामी कार्यक्रममा हाम्रो शर्मिला मुखर्जीले रोजाइमा पार्नुभएको गीत रहेको छ ज्यान पारौं. यो गीत कार्यक्रममा राख्नेछौ. त्यसपछि अर्को साथीको रोजाइको गीत लिएर आउने नै छौ. तपाईँ भने रेडियो सुन्दै गर्नुहोला.

0: कार्यक्रममा एकदमै मिठो गीत हाम्रो सर्विलामो गर्जुले रसाईमा पार भएको थियो झ्याम्पारो आफ्नै भइसकेलाई कि अर्को साइनो मालती मंगलले चलचित्रको गीत रहेको थियो नयाँ चलचित्रको गीत रहेको थियो एकदमै मिठो गीत सुनौ सुनौ होइन नाचौँ नाचौँ लाग्ने खालको गीत रहेको थियो तपाईँले पनि पक्कै मनोरञ्जन लिनुभयो होला भन्ने आशा लिएका छौँ आज विशेष दिन तपाईँको रोचाएको गीत बज्नेछ फटाफट आफूलाई मनपर्ने गीत रोचाईमा पार्न सक्नुहुनेछ तपाईँको लागि हाम्रो स्टुडियोको नम्बर रहेको छ 0848 40 40 0026 को माध्यम रहेको छ तपाईँले फटाफट फोन गर्नुहोला धेरै समय बाँकी छैन केही साथीसँग हामी कुराकानी गर्नेछौँ उहाँको रोचाईको गीत राख्दै हामी पनि होइन अगाडि बढ़िराखेका छौं र यति बेला हामीलाई हुनुहुन्छ अर्को साथी धर्मराजी हुनुहुन्छ उहाँले पनि साथीलाई सम्झना गर्नुभएको छ यति बेला पनि साथी हुनुहुन्छ भन्दै हुनुहुन्छ उहाँलाई म समेट्छु त्यसपछि उहाँको कमेन्ट वाचन गर्नेछु यति बेला साथी हुनुहुन्छ स्वागत गर्छु नमस्कार हेलो हेलो कुछ साथी हुनुहुन्थ्यो बाहिरिसक्नु भएको छ उहाँलाई विशेष धन्यवाद जो साथी हुनुहुन्छ फेरि पनि फोन लाग्छ भने तपाईँले सहभागिता जनाउनुहोला आजको बसाइमा तपाईँको रोचाईको गीत बजिराखेको छ हाम्रो धेरै साथीहरूले गीत रोचाईमा पारिसक्नु भएको छ उहाँको रोचाईको गीत पनि बजिसकेको छ आज रोचाईको गीत मार्फत तपाईँले पाँचजना साथीले पनि सम्झना सन्देश राख्न पाउनुहुनेछ यति बेला साथी हुनुहुन्छ स्वागत गर्छु नमस्कार
1: नमस्कार
0: ध्रुवजी धेरै समयपछि आउनुभयो के छ सन्चै हुनुहुन्छ नि
1: मलाई अलिक सन्चै थिएन हजुर अलिक ठिक छ होइन हल्का रुगमा चाहिँ ज्वरो आएर अलिक गाह्रो भएर आएको अलिक अहिले भन्नुपर्छ हजुर औषध खाएर बसिरहेको छु
0: ल अझै पनि स्वास्थ्यमा सुधार आउन बाँकी नै छ धेरै होइन कमी चाहिँ अब हल्का कमी भएको छ तर सुधार हुन बाँकी नै रहेछ शीघ्र स्वास्थ्य लाभको कामना दुर्गाजी हजुरलाई धेरै समयपछि मलाई चाहिँ लागिरहेको थियो किन आउनु भएन सन्चो भएन कि के हो जस्तो पनि लागिरहेको थियो सन्चो हुनुहुँदो रहेनछ हजुरलाई चाहिँ अब स्वास्थ्यको ख्याल गर्नुहोला के छ अनि अरू खबर सुनाउनुहोस् न त्यही त चाहिँ धुम्म भइरहेको छ है ल यता रामेछापतिर चाहिँ मजाले चर्को चर्को घाम लागिरहेको छ ध्रुवजी आउनुभयो धेरै समयपछि खुसी लाग्यो आफ्नो स्वास्थ्यको ख्याल गर्नुहोला फेरि पनि भन्न चाहे र आज चाहिँ कुन गीत सुन्नु मन छ हजुरलाई
1: मलाई उनको स्वेटर बाटा बजाइदिनु
0: उनीको स्वेटर
1: उनको स्वेटर बाटा त्यसले खाउने भन्ने
0: ल हामी राख्छौ उनको स्वेटरबाट चाहिँ गीत भन्नुभयो तपाईँले के भन्नुभयो अरे घरकेले छाउने ल हामी राख्छौ हजुरले आफ्नो पाँचजना साथीलाई सम्झना राख्नुहोस् है त
1: हजुर विशेष मित्रको लागि परिवारलाई मेरो घर परिवार सम्पूर्णको लागि मेरो पाँचजना साथी भन्नुपर्दा केशव देवनाजी बहिनी त्यो बहिनी निर्मला पौडेल अनि बहिनी रमिला तामाङ अनि त्यसै गरी हुनुहुन्छ बहिनी रोगी धनु धनु गजमेर अनि साथी रोशन श्रेष्ठ श्रवण श्रेष्ठ लगायत मनोज सार्की लगायत सबै सबैलाई भन्नु भन्दै सुर्खिन चाहन्छु
0: हवस् त नमस्ते उहाँ हुनुहुन्थ्यो ध्रुव पाण्डे उहाँले चाहिँ उनीहरूको स्वेटरबाट चाहिँ घर केले छाउने भन्ने चलचित्र गीत रोजाइमा पार्नु भएको छ हामी राख्नेछौ यस्तै गीतमा हामी अर्को एकजना साथीलाई समर्थन जनाउनेछौ आउनुहोला 0848 40 40 0026 को माध्यम भएर र उहाँको रोचाईको गीत हामी राख्नेछौ तपाईँले पाँचजना साथीलाई सम्झना सन्देश राख्न पाउनुहुनेछ फटाफट फोन गर्नुहोला है धेरै समय छैन अब केही समय मात्रै बाँकी छ हामी एकजना साथीलाई समर्थन जनाउनेछौ र त्यसपछि उहाँको रोचाईको गीत राख्दै हामी बिदा लिने समय पनि भइसकेको छ कार्यक्रम सुन्दै हुनुहुन्छ होला होइन तपाईँ यो बेला कहाँ हुनुहुन्छ आफ्नो काममा व्यस्त हुनुहुन्छ होला अफिसियली कामतिर व्यस्त हुनुहुन्छ होला कतिपय साथी सङ्गीहरू कार्यक्रम सुन्न मन हुँदा हुँदै पनि होइन कार्यव्यस्तताको कारण तपाईँले कार्यक्रम सुन्न पाउनु भएको छैन होला मन नदुखाउनु होला फोन प्रयास गरिराख्नु भएको छ कहिलेकाहीँ चाहिँ हाम्रो टेलिफोन सम्पर्कमा पनि केही समस्या आउँछ नेटवर्कको प्रब्लमले गर्दाखेरि चाहिँ हजुरहरूकोसँग हामी राम्रोसँग चाहिँ कुराकानी गर्न पाइराखेका छैनौँ होइन तर पनि यो समस्याको बावजुद तपाईँले हामीलाई यति धेरै माया गर्नुहुन्छ साथ सपोर्ट दिनुहुन्छ कार्यक्रममा सहभागिता जनाउने प्रयास गरिनु भएको छ खुसी लाग्छ अब एकजना साथीसँग हामी कुराकानी गर्छौ तपाईँले फटाफट फोन गर्नुहोला र त्यसपछि तपाईँको रोचाईको गीत छोड्दै हामी पनि विदा लिनेछौ हुनुहुन्छ यति बेला धर्मराजी हुनुहुन्छ नमस्ते सुबदिन मध्यकाल धर्मराज बेतावोट छापाघर भइहाल्छ दुवैबाट कार्यक्रम सुन्दैछु आज यस कार्यक्रम मार्फत सम्झना सन्देश राख्नु पर्दा आज जेठ 25 गते जन्मदिन मनाउने इटहरेकी बहिनी मनिषा कतिवटा मोरङ रमाइलो के साथी दिया पोखरेल धनकुटा जितपुरका मिडिया प्रेमी दाई कृष्ण दाहाल मोरङ याङसिला कि साथी बिना श्रेष्ठ राई त्यसै गरी इलामका भाइ कृष्ण ढकाललाई जन्मदिनको धेरै धेरै शुभकामना र भन्दै मेरा आफन्तजन घर परिवारमा पनि धेरै धेरै सम्झना छ हुनुहुन्छ साथीहरू आशिष नयन त्यसै गरी सम्झिने सरस्वती पोखरेल दिल्सा राई हिमा राई सुनिता कुलुङ त्यसै गरी सपना खड्का बीबी श्रेष्ठ मगर हल्का पान्तव पूजा लकान्द्रे वसन्त श्रेष्ठ कमला मुखिया रचना चौहान बेणुका श्रेष्ठ काली कमला ओनेम राजकली मगर लभ स्टार सन्तोष छेत्री त्यसै गरी एलिना राई आशिष मनिषा राई गगन तेरथमे सयात्री सरु सलिना पोखरेल सरिना गुरूङ प्याकुली गीता लिम्बु अनिता बस्नेत भूमिका राई शान्ति विशी चक्रपान्तवा शुक्रराज रसाईले र त्यसै गरी हुनुहुन्छ सुमी लिम्बु अलिना लिम्बु वरूण चञ्चले लक्ष्मी छेत्री मन्जु थापा निमा शेर्पा स्काई नवीन पूर्वेली आकाश राई प्रीति थामी सुनी सुनु सुनिता एकसन विराज राई मन्जु मञ्जना राई अभागी सृजना प्रवीण मगर विष्णु खनाल समीक्षा राई रत्नबहादुर थापा गीता भण्डारी तारा भुजेल कला लिम्बु हर्पल रोशनी अस्मिता बस्ने कल्पना साम्पाङ अस्मी सुताङ शमशेर लिम्बु गुरा सरोज सुतरा सानो कमला लगायत मलाई चिन्नुहुने सम्पूर्ण साथीहरूलाई मिठो माया सम्झना भन्दै शुभ दिनको कामना गर्दै बस्ने गीत समर्पण गर्न चाहन्छु भन्नुभएको छ धर्मजीलाई पनि विशेष धन्यवाद त्यति बेला साथी हुनुहुन्छ सम्पर्कमा स्वागत गर्छु नमस्कार
2: नमस्ते दिदी
0: नमस्कार हजुर भन्नुहोस् बोल्नुभयो
2: हजुर दिदी
0: आरामै हुनुहुन्छ
2: एकदम आरामै भन्नुहोस् हजुर सायद लगायत मनतिर कि रामी छापतिरको के छ खबर
0: म लगायत हाम्रो रामी छापतिरको पनि खबर एकदम ठिक छ सरको घाम लागिरहेको छ यस्तै छ भन्नुपर्छ है त अनि त्यताको के छ खबर
2: यता पनि त्यस्तै छ भन्नुपर्छ है
0: त्यस्तै छ है अनि पसलतिरै हुनुहुन्छ
2: आज अलिकति बाहिरै छ दिदी
0: बाहिर हुनुहुन्छ है के लिनुभयो त चिया लिनुभयो कि खाजा लिनुभयो के लिनुभयो त
2: खाजा त मेरो त भइसक्यो हजुरको
0: खाजा भइसक्यो यति चाँडै
2: हजुर
0: मेरो त बाँकी नै छ खाना भयो योभन्दा एकछिन अगाडि ल एकदम अब काम विशेषले बाहिर हुनुहुन्छ कि के हो
2: हजुर
0: ल कार्यक्रम अब सफल होस् काममा के काममा जानुभएको छ हामी कार्यक्रमतर्फ लागौँ है साथी दुर्गजीले रोजाइमा पार्नुभएको छ गीत सुई गीत मार्फत चाहिँ हजुरले पाँचजना साथीलाई सम्झना राख्नुहोस् है त हवस् नमस्ते उहाँ हुनुहुन्थ्यो मनोज कार्कीजी हुनुहुन्थ्यो उहाँले पनि आफ्नो साथी सङ्गीलाई सम्झना राखेर छुटिसक्नु भएको छ अब चाहिँ हामी फोन मार्फत कुराकानी गर्दैनौ हजुरले रोजाइमा पार्नुभएको गीतेर छोड्दै हामी पनि बिदा लिनेछौँ र केही कमेन्टहरू बाँकी छ अर्जुन याखाजी हुनुहुन्छ दर्शनी सेवा हजुर म यता शङ्ख सभा धर्मदेवी दितामा फोकबाट अर्जुन याखा मिस यु अल फ्रेन्ड भन्नुभएको छ भावना मगर्जी हुनुहुन्छ हेलो गुड आफ्टरनुन सिस म पनि सुन्दैछु इन्डियाबाट मिस यु अल भन्नुभएको छ र त्यसै गरी हुनुहुन्छ चामलिङ जुनिता राईजी हुनुहुन्छ हेलो नाना सेवारो के छ खबर सन्चै आरामै हुनुहुन्छ नि म पनि सुन्दैछु ल फेसबुक लाइभबाट एसएमएस चामलिङ जुनिता राई फ्रम पाँच थर फिदेम हाल चाहिँ कुवितबाट हो भन्दै हुनुहुन्छ अब बस्ने गीत मार्फत साथीहरूलाई सम्झना सन्देश राख्नु पर्दा हुनुहुन्छ साथीहरूको नाम रहेको छ घायल नै मान्छे भन्नुभएको छ जीवन भावेन त्यसै गरी प्यारी बुनु दिलसा राई प्यारी बुनु भावना मगर त्यसै गरी सिस्टर हुनुहुन्छ रिमा थामी अभागी सिर्जना मुना परियार मेरो प्यारो मान्छे त्यसै गरी निर्दोष सेव जीवन सन्देश सुन्दास भन्नुभएको छ त्यसै गरी ओनेम अभि भन्नुभएको छ त्यसै गरी तेम्बी अनिस लिम्बु त्यसै गरी प्यारो साथी राम कुमार लिम्बु लिम्बुनी साजा सुशीला विश्वकर्मा सुमिता लिम्बु खिम्बु भन्नुभएको छ याखा त्यसै गरी सपना तामाङ मुक्तान त्यसै गरी कुशल चामलिङ राई, युनिसा तामाङ, अनमोल छेत्री, दिलदुखी रिया, राज बाबु कुलुङ लगायत सम्पूर्णलाई चाहिँ अब बस्ने गीत सुनेर छमछम डान्स गर्नुहोला भन्न चाहन्छु र धेरै मिठो माया र धेरै माया र मिठो सम्झना भन्दै बिदा माइला ओके बुबाई भन्नुभएको छ। हाम्रो सुनिता हाजीलाई पनि विशेष धन्यवाद। त्यसै गरी विनोद बरुवालजी हुनुहुन्छ, उहाँले पनि हजुर नमस्ते म पनि सुन्दैछु है सालुबाट भन्दै हुनुहुन्छ। मिटिया प्रेमी राय निसाजी हुनुहुन्छ, मिस यु अल भन्नुभएको छ। सौरभ केसीजी हुनुहुन्छ, हेलो गुड आफ्टरनुन सिस्टर म पनि कार्यक्रम सुन्दैछु बागसर नगरपालिका आठको मान्छे, हाल चाहिँ भारतको गुजरातदेखि मेरो घरमा आउनुहुने श्रीमती छोराको लागि पनि धेरै धेरै सम्झना छ भन्दै हुनुहुन्छ। उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्दै लगभग तपाईँले पठाउनुभएका सन्देशहरू पनि मैले वाचन गरिसकेको छु र अब चाहिँ छुटिनुपर्ने हुन्छ। आजको बसाइमा हामीले देव माझी, संगीता लामा, अर्मिला मगर, ध्रुव पाण्डे, मनोज कार्कीजीसँग कुराकानी गर्यौं। उहाँले आफूलाई मनपर्ने गीत मार्फत आफ्नो साथीसँगलाई पनि सम्झना राख्नुभयो, गीत पनि रोजाइमा पार्नुभयो। उहाँहरू सम्पूर्णलाई चाहिँ एकमुष्टमा धन्यवाद व्यक्त गर्दछु र तपाईँले जहाँबाट जुन जुन माध्यमबाट कार्यक्रम सुन्नुभयो हाम्रो पात्रो नेपाली पात्रो फेसबुक पेज, त्यसै गरी फ्रिक्वेन्सी मोडुलेसन हजुरको रेडियो 102.1 MHz र साथै तामाको सिफएम 95 MHzबाट पनि सुनेर साथ दिनुहुने सम्पूर्ण साथीहरूलाई चाहिँ एकमुष्टमा धन्यवाद व्यक्त गर्दछु र कार्यक्रममा अवतिबर बजेका मिठा र माइला चलचित्र गीतका सर्जक स्रष्टालाई पनि विशेष धन्यवाद व्यक्त गर्दछु। यतिन्जेलसम्म मलाई प्रविधि समितिमा रहेर साथ सपोर्ट दिनुभयो श्री राज महतलाई पनि भनाइदेखि धन्यवाद व्यक्त गर्दै हाम्रो ध्रुवजीले रोजाइमा पार्नुभएको गीत कार्यक्रममा राख्दै आजको बसाई सिने सौगातबाट म कार्यक्रम प्रस्तुत सम्झना खड्की पनि बिदा हुन चाहन्छु। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला। हवस् त नमस्ते।

झन् काफ्रेको गीत सुन्न पाइन्छ होला भनेर मन पराएको त गल्ती पो गरे कि क्या हो गाउँदै गाउँदै त्यो अस्ति रुख चढ्दाखेरि काको गीत गाउनु

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: होइन हजुर बुबा, झोला बोकेर हिँड्नु भयो त?
2: के गर्नु नानी, बुढेसका सबै रोगको उपचार यही हुँदैन?
1: यही भइहाल्छ नि।
2: आ नानी, यो कुरो मात्रै हो। एउटाको उपचार गर्यो, अर्कोको उपचार हुँदैन। यहाँ भने जस्तो सबै औषधि पनि पाइँदैन।
1: ल हजुरबा, हाम्रै जिल्ला अस्पताल रामेछापमा डिजिटल प्रविधिबाट एक्सरे सेवा, थाइराइड फंक्सन टेस्ट, भिटामिन डी, भिटामिन बी, रगत जम्ने तत्व सम्बन्धी पीटी आईएनआर जाँच, रगतमा 3 महिनादेखिको सुगरको अवस्था हेर्ने एसबीए1सी जाँच गर्नुका साथै दाँत भर्ने तथा जराको उपचार गर्ने, सामान्य शल्य चिकित्सा विधिबाट दाँत निकाल्ने, कृत्रिम दाँत राख्ने तथा दाँतमा खोल राख्ने, मुख तथा दाँत सम्बन्धी सामान्य शल्य चिकित्सा सेवा, दाँत सम्बन्धी एक्सरे सेवाहरू छ नि। अनि रहेको कुरा औषधिको, निशुल्क तथा किन्न परेमा पनि बजार मूल्य भन्दा 10% सहुलियत मूल्यमा औषधि लिन फार्मेसीको पनि व्यवस्था छ। अनि निशुल्क स्वास्थ्य सेवा निर्देशिकाले तोके अनुसार तपाईँहरू जस्तो ज्येष्ठ नागरिक, अति विपन्न, गरीब, अपाङ्ग र महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई निशुल्क सेवा पाइन्छ नि। साथमा स्वास्थ्य बीमा गरेका बिरामीहरूलाई राष्ट्रिय स्वास्थ्य बीमा बोर्डले तोकिएको सेवाहरू पनि उपलब्ध हुन्छ नि। अझ अहिले त आँखाको जाँच तथा उपचार र सुकेरी हुन नसकेको अवस्थाको र अन्य सामान्य अपरेशन सेवाहरू पनि सञ्चालित छन्।
2: ए सजिलो हुने भयो, अब त्यसै गर्नु पर्ला नानी।
3: सुरक्षित मातृत्व सेवा अन्तर्गत गर्भजाँच तथा गर्भवतीहरूको लागि भिडियो एक्सरे सेवा, परिवार नियोजनका छोटो अवधि काम गर्ने कन्डम, पिल्स र डिपो तथा लामो समय काम गर्ने आईयूसीडी र इम्प्लान्ट अस्थायी साधनहरूको सेवाका साथै यहाँ तालिम प्राप्त दक्ष चिकित्सक तथा स्वास्थ्य कर्मीहरूबाट 12 हप्तासम्मको निशुल्क गर्भपतन सेवा पनि उपलब्ध छ।
1: महँगो मूल्य तिरेको सेवा मात्रै राम्रो र निशुल्क पाइने सेवा नराम्रो भन्ने भ्रम आजैबाट हटाऊ।
4: कोरोनाबाट बच्नको लागि स्वास्थ्य सुरक्षाको मापदण्ड, सामाजिक दूरी, मास्क र सेनिटाइजर अनिवार्य पालना गर्नुहोस्। आफू बाँचौ र अरूलाई पनि बचाऊ।
5: थप जानकारीको लागि जिल्ला अस्पताल रामेछापको वेबसाइट ramechaphospital.bagmati.gov.nk, फोन नम्बर 048-40-0114 तथा पैसा नलाग्ने टोल फ्री नम्बर 1660-48-54-114 सम्पर्क गर्नुहोस्।
4: जिल्ला अस्पताल रामेछाप।
0: अहिले दिउँसोको 1 बजे हजुरको रेडियो 102.1 मेगाहर्ज।
6: सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
7: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
6: हाम्रा विशेषताहरू,
7: 40% मात्रै डाउन पेमेन्ट,
6: सजिलो मासिक किस्ता सुविधा,
7: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
6: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
7: आवश्यक कागजातहरू,
6: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र।
7: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रानीछाप।
6: थप जानकारीका लागि सम्पर्क नम्बर 9845-43-255, 048-45-106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
8: महिला दिदी बहिनीहरूको लागि खुसीको खबर, हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोशी सामुदायिक अस्पताल खुर्कोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आस्मा अधिकारी आउनु हुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनुहोला।
9: थप जानकारीको लागि सम्पर्क नम्बर 9054-043-230, 9767-65-24-900।
8: सुनकोशी सामुदायिक अस्पताल खुर्कोट सिन्धुली।
10: ढुङ्गेछाप घिसिङ परिवारद्वारा आयोजित कुल पूजा तथा विशेष धार्मिक अनुष्ठानमा हार्दिक निमन्त्रणा।
5: यस रामेछापको मन्थली नगरपालिका वडा नम्बर 4 स्थित ढुङ्गेछाप चनौटीमा आउँदो जेठ 30 गतेदेखि असार 1 गतेसम्म हुने कुलायन पूजा आयोजना गरिएको र असार 1 गते सधैं धर्मगुरु सोनाम घारवाङ रिम्पोछेद्वारा आयु अभिषेक वाङ प्रदान गर्नुहुने कार्यक्रम रहेको हुँदा सम्पूर्ण रामेछापवासी श्रद्धालु भक्तजनहरूमा उपस्थित भई पुण्य प्राप्तिको लागि हार्दिक निमन्त्रणा गर्दछौ।
11: सम्पर्क नम्बर 98143451 65 98143414090।

0: होइन होइन, त्यहाँ तल एउटा साथी बिरामी परेछ कि, अनि इमर्जेन्सी हस्पिटल लानु पर्ने भएकोले हामी हिँड्यौँ है बाल आइहाल्छ मान्छे
1: त्यहाँ सोनमारी चाहिँ जाने होइन।

0: हजुर को रेडियो 102.1 मेगाहर्ट्ज
1: नगर कार्यपालिकाको कार्यालय बन्थली राम स्थापको किसान सूचीकरण प्रणालीमा आबद्ध हुने सम्बन्धी सूचना रामिछापको बन्थली नगरपालिका क्षेत्रभित्र कृषि पेसामा आबद्ध किसानलाई नेपाल सरकारबाट जारी गरिएको किसान सूचीकरण प्रणाली व्यवस्थापन तथा सञ्चालन निर्देशिका 2081 बमोजिम वेब बेस्ड प्रणालीमा सूचीकरण गर्ने कार्य निम्न गणकहरू मार्फत भइरहेको हुँदा नगरपालिकाबाट खटाइएको सहजकर्ता गणक मार्फत सूचीकरण हुन र प्रणालीमा आफै आबद्ध हुन चाहने किसानहरूले www.farmer.moald.gov.np पोर्टलमा गई प्रणाली मार्फत वडा कार्यालयमा निवेदन दिन हुन यो सूचना प्रसारण गरिएको छ। प्रणालीमा आबद्ध हुन वैयक्तिक विवरणको साथमा नेपाली नागरिकता प्रमाणपत्रको सकल प्रति अनिवार्य रहेको छ। प्रविष्ट भएको विवरणको आधारमा किसानको वर्गीकरण समेत हुने हुँदा झुटो विवरण नदिन हुन समेत अनुरोध छ। थप जानकारीका लागि कृषि विकास पशु सेवा उपशाखा र सम्बन्धित वडा कार्यालयमा सम्पर्क राख्न पनि सक्नुहुनेछ। गणकको विवरण वडा नम्बर 1 सपना काफे सम्पर्क नम्बर 9844441390 वडा नम्बर 2 सरस्वती बिक सम्पर्क नम्बर 9761863033 वडा नम्बर 3 मनिषा बुढा थोकी सम्पर्क नम्बर 9849073049 वडा नम्बर 4 स्वस्तिका खड्का सम्पर्क नम्बर 9766471148 वडा नम्बर 5 सुजन भुजेल सम्पर्क नम्बर 9866007972 वडा नम्बर 6 सीता श्रेष्ठ सम्पर्क नम्बर 9864111355 वडा नम्बर 7 देवी रमन प्रसाई सम्पर्क नम्बर 9940949619 वडा नम्बर 8 अनिल श्रेष्ठ सम्पर्क नम्बर 9969111345 र सृजना थापा मगर सम्पर्क नम्बर 9940262072 वडा नम्बर 9 प्रेरणा सारू सम्पर्क नम्बर 9865203353 र सुशीला बलम्पाकी सम्पर्क नम्बर 9944214403 वडा नम्बर 10 देवी थापा मगर सम्पर्क नम्बर 9969035059 वडा नम्बर 11 प्रविशा थापा मगर सम्पर्क नम्बर 9961938068 वडा नम्बर 12 प्रवीण केसी सम्पर्क नम्बर 9961064176 वडा नम्बर 13 अनिता तामाङ सम्पर्क नम्बर 9701330827 र वडा नम्बर 14 केदार सिंह तामाङ सम्पर्क नम्बर 9762878173 नगर कार्यपालिकाको कार्यालय

0: No! No! No!
1: हावाहुरी चलेको बेला के गर्ने?
2: घरको झ्याल र ढोका बन्द गर्ने,
1: आगोका स्रोतहरू बन्द गर्ने,
2: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
1: भीड़भाड़मा भए नआतिने, भागदौड़ नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
2: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
1: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
2: हावाहुरी चलेको बेला के नगर्ने,
1: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
2: बिजुलीको तार लत्रिएको छ भने नछुने,
1: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
2: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
1: जनहितका लागि हजुरको रेडियो 102.1 MHz जारी सन्देश।
3: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा कक्षा 11 भर्ना खुल्यो।
1: राजधानीको केन्द्र स्थलमा अवस्थित शैक्षिक उत्कृष्टता र गुणस्तरीय शिक्षा प्रदान गरिरहेको बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा शैक्षिक वर्ष 2083-84 लागि कक्षा 11 साइन्स, म्यानेजमेन्ट, कम्प्युटर साइन्स, ह्युमेनिटिज र एजुकेशन फ्याकल्टीमा बिहानी समयमा पठन पाठन हुने गरी भर्ना खुल्यो।
3: साइन्स फ्याकल्टीमा तराई पहाड़ र हिमालका दुर्गम तथा पिछड़िएका वर्गका विद्यार्थीलाई शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
1: साइन्स फ्याकल्टीमा सिट सीमित भएकाले भर्ना आवेदन फारम भर्ने अन्तिम मिति 2083 साल जेठ मसान्तसम्म मात्र।
3: अन्य फ्याकल्टीको हकमा 2083 असार मसान्तसम्म।
1: असार मसान्तसम्म भर्ना भएमा भर्ना शुल्कमा 25% छुट दिइनेछ।
3: शिक्षामा कम्प्रोमाइज नगरौं, गुणस्तरीय शैक्षिक संस्था नै रोजौं।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 0144-63-310, 0144-63-332, 9851-2016, 9843-36-91-94।
3: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँ।
4: रामेछापवासीहरूको लागि खुसीको खबर, अब तपाईँको इलेक्ट्रिक गाडीको चिन्ता सकियो।
1: रामेछाप बजारमै खुलेको छ नयाँ अत्याधुनिक गाडी चार्जिङ सेन्टर।
4: अब लामो यात्रा होस् या दैनिक गुडाई, तपाईँको गाडी सधैँ तयार।
1: छिटो र सुरक्षित चार्जिङ, अत्याधुनिक प्रविधि, सहज पहुँच रामेछाप बजारमै। यही वैशाख 1 नयाँ वर्षदेखि रामेछाप बजारमा सञ्चालनमा आउँदैछ रामेछाप चार्जिङ सेन्टर। समय बचत गर्नुहोस्, ऊर्जा बनाउनुहोस् र वातावरण मैत्री यात्रा रोज्नुहोस्।
4: प्रोप्राइटर कुमार तामाङ, सम्पर्क नम्बर 9863-9925-35। रामेछाप चार्जिङ सेन्टर, वडा नम्बर 8 को वडा कार्यालय अगाडि, रामेछाप बजार, रामेछाप।
1: आजै आउनुहोस् रामेछाप चार्जिङ सेन्टरमा, चार्ज गरौं, अघि बढौं।

काश्मीरलाई यो धर्ने सदाले सिमोते छ मुखिया वाले भनेको भरे दिउँसो ठिक दुई बजे मुखिया वाले घरमा भेला हुनु।

0: गलती भयो एक चोटी लाई नरिसान पड्क्यौ माथि देन पड्क्यौ
1: राम राम राम होइन अर्काको भर्ना दिने पछि मै पैसा माग्न भनेर आउने अनि अर्काको विश्वासीलाई चिमोट्ने त्रिमा गति छाडा

0: मुखिया बा आजदेखि म कहिले यस्तो गर्दिन, गरे भने बरु झुन्डिएरै मर्छु। लौ न मुखिया बा, कुरो मिलाइदिनु पर्यो।
1: ए त्यसो पो, कहाँ त्यति मात्र हो र मुखिया बा, यसले मेरी स्वामीलाई आँखा पनि झिम्क्याउँछ क्या।

0: घर के भाई नरिसा न हई एकचोटी माफ तो कर हौ ए मुखिया यो खड़के समझाइदिनुस् न आज उपरांत कहिले यस्तो गर्दिन क्या
1: लु भइगो त हो भइगो ए खड़के अब यो धने पनि जवानीमै स्वास्नी पहिला गएको मरो अब एकचोटीलाई गल्ती गरेको भइगो त भइगो लु माफ गरिदे लु तैले पनि अब मजाले मुनले माफ माग
2: झुकिएर तेरी स्वास्नी चिमोटे छु खड़के हो गल्ती भयो एकचोटीलाई नरिसा नपड्क्यो माफी दे नपड्क्यो।

0: हजुरपुर रेडियो 102.1 MHz
1: दैनिक रु 197 मा रु 50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
3: के तपाईँ दाँत आँखा एक्सरे भिडियो एक्सरे फिजियोथेरापी सम्बन्धी सम्पूर्ण सेवाहरू एउटै छानामुनि चाहनुहुन्छ यदि चाहनुहुन्छ भने विगत लामो समयदेखि सञ्चालनमा रहेको मन्थली पोलिक्लिनिक एण्ड डायग्नोसिस सेन्टरमा आउनुहोस्
4: हाम्रा सेवाहरू बिरामी जाँच 24 घण्टा आकस्मिक सेवा भिडियो एक्सरे र इसिजी रगत दिशापिसाब जाँच परिवार नियोजन परामर्श तथा उपचार घाउ चिरफार तथा ड्रेसिङ साथै यहाँ सबै प्रकारका स्वदेशी तथा विदेशी औषधिहरू सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ
3: प्रोप्राइटर मोहन कुमार स्पष्ट सम्पर्क नम्बर 9854043305 0485 मन्थली पोलिक्लिनिक एण्ड डायग्नोसिस सेन्टर मन्थली नगरपालिका 2 देवकोटा चोक लक्ष्मी सनराइज ब्याङ्क भएको घर मन्थली रामेछाप
5: के तपाई कब्जियत पाइल्स फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ
4: के तपाईँलाई दिशा बस्दा रगत आउने वा दिशा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्
5: यदि तपाई यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्
4: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ
5: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल पुरानो भवन मन्थली रामेछाप
4: सम्पर्क नम्बर 0485410043 9863023422
3: यसपालि आफ्नो लागि अफिस ड्रेस छोराको लागि स्कुल ड्रेस तिम्रो लागि कुर्ता सुरुवाल अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला
6: ल हजुर किन चिन्ता गर्नुभएको स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल कोट प्यान्ट स्कूल कलेजका ड्रेस अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि त्यहाँ त एकजोर कोट प्यान्ट सिलाउँदा सर्ट टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि
3: हो र कहाँ अनि सम्पर्क नम्बर
6: प्रोप्राइटर कृष्ण बहादुर नेपाली सम्पर्क नम्बर चाहिँ 9765-72-69-36 9817-4875-46 सिद्धगढी टेलरिङ सेन्टर गोलन्जर 5 खनिया खर्क 3 कन्या जाने बाटो सिन्धुली
3: वाउ हैन हिजो घरमा जाँदा त्यस्तै चमक आज अफिसमा आयो त्यस्तै चमक छ यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि अनि कहाँबाट ल्यायो
6: कहाँबाट हुनु नि हाम्रै मन्थली एक कटरबुट नजिकै रहेको वीरगंज फर्निसिङ एण्ड सप्लाइजबाट ल्याएको नि त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू काठ स्टिलका फर्निचर प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि भएन धेरै नभनौ भन्ने साध्य छैन त्यही जाऊ आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ
3: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी सम्पर्क नम्बर 9845-85-73-65 बिरगन्स फर्निसिङ एण्ड सप्लायर्स मन्थली नगरपालिका एक कटर बोर्ड रामेछाप

नातिकेता बिहे गर्ने रहर त गरिस, बढी खोज भन्दै मलाई कर त गरिस। आज भोलि स्वास्नी पाल्न गाह्रो छ बाबु, एक वर्षमै तँलाई बनाउँछन् काबु। पुरा गर्दा के भन्छन् घरका बाबु।

0: तिने बारी खोजिदेउ न है
1: ल ल
2: हजुरको रेडियो 102.1 MHz
3: होइन ये बुढा डस्ना बनाएको एक वर्ष नि भएको छैन साह्रै ढाड दुखाएर हैरान पार्यो सिरक पनि उस्तै छ यता पोका उता पोका डस्ना पनि फाट नागेर बाहिर झरिसक्यो उफ हैरान भए म त
1: के गर्नु त बुढी ऊ बेलामा घरमै आएको ट्राक्टरवालालाई बोलाएर बनाइयो मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई
4: हजुर विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ
3: प्रोप्राइटर ओम बहादुर पुलामी मगर मनिका पुलामी मगर सम्पर्क नम्बर 98692544
4: 98 40 37 78 93 ओम कपास उद्योग गोलन्दुर गाउँपालिका 3 ग्वालटार सिन्धुली
5: के गर्नु सबै गाउँका ठिटाहरू कोही मुगलान पसे कोही सहर बसे म बुढोली अब खेती कसरी लाउनु हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ अरे नि के गर्नु कहाँ गएर बुझ्नु होला
6: ल हजुरबाले के चिन्ता गर्नु भएको हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि त्यहाँ त हाम्रो
4: 78 93 ओम कपास उद्योग गोलन्दुर गाउँपालिका 3 ग्वालटार सिन्धुली
5: के गर्नु सबै गाउँका ठिटा

0: जोत्न खन्न बिउछर्नका लागि विभिन्न आइटमका हाती ट्याक्टर टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
1: रंजित कार इन्टरप्राइजेस, कमलामाई नगरपालिका एक नम्बर बजार सिन्धुली। सम्पर्क नम्बरहरू 0475211158, 9854501575, 9841906669, 9864141788।
0: कृषिमा यान्त्रिकीकरण, लागतमा न्यूनीकरण,
1: सम्पूर्ण कृषि मेसनरी औजार अब एउटै छाना मुनि।
2: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्रै पो देख्छु त, कसरी
3: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
1: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
2: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भ जाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
1: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेसन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेसन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेसनद्वारा निकालिनेछ।
4: गोलमजुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
1: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलमजुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलमजुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
5: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
6: अन्त नि, हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
2: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली,
5: सम्पर्क नम्बर 0475904662, 9692965998।
4: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्, आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
0: ल के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध, दही, मही, पनिर, खुवा, घिउ, आइसक्रिम, कुल्फी, लस्सी पनि पाइन्छ नि, त्यही गए त भइगयो नि, मिठो पनि स्वस्थ पनि।
7: यसको उत्पादन रामेछाप बजारमा एसपी खाजा घर, सफल फलफुल स्टोर, सुमिना स्टोर, सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
0: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप, गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 9841826910।

0: वनमा आगो लगाउनेलाई वन एन 2076 को दफा 50 को 4 बमोजिम दिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराउं। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौं।
1: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
2: सुन्नुहोस् हाम्रो रामेछाप जिल्लाको आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणना 2082 को तथ्याङ्क संकलन हुँदैछ।

0: हो यही मिति 2083 साल वैशाख 2 गते देखि असार 7 गते सम्म जिल्ला आर्थिक गणना कार्यालय रामेछापबाट खटिएका गणक तथा सुपरिवेक्षकहरू तपाईँको उद्योग पसल व्यवसाय विद्यालय वा कार्यालय सबै प्रकारका संघ संस्था प्रतिष्ठान व्यवसायीहरूमा आउँदैछन्।
1: त्यसैले आफ्नो व्यवसायिक क्रियाकलापहरूको सही विवरण दिएर सहयोग गरौ। तपाईँको विवरण तथ्याङ्क N2079 अनुसार गोप्य रहनेछ। जिल्ला आर्थिक गणना कार्यालय रामेछाप।
0: थप जानकारीको लागि टोल फ्री नम्बर 1178।

भगवान भेट्न जान त गाह्रो रहेछ।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: तपाईँले त हुर्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
2: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
1: हुर्केकै गिरिराज चल्ला 150
2: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
3: ताजा र ठुलो साइजको अण्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
2: विराज किसानको साथी,
3: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
2: प्रोप्राइटर जय मानन्दर, फोन 0848 540 239, 0848 540 533 र 98 540 40 239। विराज सप्लायर्स, कटहर बोर्ड छेउ, मन्थली रामेछाप।
4: दैनिक रु 197 रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
5: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
6: रामेछापवासीहरूको लागि खुसीको खबर, अब तपाईँको इलेक्ट्रिक गाडीको चिन्ता सकियो।
7: रामेछाप बजारमै खुलेको छ नयाँ अत्याधुनिक गाडी चार्जिङ सेन्टर।
6: अब लामो यात्रा होस् या दैनिक गुडाई, तपाईँको गाडी सधैँ तयार।
7: छिटो र सुरक्षित चार्जिङ, अत्याधुनिक प्रविधि, सहज पहुँच, रामेछाप बजारमै। यही वैशाख 1 गते नयाँ वर्षदेखि रामेछाप बजारमा सञ्चालनमा आउँदैछ रामेछाप चार्जिङ सेन्टर। समय बचत गर्नुहोस्, ऊर्जा बनाउनुहोस् र वातावरण मैत्री यात्रा रोज्नुहोस्।
6: प्रोप्राइटर कुमार तामाङ, सम्पर्क नम्बर 9863-9925-35। रामेछाप चार्जिङ सेन्टर, वडा नम्बर 8 वडा कार्यालय अगाडि, रामेछाप बजार, रामेछाप।
7: आजै आउनुहोस् रामेछाप चार्जिङ सेन्टरमा, चार्ज गरौं, अघि बढौं।
8: छोटो समयमा धेरै संस्थामा डाक्टर, इन्जिनियर तथा सिए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 लागि विज्ञान, व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज, तीन कुने, काठमाडौँ।

अहिले दिउँसोको दुई बजे।

नमस्कार। दिउँसो 2 बजेको हजुरको खबरमा स्वागत छ। खबरको साथमा उपस्थित छु म सम्झना खड्गे। यो खबर सुन्नको लागि अफिसरी वेबसाइट www.hajurkoradio.org.np का साथै हाम्रो पात्रो नेपाली पात्रो फेसबुक पेज र तामाखोसी एफएम 95 मेगाहर्जबाट पनि एकैसाथ सुन्न सक्नुहुनेछ। डाक्टर सीके राउत नेतृत्वको जनमता पार्टीले विभिन्न मागहरू राख्दै काठमाण्डु माइतीघर मण्डला प्रदर्शन गरेको छ। तराई मधेसका मुद्दा र आम नागरिकका जीविकाको सवाललाई लिएर आयोजना गरेको सो विरोधको प्रदर्शनपछि पार्टीले आज नै प्रधानमन्त्री बालेन्द्र शाहलाई 11 बुँदे ज्ञापन पत्र बुझाएको छ। प्रदर्शनमा सहभागी जनमता पार्टीका नेता तथा कार्यकर्ताहरूले मधेसका अधिकार, किसानका समस्या र सुशासनको पक्षमा नाराबाजी गरेको थियो। जनमता पार्टीले प्रधानमन्त्रीलाई बुझाएको ज्ञापन पत्रमा विशेष गरी विगतका सरकारसँग भएका 22 बुँदे, 8 बुँदे र 11 बुँदे सम्झौताहरूको पूर्ण कार्यान्वयनको माग गरिएको छ। त्यस्तै मधेस आन्दोलनका क्रममा भएको दमन र घटनाको छानबिनका लागि गठित लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न र आन्दोलनकारीमाथि लागेका झुटा मुद्दाहरू फिर्ता लिन माग गरिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भारत भ्रमणबारे ब्रिफिङ गरेका छन्। आज संसद सचिवालय सिंहदरबारमा भएको सर्वदलीय बैठकमा सभापति लामिछानेले भारत भ्रमणबारे ब्रिफिङ गरेका हुन्। बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल भएको रासपा महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिनुभएको छ। बैठकमा सहभागी सबै दलका नेताहरूले सर्वदलीय बैठकको माध्यमबाट संसद शुरू गरेकोमा स्वागत गर्दै राजनीतिक विषयमा छलफल भएको उहाँले बताउनु भएको छ। सभापति लामिछानेले संसदमा जारी गतिरोध अन्त्यका लागि समेत समसामयिक राजनीतिका विषयमा छलफल गर्ने सर्वदलीय बैठक आह्वान गरेको हो। श्रम संस्कृति पार्टीका अध्यक्ष समेत रहेका सांसद हर्कराज राईले प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभामा आएर आफूले बोलेको वाक्य नसच्याउँदासम्म सदनको काम कार्यवाही अगाडि बढ़न नसक्ने बताउनु भएको छ। प्रतिनिधि सभाको बैठकमा आकस्मिक समस्या सांसद राईले प्रधानमन्त्रीले सीमा सम्बन्धमा व्यक्त गरेको धारणा सच्याउनुपर्छ, अरू मन्त्रीले सच्याइरहन उहाँ आफै आएर सच्याउनुपर्छ। प्रधानमन्त्रीले शाहले उहाँले भारतको सीमा मिचेको बताउनु भएको थियो। त्यस्तै सांसद राईले नेपाली सेनालाई सीमाको रक्षार्थ तैनात गर्नुपर्ने बताउनु भएको छ। राजनीतिकर्मी, विज्ञ र सामाजिक क्षेत्रका प्रतिनिधिले जलवायु संकटको चुनौतीको सामना तथा मुलुकको समृद्धिका लागि हरित कर र लगानी विस्तार गर्नुपर्नेमा जोड़ दिनुभएको छ। सहारा नेपालद्वारा आज आयोजित क्वाई म्याक्लेभ 1.0 द स्कोप रेज द होप विषयक कार्यक्रममा वक्ताहरूले जलवायु वित्त लगानी, कार्बन बजार, हरित लगानी, समुदायमा आधारित जलवायु समाधान, तीको विकास र नव प्रवर्धनका क्षेत्रमा बहुवर्षीय सहकार्य आवश्यक रहेको बताउनु भएको छ। प्रतिनिधि सभामा सदस्य सुशील खड्काले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटले अघिल्ला बजेटको तुलनामा फरक दिशा समातेको छ र आगामी 5 देखि 7 वर्षभित्र वार्षिक 7% आर्थिक वर्षको बजेटले अघिल्ला बजेटको तुलनामा फरक दिशा समातेको छ। आगामी 5 देखि 7 वर्षसम्म वार्षिक 7% आर्थिक वृद्धि दर हासिल गर्ने लक्ष्य राखेको बताउनु भएको छ। उहाँले कृषि, तराई र मध्य पहाड़ी क्षेत्रमा लगानी बढ़ाएर अर्थतन्त्र विस्तार गर्ने अपेक्षा व्यक्त गर्नुभएको छ। खड्काले किसानलाई सम्मानजनक जीवनयापनको आधार उपलब्ध गराउनु पर्ने उल्लेख गर्दै मुलुकको समृद्धिका लागि सरकारी बजेट मात्र पर्याप्त नहुने भएकाले निजी क्षेत्र, सहकारी र समुदायको लगानीलाई पनि प्रवर्धन गर्ने विस्तार गर्नुपर्ने बताउनु भएको छ। पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले जलवायु संकटको सामना गर्न ज्ञान अभिवृद्धि, नीतिगत सुधार तथा
कानूनी पक्षमा लगानी र सहकार्यको दायरा बढ़ाउनु पर्ने बताउनु भएको छ। उहाँले बजेट तथा लगानी विस्तार गर्दा त्यसको अपेक्षित परिमाण बारे स्पष्ट दृष्टिकोण आवश्यक रहेको उल्लेख गर्नुभएको छ। नेपाल राष्ट्र बैंकका प्रवक्ता गुरूप्रसाद पौडेलले हरित लगानी र हरित वित्तीय प्रणालीलाई संस्थागत गर्नुपर्नेमा जोड़ दिनुभएको छ। उहाँले अन्तर्राष्ट्रिय जलवायु कोषको लगानी नेपाल जस्ता न्यून कार्बन उत्सर्जन गर्ने मुलुकमा बढ़ाउनु पर्ने बताउनु भएको छ। ऊर्जा विज्ञ डाक्टर रामप्रसाद अधिताले स्वच्छ तथा वैकल्पिक ऊर्जामा लगानी र प्रयोग बढ़ाउन सके आयात घट्ने र आर्थिक समृद्धिमा योगदान पुग्ने बताउनु भएको छ। सहारा नेपालका महासचिव महेन्द्र गिरीले जलवायु परिवर्तनले चुनौतीको दिगो समाधानका लागि सरकार निजी क्षेत्र विकास साझेदार र समुदायिक बीच बहुपक्षीय सहकार्य आवश्यक रहेको बताउनु भएको छ। आज पनि सुनको भाव घटेको छ। आज तोलामा 900 रूपियाँले घटेर सुन 2,59,900 रूपियाँमा कारोबार भइरहेको नेपाल सुनसादी व्यवसायी महासंघले जनाएको छ। हिजो पनि सुन तोलामा 8,200 रूपियाँले घटेको थियो। गएको 21 गते त्यतिकै सुनको भाव निरन्तर घटिरहेको छ। आज चाँदीको भाव भने तोलामा 10 रूपियाँले बढ़ेको छ। हिजो तोलामा 335 रूपियाँले घटेको चाँदी आज भने 10 रूपियाँले बढ़ेको हो। आज तोलाको 4,905 रूपियाँमा कारोबार भइरहेको छ। हिजो भने चाँदी तोलाको 4,895 रूपियाँमा कारोबार भएको थियो। फिलिपिन्समा आज सोमबार बिहान गएको 7.8 म्याग्निच्युडको भूकम्पमा परेर मृत्यु हुनेको संख्या 15 पुगेको छ। त्यहाँको फिलिपिन्सको नागरिक रक्षा कार्यालयका निर्देशक रोड्रिगो सुस्मिनाका अनुसार सुक्ष्मा सार्गेन क्षेत्रमा 15 जनाको मृत्यु भएको हो। यो क्षेत्र दक्षिण कोटाबाटो सन्तुलन कुदारात सारंगानी र जनरल सन्तासो सिटी सहित चार प्रान्त र एक शहरमा फैलिएको छ। भूकम्पमा परेर यस क्षेत्रमा कम्तीमा 129 जना घाइते भएको बताउनु भएको छ। फिलिपिन्सको ज्वालामुखी तथा भूकम्प विज्ञान संस्थाले मिन्डानाओका र 6 वटा क्षेत्रमा सुनामी छालहरू रेकर्ड गरिरहेको रिपोर्ट गरिएको छ। यी छालहरू स्थानीय समय अनुसार बिहान 7:42 बजेदेखि 8:45 बजेसम्म रेकर्ड गरिएको थियो। सबैभन्दा अग्लो छाल 1.4 मिटरको थियो। स्थानीय समय अनुसार बिहान 11 बजेसम्म 138 वटा भूकम्पहरू रेकर्ड गरिएको फिलिपिन्स इन्स्टिच्युट अफ भल्केनोलोजीले एण्ड सिस्मोलोजीले बताउनु भएको छ। यी भूकम्पहरू 1.3 देखि 6.7 म्याग्निच्युटसम्मको थियो। हवस् दिउँसो 2 बजेको हजुरको खबर सकियो। हाम्रो भेट अपराह्न 4 बजेको रामेछाप खबरमा हुने नै छ। यतिन्जेलसम्म खबर सहयोगी साथीहरूलाई विशेष धन्यवाद व्यक्त गर्दै यस खबरबाट म सम्झना खड्गी पनि विदा हुन चाहन्छु। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला। हवस् त नमस्कार।

0: ढुंगे छाप घिसिङ परिवार द्वारा आयोजित कुल पूजा तथा विशेष धार्मिक अनुष्ठानमा हार्दिक निमन्त्रणा।
1: यस रामेछापको मन्थली नगरपालिका वडा नम्बर 4 स्थित ढुंगे छाप चनौटीमा आउँदो जेठ 30 गतेदेखि असार 1 गतेसम्म हुने कुलायन पूजा आयोजना गरिएको र असार 1 गते श्रद्धेय धर्मगुरू सोनाम घारवाङ रिम्पोछेद्वारा आयु अभिषेक वाङ प्रदान गर्नुहुने कार्यक्रम रहेको हुँदा सम्पूर्ण रामेछापवासी श्रद्धालु भक्तजनहरूमा उपस्थित भई पुण्य प्राप्तिको लागि हार्दिक निमन्त्रणा गर्दछौ।
0: सम्पर्क नम्बर 9841443165 9841443190। महिला दिदी बहिनीहरूको लागि खुसीको खबर।
2: हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोशी सामुदायिक अस्पताल खुरकोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आस्मा अधिकारी आउनु हुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनुहोला।
0: थप जानकारीको लागि सम्पर्क नम्बर 9954043230 9767-65-24-29
2: सुनकोशी सामुदायिक अस्पताल खुरकोट सिन्धुली।
3: हावाहुरी चलेको बेला के गर्ने?
1: घरको झ्याल र ढोका बन्द गर्ने।
3: आगोका स्रोतहरू बन्द गर्ने।
1: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने।
3: भिडभाडमा भए नआत्तिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने।
1: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने।
3: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने।
1: हावा हुरी चलेको बेला के नगर्ने?
3: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने।
1: बिजुलीको तार लत्रिएको छ भने नछुने।
3: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने।
1: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
3: जनहितका लागि हजुरको रेडियो 102.1 MHz जारी सन्देश।
4: छोटो समयमा धेरै संस्थामा डाक्टर इन्जिनियर तथा सिए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज तिनकुने काठमाडौँ।
5: दैनिक ₹197 ₹50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
6: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि।
1: स्वच्छ खाद्य पदार्थ उपभोगका लागि उपभोक्ताहरूमा अनुरोध।
3: खाद्य पदार्थको लेबलमा उत्पादकको नाम, ठेगाना, ब्याच नम्बर, उत्पादन तथा उपभोग्य मिति जस्ता विवरण हेरेर मात्रै खरिद तथा बिक्री वितरण गरौं।
1: फोहोर मैला तथा झिङ्गा भन्केका ठाउँमा खानेकुरा तयार नगरौं।
3: खानेकुराहरू पत्र पत्रिका तथा रंगीन कागजमा राखेर खाने बानी नगरौं।
1: एउटै तेलमा खानेकुरा पटक पटक नतारौं, नपकाऊ।
3: अखाद्य रंग प्रयोग भएका वा अत्याधिक रंग प्रयोग भएका रंगीन मिठाई तथा अन्य खाद्य पदार्थ उपभोग नगरौं।
1: ढुसी परेका, किरा लागेका, अस्वाभाविक गन्ध भएका खाद्यान्न, तरकारी र फलफूल उपभोग नगरौं।
3: खाद्य पदार्थ तयार गर्दा सरसफाई कायम गरी सधैँ सफा पानी र कच्चा पदार्थ प्रयोग गरौं
1: र स्वच्छ खाऊ, स्वस्थ बनाऊ।
3: नेपाल सरकार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुली। फोन नम्बर 0447-5514-13। यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
7: ल हजुर, किन चिन्ता गर्नुभएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कुल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
3: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
7: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 9765-72-69-36, 9870-48-75-46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।

हजुरको आवाज हजुरको साथ यो हो हजुरको रेडियो 102.1 MHz। नमस्ते नमस्कार अनि हार्दिक स्वागत गर्दछु कार्यक्रम रुचाई तपाईँकोमा। आज पनि उपस्थित भइसकेको छु म कार्यक्रमको साथमा सम्झना खड्की भने प्रविधि समीचीनबाट मलाई साथ दिनुभएको छ श्री राज महत। साथमा तपाईँ विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट हामीलाई एकैसाथ सुनिराख्नु भएको छ भने आशा लिएका छौं तपाईँ इन्टरनेटको पहुँचमा हुनुहुन्छ। देश तथा विदेशमा रहेर पनि कार्यक्रमलाई सहजै सुन्न सक्नुहुनेछ। हाम्रो कार्यक्रम सुन्नको लागि अफिसियली वेबसाइट www.hajurkoradio.org.np का साथै हाम्रो पात्रो नेपाली पात्रो फेसबुक पेज र तामाको एफएम 95 MHz पनि एकैसाथ सुन्न सक्नुहुनेछ। तपाईलाई जुन माध्यम सहज लाग्छ त्यो माध्यम लगइन गरेर कार्यक्रमलाई सुनेर साथ दिनुहोला अनि कार्यक्रममा पनि सहभागिता जनाउन सक्नुहुनेछ। तपाईँले यो कार्यक्रम साताको सातै दिन सुन्न पाउनुहुनेछ। फरक बार फरक प्रस्तुतिको साथमा उपस्थित भइराखेका छौं। आजको बसाई सोमबारको बसाई रहेको छ। आजको बसाईमा के गर्नुपर्छ भन्ने कुरा तपाईँ नियमित कार्यक्रम सुन्नुहुने श्रोता मनलाई थाहा नै छ। आजको बसाईमा चाहिँ तपाईँले चाहिँ बस्ने गीत मार्फत आफ्नो साथी संगीलाई सम्झना सन्देश राख्नुपर्ने हुन्छ। हामीले चाहिँ एकदमै मिठा रमाइला आधुनिक गीत संगीतहरू राख्छौं। त्यो गीत मार्फत तपाईँले आफ्नो साथी संगीलाई सम्झना सन्देश राख्न सक्नुहुनेछ र सामाजिक सञ्जाल फेसबुक पेजबाट पनि आफ्नो साथी संगीलाई सम्झना सन्देश राख्न सक्नुहुनेछ। कार्यक्रम अवधिभर मिठा रमाइला गीत संगीतहरू नै बस्नेछ र तपाईँले फोन गर्नुपर्ने हुन्छ। 0840 40 00 26 को माध्यम भएर तपाईँ सहभागिता हुनुहोला भन्न चाहन्छु। यो दिउँसोको समय छ, तपाईँ आफ्नै काममा व्यस्त हुनुहुन्छ होला। व्यस्तताको भाव पनि हामीसँग जोडिने प्रयास गरिराख्नु भएको छ भने आशा लिएका छौं। सुनेर साथ दिनुहोला, कार्यक्रम के कस्तो लाग्दैछ सल्लाह सुझाव पनि दिनुहोला भन्दै कार्यक्रमको शुरूआत गर्न चाहन्छु एकदमै मिठो गीतबाट। त्यसपछि हामी फेरि आउनेछौ। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला, फोन एसएमएस पनि गर्दै गर्नुहोला।

0: गायिकामा एकदमै मिठो गीत नबुझेको होइन, एकदमै मिठो गीत राखिसकेका छौं। कार्यक्रमको रुचाई तपाईँको शुरूआत भइसकेको छ। यस्तै मिठा रमाइला गीत संगीतहरू तपाईँको माझमा हामी राख्दै अगाडि बढ्नेछौ। तपाईँले पनि आफ्ना आफन्तजनलाई आजको बसाईमा सम्झना सन्देश राख्न सक्नुहुनेछ। 0840 40 00 26 फोन गरेर आउनुहोला भन्न चाहन्छु। यति बेला कोही साथी हुनुहुन्छ जस्तो लागिरहेको थियो, हुनुहुन्न भन्दै हुनुहुन्छ, ठिकै छ। साथीहरू सुन्ने तरकारी गरिराख्नु भएको छ र कहिले के समस्या हुन्छ होइन, त्यो समस्याको बावजुद पनि तपाईँले हामीलाई सम्झना सन्देश पठाउनुहुन्छ। त्यसै गरी सामाजिक सञ्जाल फेसबुक पेजबाट पनि तपाईँले आफ्नो आफन्त साथी संगीलाई सम्झना सन्देश राख्न सक्नुहुनेछ। तपाईँले पठाउनु भएका सन्देशहरूलाई पनि हामी स्थान दिनेछौ। यो समय दिउँसोको समय छ, तपाईँ खाजा खाँदै हुनुहुन्छ होला, कतै यात्रा गर्दै हुनुहुन्छ होला, उकाली चढ्दै हुनुहुन्छ होला, ओह्राली चढ्दै हुनुहुन्छ होला, यो गर्मी मौसम होइन समस्याहरू धेरै उत्पन्न हुन्छ। आफ्नो स्वास्थ्यको ख्याल गर्नुहोला। कतिपय साथी सङ्गीहरू एउटा चौतारीमा बस्दै शीतल छहारे मुनि बस्दै कार्यक्रम सुन्ने तरकारी गरिराख्नु भएको छ होला। कतिपय साथी सङ्गीहरू घर वरिपरि काम गर्दै रेडियोको बोलम ठूलो पार्दै काम गर्दै हुनुहुन्छ होला, हामीलाई पनि सुन्ने प्रयास गरिराख्नु भएको छ होला। कार्यक्रमको व्यस्तताले गर्दाखेरि सहभागिता हुन नसके तापनि तपाईँले कार्यक्रमलाई चाहिँ सुनेर साथ दिनुहोला। अनि मिल्छ भने जो साथीहरूको फुर्सदिलो समय छ, उहाँ साथीले आफ्नो साथी सङ्गीलाई पनि सम्झना सन्देश राख्नुहोला पनि भन्न चाहन्छु। र तपाईँले पठाउनुभएका सन्देशहरूलाई पनि हामी स्थान दिनेछौ। यति बेला हुनुहुन्छ बिर्जाहाङ लिम्बुजी हुनुहुन्छ। हेलो हजुर, नमस्कार है सेवारो, म पनि कार्यक्रम सुन्दैछु। केही साथीहरूलाई चाहिँ अब बस्ने गीत सुनाउनु पर्दा विनोद टेकेन्द्र सुमन आसन लिम्बु तारा शंकरलाई भन्दै मलाई चिन्ने नचिन्ने सम्पूर्णलाई भन्दै छुटिन्छु भन्नुभएको छ, उहाँलाई पनि विशेष धन्यवाद। त्यसै गरी सौरभ किसीजी हुनुहुन्छ, हेलो सिस गुड आफ्टरनुन, म बागसर नगरपालिका आठको मान्छे, हाल चाहिँ भारतको गुजरातदेखि चाहिँ सुन्दैछु। मेरो घरमा हुनु श्रीमती छोरा र आफन्तजनहरूलाई पनि सम्झना छ भन्दै हुनुहुन्छ। सत्यकला ऐसा राजे हुनुहुन्छ, मिस यु प्यारी रिमा थामी एण्ड हेभ अ नाइस डे अल माई फ्रेन्ड भन्नुभएको छ, उहाँलाई पनि विशेष धन्यवाद। त्यसै गरी हुनुहुन्छ अर्को साथी रिमा थामीजी हुनुहुन्छ, मिस यु प्यारी सत्यकला सारा हेभ अ गुड डे भन्नुभएको छ, उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। भन्दै थिए त्यही बेला साथी हुनुहुन्छ भन्दै हुनुहुन्छ, उहाँलाई म स्वागत गर्छु। नमस्कार। नमस्कार निर्मलाजी, खाजा लिनुभयो? मेरो पनि बाँकी नै छ त। अनि के गर्दै हुनुहुन्छ यो समय? बसी बसाइमै हुनुहुन्छ है, गर्मी छ धेरै? ठिक छ, बसी बसाइमै हुनुहुन्छ। अनि अरू के छ त सुनाउनु पर्ने कुराहरू? त्यसो भए हामी कार्यक्रम तर्फै लागौँ, आफ्नो आफन्त साथीसँग मजाले सम्झिनुहोस् है त।
1: हुन्छ, विशेष गरेर दिदीहरूलाई भन्न चाहन्छु, देख्नु हुने दादालाई भन्न चाहन्छु, अब अरू फ्यामिलीको लागि मेरो घरको सम्पूर्णलाई मेरो प्यारोलाई भन्न चाहन्छु, मेरो रामसा पुरानो गाउँमा छोरेर सम्पूर्णलाई, अनि मेरो प्यारो चाहिँ अनि सम्पूर्णको लागि, अनि प्यारो गाईहरू पानीको लागि पनि सम्झिरहेको थियो दादा, अनि दादा बिरामी हुनुहुन्छ, छिटै निको हुनु भन्न चाहन्छु। र अनि साथी देव नागरिकलाई, विकासना लागि, असीमलाई, नवीनको लागि, रिक्षा मगरको लागि, रमिलाई, तामाङलाई पनि सम्झिरहेको छु भन्न चाहन्छु। अनि साथीहरूलाई धेरै नै थकर हुन्छ, अनि शिला अधिकारीलाई पनि सम्झिरहेको छु भन्न चाहन्छु, अनि नमिकालाई पनि थाहा छ भन्दै बिदा हुन्छ। नमस्ते।
0: हवस् त, नमस्ते। उहाँ हुनुहुन्थ्यो निर्मला पौडेल, सिन्धुलीबाट हुनुहुन्थ्यो। उहाँले पनि आफन्तजन साथी सङ्गीलाई सम्झना सन्देश राखेर छुटिसक्नु भएको छ। पालो तपाईँको, तपाईँले पनि आफ्नो साथी सङ्गीलाई सम्झना सन्देश राख्न सक्नुहुनेछ। तपाईँ यति बेला सुनिराख्नु भएको छ कार्यक्रम रुचाई तपाईँको, दिउँसो 2 बजेदेखि हामी 3 बजेसम्म रहनेछौं, र तपाईँले हरेक दिन सुन्दै आइराख्नु भएको छ, हामी साताको सातै दिन उपस्थित भइराखेको छौं, र कार्यक्रम के कस्तो लाग्दैछ सल्लाह सुझाव पनि दिन सक्नुहुनेछ। जो कोही साथीहरू पहिलोचोटि कार्यक्रम सुन्दै हुनुहुन्छ भने आजको बसाइमा चाहिँ तपाईँले आफ्नो साथीसँगलाई सम्झना सन्देश राख्नुपर्ने हुन्छ, र फोन नम्बर रहेको छ 0840 40 00 26 फोन गरेर आउन सक्नुहुनेछ। फटाफट फोन गरेर आउनुहोला र कार्यक्रमलाई सुनेर साथ दिनुहोला पनि भन्न चाहन्छु, र सामाजिक सञ्जाल फेसबुक पेजबाट पनि आफ्नो साथीसँगलाई सम्झना पठाउनुहोला भन्दै यति बेला फेरि हामी अर्को मिठो गीततर्फ लाग्छौ। गीतपछि हामी छोटो व्यवसायिक विश्रामतर्फ जानेछौ, विश्रामपछि फेरि आउनेछौ। तपाईँ पनि रेडियो सुन्दै गर्नुहोला।

हजुरको रेडियो 102.1 MHz। छोटो समयमा धेरै संस्थामा डाक्टर इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज तीनकुने काठमाडौँ।

0: Let's go.
1: 6.9 inch को standard display, AI powered camera, 2 वर्ष को warranty सहित, Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
2: सुन्नुहोस् है सुन्नुहोस्, हाम्रो रामेछाप जिल्लाको आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणना 2082 तथ्याङ्क संकलन हुँदैछ।
3: हो, यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय रामेछापबाट खटिएका गणक तथा सुपरिवेक्षकहरू तपाईँको उद्योग, पसल, व्यवसाय, विद्यालय वा कार्यालय सबै प्रकारका संघ संस्था प्रतिष्ठान व्यवसायीहरूमा आउँदैछन्।
2: त्यसैले आफ्नो व्यवसायिक क्रियाकलापहरूको सही विवरण दिएर सहयोग गरौं। तपाईँको विवरण तथ्याङ्क N2079 अनुसार गोप्य रहनेछ।
4: अर्थतन्त्र मापनका लागि आर्थिक गणनामा कोही नछुटौ।
2: जिल्ला आर्थिक गणना कार्यालय रामेछाप।
3: थप जानकारीको लागि टोल फ्री नम्बर 1178।
5: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
6: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
7: नमस्कार है दाजु भाउजू, के को गन्थन मन्थन हो एका बिहानै?
8: ए राम बाबु पो आउनु भएछ, के हुनु नि बाबु, दाई विदेश जाने रे, खै नेपालमा केही भएन?
9: त्यही त राम भाइ, हेर न यो गाउँ घरमा बसेर आमदानी केही भएन, हेर न घर चलाउनै मुस्किल भइसक्यो भने उफ, म त दिक्क भइसके।
7: ल दाई भाउजू पनि यसरी हरेस खाएर पनि हुन्छ त? खै मलाई त नेपालमै भइरहेछ त, मैले जस्तै विराजबाट चल्ला दाना ल्याएर पाल्नु न, मैले अन्डा पार्ने लेयर्स पाले, तपाईँहरू ब्रोइलर पाल्नुहोस्, फेरि अहिले त विराजले दाना चल्ला घर घरमै ल्याइदिन्छ नि, खातामा पैसा हालिदिएपछि निकै सस्तोमा बसमा पनि 2-4 बोरा दाना भाडा दिएरै पठाइदिन्छ नि।
9: ए हो र भन्या, अनि फाइदा होला र है?
7: फाइदा हुन्छ नि, हामी चाहिँ कसले उधारो दिन्छ कसले कुखुरा उठाउँछ भन्दै खोज्दै हिँड्यौं। पोषक प्लेट दाना चाहिँ विराजमा कम्पनीकै मूल्यमा पाइने रहेछ, मैले पनि रेडियोमा सुनेर पो थाहा पाएको, मन्थली 20 बजारमै लोड गरे पनि भयो।
9: ए लु त्यसो भए म पनि विराजमा आजै चल्ला अर्डर गर्छु। खै खै नम्बर दे त।
7: एकैछिन है त म हेरिहाले। ल टिप्नुहोस् त 98540-40239।
9: कति रे 98540 अनि
7: 98540-40239 फोन नम्बर चाहिँ 048-540-239
9: 048-540-239
10: हेलो विराज सप्लायर्स, भन्नुहोस् न के सेवा गरौं?
9: मलाई शनिबारलाई 200 ब्रोइलर चल्ला र मंगलबारलाई 100 वटा गिर्रा चल्ला अर्डर गरिदिनुहोस् न है, अनि रगनीबाट राम भाइले 10 बाक्स अन्डा पठाएको छ, उसको पनि दाना बसमा हालिदिनुहोस् न है।
10: हस् हुन्छ दाई, म दाना हालेपछि हजुरलाई फोन गर्नेछु, हजुरको चल्ला पनि अर्डर टिपे, चल्ला आउने दिन फोन गर्छु है।
7: पोषक दाना कुखुराले पनि मजाले खाने अनि 36 दिनमै कुखुरा पनि 2 किलो भन्दा बढी बढ्ने, अनि भएन त गजब।
11: विराज किसानको साथी।

0: आम्मामा तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
1: लौ के पिर गरिरहेको? हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुन्चादी पसल छँदैछ नि, त्यहाँ त अर्डर अनुसार सुन्चादीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
2: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 9848087828, 9827782, प्रशंसा सुशील सुन्चादी पसल, रामेछाप नगरपालिका 8, तल्लो बजार, रामेछाप।

कार्यक्रममा एकदमै मिठो गीत राखिसकेका छौं। त्यसपछि हामी छोटो व्यवसायिक विश्रामतर्फ पनि गयौं। विश्रामपछि फेरि उपस्थित भइसकेको छु म कार्यक्रमको साथमा। सम्झना खड्गी भने प्रविधि समिचरमा हुनुहुन्छ, श्रीराज महत साथमा तपाईँ विभिन्न ठाउँमा रहेर हामीलाई सुन्दै हुनुहुन्छ भने आशा लिएका

0: जुनसुकै ठाउँमा रहेर पनि तपाईँले कार्यक्रमलाई सहदेश सुन्न सक्नुहुनेछ। कार्यक्रम सुनिरहँदा के कस्तो लागिरहेको छ सल्लाह सुझाव पनि दिन सक्नुहुनेछ। आजको बसाईमा यस्तै मिठा रमाइला गीत संगीतहरूबाट तपाईँलाई मनोरञ्जन दिने प्रयत्न गरिराखेका छौं। तपाईँ जहाँ हुनुहुन्छ, जस्तो अवस्थामा हुनुहुन्छ, स्वस्थ व्यस्त मस्त रहेर हामीलाई सुनेर साथ दिनुहोला। जो जति साथीहरूको फुर्सदिलो समय छ, वहाँ साथीले फोन मार्फत पनि आफ्नो आफन्तजनहरूलाई सम्झना सन्देश राख्न सक्नुहुनेछ र त्यसै गरी फेसबुक पेजबाट पनि सम्झना सन्देश राख्न सक्नुहुनेछ। जो कोही नयाँ साथी हुनुहुन्छ भने चाहिँ तपाईँले हजुरको रेडियो नेपालीबाट सर्च गर्नुहोला, त्यहाँ कार्यक्रम अनिहरू भइरहेको देख्न सक्नुहुनेछ। त्यस मार्फत पनि तपाईँले आफ्नो आफन्त साथीसँगलाई सम्झना सन्देश राख्न सक्नुहुनेछ। यति बेला कोही साथी हुनुहुन्छ भन्दै हुनुहुन्छ, को हुनुहुन्छ स्वागत गर्छु भन्दै थिएँ, उहाँ बाहिरिनु भइसकेको छ। जो साथी हुनुहुन्छ उहाँलाई विशेष धन्यवाद। फेरि पनि फोन लाग्छ भने तपाईँले कार्यक्रममा सहभागिता जनाउनुहोला भन्न चाहन्छु र कार्यक्रममा एकदमै मिठा गीत संगीतहरू राख्ने नै छौं र तपाईँसँग हामी कुराकानी गर्नेछौ। तपाईँको गाउँ बस्तीतिर के भइरहेको छ, कसो भइरहेको छ, तपाईँले त्यो जानकारी पनि हामीलाई गराउन सक्नुहुनेछ भन्दै यति बेला साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार।
1: नमस्कार दिदी।
0: नमस्कार रमिलाजी। नमस्कार, आरामै हुनुहुन्छ नि? म त एकदम सन्चै छु त। अनि के छ खबर, सुनाउनुहोस् न। के गर्दै हुनुहुन्छ यो समय? बसिराख्नु भएको
1: हो?
0: खै होइन, तपाईँ बसिराख्नु भएको छैन, सुतिराख्नु भएको जस्तो लाग्यो मलाई त। मैले कसरी थाहा पाएँ, थाहा छ? आफ्नो मान्छेहरूले के गरिरहेको छ, कसो गरिरहेको छ भन्ने कुरा सबै थाहा हुन्छ क्या। माया गर्नुपर्छ, मायाले त के कुरा सिकाउँदो रहेछ रजनी। हो त भनेको, अनि मैले कसरी थाहा पाएँ त तपाईँ बसिराख्नु भएको छैन, सुतेर बोलिराख्नु भएको छ भनेर? ल त्यस्तो नै डर माने हुन्छ, म राम्रो कुराहरूको लागि मात्रै यस्तो कुरा भन्ने हो, त्यो नराम्रो कुराहरूमा चाहिँ कहिले सोच्दिनँ होइन। अब तपाईँ जसरी बस्नु भएको छ मैले त्यही त भनेको छु होइन, के होइन के झुट्टा बोलेको छैन नि मैले। ल हो र, साथीसँग कुराकानी गर्दै मसँग पनि कुराकानी गर्नलाई आउनु भयो है।
1: सम्झना दिदीसँग कुरा बोल्नु भनेको मान्नै हुन्न अनि।
0: हो र, को मान्नु भएन त अनि? साथीहरू हुनुहुन्छ, अब मसँग बोल्नु भएको छैन होला, त्यही भएर चाहिँ नमान्नु भएको होला नि त। अब हजुरहरूले पहिलादेखि चिनिराख्नु भएको छ, त्यही भएर बोलिराख्नु भएको छ, उहाँलाई आठ लागेको होला, तर त्यस्तो मान्नुहुन्न। हामीले अब प्रत्यक्ष देखेको छैनौँ, फोन मार्फत त कुराकानी गर्ने हो होइन। त्यही त, अब हामीले प्रत्यक्ष भेटेर पनि बोल्दाखेरि के फरक पर्छ र होइन? मलाई चाहिँ त्यस्तो लाग्दैन, म त जसोकोले बोलाए पनि राम्रोसँग बोल्यो भने त म त बोल्दिने हो, त्यस्तो ठुलो मान्छे हुने चलन छैन। आफूले चिनेको छु भने पनि, अब नदेखेको छ भने होइन, गरौ झकझक्याएर भए पनि बोलाइदिन्छु म त, त्यस्तो पो छु त।
1: त्यो त हो कि दिदी, मैले बोल्नु नबोल्नु भनेर कति कल गरेको मान्नु
0: ल ठिकै छ, कहिले काहीँ त्यस्तै हुन्छ, अब पछि पछि बोल्नुहुन्छ होइन। अहिले चाहिँ अब उहाँलाई बोल्नु मन छैन होला होइन, त्यही भएर चाहिँ बोल्नु भएन नि त।
1: मलाई नै भनेर के अरे बोल्नु भन्यो, त्यही भएर मै बोलिदिएको नि दिदीसँग, मै बोल्छु त्यसो भए राखिदिएको भनेर
0: राखिदिएँ। हो र, ठिक छ, अब यति प्यारी मान्छे हामीसँग बोल्न आउनु भएको छ, ठिकै छ नि। अब यसरी बोल्नु आउनुहुन्छ, कुराकानी गर्नुहुन्छ, कति धेरै खुसी लाग्छ नि। तपाईँहरू आउनु भएन भने चाहिँ मलाई चाहिँ दुःख लाग्छ है, किनकि माया मार्नु भएको हो कि के हो, मन नपरेको हो कि जस्तो पनि लाग्छ मलाई कता कता। खै कति बोल्नु यो मान्छेसँग भन्ने जस्तो लागेर पनि नबोल्नु भएको कि। मैले भनिदिएको मात्रै हो, त्यस्तो त कहिले सोच्नुहुन्न। मलाई विश्वास छ हजुरहरूले सधैँ माया गर्नुहुन्छ, अब समय अनुसार चल्नुपर्ने हुन्छ, कहिले के काममा बिजी हुन्छ, त्यो कारणले गर्दा पनि साथीहरू धेरै सहभागिता हुनुहुन्न। त्यसमा हामीले पनि बुझ्नुपर्ने कुरा हो होइन, एकदमै अब कामहरू चलिरहेको छ गाउँघरतिर, जतासुकै काम गर्नुपर्छ होइन, सधैँभरि स्फूर्तिलो हुन्छ भने पनि छैन नि होइन। तर हाम्रो रमिलाजीको चाहिँ फुर्सद छ, मजाले सुति सुति हामीसँग

0: Bunu mu arasın?
1: Mera da ye yo ye yer basinde khane bhane re
0: ye ani buriskan lagi sake pachi chai kaam garne mast le ho malai dhar dekhiracha ke re sida bhanera hinnu bhako chaina yo kaam garnu paryacha buriskan ma ke garnu bhane
1: aina testo dai manche aayo bhane ma aile aile ta kaam gari halchu manche aina bhane sutni
0: basne huncha thikai cha ha estai ho aina aba kaam nabhaye pachi aaram pani garnu parcha अब कहिले कहिले त आराम पनि गर्नु पर्छ नि हैन
1: आ म त जति खेर नि सुतेर बस्ने हो मान्छे आयो भने के रे देऊ भने दिने न प्रसिद्धले बस्ने खाने चाहिँ हो के मेरो
0: जिन्दगी हैन ठीक छ अबे पनि राम्रै त हो नि अब के गर्ने बसी बसाएको कामहरु गरिराख्नु पर्छ है
1: त्यही भएर अबदेखि दुई तिन वर्षपछि चाहिँ माथि काम गर्नु पर्ला बुढेसकालमा काम नगर्ने गरेँ
0: हो त्यही भएर उमेर सधैँ मजाले काम गर्नुहोस् अनि भविष्यको लागि पनि केही सम्पत्तिहरू जोगाउने गर्नुहोस् अनि त्यहाँबाट आनन्दले बस्नुहोस् म त पुगिहाल्छ मेरो जिन्दगीभरिलाई म त काम नगर्ने भन्नुहोस् बस्नुहोस् है त अनि हामीसँग त फेरि कुराकानी गर्नु नछोड्नु नि आ के बोल्नु म
1: लागि त अब छोरी मान्छे भने त छोरा छोरी हेर्ने हो अब छोरा मान्छेले नै कमाउनु हुन्छ भन्ने हो सुधी हो बहिनी
0: हो र त्यस्तो हो
1: त्यही भएर नत्र त म अनि मेरो 24-25 हजार आगो जागिर छोड्न लगाएको तिनीहरू नै हो अब तपाईँहरू नै काम गर्नु भन्ने बस्नुहुन्छ
0: पक्कै पनि है हुन त अब यो चाहिँ मलाई अलिकता नराम्रो होइन चित्त नबुझ्दो कुरा पनि लागिरहेको छ किनभने अब सबै कुरा छोरी मान्छे बिहे गरेर गइसकेपछि घर व्यवहार मात्रै धान्नुपर्छ घरमै बसिराख्नुपर्छ भन्ने पनि होइन हामीले टाढा बसेर पनि आफ्नो घरको संरक्षण गर्न सक्छौ नि होइन
1: हो
0: यो चाहिँ कुरामा चाहिँ आफू पनि हुनुपर्छ मलाई पनि त्यस्तो मन पर्दैन म घर परिवार हेर्ने हो आफन्तजनहरूसँग नै मिल्ने हो तर मलाई आफूले गरेको काम कर्तव्य पछि चाहिँ यो गर्नु पर्दैन त्यसो गर्नु पर्दैन अब किन गर्नु पर्यो भन्ने कुराहरू प्रश्नहरू आयो भने चाहिँ मलाई पनि न मजा लाग्छ कि
1: त्यही भएर हो क्या लाउने खाने पैसा जति भन्ने
0: ठिक छ अब आफ्नो परिवारको लागि गर्नुपर्छ जति सक्छौ गर्छौ होइन गर्नुपर्छ तपाईँले छेडेको यस्तो यस्तो गरिदिन्छु भने तर तपाईँको मनमा त्यस्तो छैन मेरो भविष्यको लागि सोच्नुपर्छ मेरो घर परिवारको लागि पनि सोच्नुपर्छ भन्ने कुराहरू तपाईँको मनमा पक्कै पनि त्यो छ
1: छनु त छ कि दिदी कहिले कहिले त रिसोर्स छ मलाई अनि त्यही भएर भनिदिएको नि तपाईँलाई दिदी जस्तो लागेर गुनासो पोखिदिएको
0: नि पोख्नु त पर्छ नि सबैको आशय त्यस्तै हो कि अब कतिपय कुरा घर परिवारमा
1: युज हुने रहेछ चिन्ता भएर म त बलाइसकिने रहेछ क्या मान्छे
0: हो त रिसाउनुहुन्न कहिले पनि चिन्ता लिनुहुन्न जति सक्छौ गर्छौ भन्ने कुराहरू हामी सोच्नुपर्छ राम्रो सधैँ पोजिटिभ कुराहरूलाई नै समर्थन जनाउनु पर्छ यस्तो यस्तो भन्ने कुरा आउँदैन अब घर व्यवहार हो कहिले काहीँ त के भन्छ नि उखान पनि छ त बलेको आएको अब नठोसिकन अब त बल्दैन भन्छ होइन घर परिवारमा यस्तो छासन सुचुङ भइहाल्छ नि होइन
1: ढिलो भएको पनि थाकन दुखन भएर
0: हो र ल ठिक छ
1: बोल्नु भनेको मान्नु भएन म बोल्छु भनेर मैले बोलेको
0: हो कि ठिक छ यति मिठो आवाज सुन्न पाउँछौ होइन कुराकानी गर्न पाउँछौ होइन अन्य समयमा कुराकानी गर्न नपाए तापनि प्रोग्रामको समयमा चाहिँ हजुरसँग यति धेरै कुराकानी गर्न पाउँछ खुसी लाग्छ अब टाढाको साथीहरू नदेखे तापनि आवाजबाट परिचित भएका छौँ हामी होइन त्यही भएर पनि खुसी लाग्छ त्यही भएर चाहिँ मलाई प्रोग्राममा चाहिँ नल्याइकन होइन हजुरसँग नबोलिकन चित्तै बुझ्दैन क्या त्यही भएर म जति सक्दो पनि आइराखे हुन्छ ल कुराकानी भने यस्तै हो कति समय छिटो गइसक्यो अलिकति बोलेको जस्तो लाग्छ समय त सकिन पो लागिसकेको छ त रमिलाजी ल ठिक छ कार्यक्रम आउनुभयो अनि बसाइमा पनि फेरि यस्तै मिठा कुराकानी गरेर समय बिताउनु पर्छ होइन आजको बसाइमा चाहिँ अब साथी सङ्गीलाई सम्झना राख्नुहोस् न त
1: पहिला प्रश्न दिदी तपाईँको लागि प्राविधिक दाई साथीहरू सम्पूर्णको लागि सम्झिरहेको छु,
0: हवस् त नमस्ते। उहाँ हुनुहुन्थ्यो रमिला तामाङ, शङ्ख सभाबाट हुनुहुन्थ्यो। एकदमै मिठो कुराकानी भयो लामो समयसम्म, होइन खुसी लाग्यो यस्तै मिठा कुराकानी गर्न पाउँछौ होइन तपाईँसँग हाम्रो कुराकानी। अब कहिले काहीँ चाहिँ घरेसी कुरा होइन, कुनै कुनै बेलामा चाहिँ बोल्नु पनि पर्ने हुन्छ है। त्यही भएर चाहिँ यस्तै मिठा कुराकानीसँगै तपाईँसँग तपाईँको मनको पीड़ा होइन बहर चाहिँ पुग्ने ठाउँ पनि रहेको छ। कतिपय कुराहरू मनमै गुम्साएर राख्यो भने हामीलाई गाह्रो पनि हुन्छ, कति कतिसँग होइन अब शेयर गर्यो भने चाहिँ आनन्द पनि मिल्छ। त्यो कारणले गर्दा तपाईँसँग हामीलाई खुलस्त भएर आफ्नो मनको कुराहरू भन्न सक्नुहुनेछ। यति बेला अर्को साथी हुनुहुन्छ, स्वागत गर्छु। नमस्कार।
2: नमस्कार
0: नमस्कार। झन्डै मोबाइल हातमा के अरे भुइँमा झरेन त मेरो प्यारो मान्छेलाई मैले यसरी होइन नमस्कार गरौँ भनेर दुई हात जोडौँ भनेको त तर नदेखिने मैले किन मोबाइल झन्डै झारेको है हो नि के छ अरे यहाँ थिए हजुरको खबर म एकदम आराम कुशली भङ्गलै छु त भन्नुपर्छ। खाजा लिनुभयो? मेरो त बाँकी नै छ, अब ढिला खाना खाएको खासै खाजा पनि खान मन छ होइन, त्यही भएर चाहिँ एकदम अगाएकै छु अहिलेसम्म त भन्नुपर्छ है त। ल भोक लागेपछि त म त खाइहाल्छु नि, के गर्नु भोक सहन सक्दिनँ त्यस्तो पो छु त म त, खाएको खाएकै गर्छु, मोटाएर कत्रो भइसक्यो ढोकाबाट छिर्न नसक्ने अनि हो त ढोका चाहिँ ठुलो बनाएर राख्नुहोस् है रियाजी, त्यताको फेरि म छिर्न नसकौँला नि। ओ ल ठिक छ, अब त्यो दुइटा ढोका म जस्तो मान्छे दुइटा छिर्न सक्ने, म फेरि म जस्तो मान्छे चारवटा छिर्नेसम्म बनाउनुहोस् किनभने म बढ्न पनि सक्छु नि फेरि। ल ठिक छ, अनि कता हुनुहुन्छ, घरतिरै हुनुहुन्छ कि बाहिरतिर हुनुहुन्छ? ठिक छ, कहिले काहीँ यस्तै हो, काममा व्यस्त हुनुहुन्थ्यो? लु अब चाहिँ मलाई रुन मन लाग्यो है, अब दैनिक रूपमा कार्यक्रम आउँछ अब मैले बिर्सेछु भनेर यस्तो भनिदिँदाखेरि त अलिकति नमजा लाग्यो नि रियाजी।
2: होइन क्या दिदी, म सुन्छु भन्दै थिएँ है, समाचारसम्म त मैले सुनेको थिएँ, त्यहाँबाट केही टाइम मोबाइल नहेरेको टाइम गएकै थाहा भएन भन्ने
0: हो। ल ठिक छ, अब कतै कतै काममा ध्यान थियो होला त्यही भएर पनि त्यस्तो हुन सक्छ, ठिकै छ, मन नदुखाउनु होला। अन्तिममा भए पनि हामी बोल्न पायौँ खुसी लाग्यो नि, यही कुरा नै सबैभन्दा ठुलो लाग्यो मलाई चाहिँ। अब आवाज हाम्रो रियाजीको आवाज सुन्न पाउँदा म धेरै खुसी छु, कस्तो त हुनु भनेको, यहाँ झन्डले झरेर मोबाइल फुटेन अनि झन्डले मैले फेरि रियाजीलाई किनाउन नलाएको, तपाईँले नमस्कार गरेर मेरो मोबाइल झर्यो किनिदिनुहोस् भन्न नभनेको झन्डै भर है, त्यस्तो त किन भन्थेँ होला र मैले, त्यस्तो त भन्दिनँ हो, मैले कुरा मात्रै पो गरिदिएको, यस्तो कुरामा कुरा जिस्काइदिएको पो त नि। मलाई किन्दे पनि म चाहिँदैन लिदिन भन्छु, तपाईँको माया मात्रै दिनु, जति दिन्छ दिनु, मलाई केही चाहिँदैन भन्छु म। ल हुन्छ है, म धेरै माया दिनुहोस् तपाईँहरूको मायाले, मलाई यति धेरै म होइन धनी हुन्छु नि संसारको सबैभन्दा रिच मान्छे है। म त खुसी हुने त, अनि दुई दिन बाँच्ने जिन्दगी के छ र मरिला नहाँसेर होइन बाँच्नु पर्छ भन्ने थाहा छैन त। हो त है, हो त, टाइम त मैले पनि हेरिरहेको छु, अब एकैछिन बोलेर अनि साथी सङ्गीलाई सम्झना सन्देश राख्नुहोस् है भन्छु भनेखेरि, तर तपाईँले बुझिहाल्नु भयो ठिकै छ, ल आफ्नो साथी सङ्गीलाई सम्झना राख्नुहोस् है त।
2: हस् हुन्छ दिदी, स्विट भोइसमा कार्यक्रम सञ्चालन रसिलो दिदीहरूलाई मिठो माया मिठो सम्झना भन्न चाहन्छु, त्यहाँबाट सिक्किम सन मित्रलाई भन्न चाहन्छु, मेरो घर फ्यामिली सम्पूर्णको लागि भन्न चाहन्छु, बुनुरी टिका तामाङ दिदी सरस्वती सुनवार दिदी अमृता योगीलाई पनि सम्झिरहेको छु ल भन्न चाहन्छु, मिटिनी बोलाजुमाहरूको घर सम्पूर्णको लागि भन्न चाहन्छु, दाई देव माझे दाई ध्रुवा पाण्डे दाई वासुदेव मगरलाई पनि सम्झिरहेको छु ल भन्न चाहन्छु, दिदी धनु बस्नेत, दिदी स्वीकृति बस्नेत, बुनु शर्मिला रम्त्यो, बुनु सङ्गीता रम्त्यो, शर्मिला हाइलाई पनि सम्झन सय भन्न चाहन्छु, बुनु मन्जु परिवारलाई पनि सम्झिरहेको छु ल बुनु भन्न चाहन्छु, साथीहरू त धेरै हुनुहुन्छ, जतिले पनि मलाई सुन्दर हेरिदिनु रियो कि भने चाहिँ नजिनी माया गर्ने किनभने सम्पूर्णलाई निर्माण इन्जोय गर्नु होला भन्दै भन्दै फेरि पनि मलाई भनेको दाजु भन्नुभयो नमस्ते भाइ भाइ
0: हवस् नमस्ते भन्नुहुन्थ्यो रिया योगी सिन्धुली हेर्दिङदेखि हुनुहुन्थ्यो, उहाँसँग पनि एकदमै मिठो कुराकानीको साथमा छुटिसकेका छौं। अब चाहिँ हामी फोन मार्फत कुराकानी गर्न सकिने समय कम छ, यसरी नै मिठा कुराकानीको साथमा यो समय पनि कति चाँडो बितिसकेको रहेछ है, हामीलाई समयको ख्यालै भएन भन्ने जस्तो त लागिरहेको थियो, कति चाँडै बितिसकेको छ, समय अझै बाँकी नै होला भन्ने सोचिरहेको थिएँ। ठिकै छ, आगामी बसाइमा फेरि अन्य साथीहरूसँग यस्तै मिठा कुराकानी गर्दै हामी सयात्रा गर्नेछौ। आजको बसाइबाट चाहिँ विदा लिने समय भइसकेको छ। आजको बसाइमा हाम्रो कार्यक्रममा सहभागिता जनाउनु भएको थियो निर्मला पौडेल, रमिला तामाग, त्यसै गरी रिया योगीजी हुनुहुन्थ्यो, प्यारी मान्छेहरूलाई विशेष धन्यवाद व्यक्त गर्दछु। र कार्यक्रममा हाम्रो धेरै मेसेजहरू पनि हामीलाई मार्फत आफ्नो साथीसँगलाई सम्झनु भएको छ, केही मेसेजहरू बाँकी छ। मनोज भुजे मनोज सुन्दासजी हुनुहुन्छ, नमस्ते भन्नुभएको छ, नमस्ते नमस्कार मनोजीलाई पनि। सुस्मिता मोक्तानजी हुनुहुन्छ, हेलो गुड आफ्टरनुन सिस्टर, लासो फ्याकुल्ला खाजा भयो हजुर नाना भन्नुभएको छ, मेरो बाँकी नै छ हजुरको भएकी बाँकी छ, हजुरलाई पनि विशेष धन्यवाद व्यक्त गर्दै अब चाहिँ छुट्टिनु पर्ने हुन्छ। यी तीनजेलसम्म तपाईँले देश तथा विदेशमा रहेर विभिन्न माध्यम अपनाएर हामीलाई सुन्ने प्रयास गर्नुभयो, सुनेर साथ दिनुभयो, तपाईँ सम्पूर्ण आदरणीय श्रोता मनलाई विशेष धन्यवाद व्यक्त गर्दछु। र कार्यक्रममा अवधिभर बजेका मीठा रमाइला आधुनिक गीतका सर्जक स्रष्टालाई पनि मैले लिखित धन्यवाद व्यक्त गर्दछु। र प्रविधि संयोजनमा रहेर यी तीनजेलसम्म मलाई साथ सपोर्ट दिनुभयो श्री राज महतलाई पनि मैले लिखित धन्यवाद व्यक्त गर्दै अन्तिममा एकदमै मिठो गीत मनसुने गीत रहेको छ, पानीको जस्तै फुट्यो हाम्रो माया भन्ने एकदमै मिठो गीत कार्यक्रममा छोड्दै आजको बसाई रोजाई तपाईँकोबाट म कार्यक्रम प्रस्तुता सम्झना खड्गी पनि बिदा हुन चाहन्छु। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला, हवस् नमस्ते।

0: अहिले दिउँसोको 3 बज्यो।
1: हजुरको रेडियो 102.1 मेगा। ¿Qué es todo esto? ¿Es en serio? ¿Quién me manda tantos mensajes? Ok, tengo que chequear esto. ¡Oh, sí! ¡Powerball!
2: En California Lottery te lo recordamos a lo grande. Powerball ahora juega 3 veces a la semana, lunes, miércoles y sábados. ¡Juega ya!
3: Juega responsablemente. Debes tener 18 años o más para comprar, jugar o reclamar premio.
4: ¿Tap? फिलिपिन्समा शक्तिशाली भूकम्पका कारण कम्तीमा 19 जनाको ज्यान गयो, 7 जना बेपत्ता, 134 जना घाइते र एसियाली खेलकुद छनौटको फाइनलमा नेपाल हङकङले दिएको 189 रनको लक्ष्य पछ्याउँदै टी20 अन्तर्राष्ट्रिय क्रिकेटमा दिपेन्द्र सिंह ऐरीको 100 खेल पूरा। नेपाल खबरमा अब पूरा खबर। विपक्षी दलको अवरोधका कारण 15 मिनटको लागि स्थगित भएको प्रतिनिधि सभा बैठक पुनः नबसी भोलिसम्मका लागि स्थगित भएको छ। विपक्षीहरूको अवरोधपछि सभामुख डोलप्रसाद आर्यले 15 मिनटका लागि बैठक स्थगित गर्नुभएको थियो, तर समय सकिँदा पनि बैठक बस्न नसकेपछि संसद सचिवालयले सूचना टाँसेर भोलिसम्मका लागि स्थगित गरेको हो। गएको फागुन 21 गते भएको चुनावपछि आएको यो नयाँ प्रतिनिधि सभामा पहिलो पटक सूचना टाँसेर बैठक स्थगित गरिएको हो। आजको बैठक शुरू हुने बित्तिकै प्रतिपक्ष दलका सांसदहरू उठेर विरोध गरेका थिए। सभामुख डोलप्रसाद आर्यले दलीय आधारमा बोल्न समय दिएपछि प्रतिपक्ष दलका सांसदहरूले प्रधानमन्त्रीले सीमा बारे दिएको अभिव्यक्ति रेकर्डबाट नहटाएसम्म सदन चल्न नसक्ने बताएका छन्। प्रधानमन्त्री बालेन शाहले नेपालले पनि भारतको जग्गा मिचेको रहेछ भन्ने अभिव्यक्ति दिए यता विपक्षीहरूले संसद बैठकमा अवरोध गर्दै आएका छन्। यसैबीच सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले नेपाल भारत सीमाबारे प्रधानमन्त्री बालेन्द्र शाहले दिएको अभिव्यक्तिबारे जवाफ दिन संसदमा प्रधानमन्त्री तत्काल आउन नसक्ने बताउनु भएको छ। आज सिंहदरबारमा बसेको सर्वदलीय बैठकमा नेपालले पनि भारतको धेरै ठाउँ मिचेको छ नि भनिदिएको अभिव्यक्तिबारे संसदमा नै आएर प्रधानमन्त्री ले स्पष्ट पार्नुपर्ने अडान विपक्षी दलहरूले राखेपछि लामिछानेले तत्काल प्रधानमन्त्री संसदमा उपस्थित हुन नसक्ने बताउनु भएको हो। लामिछानेले परराष्ट्र मन्त्रीले जवाफ दिएपछि आवश्यकता परेमा आफूले पनि जवाब दिने तर प्रधानमन्त्री आउन नसक्ने जानकारी गराउनु भएको हो। तर विपक्षी दलहरूले प्रधानमन्त्रीले नै जवाफ दिनुपर्ने अडान राखेका छन्। देशसँग जोड़िएको विषय रहेकाले प्रधानमन्त्रीले जवाब दिएर त्यो अभिव्यक्ति संसदको रेकर्डबाट हटाउनुपर्ने विपक्षीहरूको माग छ। लुम्बिनी प्रदेश सरकारका नवनियुक्त 5 जना मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। बुटवलमा रहेको प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख कृष्ण बहादुर खर्ती मगरले नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ गराउनु भएको हो। मुख्यमन्त्री चेतनारायण आचार्यको सिफारिशमा एक हप्ता अघि मन्त्री परिषद पुनर्गठन गरिएको थियो। पुनर्गठित मन्त्री परिषदको नवनियुक्त मन्त्रीहरूमा एमालेबाट तुलसी प्रसाद चौधरी, दिल्लीराज भूषाल, रामजी प्रसाद घिमिरे, रत्नबहादुर खत्री र खारेज भइसकेको दल जसपाबाट भण्डारी लाल अहिर रहनु भएको छ। अहिर प्रदेश सभाको 4 वर्ष कार्यकालमा यो समेत 4थो पटक मन्त्री बन्नु भएको हो। नेपालमा पछिल्ला वर्षहरूमा ब्रेन ट्यूमरका बिरामीको संख्या बढ़दै गएको छ। विश्व ब्रेन ट्यूमर दिवसको अवसरमा सार्वजनिक तथ्याङ्क अनुसार 2081 सालमा 2600 जनाको शल्यक्रिया भएकोमा 2082 सालमा यो संख्या 3000 पुगेको छ। यो तथ्याङ्क नेपालभरका 20 भन्दा बढ़ी न्यूरो केन्द्रको अध्ययनमा आधारित हो। राष्ट्रिय ब्रेन ट्यूमर केन्द्रका संस्थापक अध्यक्ष तथा वरिष्ठ न्यूरो सर्जन डाक्टर राजीव झाका अनुसार शल्यक्रिया भएका बिरामी मध्ये सबैभन्दा बढ़ी 30 देखि 50 वर्ष उमेर समूहका छन्। उहाँले प्रारम्भिक अवस्थामा नै उपचार भएमा धेरै बिरामीको जीवन बचाउन सकिने बताउनुभयो। निरन्तर टाउको दुख्नु, बिहान उठ्न साथ बान्ता हुनु, कान नसुन्नु, छारे रोग र शरीरमा प्यारालाइसिस देखिनु ब्रेन ट्यूमरका प्रमुख लक्षण हुन्। विश्व ब्रेन ट्यूमर दिवसको यस वर्षको नारा प्रारम्भिक पहिचानको जनचेतना अभिवृद्धि र निदान अन्तरालको न्यूनीकरण भन्ने रहेको छ। आज विश्व समुद्र दिवस, जसले हामीलाई जीवित राखेको छ त्यसैलाई जीवित राखौं भन्ने नाराका साथ मनाइँदैछ। समुद्रले पृथ्वीको आधाभन्दा बढ़ी अक्सिजन उत्पादन गर्ने तथ्य औल्याउँदै विज्ञहरूले यसको संरक्षणमा तत्काल ध्यान दिन आग्रह गरेका छन्। जलवायु तथा पर्यावरण विज्ञ उज्जवल उपाध्यायका अनुसार अक्सिजन उत्पादनसँगै समुद्रले मानव गतिविधिबाट उत्सर्जित कार्बन डाइअक्साइडको झण्डै 30% शोषेर जलवायु सन्तुलन कायम राख्न महत्वपूर्ण भूमिका खेल्छ। तर अत्यधिक कार्बन उत्सर्जनका कारण समुद्रको पानी अम्लीय बन्दै गएको छ जसले कोरल रिफ लगायत समुद्री जीव जन्तुमाथि प्रत्यक्ष खतरा निम्ताइरहेको छ। प्लास्टिकको प्रदूषण अर्को गम्भीर समस्याको रूपमा देखिएको छ। नेपाल समुद्रबाट टाढा भए पनि यहाँका नदी नाला मार्फत वार्षिक झण्डै 20,000 टन प्लास्टिक समुद्रसम्म पुग्ने अनुमान छ। विज्ञले प्लास्टिकको प्रयोग घटाउन कार्बन उत्सर्जन कम गर्न र जलवायु मैत्री जीवनशैली अपनाउन सबैलाई आह्वान गरेका छन्। विज्ञका अनुसार जलवायु सन्तुलन जैविक विविधता खाद्य सुरक्षा र मानव अस्तित्वको आधार रहेकोले समुद्र जोगाउनु सबैको जिम्मेवारी रहेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङ भित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
5: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
6: सुन त, मेरो कपडा प्याकिङ गर्दिऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
7: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
6: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
8: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
9: फोन 0556943333 4935555।
4: सीधा कुरा प्रस्त विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज नेपाल खबरमा। अब थप खबरहरू। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले 56 जिल्लामा अधिवेशन सम्पन्न गरेको छ। 12 जिल्लामा अधिवेशन प्रक्रियामा रहेको रासोपाका प्रवक्ता मनिष झाले जानकारी दिनुभयो। 12 मध्ये केही जिल्लामा चुनाव भएर मतगणनाको प्रक्रियामा छ। मध्य प्रदेशका सबैजसो जिल्लामा अधिवेशन हुन बाँकी छ। महोत्तरी, रौतहट, सिराहा, पर्सा, सर्लाईको अधिवेशन चुनावको चरणमा छ। सप्तरी र बाराको अधिवेशन भोलिका लागि तोकिएको छ। धनुषाको अधिवेशन पर्सि बुधबार तय भएको छ। सिन्धुपाल्चोकको जिल्ला अधिवेशन नेतृत्व चयनमा पुगेर अवरूद्ध बनेको प्रवक्ता झाले बताउनुभयो। रासोपाका अधिवेशन भएका मध्ये अर्घाखाँचीमा सीता पराजुली र बर्दियामा शान्ता पुढा छेत्री गरी 2 महिला नेतृत्व निर्वाचित भएका छन्। रासोपाले पार्टीका तल्ला कमिटिको अधिवेशन सम्पन्न गरेर आउँदो असार 7 गतेदेखि 9 गतेसम्म चितौन प्रथम राष्ट्रिय महाधिवेशन गर्दैछ। अब विदेशको खबर। फिलिपिन्समा शक्तिशाली भूकम्पका कारण कम्तीमा 19 ज्यान गएको छ। दक्षिण फिलिपिन्समा आज बिहान गएको 7.8 म्याग्निच्युडको भूकम्पमा परि 7 बेपत्ता रहेका र 134 घाइते भएका बीबीसीले जनाएको छ। भूकम्पले फिलिपिन्सको प्रमुख दक्षिणी टापु मिन्डानाओको जेनेरल सान्तोस शहरको समुद्री तट क्षेत्रमा केन्द्रबिन्दु बनाएको थियो। यो टापु माछाका लागि प्रख्यात छ। फिलिपिन्स इन्स्टिच्युट अफ भुल्कानोलोजी एण्ड साइन्स मोलोजीले मिन्डानाओका 6 क्षेत्रका सुनामीका छालहरू रेकर्ड गरिएको बताएको छ। भूकम्पपछि फिलिपिन्स, इण्डोनेसिया र जापान लगायत यस क्षेत्रका धेरै देशहरूले सुनामीको चेतावनी जारी गरेका थिए, तर धेरै जसो अब हटाइएका खबरमा उल्लेख छ। यसैबीच फिलिपिन्सका राष्ट्रपति फर्निनान्ड मार्कोस जुनियरले सबै सरकारी निकायहरूलाई तत्काल आवश्यक कदम चाल्न निर्देशन दिनुभएको छ। अब खेल खबर। एसियाली खेलकुद छनौटको फाइनलमा हङकङले नेपाललाई 199 रनको लक्ष्य दिएको छ। सिंगापुरमा टस हारेर ब्याटिङ गरेको हङकङले 20 ओभरमा 7 विकेट गुमाएर 188 रन बनायो। हङकङका अंशुमन रथले 80, सहायता वासेफले 55 रन बनाए। नेपालका शेर मल्लले 4 विकेट लिए। हङकङले दिएको 189 रनको लक्ष्य पछाएको नेपालले पछाइरहेको छ। सेमी फाइनलमा नेपालले ओमनलाई र हङकङले मलेसियालाई हराउँदै फाइनलमा पुगेका हुन्। नेपाल र हङकङ अपराजित रहँदै उपाधि नजिकै पुगेका हुन्। यस्तै ओमनलाई हराउँदै मलेसिया एसियाली खेलकुद छनौटमा तेस्रो भएको छ। तेस्रो स्थानका लागि आज भएको खेलमा मलेसियाले ओमानलाई 8 विकेटले हरायो। यो प्रतियोगिताबाट नेपाल, हङकङ, मलेसिया र ओमान एसियाली खेलकुदमा छनौट भएका छन्। यसैबीच नेपाली टी20 क्रिकेट टोलीका कप्तान दिपेन्द्र सिंह ऐरीले टी20 अन्तर्राष्ट्रिय क्रिकेटमा 100 खेल पूरा गरेका छन्। आजको खेलमा उनले यो उपलब्धि हासिल गरेका हुन्। दिपेन्द्र टी20 अन्तर्राष्ट्रिय क्रिकेटमा 100 खेल पूरा गर्ने पहिलो नेपाली खेलाड़ी हुन्। उनले सन् 2018 नेदरल्याण्डसँगको खेलमा टी20 अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेका थिए। यस्तै टी20 अन्तर्राष्ट्रिय क्रिकेटमा दिपेन्द्र पछि सोमपाल कामीले 92 र करोड केसीले 91 खेल खेलेका छन्। चार भन्जाङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। प्रतिनिधि सभा बैठकको सूचना टाँसेर भोलिसम्मका लागि स्थगित। सीमा विवादबारे जवाफ दिन प्रधानमन्त्री आउन नसक्ने राष्ट्रपा सभापति लामिछानेको भनाई। नेपालमा ब्रेन ट्युमरको बिरामीको संख्या बढ्दै प्रारम्भिक उपचारले जीवन बचाउन सकिने। आज विश्व समुद्र दिवस। प्लास्टिकको प्रयोग घटाउन र कार्बन उत्सर्जन कम गर्न विज्ञको सुझाव। फिलिपिन्समा शक्तिशाली भूकम्पका कारण कम्तीमा 19 जनाको ज्यान गयो, 7 जना बेपत्ता, 134 जना घाइते। र एसियाली खेलकुद छनौटको फाइनलमा नेपाल हङकङले दिएको 189 रनको लक्ष्य पछ्याउँदै टी20 अन्तर्राष्ट्रिय क्रिकेटमा दिपेन्द्र सिंह ऐरीको 100 खेल पूरा।
0: नेरुडे मिरमिरे लघुवित्त वित्तीय संस्थाको अत्यन्त जरूरी सूचना। यस नेरुडे मिरमिरे लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 पुष मसान्तसम्ममा 365 दिन भन्दा बढ़ी अवधिले भाका नागेका ग्राहक सदस्यहरूलाई 2083 साल असार मसान्तसम्ममा आकर्षक ब्याज र हर्जना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्न वा नियमित गर्न अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहक सदस्यहरूले आफूले कारोबार गरेको यस वित्तीय संस्थाको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। नेरुडे मिरमिरे लघुवित्त वित्तीय संस्था लिमिटेड।
9: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ़ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ़ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
10: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
4: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्जाङ भित्रका खबरमा तपाईँलाई स्वागत छ। ललितपुरको गोदावरी नगरपालिका वडा नम्बर 3 फूलचोकीमा अलपत्र परेका 3 जनाको प्रहरीले उद्धार गरेको छ। फूलचोकी भ्रमणपछि फर्किने क्रममा बाटो भुलेर जंगलमा अलपत्र परेका काठमाडौँ महानगरपालिका 22 एक पुरूष र 2 महिलाको उद्धार गरेको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ। यसैबीच जिल्ला प्रहरी परिसर ललितपुरले फूलचोकी जंगल क्षेत्रमा मान्छे हराउने र तथा सम्पर्कविहीन हुने घटना बढ़दै गएपछि सावधानी अपनाउन आग्रह गरेको छ। परिसरका सहायक प्रहरी परीक्षक गौतम मिश्रले 1 वर्षमा फूलचोकी क्षेत्रमा हराएका व्यक्ति सम्बन्धी 6 सूचना प्राप्त भएका र सबैको सकुशल उद्धार गरिएको जानकारी दिनुभयो। चन्द्रगिरी नगरपालिकाले 8 जना पूर्व कुमारीलाई चन्द्रगिरीमा रहेको भालेश्वर महादेवको दर्शन तथा अवलोकन गराएको छ। प्रसिद्ध तीर्थस्थल भालेश्वर महादेवको विधि विधान अनुसार पूजा दर्शन तथा त्यस आसपास क्षेत्रका पर्यटकीय स्थलको हिजो अवलोकन गराएको नगरपालिकाले जनाएको छ। अवलोकनमा कुमारी जात्रा व्यवस्थापन समिति, इन्द्र जात्रा व्यवस्थापन समिति, भैरव जात्रा व्यवस्थापन समितिका पदाधिकारी तथा प्रतिनिधिको सहभागिता रहेको थियो। यस वर्षको इन्द्र जात्रामा ऐतिहासिक इन्द्र दहमा लाग्ने मेलामा सहभागिता जनाउन कुमारीहरूलाई निमन्त्रण समेत गरिएको कुमारी जात्रा व्यवस्थापन समितिका संयोजक गौतम रत्न साख्यले जानकारी दिनुभयो। जनमत पार्टीले प्रदेशहरूलाई पूर्ण स्वतन्त्रता घोषणा गर्न माग गर्दै काठमाडौँको माइती घरमा प्रदर्शन गरेको छ। प्रदर्शनमा सहभागी कार्यकर्ताहरूले कर्मचारी प्रशासन तथा पालिकालाई प्रदेश मातहत राख्न, जनसंख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्न तथा प्रहरी प्रशासन र प्रमुख जिल्ला अधिकारीलाई प्रदेश सरकार मातहत ल्याउन माग गरेका छन्। प्रदर्शनकारीहरूले वैदेशिक रोजगारीसँग सम्बन्धित समस्या समाधान, किसानलाई मलखाद तथा सहुलियतपूर्ण ऋण, सूर्य क्षेत्रमा दोहन तथा अतिक्रमण रोक्न र सीमान्तकृत समुदायमाथिको दमन, शोषण र विभेद अन्त्य गर्न पनि सरकारसँग आग्रह गरेका छन्। काठमाडौँको टोखा नगरपालिका 10 टोकियो बजारबाट लागू औषध सहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सुनसरी को धरान उपमहानगरपालिका 15 घर भएका 38 वर्षीय युगसाङ राई रहेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी प्रभाग गोङगुबाट खटिएको टोलीले उनको कोठा खान तलासी गर्दा लागू औषध बरामद गरेको हो। र काठमाडौँ मेयर कप स्विमिङ च्याम्पियनशीपको उपाधि नेपाल पुलिस क्लबले जितेको छ। ललितपुरको सादो बाटो पौडी पोखरीमा सम्पन्न प्रतियोगितामा पुलिस क्लब 1036 अंक सहित पहिलो, निसर्ग बाटिका स्कूल 778 अंक सहित दोस्रो र नेपाल एपीएफ क्लब 576 अंक सहित तेस्रो भए। उत्कृष्ट महिला खेलाड़ीमा पुलिस क्लबकी देवांशी जोशी र उत्कृष्ट पुरूष खेलाड़ीमा एपीएफका जेडन श्रेष्ठ र प्रहरीका इरविन श्रेष्ठ संयुक्त रूपमा घोषित भए। कार्यवाहक मेयर सुनिता डंगोलले विजेतालाई पुरस्कार प्रदान गर्दै स्थानीय स्तरबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाड़ी उत्पादनका लागि महानगरपालिकाले खेलकुदमा लगानी बढ़ाउँदै जाने बताउनुभयो। दिउँसो 3 बजेको राष्ट्रिय र 4 भन्दा भित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। प्रतिनिधि सभा बैठक सूचना टाँसेर भोलिसम्मका लागि स्थगित। सीमा विवादबारे जवाफ दिन प्रधानमन्त्री आउन नसक्ने, राष्ट्रपा सभापति लामी छानेको भनाई। ललितपुरको फूलचोकीमा अलपत्र परेका 3 जनाको उद्धार। भ्रमणका बेला सावधानी अपनाउन प्रहरीको अनुरोध। र काठमाडौँ मेयर कप स्विमिङ च्याम्पियनशीपको उपाधि पुलिस क्लबले जित्यो। अहिलेलाई 4 भन्दा भित्रका खबर यति नै। बेलुकी 6 बजे नेपाल दर्पण लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: हजुरको रेडियो 102.1 MHz।
1: के गर्नु, सबै गाउँका ठिटाहरू कोही मुगलान पसे कोही सहर बसे, म बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ रे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला।
2: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जित कार इन्टरप्राइजेस छँदैछ नि, त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प पाइप मिल सहित खेत जोत्न खन्न बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्याक्टर टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
3: रञ्जित कार इन्टरप्राइजेस कमलामाई नगरपालिका 1 नम्बर बजार सिन्धुली, सम्पर्क नम्बरहरू 0475211158, 9854-0145775, 9841-96-0669, 9864-1488।
2: कृषिमा यान्त्रिकीकरण, लागतमा न्यूनीकरण,
3: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छाना मुनि।
4: पौडी मात्र खेलेर के गर्नु, खाने बस्नेको सुविधा भएको होटल पनि त हुनु पर्यो नि यो फुकुटमा।
5: लौ के को चिन्ता, चिसो पानीमा स्विमिङ गर्दै विभिन्न प्रकारका खाना नास्ताको व्यवस्था भएको सुनकोसीको ताजा माछा, लोकल कुखुरा, खसी, बदेलको मासु खाना पाइने, एसी सहितको सफा रूम भएको, मिटिङ हलको पनि व्यवस्था भएको, पार्किङको पनि राम्रो सुविधा भएको सनराइज होटल एन्ड रिसोर्ट छँदैछ नि।
4: साथै कुक, कुक हेल्पर, वेटर, हाउस किपिङ कर्मचारी आवश्यक परेको हुनाले तुरन्त सम्पर्क गर्नुहोला।
5: प्रोप्राइटर अमूल कार्की, सम्पर्क नम्बर 9844-20-596, 0447-590-453।
4: सनराइज होटल एन्ड रिसोर्ट, गोलन्जर 7, खुरकोट, सिन्धुली।
6: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
7: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
8: के तपाईँ दाँत, आँखा, एक्सरे, भिडियो एक्सरे, फिजियोथेरापी सम्बन्धी सम्पूर्ण सेवाहरू एउटै छानामुनि चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने विगत लामो समयदेखि सञ्चालनमा रहेको मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टरमा आउनुहोस्।
9: हाम्रा सेवाहरू बिरामी जाँच, 24 घण्टा आकस्मिक सेवा, भिडियो एक्सरे र ईसीजी, रगत दिशा पिसाब जाँच, परिवार नियोजन परामर्श तथा उपचार, घाउ चिरफार तथा ड्रेसिङ, साथै यहाँ सबै प्रकारका स्वदेशी तथा विदेशी औषधिहरू सुफत मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
8: प्रोप्राइटर मोहन कुमार स्पष्ट, सम्पर्क नम्बर 9854-043-305, 0485-43-305। मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टर, मन्थली नगरपालिका 2, देवकोटा चोक, लक्ष्मी सनराइज ब्याङ्क भएको घर, मन्थली रामेछाप।

0: हजुरको रेडियो 102.1 मेगा
1: बुहारी साह्रै मासु खान मन लागेको छ। भोलिका लागि तरकारी पनि सकिएको छ। फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे। जाऊ त लिएर आऊ।
2: ल्याउन त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
1: ए पिरले कि बुहारी, रामेछाप मिट सब एन्ड कोल स्टोर छँदैछ नि, तुरन्तै त्यहाँ गएर लिएर आइहाल त।
3: हजुर, रामेछाप मिट सप एन्ड कोल स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
4: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
2: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848-76-48-03, रामेछाप मिट सप एन्ड कोल स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।
4: सुन्नुहोस् है सुन्नुहोस्, हाम्रो रामेछाप जिल्लाको आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणना 2082 तथ्याङ्क संकलन हुँदैछ।
5: हो, यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय रामेछापबाट खटिएका गणक तथा सुपरिवेक्षकहरू तपाईँको उद्योग, पसल, व्यवसाय, विद्यालय वा कार्यालय सबै प्रकारका संघ संस्था प्रतिष्ठान व्यवसायीहरूमा आउँदैछन्।
4: त्यसैले आफ्नो व्यवसायिक क्रियाकलापहरूको सही विवरण दिएर सहयोग गरौ। तपाईँको विवरण तथ्याङ्क N2079 अनुसार गोप्य रहनेछ। जिल्ला आर्थिक गणना कार्यालय रामेछाप।
5: थप जानकारीको लागि टोल फ्री नम्बर 1178।
6: छोटो समयमा धेरै संस्थामा डाक्टर, इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 लागि विज्ञान, व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज, तिनकुने, काठमाडौँ।
7: घर बनाउनको लागि रड, सिमेन्ट, जस्ता पाता चाहिने, कहाँबाट ल्याउने होला? फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला बटी?
8: काका, तिमीलाई यति नै थाहा छैन? अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका।
9: हजुर, यहाँ सिमेन्ट, रड, पाइप, फ्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ। साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रंगको अधिकृत विक्रेता काटी, किला, रंग रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
10: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 9854-40-682, गोविन्द श्रेष्ठ, सम्पर्क नम्बर 9854-40-892 र 048-45-385, श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स, मन्थली नगरपालिका, खादबारी, रामेछाप।

0: जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यदि धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि? अनि कहाँबाट ल्यायो?
1: कहाँबाट हुनु नि? हाम्रै मन्थली एक कटरपुर नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। होइन, धेरै नभनौ, भनी साध्य छैन। त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ।
0: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी, सम्पर्क नम्बर 9845 85 73 65, वीरगंज फर्निसिङ एन्ड सप्लायर्स, मन्थली नगरपालिका एक कटर बोर्ड रामेछाप।
2: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
3: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
0: हे माता, मेरो छोरोलाई के रोग लाग्यो लाग्यो, झारफुक गरेर निको पारिदिनु पर्यो माता।
1: हेर्नुहोस्, पहिलाको जस्तो झारफुक गर्ने जमाना गइसक्यो। रोग पत्ता लाउन, सफल उपचार गर्न म कहाँ होइन, जिल्ला अस्पताल रामेछाप जानुपर्छ।
0: जिल्ला अस्पताल रामेछाप सेवा सुविधा कस्तो छ कुन्नी?
1: त्यसो भए ध्यान दिएर सुन्ने।
4: दक्ष अनुभवी विशेषज्ञ चिकित्सकबाट सफल उपचार, आकस्मिक प्रसुति जन्ने शल्यक्रिया सेवा, हाड जोड्ने खुस्केको भाँचिएको उपचार सेवा, आँखा सम्बन्धी जाँच तथा उपचार सेवा, दाँत तथा मुख सम्बन्धी जाँच तथा उपचार सेवा, USG भिडियो एक्सरे सेवा, नवजात शिशुको सामान्य तथा जटिल उपचार, नवजात शिशु स्याहार कक्षको सुविधा, अत्याधुनिक उच्च प्रविधिको भवन तथा औजार उपकरणहरूबाट सेवा, ICU र भेन्टिलेटर सहितको सेवा र अक्सिजन उत्पादन गर्ने अक्सिजन प्लान्ट तथा PCR सहितको प्रयोगशाला जस्ता सुविधा।
1: सुन्नु भए त?
0: मजाले सुने। अब बिरामी लिएर जिल्ला अस्पताल रामेछाप कुदे।
5: जिल्ला अस्पताल रामेछाप, फोन नम्बर 048-40-0114, पैसा नलाग्ने टोल फ्री नम्बर 1660-48-54-114, वेबसाइट रामेछाप हस्पिटल .bagmati.gov.np।
6: के तपाईँ कब्जियत, पाइल्स, फिस्टर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
7: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
6: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
7: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
6: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन, मन्थली, रामेछाप।
7: सम्पर्क नम्बर 0845-41-143, 98-63-023-422।

0: हजुरको रेडियो 102.1 मेगा
1: वाउ हैन हिजो

0: हजुरको रेडियो 102.1 MHz।
1: श्रीमान परदेश गएका बेला तपाईलाई छिमेकी आफन्त साथीभाइबाट घरमा बस्न हिडुल गर्न अप्ठ्यारो हुने किसिमको व्यवहार त भएको छैन।
2: लेखेर बोलेर इशारा गरेर संकेत वा चिन्हको माध्यमबाट सामाजिक सञ्जाल अथवा अरू कुनै पनि किसिमले श्रीमान परदेशमा भएका महिलाको व्यक्तिगत चरित्र आचरण ख्यातिलाई होच्याउनु दण्डनीय अपराध हो।
1: महिलाको शरीर बारे घृणा पैदा हुने, होच्याउने, चरित्र हत्या हुने कुनै पनि कार्यलाई मुलुकी अपराध संहिता 2074 दण्डनीय मानेको छ।
2: यस्ता कुनै पनि कसुर गर्ने गराउने व्यक्तिलाई 2 वर्षसम्म कैद वा 20,000 रुपियाँसम्म जरिवाना।
0: दिउँसोको 4 बजे हजुरको रेडियो।

नमस्कार, अपराह्न 4 बजेको रामेछाप खबरमा स्वागत छ। यो खबर सुन्नका लागि अफिसियली वेबसाइट www.hasurko.radio.org.np का साथै हाम्रो पात्र नेपाली पात्र फेसबुक पेज र तामाको एफएम 95 MHz पनि एकैसाथ सुनिराख्नु भएको छ। रामेछाप उद्योग वाणिज्य संघले मन्थलीमा आयोजना गरेको दुई दिने लेखा व्यवस्थापन सफ्टवेयर तालिम आइतबार सम्पन्न भएको छ। तालिमको समापन कार्यक्रममा मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठ र मन्थली एकका वडा अध्यक्ष होम प्रसाद पौडेलले तालिममा सहभागी भएर प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गरेको छ। समापन कार्यक्रममा नगर प्रमुख श्रेष्ठले लेखा व्यवस्थापन सफ्टवेयर तालिमले सहभागीको व्यक्तिगत क्षमता अभिवृद्धि हुनुको साथै लेखा राख्ने कार्यमा सहजता हुने बताउनु भएको छ। कार्यक्रममा रामेछाप उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष केशव घिमिरेले लेखा व्यवस्थापनको सिपले व्यवसायिक क्षेत्रमा सुधार हुनुका साथै प्रशिक्षार्थीहरूलाई आय आर्जनका लागि समेत सहजता हुने दावी गर्नुभएको छ। रामेछाप सहयोग वाणिज्य संघका अध्यक्ष प्रकाश कुमार श्रेष्ठको अध्यक्षतामा भएको उक्त कार्यक्रममा जिल्लाका विभिन्न भागमा करिब 40 जना प्रशिक्षार्थीहरूले सहभागिता जनाएका छन्। तालिम कार्यक्रममा मन्थली नगरपालिकाको 1 नम्बर वडाको आर्थिक सहयोगमा भएको थियो। रामेछाप मन्थली नगरपालिका 7 मुगीटार र खाडादेवी 4 को मुहान चौतारा बीचमा पर्ने भटौली खोलामा पक्की पुल निर्माण गर्ने कार्य सम्पन्न भएपछि मध्य पहाड़ी राजमार्ग जोड्नका लागि छिटो दूरीको सड़क पूर्वाधार तयार भएको छ। बागमती प्रदेश सरकारले पूर्वाधार विकास कार्यालय रामेछाप मार्फत उक्त पुलको निर्माण गरेको हो। 42 मिटर लामो उक्त पुल 3 करोड़ 67 लाखको लागतमा निर्माण गरिएको हो। पुल नहुँदा पर्सायामा उक्त मार्ग हुँदै चौहान चौतारा हुँदै रजगाउँ तर्फको आगमनमा कठिनाई हुँदै आएको थियो। उक्त पुल जय विष्णु थापा जेबीले निर्माण गरेको हो। भटौली खोलामा मन्थली गाल्भा सड़कका लागि 1 दशक अघि स्वयं सरकारले सहयोगमा पहिलो पुल निर्माण गरिएको थियो। तामाकोशीमा कुनौरी र मुगी खोला जोड्ने पक्की पुल समेत केही दिनमा सवारी साधन सञ्चालन हुने गरी अन्तिम चरणमा उक्त पुल भटौली खोलाको पुलले मन्थलीबाट अब बीपी राजमार्गको सिद्खा रामकोट जोड्ने सड़क छोटिने रहेको छ। सिन्धुलीको कमलामाई नगरपालिकाले 2072 सालको भूकम्पबाट जीर्ण भएका स्थलहरू गत शुक्रबार भत्किएको छ। 48 वटा स्थल रहेको स्थल बजार व्यापार व्यवसायका लागि उपयुक्त स्थान मानिए पनि संरचना जीर्ण भएपछि नगरपालिकाले हटाउने अभियान सञ्चालन गरेको हो। नगरपालिकाको जारी गरेको सूचना अनुसार व्यवसायीहरूले आफ्ना व्यापारिक स्थलहरू खाली गरेपछि मात्र जीर्ण संरचना भत्काउन शुरू गरेको कमलाबाई नगरपालिकाले जानकारी दिएको छ। स्थल बजार हटाउने क्रममा व्यवसायीहरूले उच्च समझदारी धैर्यता र कुनै पनि विवाद अवरोध नगरी आफ्ना स्थल आफै खाली गरी सहयोग गरेको भन्दै नगर प्रमुख उपेन्द्र कुमार पोखरेलले व्यापारीहरूलाई धन्यवाद समेत व्यक्त गर्नुभएको छ। त्यस्तै उहाँले कहिलेकाहीँ नगरको सुरक्षा कानूनी व्यवस्था र दीर्घकालीन हितका लागि आफ्नै मनमाथि ढुंगा राखेर यस्तो प्रकारको निर्णय लिनु परेको बताउँदै पुरानो स्थल बजार व्यवस्थापन गरिसकेपछि उक्त स्थानलाई अझ व्यवस्थित आधुनिक तरिकाले सर्वसाधारण जनतालाई थप सहज हुने गरी पूर्वाधार निर्माण कार्यकारी जानकारी दिनुभएको छ। कमलाबाई नगरपालिकाद्वारा जीर्ण संरचना भत्काएसँगै सिन्धुली भाडीको 40 वर्ष पुरानो स्थल बजारको अन्त्य भएको छ। ओखलडुङ्गा जिल्लाको सुनकोशी गाउँपालिकामा पहिलो पटक आयोजित कृत्रिम बुद्धिमत्ता एआई सम्बन्धी राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ। सुनकोशी गाउँपालिका 3 सिस्नेरी स्थित
सुनकोशी कालिका बहुमुखी कैंपस को आयोजन में शिक्षण सिकाई एआई को प्रयोग विषय का सम्मेलन संपन्न भएको हो। सम्मेलन में एआई ले शिक्षण सिकाई क्षेत्र में ल्याएको अवसर चुनौती तथा ग्रामीण क्षेत्र में इसको संभावना बारे व्यापक छलफल गरिरहेको थियो। कार्यक्रम में विभिन्न विज्ञ प्राध्यापक तथा विद्यार्थीहरूले अनुसन्धान मूलक कार्यपत्र प्रस्तुत गरेका थिए। प्रस्तुत कार्यपत्रमाथि त्रिभुवन विश्वविद्यालयका प्राध्यापक सरोज कुमार गिरीले टिप्पणी तथा पृष्ठपोषण दिएका थिए। क्याम्पस प्रमुख जितेन्द्र बहादुर साईका अनुसार ग्रामीण क्षेत्रका विद्यालयमा एआई सम्बन्धी तालिम मार्फत शिक्षकलाई प्रविधि मैत्री बनाउँदै शिक्षणलाई अझ प्रभावकारी र सृजनशील बनाउन सकिने निष्कर्ष समेत निकाल्नु भएको छ। हवस् त अपराह्न 4 बजेको रामेछाप खबर सक्यो। हाम्रो भेट साँझ 6 बजेको हजुरको समाचारमा हुने नै छ। यतिन्जेलसम्म खबर सहयोगी साथीहरूलाई विशेष धन्यवाद व्यक्त गर्दै यस खबरबाट म सम्झना खड्गी पनि बिदा हुन चाहन्छु। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला। हवस् त नमस्कार।

0: महिला दिदी बहिनीहरूको लागि खुसीको खबर।
1: हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोशी सामुदायिक अस्पताल खुरकोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आस्मा अधिकारी आउनुहुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनुहोला।
0: थप जानकारीको लागि सम्पर्क नम्बर 9854043230 9767564249
1: सुनकोशी सामुदायिक अस्पताल खुरकोट सिन्धुली।
0: ढुङ्गेछाप घिसिङ परिवारद्वारा आयोजित कुल पूजा तथा विशेष धार्मिक अनुष्ठानमा हार्दिक निमन्त्रणा।
2: यस रामेछापको मन्थली नगरपालिका वडा नम्बर 4 स्थित ढुङ्गेछाप चनौटेमा आउँदो जेठ 30 गतेदेखि असार 1 गतेसम्म हुने कुलायन पूजा आयोजना गरिएको र असार 1 गते श्रद्धेय धर्मगुरू सोनाम घारवाङ रिम्पोछेद्वारा आयु अभिषेक वाङ प्रदान गर्नुहुने कार्यक्रम रहेको हुँदा सम्पूर्ण रामेछापवासी श्रद्धालु भक्तजनहरूमा उपस्थित भई पुण्य प्राप्तिको लागि हार्दिक निमन्त्रणा गर्दछौ।
0: सम्पर्क नम्बर 9841443165 9841443490।

0: नगर कार्यपालिकाको कार्यालय बन्थली राम स्थापको किसान सूचीकरण प्रणालीमा आबद्ध हुने सम्बन्धी सूचना। रामेछापको बन्थली नगरपालिका क्षेत्रभित्र कृषि पेसामा आबद्ध किसानलाई नेपाल सरकारबाट जारी गरिएको किसान सूचीकरण प्रणाली व्यवस्थापन तथा सञ्चालन निर्देशिका 2081 बमोजिम वेब बेस्ड प्रणालीमा सूचीकरण गर्ने कार्य निम्न गणकहरू मार्फत भइरहेको हुँदा नगरपालिकाबाट खटाइएको सहजकर्ता गणक मार्फत सूचीकरण हुन र प्रणालीमा आफै आबद्ध हुन चाहने किसानहरूले www.farmer.moald.gov.np पोर्टलमा गई प्रणाली मार्फत वडा कार्यालयमा निवेदन दिन हुन यो सूचना प्रसारण गरिएको छ। प्रणालीमा आबद्ध हुन वैयक्तिक विवरणको साथमा नेपाली नागरिकता प्रमाणपत्रको सकल प्रति अनिवार्य रहेको छ। प्रविष्ट भएको विवरणको आधारमा किसानको वर्गीकरण समेत हुने हुँदा झुटो विवरण नदिन हुन समेत अनुरोध छ। थप जानकारीका लागि कृषि विकास पशु सेवा उपशाखा र सम्बन्धित वडा कार्यालयमा सम्पर्क राख्न पनि सक्नुहुनेछ। गणकको विवरण वडा नम्बर 1 सपना काफे, सम्पर्क नम्बर 9844431390, वडा नम्बर 2 सरस्वती बिक, सम्पर्क नम्बर 9761663033, वडा नम्बर 3 मनिषा बुढा थोकी, सम्पर्क नम्बर 9849073049, वडा नम्बर 4 स्वस्तिका खड्का, सम्पर्क नम्बर 9766471148, वडा नम्बर 5 सुजन भुजेल, सम्पर्क नम्बर 9866007972, वडा नम्बर 6 सीता श्रेष्ठ, सम्पर्क नम्बर 9864611355, वडा नम्बर 7 देवी रमन प्रसाई, सम्पर्क नम्बर 9840949619, वडा नम्बर 8 अनिल श्रेष्ठ, सम्पर्क नम्बर 9869111345, र सृजना थापा मगर, सम्पर्क नम्बर 9840262072, वडा नम्बर 9 प्रेरणा सारु, सम्पर्क नम्बर 9865233353, र सुशीला बलम्पाथी, सम्पर्क नम्बर 9944214803, वडा नम्बर 10 देवी थापा मगर, सम्पर्क नम्बर 9869035059, वडा नम्बर 11 प्रविशा थापा मगर, सम्पर्क नम्बर 9861958068, वडा नम्बर 12 प्रवीण केसी, सम्पर्क नम्बर 9861064166, वडा नम्बर 13 अनिता तामाङ, सम्पर्क नम्बर 9701330827, र वडा नम्बर 14 केदार सिंह तामाङ, सम्पर्क नम्बर 9762878173, नगर कार्यपालिकाको कार्यालय मन्थली रामेछाप।
1: हावाहुरी चलेको बेला के गर्ने?
2: घरको झ्याल र ढोका बन्द गर्ने,
1: आगोका स्रोतहरू बन्द गर्ने,
2: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
1: भीडभाडमा भए नआतिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
2: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
1: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
2: हावाहुरी चलेको बेला के नगर्ने?
1: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
2: बिजुलीको तार लत्रिएको छ भने नछुने,
1: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
2: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
1: जनहितका लागि हजुरको रेडियो 102.1 MHz द्वारा जारी सन्देश।

0: हजुरको रेडियो 102.1 MHz
1: दैनिक रु 197 मा रु 50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
3: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा कक्षा 11 मा भर्ना खुल्यो।
4: राजधानीको केन्द्र स्थलमा अवस्थित शैक्षिक उत्कृष्टता र गुणस्तरीय शिक्षा प्रदान गरिरहेको बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा शैक्षिक वर्ष 2083-84 लागि कक्षा 11 मा साइन्स म्यानेजमेन्ट कम्प्युटर साइन्स ह्युमेनिटिज र एजुकेशन फ्याकल्टीमा बिहानी समयमा पठन पाठन हुने गरी भर्ना खुल्यो।
3: साइन्स फ्याकल्टीमा तराई पहाड़ र हिमालका दुर्गम तथा पिछड़िएका वर्गका विद्यार्थीलाई शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
4: साइन्स फ्याकल्टीमा सिट सीमित भएकाले भर्ना आवेदन फारम भर्ने अन्तिम मिति 2083 साल जेठ मसान्तसम्म मात्र।
3: अन्य फ्याकल्टीको हकमा 2083 असार मसान्तसम्म।
4: असार मसान्तसम्म भर्ना भएमा भर्ना शुल्कमा 25% छुट दिइनेछ।
3: शिक्षामा कम्प्रोमाइज नगरौं, गुणस्तरीय शैक्षिक संस्था नै रोजौं।
4: थप जानकारीका लागि सम्पर्क नम्बर 0142603310 0142603332 98-51-20-16 98-43-36-91-94
3: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँ।
5: छोटो समयमा धेरै संस्थामा डाक्टर इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज तिनकुने काठमाडौँ।
6: सुन्नुहोस् है सुन्नुहोस्, हाम्रो रामेछाप जिल्लाको आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणना 2082 को तथ्याङ्क संकलन हुँदैछ।
7: हो, यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय रामेछापबाट खटिएका गणक तथा सुपरिवेक्षकहरू तपाईँको उद्योग पसल व्यवसाय विद्यालय वा कार्यालय सबै प्रकारका संघ संस्था प्रतिष्ठान व्यवसायीहरूमा आउँदैछन्।
6: त्यसैले आफ्नो व्यवसायिक क्रियाकलापहरूको सही विवरण दिएर सहयोग गरौं। तपाईँको विवरण तथ्याङ्क N2079 अनुसार गोप्य रहनेछ। जिल्ला आर्थिक गणना कार्यालय रामेछाप।
7: थप जानकारीको लागि टोल फ्री नम्बर 1178।
8: यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
9: ल हजुर, किन चिन्ता गर्नुभएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कूल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
8: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
9: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97-65-72-69-36, 98-17-48-75-46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।

0: इस्लामा सुन्नुहोस् न, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि, हो र? होइन होला त्यस्तो त।
1: सोहिता, तिनीहरूको के खास खुस कुरा हुँदैछ? के भयो भन त?
2: केही भएन मिस,
1: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीडा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म

0: जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैदसँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
1: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: हजुरको रेडियो 102.1 मेगा।
4: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँ घरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
5: ल के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध दही मही पनिर खुवा घिउ आइसक्रिम कुल्फी लस्सी पनि पाइन्छ नि। त्यही गए त भइगयो नि, मिठो पनि सस्तो पनि।
6: यसको उत्पादन रामेछाप बजारमा एसपी खाजा घर सफल फलफुल स्टोर सुमिना स्टोर सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
5: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 98 41 82 96 10।
7: लौ आयो है, क्वालिटीमा नम्बर 1, दाममा सबैभन्दा कम।
8: ओ प्रकाश कपूर।

0: number one banana.
1: Hey, poshak dana number one. Dammai sabe bhanda kam.
2: Honey.
3: Preeti ma kanti. Kelira ayo. Nacho aba chum chum chum chum.
4: सस्तोमै पोषक दाना पाउन रामेछापको लागि हाम्रो आधिकारिक विक्रेता डिलर बिरास सप्लाइजमा आजै सम्पर्क गर्नुहोला।
5: थप जानकारीको लागि प्रोप्राइटर जये मानन्धर।
4: सम्पर्कको लागि मोबाइल नम्बर 9854042239 र टेलिफोन नम्बर 0485402239।
6: नेपालकै सर्वाधिक विश्वासिलो र गुणस्तरीय साथै सबैभन्दा बढी बिक्री हुने पोषक पेलेट दानाले ल्याएको छ तपाईँ हामी सामु नयाँ आशा र नयाँ खुसी।
7: पोषक पेलेट दाना दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
8: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि।
9: स्वच्छ खाद्य पदार्थ उपभोगका लागि उपभोक्ताहरूमा अनुरोध।
10: खाद्य पदार्थको लेबलमा उत्पादकको नाम, ठेगाना, ब्याच नम्बर, उत्पादन तथा उपभोग्य मिति जस्ता विवरण हेरेर मात्रै खरिद तथा बिक्री वितरण गरौं।
9: फोहोर मैला तथा झिङ्गा भन्केका ठाउँमा खानेकुरा तयार नगरौं।
10: खानेकुराहरू पत्र पत्रिका तथा रंगीन कागजमा राखेर खाने बानी नगरौं।
9: एउटै तेलमा खानेकुरा पटक पटक नतारौं, नपकाऊ।
10: अखाद्य रंग प्रयोग भएका वा अत्याधिक रंग प्रयोग भएका रंगीन मिठाई तथा अन्य खाद्य पदार्थ उपभोग नगरौं।
9: ढुसी परेका, किरा लागेका, अस्वाभाविक गन्ध भएका खाद्यान्न, तरकारी र फलफूल उपभोग नगरौं।
10: खाद्य पदार्थ तयार गर्दा सरसफाई कायम गरी सधैँ सफा पानी र कच्चा पदार्थ प्रयोग गरौं
9: र स्वच्छ खाऊ, स्वस्थ बनाऊ।
10: नेपाल सरकार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुली। फोन नम्बर 0447 52 14 13।

0: हजुरको रेडियो 102.1 मेगा
1: वैदेशिक रोजगार बोर्डले वीर अस्पताल संघको सहकार्यमा 2079 चैत 15 गतेदेखि टेलिमेडिसिन सेवा शुरू गरेको छ।
2: यो सेवा निशुल्क छ। विदेशमा रहेका नेपाली श्रमिकको स्वास्थ्य समस्यामा समयमै आवश्यक सल्लाह सुझाव उपलब्ध गराउन यो सेवा शुरू गरिएको हो। सार्वजनिक विदाका दिन बाहेक हरेक दिन बिहान 10 बजेबाट नेपालको कार्यालय समय अवधिभर सम्पर्क गरी सेवा लिन सकिन्छ।
1: वैदेशिक रोजगारीमा रहनुभएका जो कोहीले मोबाइल नम्बर 9513-45701 र 9513-45702 वा सोही नम्बरमा रहेको भाइबर, वाट्सएप, इमो लगायतका सामाजिक सञ्जाल मार्फत मेडिकल अफिसरसँग सिधै सम्पर्क गरी आफ्नो स्वास्थ्य समस्या बारे छलफल गर्न सक्नुहुन्छ।
2: छलफलका आधारमा प्रिस्क्रिप्सन समेत अनलाइन मार्फत उपलब्ध गराइन्छ। श्रमिकलाई कुनै विशेषज्ञ सेवा आवश्यक पर्ने भएमा मेडिकल अधिकृतको सिफारिशमा हरेक आइतबार र शुक्रबार विशेषज्ञ सेवा समेत उपलब्ध गराइन्छ।
3: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
4: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0485-43-98, 0485-43-98।
3: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलभेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी
4: रामेछाप जिल्लाको 8 स्थानीय तहहरूको संयुक्त पहल।
5: छोटो समयमा धेरै संस्थामा डाक्टर, इन्जिनियर तथा सिओ बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 लागि विज्ञान, व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज, तिनकुने, काठमाडौँ।
6: ए गर्मियामा आयो हजुर, सुकिसक्यो घाँस, वनमा आगो लाग्यो भने जीव जन्तुको नाश, वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ, वनमा हुने जीव जन्तुले साह्रै पीडा मान्छ, फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो

0: वनमा आगो लगाउनेलाई वन एन 2076 को दफा 50 को चार बमोजिम बिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराउं। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौं।
1: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
2: दैनिक रु 197 रु 50,00,000 बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
3: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
4: अहिले साँझको 5 बज्यो।

0: किसान को आली र फाली देखि उपभोक्ता को थाली सम्म
1: त्यसरी फलिरहेछ। अब देशमा समय छैन, नगरपालिकाले के गर्ने, चिसीले के गर्ने,
2: गाडी भाडा पताएको, अब जम्मा फाइदा भनेको दुई रुपियाँ हो, पाँच रुपियाँ हद्दाम बसे त्यति बस्ने
1: त्यसको भाउ छ। त्यो भाउ चल्ने सम्बन्धित मान्छेले पाउनु पर्यो, यो बिचौलियाले अलिकति गरेको छैन।
3: सुन फलाउने माटो र कृषि कर्मको बाटोका कुरा, कृषि र किसानका पाटोका कुरा,
4: आलु धेरै हुन्छ, मकै धेरै हुन्छ, कोदो धेरै हुन्छ,
5: गत वर्ष त त्यो तरकारी खाने आलु तीन करोडको बिक्री भएको थियो, एउटा कालो गुडारी आलुको बिउ भनिन्छ छ करोडको आलु बिक्री भएको थियो।
0: किसानका सिधा प्रश्न, विज्ञ र सरकारको जवाब।
1: म आबद्ध छु, टमाटर साग सब्जी ल्याएर बजारमा बेच्ने, दुई मिटर टमाटर ल्याएर वजन गर्ने, मेरो काम त के किसानले शुद्ध ल्याउनु पर्दैन देशमा, किसान ओभर नलाग्यो भने देशमा लाग्दैन।
6: एउटा त नियमित बजेट अन्तर्गत सत्र अरब आउँदैछ, सात आठ अरबको अर्को एउटा विशेष प्याकेज आउँदैछ, म मन्त्री हुँदाओस् नहुँदाओस् किसानको पक्षमा मन्त्री तर्फ अगाडि बढ्छु।
0: समृद्ध नेपाल सार्थक बनाउने कृषिको साझा सवाल
3: कार्यक्रम कृषि सवाल।
7: नमस्कार, कृषिको विकास प्रबन्धन र व्यवसायीकरणको पथमा कटिबद्ध रेडियो कार्यक्रम कृषि सवालमा यहाँहरूलाई हार्दिक स्वागत छ। म हुँ असीम सापकोटा। कार्यक्रम कृषि सवाल नेपाल एफएम नेटवर्कले उत्पादन गर्ने गर्दछ, साथै यो कार्यक्रम उत्पादनमा एग्रो टाइम्स मिडिया नेटवर्कले सहजीकरण गर्ने गर्दछ। कार्यक्रम कृषि सवाल देशैभरका विभिन्न रेडियो स्टेशन मार्फत प्रसारण हुने गर्दछ। काठमाडौँ उपत्यकामा नेपाल एफएम 91.8 मेगाहर्ज सँगै काठमाडौँ उपत्यका बाहिर पपुलर एफएम 99.5 मेगाहर्ज सुनसरी, सामुदायिक रेडियो नयाँ अभियान एफएम 99 मेगाहर्ज सङ्खुवा सभा, रेडियो लालीगुराँस 105.2 मेगाहर्ज धनकुटा, रेडियो खबरपालिका 88.7 मेगाहर्ज धनकुटा, सामुदायिक रेडियो हलेसी एफएम 102.4 मेगाहर्ज खोटाङ, रेडियो एभरेज 96.8 मेगाहर्ज सोलुखुम्बुबाट पनि सुन्दै हुनुहुन्छ। यसै गरी कार्यक्रम कृषि सवाल रेडियो सैलुङ 92.7 मेगाहर्ज दोलखा, रेडियो बैतेश्वर 94.5 मेगाहर्ज मैना पोखरी दोलखा, रेडियो हिमाली 101.7 मेगाहर्ज दोलखा, रेडियो रामेछाप 95.8 मेगाहर्ज रामेछाप, हजुरको रेडियो 102.1 मेगाहर्ज रामेछाप, रेडियो मेलम 107.2 मेगाहर्ज सिन्धुपाल्चोक, रेडियो जुगल 98.1 मेगाहर्ज सिलढुङ्गा सिन्धुपाल्चोक, रेडियो क्रान्ति 90.4 मेगाहर्ज कोशीपारी काभ्रे, रेडियो रसुवा 102.1 मेगाहर्ज धुन्चे रसुवा, नीलकण्ठ एफएम 98.5 मेगाहर्ज धादिङ बेसी धादिङ, रेडियो राजमार्ग 92.1 मेगाहर्ज धादिङ, रेडियो चिम्केश्वर 90.9 मेगाहर्ज बिजोर नुवाकोट, रेडियो बागमती 107.4 मेगाहर्ज ककनी नुवाकोट, रेडियो कास्की 90.6 मेगाहर्ज पोखरा कास्कीबाट पनि सुन्दै हुनुहुन्छ। साथै कार्यक्रम कृषि सवाल गलिङ एफएम 92.2 मेगाहर्ज गलिङ स्याङ्जा, रेडियो पाल्पा 97.1 मेगाहर्ज रामपुर पाल्पा, रेडियो सामर्थ्य 92.1 मेगाहर्ज कावसते नवलपुर, रेडियो कावसते 102.6 मेगाहर्ज कावसते नवलपुर, दाउन्ने एफएम 103.4 मेगाहर्ज बर्दघाट नवलपरासी, सामुदायिक रेडियो अर्घाखाँची 105.8 मेगाहर्ज अर्घाँची, भेरी एफएम 105.4 मेगाहर्ज नेपालगंज बाँके, रेडियो डोटी 98.5 मेगाहर्ज डोटी, रेडियो रामारसन 92 मेगाहर्ज अछाम, रेडियो नयाँ नेपाल 104.5 मेगाहर्ज दार्चुला, रेडियो प्रभु 102.6 मेगाहर्ज कञ्चनपुर, रेडियो बुङ्गल 98.3 मेगाहर्ज बझाङ, सौगात एफएम 103.6 मेगाहर्ज बैतडी, सामुदायिक रेडियो मेलौली एफएम 101.2 मेगाहर्ज मेलौली बैतडी र बैतडीमै रहेको रेडियो बैतडी 95.4 मेगाहर्जबाट पनि कार्यक्रम कृषि सवाल सुन्दै हुनुहुन्छ।

0: आज हामीसँग महेश बन्दा हुनुहुन्छ, जडीबुटी व्यवसायी संघका केन्द्रीय उपाध्यक्ष हुनुहुन्छ, त्यसै गरी जडीबुटी उद्यमी संघ काभ्रेका समेत जिल्ला अध्यक्ष, त्यसै गरी अलैंची व्यवसायी महासंघका समेत काभ्रे जिल्ला सचिव हुनुहुन्छ। हामी उहाँलाई स्वागत गर्दछौ। महेश नमस्कार।
1: हजुर, हजुरलाई पनि नमस्ते छ र सम्पूर्ण किसान र जडीबुटी दुवैको जय होस् भन्न चाहन्छु।
0: आराम हुनुहुन्छ?
1: ठिक छ सर।
0: अहिले व्यस्त पनि हुनुहुन्छ, निकै व्यस्त हुनुहुन्छ है?
1: व्यस्त छ सर। अब खेतीको काम भयो, अब त्यसलाई भण्डारण, त्यसलाई चाहिँ निर्यात गर्ने कुरा, प्रशोधन गर्ने कुरा, अब किसानहरूलाई चाहिँ मोटिभेट गर्ने कुरा, अब विभिन्न ठाउँमा चाहिँ अध्ययन अनुसन्धान गर्न जाने कुरा लगायतको विषयमा अलि व्यस्त भइरहेको छ।
0: जडीबुटीको उच्च सम्भावना छ, हामीले अगाडि रिपोर्टमा पनि केही कुरा दर्शाउने प्रयास गरेका थियौं। सम्भावना छ अथवा सम्भावना हुँदै गर्दा पनि जडीबुटी क्षेत्रले भने जस्तो हासिल गर्न सकेको छैन र पछिल्लो समयमा आयुर्वेद क्षेत्र अलिकति जुरुमुराएको, यो स्वास्थ्यको क्षेत्रसँग जोडिएको विषय प्रत्यक्ष भइ नै हाल्यो, त्यसले गर्दा पनि माहौल चाहिँ बनेको देखिन्छ पछिल्लो समयमा। अहिले समग्र जडीबुटीको सम्भावना र आजको अवस्थालाई कसरी आकलन गर्नुहुन्छ यहाँले?
1: अब सम्भावना तपाईँको हिजोदेखि नै यसको निकै ठूलो सम्भावना छ, अलिकति लुकेको सम्भावना यसमा देखिन्छ। जस्तो मानव जन्मेदेखि मृत्यु नहुँदासम्म कुनै न कुनै रूपमा जडीबुटी एक अनुन्यासित सम्बन्ध रहेको छ। अब हाम्रा धर्म, हाम्रा कला, हाम्रा संस्कृति, हाम्रा चाहिँ सम्पूर्ण क्षेत्रमा कुनै न कुनै रूपमा जडीबुटीको संलग्नता छ। अब औषधिको रूपमा हेर्नुहोस्, पर्यावरणको लागि हेर्नुहोस्, अब मानव स्वास्थ्यदेखि लिएर सम्पूर्ण जीवदेखि लिएर सम्पूर्ण यो एउटा चाहिँ प्रकृतिको संरक्षण गर्ने हरेक क्षेत्रबाट चाहिँ जडीबुटीले नै यसको ठूलो महत्व, यसको ठूलो सहयोग गरेको जस्तो मलाई लाग्छ। जडीबुटी आजकल, अब अहिले भनौँ, अहिलेको परिप्रेक्ष्यमा जडीबुटी नै एउटा सबैभन्दा सुरक्षित, सबैभन्दा सस्तो, भरपर्दो र एउटा चाहिँ एउटा आम गरिबहरू भनौँ वा आम एउटा चाहिँ व्यक्तिहरूलाई सबैभन्दा विश्वासिलो र भरपर्दो माध्यम स्वास्थ्यको लागि जडीबुटी नै हो जस्तो मलाई लाग्छ।
0: पचासको दशकसम्म जडीबुटीको पक्कै पनि प्रबल प्रयोग हुन्थ्यो र यो 60 र 70 को दशकमा चाहिँ जडीबुटी अलिकति ओझेलमा पार्न खोजियो अथवा पर्यो। फेरि 80 को दशकमा आउँदै गर्दा अलिकति माहौल बने जस्तो देखिन्छ कि जडीबुटीको क्षेत्र, फेरि पनि यो आकर्षण आयुर्वेद क्षेत्रमा चाहिँ, स्वास्थ्यको क्षेत्रमा पनि, उपचारको क्षेत्रमा पनि आयुर्वेदप्रति जनविश्वास बढेको कारणले पनि अलिकति माहौल देखिन्छ। यद्यपि सरकारबाट अझै ओझेलमा परेको आयुर्वेद क्षेत्र छ
1: पक्कै पनि। अहिलेको परिस्थितिमा विश्व समाजले नै जडीबुटी एउटा के हो भन्ने कुरा चाहिँ यो कोरोना आएदेखि वा भनौँ मान्छेहरूले चाहिँ अलिकति ज्ञान पाएदेखि चाहिँ वास्तवमै जडीबुटी के हो भन्ने कुरा चाहिँ अन्तर्राष्ट्रियदेखि लिएर यही नेपालका चाहिँ व्यक्तित्वहरूले पनि यसको महत्व, यसको प्रयोग, यसलाई चाहिँ अझै बुझ्ने, अझै चाहिँ यसप्रति चाहिँ चाख दिने गर्ने गर्नुभएको छ, देखेको पनि छ। मलाई लाग्छ यो एलोपेथीको तुलनामा जडीबुटी नै एउटा सत्यता हो, यसैलाई नै प्रमोट गर्ने र संसारले यसैलाई नै अवलम्बन गर्ने गर्नुपर्छ जस्तो मलाई लाग्छ।
0: हामीले रिपोर्टमा के कुरा दर्शाउने प्रयास गरेका थियौँ, जस्तो भारतमा चाहिँ नेपालबाट जडीबुटीको कच्चा पदार्थको रूपमा चाहिँ जुन निर्यात पनि भएको देखिन्छ, केही मात्रामा मात्रै निर्यात चाहिँ कौडीको मूल्यमा र प्रशोधित रूप चाहिँ फेरि आयात भएको पनि भइराखेका पनि छ, यो पनि देखिन्छ। यो प्रशोधित र कच्चा पदार्थमा चाहिँ हुने यो प्रशोधित रूप हामीले बनाउन नसक्दा, त्यसै गरी पछिल्लो समयमा हामीले खपत पनि गर्दै गर्दा फेरि आयात पनि गरेका छौँ, यो अलिकति यो नमिल्दो जस्तो देखिन्छ कि हाम्रो निर्यात पनि भएको देखिन्छ, आयात चाहिँ अत्यधिक मात्रामा भएको देखिन्छ कि, यो चाहिँ के कारणले गर्दा रहेछ?
1: पक्कै पनि सबैभन्दा महत्वपूर्ण विषय नै यहाँनिर छ। प्रथम कुरा त हामी स्वयं आफैले नै यसको चाहिँ प्रयोग गर्ने, यसको औषधि बनाउने, साना साना चाहिँ घरेलु उद्योगहरू खोल्ने, जस्तो चाहिँ जडीबुटी औषधिको लागि मात्रै प्रयोग हुन्छ भन्ने विषय होइन। यो चाहिँ तपाईँको अरू धूपहरू बन्छ, यसबाट चाहिँ तपाईँको तेलहरू उत्पादन हुन्छ, कस्मेटिक प्रयोजन, खाद्य प्रयोजन, अब तपाईँको चाहिँ विभिन्न यसका प्रयोजनहरू छन्। ती प्रयोजनहरूको बारेमा चाहिँ हाम्रो नीतिगत तहबाट नै यसलाई चाहिँ एउटा चाहिँ स्कूलको माध्यमबाट एउटा सिटीबीटी एसटीबीको माध्यमबाट चाहिँ सारा चाहिँ किसानदेखि लिएर सम्पूर्णलाई चाहिँ एउटा यो ज्ञान वृद्धि गर्दै चाहिँ जाने हो भने यसको खपत यसको महत्व अझै चाहिँ यसको विस्तारित रूप यही नै हुन्छ। जस्तो हामीले बिक्री गरेको चिराइतो इन्डियाले कौडीको मूल्यमा लान्छ र त्यसलाई प्रशोधन गरेर फेरि पिन्स र ट्याब्लेटको रूपमा यही नै चाहिँ बढी मूल्यमा उसैले यही घुमाइरहेको अवस्था छ। किन छ भन्दाखेरि नीतिगत तहबाट राज्य स्तरबाट पनि जस्तो हामीले चिराइतो चाहिँ अलिकति आफ्नै प्रयोजनको लागि वा व्यापारिक प्रयोजनको लागि बोकेर हिँड्दाखेरि पनि यहाँ डराउनु पर्ने अवस्था अब यहाँनेरि चाहिँ तपाईँको आफ्नै एउटा अनुसन्धान गर्नलाई आफैले यसको चाहिँ प्रयोजनको लागि एउटा राज्य स्तरबाट पनि अलिकति चाहिँ यसको चाहिँ रोकथोक भइरहेको छ जस्तो चाहिँ हामीलाई लाग्छ र यसैको फाइदा उठाएर भारत लगायत अन्य देशहरूले नेपालका चाहिँ यी अमूल्य जडीबुटीहरूलाई चाहिँ उनीहरूले आफ्नो चाहिँ ठूलो रिसर्च ल्याब अनुसन्धान र उहाँ चाहिँ उनीहरूको चाहिँ गरेर यसलाई चाहिँ निरीह जस्तो बनाएको अवस्था छ।
0: जस्तो यहाँले भन्दै गर्दा अब सम्भावना कुराकानी गर्दै गर्दा हाम्रो दिन प्रतिदिन खपत त बढेको छ। अहिले पछिल्लो समयमा हेर्ने भने चाहिँ आयुर्वेद कम्पनीहरू विशेष गरी औषधि उत्पादन गर्ने कम्पनीहरू पनि नेपालमा सञ्चालन हुने क्रम अलिक बढेसँगै चाहिँ अलिकति बढी खपत पनि भएको देखिन्छ। यसमा चाहिँ व्यावसायिक सम्भावना पनि देखियो कि यो चाहिँ समृद्धसँग जोड्न सक्ने बलियो आधार पनि देखियो जडीबुटी क्षेत्र।
1: हजुर पक्कै पनि हो, तर मलाई लाग्छ नेपालका आयुर्वेदिक उत्पादक कम्पनीहरू सन्तुष्ट वा खुसी छैनन्,
0: सस्तो छैनन्,
1: खुसी छैनन्। किन छैनन् भन्दाखेरि एउटा चाहिँ हाम्रो आफ्नै मैले अघि नै अलिकति जोडिहालेँ, एउटा प्रयोग गर्ने कुरामा जस्तो चाहिँ जंगलबाट कुहिएर जाने जडीबुटीलाई चाहिँ कुनै किसान वा मिडिएटरको मार्फत चाहिँ त्यो कम्पनीसम्म पुर्याउने कुरामै यहाँ रोकटोक छ। यहाँ कागजी समस्याका कुरादेखि लिएर त्यसको चाहिँ एकदम सस्टेनेबल त्यस ट्रान्सपोर्टका कुरादेखि लिएर यावत कुरामा चाहिँ अलिकति रोक दिएको जस्तै अवस्थाको कारणले गर्दाखेरि अब यहाँका उत्पादन गर्ने कम्पनीहरूले आफैले चाहिँ ठुला फार्मिङहरू गर्न नसक्नु, कम्पनीहरूले चाहिँ परनिर्भरता इन्डियाका चाहिँ जडीबुटीहरू चाहिँ सहज रूपमा ल्याउन चाहिँ बरु सजिलो, नेपालकै जडीबुटीहरू चाहिँ
0: प्रयोग गर्न
1: गाह्रो भइरहेको अवस्थामा चाहिँ इन्डियाबाट आउने अब जडीबुटीहरू चाहिँ उनीहरूले बढी खपत गरेर आफूलाई चाहिँ एउटा नेपाली जडीबुटी कम्पनी हुँ भन्ने जस्तो साबित गर्न खोजिरहेका छन्। तर हामी यो कुरालाई त्यति धेरै मान्दैनौँ किनभने नेपालका सिस्नो असुरो लगायतका दशौँ हजार जडीबुटी कुहिएर जाने इन्डियाबाट चाहिँ आदि माटो र धुलो सहितका जडीबुटी आएर चाहिँ यहाँ बनेका यी औषधिहरू पूर्ण रूपमा नेपाली हुन् नेपाली उत्पादन हुन् भन्न सकिँदैन।
0: गुणस्तरीयतामा पनि खोट छ त्यसले,
1: अब गुणस्तरीयतामा खोट तपाईँको क्वारेन्टाइनदेखि नै छ एउटा एउटा चाहिँ आफ्नो नेपालको मापदण्डलाई चाहिँ त्यहाँ चाहिँ उल्लङ्घन गरेर तपाईँको कुहिएका धेरै वर्षदेखि स्टक रहेका जडीबुटीहरू चाहिँ भित्रिरहेको पनि अवस्था छ होला। उहाँहरूले पनि आफ्नो आफ्नो कम्पनीमा आइसकेपछि त्यसलाई क्वालिटी मेन्टेनको लागि केही मेहनत त गर्नु होला, तर मलाई लाग्छ ती जडीबुटीहरू आफैले नै यिनै कम्पनीहरूले नेपाल सरकारसँग मिलेर हामी जस्ता व्यवसायीहरूसँग किसानहरूसँग मिलेर यी उत्पादन गरेर न्यून मूल्यमा चाहिँ यी उत्पादन गर्न सकियो भने र यही नेपालकै जडीबुटीहरूलाई चाहिँ प्रयोग गरेर औषधि बनाउन सकियो भने समृद्धिको लागि देशको लागि मानव स्वास्थ्यको लागि यसको संरक्षण प्रवर्धनको लागि हरेक क्षेत्रमा चाहिँ मुख्य भूमिका चाहिँ यिनै कम्पनीहरूले खेल्नुपर्छ जस्तो मलाई लाग्छ।
0: जस्तो जेन चेन यहाँ जस्ता व्यवसायहरूले चाहिँ एउटा किसानले उत्पादन गर्दै गरेको अथवा प्रशोधन गरेर चाहिँ संकलन गरेर ल्याएको चिजहरूलाई पनि यहाँहरूले प्रबन्धन गर्नको लागि निर्यात गर्नको लागि सपोर्ट गर्नुभएको छ भने आफैहरू पनि विशेष गरी उत्पादनतिर जानुपर्छ, जडीबुटी खेती व्यवसाय कमर्सियल फार्मिङ गर्नुपर्छ भनेर पनि यहाँहरू पनि लाग्नु भएको छ। भनेपछि व्यवसायहरूले जेन तेन चलाइराखेको तर राज्यबाट चाहिँ भने जस्तो आयुर्वेद क्षेत्रबाट अथवा जडीबुटी क्षेत्रमा चाहिँ भने जस्तो नीति र नजर अन्दाज नभएको देखियो बाहिरबाट हेर्दा चाहिँ हामीले।
1: हजुर पक्कै पनि, अब जस्तो यहाँ चाहिँ बोटानिकल पढाउने एग्रिकल्चर पढाउने यी ठुला चाहिँ केयुटियु जस्ता चाहिँ युनिभर्सिटी केही गार्डनमा चाहिँ तपाईँका जडीबुटीहरू कुहिएर गइरहेछन् भनेपछि उहाँहरूले चाहिँ के पढाइराख्नु भएको छ होइन। अब जस्तो चाहिँ सिटिबिटी प्राविधिक शिक्षालयहरूमा चाहिँ एउटा आम किसानहरू एउटा चाहिँ हामी जस्तो चाहिँ सर्टिफाइड नभएका भनौँ न हामी एउटा परम्परागत एउटा चाहिँ हाम्रा शास्त्रहरूबाट चाहिँ पाएका ज्ञानहरूको चाहिँ आधारमा हामी यसरी लागिरहेका छौँ। हामीलाई पनि सर्टिफाइड गर्ने कुरा, अब किसानहरूलाई पनि चाहिँ एउटा ट्रेनिङ दिने कुरा, यी यावत कुराहरू देख्दाखेरि तपाईँको लगभग नेपाल सरकारले नै यसमा चाहिँ भूमिका खेल्नुपर्छ। अब तपाईँको किसानहरू आज मरिरहेका छन् किनभने विदेशमै तपाईँको निर्भर छ, औषधि बिउ बिजन सम्पूर्ण मल सबै कुरामा चाहिँ विदेशबाट आयात गरेर एउटा चाहिँ 30-40 रुपियाँ 50 रुपियाँका खेती गरेर किसानहरूलाई कुनै हालतमा पनि यसको बेनिफिट छैन र हामी भन्न चाहन्छौँ किसानहरूलाई पनि सहायक बालीको रूपमा मात्रै भए पनि अमूल्य जडीबुटी, हाई भ्यालु भएका जडीबुटी, औषधीय गुण भएका जडीबुटीहरूलाई खेती गरेर चाहिँ अगाडि बढ्ने हो भने क्रमशः जडी किसानहरू पनि अगाडि बढ्दै जाने अवस्था छ।
0: यसमा दुई मात्र होइन, जस्तो अहिले ठ्याक्कै हेर्ने भने स्थानीय पालिकाहरूमा चाहिँ कृषि त्यसै गरी पशुपालन लगायत केही मसला बालीहरूमा चाहिँ विभिन्न कार्यक्रमहरूले समेटेको देखिन्छ, तर साँच्चैकै जडीबुटीकै नाम दिएर जडीबुटीको क्षेत्रलाई चाहिँ प्रवर्धन गर्न खोजेको देखिँदैन, पाइँदैन, उहाँहरूको नजरअन्दाज भएन, या चाहिँ जडीबुटीको खोजी नै भएन।
1: मुख्य कुरा त
0: अधिकांशमा
1: एउटा जिम्मेवार पदमा बस्नेहरूमै यसको ज्ञान भएन, उहाँहरू एउटा राजनीतिक पहुँच पावरको हिसाबले जानुभयो होला, तर यसको ज्ञान सहित यसको प्रवर्धन कसरी गर्ने, यसको चाहिँ संरक्षण कसरी गर्ने जाने पनि हजुरले भन्नुभयो जस्तो अलिकति मसला बालीको रूपमा मात्रै ज्ञान भएको यस्ता व्यक्तिहरूले चाहिँ यो परिवर्तन सम्भव छैन। अब मलाई लाग्छ आज 18 वर्षसम्म जडीबुटी क्षेत्रमा पसिना बगाइरहँदा, रगत बगाइरहँदाखेरि पनि कुनै पनि मन्त्री भनौँ वा कसैले पनि जडीबुटीको विषयमा 10 मिनट पनि बोलेको वा चाहिँ एकैबद्धताका आवाजहरू चाहिँ हामीले टिभी च्यानलहरूमा सुनेको आजसम्म मैले भेटिनँ। त्यसैले मलाई लाग्छ यो निकै नै यहाँनिर निकै नै अब्सट्याकल छ। अब हामीलाई चाहिँ हाम्रो संस्थागत निर्णय भनौँ वा संस्थागत साथीभाइहरू चाहिँ अब चाहिँ हामी कसैको भर नपरिकन हामी प्रकृतिले दिएको यही माटो, यही पानी, यही ताप र सूर्यलाई प्रयोग गरेर हामी स्वयं आफै नै सानै ढङ्गबाट भए पनि हामी लाग्छौँ, किसानहरूलाई लगाउँछौँ र यसको ज्ञान बाँड्दै जान्छौँ भनेर हामी स्वयं आफै नै अहिले आतुर भइरहेछौँ।
0: अहिले हामीले विशेष गरी संकलन र प्रशोधन गरेका केही जडीबुटीहरू निर्यात पनि भएका छन् र जडीबुटी पनि निर्यात गर्ने बालीको अग्रपङ्क्तिमै आउने बाली हो र यसमा लाग्नेहरू दियोस् सन्तुष्ट पनि छन्, है राम्रै निर्यात गरेका छौँ हामीले, है
1: सन्तुष्ट छन्, राज्यले पनि हेर्न सक्छ हाम्रो जिडिपीमा चाहिँ जडीबुटी वा भनौँ कृषि नै प्रमुख स्थानमा छ, होइन कुनै कन्ट्रिब्युसन यो देशमा कसैले गरेका छ भने यही क्षेत्र नै हो, तर आज यही क्षेत्र नै सबैभन्दा उपेक्षामा छ। यसको अर्थ चाहिँ किन यस्तो गरिरहेछ यो जनताको लागि, यो किसानको लागि तपाईँको चाहिँ किन यो निर्वाध रूपमा चाहिँ प्रोटेक्टेड जडीबुटीलाई रोकेर अन्य जडीबुटीहरूलाई चाहिँ कुल्याउनु भन्दा त्यसको चाहिँ सदुपयोग गरेर यहीँ चाहिँ खपत गरेर आफ्नो अर्थलाई चाहिँ यहीँ जोगाएर र बढी भएका हाई भ्यालु भएका हाई डिमान्ड भएका कुराहरूलाई चाहिँ निर्यात गरेर किन यो चाहिँ गरिरहेको छैन, त्यति सहज भएको छैन भन्ने कुरामा चाहिँ हामीलाई चिन्ता छ।
0: जो यहाँहरू व्यवसायीहरू चाहिँ अहिले जडीबुटी क्षेत्रमा लाग्ने किसानहरूको आवाजलाई पनि उठाउनु भएको छ सँगै,
1: हजुर सँगै छौँ। हाम्रो अब संस्था निकै ठुलो पनि छ, अब यसमा आबद्ध व्यक्तित्वहरू आफ्नो क्षेत्रबाट आफ्नो ढङ्गबाट लागि पनि राख्नु भएको छ, अब धेरै नयाँ जेनेरेसन पनि यसमा चाहिँ चाख दिएर फलोअपमा हुनुहुन्छ र हामी आफैले पनि विभिन्न ठाउँहरूमा यसका अनुसन्धान, खेती परीक्षण, आयातित हुने परनिर्भरतामा चाहिँ बस्नुपर्ने अवस्थालाई चाहिँ ब्रेकडाउन गर्न सकिन्छ कि सकिँदैन भनेर त्यस्ता आयातित जडीबुटीहरूलाई हामीले यहाँ पनि धेरै 50 थरीका जडीबुटीहरू चाहिँ अनुसन्धानको रूपमा खेती गरेर एउटा सफल भइसकेका छौँ। अब यो ठुलो फार्मिङ, यो ठुलो योजनामा एउटा साधारण संस्थाले मात्रै यो परिवर्तन गर्न असम्भव छ, तर पनि हामी सानै रूपमा भए पनि अगाडि बढ्छौँ।
0: प्रयास निकै अमूल्य छ, यहाँहरूको प्रयास जारी नै छ। अब यहाँले भने जस्तै व्यावसायिक रूपमा चाहिँ कमर्सियल फार्मिङहरूमा जडीबुटी पनि पछिल्लो समयमा प्र्याक्टिस पनि भएको छ, यो जडीबुटी खेतीमा पनि त्यति धेरै आकर्षण नदेखिएको, तर अब साँच्चै यसरी सम्भावना र बजार छ भन्ने खालको एउटा आधार भयो भने कृषकहरू लाभान्वित हुन्छन् अथवा चाहिँ आकर्षित पनि हुन्छन्।
1: हजुर,
0: जडीबुटी खेती गर्न चाहिँ
1: अब आकर्षण हुँदै नभएको होइन, तर एउटा चाहिँ कस्तुरी मृगले आफ्नो बिना लाई नचिने जस्तो अन्तर्राष्ट्रिय बजारमा निकै ठुलो माग छ जडीबुटी क्षेत्रको, गई पनि रहेको छ जडीबुटीहरू जस्तो युरोपको बजारदेखि लिएर चाइना इन्डिया सबैतिर गइरहेको छ, नगएको होइन, तर उत्पादन पनि यहाँ माग भएका जडीबुटीहरूको उत्पादन पनि कम छ, त्यो कारणले गर्दाखेरि यसको सम्भावना र अवसर अरू क्षेत्रभन्दा सबैभन्दा प्रमुख नै छ मलाई लाग्छ। यो कुरा चाहिँ अब बुझ्नुपर्छ राज्यले, डलर र युरोपमा चाहिँ जडीबुटी बेचेर 40-50 रुपियाँका चाहिँ अन्नबालीहरू हामी विदेशबाट किनेर पनि हामी खान सक्छौँ। हाम्रो भूगोल, हाम्रो यहाँको भौगोलिक अवस्था चाहिँ वास्तवमै जडीबुटी खेती गर्नु भनेर प्रकृतिले हामीलाई दिएको उपहार हो यो भूगोल।
0: संकलन अथवा प्रशोधन गर्दा चाहिँ अलिकति ग्रेडिङ नगर्ने खालको अवस्थाले गर्दा पनि भने जस्तो मूल्य पाउँदैन भनेर पनि बाहिरबाट भनिन्छ कि यो चाहिँ यथार्थ हो?
1: यथार्थ हो, सबै देशको आफ्नो एउटा स्ट्यान्डर्ड हुन्छ, एउटा चाहिँ युरोपको स्ट्यान्डर्ड, तपाईँको अन्य अमेरिका पठाउनु पर्दाखेरि उसको आफ्नै स्ट्यान्डर्ड क्वालिटीको विषयमा विशेष उनीहरूले ध्यान दिन्छन्, र त्यसको लागि चाहिँ अब हामीसँग राज्य स्तरबाट चाहिँ एउटा राम्रो ल्याब भनौँ, यो परीक्षण गर्ने ठाउँ भनौँ, अब ड्राइङ गर्ने युनिट भनौँ, अब त्यसलाई चाहिँ सस्टेनेबल हार्भेस्ट गर्ने टेक्नोलोजीहरू भनौँ, प्रविधि भनौँ, इनफ छैन यहाँ नेपालमा। तसर्थ धेरै स्याम्पलिङहरू हामीले पठाउँदाखेरि पनि तपाईँको उहाँ टेस्टिङ भइसकेपछि रिजेक्ट हुने अवस्था छ, त्यो कारणले गर्दाखेरि पनि अलिकति प्रविधि मैत्री भयो भने र हामीले चाहिँ एउटा ड्राई गर्ने प्रोसेसदेखि लिएर एउटा चाहिँ तपाईँको चाहिँ ग्राइन्डिङ, प्याकेजिङ, ब्रान्डिङ, हरेक कुरामा चाहिँ एउटा उनीहरूलाई क्वालिटी चाहिन्छ विदेशीहरूलाई, यो यसको अभावले पनि अलिकति निर्यात गर्नुमा चाहिँ समस्या
0: छ, कहिले काहीँ रिस्क पनि हुन्छ। जस्तो यहाँले भन्दै गर्दा स्याम्पल एउटा गयो,
1: हजुर
0: ओके भयो, तर स्याम्पल अनुसारको सामान गएन, परिणाम चाहिँ त्यो अनुसारको भेटिएन भने चाहिँ त्यो रिस्क पनि ठुलो रिस्क हुन्छ नि त फेरि।
1: रिस्क हुन्छ सर, अब जस्तो युरोपियन बजारको लागि पठाउनु भनेर म आफै पनि प्रोसेसिङहरू गरिरहेको छु, जस्तो हाम्रो टेक्नोलोजी हामीलाई चाहिने पूर्वाधार त्यो उनीहरूको स्ट्यान्डर्ड मेन्टेन गर्नलाई असमर्थ छौँ, जस्तो ड्राई गर्ने कुरामा चाहिँ एउटा चाहिँ ड्रायर मेसिनहरू, एउटा चाहिँ स्टोर गर्ने चाहिँ यार्डहरू होइन, स्टोर को लागि चिसो तातो तापक्रम मिलाउने मेन्टेन गर्ने एउटा व्यवस्थित ठाउँहरू, अब हार्भेस्ट गर्ने कुरादेखि नै सबै क्षेत्रमा अलिकति नेपालीपन जस्तो भनौँ, एउटा चाहिँ अलिकति हेलसेक्राइ गर्नाले गर्दा वा चाहिँ प्रविधिको अभावले गर्दाखेरि यो समस्या बढी
0: यहाँनिर कमजोर छ, एउटा जानकारी नभएर अवेरनेस नभएर पनि होला, अर्को चाहिँ साँच्चीकै गुणस्तरीय रूप प्रशोधित रूप चाहिँ राम्रो भयो भने त्यसले मूल्य बढी पाउँछ भन्ने खालको अवेरनेस पनि किसानमा नभएर पनि होला सायद।
1: पक्कै पनि यो ज्ञान नभएर पनि हो, एउटा अवेरनेस हुनुपर्छ र पक्कै पनि प्रोसेसिङ गरिसकेपछि त्यसको भ्यालु एड हुने र मूल्य एड हुने त पक्कै पनि यसो लाग्छ।
0: यसमा दुई मात्र होइन, अघि म व्यक्तिगत कुरामै केन्द्रित गर्न चाहन्छु, यहाँको चाहिँ 20 वर्षदेखि लागिराख्नु भएको छ, अहिले पनि युवा नै हुनुहुन्छ, एउटा सानै उमेरदेखि यो क्षेत्रमा लागेर केही गराउन त भन्ने उद्देश्यले यो हुटुटीले चाहिँ यहाँहरू लागिराख्नु भएको छ, यदि व्यक्तिगत रूपमा जडीबुटी क्षेत्रले के दियो र जडीबुटी क्षेत्रलाई के दिए जस्तो लाग्छ?
1: पक्कै पनि आजसम्मका मेरा सबै चिन्तनहरू, सबै परिश्रम, मेहनत, म किसान पनि हो, म किसान हो, मेरो आएर हजुरहरूले हेर्न सक्नुहुन्छ, मैले यो प्रकृतिको लागि यो एउटा चाहिँ जडीबुटी क्षेत्रको लागि गर्वका साथ भन्नुपर्छ, म सन्तुष्ट हुनुपर्छ। पक्कै पनि काभ्रे जिल्लादेखि लिएर काठमाडौँदेखि लिएर अलि पृथक अलि फरक र सबै क्षेत्रको विषयमा चाहिँ ज्ञान आफै पनि लिँदै अरूलाई पनि सिकाउँदै हिँडेको छु भन्ने कुरामा र एक दिन पक्कै पनि यो परिवर्तन हुन्छ भन्ने कुरामा म सन्तुष्ट छु। र चुनौती र यसका समस्या त धेरै नै झेलियो, एउटा किसानले कति झेल्नुपर्छ, एउटा आँधी हुरी असिनादेखि प्राकृतिक प्रकोपदेखि एउटा चाहिँ राज्यदेखि सबै क्षेत्रमा यसका समस्याहरू त भनिसाध्य नै छैन, तर पनि यो फरक क्षेत्रमा लागेको कारणले मलाई चाहिँ सन्तुष्ट लाग्यो।
0: यो जडीबुटीले यहाँले परिचय पनि दिएको छ र जडीबुटी क्षेत्रलाई पनि शब्द यहाँले पनि गरिराख्नु भएको छ।
1: हजुर, हामी अझै पनि लाग्छौँ, अब निरन्तरता नै यसमै हुन्छ, हामी विदेश जाने वा अरू क्षेत्रमा लाग्ने यो गर्न असम्भव नै छ मेरो साइडबाट, र अझै पनि गर्नु बाँकी धेरै नै छ। मभन्दा धेरै विज्ञहरू अरू हुनुहुन्छ जसले चाहिँ निरन्तर अब आयुर्वेदिक क्षेत्रमा लाग्ने चिकित्सकहरू अरू उद्योगीहरू किसानहरू सबैलाई सम्मान गर्नुपर्छ, म मात्रैले यो सम्भव छैन होइन। अब तर पनि मैले जति गरेको छु, मैले एउटा चाहिँ एउटा गलत काम गर्नुभन्दा एउटा चाहिँ एउटा तमगुणी काम गर्नुभन्दा एउटा दिव्य काम गरेको जस्तो लाग्छ मलाई, र मैले यो क्षेत्रबाट पनि म आफूले पनि एउटा स्वास्थ्यको लागि एउटा चाहिँ आफ्नो चल्नको लागि भनौँ वा आफ्नो जीविकोपार्जनको लागि सबै कुरा नै यसमा मिश्रण भएको छ।
0: सन्तुष्ट
1: छ। अब कमाईले भन्दा पनि यो फरक क्षेत्रमा आफू लागेर केही ज्ञानका कुरा सिक्ने केही दिने यो विषयकोलाई चाहिँ म सन्तुष्ट।
0: कमाई पनि भित्रै छ पक्कै पनि। अलिकति आयात निर्यातका कुराकानी गरौँ। जस्तो हामीले आयात पनि गरेका छौँ, मैले अगाडि पनि भने, यहाँले पनि स्वीकार्नु भयो, अनि निर्यात पनि हामी गरेका छौँ। कस्ता खालका जडीबुटीहरू चाहिँ हामीले निर्यात गरेका छौँ र कस्ता खालका जडीबुटी आयात गरेका छौँ, यो पनि अलिकति यो औषधमा चाहिँ बताइदिनु।
1: हामीले अमूल्य जडीबुटीहरू निर्यात गरेका छ होइन, तर मूल्य यहाँ भ्यालुको हिसाबले चाहिँ अमूल्य हो, तर आयको हिसाबले चाहिँ न्यून होइन। अब त्यही जडीबुटीहरूलाई चाहिँ यिनै चाहिँ तपाईँको प्रशोधन गरेर औषधिको रूपमा, मसलाको रूपमा, तेलको रूपमा यिनै खपत गर्न सक्यो भने ती ठुला ठुला चाहिँ फार्मासिस्टबाट किन्न पर्ने औषधिहरू हामीले चाहिँ बन्द गर्दै हुन्छ। मलाई चाहिँ यति कुरामा विश्वास छ, त्यो औषधि किन्ने लगानी यही क्षेत्रमा चाहिँ लगाउने हो भने चाहिँ तपाईँको स्वास्थ्य भनौँ, अब हाम्रा धर्मकलाको लागि चाहिने सामग्री भनौँ, हरेक कुरामा चाहिँ जडीबुटी क्षेत्र यहाँ खपत गर्नुपर्ने भन्दा पनि यहीँ प्रयोग गर्नुपर्ने, यहीँ चाहिँ हामीले चाहिँ आयातलाई विशेष गरेर यहीँ भएका चिजबिजहरूलाई चाहिँ यसको संरक्षण प्रवर्धन
0: गर्नुपर्ने यहाँको सन्देश पनि रह्यो। अनि जस्तो उदाहरणको रूपमा लिँदा चाहिँ कस्ता जडीबुटीहरू हामी निर्यात गरेका छौँ?
1: निर्यात हुने कुरामा जस्तो नेपालबाट ठुलो मात्रामा जाने भनेको चिराइटो भयो, अलैँची भयो, तपाईँको यो तेजपत्ताहरू, तपाईँको चाहिँ अब निर्मसी भनौँ, पदमसालहरू, अब तपाईँको चाहिँ धेरै कुराहरू जान्छ, धेरै नै जान्छ इन्डिया र चाइनामा चाहिँ। अब अरू देशमा चाहिँ अलिकति हाई भ्याल्यु भएका र एकदम यस्तो यो अश्वगन्धाहरू, सर्पगन्धाहरू, यस्ता चिजबिजहरू चाहिँ बढी जान्छ, टिमुर भयो, सिल्टिमुर भयो, यी चिजबिजहरू चाहिँ बढी जान्छ।
0: अनि आयात हुने प्रस्तुत भएर आउँछ नि,
1: प्रस्तुत भएर पनि आउँछन्, जस्तो अब यहीँ नै जस्तो डाबर भयो, यो बैद्यनाथहरू भए, अब यिनीहरूले नै यहाँ प्रभुत्व जमाएर बसेका छन्। नेपाली कम्पनीहरू चाहिँ कच्चा सामान मगाएर पनि त्यहाँ कम्पिटिसन गर्न सक्ने अवस्था छैन। अब आयात हुने कुरामा चाहिँ जस्तो निसोट भयो, अश्वगन्धा भयो, बिदारी कण्ठ भयो, उताबाट त मलाई लाग्छ 60% आयात निर्भर छ।
0: आयात घटाउँदै हाम्रो निर्यात बढाउँदै व्यापार घाटालाई अथवा चाहिँ आयातलाई प्रतिस्थापन गर्न सक्ने आधार चाहिँ छन् है, यसको लागि के हुनु पर्यो सरकारले?
1: यो अहिलेको यो अवस्थामा घटीमा पनि तपाईँको 80% आयातलाई चाहिँ विस्थापन गर्न सकिन्छ, किनभने हाम्रो जग्गा जमिनहरू अब यसरी बाँझो राखेर राज्यले नै चाहिँ सार्वजनिक हो, यो सरकारको हो भनेर हडपेर एउटा चाहिँ किसानलाई झन गरिब बनाएर सुकुम्बासी बनाएर गर्नुभन्दा राज्यले नै चाहिँ लिजको रूपमा होइन एउटा चाहिँ ल तपाईँहरू गर्नुहोस् भनेर चाहिँ एउटा हामीलाई जिम्मेवारी दिने हो भने पक्कै पनि हामी यो राज्यको लागि एउटा राम्रो रिजल्ट निकाल्न सक्छौँ।
0: यहाँले एउटा व्यवसाय क्षेत्रमा चाहिँ आवाज उठाउने काम पनि सँगै गर्नुभएको छ, अर्को चाहिँ यहाँले व्यावसायिक रूपमा जडीबुटी खेतीमा पनि संलग्न हुनुभएको छ, अन्यहरूलाई जागरुक गर्ने काम पनि गर्नुभएको छ, अहिले के के रोप्नु भएको छ, के लगाउनु भएको छ?
1: अब अहिले लगाएको चाहिँ विशेष मैले फोकस गरेको चाहिँ टिमहरू हो, सफल उत्पादन पनि भइसकेको छ काभ्रेमा, त्यसको अलावा सिजनका जडीबुटीहरू सिजन वाइज लगाउनु पर्ने जडीबुटीहरू चाहिँ कालो जिरा, तुलसी, तपाईँको यो गोरखमुन्डी लगायत अब बाबरी, बोझो, यस्ता सिजन वाइज जडीबुटीहरू चाहिँ अब लगाउने सिजन आउँदैछ, अब यो असारदेखि त्यसको तयारी पनि भइरहेछ। अब लङ क्रपको रूपमा भनौँ अब तेजपत्ता र टिमुर नै मुख्य हो
0: खेती गरिराख्नु भएको छ। जस्तो यसरी खेती गर्दै गर्दा संकलन गर्ने अथवा अरू किसानहरूसँग जोडिनु हुँदा आफ्नै उत्पादनलाई निर्यात पनि गर्न सकिने हो, मुनाफा पनि राम्रो हुने हो आफूले उत्पादन गर्दा।
1: होइन, म आफूले मात्र गरेको छैन, मेरो भेगमा, मेरो क्षेत्रमा मेरा आफन्तहरू, अन्य कृषकहरू सबैलाई मैले सिकाएको छु, उहाँहरूले पनि थोर बहुत उहाँहरूले पनि गर्नुभएको छ, क्रमशः बिस्तारै मेरो क्षेत्रमा, मेरो गाउँ वा भनौँ मेरो क्षेत्र जडीबुटीमा नै भन्दै गएको छ,
0: सामूहिक क्षेत्रमा सामूहिक रूपमै काम गर्न लगाउन
1: गरिरहेको छ।
0: यस प्रविधि र उहाँहरूलाई चाहिँ एउटा अवेरनेस, यो बजारका कुराहरूमा पनि यहाँहरूले ग्यारेन्टी साथै हुन्छ भनेर पनि यहाँहरूले पक्कै पनि यो प्रविधि पनि अगाडि जोड्नु भयो।
1: हजुर, एकदम हामीलाई उहाँलाई उहाँहरूलाई चाहिने टेक्निकल सपोर्ट भनौँ, उहाँले उत्पादन गरेका जडीबुटीहरूलाई चाहिँ बाई ब्याक ग्यारेन्टी भनौँ, यस्ता कुराहरूमा चाहिँ विशेष उहाँहरूलाई हामीले फोकस गरेका छौँ र उहाँहरू सन्तुष्ट पनि हुनुहुन्छ। एउटा 40 रुपियाँको मकै बेच्नुभन्दा चाहिँ 1000 रुपियाँको टिमुर बेच्न र त्यो अन्तर्जातीय बाली पनि गर्न मिल्ने, टिमुरको खेतीसँगै अरू बाली पनि गर्न मिल्ने, यसरी डबल आमदामीको रूपमा उहाँहरू सन्तुष्ट हुनुहुन्छ।
0: अब हामी कुराकानीको अन्तिम खण्डमा पनि छौँ, अलिकति यो सामूहिकतामा जोडिनु भएको छ, एउटा सांगठनिक रूपमा पनि जोडिनु भएको छ, यहाँ चाहिँ अलैँची व्यवसाय महासंघको समेत काभ्रे जिल्लाको सचिव पनि हुनुहुन्छ, यो संगठनहरूलाई पनि सँगसँगै लानु भएको छ र व्यावसायिक रूपमा पनि अगाडि बढाउनु भएको छ र जडीबुटी क्षेत्रमा काम गर्नेहरूको आवाज बन्दै पनि आउनु भएको छ। जडीबुटी क्षेत्रमा के कस्ता समस्या रहेछन् र यो खबरदारीको लागि यहाँहरूको प्रयास कस्तो छ अहिले पछिल्लो समयको चाहिँ?
1: एउटा हिसाबले हामी अत्यन्त निराश पनि भइसक्यौँ, यो राज्यमा धेरै पटक विभिन्न मन्त्रालयदेखि लिएर विभागदेखि लिएर हरेक फोरमहरूमा धेरै पटक मिटिङहरू गए, कुरा भए, तर यो नीतिगत ढङ्गमा ठुलो सुधार हुन सकेका छैन। केही केही सुधारहरू त भएका छन्, पक्कै पनि भएका छन्। अब एउटा चाहिँ हामीले हाम्रो संस्था पनि एउटा राज्यको अभिन्न अङ्ग जस्तो होस्, पहिला चाहिँ हामी आफै आफ्ना किसानहरू र हामी आफैबाट चाहिँ यसको परिवर्तन चाहिँ देखाउने हिसाबले हामी अगाडि बढिरहेका छौँ।
0: अन्तिम भन्नुभएको छ, के सन्देश दिन चाहन्छ?
1: अब सम्पूर्ण किसानहरू, बेरोजगारहरू आउनुहोस् जडीबुटी क्षेत्रमा, यो पक्कै पनि एउटा परम्परागत बालीहरूभन्दा यसको चाहिँ डिमान्ड, यसको चाहिँ भ्यालु बढी छ, अवश्य पनि यसको संरक्षण र प्रवर्धनमा ध्यान दिएर आउने बेरोजगारहरूलाई चाहिँ एउटा स्वावलम्बी भएर एउटा देशको लागि नै योगदान पुर्याउने एउटा चाहिँ यो अवसर पनि हो। आउनुहोस् तपाईँहरू, विदेश जानुभन्दा, अर्काको लागि मेहनत गर्नुभन्दा यही क्षेत्रमा हामी राज्यलाई घचघच्याउँ, गुहारौँ, उहाँहरूलाई गुनासो गरौँ र यहीँ भएका जमिनहरूलाई सदुपयोग गर्दै एउटा डलर र युरोमा जडीबुटी बेचेर चाहिँ देशलाई समृद्ध बनाउने, एउटा चाहिँ किसानलाई खुसी बनाउने कुरामा हामी सबै लागौँ भन्ने कुराको जानकारी गराउन चाहन्छु।
0: हुन्छ महेश्वर, हामीलाई अमूल्य समय दिनुभयो, अमूल्य सुझाव र यो क्षेत्रमा लाग्ने व्यवसायहरूको समेत आवाजलाई जस्ताको तस्तै सार्नुभयो, हामी धेरै आभार छौँ, कृतज्ञ गर्दै बिदा गर्न चाहन्छु।
1: हजुरलाई पनि र सम्पूर्णलाई पनि म धन्यवाद भन्न चाहन्छु, यहाँसम्म बोलाएर जडीबुटी क्षेत्रको विषयमा यो च्यानल मार्फत चाहिँ संसारभरि र नेपालीलाई पनि यसको जानकारी गराइदिनु भएकोमा विशेष रूपमा पूर्ण टिम तपाईँहरूलाई पनि धन्यवाद गर्न चाहन्छु।
0: हुन्छ, अहिले बिदा गर्छु। हजुर, हामीले हाम्रा अतिथिलाई बिदा गरिसकेका छौँ। आज हामीसँग हुनुहुन्थ्यो जडीबुटी व्यवसाय सङ्घ नेपालका केन्द्रीय उपाध्यक्ष, त्यसै गरी जडीबुटी उद्यमी सङ्घ काभ्रेका जिल्ला अध्यक्ष तथा अलैँची व्यवसाय सङ्घ महासंघका काभ्रे जिल्ला सचिव समेत हुनुहुन्थ्यो महेश बन्जारा। करिब 2 दशक अर्थात 20 वर्षदेखि जडीबुटी क्षेत्रमा काम गर्दै उत्पादनदेखि प्रशोधनदेखि चाहिँ विशेष गरी निर्यातमा पनि संलग्न हुँदै व्यवसायहरूको आवाजलाई समेत बुलन्द गराउँदै आउनुभएका व्यक्तित्व समेत हुनुहुन्थ्यो महेश बन्जाराज्यू, उहाँलाई फेरि पनि आभार भन्न चाहन्छु भन्दै आजको श्रृङ्खलाको समय सकिसकेको छ। यहाँहरूका कुनै पनि समस्या, जिज्ञासा, गुनासाहरू छन् भने अथवा अन्यहरू छन् भने हामी सम्बन्धित विग्रह सेवा निकाय मार्फत निशुल्क रूपमा तीव्र गतिमा पुर्याउने काममा प्रतिबद्ध छौं, कटिबद्ध छौं भन्दै आजको श्रृङ्खलाबाट असीम सापरिहारको मार्गबाट बिदा हुने अनुमति माग्छु। यहाँहरू पनि नमस्कार।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज। छोटो समयमा धेरै संस्थामा डाक्टर इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 लागि विज्ञान व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज तिनकुने काठमाडौँ।
1: सुन्नुहोस् है सुन्नुहोस्, हाम्रो रामेछाप जिल्लाको आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणना 2082 तथ्याङ्क संकलन हुँदैछ।
2: हो, यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय रामेछापबाट खटिएका गणक तथा सुपरिवेक्षकहरू तपाईँको उद्योग, पसल, व्यवसाय, विद्यालय वा कार्यालय सबै प्रकारका संघ संस्था प्रतिष्ठान व्यवसायीहरूमा आउँदैछन्।
1: त्यसैले आफ्नो व्यवसायिक क्रियाकलापहरूको सही विवरण दिएर सहयोग गरौं। तपाईँको विवरण तथ्याङ्क एन 2079 अनुसार गोप्य रहनेछ। जिल्ला आर्थिक गणना कार्यालय रामेछाप।
2: थप जानकारीको लागि टोल फ्री नम्बर 1178।
3: दैनिक रु 197 रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
4: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
5: दाँत दुखेर मर्न लागे, म हेर्दै त मेरो दाँतमा के भएछ।
6: के हेर्नु नि, आफ्नो आँखाले राम्रोसँग देख्नु पनि त पर्यो नि।
5: ए काका काकी, के को गन्थन मन्थन हो? ए बाबु पो, बस न यतै। के को गन्थन मन्थन हुनु नि? घरमा सबैजना रोगी, कोही दाँतका कोही आँखाका, सबै रोगी मात्र छौ। अब कहाँ गएर जचाउने भनेर कुरा गर्दै थिएँ हामी त।
7: ल काका काकी पनि त्यसै चिन्ता गर्नुहुन्छ। हाम्रै मन्थलीको देवकोटा चोकमा रहेको दिलश्री मेडिकल हल तथा डायग्नोसिस पोलिक्लिनिकमा गए त भइगयो नि। अनुभवी चिकित्सकहरूद्वारा विगत लामो समयदेखि बिरामी जाँच, इमर्जेन्सी सेवा, ल्याब सेवा अन्तर्गत रगत, दिशा पिसाबहरूको जाँच, एक्सरे सेवा, भिडियो एक्सरे सेवा, फिजियोथेरापी सम्बन्धी सेवा दिइरहेको छ नि। त्यही गए त भइगयो नि। अहिले त दाँतका सम्पूर्ण सेवाहरू, आँखाको जाँच गरिनुका साथै सुपथ मूल्यमा चस्मा पनि बनाइन्छ। तपाईँहरू दुवै जनाको त्यही उपचार हुन्छ। त्यति मात्र हो र काका, त्यहाँ त देश विदेशका ख्यातिप्राप्त सम्पूर्ण औषधि कम्पनीका औषधिहरू सर्वसुलभ मूल्यमा पाइन्छ। साथै मासिक रूपमा छाला सम्बन्धी रोगको शिविर समेत सञ्चालन हुँदैछ नि।
2: रोग राइटर मोहन कुमार श्रेष्ठ, सम्पर्क नम्बर 9845404305, 0485403005। मन्थली पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टर, मन्थली नगरपालिका 2 देवकोटा चोक, लक्ष्मी सनराइज बैंक भएको घर, मन्थली रामेछाप।
8: मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सम्बन्धी जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रामेछापको सूचना।
1: बागमती प्रदेशभित्र स्थायी बसोबास भएका 30 वर्ष भन्दा माथि उमेर समूहका सम्पूर्ण नागरिकहरूलाई नसर्ने रोगबाट समयमै निदान, परीक्षण, परामर्श र उपचारको लागि प्रत्येक सोमबार बिहान 8 बजेदेखि 10 बजेसम्म निशुल्क बीपी, सुगर, युरिन, प्रोटिन, बीएमएफ जाँच एवं टी रोगको बिरामीलाई निशुल्क परामर्श एवं उपचार सेवा उपलब्ध रहेको कुरा सबैमा सहर्ष जानकारी गराउँदछौ।
8: सम्पर्क नम्बर 9844021. जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, मन्थली रामेछाप।

0: हजुरको रेडियो 102.1 मेगा।
1: रामेछापवासीहरूको लागि खुसीको खबर, अब तपाईँको इलेक्ट्रिक गाडीको चिन्ता सकियो।
2: रामेछाप बजारमै खुलेको छ नयाँ अत्याधुनिक गाडी चार्जिङ सेन्टर।
1: अब लामो यात्रा होस् या दैनिक गुडाई, तपाईँको गाडी सधैँ तयार।
2: छिटो र सुरक्षित चार्जिङ, अत्याधुनिक प्रविधि, सहज पहुँच रामेछाप बजारमै। यही वैशाख 1 गते नयाँ वर्षदेखि रामेछाप बजारमा सञ्चालनमा आउँदैछ रामेछाप चार्जिङ सेन्टर। समय बचत गर्नुहोस्, ऊर्जा बनाउनुहोस् र वातावरण मैत्री यात्रा रोज्नुहोस्।
1: प्रोप्राइटर कुमार तामाङ, सम्पर्क नम्बर 98 63 29 35। रामेछाप चार्जिङ सेन्टर, वडा नम्बर 8 को वडा कार्यालय अगाडि, रामेछाप बजार, रामेछाप।
2: आजै आउनुहोस् रामेछाप चार्जिङ सेन्टरमा, चार्ज गरौं अघि बढौं।
3: वैदेशिक रोजगार बोर्डले वीर अस्पतालसँगको सहकार्यमा 2079 चैत 15 गतेदेखि टेलिमेडिसिन सेवा शुरू गरेको छ।
4: यो सेवा निशुल्क छ। विदेशमा रहेका नेपाली श्रमिकको स्वास्थ्य समस्यामा समयमै आवश्यक सल्लाह सुझाव उपलब्ध गराउन यो सेवा शुरू गरिएको हो। सार्वजनिक बिदाका दिन बाहेक हरेक दिन बिहान 10 बजेबाट नेपालको कार्यालय समय अवधिभर सम्पर्क गरी सेवा लिन सकिन्छ।
3: वैदेशिक रोजगारीमा रहनुभएका जो कोहीले मोबाइल नम्बर 98513 45701 र 98513 45702 वा सोही नम्बरमा रहेको भाइबर, वाट्सएप, इमो लगायतका सामाजिक सञ्जाल मार्फत मेडिकल अफिसरसँग सिधै सम्पर्क गरी आफ्नो स्वास्थ्य समस्या बारे छलफल गर्न सक्नुहुन्छ।
4: छलफलका आधारमा प्रिस्क्रिप्सन समेत अनलाइन मार्फत उपलब्ध गराइन्छ। श्रमिकलाई कुनै विशेषज्ञ सेवा आवश्यक पर्ने भएमा मेडिकल अधिकृतको सिफारिशमा हरेक आइतबार र शुक्रबार विशेषज्ञ सेवा समेत उपलब्ध गराइन्छ।
1: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
2: आप्रवासी स्रोत केन्द्र, जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0 48 45 398, 0 48 45 398।
1: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलभेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी।
2: रामेछाप जिल्लाको 8 स्थानीय तहहरूको संयुक्त पहल।

0: वनमा आगो लगाउनेलाई वन एन 2076 को दफा 50 को चार बमोजिम बिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराउं। वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौ।
1: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप, सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
2: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
3: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
4: रामेछाप नगरपालिकाको अनुरोध।
1: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
4: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
5: के गर्नु, सबै गाउँका चिताहरू कोही मुगलान पसे कोही सहर बसे, मा बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ रे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला?
6: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि, त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प, पाइप, मिल सहित खेत जोत्न, खन्न, बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्याक्टर, टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
4: रञ्जित कार इन्टरप्राइजेस, कमलामाई नगरपालिका 1 नम्बर बजार सिन्धुली। सम्पर्क नम्बरहरू 0475211158, 9854501575, 9841906669, 9864147188।
6: कृषिमा यान्त्रिकीकरण, लागतमा न्यूनीकरण,
4: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: भाउजू केही गर्दा रोग निको भएर भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
2: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त टाढै निकाले जस्तो भयो चटक्कै।
3: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाऊ।
1: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
3: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खाल
0: अहिले साँझको 6 बजे हजुरको रेडियो।

0: नमस्कार, हजुरको रेडियो 102.1 मेगाहर्जको साँझ 6 बजेको हजुरको समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म राजन महतारा छेत्री। तपाईँले समाचार हजुरको रेडियो 102.1 मेगाहर्ज, तामाकोशी एफएम 95 मेगाहर्ज र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत पनि यहाँहरूले हामीलाई संसारभरिकै साथ सुनिरहनु भएको छ। समाचारको शुरूआत गरौं यस समाचारको मुख्य शीर्षकहरूबाट। प्रतिनिधि सभाको बैठक सूचना टाँसेर भोलिसम्मका लागि स्थगित। नेपालमा ब्रेन ट्युमरका बिरामीहरूको संख्या बढ्दै। रामेछापको रामपुर स्वास्थ्य चौकी किशोर किशोरी मैत्री स्वास्थ्य संस्था घोषणा। भारत जाने टिकट देखाएका व्यक्ति दुवै उडे, नेपाल एयरलाइन्सका कर्मचारी पक्राउ। फिलिपिन्समा शक्तिशाली भूकम्पको कारण कम्तीमा 19 जनाको ज्यान गयो। र हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली खेलकुद छनौटको उपाधि।
1: स्वच्छ खाद्य पदार्थ उपभोगका लागि उपभोक्ताहरूमा अनुरोध।
2: खाद्य पदार्थको लेबलमा उत्पादकको नाम, ठेगाना, ब्याच नम्बर, उत्पादन तथा उपभोग्य मिति जस्ता विवरण हेरेर मात्रै खरिद तथा बिक्री वितरण गरौं।
1: फोहोर मैला तथा झिङ्गा भन्केका ठाउँमा खानेकुरा तयार नगरौं।
2: खानेकुराहरू पत्र पत्रिका तथा रंगीन कागजमा राखेर खाने बानी नगरौं।
1: एउटै तेलमा खानेकुरा पटक पटक नतारौं, नपकाउ।
2: अखाद्य रंग प्रयोग भएका वा अत्याधिक रंग प्रयोग भएका रंगीन मिठाई तथा अन्य खाद्य पदार्थ उपभोग नगरौं।
1: ढुसी परेका, किरा लागेका, अस्वाभाविक गन्ध भएका खाद्यान्न, तरकारी र फलफूल उपभोग नगरौं।
2: खाद्य पदार्थ तयार गर्दा सरसफाई कायम गरी सधैँ सफा पानी र कच्चा पदार्थ प्रयोग गरौं
1: र स्वच्छ खाऊ, स्वस्थ बनाऊ।
2: नेपाल सरकार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुली, फोन नम्बर 0447-5214-13। हावाहुरी चलेको बेला के गर्ने?
1: घरको झ्याल र ढोका बन्द गर्ने।
2: आगोका स्रोतहरू बन्द गर्ने।
1: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने।
2: भीड़भाड़मा भए नआत्तिने, भागदौड़ नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने।
1: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने।
2: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने।
1: हावाहुरी चलेको बेला के नगर्ने?
2: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने।
1: बिजुलीको तार लत्रिएको छ भने नछुने।
2: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने।
1: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
2: जनहितका लागि हजुरको रेडियो 102.1 मेगाहर्जद्वारा जारी सन्देश।
3: हजुरको रेडियो 102.1 मेगाहर्ज।
0: अब पूरा समाचार। विपक्षी दलको अवरोधका कारण 15 मिनटका लागि स्थगित भएको प्रतिनिधि सभाको बैठक पुनः नबसी भोलिसम्मका लागि स्थगित भएको छ। विपक्षीहरूको अवरोधपछि सभामुख डोलप्रसाद अर्यालले 15 मिनटका लागि बैठक स्थगित गर्नुभएको थियो, तर समय सकिँदा पनि बैठक बस्न नसकेपछि संसद सचिवालयले सूचना टाँस गरेर भोलिसम्मका लागि स्थगित गरेको छ। गएको फागुन 21 गते भएको चुनावपछि आएको यो नयाँ प्रतिनिधि सभामा पहिलो पटक सूचना टाँसेर बैठक स्थगित भएको छ। आजको बैठक शुरू हुने बित्तिकै प्रतिपक्षी दलका सांसदहरूले उठेर विरोध गरेका थिए। सभामुख अर्यालले दलीय आधारमा बोल्न समय दिएपछि प्रतिपक्षी दलका सांसदहरूले प्रधानमन्त्रीले सीमाबारे दिएको व्यक्ति रेकर्डबाट नहटाएसम्म सदन चल्न नसक्ने बताए। प्रधानमन्त्री बालेन्द्र शाहले नेपालले पनि भारतको जग्गा मिचेको रहेछ भन्ने अभिव्यक्ति दिए यता विपक्षी दलहरूले संसद बैठकमा अवरोध गर्दै आएका छन्। सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपतिका सभापति रवि लामिछानेले नेपाल भारत सीमाबारे प्रधानमन्त्री बालेन्द्र शाहले दिएको अभिव्यक्तिबारे जवाब दिन संसदमा प्रधानमन्त्री तत्काल आउन नसक्ने बताउनु भएको छ। आज सिंह दरबारमा बसेको सर्वदलीय बैठकमा नेपालले पनि भारतको धेरै ठाउँ मिचेको छ भनेर दिएको अभिव्यक्तिबारे संसदमा नै आएर प्रधानमन्त्रीले स्पष्ट पार्नुपर्ने अडान विपक्षी दलहरूले राखेपछि लामिछानेले तत्काल प्रधानमन्त्री संसदमा उपस्थित हुन नसक्ने बताउनु भएको छ। परराष्ट्र मन्त्रीले जवाब दिएपछि आवश्यक परेमा आफूले पनि जवाब दिने तर प्रधानमन्त्री आउन नसक्ने जानकारी गराउनु भएको छ। तर विपक्षी दलहरूले प्रधानमन्त्रीले नै जवाब दिनुपर्ने अडान राखिरहेका छन्। देशसँग जोड़िएको विषय रहेकोले प्रधानमन्त्रीले जवाब दिएर त्यो व्यक्ति संसदको रेकर्डबाट हटाउनुपर्ने विपक्षीहरूको माग छ। नेपालमा पछिल्ला वर्षहरूमा ब्रेन ट्युमरका बिरामीहरूको संख्या बढ़दै गएको छ। विश्व ब्रेन ट्युमर दिवसको अवसरमा सार्वजनिक तथ्याङ्क अनुसार 2081 सालमा 2600 जनाको शल्यक्रिया भएकोमा 2082 सालमा यो संख्या 3000 पुगेको छ। यो तथ्याङ्क नेपालभरको 20 भन्दा धेरै न्यूरो केन्द्रको अध्ययनमा आधारित हो। राष्ट्रिय ब्रेन ट्युमर केन्द्रका संस्थापक अध्यक्ष तथा वरिष्ठ न्यूरो सर्जन डाक्टर राजीव झाका अनुसार शल्यक्रिया भएका बिरामी मध्ये सबैभन्दा धेरै 30-50 वर्ष उमेर समूहका रहेका छन्। उहाँले प्रारम्भिक अवस्थामा नै उपचार भएमा धेरै बिरामीको जीवन बचाउन सकिने बताउनु भएको छ। स्टेज 1 र 2 शल्यक्रिया मार्फत उपचार सम्भव हुने भए पनि स्टेज 3 र 4 शल्यक्रियासँगै विभिन्न थेरापी आवश्यक पर्छ। निरन्तर टाउको दुख्नु, बिहान उठ्न साथ बान्ताउनु, कान नसुन्नु, छारे रोग र शरीरमा प्यारालाइसिस देखिनु ब्रेन ट्युमरको प्रमुख लक्षण हुन्। वीर अस्पतालले 2 वर्षदेखि प्रदान गर्दै आएको निशुल्क ब्रेन ट्युमर शल्यक्रिया सेवा आउँदो जून महिनासम्म उपलब्ध रहने डाक्टर झाले बताउनु भएको छ। विश्व ब्रेन ट्युमर दिवसको यस वर्षको नारा प्रारम्भिक पहिचानको जनचेतना वृद्धि र निदान अन्तरालको न्यूनीकरण भन्ने रहेको छ। पर्साको वीरगंज महानगरपालिकाका मेयर राजेश मान सिंह सहित 7 विरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अरूको छोरीलाई आफ्नो छोरी दावी गरेर झुटो विवरणको आधारमा नागरिकता दिलाएको आरोपमा अख्तियारले आज मेयर सिंह सहित 7 विरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। अख्तियारले सिंह सहित वीरगंज 3 तत्कालीन वडा सचिव भिखारी राय, वडा सदस्य तुफैल अख्तर ठकुराई, जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकीय अधिकृत शरद कुमार पोखरेल, गृह मन्त्रालयका उपसचिव पुष्कर राणा र शाखा अधिकृत परशुराम पोखरेल तथा सिन्धुपाल्चोकी रीता भट्टराईलाई प्रतिवादी बनाएको छ। यसअघि लिखित कृत्य सम्बन्धी कसुरमा पक्राउ परेका वीरगंजका मेयर सिंह गएको हप्ता धरोटीमा छुटेका थिए। अख्तियारले त्यसबारे छानबिन गर्न गठन भएको समितिका संयोजक एवं तत्कालीन उपसचिव पुष्कर राणा र शाखा अधिकृत परशुराम पोखरेल विरूद्ध पनि मुद्दा चलाएको छ। वीरगंज महानगरपालिकाका मेयर सिंह गत साता पक्राउ परी धरोटीमा छुटेका थिए। भ्रष्टाचारको आरोप खेप्ने उनी महानगरपालिकाका पहिलो मेयर हुन्। थाइल्याण्डका लागि नेपाली राजदूतहरूले नेपाली दूतावासले विभिन्न प्रलोभनमा परेर कानूनी आधार बिना कम्बोडियामा लुकी छिपी बस्ने नेपाली नागरिकलाई यही जेठ 29 गतिभित्रमा नेपाल फर्कन अनुरोध गरेको छ। दूतावासले सूचना निकालेर विभिन्न प्रलोभनमा परेर कानूनी आधार बिना कम्बोडियामा लुकी छिपी बस्ने नेपाली नागरिकको कम्बोडियाको नयाँ कानूनी व्यवस्था अनुसार तत्काल पक्राउ परी कठिन कानूनी सजाय भोग्नुपर्ने व्यवस्था रहेको भन्दै यस्तो आग्रह गरेको छ। दूतावासका अनुसार विभिन्न उद्देश्यले कम्बोडिया पुगेर आफ्नो भिजाको अवधि समाप्त भएपछि पनि भिजा नवीकरण नगरी बसिरहेका 602 नेपाली नागरिकका लागि कम्बोडिया सरकारबाट भिजा शुल्क तथा जरिवाना रकम मिना गराएर नेपाल फर्काउन सहजीकरण गरिएको थियो। तर इमेल, फोन तथा वाट्सएप मार्फत सम्पर्क गर्दा ती नेपाली नागरिकले नेपाल फर्किन तदरूपता नदेखाएको पाइएको दूतावासले जनाएको छ। तोकिएको समयमा आफ्नो देश नफर्किने विदेशी नागरिक उप कम्बोडिया सरकारले त्यहाँको नयाँ कानून अनुसार अनुसन्धान गरेर कसुरको प्रकृति अनुसार 5 लाख अमेरिकी डलरसम्मको जरिवानाका साथै आजीवन कारावाससम्मको सजाय हुने व्यवस्था गरेको पनि दूतावासले जनाएको छ। आज पनि सुनको भाव बढेको छ। आज तोलामा 900 रूपियाँले माफ गर्नुहोला, आज पनि सुनको भाव घटेको छ। आज तोलामा 900 रूपियाँले घटेर सुन 2,79,900 रूपियाँमा कारोबार भइरहेको नेपाल सुनसादी व्यवसायी महासंघले जनाएको छ। हिजो पनि सुन तोलामा 8,200 रूपियाँले घटेको थियो। गएको 21 गतेदेखि सुनको भाव निरन्तर घटिरहेको छ। आज चाँदीको भाव भने तोलामा 10 रूपियाँले बढेको छ। हिजो तोलामा 335 रूपियाँले घटेको चाँदी आज भने 10 रूपियाँले बढेको छ। आज तोलाको 4,905 रूपियाँमा कारोबार भइरहेको छ। हिजो भने चाँदी तोलाको 4,895 रूपियाँमा कारोबार भएको थियो। त्यति बेला साँझ 6 बजेको हजुरको समाचार सुनिरहनु भएको छ। समाचारमा एकैछिन विश्राम, विश्रामपछि हामी बाँकी समाचारको साथमा हुने नै छौ। तपाईँ रेडियो सुन्दै रहनुहोला।
4: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
5: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ। रोग त काँडै निकाले जस्तो भयो, चटक्कै
0: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाडजोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुरकोट जाउँ।
4: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजात, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
0: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सीआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टील रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टील रड अपरेशनद्वारा निकालिनेछ।
1: गोलमजुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
0: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जोर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
6: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
7: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनौ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
4: जानकारीका लागि शुभजीवन हस्पिटल खुरकोट सिन्धुली
6: सम्पर्क नम्बर 0475904662 9896692998।
0: रामेछाप नगरपालिकाको अनुरोध।
5: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
0: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
3: हजुरको रेडियो 102.1 मेगा।
0: विश्रामपछि हजुरको समाचारमा पुनः स्वागत छ। बाँकी समाचार। रामेछापको रामेछाप नगरपालिका वडा नम्बर 5 रामपुर स्थित रामपुर स्वास्थ्य चौकीलाई किशोर किशोरी मैत्री स्वास्थ्य संस्था घोषणा गरिएको छ। स्वास्थ्य चौकीले किशोर किशोरी लक्षित स्वास्थ्य सेवाको गुणस्तर सुधार, सहज पहुँच तथा मैत्रीपूर्ण वातावरण सुनिश्चित गर्न आवश्यक मापदण्ड पूरा गरेपछि किशोर किशोरी मैत्री स्वास्थ्य संस्था घोषणा गरिएको छ। सांगुटार स्वास्थ्य चौकी नगरकै पहिलो र रामपुर स्वास्थ्य चौकी दोस्रो किशोर किशोरी मैत्री स्वास्थ्य संस्था घोषणा भएको नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख विष्णुबहादुर कार्कीले बताउनु भएको छ। रामेछाप नगरपालिकाका प्रमुख लवश्री नेउपानेले रामपुर स्वास्थ्य चौकीलाई किशोर किशोरी मैत्री स्वास्थ्य संस्था घोषणा गर्नुभयो। सो कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले किशोर किशोरीहरूको शारीरिक, मानसिक तथा प्रजनन स्वास्थ्य सम्बन्धी सचेतना वृद्धि गर्न स्वास्थ्य संस्थाको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो। नगरपालिकाका प्रवक्ता समीर कार्कीले किशोर किशोरी मैत्री सेवा प्रभावकारी रूपमा सञ्चालन हुन सके, युवा पुस्तामा स्वास्थ्य सम्बन्धी जोखिम न्यूनीकरण हुनुका साथै स्वस्थ र जिम्मेवार नागरिक निर्माणमा सहयोग पुग्ने धारणा व्यक्त गर्नुभयो। उहाँले यस घोषणालाई निरन्तरता दिनुपर्नेमा जोड़ दिनुभयो। घोषणा कार्यक्रमको अवसरमा आयोजित कार्यक्रममा स्थानीय जनप्रतिनिधि, स्वास्थ्यकर्मी, विद्यालयका शिक्षक, विद्यार्थी तथा सरकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। स्वास्थ्य चौकीले किशोर किशोरीहरूलाई लक्षित परामर्श सेवा, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी जानकारी, मानसिक स्वास्थ्य परामर्श तथा आवश्यक स्वास्थ्य सेवा गोपनीयता र सहज रूपमा उपलब्ध गराउँदै आएको जनाएको छ। स्वास्थ्य चौकीका प्रमुख कृष्णबहादुर तामाङले किशोर किशोरीहरूको स्वास्थ्य अधिकार सुनिश्चित गर्ने तथा उनीहरूको आवश्यकता अनुसारको सेवा अझ प्रभावकारी रूपमा प्रदान गर्न संस्था प्रतिबद्ध रहेको उहाँले बताउनु भएको छ। किशोर किशोरी मैत्री स्वास्थ्य संस्था घोषणा भएसँगै रामपुर स्वास्थ्य चौकीबाट किशोर किशोरीहरूले अझ गुणस्तरीय, सुरक्षित र गोपनीय स्वास्थ्य सेवा प्राप्त गर्ने अपेक्षा गरिएको छ। रामेछापको सुनापति गाउँपालिका र दोरम्बा स्थित सैलुङ क्षेत्र जोड्ने नयाँ पर्यटकीय पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न भएको छ। नेपाल पर्यटन बोर्डको आयोजनामा गरिएको 4 दिने स्थलगत अध्ययनले धार्मिक, सांस्कृतिक, ऐतिहासिक तथा प्राकृतिक सम्पदाले समृद्ध यस क्षेत्रलाई एकीकृत पर्यटन गन्तव्यको रूपमा विकास गर्न सकिने निष्कर्ष निकालेको छ। आन्तरिक तथा अन्तर्राष्ट्रिय पर्यटक आकर्षित गर्ने उद्देश्यसहित सञ्चालन गरिएको डुहु सुनापति डाँडा सैलुङ ट्रेल अध्ययन भ्रमणले रामेछाप र दोलखाका विभिन्न सम्भावनायुक्त पर्यटकीय स्थलहरूको वस्तुस्थिति पहुँच पूर्वाधार अवस्था तथा पर्यटन विकासको अवसरहरूको विस्तृत अवलोकन गरिएको टोलीमा सहभागी नेपाल पर्यटन बोर्डका वरिष्ठ अधिकृत गोपाल भण्डारीले जानकारी दिनुभएको छ। अध्ययन टोलीले काठमाडौँबाट यात्रा शुरू गर्दै सिन्दूरस्थित प्रसिद्ध धार्मिक स्थल कुशेश्वर महादेव मन्दिर हुँदै रामेछापको सुनापति गाउँपालिका र दोलाखा स्थित सैलुङ गाउँपालिकाका विभिन्न पर्यटकीय क्षेत्रहरूको स्थलगत अध्ययन गरेको थियो। सिन्धुलीको ऐतिहासिक सांस्कृतिक र पर्यावरणीय सम्पदाको दिगो संरक्षण तथा व्यवस्थापनका लागि नागरिक स्तरबाट सिन्धुली सम्पदा संरक्षण र दिगो पर्यटन श्वेत पत्र 2083 तयार पारिएको छ। आज आइतबार सिन्धुलीमाढीमा आयोजित उच्चस्तरीय गोलमेज सम्वादमा श्वेत पत्र जारी गरिएको छ। श्वेत पत्र तथा नीतिगत मागपत्र प्रमुख सम्पदा प्रेमी भीम विक्रम थापाले सिन्धुली क्षेत्र नम्बर दुईका प्रतिनिधि सभा सदस्य आशिष गजुरेललाई औपचारिक रूपमा स्थानान्तरण गर्नुभएको छ। श्वेतपत्र ग्रहण गर्दै सांसद गजुरेलले सिन्धुलीको ऐतिहासिक सामरिक पहिचान र पर्यटनलाई राष्ट्रिय नीति तथा बजेटमा समेट्न आफूले विशेष पहल गर्ने उहाँले प्रतिबद्धता पनि व्यक्त गर्नुभएको छ। नेपाल वायु सेवा निगम नेपाल एयरलाइन्सका दुईजना कर्मचारी पक्राउ परेका छन्। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले दुईजना कर्मचारीलाई पक्राउ गरेको छ। अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काका अनुसार पक्राउ पर्नेमा सुमित्रा चन्द्र प्रवीण लामिछाने रहेका छन्। उनीहरू दुवैजना करारका ग्राउण्ड ह्याण्डलिङ स्टाफ हुन्। उनीहरूलाई पक्राउ गरेर प्रहरी अनुसन्धान अघि बढ़ाएको छ। भारतको इण्डिगो एयरको उडान भएको एक भारतीय यात्रु भारत जान अध्यागमन जाँचपाँच भएर वेटिङ रूममा पुगेका थिए। त्यहाँ पुगेपछि वायु सेवा निगमका कर्मचारी चन्दले फ्लाइ दुबईबाट दुबई जाने बोर्डिङ पास दिएको भेटिएको छ। त्यसपछि ती यात्रु दुबई पुगेको भेटिएको अध्यागमन स्रोतले बताएको छ। नेपालबाट तेस्रो मुलुक जानु परे भारतीय नागरिकले नो अब्जेक्सन सर्टिफिकेट पेश गर्नुपर्छ। त्यसपछि उनीहरू अनुसन्धानमा तानिएका छन्। अध्यागमन विभागले यसबारेमा प्रहरीलाई पत्रचार गरेपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको छ। समाचारक्रम अन्तर्राष्ट्रिय समाचार। फिलिपिन्समा शक्तिशाली भूकम्पको कारण कम्तीमा 19 जनाको ज्यान गएको छ। दक्षिणी फिलिपिन्समा आज बिहान गएको 7.8 म्याग्निच्युडको भूकम्पमा परेर 7 जना बेपत्ता रहेको र 134 जना घाइते भएको बीबीसीले जनाएको छ। भूकम्पले फिलिपिन्सको प्रमुख दक्षिणी टापु मिन्डानाओको जेनरल सान्तोस शहरको सामुद्री तट क्षेत्रमा केन्द्रबिन्दु बनाएको थियो। सो टापु माछाका लागि प्रख्यात छ। फिलिपिन्स इन्स्टिच्युट अफ भोल्कानोलोजी एण्ड साइजमोलोजीले मिन्डनाओका 6 क्षेत्रमा सुनामीको छलहरू रेकर्ड गरिएको बताएको छ। भूकम्पपछि फिलिपिन्स इण्डोनेसिया र जापान लगायतका सो क्षेत्रका धेरै देशहरूले सुनामीको चेतावनी जारी गरेका थिए, तर धेरैजसो अब हटाइएको खबरमा उल्लेख गरिएको छ। र अन्त्यमा खेल समाचार। हङकङलाई हराउँदै नेपालले एसियाली खेलकुद छनौटको उपाधि जितेको छ। सिंगापुरमा आज भएको फाइनलमा नेपालले हङकङलाई डीएलएफ नियमको आधारमा 19 रनले हराएको छ। हङकङले दिएको 189 रनको लक्ष्य पछ्याएको नेपालले 11 ओभर 3 बलमा 2 विकेट गुमाएर 114 रन बनाएको अवस्थामा खेल वर्षाले प्रभावित हुन पुगेको हो। नेपालका कुशल भुर्तेलले 65, रोहित पौडेलले नट आउट 35 रन बनाउनु भएको छ। हङकङका आयुष शुक्ला र एहसान खानले 1-1 विकेट लिनुभएको छ। यसअघि टस हारेर ब्याटिङ गरेको हङकङले विश्वभरमा 7 विकेट गुमाएर 188 रन बनाएको छ। हङकङका अंशुमन रथले 80, शाहिद वासिफले 55 रन बनाउनु भएको छ। नेपालका शिर मल्लले 4 विकेट लिनुभयो। यस्तै उमनलाई हराउँदै मलेसिया एसियाली खेलकुद छनौटमा तेस्रो भएको छ। तेस्रो स्थानका लागि आज भएको खेलमा मलेसियाले ओमनलाई 8 विकेटले हराएको छ। यो प्रतियोगिताबाट नेपाल, हङकङ, मलेसिया र ओमन एसियाली खेलकुदमा छनौट भएका छन्। यिनै समाचारसँगै हामी साँझ 6 बजेको हजुरको समाचारको अन्त्यमा छौं। जाँदा जाँदै यस समाचारका मुख्य मुख्य शीर्षकहरू फेरि पटक। प्रतिनिधि सभा बैठक सूचना टाँसेर भोलिसम्मका लागि स्थगित। नेपालमा ब्रेन ट्युमरका बिरामीको संख्या बढ्दै। रामेछापको रामपुर स्वास्थ्य चौकी किशोर किशोरी मैत्री स्वास्थ्य संस्था घोषणा। भारत जाने टिकट देखाएका व्यक्ति दुवै उडे नेपाल एयरलाइन्सका कर्मचारी पक्राउ। फिलिपिन्समा शक्तिशाली भूकम्पको कारण कम्तीमा 19 जनाको ज्यान गयो र हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली खेलकुद छनौटको उपाधि। अवस्था हजुरको रेडियो 102.1 MHz तामाको सीएफएम 95 MHz र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत संसारभरिको साथ प्रसारण भइरहेको साँझ 6 बजेको हजुरको समाचार सकियो। समाचारबाट समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै यस समाचारबाट म राजन महतारा छेत्री पनि विदा हुन्छु। तपाईँ भने रेडियो सुन्दै रहनुहोला। नमस्कार, शुभ सन्ध्या।

0: दैनिक रु 197 मा रु 50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
1: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
2: जथाभावी सड़क नखनौ वन जंगल र वन्यजन्तुको संरक्षण गरौं वातावरणीय प्रभावको मूल्यांकन गरेर मात्र विकास निर्माणको कार्य गरौं
3: आउँदो पुस्तालाई समेत ख्याल गरी प्राकृतिक स्रोतको दिगो उपयोग गरौं पृथ्वी हाम्रो साझा घर हो आउनुहोस् यसलाई जोगाउन आजदेखि हातेमालो गरौं
2: वन डढेलो रोकौं वन जंगल र जैविक विविधताको संरक्षण गरौं
3: सावधान वन जंगल नजिक आगो नबालौं आगो लाग्ने वस्तु र चुरोट बिडीका ठुटा वन जंगल बाटोको छेउ नजिक नफालौं
2: सलाई लाइटर मट्टितेल पेट्रोल जस्ता आगोजन्य वस्तु तथा पदार्थ केटाकेटीको पहुँचदेखि टाढी राखौं सुत्नुभन्दा अगाडि र घरबाट निस्कदा बिजुलीका स्विचहरू बन्द गरौं र बिजुलीका उपकरणहरूको कुशल व्यवस्थापन गरौं
3: जंगलमा आगो लागेमा तुरन्तै नजिकको प्रहरी कार्यालय संरक्षण कार्यालय वन कार्यालयलाई खबर गरी सबै मिली आगो नियन्त्रण गरौं जंगल हाम्रो जीवन हो विनाशकारी डढेलोबाट वन जोगाऊ
2: वन डढेलो लगाउने वा लगाउन सहयोग गर्नु दण्डनीय अपराध हो
4: वनमा आगो लगाउनेलाई वन एन 2076 को दफा 50 चार बमोजिम बिगो असुल गरी 3 वर्षसम्म कैद वा 60,000 रुपियाँ जरिवाना वा दुवै सजाय हुने हुँदा यस्तो कार्य नगरौं नगराऊ वातावरण संरक्षण गर्ने प्रत्येक नागरिकको दायित्व भएकाले असल र जिम्मेवार नागरिक बनौं
5: जिल्ला विपद व्यवस्थापन समिति रामेछाप सामुदायिक वन महासंघ रामेछाप र डिभिजन वन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश
6: तपाईँले त हुर्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ कहाँबाट ल्याउनु भयो दाजु
7: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी
6: हुर्केकै गिरिराज चल्ला 150
7: हजुर हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्
8: ताजा र ठुलो साइजको अण्डा होलसेल भावमा पाउन विराज सप्लायर्स
7: विराज किसानको साथी
8: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता
7: प्रोप्राइटर जय मानन्दर फोन 0485402439 0485402533 र 98540402439 विराज सप्लायर्स कटहर बोर्ड छेउ मन्थली रामेछाप
6: किन आँखा मिचेको मिचै गरेको
9: हेर्न अचानक मेरो आँखाले अक्षर फोटो भिडियो सबै मधुरो देख्न थाल्यो भने
6: धेरै समय मोबाइल चलाएपछि क्या
9: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ
6: ओहो यो त सेलफोन अन्धोपन हो जस्तो छ राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे
9: ए त्यसो भए जोगिन के गर्ने त
6: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन् पहिलो कुरा सकेसम्म मोबाइल कम हेर्ने हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने बत्ती बालेर हेर्ने मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने हरेक 20 मिनटमा फोन हेर्न छोड्ने कम्तीमा 20 सेकेन्ड अनि पर पर हेर्ने टाढा 20 फिट जति बुझिस् यसलाई 20-20-20 नियम भन्छन् मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने फोन करिब 18 इन्च टाढाबाट हेर्ने दुवै आँखा प्रयोग गर्ने नियमित आँखा जाँच गरिरहने घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ
10: मोबाइल हेर्दा ध्यान दिउँ आँखालाई बचाऊ
11: नेपाल सरकार विज्ञापन बोर्ड
12: छोटो समयमा धेरै संस्थामा डाक्टर इन्जिनियर तथा सिए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 लागि विज्ञान व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो पेन्टागन कलेज तिनकुने काठमाडौँ
2: सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस् विशेष अफर छ
13: अब मन पर्ने ल्यापटप किन्दा सजिलो सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा
2: हाम्रा विशेषताहरू
13: 40% मात्रै डाउन पेमेन्ट
2: सजिलो मासिक किस्ता सुविधा
13: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध
2: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
13: आवश्यक कागजातहरू
2: नागरिकताको प्रमाण पत्र राष्ट्रिय परिचय पत्र
13: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानी छाप
2: थप जानकारीका लागि सम्पर्क नम्बर 9854043255 0485410106 इमेल scsinfo106@gmail.com आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस् सीमित समयको अफर नछुटाउनुहोस्

0: Hello.
1: Let's go.
2: 6.9 inch को standard display, AI powered camera, 3 years तक warranty सहित, Redmi A7 में 5200 mAh तथा Redmi A7 Pro में 6000 mAh powerful battery के साथ थप अत्याधुनिक विशेषताहरूले तपाईंको मन जित्छ बारम्बार।
3: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
4: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
3: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
4: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छार सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
3: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल पुरानो भवन मन्थली रामेछाप।
4: सम्पर्क नम्बर 0445410043 98 63 023 422।

0: ढुंगे छाप घिसिङ परिवार द्वारा आयोजित कुल पूजा तथा विशेष धार्मिक अनुष्ठानमा हार्दिक निमन्त्रणा।
1: यस रामेछापको मन्थली नगरपालिका वडा नम्बर 4 स्थित ढुंगे छाप चनौटीमा आउँदो जेठ 30 गतेदेखि असार 1 गतेसम्म हुने कुलायन पूजा आयोजना गरिएको र असार 1 गते श्रद्धेय धर्मगुरू सोनाम घारवाङ रिम्पोछेद्वारा आयु अभिषेक वाङ प्रदान गर्नुहुने कार्यक्रम रहेको हुँदा सम्पूर्ण रामेछापवासी श्रद्धालु भक्तजनहरूमा उपस्थित भई पुण्य प्राप्तिको लागि हार्दिक निमन्त्रणा गर्दछौ।
0: सम्पर्क नम्बर 9841443165 9841443190। महिला दिदी बहिनीहरूको लागि खुसीको खबर, हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोशी सामुदायिक अस्पताल खुरकोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आस्मा अधिकारी आउनुहुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनुहोला। थप जानकारीको लागि सम्पर्क नम्बर 9851043230 9767652429 सुनकोशी सामुदायिक अस्पताल खुरकोट सिन्धुली।

0: नमस्कार। नेपाली सैनिक रेडियो कार्यक्रमको प्रतीक्षामा रहनुभएका समस्त श्रोतामा हार्दिक स्वागत तथा अभिवादन। नेपाली सेनाद्वारा उत्पादित यो कार्यक्रम तपाईले रेडियो नेपाल सहित देशभरका विभिन्न एफएम स्टेशनहरूबाट सुन्दै आउनु भएको छ भने नेपाली सेनाको वेबसाइट nepalarmy.mil.np समेत सुन्न सक्नुहुनेछ। श्रोता, आजको कार्यक्रममा हामी नेपाली सैनिक गतिविधिको साथमा नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानले नेपालको स्वास्थ्य क्षेत्रमा दक्ष स्वास्थ्य जनशक्ति उत्पादनमा पुर्याएको योगदान सम्बन्धी रेडियो सामग्री प्रस्तुत गर्नेछौ। कार्यक्रमको शुरूआत गरौं नेपाली सैनिक गतिविधि।
1: नमस्कार। सैनिक गतिविधि प्राविधिक सेनानी विनोद अधिकारीबाट सुन्नुहोस्। पाँचखाल स्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा जेठ 18 गते विविध कार्यक्रमको आयोजना गरी अन्तर्राष्ट्रिय शान्ति सैनिक दिवस मनाइएको छ। प्रधान सेनापति महारथी श्री अशोक राज सिगदेलको प्रमुख आतिथ्यमा उक्त दिवस मनाइएको हो। कार्यक्रममा प्रधान सेनापतिले अमर शान्ति सैनिक स्मारकमा माल्यार्पण तथा झण्डोत्तोलन गर्नुभई विश्व शान्ति स्थापना कार्यका दौरान वीरगति प्राप्त गर्नुभएका वीर सैनिकहरूप्रति श्रद्धा सुमन अर्पण गर्नुभयो। साथै उहाँले शान्ति स्थापनार्थ मिनुस्का मिशन कारमा तैनाथ रिपुमर्दन गण शान्ति सेना 7 डफामा कार्यरत रहँदा 2082 साउन 7 गते वीरगति प्राप्त गर्नुभएका अमलदार स्वर्गीय सूरज लामिछाने र मुनुस्को मिशन कंगोमा तैनाथ नरसिंह दल गण शान्ति सेना 29 डफामा कार्यरत रहँदा 2080 असोज 26 गते वीरगति प्राप्त गर्नुभएका प्युठ स्वर्गीय भूपजीत राईको परिवारलाई सम्मान पत्र र दोसल्ला सहित सम्मान गर्नुभयो। साथै वीरगति प्राप्त सैनिकका परिवारलाई संयुक्त राष्ट्रसंघद्वारा प्रदान गरिएको प्रतिष्ठित ड्याग ह्यामरसोल्ड पदक समेत प्रदान गरिएको थियो। यसैगरी प्रधान सेनापतिले शान्ति स्थापनाका दौरान उत्कृष्ट कार्य गर्नुभएका 5 सैनिकलाई कदरपत्र प्रदान गर्नुभयो। विश्वका विभिन्न द्वन्द्वग्रस्त क्षेत्रमा शान्ति स्थापनार्थ कार्य गरिसकेका र हाल तैनाथ शान्ति सैनिकको योगदानको सम्मानमा हरेक वर्ष मे 29 अन्तर्राष्ट्रिय शान्ति सैनिक दिवस मनाउने गरिएको छ। संयुक्त राष्ट्र संघको आह्वानमा सन् 1958 शान्ति सैनिक खटाउँदै आएको नेपाल धेरै शान्ति सैनिक खटाउने राष्ट्रहरूमा पर्दछ। संयुक्त राष्ट्रसंघीय मिशन अन्तर्गत हाल विश्वका विभिन्न 9 मिशनहरूमा नेपाली सेनाका 4179 शान्ति सैनिकहरू कार्यरत छन्। विश्व शान्ति स्थापनाको सिलसिलामा हालसम्म नेपाली सेनाका 74 सैनिकले वीरगति प्राप्त गरेका छन् भने 77 सैनिक घाइते भएका छन्। प्रधान सेनापति महारथी श्री अशोक राज सिगदेल र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डाक्टर श्री बुद्धिसागर पौडेल बीच जंगी अड्डामा जेठ 8 गते छलफल भएको छ। सो दौरान महानिर्देशक डाक्टर श्री पौडेलले नेपाली सेनाले प्रकृति संरक्षण सुरक्षामा पुर्याएको योगदानको कदर स्वरूप प्रधान सेनापति महारथी श्री सिगदेललाई कदरपत्र प्रदान गर्नुभयो। सोही अवसरमा उहाँहरू बीच निकुञ्ज र आरक्षमा पुराना तथा जीर्ण अवस्थामा रहेका भौतिक पूर्वाधारहरूको निर्माणमा आवश्यक पहल, कम्युनिकेशन टावर तथा कम्ब्याट कम्युनिकेशनका उपकरणहरूको खरिदका लागि बजेटको व्यवस्थापन सम्बन्धमा आवश्यक छलफल भएको थियो। यस्तै प्रकृति संरक्षणमा परिचालन भएका सकल दर्जालाई विभिन्न अन्तर्राष्ट्रिय सेमिनार तालिम तथा अवलोकन गराउन आवश्यक पहल, जंगली जनावरहरूबाट हुन सक्ने मानवीय तथा भौतिक क्षति न्यूनीकरणका लागि अप्नाउनु पर्ने विधि सम्बन्धी छलफल भएको थियो। गोरखबहादुर गणले शीघ्र प्रभाव आयोजना अन्तर्गत मकवानपुर जिल्ला मकवानपुर गढ़ी गाउँपालिका 2 ढुङ्गे गढ़ीमा 5,000 लिटर क्षमताको पानी ट्याङ्की सहितको ढुङ्गे धारा निर्माण गरेको छ। नवनिर्मित पानी ट्याङ्की तथा ढुङ्गे धारा मध्ये प्रतानापति उपरथी श्री विष्णु कुमार खड्काले जेठ 18 गते मकवानपुर गढ़ी गाउँपालिकाका अध्यक्ष श्री दुर्जे लामा सङ्तानलाई हस्तान्तरण गर्नुभएको छ। रोल्पा जिल्लामा तैनाथ सूर्यदल गणले गण हाताभित्र श्री 5 बडामहाराजा धीराज पृथ्वीनारायण शाहको पूर्ण कदको शालिक निर्माण गरेको छ। नवनिर्मित शालिक मध्यपश्चिम प्रतानापति उपरथी श्री हिक्मत बहादुर विष्टले जेठ 20 गते गणको 181 वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रमका बीच अनावरण गर्नुभएको हो। सो अवसरमा उक्त शालिकमा सलामी समेत अर्पण गरिएको थियो। ज्वालादल गणले शीघ्र प्रभावी आयोजना अन्तर्गत दाङ जिल्ला दंशीशरण गाउँपालिका 6 बागारमा भेरथान निर्माण गरेको छ। थारू समुदायको संस्कार संस्कृति तथा परम्परालाई संरक्षण गर्ने उद्देश्यले उक्त भुयारथान निर्माण गरिएको हो। नवनिर्मित भुयारथानको मध्यपश्चिम प्रतनापति उपरथी श्री हिक्मत बहादुर विष्टले एक कार्यक्रमका बीच जेठ 22 गते उद्घाटन गर्नुभई स्थानीयलाई हस्तान्तरण गर्नुभयो। सोक्रममा उहाँले सांस्कृतिक आस्थाको धरोहर तथा परम्पराको धार्मिक स्थलका रूपमा रहेको भुयारथान निर्माणले थारू समुदायको धार्मिक परम्पराको संरक्षणमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो। भैरवगणले शीघ्र प्रभाव आयोजना अन्तर्गत दार्जीलिङ जिल्ला थाक्रे गाउँपालिका 8 स्थित जनता आधारभूत विद्यालय भवनको 7 कोठामा फल्स सिलिङ निर्माण गरेको छ। निर्माण सम्पन्न भए पश्चात नम्बर 6 वाहिनीपति शाक्रथी श्री उज्जवल राणाले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री केशव प्रसाद प्याकुरेललाई जेठ 20 गते हस्तान्तरण गर्नुभएको हो। सैनिक गतिविधिमा अब खेल समाचार। पूर्वी पिर्तना हेडक्वार्टरमा वैशाख 13 गतेदेखि पिर्तनापति ट्रफी 2083 शुरू भएको छ। उक्त प्रतियोगिताको पिर्तनापति उपरथी श्री गौरव कुमार केसीले शुभारम्भ गर्नुभएको हो। यस्तै सुर्खेत स्थित उत्तर पश्चिम पिर्तनामा जेठ 20 गतेबाट पिर्तनापति ट्रफी 2083 शुरू भएको छ। पिर्तनापति उपरथी श्री दिपेश जङ शाहले शुभारम्भ गर्नुभएको उक्त प्रतियोगिता जेठ 29 गतेसम्म सञ्चालन हुनेछ। उपत्यका पिर्तना हेडक्वार्टरमा जेठ 4 गतेबाट सञ्चालन भएको पिर्तनापति ट्रफी 2083 जेठ 19 गते सम्पन्न भएको छ। पिर्तनापति उपरथी श्री रविन्द्र खत्रीले उक्त प्रतियोगिता समापन गर्नुभई सर्वोत्कृष्ट भएको नम्बर 1 वाहिनी अड्डालाई ट्रफी प्रदान गर्नुभएको छ। बुटबल स्थित मध्यपश्चिम पिर्तना हेडक्वार्टरमा जेठ 4 गतेबाट सञ्चालन भएको पिर्तनापति ट्रफी 2083 जेठ 18 गते सम्पन्न भएको छ। उक्त प्रतियोगिताको पिर्तनापति उपरथी श्री हिक्मत बहादुर विष्टले समापन गर्नुभएको हो। प्रतियोगितामा नम्बर 19 वाहिनीले पिर्तनापति ट्रफीको उपाधि जितेको छ। यस वर्ष पिर्तनापति ट्रफी प्रतियोगितामा फुटबल, भलिबल, बास्केटबल, तेक्वान्दो, जुडो, बक्सिङ, एथलेटिक्स र पौडी गरी 8 विधाका खेलहरू समावेश रहेका छन्। नेपाल फेन्सिङ संघले जेठ 16 र 17 गते ललितपुरमा सञ्चालन गरेको 7 राष्ट्रिय फेन्सिङ प्रतियोगितामा 2 स्वर्ण, 2 रजत र 2 कास्य गरी 6 पदक सहित त्रिभुवन आर्मी क्लबको टीम द्वितीय भएको छ। प्रतियोगिता अन्तर्गत पुरूष फोयल टीमतर्फ युद्धभैरव गणका सेनानी श्री अनुप भण्डारी, राजदल गणका प्युठ नरेन्द्र सिंह धामी, नन्दबक्स गणका प्युठ वीर सिंह शाही र राष्ट्रिय सेवादलका बन्दोबस्ती कार्य सिपाही भुवन मल्लिकको टीमले स्वर्ण पदक जितेको छ। त्यस्तै पुरूष इपी टीमतर्फ दुर्गाबक्स गणका अमलदार मीन बहादुर कार्की, महावीर गण रेन्जरका प्युठ सूरज सिंह, नम्बर 2 राजदल गणका प्युठ हर्क बहादुर खड्का र अर्जुनबाण गणका प्युठ पूर्णराज गिरीको टीमले स्वर्ण पदक जितेको छ। त्यस्तै महिला इपी टीमतर्फ गोरखकाली गुल्मकी अमलदार इन्दिरा पौडेल, सैनिक प्रहरी गणकी सिपाही पवित्रा खड्का र नेपाली सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रकी बन्दोबस्ती कार्य सिपाही पूजन कुमारी कुमालको टीमले रजत पदक जितेको छ। फोयल एकलतर्फ रणशेर गणकी प्युट मनिषा श्रेष्ठले रजत र राष्ट्रिय सेवादलकी बन्दोबस्ती कार्य सिपाही भुवन मालिकले कास्य पदक जित्नुभयो भने इपी एकलतर्फ नेपाली सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रकी बन्दोबस्ती कार्य सिपाही पूजन कुमारी कुमालले कास्य पदक जित्नुभयो। सप्तरी जिल्लाको राजविराजमा जेठ 11 गतेदेखि 13 गतेसम्म सञ्चालन भएको युथ जुनियर तथा सिनियर राष्ट्रिय खुल्ला भारोत्तोलन प्रतियोगितामा त्रिभुवन आर्मी क्लबका खेलाडीले 3 स्वर्ण, 7 रजत र 3 कास्य गरी 13 पदक जितेका छन्। नेपाल भारोत्तोलन संघ र जिल्ला भारोत्तोलन संघ सप्तरीले आयोजना गरेको उक्त प्रतियोगितामा 58 केजी तौल समूहमा नयाँ सबुज गणकी प्युठ प्रभाथारू र 69 केजी तौल समूहमा नेपाली सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रकी अमलदार कमला श्रेष्ठले नयाँ राष्ट्रिय कीर्तिमान राख्नु भएको छ। क्लीन एण्ड जर्क तर्फ प्युठ प्रभाथारूले 75 केजीको कीर्तिमानी तोड्दै 76 केजीको भार उठाएर नयाँ राष्ट्रिय कीर्तिमान राख्नु भएको हो भने स्न्याच विधातर्फ अमलदार कमला श्रेष्ठले 68 केजीको कीर्तिमान तोड्दै 69 केजीको भार उठाएर नयाँ राष्ट्रिय कीर्तिमान राख्नु भएको हो। सुन्दै हुनुहुन्थ्यो नेपाली सैनिक गतिविधि पूरा भयो।
2: यो नेपाली सैनिक रेडियो कार्यक्रम हो। खुला सामरिक लेख रचना प्रतियोगिता सम्बन्धी सूचना।
3: नेपाली सेनाले सञ्चालन गर्दै आइरहेको खुला सामरिक लेख रचना प्रतियोगिताको 8 संस्करण सञ्चालन हुने भएको छ। इच्छुक व्यक्तिहरूले असार 20 गतेसम्म आवेदकको नाम, फोन नम्बर, इमेल ठेगाना, संक्षिप्त परिचय र रचनाको शीर्षक युनिटी जर्नल @nepalarmy.mil.np मा पठाउन सक्नुहुनेछ।
4: लेख रचनाका विषय वस्तुहरू:
3: राष्ट्रिय एकता,
4: परम्परागत तथा अपरम्परागत सुरक्षा,
3: कूटनीति र अन्तर्राष्ट्रिय सम्बन्ध,
4: नवीनतम प्रविधि,
3: राष्ट्रिय सुरक्षा,
4: नेपालको इतिहास र नेपाली सैनिक इतिहास,
3: नेपालको मौलिक पहिचान, मूल्य, मान्यता, संस्कृति र परम्परा,
4: नेपालको परिवेश र माटो सुहाउँदो सुरक्षा रणनीति।
3: पुरस्कार राशि:
4: प्रथम हुनेलाई ₹2,00,000,
3: द्वितीय हुनेलाई ₹1,50,000,
4: तृतीय हुनेलाई ₹1,00,000
3: र सान्त्वना प्रति व्यक्ति ₹10,000 प्रदान गरिनेछ।
4: लेख रचना पेश गर्ने ठेगाना:
3: युनिटी जर्नल @nepalarmy.mil.np मा प्रेषित गर्न हुन तथा कुनै जिज्ञासा भएमा 01-59-77-57 मा सम्पर्क गर्न हुन अनुरोध गरिन्छ।
4: विस्तृत जानकारीका लागि नेपाली सेनाको आधिकारिक वेबसाइट तथा फेसबुक पेजमा हेर्न सक्नुहुनेछ।
0: श्रोता, अहिले तपाईँ सुन्दै हुनुहुन्छ नेपाली सैनिक रेडियो कार्यक्रम। यो कार्यक्रम तपाईँले नेपाली भाषामा 158, मैथिली भाषामा 34, भोजपुरी भाषामा 15 र अवधी भाषामा 5 गरी रेडियो नेपाल सहित देशभरका 212 एफएम रेडियोहरूबाट विभिन्न बार तथा समयमा सुन्दै आउनु भएको
3: गरिन्छ।
4: विस्तृत जानकारीका लागि नेपाली सेनाको आधिकारिक वेबसाइट तथा फेसबुक पेजमा हेर्न सक्नुहुनेछ।

0: संस्थानले नेपालको स्वास्थ्य क्षेत्रमा दक्ष स्वास्थ्य जनशक्ति उत्पादनमा पुर्याएको योगदान सम्बन्धी रेडियो सामग्री।
1: संविधान प्रदत्त प्राथमिक जिम्मेवारीका अतिरिक्त नेपाली सेनाले राष्ट्रिय आवश्यकता अनुसार विभिन्न क्षेत्रमा योगदान दिँदै आइरहेको छ, जसमध्ये शिक्षा र स्वास्थ्य क्षेत्र पनि एक हो। स्वास्थ्य क्षेत्रमा आवश्यक दक्ष जनशक्तिको अभावलाई पूर्ति गर्न र नेपालमै अन्तर्राष्ट्रिय स्तरको चिकित्सा शिक्षा प्रदान गर्न नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान क्रियाशील छ। यस संस्थानले हालै स्थापनाको 15 वार्षिकोत्सव समेत मनाएको छ। यसै सन्दर्भमा आजको कार्यक्रममा हामी नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानले नेपालको स्वास्थ्य क्षेत्रमा आवश्यक दक्ष जनशक्ति उत्पादनमा पुर्याएको योगदान बारे चर्चा गर्नेछौ। प्रस्तुतिमा छौ म प्राविधिक जमादार सरिना सापकोटा
2: र म प्राविधिक सुबेदार सुदीप ढकाल। चिकित्सा शिक्षा मुख्यतया मानिसको स्वास्थ्यसँग सम्बन्धित विषय हो। यसका लागि ठूलो पूर्वाधार, अत्याधुनिक प्रविधि र सबल व्यवस्थापन आधारभूत शर्त बन्ने गर्दछ। यिनै शर्त पूरा गरेको नेपाली सेनाको उत्कृष्ट चिकित्सा शिक्षा संस्थानले पुर्याएको योगदान बारे विद्यार्थीको अनुभव।
3: मेरो नाम अनिश सौलाय, हालै म नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान चिकित्सा शास्त्र महाविद्यालयमा एमबीबीएसमा फोर्थ इयर अध्ययनरत विद्यार्थी। यो संस्थाको विशेषता भनेको डिसिप्लिन, एउटा मुख्य विशेषता म मान्छु। डिसिप्लिन साथसाथै एकाडेमिक्स पनि एकदम राम्रो र अल्टिमेटली लाइफमा सक्सेस हुनु छ भने फर्स्ट र फरमोस्ट कुरा नै डिसिप्लिन हो। र अब एकाडेमिक्स त सबैको स्ट्रङ नै हुन्छ र डिसिप्लिन साथ एकाडेमिक्स पनि स्ट्रङ हुने भएको कारणले चाहिँ मैले यो संस्था रोजेको हुँ।
1: नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान सैनिक कल्याणकारी कोषको लगानीमा संचालित गैर नाफामूलक संस्थान हो। 2067 सालमा स्थापना भएको यस संस्थानले यही जेठ 11 गते प्रधान सेनापति महारथी श्री अशोक राज सिग्देलको प्रमुख आतिथ्यमा 15 वार्षिकोत्सव मनाएको छ। सो अवसरमा संस्थानले हासिल गरेका शैक्षिक तथा सामाजिक उपलब्धिहरूबारे चर्चा गर्नुहुँदै प्रधान सेनापति महारथी श्री अशोक राज सिग्देल,
4: विगत 15 वर्षदेखि राष्ट्रको स्वास्थ्य सेवाको लागि आवश्यक विषय विज्ञ चिकित्सा जनशक्ति तयार गर्न यस संस्थानले पुर्याएको योगदान प्रशंसनीय रहेको छ। दक्ष तथा गुणस्तरीय मात्र नभई एक कर्तव्यनिष्ठ, अनुशासित र नैतिकवान स्वास्थ्य जनशक्ति उत्पादन गरी नेपाली सेनाका सकल दर्जा तथा तिनका आश्रित परिवारजनहरूलाई सेवा प्रदान गर्ने तथा राष्ट्रको गुणात्मक स्वास्थ्य सेवाको क्षमता अभिवृद्धि गर्ने लक्ष्य सहित स्थापित यस संस्थानले हासिल गरेका शैक्षिक तथा सामाजिक उपलब्धिहरू साँच्चै नै उत्कृष्ट र प्रशंसनीय छन्। यी उपलब्धिहरूलाई संस्थागत गर्दै समयानुकूल यस संस्थानलाई स्वास्थ्य शिक्षामा उत्कृष्ट शिक्षा संस्थाका रूपमा थप विकास गर्दै लैजानको निमित्त सम्पूर्ण संस्थान परिवारलाई अनुरोध गर्दछु।
2: स्थापनाको छोटो अवधिमै संस्थानले स्वास्थ्य शिक्षाको क्षेत्रमा उत्कृष्ट संस्थाको रूपमा आफूलाई स्थापित गरेको छ। यहाँका विद्यार्थीहरूले हासिल गरेको उत्कृष्ट नतिजा यसैको प्रमाण हुन्। उत्कृष्ट विद्यार्थीहरूलाई संस्थानले हरेक वर्ष विभिन्न पुरस्कार समेत प्रदान गर्दै आइरहेको छ। यस वर्ष पनि प्रधान सेनापतिले विभिन्न विधाका उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कृत गर्नुभएको छ।
1: प्रधान सेनापति प्रशंसा निशान, चीफ अफ दि आर्मी स्टाफ बेस्ट ग्रेजुएट अफ दि इयर अवार्ड, एनएआईएचएस ट्रफी, बेस्ट ग्रेजुएट अफ दि इयर अवार्ड, स्वर्गीय प्राध्यापक डाक्टर राजेन्द्र प्रसाद उपाध्यायको स्मृतिमा मेमोरियल गोल्ड मेडल, प्रमुख सेनानी शशिकला राज भण्डारी मेमोरियल गोल्ड मेडल, महारथी छत्रमान सिंह गुरूङ इन्टिग्रेटेड बेसिक मेडिकल साइन्सेज गोल्ड मेडल तथा प्रशंसा पत्र सहित नगद पुरस्कार प्रदान गरिएको हो। यस्ता पुरस्कारले विद्यार्थीहरूलाई थप हौसला प्रदान गर्ने विद्यार्थीहरूको भनाइ छ।
5: मेरो नाम चाहिँ सरिता सुवेदी, एनएससीएचएस कलेजको चाहिँ फिफ्थ ब्याचको स्टुडेन्ट, सीएमएलटीको। अहिले चाहिँ म प्रहरी सहायक निरीक्षकको रूपमा नेपाल प्रहरी अस्पतालमा कार्यरत छु। मैले यो बेस्ट स्टुडेन्ट अवार्ड एनएससीएचएसमा 5 फ्याकल्टी छ, त्यो मध्येको चाहिँ सीएमएलटीबाट पाएको। मलाई एकदमै खुसी लागिरहेछ। हाम्रो यो कलेज अरूको लागि पनि एउटा ड्रिम कलेज हो। मलाई चाहिँ यहाँ आउनुभन्दा अगाडि यो कलेज यस्तो थियो, यस्तो छ भन्ने चाहिँ थाहा थिएन। यहाँ आइसकेपछि एकदमै राम्रो लाग्यो। एकदमै यहाँको ओपन स्पेस अनि पढाउने टेक्निक, सपोर्टिभ टिचर, एकदमै हेल्पफुल इन्भाइरोमेन्ट, त्यसले गर्दाखेरि चाहिँ पढ्नको लागि इन्भाइरोमेन्ट सहज भयो। आफ्नो टाइम गोल्डेन पिरियड भन्छु त्यो टाइमलाई चाहिँ एकदमै सदुपयोग गर्नुहोस्, राम्रोसँग पढ्नुहोस्। अनि टाइम चाहिँ फेरि फर्केर आउँदैन रिग्रेट हुने, मैले पढिनँ यस्तो भयो भनेर रिग्रेट हुने चाहिँ कुनै पनि काम नगर्नुहोस् भन्छु म चाहिँ। राम्रोसँग पढ्नु भयो भने फ्युचर राम्रो भइहाल्छ।
6: आशिका सुवेदी, म चाहिँ पिसिएल

0: फिजियोथेरापी को फिफ्थ ब्याच म चाहिँ बेस्ट ग्रेजुएट अफ द इयर 2024 को पुरस्कृत भएँ. पहिला सुरु त मलाई एकदमै प्राउड फिल भएको छ, मैले मेरो सबै ब्याचलाई नै रिप्रेजेन्ट गर्न पाएँ. मेरो साथीहरू जो जसले मलाई हेल्प गर्नुभएको थियो इच एन्ड एभ्री फेजमा, मलाई पढाइमा होस् या मलाई अरू कुनै फेजमा, सबैमा हेल्प गर्नुभएको थियो. यो प्राइस चाहिँ खासमा मेरो लागि मात्र होइन, मेरो सबै साथीहरूको लागि नै हो. यो डिफ्रेन्ट डिफ्रेन्ट इयरमा डिफ्रेन्ट डिफ्रेन्ट टिचर्सहरू हुनुहुन्थ्यो, मलाई टिचरहरूले एकदमै हेल्प गर्नुभयो.
1: समृति श्रेष्ठ हो, म अहिले नेप्लिस आर्मी इन्स्टिट्युट अफ हेल्थ साइन्सेसमा फोर्थ इयरमा 11th ब्याचमा अध्ययनरत छात्र हो. जेनरल छत्रमान सिंह गुरुङ इन्टिग्रेटेड बेसिक मेडिकल साइन्स 2024 अवार्डबाट सम्मानित भएको. एकदमै खुसी लागिरहेको छ, गर्वान्वित महसुस भइरहेको छ. म के भन्न चाहन्छु भन्दाखेरि कन्सटेन्टली मेहनत गरिराख्यो भने चाहिँ राम्रो फल प्राप्त हुन्छ. धेरै धेरै धन्यवाद, यहाँ पढ्न पाउनु नै एउटा गर्वान्वित कुरा हो, साथै यस अवार्डबाट सम्मानित हुनु पाउनु झनै ठुलो गर्वको विषय हो मेरो लागि.
2: स्थापनाको छोटो अवधिमै संस्थानले स्वास्थ्य सेवासँगै राष्ट्रका लागि गुणात्मक जनशक्ति उत्पादन गर्न उल्लेख्य योगदान दिएको छ. यस संस्थान अन्तर्गतबाट चिकित्सा, नर्सिङ र मेडिकल पोलिटेक्निक संकायमा अध्ययन पूरा गरेका विद्यार्थीहरू नेपाल मेडिकल काउन्सिलको लाइसेन्सिङ परीक्षामा 100% उत्तीर्ण हुँदै आइरहेका छन्। यो सफलताले नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानको शैक्षिक गुणस्तरलाई दर्शाउँछ। संस्थान अन्तर्गत चिकित्सा शास्त्र महाविद्यालयकी प्राचार्य प्राविधिक सहायक रथी प्राध्यापक डाक्टर श्री रत्न अधिकारी,
3: नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान आज राष्ट्रकै एक प्रतिष्ठित शैक्षिक संस्थाको पहिचान हासिल मात्र गर्न सीमित नभई अन्तर्राष्ट्रिय स्तरमा समेत आफ्नो विशिष्ट पहिचान स्थापित गर्न सफल भइसकेको छ. यस संस्थान अन्तर्गतका महाविद्यालयहरूले हरेक परीक्षाहरूमा उत्कृष्ट नतिजा हासिल गर्नुका साथै अनुशासित र सुरक्षित वातावरणमा आफ्ना विद्यार्थीहरूलाई पठन पाठन गराउँदै विद्यार्थीहरूका बहुआयामिक व्यक्तित्व विकास गर्न सफल हुँदै आइरहेको छ. ग्राउन्ड जीरोबाट प्रारम्भ भई आज एक प्रतिष्ठित तथा अव्वल पोस्ट ग्रेजुएट मेडिकल इन्स्टिट्युसन एवं रिसर्च सेन्टरका रूपमा रूपान्तरण हुन सफल भएको जानकारी गराउन पाउँदा हामी गौरवान्वित महसुस गर्दछौं.
4: गुणस्तरीय र सहुलियतपूर्ण शिक्षा यस संस्थानको विशेषता हुन्. सैनिक कल्याणकारी कोषबाट सञ्चालित भए पनि यहाँ सैनिक र गैर सैनिकका सन्ततिले सहुलियत दरमा गुणस्तरीय शिक्षा प्राप्त गर्दै आएका छन्. यसै क्रममा वीरगति प्राप्त, शारीरिक अशक्त भएका सैनिकका सन्तति, बहालवाला तथा अवकाश प्राप्त सैनिकका जेहेन्दार सन्ततिहरूका लागि विशेष आरक्षण र छात्रवृत्तिको व्यवस्था गरिनु संस्थानको थप उपलब्धि बनेको छ. यसले गर्दा आर्थिक रूपमा कमजोर तर क्षमतावान विद्यार्थीहरूले अध्ययन गरी स्वास्थ्य सम्बन्धी विभिन्न क्षेत्रमा सेवा गर्ने मौका पाएका छन्. संस्थानमा विद्यार्थी भर्ना प्रक्रिया कस्तो रहेको छ त? संस्थानको कल्याणकारी शाखामा कार्यरत श्री लवधोज कार्की,
5: नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानमा स्नातक तहमा कुल प्राप्त कोटाहरूमा 49% कोटा सैनिक बालवाला तथा अवकाश प्राप्त सैनिकका सन्ततिको लागि आरक्षित गरिएको छ. सो आरक्षित गरिएका कोटाहरूको भर्ना प्रक्रिया भने चिकित्सा शिक्षा आयोगले नै सञ्चालन गर्छ. चिकित्सा शिक्षा आयोगले उनीहरूलाई प्राप्त मर्यादा क्रमको आधारमा आरक्षित कोटामा भर्ना गर्ने म्याचिङ प्रक्रियामा समावेश गराई भर्नाको लिस्ट पब्लिस गर्छ. त्यो लिस्ट अनुसार नै विद्यार्थीहरू भर्ना भएर हाम्रो यस संस्थानमा अध्ययनको लागि आउँछन्. कुल प्राप्त मध्ये 49% कोटा सैनिकको लागि आरक्षित भए जस्तै 51% कोटा चाहिँ गैर सैनिक विद्यार्थीहरूको लागि हुन्छ. गैर सैनिक विद्यार्थीहरूको छनौट र भर्ना प्रक्रिया सबै चिकित्सा शिक्षा आयोगबाट नै सञ्चालन हुन्छ. चिकित्सा शिक्षा आयोगबाट सञ्चालन हुने प्रवेश परीक्षा पश्चात उक्त परीक्षाको आधारमा विद्यार्थीहरूको छनौट प्रक्रिया हुन्छ र छनौट भएका विद्यार्थीहरू आयोगले भर्ना सूची प्रकाशन भए पश्चात सम्बन्धित विश्वविद्यालय जस्तै त्रिभुवन विश्वविद्यालयबाट भर्ना भई हाम्रो संस्थानमा चाहिँ अध्ययनको लागि आउँछन्. त्यसरी गैर सैनिक तर्फको विद्यार्थीहरूमा स्नातक तहमा जम्मा 51% विद्यार्थीहरूलाई 100% माने त्यसको 75% चाहिँ नेपाल सरकारको छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीहरू छनौट भई उनीहरू अध्ययनको लागि यस संस्थानमा आउँछन्.
2: हाल संस्थानमा स्नातक तहका विभिन्न कार्यक्रमहरू एमबीबीएस, बीपीएच, बीएससी, एमएलटी, बीएससी नर्सिङ र बीएनएसमा 1215 विद्यार्थीहरू अध्ययनरत रहेका छन् भने यस संस्थानबाट 1592 विद्यार्थी दीक्षित भइसकेका छन्, जसमध्ये भूतपूर्व तथा बहालवालाका सन्ततितर्फ स्नातक तहमा 500 छन् भने एमबीबीएस तर्फ 354, नर्सिङ तर्फ 227 र अलाइड हेल्थ साइन्स तर्फ 8 गरी 589 रहेका छन्.
4: त्यसै गरी स्नातकोत्तर तह अन्तर्गत एमडीएमएस, र एमएनमा गरी 265 जना विद्यार्थी अध्ययनरत रहेका छन्। यस संस्थानबाट हालसम्म 197 जना विद्यार्थीले स्नातक कोतरतह उत्तीर्ण गरी विभिन्न विषयमा विशेषज्ञता हासिल गरिसकेका छन्। शिक्षासँगै अनुशासन, समय व्यवस्थापन र अतिरिक्त क्रियाकलाप नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानलाई चिनाउने आधार बनेका छन्। नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानका निर्देशक सहायक रथी श्री पुरुषोत्तम खड्का,
6: यहाँको जहाँसम्म व्यवस्थापकीय पक्ष छ, अन्य कलेजहरू, मेडिकल कलेज, नर्सिङ कलेजहरू भन्दा हाम्रो चाहिँ त्यो अनुशासनमा अलिकति स्ट्रिक्ट नै हुन्छ। हामी बिहानदेखि बेलुकासम्मको प्रोग्रामहरू सेड्युल अनुसार चल्छ, त्यसको सुपरभिजन हामी गर्छौँ। क्लासहरू टाइममा चल्ने, ब्रेकफास्ट टाइममा खाने, लन्च टाइममा, डिनर टाइममा, क्लिनिकल हस्पिटल जाने कुराहरू, टाइममा बस पठाउन ल्याउनेदेखि लिइकन एक्स्ट्रा एक्टिभिटिजहरू पनि त्यो एक्सपोजर पनि हामी राम्रो गराउँछौँ। त्यो भएको कारणले गर्दा पनि एडमिनिस्ट्रेसनको पार्टले गर्दा पनि स्टुडेन्टहरू अलि बढी पढाइमा पनि फोकस गरेका छन्, रिजल्ट पनि राम्रो छ, र हाम्रो सरकारी अन्य अस्पतालहरू, अन्य ट्रेनिङ इन्स्टिट्युसनहरू, कलेजहरूमा पनि यहाँको स्टुडेन्टहरू धेरैले नोकरी पाएको अथवा सेलेबल भएको र विदेशमा पनि राम्रो काम गरेको चाहिँ देखिएको छ।
2: यस संस्थानले आफ्नो शैक्षिक दायरालाई समयानुकूल विस्तार गर्दै लैजाने योजना बनाएको छ। त्रिवी चिकित्सा अध्ययन संस्थानको नीतिभित्र रहेर गुणस्तरीय जनशक्ति उत्पादन र अनुसन्धानमा रहेको यस संस्थानले आगामी दिनमा डीएम र एमसीएस तहका 3 विशिष्ट विधामा पठन पाठन शुरू गर्ने लक्ष्य लिएको छ। संस्थानमा डीएम कार्डियोलोजी, डीएम क्रिटिकल केयर र एमसीएस युरोलोजी विषयमा विद्यावारिधि तहको अध्यापन शुरू हुने भएकाले समग्र राष्ट्रको चिकित्सा क्षेत्रमा ठूलो गुणात्मक फड्को मार्ने विश्वास गरिएको छ।
4: हाल संस्थानमा 38 जना प्राध्यापक, 68 जना सह प्राध्यापक र 142 जना उप प्राध्यापक कार्यरत हुनुहुन्छ। पर्याप्त स्रोत साधन र उत्कृष्ट प्राज्ञिक वातावरणकै कारण यो संस्थान आज चिकित्सा शास्त्र अध्ययन गर्न चाहने विद्यार्थीहरूको पहिलो रोजाईमा पर्ने गरेको छ।
7: सञ्जीव प्रसाद खतेडा, नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानबाट चाहिँ बीबीएचको पहिलो ब्याचबाट चाहिँ पास आउट भएर अहिले चाहिँ स्वास्थ्य कार्य सोलुखुम्बुमा जनस्वास्थ्य अधिकृतको रूपमा कार्यरत छ। नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान रोज्नुको मुख्य कारण भनेको चाहिँ नेपाली सेना भन्ने बित्तिकै एउटा छुट्टै ब्रान्ड फिल हुन्छ नि त, अनुशासन, यहाँको इन्भाइरोमेन्टमा पढ्न पाउनु, अनि एकदमै राम्रो, पहिलेदेखि सुन्दै आएको, एकदम राम्रो एजुकेसन छ, राम्रो भनेर सुन्दै आएको, र प्लस आफूलाई पनि त्यो यो इन्भाइरोमेन्टमा चाहिँ मन पनि भएकोले अनि यही कलेजलाई चाहिँ रोजेको मैले। संस्थानले जुन यो सपोर्टहरू जुन गर्दैछ त्यसलाई अझै राम्रो गर्दै जाओस्, जुन इन्भाइरोमेन्ट छ त्यसलाई अझै राम्रो गर्दै जाओस्, र यसरी नै विद्यार्थीहरूलाई आफ्नो मनोबल बढाउँदै जानु भन्ने चाहिँ चाहन्छु।
2: विक्रम सम्बत 2082 नेपाल मेडिकल काउन्सिलले लिएको लाइसेन्सिङ परीक्षामा यस संस्थानका एमबीबीएस तहका 96% विद्यार्थी उत्तीर्ण भएका छन् भने नर्सिङ र प्यारामेडिकल तर्फ 7% विद्यार्थीहरू उत्तीर्ण भएको तथ्याङ्क छ। स्थापनाको छोटो अवधिमै यो स्तरको प्राज्ञिक उचाइ र उत्कृष्ट अनुसन्धानको संस्कृति विकास हुनु आफैमा उदाहरणीय सफलता बनेको छ। त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थानका डीन प्राध्यापक डाक्टर श्री मोहनराज शर्माले वर्षौंदेखि संस्थाले शैक्षिक उत्कृष्टता, अनुशासन, व्यावसायिकता र देशप्रतिको सेवाभाव र आफ्नो प्रतिबद्धता मार्फत सम्मान प्राप्त गरिरहेको र वर्तमान नेतृत्व, प्राध्यापक वर्ग, स्वास्थ्य कर्मीहरू, कर्मचारीहरू र विद्यार्थीहरूको निस्वार्थ प्रयासको कदर गर्नुभयो।
4: सैनिक व्यवस्थापनमा सञ्चालित भएकाले यस संस्थान अनुशासित, मर्यादित र शान्त छ। विद्यार्थीले प्राध्यापक तथा अनुभवी वरिष्ठ चिकित्सकहरूको प्रत्यक्ष निगरानीमा वीरेन्द्र अस्पताल मार्फत प्रत्यक्ष रूपमा विभिन्न रोगका बिरामीहरूको परीक्षण, शल्यक्रिया र आपतकालीन सेवाको अनुभव बटुल्ने अवसर पाएका छन्। साधन स्रोत सम्पन्न अस्पतालमा रही व्यवहारिक ज्ञान हासिल गर्न सकिने भएकोले विद्यार्थीहरूलाई थप सजिलो भएको डाक्टर अमृत बस्यालको भनाइ छ।
8: 8 ब्याचबाट चाहिँ एमबीबीएस उत्तीर्ण गरी हालैले मनमोहन मेमोरियल स्वयम्भूमा चाहिँ आईसीयूमा चाहिँ मेडिकल अफिसरको रूपमा कार्यरत छ। जस्तै म इन्टरभ्यूहरूमा जाँदा पनि आर्मीको प्रडक्ट भनेपछि उहाँहरू खुसी हुन्छ, उहाँलाई विश्वास छ तपाईँ प्रति भन्नुहुन्छ। त्यसले चाहिँ के गर्दा देखाउँछ त भन्दाखेरि चाहिँ आर्मी प्रतिभा परिवारले दिएको जुन एउटा डिसिप्लिन छ र जुन एउटा हामीलाई दिएको पठन पाठनको शैली छ त्यसप्रति
2: नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानले शैक्षिक सँगै अनुसन्धान पक्षलाई समेत जोड़ दिँदै आइरहेको छ। शैक्षिक कार्यक्रमहरूलाई व्यवहारिक, समुदायमुखी तथा परिणाममुखी बनाउन संस्थानले पाठ्यक्रम अनुसार प्राज्ञिक तथा समुदायमा आधारित स्थलगत अध्ययनलाई पनि प्रोत्साहन दिने गरेको छ। गत वर्ष संकायका सदस्य तथा स्नातक एवं स्नातकोत्तर तहका विद्यार्थीबाट 292 अनुसन्धान प्रस्ताव भएकोमा 215 प्रस्ताव स्वीकृत हुनु यसको पछिल्लो ज्वलन्त उदाहरण हो। स्वास्थ्य क्षेत्रमा गरिने शोधपत्रले उपचार क्षेत्र थप मजबुत बन्ने नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान चिकित्सा शास्त्र महाविद्यालय फार्माकोलोजी विभागका विभागीय प्रमुख सम्बोध आचार्य बताउनुहुन्छ।
9: शोधपत्रको उद्देश्य हाम्रो उपचारलाई अझै राम्रो बनाउनु अथवा चाहिँ हाम्रो कुन कुन समस्याहरू विशेष महत्वपूर्ण छन् भनेर पत्ता लगाउनु जस्ता कार्यको लागि स्वास्थ्यमा शोध अनुसन्धान गरिन्छ। एमबीएमएसको जुन विद्यार्थीहरूलाई हामीले शोधपत्र गराउँछौँ अनि त्यसपछि उनीहरूको परीक्षा पनि हुन्छ, त्यो उनीहरूको कोर्सको नै एउटा महत्वपूर्ण भाग हो। शोधपत्र लेख्नु पनि उनीहरूको लागि अनिवार्य हुन्छ। जुन एमडी र एमएस प्रोग्राम त्यसभन्दा माथिको एमडीएम एमसिएच प्रोग्राम अन्तर्गत शोधपत्र लेख्नु अनिवार्य हुन्छ र शोधपत्र लेखिसकेपछि मात्रै उनीहरू अनुमति प्राप्त भएपछि शोधपत्र जाँचेर त्यो शोधपत्र योग्य भएपछि मात्रै परीक्षामा सामेल हुन पाउँछन्।
4: यसरी संस्थानले हासिल गरेका उपलब्धिहरू उत्कृष्ट र प्रशंसनीय छन्। स्वास्थ्य सेवासँग सम्बन्धित विभिन्न विधामा संस्थानबाट उत्पादित डाक्टर, नर्स तथा प्यारामेडिक्स लगायतका जनशक्तिले सरकारी तथा निजी क्षेत्रका अस्पतालहरूमा आबद्ध भई राष्ट्रकै लागि योगदान दिइरहेका छन्। यो उपलब्धिले संस्थानलाई अझ उत्कृष्ट बन्न प्रेरित गरिरहेको छ। यस संस्थानलाई थप उचाइमा पुर्याउन संस्थानले के कस्तो पहल कदमी चालेको छ त? नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानका कार्यकारी निर्देशक प्राविधिक उपरथी प्राध्यापक डाक्टर श्री देवेन्द्र बहादुर खत्री अवकाश प्राप्त।
10: आगामी शैक्षिक वर्षदेखि ब्याचलर इन फिजियोथेरापी तथा ब्याचलर इन फार्मेसी कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले आवश्यक गृह कार्य समेत समाप्त गरी पत्राचार भइसकेको छ। यसै गरी थप ब्याचलर्स कार्यक्रमहरू ब्याचलर इन डेन्टल सर्जरी, ब्याचलर इन अप्टोमेट्री तथा थप मास्टर्स कार्यक्रमहरू एमडी इमर्जेन्सी मेडिसिन, एमएससी मेडिकल ल्याब टेक्नोलोजी बायोकेमिस्ट्री, एमएससी एमएलटी माइक्रोबायोलोजी तथा फेलोसिप इन अन्को इमेजिङ लगायतका कार्यक्रमहरू सञ्चालन गर्न, यसका अतिरिक्त थप स्नातकोत्तर तथा डीएमएमसीएच का कार्यक्रमहरू सञ्चालन गरी संस्थानको शैक्षिक दायरा क्रमशः विस्तार गर्ने योजना रहेको छ। स्नातक तथा थप शैक्षिक कार्यक्रमहरू सञ्चालनको लागि नयाँ एकाडेमिक ब्लक निर्माण कार्य प्रगतिमा रहेको छ।
2: नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानले स्थापनाको 15 वर्षमै हासिल गरेको सफलता नेपालको स्वास्थ्य क्षेत्रकै बलियो आधार बनेको छ। अब यो संस्थान विश्व स्तरकै एउटा सेन्टर अफ एक्सिलेन्स बन्ने दिशामा अघि बढेको छ। नवीनतम प्रविधि र उपचार पद्धति, अनुसन्धान र विशिष्टीकृत सेवा लक्षित यस संस्थान अझै सफल बनोस्। शुभकामना।
11: श्रोता, यस प्रस्तुतिसँगै हामी कार्यक्रमको अन्त्यतिर आइसकेका छौं। आजको कार्यक्रम तपाईंलाई कस्तो लाग्यो? कार्यक्रमप्रति कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया छन् भने armyradio2008@gmail.com इमेल पठाउन सक्नुहुनेछ। हस्त श्रोता, प्राविधिक सहकर्मी प्राविधिक जमदार सन्तोष बजगाईसँगै म प्राविधिक सुबेदार प्रकृति बस्नेत पनि बिदा हुन्छु। नमस्ते।

0: बाली उब्जाउने हात किसान महिलालाई तपाई हाम्रो सबैको साथ
1: पसिनाको सम्मान समानताको अभियान नमस्कार कार्यक्रम साझा आवाजमा तपाईलाई स्वागत छ म सुशीला श्रेष्ठ
0: अनि म सन्तोष गन्धर्व कार्यक्रम साझा आवाजको आज दोस्रो भाग यस कार्यक्रमको मुख्य उद्देश्य समाजमा महिला किसानको सहभागिता र नेतृत्व सुदृढ गर्दै लैंगिक समानता प्रवर्धन गर्नु हो
1: महिला पुनर्स्थापना केन्द्र ओरेक संघको सहकार्यमा सामुदायिक रेडियो प्रसारक संघ अकोर्यापद्वारा संचालित सीआईएनको प्रस्तुति कार्यक्रम साझा आवाजमा हामी महिला किसानहरूको पहिचान अधिकार सेवामा पहुँच विस्तार कृषि जीविकोपार्जन र निर्णय प्रक्रियामा महिलाको सहभागिता बढ़ाउने समुदायमा लैंगिक विभेद घटाउने महिला श्रमको सम्मान र मान्यता बढ़ाउने विषयमा सामग्री प्रस्तुत गर्नेछौ
0: यो कार्यक्रम हरेक पन्ध्र दिनमा देशभरिका विभिन्न सामुदायिक रेडियोबाट यसै समयमा र बेलुकी 8 बजे पुनः प्रसारण सुन्न सक्नुहुनेछ भने सीआईएन को फेसबुक पेज सीआईएन खबर वेबसाइट सीआईएन खबर .com युट्यूब च्यानल सीआईएन र टिकटक सीआईएन साझा खबरमा पनि सुनिरहनु भएको छ
1: नेपालको कृषि क्षेत्रमा महिलाको योगदान अत्यन्तै महत्वपूर्ण छ खेत जोत्नेदेखि बिउ रोप्ने गोडमेल गर्ने बाली भित्र्याउने र पशुपालनसम्मका अधिकांश काममा महिलाको सक्रिय भूमिका देखिन्छ तर एउटा महत्वपूर्ण प्रश्न अझै उठिरहेको छ उत्पादन गर्ने महिलाको आमदानीमाथि नियन्त्रण कति छ
0: आजको साझा आवाजमा हामी यही विषयमा कुरा गर्दैछौ कृषि क्षेत्रमा महिलाको श्रम आमदानी र निर्णय प्रक्रियामा उनीहरूको पहुँच र अधिकार बारे
2: नाम्नुमा बस्ने त हो तुलसीपुर 11 नम्बर वडा बेलतागुरामा बस्छु म हामीले मकै खेती गरेका छौँ मकै खेती घर सल्लाह गरेर मकै भाँचेर कहाँ लग्ने कसरी बेच्ने भनेर घर सल्लाह गर्छौँ अब अन्त त कहाँ लग्ने हो र बसारको लगेर मकै बेच्छौँ
3: मेरो नाम रामप्यारी चौधरी हो म तरकारी खेती गर्छु तरकारी खेती गरेर घर सल्लाह गरेर टिपेर कसरी व्यवस्थापन गर्ने भनेर अनि बेच्न लग्छु बजारमा त्यही पैसाले घर खर्च तार्छु
4: मेरो नाम सुमित्रा चौधरी हो तुलसीपुर 11 बेलतौरामा बस्छु मका खेती गरेका छु अनि मका भाँचिन घर सल्लाह गरिन तुलसीपुर घोराई रोडमा बेच्न जान्छु अनि घर खर्च यसैबाट हुन्छ केटाकेटी पढाउने अनि
1: भर्खरै तपाईँले सुन्नुभएको यी आवाजहरू तपाईँलाई आफ्नै भोगाई जस्तो लाग्यो कि यी आवाज प्रतिनिधि आवाजहरू हुन् महिला किसानको भोगाईको
0: अधिकांश महिला किसानका अनुभव के छ खेतीपाती बेच्ने निर्णय कसले गर्छ कमाएको पैसा कसले चलाउँछ यसमा महिला किसानका अनुभव फरक फरक भए पनि एउटा साझा विषय भने स्पष्ट देखिन्छ आर्थिक निर्णयमा महिलाको भूमिका अझै सीमित छ
1: कृषि पेसामा दिनरात खटिए पनि आमदानीमाथिको पहुँच र खर्च गर्ने निर्णयको अधिकारमा उनीहरू किन पछाडि देखिन्छन्
5: पाल्पाको तानसेन 8 मदन पोखराकी 27 वर्षीय अनिता ठडराई 13 वर्षदेखि तरकारी खेती गर्दै आउनु भएको छ 15 रोपनी क्षेत्रफलमा टमाटर सिमी करेला काँक्रा र बोडी लगायतका तरकारी उत्पादन हुन्छन् बाली लगाउने गोडमेल गर्ने टिप्ने र बजारसम्म पुर्याउने अधिकांश काम उहाँकै जिम्मामा छ तर तरकारी बिक्रीबाट आएको रकम भने श्रीमान र ससुराले बुझ्ने गरेका छन्
4: तरकारी उत्पादन भएपछि कतिमा बेच्ने कहाँ बेच्ने कसलाई बेच्ने भन्ने चाहिँ मलाई थाहा हुन्न वास्ता पनि हुन्न श्रीमान र ससुराले सल्लाह गरेर बेच्दै आउनु भएको छ मैले चाहिँ अब पात काट्छु बाँध्छु खन्छु टिपटाप गर्छु बेच्ने ठाउँसम्म पुर्याउँछु अरू चाहिँ सबै श्रीमानले गर्नुहुन्छ उहाँहरूले सबै गरेपछि मलाई त्यति वास्ता पनि लाग्दैन यतै बारीतिरै बिजी हुन्छु बिहानदेखि साँझसम्म
5: तिनाउ गाउँपालिका छ कि सरिता जीसीको दैनिकी पनि उस्तै छ उहाँको गोठमा क्षेत्रमा 27 वटा गाई छन्। गाईलाई दाना पानी खुवाउने, गोठ सरसफाई गर्ने, दूध दोहे र डेरीसम्म पुर्याउने सबै जिम्मेवारी उहाँकै हो। मासिक 4-5 लाख रुपियाँ बराबरको दूध बिक्री हुन्छ र त्यसबाट 1-1.5 लाख रुपियाँसम्म आमदानी हुन्छ। तर त्यो आमदानी आफ्नो इच्छा अनुसार खर्च गर्ने स्वतन्त्रता भने उहाँसँग छैन। उहाँलाई ती पशु वस्तु कतिमा बेच्ने, कसलाई बेच्ने भन्ने एकल निर्णय गर्ने अधिकार पनि हुँदैन। धेरै परिवारमा आर्थिक निर्णय गर्ने व्यक्ति पुरूष नै हुनुपर्छ भन्ने सोच अझै बढ़ियो छ। महिलाले खेतीको काम गरे पनि पैसा सम्हाल्ने र खर्च गर्ने अधिकार पुरूषमा केन्द्रित हुने गरेको उहाँको भनाइ छ।
6: पैसा आउँछ, अब त्यत्रो 1.5 लाख महिनामा बच्छ, अनि त्यो पैसाबाट अब घर खर्च, अब आफूलाई कहिले काहीँ सानो तिनो खर्च गरेर त सोध्नु परेन गरिन्छ, अरू अलिक ठुलो खर्च गर्नु पर्यो नि, अब बुढाबुढी सल्लाह गर्नुपर्छ, श्रीमान सिधै सल्लाह गरेर गरिन्छ, अब त्यही अब घर खर्च अब व्यवहार मिलाउनै पर्यो, यसो व्यवहार घर खर्च परिवार छोराछोरी पढाउन ओर्न खर्च त्यसैबाट चलाइन्छ।
5: 44 वर्षीय लक्ष्मी रावतले पनि 1 दशकदेखि तरकारी खेती गर्दै आउनु भएको छ। 5 रोपनी क्षेत्रफलमा सिमी, बोडी, धनियाँ लगायतका तरकारी र करिब 70-80 वटा सुन्तलाका बोटबाट वार्षिक 5-6 लाख रुपियाँसम्म आमदानी हुन्छ। तरकारी, फलफूल, दूध र बाख्रा बिक्रीबाट आय आर्जन भए पनि रकम खर्च गर्ने निर्णय भने पारिवारिक सहमति बिना सम्भव हुँदैन। जग्गा, घर वा अन्य सम्पत्ति धेरै जसो पुरूषको नाममा हुन्छ, जसका कारण उत्पादनको स्रोतमा स्वामित्व नभएपछि त्यसबाट प्राप्त आमदानीको अधिकार पनि कमजोर हुने उहाँको अनुभव छ।
7: त्यो पैसा श्रीमानले नै राख्नुहुन्छ, केही काम पर्यो भने माग्यो अनि चलाउँछौ, अनि ठुला ठुला कारोबार गर्न परे पारे पनि त्यतै लगानी गर्छौ। तरकारीको बिउ लिएर आउनु पर्यो भने हामीले मैले श्रीमानसँगै माग्छु अनि लिएर आउने त्यस्तै गर्छौ। केमा कति कति के गर्ने भनेर दुइटैको सरसल्लाहले चल्छौ।
5: मदन पोखराकी 51 वर्षीय तुलसी जीसी 3 दशक भन्दा लामो समयदेखि व्यावसायिक तरकारी खेतीमा सक्रिय हुनुहुन्छ। 6 रोपनी क्षेत्रफलमा टमाटर, सिमी, काँक्रा, खुर्सानी, फर्सी र आलु उत्पादन गर्दै आउनुभएकी उहाँ खेतीका सबै काममा अग्रसर हुनुहुन्छ। तर खेतीका लागि आवश्यक बिउ, मल, विषादी वा अन्य सामग्री खरिद गर्न बजार जाने जिम्मा भने अझै श्रीमानकै रहन्छ। बैंकिङ, बचत, लगानी, ऋण व्यवस्थापन जस्ता विषयमा पर्याप्त जानकारी र अवसर नपाउँदा पनि आर्थिक निर्णयमा आत्मविश्वासका साथ सहभागिता जनाउ नसकिएको उहाँ बताउनुहुन्छ।
7: तरकारीहरू बेचेको पैसाहरू त श्रीमानसँगै हुन्छ, अनि घरमा घर खर्चहरू यताउति गरेर ठुलो काम गर्दा काम के गर्ने र के नगर्ने भन्ने सल्लाह त गर्छौँ, चलाउँछौँ। हामीले जाने बारीमा प्याज हाल्ने अनि बिरुवाहरू रोप्ने ओर्ने, बिरुवालाई संरक्षण गर्दै लैजाने, विषादीहरू पनि छर्नुपर्छ, अनि विषादीहरू छर्दाखेरि आजभोलि अलिक पहिला त अब थाहा नभएर जस्तो पनि छरियो, आजभोलि अब केसी तालले मैले यताउति लिँदै अहिले आज पनि जैविक झोलमलहरू बनाउने ओर्ने गरेर अनि विषादीबाट अलिक टाढा रहने भन्ने हिसाबले चाहिँ त्यो तरिकाले गरिएको छ। बिउहरू ल्याउँदाखेरि हामीले एग्रिभेटहरूबाट लिएर आउँछौँ, अनि एग्रिभेटमा श्रीमानले आफै गएर लिएर आउनुहुन्छ।
5: यी प्रतिनिधि कथाले कृषि क्षेत्रमा महिलाको वास्तविक अवस्था उजागर गर्दछन्। उत्पादन प्रक्रियाको अधिकांश हिस्सा महिलाले धाने पनि बजार पहुँच, मूल्य निर्धारण, आमदानी व्यवस्थापन र आर्थिक निर्णयमा उनीहरूको भूमिका सीमित छ। अर्थात् श्रम महिलाको सहभागिता उच्च भए पनि आर्थिक अधिकारमा समानता स्थापित हुन सकेको छैन। रीमा सोमय, सीआईएन, रेडियो मदन पोखरा, पाल्पा।
0: तपाईले रिपोर्टमा सुन्नुभयो, कृषि उत्पादनमा महिलाको श्रम धेरै भए पनि आमदानी र निर्णय प्रक्रियामा उनीहरूको सहभागिता अझै पर्याप्त हुन सकेको छैन। तर केही महिला किसान र उद्यमीहरू भने आफ्नै उत्पादन, आफ्नै बजार र आफ्नै आमदानीमाथि नियन्त्रण स्थापित गर्न सफल भएका छन्। अब भेटौ यस्तै एउटा सफल महिला किसानलाई।
8: प्रोप्राइटर मधुमाया जीजी, अरे होइन प्रोप्राइटर भनेको छु, हेर्नुहोस् त, 2 वटाबाट सुरु गरे मेरो फर्म, 2062 साल फागुनबाट सुरु गरे फर्म हो। खासमा के गर्ने त भनेर दुईजनाले सोध्दै सोचेर विचार गरेर गर्दा ब्रोइलर पाल्यौँ। ब्रोइलरबाट त्यति सकेनौँ, हामी सक्षम हुन सकेनौँ, अनि ब्रोइलरबाट बङ्गुरमा लाग्यौँ। 2069 सालमा दर्तै गरियो बङ्गुर फर्म, 69 सालदेखि दर्ता गरेपछि ठुलो गराइयो, एकपटक धेरै पालियो, लगभग 45 वटा माउ थिए, 100, 150, 200 सम्म बङ्गुर थिए, 20मा अलिक घाटा भयो,
9: अनि छोड्न त हामीले चटक्कै छोडेनौ अलि कम गराइयो अहिले पनि छ बङ्गुर 45 वटा जति छ खोरमा 40-45 वटा छ वार्षिक रूपमा ठ्याक्कै प्रत्येक महिना हुँदैन छ राम्रो अनि सरदर मिलाउँदाखेरि कुनै बेला 1-1.5 लाख नि कमाइयो कुनै बेला सबै खर्च पर्च कटाएर जे 40-45 हजार 50 हजार सम्म वर्षमा 6-7 लाख रुपियाँ चोखो आमदानी बसालिन्छ घर खर्च दाना पानी सब कटाएर 6 लाख जति कमाइन्छ
10: आफैले कमाएको पैसा चलाउँदाखेरि
9: असाध्यै खुसी लाग्छ नि असाध्यै खुसी लाग्छ हामी खुसी छौँ खुसी छु म पनि अहिले रोजेर खोजेर गरेको हो बिचमा अलिक गाह्रो त हुन्छ नै अब गाह्रो त व्यवसाय गर्दा भइ त हाल्छ नि व्यवसाय गर्दा कहिले घाटा हुन्छ कहिले नाफा हुन्छ त्यही व्यवसायले ठुल्छरी नर्स पढिन् नर्स पढेर अस्ट्रेलिया पठाइयो यो व्यवसाय नभइदिएको भए बाहिर पठाउन जान देखाउने स्रोतै हुन्थेन हाम्रो ठुलो भूमिका छ फर्महरूमा एउटा म कहिले बेसरी फाइदा हुँदा खुसी लाग्छ घाटा हुँदा दुःख लाग्छ दुःख लाएर रुँदै हिँड्नु नि भएन खुसी भएर नाच्दै हिँड्नु नि भएन निरन्तरता चलाइरहेछौँ हामीले धेरै माउ पाल्थेँ मैले अहिले मैले बदिया धेरै पालिछु बदिया छन् हाम्रो खोरमा लगभग 20-25 वटा बदिया मासुको लागि पालिन्छ हजुरहरूलाई त्यो थाहा हुँदैन बङ्गुरको माउ पाल्दा बच्चाको लागि बच्चा हामीले बङ्गुर वर्षमा 2-3 पटक ब्याउँछ अनि 2-3 पटक ब्याउँदाखेरि 2 पटकको खर्च भयो भने 1 पटकको चोखो भन्छ तपाईँले यहाँ खानुहुन्न के र त्यही फिल्टरबाट खानुहोस् है फिल्टरमा त केही हुन्न के भन्छु अनि फिल्टरमा थापेर खाने मान्छे नि हुन्छन् कि त्यो बङ्गुर पालन भनेपछि त्यस्तो घृणित हो तर छैन घृणा चाहिँ छैन बङ्गुरमा त्यस्तो घिनाउनै पर्ने छैन भन्छु मैले अझै पनि 1000 पटक भन्छु अनि बिमा कम्पनीलाई नि मैले यहीँबाट अनुरोध गरेँ अरू 18 वटालाई नि सुत्केरी भत्ता दिन अनि अनुदानका कुरा गर्दाखेरि किसानलाई नगद हात लगाइदिएर होइन दानामा केही पर्सेन्ट अनुदान दिए पुग्छ अनि प्रयोग गर्ने साधनहरूमा केही पर्सेन्ट अनुदान दिए पुग्छ सबै सरकारले गरिदियो भने भन्दैनौँ हामीले सरकारले गर्नै पर्छ भन्ने त छैन व्यवसाय त हामीले गरे हो 40-50 दिनको बिचमा बेचिरहेछु मैले कहिले काहीँ पाल्न पर्दा 2-2.5 महिनासम्म 3 महिनासम्म पाल्न पर्छ त्यसरी पाल्न पर्यो भने बल्ल घाटा लाग्ने हो अहिले मैले 2 वर्षको बङ्गुर अहिले 1,10,000 दिँदा दिएको छैन बदिया हजुर 2 वर्षको फागुनमा पुग्यो 1,10,000 रुपियाँ देखान् तर मैले 1,12,000 पाएपछि दिन्छु भनेको छु
10: 1,00,000
9: पर्छ राम्रो राम्रो उत्पादन दियो राम्रो सरक्क बढ्यो भने बङ्गुरहरू राम्रो छ लगानी गर्न दाना खुवाउँदाखेरि अब प्लेट दाना मात्रै खुवायो भने 6 महिनामा 100 केजी हुन्छ बङ्गुर अब मैले नेचुरल दाना खुवाउँछु धान मकै गहुँ जौँ खरिद्छु अनि आफै पिस्छु 5 हजार उठेर दाना पिस्ने बङ्गुरको स्याहार सम्हार आर्थिक कारोबार सबै म गर्छु अरू सबै साथ सपोर्ट उहाँकै छ बङ्गुर के खिची गर्छन् कि भन्ने सोचमा नि गयौँ तर जेसुकै होस् पैसा कमाउनलाई केही पनि हुँदैन गरम भनेर टोयलेटको सेफ्टी ट्याङ्की माथि 2 वटा पालियो त्यसपछि तिनी 2 वटा कटाइसक्दा फाइदा भयो 1 वर्षमै कटाइयो फाइदा भयो बदिया अनि हामीले पाटापाटी खरिदेर पाल्दाखेरि अलि पाठै पाठी पाउने माउ पालौँ भनेर एउटा माउबाट सुरु गरेको मैले 45 वटासम्म माउ पालेँ अहिले मेरो खोरमा 12 वटा माउ छ 15 वटा बदिया छ ठुला भएका बेच्ने भएका 3 वटा छन् 2 भालेलाई बिर भन्छ बङ्गुरको बिर छन् अनि पाठापाठी भर्खर एउटाका सके अरू सबै ब्याउने छ जेठदेखि लगातार छ 4 वर्ष नियमित गर्नलाई 4 वर्ष भयो हामी 2 जनाले मात्रै गर्छौँ कहिले काहीँ नसक्दा त्यो यसो भारी सारी बोक्ने दाना साना बोकाउनु पर्ने भयो भने टुप्पा मान्छे लगाउँछौँ हामीले नसक्ने भयो भने सक्ने जति आफै गर्छौँ अहिले त यही आउनुहुन्छ म बेच्न जानु परेको छैन अहिले अलि नबिगेर त्यो ठुलो बङ्गुरहरू अलि कटाइदिन सकेन यहाँ उठाइदिएको छैन अहिले बाहिरबाट चितवनबाट सम्पर्क गर्नुभएको छ अब पठाउँछु होला बाहिर पठाउँदाखेरि पाठापाठी पठाउन नि अहिले गाह्रो छैन प्युठान बुटोल भैरवा रुकुम खोला गाउँ भन्ने ठाउँसम्मबाट आउनुहुन्छ रोल्पा जान्छ दाङमा भयो गइरहन्छन् पाठापाठी अहिले म 50 वर्ष पुगेर 51 लाएँ 2 जनाले चाहिँ खट्टेरै काम गरे हामी सक्छौँ व्यवसाय रोजेपछि सबै गर्न तयार भइयो प्रसुति गराउनु पर्ने हुन्छ बच्चालाई सुई लाउनु पर्ने हुन्छ आइरन दिन पर्ने हुन्छ खुइरोको भ्याक्सिन दिन सुई दिन पर्ने हुन्छ अनि अब वर्षेनी स्वाइन फिभरको भ्याक्सिन दिन पर्ने हुन्छ यो सबै हामी 2 जनाले चाहिँ गर्छौँ बुढोले पिक्याचारले समात दिनुहुन्छ मैले दिन्छु
11: आफै लाउँछु बङ्गुर सुत्केरी भत्ता दिनुहुन्छ मलाई अठार नम्बर उन्नाइसवटा वडामा अठार नम्बर वडामा मात्रै छ यो कार्यक्रम त्यस्तै अठारमा जस्तै उन्नाइसवटै वडाका पशुपालन दर्ता गरेका व्यवसायिक किसानहरूलाई सुत्केरी भत्ता र त्यही एक बोरा दाना दिए भने किसानलाई धेरै ठुलो राहत हुन्छ वडा नम्बर अठारको अरूले सिकुन् भन्न पनि चाहन्छु यहीँबाट
12: भनेपछि एउटा तपाईँ उदाहरण एउटा यस्तो हुनुभयो हामी साँच्चीकै वास्तविक रूपमा किसान गर्नेहरूले सरकारबाट पनि त्यो
11: किसिम अब सबै सरकारलाई दिए भन्न त हामीले व्यवसाय रोजेर गरिसकेपछि मिलेन सर सबै सरकारले त लिँदैन मानव किसान असाध्यै जोखिमपूर्ण छ अहिले दाना असाध्यै महँगो छ उत्पादन गरेको समयमा जाँदिन त्यति बेला अब यही सुत्केरी भत्ताले नै हामीले कर तिर्न पुग्छ सुत्केरी भत्ता दियो भने एक ट्र्याक्टर दाना झार्दा यस्तो यस्तो फिल हुन्छ यति खुसी लाग्छ हामीलाई के सबै सरकारले गर्दै जस्तो लाग्छ क्या त्यही भएर तर निरन्तरता दिन र काम गर्न चाहिँ हितकित गर्नुहुन्न भन्छु मैले अझै पनि खासमा महिला उद्यमी दिदी बहिनीहरूले हामीले के गर्ने र के गरेर पैसा कमाउने नभन्नुहोस् भन्न चाहन्छु मैले यहाँबाट किनभने पैसा कमाउन घरै छोडेर जा डिग्री पास गरेर मात्रै होइन आखिर हामीले कति नै पढेछ र सामान्य एउटा पढलेख भएका मान्छेले महिनामा सबै खर्च कटाएर 30,000 कमाए पनि हामीलाई भविष्यसम्म पुग्छ
1: उहाँको अनुभवले देखाउँछ कि अवसर सिप जानकारी र बजारसँगको पहुँच भएमा महिलाले आफ्नै आमदानीमा निर्णय गर्न सक्छन् यसले उनीहरूको आत्मविश्वास मात्रै होइन परिवारको आर्थिक अवस्था र सामाजिक हैसियतमा समेत सकारात्मक प्रभाव पार्छ
0: अब यस विषयलाई अझ गहिरोसँग बुझ्न हामीसँग हुनुहुन्छ कृषि अधिकारको विषयमा जानकार कृषि क्षेत्रका अगुवा महिला किसान बसन्ती चौधरी आमदानीमा महिला अधिकार भन्नाले के बुझिन्छ महिलाले आफ्नै कमाईमा निर्णय गर्न पाउनु किन आवश्यक छ यसले परिवार र समाजमा कस्तो परिवर्तन ल्याउन सक्छ नेपालमा महिला किसानको आर्थिक तथा निर्णय प्रक्रियामा सहभागिता बढ़ाउन के कस्ता नीतिगत र व्यवहारिक सुधार आवश्यक छन् यसै विषयमा अब गरौं आजको विशेष कुराकानी
13: खर्च घरको लागि भइहाल्छ भनौँ त्यही घर खर्च भ्याउन ठिक हुन्छ स्कुलको बच्चाको पढाइ अनि सबै यताउति गर्न भ्याउँछ
0: महिनामा यति जति वर्षमा यति भन्ने केही हुन्छ कि हुँदैन
13: तरकारी बिक्री गर्दा चाहिँ महिनामा भइहाल्छ 15,000-16,000 जति अब त्यो धान गाउँको सिजनमा त्यो त लगै भयो होइन उसको
0: महिलाको लागि आत्मनिर्भरको लागि स्वाभिमानको लागि यो आमदानीको महत्व कस्तो किन रहेछ भन्ने तपाईँलाई लाग्छ
13: महिलाको लागि त्यो आमदानीको महत्व त हुनु पर्ने रहेछ होइन अब महिलाका सबै किसान कृषिमा सबैभन्दा काम गर्ने बढी भनेको महिला नै होइन त्यो अधिकारमा भन्दाखेरि अब आमदानीहरू सबै फेरि उता पुरुषहरूलाई नै बढी सबै देखाउनु पर्ने होइन महिलाहरूले काम चाहिँ महिलाहरूको बढी हुने
0: अनि यो आमदानीमा महिलाको अधिकार भन्नाले चाहिँ तपाईँले के बुझ्नुहुन्छ
13: आमदानीमा महिलाको अधिकार भन्नाले महिलाहरूलाई पनि आमदानीको होइन उनीहरूलाई पनि बराबरी गर्दाखेरि अलि राम्रो हुन्छ कामकाज गर्दाखेरि होइन पुरुषहरूलाई मात्रै नहेर महिलाहरूको पनि अलिअलि सरकारले पनि हेरिदिएपछि महिलाको अलिकति राम्रो हुन्छ कानूनी रूपमा पनि महिलाहरू पनि अगाडि बढ्न सक्छन्
0: अब यो महिलाहरूले आफ्नो कमाईमा निर्णय गर्न पाउनु किन आवश्यक छ आफै
13: महिलाहरूले आफ्नो कमाईमा निर्णय गर्न पायो भने उनीहरू पनि अगाडि बढ्न सक्छन् होइन त्यही गरेर आफ्नो परिवार पाल्न सक्छन् पुरुष मात्रै काम गरेर घरबार चलाउनु भन्दा होइन महिलाहरूले पनि आधा आधा गरिदिएपछि राम्रोसँग चल्छ
0: अब यो आमदानीमा अथवा यो निर्णय प्रक्रियामा महिलाले आफ्नो अधिकार प्रयोग गर्न पाउँदाखेरि घर परिवारमा समाजमा कस्तो खालको असर पर्छ
13: झै झगडाहरू अलिक कम हुने घर परिवार टोल छिमेक गाउँलाई पनि अलि सहज हुने होइन महिलाहरू पनि अलिअलि कमाइरहेछन् उनीहरू पनि केही गरेर होइन यताउति गरिरहेछन् घरमा सबै खर्चहरू चलिरहेछ त्यही नै होला
0: अनि तपाईँले यो सबै निर्णय प्रक्रियामा आफ्नो अधिकार के कारणले प्रयोग गर्न पाउनुभयो तपाईँलाई अरूले प्रोत्साहन गर्नु भयो कि अथवा तपाईँले थाहा पाउनु भयो कि कसरी यो सम्भव भयो
13: प्रोत्साहन गर्दाखेरि म अलिअलि यस्तै तालिमहरू जाँदा होइन कृषिको तालिमहरू गर्दाखेरि कृषिको काम गर्दाखेरि अलिअलि मैले सिकेको यसरी हामी महिलाहरू पनि अलि सचेत हुनुपर्छ अनि हामीहरू पनि आफै केही गर्नुपर्छ केही कमाउनु पर्छ घरको लागि गाउँ समाजको लागि केही गर्नुपर्ने र त्यही अलिअलि सिक्दै भनौँ सिक्दै सिक्दै कृषि गर्दै त्यही तरकारीहरू लगाउँदै बिक्री गर्दै खर्खर्चहरू चलाउँदै नै गुजारा गरिरहेको छौँ भनौँ।
14: तपाईँले सिकेको कुरा चाहिँ अरूलाई पनि भन्नुहुन्छ अरू दिदी बहिनीहरूसँग पनि?
13: हजुर भनिरहेको छौँ।
14: के भन्नुहुन्छ तपाईँले?
13: पहिला यता हाम्रो म नआउँदासम्म होइन मेरो यता गाउँतिर भनौँ मेरो आफ्नै टोलमा उहाँहरूलाई तरकारी लगाउन आउँदैन थियो होइन तरकारी बेर्न कसरी छर्ने अनि तरकारीहरू कसरी कसरी बिक्री गर्ने अनि म आउँदाखेरि चाहिँ म उत्तर माइतैदेखि नै अलिअलि मम्मीहरूसँग तरकारीहरू लगाउँथे मम्मीहरूसँग बिक्री गर्नु नै जान्थे त्यसरी धनगढीतिर यतातिर पछि मलाई देख्दा देख्दा कि उहाँहरूले यदि टिक्नु हो तरकारीको बेर्न छर्न अनि तरकारी लगाउनबाटै नै यताबाट बेर्न लिएर जानुहुन्छ मेरो घरबाट त्यसरी लगाउँदा लगाउँदा बिक्री गर्न पनि नआउने पछि मसँगै बिक्री गर्न जानुहुन्थ्यो बजारतिर अनि त्यसरी गर्दा गर्दा म नभए पनि उहाँहरू आफै तरकारी लगाउनुहुन्छ बिक्री नै आफै पनि जानुहुन्छ बेच्न।
14: ए भनेको तपाईँले गरेको सिकेर देखेर चाहिँ अरूले पनि गर्नुभयो?
13: हजुर गर्नुभयो। अब पहिला त म मात्रै गर्थेँ नि तरकारी पनि अब उहाँहरूको नहुँदा दिनु पर्थ्यो होइन आजकल कहिले काहीँ मेरो दिमा नभएपछि उहाँहरूले नि दिनुहुन्छ त्यो पर्याप्त राम्रो भइरहेको।
14: अनि यो सबै जसरी अहिले तपाईँले गरिराखेको अभ्यास छ अब अरू दिदी बहिनी तपाईँको सिको त गर्दै हुनुहुन्छ तर त सबै दिदी बहिनीहरूले यस्तो खालको अभ्यास गरिरहनु भएको छैन होला। अब नेपालमा महिला किसानहरूको आर्थिक तथा निर्णय प्रक्रियामा सहभागिता बढाउनको लागि त्यो नीतिगत रूपमा व्यावहारिक रूपमा कसले के गर्यो भने अझै राम्रो होला भोलिका दिनहरूमा?
13: दिनहरूमा नेपाल सरकारले पनि महिलाहरूको लागि होइन बजारीकरणको राम्रो व्यवस्था गरिदिएको अलि राम्रो हुन्थ्यो भन्ने हुन्छ। अब सरकारले पनि अलि हेरिदिएपछि अब हामीहरू अब तरकारी त लगाउँछ अब थोरै तरकारी मात्रै बिक्री हुन्छ होइन फेरि अलि गरी तरकारी लगाएर फाल्नु पर्ने हुन्छ हाम्रो मेहनत खेर जान्छ। अनि सरकारले पनि केही महिलाहरूको लागि खेलले बजारीकरणको व्यवस्था गरिदिएपछि हामीहरू आफ्नो मेहनतको आमदानीहरू राम्रोसँग पाउँथ्यौँ कि भन्ने हुन्छ होइन। अब यति मेहनत गरेर नि लगाएको तरकारी खेर गएपछि फेरि त्यही भएर अलिक कम कम नै लगाउँछ हाम्रो यता बजार कम छ राजपुरतिर कतै एक क्रेप मात्र बिक्री हुन्छ साइकलमा जानु पर्ने बिक्री गर्न अनि त्यही हाट बजारहरूको सुविधा पनि छैन अनि अब यतातिर बस्ती पनि कम छ बजार पनि कम छ भनौँ एक क्रेप मात्रै बिक्री हुन्छ त्योभन्दा बढी बिक्री गर्न सकिन्न बढी तरकारी लगायो भने यतै घरतिरै फाल्नु पर्ने हुन्छ बिउ बिजन किन्दा पनि महँगो छ हाइब्रिड लगाउँदा बिउहरू अलिक पछौटे जातको लगाउँदाखेरि चाहिँ रेटहरू पाइन्न।
14: अब सरकारले यो विभिन्न बिउ बिजनमा अथवा उत्पादनमा बजारमा पुर्याउनको लागि महिलाहरूको लागि अथवा विपन्न समुदायको लागि भनेर पनि विभिन्न कार्यक्रमहरू हिजो आज चलिराखेका छन् यसले कति पुग्छ कति पुग्दैन यसले?
13: हुन त पुगिरहेको छ तर अब सबै ठाउँमा पहुँच छैन भनौँ अब कहीँ कहीँ चाहिँ अब भर्खर सुरुवात भइरहेछ अब सबै ठाउँमा पहुँच पुगेपछि अनि राम्रो हुन्छ हामीलाई पनि अलि आफ्नो उत्पादन गरेको तरकारीहरू अलिक टाढासम्म पुर्याउन सकिन्छ अलि बिक्री गर्न सकिन्थ्यो कि भन्ने थियो अब कान्दो यतातिर अहिलेसम्म त्यस्तो खाएको थिएन सुना चाहिँ अब पाइरहेछ र अब भर्खर भर्खर सुरु हुँदैथ्यो त्यसरी सबै ठाउँमा अलि लागू गरिदिएपछि यिनीहरू तरकारी बेच्ने महिलालाई अलि सहज हुन्छ।
1: कृषिमा महिलाको योगदान केवल श्रममा मात्रै सीमित छैन त्यो परिवारको खाद्य सुरक्षा स्थानीय अर्थतन्त्र र समग्र विकाससँग जोड़िएको विषय हो तर उत्पादन गर्ने महिलाको आफ्नो आमदानीमाथि निर्णय गर्न नसक्नु भनेको आर्थिक सशक्तिकरणको यात्रामा अझै धेरै काम गर्न बाँकी रहेको संकेत पनि हो।
0: महिलालाई बजारसँग जोड्ने वित्तीय पहुँच बढ़ाउने निर्णय प्रक्रियामा समान सहभागिता सुनिश्चित गर्ने र नीतिगत रूपमा महिला किसानको अधिकारलाई बलियो बनाउने प्रयास आवश्यक देखिन्छ।
1: आजलाई कार्यक्रम साझा आवाजको समय सकिने लागेको छ। आजको कार्यक्रम सुनिसकेपछि तपाईँका मनमा उठेका प्रश्न, जिज्ञासा वा कुनै विचार भए हामीलाई पठाउन वा लेख्न सक्नुहुनेछ। यसका लागि हाम्रो इमेल saajakhabar@gmail.com, आईभीआर नम्बर 01-5268-646 मा फोन गरेर दिइएको निर्देशन अनुसार आफ्नो विचार रेकर्ड गर्न सक्नुहुनेछ। हाम्रो फेसबुक पेज कम्युनिटी इन्फर्मेशन नेटवर्क CIN, टिकटक CIN साझा खबर र युट्यूब CIN च्यानलमा पनि लेख्न सक्नुहुनेछ।
0: कार्यक्रम सुनेर साथ दिनुभएकोमा तपाईलाई धन्यवाद। हामी कार्यक्रम साझा आवाज लिएर अबको 15 दिनमा पुनः यसै समयमा फेरि उपस्थित हुनेछौ। तबसम्मका लागि प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद दिँदै रेडियो कार्यक्रम साझा आवाजबाट हामी सबै बिदा हुन्छौ।

0: हजुरको रेडियो 102.1 MHz।
1: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
2: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
1: हाम्रा विशेषताहरू
2: 40% मात्रै डाउन पेमेन्ट,
1: सजिलो मासिक किस्ता सुविधा,
2: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
1: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
2: आवश्यक कागजातहरू,
1: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
2: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रानीछाप।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 98543420555, 048541106 इमेल scfinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
3: छोटो समयमा धेरै संस्थामा डाक्टर, इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान, व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज, तिनकुने, काठमाडौँ।
4: ए लौ न लौ लौ, चट्याङ पर्न आटो, सबै जाने यता आउ त यता, यो ठूलो रुखको फेदमा बसौ।
5: हुन्न हुन्न, चट्याङ गर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
6: हो र?
5: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
6: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
5: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
6: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
5: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: हे माता, मेरो छोरोलाई के रोग लाग्यो लाग्यो, झारफुक गरेर निको पारिदिनु पर्यो माता।
9: हेर्नुहोस्, पहिलाको जस्तो झारफुक गर्ने जमाना गइसक्यो। रोग पत्ता लाउन, सफल उपचार गर्न म कहाँ होइन, जिल्ला अस्पताल रामेछाप जानुपर्छ।
8: जिल्ला अस्पताल रामेछाप सेवा सुविधा कस्तो छ कुन्नी?
9: त्यसो भए ध्यान दिएर सुन्ने।
10: दक्ष, अनुभवी, विशेषज्ञ चिकित्सकबाट सफल उपचार, आकस्मिक प्रसुति जन्ने शल्यक्रिया सेवा, हाड जोड्ने, खुस्केको, भाँचिएको उपचार सेवा, आँखा सम्बन्धी जाँच तथा उपचार सेवा, दाँत तथा मुख सम्बन्धी जाँच तथा उपचार सेवा, USG भिडियो एक्सरे सेवा, नवजात शिशुको सामान्य तथा जटिल उपचार, नवजात शिशु स्याहार कक्षको सुविधा, अत्याधुनिक उच्च प्रविधिको भवन तथा औजार उपकरणहरूबाट सेवा, ICU र भेन्टिलेटर सहितको सेवा र अक्सिजन उत्पादन गर्ने अक्सिजन प्लान्ट तथा PCR सहितको प्रयोगशाला जस्ता सुविधा।
9: सुन्नु भए त?
8: मजाले सुने। अब बिरामी लिएर जिल्ला अस्पताल रामेछापतिर कुदे।
11: जिल्ला अस्पताल रामेछाप, फोन नम्बर 048-40-0114, पैसा नलाग्ने टोल फ्री नम्बर 1660-48-54114, वेबसाइट रामेछाप हस्पिटल .bagmati.gov.np।
0: हजुरको रेडियो 102.1 MHz।
12: कम्बोडियामा अल्पत्र 66 नेपालीलाई तत्काल फर्किन दूतावासको आग्रह। कार्यवाहीको जोखिम बढ्दै करका दर हेरफेरमा अर्थमन्त्रीले संसदमा दर्ता गरेको पत्र अस्वीकार रहेको विपक्षी दलको भनाई, सूचना चुहाउनेलाई कार्यवाही गर्न माग।
13: दर कति हुन्छन् भन्ने कुरा नितान्त अर्थमन्त्री बाहेक कसैलाई थाहा हुँदैन। यदि त्यस्तो अपराध गरेको ठहरेमा राजद्रोहको मुद्दा चल्ने नेपालमा कानूनी व्यवस्था छ सम्माननीय सभापति।
12: पूर्व गृहमन्त्री सुदन गुरूङको सम्पत्ति अस्वाभाविक नरहेको र स्रोत खुलेको निष्कर्ष। पशुमाथि हुने क्रूर व्यवहार नियन्त्रण गर्न आवश्यक, पशु कल्याणको छुट्टै विधेयकको आवश्यकता रहेको दावी।
14: पशु कल्याण विधेयक आवश्यक पर्छ किनभने विश्व पशु स्वास्थ्य संगठनले पनि पशु कल्याणलाई विशेष क्षेत्रको रूपमा परिभाषित गरेको छ।
12: र फिलिपिन्समा गएको शक्तिशाली भूकम्पका कारण हालसम्म आधुनिक समाजमा पर्यावरण पर्यावरण प्रतिको शिष्टाचार अत्यन्त बढ़दै गएको छ। जलवायु परिवर्तन, प्रदूषण र प्राकृतिक स्रोतको दुरूपयोगले विश्वव्यापी संकट निम्ताएको छ। फिनल्याण्ड, डेनमार्क र नर्वे जस्ता देशले वातावरण संरक्षणमा एकदमै राम्रो उदाहरण प्रस्तुत गरेका छन्। त्यहाँबाट नेपालले फोहोर व्यवस्थापन, रिसाइकल र हरियाली संरक्षणका पाठ सिक्न सक्दछ। त्यसैले शिष्टाचार मानिसबीचको व्यवहार मात्र
15: निरन्तर अवरोधपछि प्रतिनिधि सभाको बैठक पुनः प्रभावित भएको छ। आज बस्ने तय भएको बैठक शुरू भए लगत्तै विपक्षी दलहरूले विरोध जनाएपछि सभामुख डोल प्रसाद अर्यालले बैठक 15 मिनटका लागि स्थगित गर्नुभएको थियो। तर दलहरूबीच सहमति जुट्न नसकेपछि बैठक सूचना टाँसेर भोलि दिउँसो 1 बजेका लागि सारिएको छ। प्रधानमन्त्री बालेन्द्र शाहको नेपाल भारतको सीमाको विषयमा दिनुभएको अभिव्यक्तिलाई लिएर उत्पन्न राजनैतिक विवादले संसदको नियमित काम कार्यवाही भावित बनाएको हो। विपक्षी दलहरूले उक्त अभिव्यक्ति संसदको अभिलेखबाट हटाउनु पर्ने र प्रधानमन्त्री स्वयं सदनमा उपस्थित भएर माफी माग्नुपर्ने अडान कायम राखेका छन्। यही माग पूरा नभएसम्म सदन सञ्चालन हुन नदिने विपक्षी दलका सांसदहरूले बताएका छन्।
16: सम्माननीय प्रधानमन्त्रीज्यूलाई यो संसदमा उपस्थित गराएर क्षमा याचन सहित त्यो रेकर्ड हटाउने काम गरौं, त्यो नहुँदासम्म हामीले यो विरोधलाई जारी राख्नेछौं। तसर्थ म आग्रह गर्न चाहन्छु आजको यो सदन स्थगित गरियोस्।
17: उहाँले आफ्नो भनाइ सच्याउनुपर्छ। हामी यो माग राख्न चाहन्छौ, त्यो कुरा नसच्चिन्जेलसम्म हामी अन्य विषयमा प्रवेश गर्नु भनेको मिथ्या रहन्छ, किनभने देश रहनको लागि भूगोल चाहिन्छ।
15: सत्तापक्ष र विपक्षी दलहरूबीचको आफ्नो अडानका कारण संसद सम्वाद अवरूद्ध भइरहेको छ। संसद अवरूद्ध हुँदा विधेयकहरू, नीति तथा कार्यक्रमसँग सम्बन्धित छलफल र जनसरकारका विषयहरू समेत प्रभावित भइरहेका छन्। राजनीतिक दलहरू सार्वजनिक रूपमा सम्वादको पक्षमा देखिए पनि व्यवहारमा आफ्नो अडानबाट पछि हट्न तयार नदेखिँदा निकास अझै अनिश्चित बनेको छ। विवाद समाधानका लागि दिनभर विभिन्न तहमा प्रयास भए पनि निष्कर्ष निस्कन नसकेको हो। रासपा सभापति रवि लामिछानेले सर्वदलीय बैठक मार्फत सम्वादको पहल गर्नुभएको थियो, तर बैठकबाट साझा समझदारी बन्न नसक्दा संसद पुनः स्थगित हुन पुगेको हो। विपक्षी दलहरूले आर्थिक विधेयकमा रहेका करका दर हेरफेर गरेर अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले संसदीय संसद सचिवालयमा दर्ता गरेको पत्र अस्वीकार्य रहेको बताएका छन्। आज प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसदहरूले संसदलाई छलेर आर्थिक विधेयकमा कुनै हेरफेर गर्ने अधिकार अर्थमन्त्रीलाई नरहेको बताएका छन्। नेपाली कम्युनिष्ट पार्टीका सांसद गोपाल शर्माले संसदमा टेबल भएको आर्थिक विधेयक र अर्थ मन्त्रालयले आफ्नो वेबसाइटमा राखेको आर्थिक विधेयकमा भिन्नता देखिएको बताउनुभयो। राप्रपाका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले करका दर हेरफेर र करका दर बारेको सूचना चुहाउने कार्यलाई राजद्रोहको संज्ञा दिनुभयो।
13: बजेट भन्दाखेरि बजेटका करका दरको हेरफेर गर्ने र दर कति हुन्छन् भन्ने कुरा नितान्त अर्थमन्त्री बाहेक कसैलाई थाहा हुँदैन। यदि त्यस्तो अपराध गरेको ठहरेमा राजद्रोहको मुद्दा चल्ने नेपालमा कानूनी व्यवस्था छ सम्माननीय सभामुख।
15: संसदमा टेबल भइसकेको कुनै पनि विधेयकमा संसदको पूर्ण बैठक वा समितिले मात्रै संशोधन गर्न सक्ने संसदीय नियम र अभ्यास छ। तर अर्थमन्त्री डाक्टर वाग्लेले आर्थिक विधेयकमा गरेको संशोधनलाई मान्यता दिलाउन संसद सचिवालयमा त्रुटि सुधार सम्बन्धी पत्र पठाउनु भएको थियो, तर संसदमा टेबल भइसकेको विधेयकमा संसद सचिवालयले संशोधन प्रस्ताव दर्ता गर्नै नमिल्ने भन्दै फिर्ता पठाएको थियो। तर गत बुधबार संसदका महासचिव पद्म प्रसाद पाण्डेले तोक लगाएर दर्ता गर्न पठाएपछि आर्थिक विधेयककै अन्तिममा थपेर पुनः अपलोड गरिएको सचिवालयका प्रवक्ता एकराम गिरीले सीआईएनलाई जानकारी दिनुभयो।
18: सरकारले विधेयकहरू लिइसके पछाडि दर्ता संसद सचिवालयमा नै हुने हो। आर्थिक विधेयक पनि संसद सचिवालयमा दर्ता भएको हो। आर्थिक विधेयक संविधान बमोजिम नै, कानून बमोजिम नै 15 गते दर्ता हुने हो। 15 गते बजेट वक्तव्य आइसके पछाडि अर्थमन्त्रीज्यूले त्यसपछि बस्ने बैठकमा अर्थ विधेयक टेबल गर्नु भएको थियो। त्यसपछि गएर 15 गते त टेबल भयो, तर 17 गतेतिर चाहिँ त्यो त्रुटिहरू छन् भनेर चाहिँ अर्थमन्त्रीले नै त्यसलाई सच्याएर विधेयक पठाछु भनेर पत्र प्राप्त भयो सचिवालयलाई। त्यसपछि सचिवालयले अब त्रुटि हटेर प्राप्त गरेको विधेयक चाहिँ हाम्रो वेबसाइटमा उपलब्ध गराएको हो।
15: यसरी संसदमा टेबल भइसकेको विधेयकलाई सरकारले आफू खुशी संशोधन गर्ने अधिकार रहन्छ? कानूनविद चन्द्रकान्त गेवालीले सीआईएनसँग भन्नुभयो।
14: संसद सचिवालय मतलब भएन के यो त संसदमा पेश गरेको जुन बजेट छ नि त्यो त एक्जिक्युटिभबाट आयो एक्जिक्युटिभबाट आइसकेपछि त्यो त प्रस्ताव हो प्रस्तावलाई चाहिँ एडिटिज गर्ने या त्यसलाई चाहिँ चेन्सन गर्ने या कर्गतहरू परिवर्तन गर्ने सबै जनताका प्रति
19: सम्बन्धित समाधान गर्न बित्तिकै त्यहाँका सबै कुराहरू
15: छानबिन समितिले तत्कालीन गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तथा पूर्व गृहमन्त्री सुदन गुरूङको सम्पत्ति अस्वाभाविक नरहेको र स्रोत खुलेको निष्कर्ष निकालेको छ। समितिले प्रधानमन्त्री समक्ष बुझाएको प्रतिवेदनमा गुरूङको नाममा रहेको 89 तोला सुन र 6 किलो चाँदी पैतृक सम्पत्ति भएको उल्लेख गरिएको छ। समितिका अनुसार सम्पत्ति विवरणमा देखाइएका सबै जग्गा गुरूङको नाममा नभई अधिकांश बुवा र हजुरबुवाको नाममा रहेको पाइएको छ। धनकुटामा 19 रोपनी 15 आना जग्गा मात्रै उहाँको नाममा भेटिएको छ भने चितवन र गोर्खाका जग्गा परिवारको नाममा रहेको उल्लेख छ। शेयर खरिदका क्रममा ऋण लिएको देखिएको तथा सम्पत्ति शुद्धिकरण तथा अस्वाभाविक सम्पत्ति भेटिएको प्रमाण नदेखिएको समेत समितिको निष्कर्ष छ। साथै जग्गा कारोबारमा वास्तविक मूल्यभन्दा कम मूल्य देखाउने प्रणालीगत कमजोरी रहेको भन्दै सुधारको सुझाव पनि दिइएको छ। राष्ट्रिय सभा संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले हुम्ला र बाजुराको सीमा विवादका कारण उब्जिएको समस्या समाधान दीर्घकालीन उपाय निकाल्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ। समितिले आज बसेको बैठकमा सभापति जयन्ती देवी राईले सीमा विवादको दीर्घकालीन समाधान गर्न स्थानीय जनता प्रशासन र सम्बन्धित निकायबीच वृहत छलफल गरेर दीर्घकालीन समाधान निकाल्न निर्देशन दिनुभयो।
19: सीमा सम्बन्धित समाधान गर्न बित्तिकै त्यहाँका चाहिँ सबै कुराहरू समस्या चाहिँ निर्भर हुन्छ भन्ने कुरा पनि होइन। त्यही कारणले हामी यो समितिको बैठक र होइन आजको बैठकले चाहिँ हामीले चाहन्छौँ कि यो समितिको बैठकले यो दुवै जिल्लामा जुन पहिलो प्रतिनिधि दुवै जिल्लाहरूको चाहिँ यो जुन समस्या बढ्दै गइरहेको छ यसलाई निराकरण गर्नको लागि अथवा न्यूनीकरण गर्नको लागि मान्यहरू उठाउनुभयो जस्तै उहाँहरूको पहिलो उहाँहरूको बिचमा चाहिँ समन्वय काम गर्नु पर्नु पर्यो र त्यसको समाधान निरन्तर हामी जारी रहनु पर्यो।
15: जेठ 3 गते बाजुराको हिमाली गाउँपालिका 3 लामपाटा क्षेत्रमा अस्थायी प्रहरी चौकी बनाउने विषयलाई लिएर हुम्लाको खार्पुनाथ गाउँपालिका 2 थालीका स्थानीयबीच विवाद शुरू भएको थियो। विवादमा कुटपिट र झडप हुँदा स्थानीय घाइते समेत भएका थिए। पशु अधिकारको संरक्षण र पशुमाथि हुने क्रूर व्यवहार नियन्त्रण गर्न आवश्यक मानिएको पशु कल्याण ऐन अझै जारी हुन सकेको छैन। पशु कल्याण सम्बन्धी छुट्टै कानून आवश्यक रहेको निष्कर्षमा सरकार पुगेको 5 वर्ष भन्दा बढ़ी भइसकेको छ तर पनि विधेयकले हालसम्म पूर्णता पाउन सकेको छैन। सरकारले 2078 सालमा नै पशु कल्याण विधेयक तयार गर्न सैद्धान्तिक सहमति दिएको थियो। सोही अनुसार पशु सेवा विभागले मस्यौदा तयार गरी तत्कालीन कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा पेश गरेको थियो। मन्त्रालयले मस्यौदा संशोधन गर्न दिएको सुझावका आधारमा विभागले 3 पटकसम्म मस्यौदा संशोधन गरेर मन्त्रालयमा पेश गरेको छ। पछिल्लो पटक करिब 1.5 वर्ष अघि विभागले मस्यौदा संशोधन गरेर मन्त्रालयमा पेश गरेको जनाएको छ। तर मन्त्रालयमा छुट्टै ऐन भन्दा पनि हाल कायम रहेको पशु स्वास्थ्य तथा पशु सेवा ऐन 2055 नै पशु कल्याणको विषय समेट्ने भन्ने विषयमा छलफल भएपछि ऐन रोकिएको हो। लामो समयदेखि प्रक्रियामा रहेको यस ऐनमा अबको प्रक्रिया के हुँदैछ सीआईएनसँग कुरा गर्दै कृषि मन्त्रालयका उपसचिव रामनन्दन तिवारीले भन्नुभयो
20: त्यो मसौदा बन्ने क्रममा छ होइन भएको ऐनमा राखेर पछिल्लो पशु स्वास्थ्य पशु सेवा ऐन छ त्यो ऐनमा पशुपालनका विषय पनि राख्नुपर्छ भन्ने किसिमले एकचोटि ऐन बनाउने भन्ने किसिमको कुराहरू भएन। त्यसमा मसौदा चाहिँ के अरे बनाउने क्रममा छ। मसौदा बनिसकेपछि हामीले सार्वजनिक पनि गर्छौँ पोस्टमा राख्छौँ सुझाव माग्छौँ सरकारलाई पनि पठाउँछौँ होइन त्यही क्रममा रहेको अवस्था छ।
15: तर पशु अधिकार कर्मीहरूले भने पशु कल्याण ऐन छुट्टै जारी गर्न सरकारसँग माग गरेका छन्। ऐन अन्य ऐनहरूसँग मिसाएर एकीकृत रूपमा जारी गरे कार्यान्वयनमा समस्या हुने भन्दै छुट्टै ऐन जारी गर्नुपर्ने पशु अधिकार कर्मी स्नेह श्रेष्ठले सीआईएनसँग बताउनुभयो। साझा खबरमा अब विदेशको खबर। फिलिपिन्समा गएको शक्तिशाली भूकम्पका कारण हालसम्म 32 जनाको मृत्यु भएको छ। दक्षिणी फिलिपिन्समा आज बिहान गएको 7.8 म्याग्निच्युडको भूकम्पमा परि 24 जना बेपत्ता रहेका छन् भने 134 जना भन्दा बढ़ी घाइते भएको बीबीसीले जनाएको छ। यस्तै 10,000 भन्दा बढ़ी घरमा क्षति पुगेको प्रारम्भिक अध्ययनले देखाएको छ। भूकम्पले फिलिपिन्सको प्रमुख दक्षिणी टापु मिन्डानाओको जेनरल सान्तोस शहरको समुद्री तट क्षेत्रमा केन्द्रबिन्दु बनाएको थियो। यो टापु माछाका लागि प्रख्यात छ। र खेल खबरमा, नेपालले एसियन गेम्स छनौट जितेको छ। आज सम्पन्न खेलमा नेपालले डीएलएस मेथड मार्फत हङकङलाई 19 रनले पराजित गरेको हो। हङकङले दिएको 189 रनको लक्ष्य पछ्याएको नेपालले 11.3 ओभरमा 2 विकेट गुमाउँदै 114 रन बनाएको थियो। तर वर्षा नरोकिएपछि नेपाल विजेता बनेको हो। छनौट जितेको छ। आज सम्पन्न खेलमा नेपालले डीएलएस मेथड मार्फत हङकङलाई 19 रनले पराजित गरेको हो। हङकङले दिएको 189 रनको लक्ष्य पछ्याएको नेपालले 11.3 ओभरमा

0: किसानहरूलाई हैरानी
1: बानर लाग्छन्, यहाँ छोड पनि आउँछ, कहिले काहीँ बनिएल पनि लाग्छन्, ठ्याक्क यो तरकारी फल्ने बेला खन्ने बेला लाग्छन् बढी जसो। एकजनाले पोरी बस्नु पर्छ, त्यसको लागि समस्या छ।
0: क्षति न्यूनीकरणका लागि विशेष कार्यक्रम सञ्चालन गर्न किसानको माग। रिपोर्टसँगै वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि टेलिमेडिसिन सेवा प्रभावकारी तर प्रभावकारिता खस्कदो लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
2: यसरी चलायो भने खेत छिट्टै सफा हुन्छ के भाउजू?
3: रामे दाईको कुरा त ठिकै हो, तर बाली अवशेष जलाउँदा कार्बन डाइअक्साइड, कार्बन मोनोअक्साइड र सूक्ष्म कणहरू निस्किन्छन्। यसले हावा प्रदूषण गर्छ र खेतमा काम गर्ने मानिसको स्वास्थ्यमा पनि गम्भीर असर पार्छ।
4: छ्वाली, पराल र मकैको ढोडबाट बायो ग्यास, कम्पोस्ट मल, पशु आहार र इन्धन पेकेट बनाउन सकिन्छ।
5: नमस्कार, नमस्कार, नमस्कार। कस्तो राम्रो विषयमा कुरा गरिराख्नु भएको नि त।
2: जनप्रतिनिधि नानी पनि आउनु भएछ नि।
5: हो नि, यसमा सरकार, उद्योगी र सहकारी मिलेर किसानलाई तालिम, अनुदान र बजारको व्यवस्था पनि गर्दैछन् नि।
2: ओहो, धन्यवाद नानी। अब त म जलाउँदै जलाउँदिन, अवशेष त मेरो धन रहेछ नि।
6: बाली अवशेष जलाउँदा धुवा, प्रयोग गर्दा आमदानी र स्वस्थ भविष्य। एकीकृत पर्वतीय विकास केन्द्र इसिमोर, राष्ट्रिय कृषक समूह महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकोराब नेपालद्वारा जनहितका लागि जारी सन्देश।
7: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाईं सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। भिसा अवधि सकिएपछि पनि नवीकरण नगरी कम्बोडियामा बसिरहेका 66 जना नेपाली नागरिकलाई तत्काल स्वदेश फर्किन थाइल्याण्ड स्थित नेपाली दूतावासले आग्रह गरेको छ। पटक पटक सम्पर्क र सहजीकरणका लागि प्रयास भए पनि उनीहरू स्वदेश फिर्ता प्रक्रियामा सहभागी नभएपछि दूतावास आतंक बढ़दै जाँदा किसान हैरान भएका छन्। आलू लगायतका तरकारी बालीमा बाँदर, बँदेल, दुम्सी, छाडा चौपायाले क्षति पुर्याउन थालेपछि खेतबारीमै कठपुतली टाँगेर बाली जोगाउने प्रयासमा किसानहरू जुटेका हुन्।
8: जंगली जनावर तथा छाडा पशु चौपायाको आतंक बढ़दै जाँदा डडेलधुराको अमरगढ़ी नगरपालिका क्षेत्रका किसानहरूले पुराना कपड़ा, टोपी प्रयोग गरेर मानिस जस्तै देखिने कठपुतली बनाएर खेतका बीच भागमा राख्ने गरेका छन्। टिनका टुक्रा तथा आवाज निकाल्ने सामग्री समेत प्रयोग गर्न थालेका छन्। अमरगढ़ी नगरपालिका एककी चन्द्रिका एरले छाडा पशु चौपाया, बाँदर र बँदेलका कारण बाली नाली जोगाउनै कठिन भएको बताउनुभयो।
9: बाँदरको छ जंगली, बाँदरले धेरै सताउँछन्, बाँदरलाई त रोकथाम गर्न सकिँदैन। एउटा यो छडुवा गाईले सताइहाल्छ कि, दुन्छन्, खान्छन्, आज वन जंगल छाडिदिन्छन्, घरतिर आउँछन्, समस्या धेरै छ गाईले।
8: जंगली जनावरलाई डर देखाएर बाली जोगाउने उद्देश्यले यस्तो उपाय अप्नाएको किसान बताउँछन्। उनीहरूका अनुसार बाँदर, दुम्सी र बदेलले विशेष गरी तरकारी फल्ने बेला बढी क्षति पुर्याउने गरेका छन्। भातकाणाकी अर्की किसान देवकी भट्ट।
1: जंगल जनावरको समस्या बानर लाग्छन् यहाँ, अनि छोड पनि आउँछ, कहिले काहीँ बनिएल पनि लाग्छन्, ठ्याक्क यो तरकारी फल्ने बेला खन्ने बेला लाग्छन् बढी जसो, त्यही भएर जोगाउनु पर्छ। एकजनाले पोरी बस्नु पर्छ, त्यसको लागि समस्या छ।
8: रातिको समयमा दुम्सी र बदेलले खेत खनेर बाली नष्ट गर्ने तथा दिउँसो बाँदरको समूहले तरकारी सखा पार्ने गरेका छन्। छाडा चौपायाले पनि खेतबारीमा पस्दै आलु लगायत अन्य तरकारी बालीमा क्षति पुर्याइरहेका छन्। स्थानीय सरकारले भने जंगली जनावरबाट हुने क्षति न्यूनीकरणका लागि हालसम्म कुनै विशेष कार्यक्रम सञ्चालन गरेको छैन। अमरगढी नगरपालिकाका कृषि शाखा प्रमुख रमेश भण्डारी।
10: जंगली जनावरको क्षति न्यूनीकरण लागि कार्यक्रमको लागि बजेट विनियोजन गरेको छैन। पालिकाको सडक न्यून बजेट विनियोजन हुन्छ कृषि क्षेत्रमा। हाम्रो यो वर्षको चालु आएको वार्षिक बजेट पनि 10 लाख मात्रै छ पालिकाले बिजनेस गरेको, त्यो कार्यक्रममा त हामीले त्यस्तो घेरबार कार्यक्रम गर्न सकेका छैन।
8: किसानहरूले जंगली जनावर नियन्त्रण, घेरबार कार्यक्रम तथा छाडा चौपाया व्यवस्थापनमा स्थानीय सरकारले तत्काल पहल नगरे खेतीपाती नै संकटमा पर्ने भन्दै चिन्ता व्यक्त गर्दै आएका छन्। कतिपय किसानले जंगली जनावरबाट बाली जोगाउन खेतबारी वरिपरि तारबार गरेर विद्युत बत्ती समेत जडान गरेका छन्। तर्कराज भट्ट, सीआईएन, रेडियो अमरगढी, डडेलधुरा।
0: तपाईं सामुदायिक सूचना नेटवर्क सीआईएन ले

0: काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। विदेशमा रहेका श्रमिकका लागि टेलिमेडिसिन सेवा विस्तारमा ढिलाइ, श्रमिक अझै समस्यामै।
1: पहिलो कुरो हाम्रो अहिले चाहिँ त्यो 10 to 5 अफिस टाइममा मात्रै भएको हुनाले चाहिँ अब उहाँ चाहिँ टाइम मिल्दैन नि त तपाईँको, यो टाइम अनुसार त धेरैको त मिल्दैन, त्यो कारणले पनि कठिनाई आइरहेछ नि तपाईँको।
0: टेलिमेडिसिनको 5 वर्ष अपेक्षा ठूलो तर उपलब्धि कम, विशेष कुराकानी लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
2: क्लासिक टेकको वाइफाई 6 राउटर नाम 1 कॉमन 1 शक्तिशाली 4 एन्टेनामा वाइड कवरेज 5G स्ट्रेन्थ लो लेटेन्सी र फास्ट स्पीड सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा IPTV मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
3: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा।
4: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtiaye.org, फोन नम्बर 01-5224-352-5224-353।
5: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको IPTV सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
6: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। सरकारको तथ्याङ्क अनुसार करिब 40 लाख भन्दा बढी नेपाली विदेशमा कार्य गरिरहेका छन्। विशेष गरी खाड़ी मुलुक मलेसिया, दक्षिण कोरिया तथा अन्य देशहरूमा कार्यरत श्रमिकहरूले स्वास्थ्य समस्याको समयमा उपचार र परामर्श पाउन गाह्रो छ। यही समस्यालाई सम्बोधन गर्न नेपाल सरकारले टेलिमेडिसिन सेवा मार्फत स्वास्थ्य परामर्श उपलब्ध गराउने प्रयास शुरू गरेको 5 वर्ष बित्न लाग्दा समेत श्रमिकले लाभ लिन सकेका छैनन्। टेलिमेडिसिन सेवा र यसको प्रभावकारिताको बारेमा हामीले वैदेशिक रोजगार व्यवस्थापन महाशाखाका प्रमुख गुरूदत्त सुवेदीसँग कुराकानी गरेका छौं।
1: टेलिमेडिसिन सेवालाई हामीले सञ्चालन गरिरहेछौँ, जस्तो वीर हस्पिटलसँग सम्झौता गरेर हामी त्यहाँ चलिरहेछौँ। हाम्रो डाक्टर लगायतको हाम्रो चाहिँ स्टाफहरू पनि हुनुहुन्छ। यसमा विशेष गरेर फोन भन्दा वाट्सएप, इमो लगायतका भाइबर, मेसेन्जर, सबै सामाजिक सञ्जाल सबै युज गरेर पनि फोनमा भन्दा बढी
7: पैसा पनि
1: चाहिँ वाट्सएपहरूमा बढी आउँछ। किन भन्दा फोनमा पैसा पनि लाग्ने भयो, ऊ पनि भयो होइन, त्यही हिसाबले
7: गर्दाखेरि
1: हेरेर भिडियो कल गर्न सकियो। त्यो अनुसार हामीले चाहिँ परामर्श सेवाहरू पनि दिइरहेका छौँ र विशेषज्ञ सेवा पनि हामी चाहिँ त्यो उहाँको केस हेरेर त्यसले सम्बोधन गर्न सक्नुभएन भने अर्को डाक्टरलाई चाहिँ ऊ गरेर टाइम लिएर त्यसरी पनि गरिरहेछौँ। भने अहिले चाहिँ हाम्रो यहाँ अफिस टाइममा 10 to 5 नै छ होइन, त्यसपछि चाहिँ त्यति ऊ छैन। अब आगामी दिनमा हामीले यो पनि 24/7 उ गर्ने र यसमा चाहिँ साइकोसोसल काउन्सिललाई पनि अलिक बढी जोड्ने मनोसामाजिक भनेर, किन भन्दा अघि हामीले भनिसक्यो नि त सुसाइड लगायतका चाहिँ घटनाहरू धेरै घटे, मान्छे कसैलाई त्यस्तो घटना घटाम भन्ने आफूलाई लाछ भने पनि पख भनेर काउन्सिलिङ गरेर फकाएर यसो चाहिँ हामफाल्नै लागेकोलाई पनि फर्काउने त्यो खालको लाइभ गर्नुपर्छ भनेर 24 आवर नै चाहिँ साइको सोसियल काउन्सिलर पनि थपेर हामीले त्यसलाई अगाडि प्रभावकारी बनाएर लाग्न लागिरहेछौँ। यसले गर्दाखेरि आगामी दिन अझ फलदायी होला र त्यसलाई अझ हामी परिष्कृत बनाएर लाँदैछौँ।
7: अहिले अब वीर अस्पतालसँग मात्रै यहाँहरूको सम्झौता छ, वीर अस्पताल मार्फत मात्रै यो सेवा सुविधा चाहिँ दिइरहेको छ। विशेष गरी कुन कुन देशमा चाहिँ तपाईँहरूले यो सेवा दिइरहनु भएको छ?
1: होइन, देश भन्ने त छैन तपाईँको, सबै जुन देश देशबाट आए पनि हाम्रो चाहिँ
7: सेवा
1: जुनसुकै देशबाट फोन आउन सक्छ जुनसुकै देशबाट उहाँहरूले मेसेज लेख्न सक्नुहुन्छ ऊ गर्नुहुन्छ
7: श्रमिकहरू मात्रै भन्ने पनि हो अथवा अरूले पनि गर्न सक्छन्
1: अरूले पनि जसले गर्न सक्नुहुन्छ अब तपाईँ श्रमिक हो कि होइन तपाईँको पासपोर्ट के हो श्रम स्वीकृति के हो भनेर हामी भेरिफाई गर्दैनौँ जसले पनि गर्न सक्नुहुन्छ अब यसलाई अझ हामी थप प्रायोरिटी बनाउन लागिरहेको छौँ
7: भनेपछि जुनसुकै देशबाट जसले पनि विदेशमा रहेका नेपालीले फोन गरेर यो सुविधा लिन
1: सक्नुहुन्छ
7: अहिले फोनहरू कतिको आउँछन्
1: होइन फोनहरू चाहिँ आइरहेछन् फोनहरूमा भन्दा नि मैले भने नि त्यही व्हाट्सएप लगायत मेसेन्जर लगायत
7: फोन मतलब व्हाट्सएपमा पनि फोनै गर्ने कलै गर्ने त्यही मेसेन्जरमा सबैमा
1: ती खालका कुराहरू चाहिँ छन्
7: तथ्याङ्क हेर्दाखेरि गत वर्ष 1300 जना जतिले चाहिँ टेलिमेडिसिन सेवा लिएका थिए यो वर्षको केही तथ्याङ्क आइसकेको छ
1: होइन आइसकेको छ अहिले टेलिमेडिसिन सेवा लिने चाहिँ झन्डै 5000 भन्दा बढीले सेवा अहिलेसम्म 5000 भन्दा बढीले सेवा लिनु भएको छ
7: त्यो संख्या साह्रै न्यून भयो वैदेशिक रोजगारीमा जाने त अब श्रम स्वीकृति लिने नै यो वर्ष गत वर्ष 8 लाख पुगे भनेपछि 8 लाखमा 4000-5000 फोन गरेर सेवा लिनु भनेको त एकदमै धेरै न्यून भयो नि त यसलाई त विस्तार गर्नुपर्ने रहेछ किनभने सरकारको सोच राम्रो छ वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको स्वास्थ्य सेवा पहुँच सरल होस् भन्ने हिसाबले सुरु गरियो नि त किन यसलाई अझ यो स्थापना भएको त 5 वर्ष पूरा भइसक्यो विस्तार गर्न किन सकिएको
1: एउटा चाहिँ अलिक यहाँले भने जस्तै यो एकदम सत्य कुरा हो कि त्यत्रो संख्यामा गइराख्नु भएको छ किन थोरै भयो त भन्ने विषय चाहिँ एउटा चाहिँ एकदम जायज विषय हो अब एउटा कुरा चाहिँ के छ भन्नुहुन्छ भने पहिलो कुरो हो हाम्रो अहिले चाहिँ त्यो 10 to 5 अफिस टाइममा मात्रै भएको हुनाले चाहिँ अब उहाँ चाहिँ टाइम मिल्दैन नि त तपाईँको यो टाइम अनुसार त धेरैको त मिल्दैन त्यो कारणले पनि कठिनाई आइरहेको छ नि तपाईँको
7: विशेष गरी अमेरिकी अनि अस्ट्रेलिया लगायतको
1: टाइम मिल्दैन यता राति हुन्छ उता ऊ हुन्छ त्यो हिसाबले पनि एउटा बाधा भइरहेछ भन्ने हामीले महसुस भएको छ त्यही भएर यसलाई हामी 24/7 24 आवरै बनाउँदैछौँ त्यो भयो भने चाहिँ यो अभियसली यो धेरै बढिहाल्छ होइन तपाईँको अनि अर्को कुरो चाहिँ तपाईँको चाहिँ यहाँ एउटा अर्को पनि कठिनाई छ हामी त्यसलाई पनि कसरी सल्भ गर्ने भनेर लगाइरहेको छौँ जस्तो यहाँ काउन्सिलिङ त गर्यो होइन काउन्सिलिङ गरिसकेपछि काउन्सिलिङको पाटो त यसले काम गर्ने भयो त बिरामी भयो त औषध उपचारको मेडिकलका कुराहरू भए अब ठ्याक्कै यहाँकोबाट त्यो सिफारिस गरेर डक्टरले यो फलानु औषधि खानु भनेन त्यो औषधि नि पाइँदैन
7: पाइएन
1: अब यहाँको प्रेस्क्रिप्सन त्यहाँ काम पनि गर्दैन कि त्यहाँकै त्यो मेडिकल उसमा चाहिँ रेजिस्टर नभइकन चाहिँ त्यहाँ गर्न पनि पाइएन भनिसकेपछि अब हामीले चाहिँ के पनि सोचिरहेछौँ भने यो महत्वपूर्ण जुन हुन्छ नि ठुल्ठूला चाहिँ सहरहरू धेरै चाहिँ हाम्रो वैदेशिक रोजगारमा गएका धेरै साउदी अरेबिया युएई खाडी मुलुकहरूमा त्यहाँको कुनै त्यहाँको प्रपर डक्टरहरूलाई हाम्रो कन्ट्याक्टमा राख्ने हामी दूतावास मार्फत तिनीहरूलाई त्यो ठुल्ठूलो सहरमा हामी चाहिँ कन्ट्याक्टमा राख्छौँ अनि त्यो गरिसकेपछि चाहिँ यहाँबाट चाहिँ हाम्रो टेलिमेडिसिनवाला डक्टरले रिफर गरे अनुसार उहाँले सहजीकरण गरेर प्रेस्क्रिप्सन दिनुभयो भने त त्यो पनि समाधान भयो भने त्यो खालको पनि मेकानिजममा जोड्न सकिन्छ कि भन्ने त्यो कारणले पनि एउटा घट्नुको कारण त हो क्या तपाईँ
7: अब कुरा मात्रै चलेको हो तर तपाईँहरू प्रक्रियामै गइसक्नु भएको छ डाक्टरको विषयमा
1: पनि अब त्यहाँ सम्पर्क गरेर को हुन्छ त्यसमा पनि गर्नुपर्छ भनेर हामी लागिरहेको अवस्था त्यस कारण कमी हुनको जस्तो सल्लाह सुझावको हिसाबले चाहिँ यसो गर उसो गर यसो गर डक्टर देखाऊ भन्ने त भयो डक्टरै देखाउने भाषामा समस्या छ त्यहाँ जान सक्ने पनि समस्या छैन नि त त्यस कारण त्यो विषयमा पनि हामी लागिरहेछौँ तपाईँको त्यो भयो भने यो संख्या पनि बढ्छ अझ थप प्रभावकारी
7: टेलिमेडिसिनको बारेमा चाहिँ विदेशमा रहेका नेपालीहरूलाई थाहा नभएर यस्तो सुविधा चाहिँ नेपाल सरकारले उपलब्ध गराइरहेको छ भन्ने कुरा थाहा नभएर पनि जोडिन नसकेको हो कि भन्ने एउटा प्रश्न त छँदैछ नि त
1: कतिपय त्यो पनि हुन सक्छ तपाईँको जुन लेभलमा हाम्रो चाहिँ प्रचार प्रसार
7: धेरै हरहरै आयो भने हामीले धान्न सक्दैनौ कि भन्ने पनि होला तपाईँहरूलाई
1: हुनुपर्ने हो त्यो हिसाबले नभएको हुनसक्छ अब हामी आगामी दिनमा चाहिँ 24/7 गर्छौँ र त्यसपछि यो प्रचार प्रसारलाई व्यापक रूपमा गरेपछि यो प्रभावकारी हुन्छ
0: प्रमुख विपक्षी दलहरूको निरन्तर अवरोधपछि प्रतिनिधि सभाको बैठक पुनः प्रभावित भएको छ विपक्षी दलहरूले आर्थिक विधेयकमा रहेका करका दर हेरफेर गरेर अर्थमन्त्री डाक्टर सोनी मवाग्लेले संघीय संसद सचिवालयमा दर्ता गरेको पत्र अस्वीकार्य रहेको बताएका छन् छानबिन समितिले तत्कालीन गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सुदन गुरूङको सम्पत्ति अस्वाभाविक नरहेको र स्रोत खुलेको निष्कर्ष निकालेको छ राष्ट्रिय सभा संहिता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले हुम्ला र बाजुराको सीमा विवादमा उब्जिएको समस्या समाधान गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ फिलिपिन्समा गएको शक्तिशाली भूकम्पका कारण 32 भन्दा बढ़ीको मृत्यु भएको छ र नेपालले एसियन गेम्स छनौट जितेको छ अवस्था आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि जेठ 26 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला। अहिलेलाई म दीपक आचार्य बिदा हुन्छु। नमस्कार, शुभरात्री।

0: समृद्ध नेपालका लागि स्वस्थ कर्मठ र उद्यमी युवा नमस्कार। कार्यक्रम युवा चौतारीमा तपाईलाई हार्दिक स्वागत छ। म दीपक आचार्य। यो कार्यक्रम नेपाल सरकार, युवा श्रम तथा रोजगार मन्त्रालय, राष्ट्रिय युवा परिषद संघको सहकार्यमा सामुदायिक सूचना नेटवर्क सीआईएन ले उत्पादन तथा प्रसारण गर्दै आएको छ। हरेक महिनाको 10 र 25 गते बिहान 6:30 बजेदेखि प्रसारण हुने यो कार्यक्रम आजैको दिन बेलुका 8 बजेपछि पुनः प्रसारण हुँदै आएको छ। युवा चौतारी देशभरिका विभिन्न सामुदायिक रेडियोले पनि प्रसारण गर्छन् भने सीआईएनको युट्यूब च्यानल सीआईएन र फेसबुक सीआईएन खबर, टिकटक सीआईएन साझा खबरमा पनि तपाईले सुन्न सक्नुहुन्छ। युवा सशक्तिकरण, अवसर, उद्यमशीलता र सफलता सम्बन्धी विभिन्न सामग्री प्रसारण हुने कार्यक्रम युवा चौतारीको आज 9 भाग हो। आजको कार्यक्रममा राष्ट्रिय युवा परिषदद्वारा भएका विभिन्न कार्यवाहीको जानकारी, काम कार्यवाहीहरू, गतिविधिहरू प्रस्तुत गर्ने र विशेष गरेर राष्ट्रिय युवा परिषदको आयोजनामा सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको सह आयोजना र सुर्खेत उद्योग वाणिज्य संघको समन्वयमा भएको कार्यक्रमको बारेमा जानकारी दिन गइरहेका छौं। राष्ट्रिय युवा परिषदको आयोजनामा सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको सह आयोजना र सुर्खेत उद्योग वाणिज्य संघको समन्वयमा
1: हजुरको रेडियो 102.1 मेगा।
2: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा कक्षा 11 मा भर्ना खुल्यो।
3: राजधानीको केन्द्र स्थलमा अवस्थित शैक्षिक उत्कृष्टता र गुणस्तरीय शिक्षा प्रदान गरिरहेको बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा शैक्षिक वर्ष 2083-84 लागि कक्षा 11 मा साइन्स, म्यानेजमेन्ट, कम्प्युटर साइन्स, ह्युमेनिटिज र एजुकेशन फ्याकल्टीमा बिहानी समयमा पठन पाठन हुने गरी भर्ना खुल्यो।
2: साइन्स फ्याकल्टीमा तराई पहाड़ र हिमालका दुर्गम तथा पिछड़िएका का विद्यार्थीलाई शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
3: साइन्स फ्याकल्टीमा सिट सीमित भएकाले भर्ना आवेदन फारम भर्ने अन्तिम मिति 2083 साल जेठ मसान्तसम्म मात्र।
2: अन्य फ्याकल्टीको हकमा 2083 असार मसान्तसम्म।
3: असार मसान्तसम्म भर्ना भएमा भर्ना शुल्कमा 25% छुट दिइनेछ।
2: शिक्षामा कम्प्रोमाइज नगरौ, गुणस्तरीय शैक्षिक संस्था नै रोजौ।
3: थप जानकारीका लागि सम्पर्क नम्बर 0142603010, 0142603032, 9851216, 9843-36194-94।
2: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँ।

0: ढुङ्गेछाप घिसिङ परिवारद्वारा आयोजित कुल पूजा तथा विशेष धार्मिक अनुष्ठानमा हार्दिक निमन्त्रणा।
1: यस रामेछापको मन्त्री नगरपालिका वडा नम्बर 4 स्थित ढुङ्गेछाप चनौटीमा आउँदो जेठ 30 गतेदेखि असार 1 गतेसम्म हुने कुलायन पूजा आयोजना गरिएको र असार 1 गते श्रद्धेय धर्मगुरू सोनाम घारवाङ रिम्पोछेद्वारा आयु अभिषेक वाङ प्रदान गर्नुहुने कार्यक्रम रहेको हुँदा सम्पूर्ण रामेछापवासी श्रद्धालु भक्तजनहरूमा उपस्थित भई पुण्य प्राप्तिको लागि हार्दिक निमन्त्रणा गर्दछौ।
0: सम्पर्क नम्बर 9841443165 9841443190। महिला दिदी बहिनीहरूको लागि खुसीको खबर, हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोशी सामुदायिक अस्पताल खुरकोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आस्मा अधिकारी आउनु हुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनुहोला। थप जानकारीको लागि सम्पर्क नम्बर 9054043230 9767564429 सुनकोशी सामुदायिक अस्पताल खुरकोट सिन्धुली।
2: हावाहुरी चलेको बेला के गर्ने?
1: घरको झ्याल र ढोका बन्द गर्ने,
2: आगोका स्रोतहरू बन्द गर्ने,
1: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
2: भिडभाडमा भए नआत्तिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
1: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
2: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
1: हावा हुरी चलेको बेला के नगर्ने,
2: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
1: बिजुलीको तार लत्रिएको छ भने नछुने,
2: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
1: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
2: जनहितका लागि हजुरको रेडियो 102.1 MHz जारी सन्देश।
1: स्वच्छ खाद्य पदार्थ उपभोगका लागि उपभोक्ताहरूमा अनुरोध।
2: खाद्य पदार्थको लेबलमा उत्पादकको नाम, ठेगाना, ब्याच नम्बर, उत्पादन तथा उपभोग्य मिति जस्ता विवरण हेरेर मात्रै खरिद तथा बिक्री वितरण गरौं।
1: फोहोर मैला तथा झिङ्गा भन्केका ठाउँमा खानेकुरा तयार नगरौं।
2: खानेकुराहरू पत्र पत्रिका तथा रंगीन कागजमा राखेर खाने बानी नगरौं।
1: एउटै तेलमा खानेकुरा पटक पटक नतारौ नपकाऊ।
2: अखाद्य रंग प्रयोग भएका वा अत्याधिक रंग प्रयोग भएका रंगीन मिठाई तथा अन्य खाद्य पदार्थ उपभोग नगरौं।
1: ढुसी परेका, किरा लागेका, अस्वाभाविक गन्ध भएका खाद्यान्न, तरकारी र फलफूल उपभोग नगरौं।
2: खाद्य पदार्थ तयार गर्दा सरसफाई कायम गरी सधैँ सफा पानी र कच्चा पदार्थ प्रयोग गरौं
1: र स्वच्छ खाऊ, स्वस्थ बनाऊ।
2: नेपाल सरकार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुली, फोन नम्बर 0447524013।

0: रेडियो पाओ घटना विषय को सशक्त संवाद
1: युवराज ग्याउलीज्यू म तपाईँलाई कार्यक्रम रेडियो पावरमा स्वागत गर्छु।
2: हजुर धन्यवाद।
1: सर्वप्रथम चाहिँ एउटा द्वितीयाई सीट सहितको दलको सभापतिले सर्वदलीय बैठक आह्वान गर्दा विपक्षीहरूका ठूला नेताहरू शीर्ष नेता अनुपस्थित भएकोलाई चाहिँ एक हिसाबको बहिष्कार र त्यसलाई नस्वीकारेको अर्थमा व्याप्त चर्चा र आलोचना शुरू भएको छ ती नेताहरूको। तपाईँको यसमा टिप्पणी के छ म यहाँबाट शुरू गर्छु।
2: अब नजानुको वास्तविक कारण त मलाई थाहा छैन वास्तवमा भन्ने छैन।
1: हजुर
2: अब सरकारको बारेमा भन्नु पर्ने कुराहरू चाहिँ धेरै होला छन् पनि।
1: हजुर
2: समस्याहरू पनि छन्।
1: नजानुको कारण त जायज कारण छन् भने ठिकै छ, अन्यथा चाहिँ अब श्रम संस्कृति बहिष्कार गर्ने एमालेको शीर्ष तहको नेताहरू कोही नजाने सचेतकलाई पठाउने कांग्रेसको संसदीय दलको नेता मात्रै जाने यो भनेको चाहिँ अस्वीकारेको अर्थमा जनस्तरबाट टिप्पणी शुरू भएको छ र आलोचना शुरू भएको छ। त्यो कांग्रेसको सभापति गगन थापाईमाथि होस् एमालेको अध्यक्ष ओलीजीमाथि अथवा सचिवालयका नेताहरूमाथि नै किन नहोस् यो आलोचना त शुरू भएको छ।
2: हजुर अब यो बोलाएपछि अब मुख्य नेतालाई नै अब रविजीले चाहिँ अब बोलाएको बुझियो होइन।
1: हजुर
2: मुख्य नेता विभिन्न कारणले जान नचाहेको र पार्टीको तर्फबाट अरू पनि प्रतिनिधि पठाएको यस्तो बुझियो।
1: हजुर
2: अब कोही पनि नभएको अवस्था हुन्थ्यो भने एक खालको अवस्था थियो।
1: हजुर
2: पार्टीको प्रतिनिधि कोही उपस्थित भएका छन् भने अब रविजीले आफ्ना विचारहरू ती प्रतिनिधिहरू मार्फत पार्टी नेतृत्वमा
1: हजुर
2: पुर्याउन पनि सक्नुहुन्छ।
1: हजुर
2: त्यसो भएको हुनाले यसलाई एकदमै आश्चर्यको विषय मान्नु परेन।
1: हजुर अन्यथा लिन मिलेन तर यदि शीर्ष तहबाट हजुर शीर्ष तहबाट यसलाई अस्वीकार गरिएको नजरअन्दाज गरिएको यो जनमतलाई यो नेतृत्वलाई हो भने चाहिँ त्यो चाहिँ फेरि अन्यथाको विषय हुन सक्छ।
2: होइन जनमतलाई नजरअन्दाज गर्नु त उपयुक्त हुँदैन।
1: हजुर
2: आफ्ना फरक मतहरू जतिसुकै गम्भीर भए पनि
1: हजुर
2: सार्वजनिक रूपमा दुनियाँको अगाडि र स्वयं सरकारका प्रतिनिधिहरू अथवा सरकारका नेताहरूको अगाडि भन्नु छलफल गर्नु बहस गर्नु उचित हुन्छ। कुरै नसुन्ने कुरा चाहिँ उपयुक्त हुँदैन। अब जहाँसम्म अहिलेको घटना हो यो घटना अहिले तत्काल तपाईँले भन्नुभएको
1: हजुर
2: विभिन्न कारणले पहिलो नेताहरू जान नसक्ने अवस्था भयो। हाम्रो अध्यक्ष अब सामान्यतया अस्वस्थ पनि हुनुहुन्छ किनकि उहाँको अब पार्टी कार्यक्रममा अस्ति उपस्थित भएको भए तापनि
1: हजुर
2: त्यो त क्षण क्षणमा केही समस्याहरू पनि आएको हुन सक्छ। प्रचण्डजी पनि अब हस्पिटलबाट हस्पिटलबाट चाहिँ सायद अब फर्केको अथवा
1: होइन समकालीन तहको माधव नेपाल गएको प्रति आपत्ति छैन। तपाईँको पार्टी अध्यक्षलाई बढी तपाईँ बुझ्नुहुन्छ हामीले भन्दा पनि कि उहाँले मनसाय यो बनाउनु भएको छ अब आखिर यसै नेतृत्व छोड्नुपर्ने अवस्था छ युवाहरूलाई अगाडि सारौँ भन्ने मनसायमा जानुभएको त होइन होला।
2: है त्यो भन्दा पनि पार्टी प्रतिनिधिको रूपमा चाहिँ अरू अरू कसैलाई पनि पठाउन सकिने भयो नि त। विभिन्न कार्यक्रममा पहिला पहिला पनि सर्वदलीय बैठकहरू हुँदाखेरि पार्टीको प्रमुख नेताहरू उपस्थित नभएर प्रतिनिधि पठाउने पनि चलन थियो।
1: हो
2: त्यस्ता घटनाहरू चाहिँ त अहिले मात्रै भएका होइन पहिले फेरि पनि हुने गरेको हो। कोही पनि नजानु चाहिँ साथै अनुचित हुन्थ्यो किनकि अब सरकारको जुन दुईटैको सरकार भएको पार्टीको प्रमुख नेता भर्खर भारत भ्रमणबाट आउनु भएको छ अनेक टिका टिप्पणी विभिन्न क्वेसनहरू प्रश्नहरू छन् त्यो बारेमा चाहिँ सायद रविजीले अरू पार्टीको उपस्थितिमा पार्टीका प्रतिनिधिको उपस्थितिमा अलिकति जानकारी गराउन खोज्नु भएको पनि होला अब कसरी अगाडि बढ्ने भन्ने पनि सल्लाह सुझाव लिन खोज्नु भएको होला होइन।
1: हजुर
2: त्यसो भएको हुनाले चाहिँ यो बैठकमा जानु चाहिँ पर्थ्यो तर पार्टीका अरू प्रतिनिधिहरूलाई पठाएर पनि चाहिँ जानकारी प्राप्त हुन्छ
1: त्यसलाई त अन्यथा भन्न सकिएन मात्रै शीर्ष तहले यसलाई अस्वीकार गरेको हो कि भन्ने कोणबाट चर्चा छलफल शुरू भएकोले संयोगले तपाईँसँग सोध्ने मौका पाएर सोधेको
2: त्यति आपत्तिजनक त्यस्तो चाहिँ धेरै हल्ला गर्नुपर्ने कुरा हुन्न। पार्टीको जो प्रतिनिधि त्यहाँ उपस्थित हुनुभएको छ उहाँले स्वाभाविक रूपमा त्यहाँ भएका सबै कुराहरू आफ्नो पार्टीको अध्यक्षलाई
1: हजुर
2: ब्रिफिङ गर्नुहुन्छ भनेपछि त
1: हो
2: समस्या समाधान त भइहाल्यो।
1: तर खैर अब पार्टी अध्यक्षको मनस्थिति चाहिँ अब आफै नछोडे पनि हटाई छाड्ने भए भन्ने मनस्थिति पुगेका कारण पनि उहाँ गर्नुभयो भन्छ कति सत्य हो
2: कारणले होइन
1: होइन यो अहिलेको विषय त्यो कारणले होइन तर पार्टी अध्यक्ष अब त्यति धेरै अघि नसर्ने नदेख्यौं भन्ने मनस्थितितिर त्यो मनोदशामा नै पुग्नु भएको भन्ने चर्चा छ त्यसमा चाहिँ कति सत्यता छ। तपाईँ त पहिलेदेखि नै पार्टीलाई अब अर्को ढङ्गले लगाउँ भन्ने एउटा नेता पनि हो
2: अब त्यो त अब उहाँको अहिलेको मनस्थिति के छ भनेर चाहिँ प्रत्यक्ष नबुझिकन त्यतिकै उहाँको मनको कुरा बोल्नु उपयुक्त हुन्न होइन।
1: हजुर
2: स्वास्थ्यको समस्या पनि हुन सक्छ, अरू कसैले पठाइदिएर अनि
1: होइन। अब म यो अहिलेको विषयमा केन्द्रित भएन, अब तपाईँहरूको पार्टी पुनर्गठनको आवाज उठिराखेको सार्वजनिक रूपमा उहाँ अस्ति एउटा कार्यक्रममा सार्वजनिक भएर अलिक चर्कै खालको कुरा गर्नुभएको, पार्टी पंक्तिलाई पनि त्यसले अझै धेरै तरंगित पारिराखेको अवस्था, सचिवालयमै पनि त्यो खालको अवस्था देख्दा चाहिँ अब पार्टी अध्यक्ष अलिक अघि नसर्ने बाटोतिर जाँदै हुनुहुन्छ, त्यो बाटोमै लानु ठिक हो भन्ने छ कि मत तपाईँलाई के छ?
2: अहिले तपाईँ भने जस्तै नहुन सक्छ, अहिले पार्टीको अरू कुनै प्रतिनिधि पठाइदियो उहाँ मार्फत नै जानकारी प्राप्त गरौँला भन्ने चाहिँ होला।
1: पार्टी पुनर्गठनको मामिला चाहिँ के हो तपाईँकोमा?
2: पार्टी पुनर्गठनको मामिलामा चाहिँ उहाँ अझै त्यस्तो मनस्थिति उहाँले बनाएको जस्तो बुझिएन, किनकि कार्यशालामा उहाँले अलिक कडा नै कुरा गर्नुभएको छ
1: हजुर,
2: त्यसले गर्दाखेरि उहाँ आफै चाहिँ पुनर्गठनको पक्षमा जानु खोजेको हो कि भन्ने जस्तो अझै त्यो मनस्थिति उहाँको तयार भएको जस्तो लाग्दैन मलाई।
1: तर एमाले कस्तो अवस्थामा पुगो हेर्नुहोस्, हुन त तपाईँ सक्रिय अवस्थाबाट पार्टीको उसबाट बाहिर हुनुहुन्छ, तर यो एमाले तपाईँलाई कस्तो लाग्छ, यो आफैसँग आफै लडाई गर्नुपर्ने अवस्थामा यो पार्टी यो पुग्दाखेरि तपाईँलाई कस्तो लागिरहेछ?
2: म त त्यहाँ धेरै वर्षदेखि चाहिँ यति कुराहरूको विरुद्ध चाहिँ आवाज उठाउँदै आएको मान्छे हुँ
1: हजुर,
2: यो यतिकै बोल्नुको लागि बोलेको छैन
1: हजुर,
2: पार्टी बिग्रदैछ यसरी नजाऊ भनेर भन्न थालेको धेरै वर्ष भइसकेको थियो, धेरै वर्ष
1: हजुर हो,
2: त्यो भन्नुको पछाडि त पार्टी कहाँ कहाँ कसरी बिग्रिया छ भन्ने कुरा थाहा भयो भएको हुनाले
1: हजुर,
2: यसो नगरौं भनेर बारम्बार भन्दै आएको कुरा हो
1: हजुर,
2: त्यो भनेको कुरा नमान्दाखेरि नबुझ्दाखेरि ध्यान नदिँदाखेरि त बिग्रदै बिग्रदै आएको हो नि, अचानक भएको होइन यो,
1: यो जति बनेको
2: लाखौं लाख जनताले भोट हाल्दै आएको पार्टी अचानक जनता यसरी चाहिँ विमुख हुनु भनेको त धेरै सिरियस कुरा हो नि, कुनै एउटा भूकम्प आएको कुरा त होइन यो
1: हो,
2: यो त जनताको मनस्थिति परिवर्तन हुनु भनेको यो त धेरै ठुलो कुरा हो, ध्यान दिनुपर्ने कुरा हो, यसको पछाडिका त धेरै कारणहरू छन्, भले कि यसमा चाहिँ यो भदौ 23-24 घटनाले एउटा प्रभाव पारेको छ है,
1: होइन त्यो घटना प्रभाव पार्दा पनि देशको नेतृत्वमा उहाँ हुनुहुन्थ्यो नि, त्यसबाट बाहिर त
2: त्यो घटनाले चाहिँ एउटा प्रभाव त पारेको छ, तर त्यति मात्रै घटनाले चाहिँ त्यति साह्रो जनता विमुख भइहाल्ने स्थिति होइन
1: हजुर,
2: त्यसो भएर त्यो घटना नै किन भयो एउटा कुरा त्यो हो होइन, त्यसको चाहिँ ठिक समीक्षा भइरहेको छैन, त्यसपछि अब जनताले यसरी किन छाडे भन्ने कुरा चाहिँ खालि हामीले अन्त अरूलाई दोष दिएर अनि सामाजिक सञ्जाललाई दोष दिएर चाहिँ त मिल्दैन, किनकि त्यहाँ कुनै चाहिँ एआईले गएर भोट हाले त होइन,
1: उहाँले त केमिकल रङको कुरा उठाउँदै हुनुहुन्थ्यो नि त फेरि,
2: होइन त्यो होइन, वास्तवमा चाहिँ त्यहाँ त मान्छेले जनता आफै गएर भोट हाले हो नि त
1: हजुर,
2: जनता आफै गएर आफै मत व्यक्त गरेको कुरा हो, त्यसो भएको हुनाले अनि धाँधली भएको भए त त्यो चाहिँ अन द स्पट यो कुरा उठ्नुपर्ने कहीँ काहीँ कुनै पनि निर्वाचन क्षेत्रमा यो कुरा उठेन, हामी आफै पनि निर्वाचनमा संलग्न छौँ, मतदानमा गएका छौँ, हेरेका छौँ विगतका मतदानदेखि लिएर अहिलेसम्म मतदान कसरी भयो आफ्नो ठाउँमा, म पनि मेरो दाङ जिल्लामा मेरो निर्वाचन क्षेत्रमा मेरो मतदान केन्द्रमा भएर दिनभरि बसेको छु, म हेरेको छु जुन ठाउँमा कुनै समय काङ्ग्रेसको बेलामा भयंकर धाँधली हामीले देख्यौं
1: हजुर,
2: भोग्यौं प्रत्यक्ष रूपमा
1: हजुर,
2: धाँधली देख्यौं र भोग्यौं आफै, मैले आफै भोगेँ
1: हजुर,
2: त्यो देखियो त्यही मेरो निर्वाचन बुथमा मेरो घर नजिकै
1: हजुर,
2: तर यसपटक जतिको शान्तिपूर्ण मतदान कहिले पनि भएको थिएन, व्यवस्थित अहिले जस्तो व्यवस्थित र शान्तिपूर्ण मतदान कहिले पनि भएको थिएन, यद्यपि एमाले चुनाव गरेको समयमा भएको एउटा कुरा होइन भने केही न केही घटनाहरू विभिन्न किसिमले चाहिँ भइरहन्थे, धाँधलीका घटनाहरू भन्नुहोस् न
1: हजुर,
2: अनेक किसिमका चाहिँ त्यहाँ प्रयत्नहरू विभिन्न समयमा हुने गरेका थिए, तर यसपटक चाहिँ कहीँ कसैले त्यो प्रश्न पनि उठाएन, आफूले देख्दा पनि देखिएन, कार्यकर्ताले पनि उठाएनन्, पब्लिकले पनि उठाएनन्, निकै राम्रोसँग शान्तिपूर्ण ढङ्गले निर्वाचन सम्पन्न भयो भन्ने चाहिँ त्यहाँ थियो, म आफै पनि त्यहाँ उपस्थित भएको छु र देशभरि बुझ्दाखेरि छिटपुट अलिअलि कहीँ न कहीँ भएको होला, तर खास गरिकन कहीँ सबै ठाउँमा शान्तिपूर्ण भयो भन्ने स्वयं नेकपा एमालेका नेता कार्यकर्ताहरूको बुझाइ थियो, त पछि रिजल्ट आउँदाखेरि सोचे भन्दा उल्टा चाहिँ रिजल्ट आयो होइन
1: हजुर,
2: त्यसपछि धाँधली भयो भन्न त भएन नि, त्यो त जनताको,
1: तर उहाँ त एकदम हठी हुनुहुन्छ, अब जसो तसो कम्युनिस्ट पार्टीको अध्यक्षलाई हटाउन पनि बडो गाह्रो हुँदो रहेछ जो सत्तामा छ, पार्टी सत्तामा के हो त, एमाले पुनर्गठनमा उहाँले रामबहादुर थापालाई थाप्लो हालिदिनु भएको छ संयोजक बनाएर रिपोर्ट देऊ, त्यो उहाँको प्रतिकूल कसरी बन्न सक्ला, एक अब यो पुनर्गठनको मामिला तपाईँ बाहिरबाट आज सक्रिय नभए पनि हेर्दाखेरि एउटा अब्जर्भरको रूपमा एमाले पुनर्गठनको बाटो विकल्प तपाईँ के देख्नुहुन्छ, के हो उपयुक्त विकल्प,
2: यो पुनर्गठन किन गर्नु पर्यो भन्दाखेरि चाहिँ नेकपा एमाले भित्र नीति सिद्धान्त र विचारको समस्या होइन
1: हजुर
2: नीति सिद्धान्त र विचार जो दस्तावेजमा हामीले लेखेका छौँ त्यो महाधिवेशनबाट हामीले पास गरेका छौँ त्यसमा समस्या होइन समस्या के हो भन्दाखेरि नीति एउटा व्यवहार अर्को
1: होइन नीति नेता तपाईँले जे भनिराख्नु भएको छ तर त्यो
2: नीति र
1: विचार तपाईँहरूको प्रधान त कहिले हुन सकेन पछिल्लो खास गरी ओलीजी आइकन
2: नीति र विचारमा नीति र व्यवहार
1: त्यो त प्रधान हुन सकेन नि त त्यो प्रधान भएको भए यो अवस्था हुँदैन थियो
2: विचार र व्यवहारको बीचमा चाहिँ ठुलो अन्तर बढ्दै गयो के बढ्दै गएर हाम्रो विचार जे हो त्यो विचार अनुसार व्यवहार देखिएन हो त्यसले गर्दाखेरि चाहिँ समस्या बढेको हो भन्ने त्यहाँ मेरो त्यो मैले मेरो आर्टिकलमा लेखेको छु
1: हजुर
2: मानिसहरूको हामी विभिन्न व्यक्तिहरूको नेताहरूको कार्यकर्ताहरूका चाहिँ बानी व्यवहार कार्यशैलीहरू प्रवृत्तिहरू बिग्रदै गए बानी बिग्रियो काम व्यवहार बिग्रिएपछि त्यसले चिन्तनमा पनि परिवर्तन दृष्टिकोणमा पनि परिवर्तन ल्याउँदै गर्यो अब कम्युनिस्ट पार्टी चाहिँदैन भनेर भन्नु मात्रै बाँकी छ कम्युनिस्ट पार्टीको नाम छ झण्डा छ दस्तावेज छ जनताको बहुदलीय धन्यवाद छ असाध्यै सुन्दर कुरा छ तर व्यावहारिक रूपमा चाहिँ के देखिन्थ्यो भन्दाखेरि चाहिँ घटनाक्रममा त्यसको ठिक उल्टा उल्टा कामहरू हुँदै जाने एउटा त्यस्तो स्थिति सामूहिक नेतृत्व प्रणालीमा चल्नुपर्छ भनेर हामीले लेखेका छौँ हामीले बारम्बार भनेका छौँ तर सामूहिक नेतृत्व होइन एकल नेतृत्वमा चलाउने परिपाटी माथि मात्रै होइन सबभन्दा पहिला माथिबाट सुरु गरियो क्रमशः तल तल पनि त्यस्तै परिपाटी बस्यो
1: हजुर
2: नीति प्रधान हो नेता प्रधान होइन नेता भन्दा नीति प्रधान हुन्छ भनेर चाहिँ बारम्बार हामीले भन्दै आइयो पुष्पलालजी देशमा जोड दिनुभयो स्वयं उहाँ प्रमुख नेता हुनुहुन्थ्यो होइन
1: हजुर
2: प्रमुख नेता हुँदाहुँदै उहाँले के भन्नुहुन्थ्यो भन्दाखेरि नेता प्रधान होइन नीति प्रधान हो त्यही चिजलाई पनि हामीले बारम्बार त्यही कुरा हामीले पार्टीमा भन्दै आयौँ गर्दै आयौँ
1: हजुर
2: तर चाहिँ हाम्रोमा के हुँदै आयो भन्दाखेरि चाहिँ ल कहाँ हुन्छ नीति त नेताले बनाउने हो त्यसो भएर नेता पो प्रधान हो भन्ने चाहिँ त्यो जानकारी र नीति बिर्सँदै गइयो नेताले जे जे भन्नुहुन्छ बोल्नुहुन्छ त्यही नै नीति हो भन्ने ढङ्गले बुझ्ने सिङ्गो पार्टी पङ्क्तिले पनि त्यही बुझ्दै जाने स्थिति बन्दै गयो
1: हजुर
2: सामूहिक नेतृत्व नभएर एकल नेतृत्व स्थिति चाहिँ स्थापित हुँदै गयो
1: हजुर
2: यसरी चाहिँ एउटा व्यक्तिवाद चरम किसिमको व्यक्तिवाद बढ्दै गयो अनि सत्तामा गयो अनि सरकार चलाउँदा कमिटीमा त्यस्तो सरकारका बारेमा तलदेखि माथिसम्म समीक्षा गर्ने यी कमजोरी भयो यो त्रुटि भयो यो सच्याउनु पर्छ भनेर होडादेखि लिएर चाहिँ माथिसम्म केन्द्रसम्म त्यो परिपाटी स्थापित गर्नुपर्ने पार्टी कमिटीले सुझाव सल्लाह दिनुपर्ने आलोचना गर्नुपर्ने गल्ती भयो यहाँनिर त्रुटि भयो भनेर भन्नु पर्यो त्यो सबै भन्नुभयो त्यो सबै भन्नुभयो त्यहाँ चाहिँ जो जो सरकारमा गएका छन् उनीहरूले जे जे गर्छन् त्यो त लागू गर्छन् अब त्यसमा समीक्षा नहुने सबै ठिक भएको छ भनेर भन्नुपर्ने स्थिति बन्दै गयो उनी चाहिँ कुकुरले पुच्छर होइन पुच्छरले कुकुर हल्लाउने जस्तो स्थिति भयो
1: होइन त्यो भयो तर
2: यसरी चाहिँ तमाम कुराहरू बिग्रिँदै गइसकेपछि
1: हजुर
2: अनि पार्टीका तमाम कतिपय नेता सबैको कुरा यो भनिरहेको छैन आम रूपमा
1: हजुर
2: तलदेखि माथिसम्म कतिपय नेताहरू चाहिँ के भन्दाखेरि बिचौलियाहरूको चाहिँ वरपरो खुसी हुने रमाउने अनि बिचौलियाहरूले चलाउने बिचौलियाहरूले उनी आफ्नो स्वार्थ अनुरूप नेता चलाउने एउटा स्थिति गर्ने अदृश्य रूपमा
1: हजुर
2: त्यसको छानबिन गर्ने पार्टीले कमिटीमा छानबिन गर्ने कारवाही गर्ने गल्ती गरेकालाई यी सब कुरा भन्नुभयो यद्यपि हाम्रो पार्टीमा अनुशासन आयोग छ त्यसको चाहिँ विधान त त्यसको पहिलो चाहिँ छ आधार शक्ति त्यसलाई चाहिँ एकदम अधिकार दिएको छ तर ऊ चाहिँ निरीह भयो के पनि गर्न सक्यो अनि चाहिँ गुटहरू बलियो सशक्त हुने अब चाहिँ के भन्दाखेरि अब आफ्नो गुटको आफ्नो पछि आफ्नो प्रशंसा गर्ने मान्छे हो नि जतिसुकै गल्ती गरेको भए पनि त्यसको धाक
1: होइन त्यो मात्र भएन तपाईँहरूको अब खास गरी जो पंक्ति वरिपरि नेतृत्वको रह्यो र एक खालको मानिसहरू तपाईँहरू अपवाद भए बालवाला नेतृत्वले त गल्ती नै गर्दैन गल्ती रहित नेता भन्ने भाष्य पनि त बनाइयो एक खालको भगवान जस्तो
2: त्यसले मैले भने नीति प्रधान होइन नेता प्रधान हो भन्ने मान्यता स्थापित गरियो के
1: नेताले कहिले गल्ती गर्दैन भन्ने भावना एमालेमा जागृत भयो एक समय 72 यताको फेरि फेरि हेर्यो भने
2: एकदम यो त लोकतन्त्र विरोधी र कम्युनिस्ट विचारधारा मार्क्सवाद विरोधी कुरा हो नि यो त
1: अनि त्यो गल्ती नै नगर्ने नेताले यो पार्टी रसातलमा पुगेको थाहा पाउनु भएन त अहिले के भएको हो त अब के हो
2: गल्ती कहिले पनि गल्ती भएको छैन र उहाँले गल्ती नै गर्नुहुन्न भन्ने खालको मान्यता स्थापित गर्नु खोज्यो त्यसले गर्दा गल्ती बढ्दै गयो
1: हजुर
2: गल्ती सच्याउने बेलामै सानै भए पनि त गल्ती त्रुटि हुन सक्छ नि काम गर्दा
1: हो
2: त्यसलाई समीक्षा गर्ने र त्यसलाई करेक्सन गर्ने सच्याउँदै जाने आत्मलोचित हुने ठिक छ यहाँनिर त्रुटि भएछ सच्याउँदै जान सकिन्छ भनेर भन्ने खालको परिपाटी नै भएन अब माथि त्यसो नभए तलकाले पनि त्यसो गर्न छोडे
1: हजुर
2: जिल्ला कमिटीतिर जिल्ला पालिकातिर पनि त्यस्तो गर्न छोडे उनीहरू त्यहाँको पनि प्रमुख नेताले जे भन्छ लौ त्यही भन्ने या यो निर्णय भनिदिने यसरी चाहिँ के थियो भन्नुहुन्छ भन्दाखेरि मलाई के लाग्थ्यो भन्दाखेरि अब यो हेर्दा हेर्दै कानेर गएर एउटा चाहिँ ठुलो सङ्कटमा पुग्छ भन्ने कुरा मैले अनौपचारिक रूपमा साथीहरूको बिचमा भनिरहन्थे बैठकमा पनि यो कुरो उठाएको लेखिरहन्थे मैले बिग्रिएको छ है बानी बेहोरा बिग्रिया छ यसै पार्टी राम्रो बन्दैन देश राम्रो बन्दैन मेरो भनाइ त के छ भने देश राम्रो बनाउनलाई लोकतन्त्रमा पार्टी राम्रो हुनुपर्छ होइन यो एउटा योग्य मान्छे हुनुपर्छ क्षमतावान मान्छे हुनुपर्छ तर स्वच्छ हुनुपर्छ इमान्दार हुनुपर्छ नन करप्टेड हुनुपर्छ र लोभ लालच गर्ने चाहिँ राज्य सत्ताको माध्यमबाट चाहिँ धनी हुने कमिसनमा रमाउने खालको प्रवृत्ति भयो भनेदेखि लोकतन्त्र ध्वस्त हुन्छ
1: अब यो सपार्ने कुरा गर्नु न के हो त बाटो ठ्याक्क
2: यसलाई सपार्नको लागि
1: हजुर
2: यसलाई सपार्नको लागि चाहिँ नेकपा एमालेलाई सम्पूर्ण रूपमा पुनर्गठन खाली र माथिको नेता चाहिँ छोडिदिएर मात्रै पुग्दै अध्यक्ष माथिको अध्यक्षले मात्रै विदा लिएर पुग्दैन
1: त्यो कमिटी नै पुग्दैन
2: त्यो चाहिँ के छ भन्दाखेरि सम्पूर्ण केन्द्रीय कमिटीको पुनर्गठन वडासम्म पुनर्गठन भन्नाले अब पुनर्गठन त हाम्रो सिस्टम छ नि विधि छ
1: हजुर
2: अब यी सबै माथिदेखि तलसम्म कमिटीलाई आयोजक कमिटी बनाइदिनुपर्छ एक संगठन कमिटी भन्ने छ हाम्रो विधानमा व्यवस्था
1: हजुर
2: आयोजक कमिटी पनि बनाउन सकियो संगठन कमिटीमा रूपान्तरण गर्ने
1: हजुर
2: अनि त्यसपछि सम्पूर्ण रूपमा चाहिँ अब नयाँ नेतृत्व नयाँ अधिवेशन गर्ने भन्नु न
1: हजुर
2: केन्द्रीय अधिवेशनदेखि लिएर वडासम्म नयाँ अधिवेशन गर्ने त्यसपछि अब आयोजक कमिटीले काम गर्ला आयोजक कमिटी संगठन कमिटी बनाएर त्यसरी काम गर्छ त्यसरी आयोजना गर्छ यो तरिकाले माथिदेखि तलसम्म संगठनात्मक रूपमा पुनर्गठन संगठनात्मक पुनर्गठन गरेर मात्रै पुग्दैन बानी बेहोरा चरित्र आचरणमा पुनर्गठन गर्नु पर्यो हाम्रा बानी बेहोराहरू सुधार्नु पर्यो सच्याउनु पर्यो कहाँ कहाँ मिस्टेक भयो हामीले कहाँ कहाँ गल्ती गर्यौं भन्ने कुरालाई चाहिँ राम्रो समीक्षा गर्नु पर्यो कि पहिला त यो सबै कुराको चुनावको समीक्षा मात्रै होइन कि अहिलेसम्मको पार्टी सञ्चालनको समीक्षा
1: हजुर
2: सञ्चालनका तौर तरिका हामीले कस्तो अपनायौं गर्नु पर्थ्यो के हाम्रो नीतिले हाम्रो सिद्धान्तले हाम्रो विचारले मार्क्सवादले के भन्छ जबरले के भन्छ कस्तो पार्टी बनाउने भनिएको छ तर हामीले कसरी चलायौं भन्ने कुराको चाहिँ पनि समीक्षा हुनु पर्यो चुनावको समीक्षा हुनु पर्यो यो किन हारियो के कारणले जनता हामीबाट विमुख भए टाढिए होइन त्यो कुरा चाहिँ के भन्दाखेरि गम्भीर रूपमा लिनु पर्यो झापा जस्तो ठाउँमा जहाँ चाहिँ उहाँले चाहिँ हजारौं हजार भोटबाट चाहिँ निरन्तर जित्दै जित्दै आएको ठाउँमा 50,000 मतले कुनै कहिले पनि त्यहाँ पाइला नटेरेको मान्छेले कहिले झापा कहिले नगएको एउटा मान्छे पुत्र गएर 50,000 मतले जित्नु भनेको यो सामान्य कुरा होइन कि यो सामान्य कुरा होइन यो कुनै जादु पनि होइन यो कुनै चाहिँ के भन्दाखेरि यो चमत्कार पनि होइन यो त यथार्थ मान्छे
1: यो सबभन्दा उहाँ माथि के सबभन्दा ठुलो प्रश्न भयो
2: यो चमत्कार पनि होइन यो जादु पनि होइन मान्छे भड्केका छन् रहेछन् मान्छे रिसाएका रहेछन् भन्ने कुरा पुष्टि हो के
1: ओके अब यो कति छिटो गर्नुपर्छ त तपाईँले भनेको यो माथिदेखि तलसम्म
2: जति सक्दो छिटो पार्टीको सम्पूर्ण रूपमा संगठनात्मक रूपमा पुनर्गठन संगठनात्मक रूपमा मात्र होइन कतिपय नीतिमा पुनर्गठन गर्नुपर्छ नयाँ केही सार्नुपर्छ अगाडि बढाउनुपर्छ र अब नयाँ नेतृत्वको विकास सबै ठाउँमा नयाँ सक्षम नयाँ मात्रै भनेर हुँदैन युवा मात्रै भनेर हुँदैन सक्षम इमान्दार योग्य क्षमतावान सही दृष्टिकोण विचार भएको देश र जनताप्रति समर्पित सेवा गर्नको लागि राजनीति गर्ने हो भन्ने मान्यता बोकेका नयाँ मान्छेहरू नेतृत्वमा आउनु पर्यो
1: र यो गर्ने चाबी त अरूको हातमा छैन फेरि केपी ओलीकै हातमा छ
2: यो अब व्यक्तिले भन्दा पनि सिङ्गो कमिटी केन्द्रीय कमिटीले गर्नु
1: पर्यो सारा कमिटी निर्य उहाँको अगाडि भएको त तपाईँले पनि थाहा पाइसक्नुभयो सचिवालय
2: कि त सिद्धिन तयार हुनु पर्यो यदि निर्य भएर बस्ने हो भने सिङ्गो पार्टी सिद्ध्याउन खतम गर्ने अरू यो भन्दा पनि सिद्धिएन क्या कमसेकम 14-15 लाख भोट त अहिले पनि छ यो पनि जितिन्छ आउने चुनाव त अब आउनु त चुनावमा आउँछ अब प्रदेश पालिएको चुनाव आउँछ नि त हो त्यो अर्को परीक्षा छ त्यो जरा सबभन्दा तलको ठाउँ सिद्धियो भने त सिद्धियो त्यसै भएको हुनाले यो चुनाव आउनुभन्दा अगाडि सम्पूर्ण पुनर्गठन गर्ने आत्मालोचित हुने जनताको अगाडि आत्मालोचन भएर केही बिग्रन जनताले क्षमा दिन्छन् फेरि ल ठिक छ त्यसो भए सुधेर आउँछु भने पटक पटक जनताले क्षमा दिएका त्यता पनि छन्
1: तर पुनर्गठन पार्टीको शिर काटेर टेबलमा राखेर हुँदैन केपी ओलीको सिधा सन्देश छ अस्तिको सार्वजनिक
2: शिर होइन नि त्यो त शिर होइन पार्टी पुनर्गठन गरेपछि त्यो त पुनर्गठन गर्ने त हाम्रो नियम छ विधि छ सिस्टम छ नि हरेक महाधिवेशनमा नयाँ नेतृत्व आउँछ शिर कसरी काट्यो कसरी काटिन्छ त्यो तरिकै ठिक भएन नि त्यसो भए त जहाँ जहाँ वडादेखि लिएर केन्द्रसम्म जुझो मान्छे एकपटक बसे उनीहरू मतलब चाहिँ कालान्तरसम्म चाहिँ युगौं युगसम्म तिनीहरू बसिरहँदाखेरि चाहिँ अब शिर रहने तिनीहरू चाहिँ के भन्दा कुनै कारणले हट्नु पर्यो भने शिर काट्ने भन्ने हुन्छ शिर काट्ने भन्नु अर्थ नै के छ भन्दाखेरि बहुत डरलाग्दो कुरा अर्थात् यो चाहिँ के छ भन्दाखेरि सधैँभरि जो पहिला अध्यक्ष भयो ऊ बसि नै रहनुपर्छ भन्ने कुरा वडामा त्यही हुनुभयो, जिल्लामा त्यही हुनुभयो, पालिकामा त्यही हुनुभयो, केन्द्रमा त्यही हुनुभयो, कहिले पनि नछोड्ने, किन छोड्ने बित्तिकै सिट काटिने हो भने त यो मान्ने हो, यही मान्यतालाई चाहिँ मान्ने हो भने त कहिले पनि छोड्नु भएन, कसैले पनि छोड्नु भएन।
1: त्यसमा तपाईँको सुझाव यो आउँदो चुनाव प्रदेश स्थानीय तहभन्दा अगाडि पुनर्गठन गरिसकेर एउटा समय लिएर एमाले जनता कहाँ पुग्नुपर्छ,
2: अनि सम्पूर्ण रूपमा पुनर्गठन गरेर अनि नयाँ फेस तरिकाले नयाँ ढंगले चाहिँ पार्टीको जनताको बीचमा जाने हो भने विश्वास जाग्छ। अब त्यसो नगरेर अब चाहिँ हामी नै ठिक हो, हामीले गल्ती नै गरेका छैनौँ, अब जनताले गल्ती गरे, हामीलाई भोटमा हालेर जनताले नै गल्ती गरे भन्नेतिर जाने हो भने जनताले त फेरि पनि अब त्यसो भए लौ त भनेर चाहिँ एमालेलाई किनारा अझ किनारा ल्याइदिने, अझ साइडमा राख्ने काम गर्छन्। त्यसो भएको हुनाले बेलामै सचेत हुनुपर्छ, संगठनात्मक रूपमा पुनर्गठन मात्रै होइन कि विचारधारामा जुन खालको दृष्टिकोण, आचरणमा पुनर्गठन, दृष्टिकोणमा पुनर्गठन, बानी बेहोरामा पुनर्गठन गर्नु पर्यो र चाहिँ जे हाम्रो दस्तावेजमा भनेको छ, हाम्रो नीतिले, हाम्रो जनताको बहुदलीय धन्यवादले हामीले जे मार्गदर्शन गरेका छ त्यो अनुरूप हाम्रा आचरण, हाम्रा व्यवहार, हाम्रा बानी बेहोराहरू, हाम्रा चालचलनहरू त्यो अनुसार हामीले आफूलाई चाहिँ बदल्ने कि नबदल्ने।
1: ओके, अब अन्तिम मेरो एक मिनट समयमा तपाईँको टिप्पणी बुझ्न खोजेको यो पार्टीको कुरा भयो, अब सरकार र संसदको तपाईँले गतिविधि चाहिँ कसरी निहालिरहनु भएको छ?
2: सन्तोषजनक छैन, सरकारको काम पनि चाहिँ के भन्दा डिटिआई छ, हामीले जे गरी पनि हुन्छ भन्ने त्यो मान्यता देखिन्छ,
1: हजुर,
2: त्यो ढंगले तानाशाही तरिकाले चाहिँ पेलेरै जाने खालको एउटा मनोविज्ञान सरकारको पनि देखिन्छ, त्यो हो भनेदेखि चाहिँ त्यो पनि उहाँहरू टिक्ने स्थिति रहन्न, चल्न सक्ने स्थिति रहन्न, त्यस्तो कुरामा जनताले सधैँभरि फेरि जे मनलाई त्यही गरेपछि जनताले साथ दिन्छन्, हामीले जे गरे पनि फेरि जनताले साथ दिइरहन्छन् भन्ने कुरा त्यो भूल नगरी हुन्छ। र चाहिँ त्यस्तै गरेर प्रधानमन्त्रीले अब हालको जमिन चाहिँ नेपालले पनि चाहिँ लिएको छ भन्ने किसिमले जुन बोल्नुभयो त्यसलाई उहाँले स्पष्टीकरण दिनु पर्यो नि त, उहाँले प्रस्ट्याउनु पर्यो के हो के भएको भनेर चाहिँ उहाँले यी गलत कुरा गल्ती बोलेकोमा आत्मालोचित भएर चाहिँ प्रस्तुत हुनुपर्छ, संसदमा आत्मालोचित हुनुपर्छ उहाँ, यसरी चाहिँ आफूले बोल्ने अब त्यसपछि जनतासित चाहिँ केही पनि नभन्ने, संसदमा केही पनि नभन्ने, यो किसिमको चाहिँ जुन प्रवृत्ति देखा परेको छ, यो प्रवृत्तिले चाहिँ सही ठाउँमा पुर्याउँदैन सरकारलाई, झन अप्ठ्यारो स्थिति सिर्जना हुन्छ देशमा, त्यो कुरा चाहिँ सरकारले ध्यान दिनुपर्छ, सरकारको पनि चाल ढाल चाहिँ त्यति राम्रो तौर तरिका देखिँदैन, बजेट पनि जुन अपेक्षा आउँछ कि राम्रो भन्ने थियो त्यो खालको चाहिँ देखिएन, त्यसमा हुने खानेहरूलाई चाहिँ पर्याप्त ध्यान दिएको देखियो, तर जुन श्रमजीवी वर्ग हो, गरी खाने वर्ग हो, गरिब वर्ग हो, उत्पीडित वर्ग हो, त्यो वर्गलाई चाहिँ केफुट केही चाहिँ भने पनि आधारभूत रूपमा चाहिँ त्यो वर्गमाथि ध्यान गएको देखिँदैन, भनेपछि यो सरकारको समग्र ध्यान चाहिँ हुने खाने वर्गमा केन्द्रित छ भन्ने कुरो समग्रमा टोटालिटीमा देखिन्छ, त्यसो भएर यसले चाहिँ राम्रो गर्दैन।
1: हस्, तपाईँको यो महत्वपूर्ण समय संवादका लागि धेरै धेरै धन्यवाद।
2: धन्यवाद।
0: रेडियो पावर, घटना विषयको सशक्त संवाद। हजुरको रेडियो 102.1 मेगाहर्ज। छोटो समयमा धेरै संस्थामा डाक्टर, इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 लागि विज्ञान, व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज, तीन कुने, काठमाडौँ।

0: 6.9 को शानदार डिस्प्ले, AI पावर्ड कैमरा, 3 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल बैटरी को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: सुन्नुहोस् है सुन्नुहोस्, हाम्रो रामेछाप जिल्लाको आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणना 2082 को तथ्याङ्क संकलन हुँदैछ।
2: हो, यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय रामेछापबाट खटिएका गणक तथा सुपरिवेक्षकहरू तपाईँको उद्योग, पसल, व्यवसाय, विद्यालय वा कार्यालय सबै प्रकारका संघ संस्था प्रतिष्ठान व्यवसायहरूमा आउँदैछन्।
1: त्यसैले आफ्नो व्यवसायिक क्रियाकलापहरूको सही विवरण दिएर सहयोग गरौं। तपाईँको विवरण तथ्याङ्क N2079 अनुसार गोप्य रहनेछ।
2: अर्थतन्त्र मापनका लागि आर्थिक गणना, आर्थिक गणनामा कोही नछुटौं।
1: जिल्ला आर्थिक गणना कार्यालय रामेछाप।
2: थप जानकारीको लागि टोल फ्री नम्बर 1178।
3: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
4: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि।
5: बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
6: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुहोस्।
7: माउ किन खोज्नु भएको होला? हजुर को पर्नुभयो?
6: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
7: हजुर रेडियोले त भनिरहन्छ नि, यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो यस्तो कुरा?
6: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका, तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
7: होइन हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगरौँ न हजुर।
8: तपाईले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कार्यवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रुपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
9: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दियौ। नेपाल सरकार विज्ञापन बोर्ड।
10: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 MHz।

0: हजुरको रेडियो 102.1 MHz। छोटो समयमा धेरै संस्थामा डाक्टर इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 को लागि विज्ञान व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज तिनकुने काठमाडौँ।
1: तपाईँले त हुल्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
2: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
1: हुर्केकै गिरिराज चल्ला 150 मा?
2: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
3: ताजा र ठुलो साइजको अण्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
2: विराज किसानको साथी,
3: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
2: प्रोप्राइटर जय मानन्दर, फोन 0848 540 239, 0848 540 533 र 98 540 40 239। विराज सप्लायर्स, कटहर बोर्ड छेउ, मन्थली, रामेछाप।
4: दैनिक रु 100
3: साइजको अण्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
2: विराज किसानको साथी,
3: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
2: प्रोप्राइटर जय मानन्दर, फोन 0848

0: सूर्य ज्योति सही प्लान
1: सूर्य ज्योति लाइफ इंश्योरेंस जीवन को लागी।
2: सूचना सूचना सूचना
3: यस जिल्ला अस्पताल रामेछापमा सामाजिक सेवा इकाई कार्यक्रम सञ्चालनमा रहेको छ। यस अन्तर्गत लक्षित समूह गरीब असहाय अपाङ्गता भएको व्यक्ति ज्येष्ठ नागरिक शहीद परिवार प्रहरी हिरासतमा भएका थुनुवा बिरामी विपद एवं प्राकृतिक प्रकोप आदिबाट पीड़ित व्यक्ति लैंगिक हिंसाबाट पीड़ित सीमान्तकृत तथा लोपन्मुख आदिवासी जनजाति आदि जसको आर्थिक अवस्था कमजोर भई स्वास्थ्य सेवाको पहुँचमा नपुग्नु भएको नागरिकहरूलाई यस इकाई मार्फत उपचारमा लाग्ने खर्च आंशिक वा पूर्ण रूपमा निशुल्क सेवा उपलब्ध गराइनेछ। सो सेवा लिन आउँदा सम्बन्धित वडा कार्यालयको सिफारिश पत्रका साथ नागरिकताको प्रतिलिपि वा परिचय पत्र अनिवार्य रूपमा ल्याउनु पर्नेछ।
2: जिल्ला अस्पताल रामेछाप।
4: मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सम्बन्धी जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रामेछापको सूचना।
5: बागमती प्रदेशभित्र स्थायी बसोबास भएका 30 वर्ष भन्दा माथि उमेर समूहका सम्पूर्ण नागरिकहरूलाई नसर्ने रोगबाट समयमै निदान परीक्षण परामर्श र उपचारको लागि प्रत्येक सोमबार बिहान 8 बजेदेखि 10 बजेसम्म निशुल्क बीपी सुगर युरिन प्रोटिन बीएमएफ जाँच एवं टी रोगको बिरामीलाई निशुल्क परामर्श एवं उपचार सेवा उपलब्ध रहेको कुरा सबैमा सहर्ष जानकारी गराउँदछौ।
4: सम्पर्क नम्बर 9844-0121-369। जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली रामेछाप।

0: हजुरको आवाज हजुरकै साथ यो हो हजुरको रेडियो 102.1 MHz।
1: जोड्दा सदनको अवरोध कायम। विपक्षीलाई मनाउने सभापति लामिछानेको प्रयास बारे रासोपाका एक नेता भन्छन्,
2: गतिरोधको अन्त्य हुने समाधान के हो भन्ने दिशामा आजदेखि संवाद सुरु भएको छ, थप छलफलले नै सोलुसन के हो भन्ने कुरा निकाल्छ।
1: सत्ता पक्षको प्रस्तीकरण प्रति विपक्षीहरू किन अझै असन्तुष्ट?
3: प्रधानमन्त्रीले गल्ती गरेपछि प्रधानमन्त्रीले सच्याउनु पर्छ, अरूले सच्याएर त भएन र त्यही कुरामा मिलेन।
1: र अन्तर्राष्ट्रिय प्रसंगमा इजरायल माथिको हमला रोक्ने इरानको घोषणा। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
4: समाचार फडिन्द्र दाहालबाट सुन्नुहोस्। दुई पक्ष बीच दुई महिना यता पहिलो पटक भएको प्रत्यक्ष लड़ाईपछि इरानको सेनाले आफूले इजरायल विरूद्धको सैनिक कार्यवाही स्थगित गरेको बताएको छ। उसले इजरायलमाथि पीड़ादायी प्रकृतिको जवाब दिएको भन्दै दक्षिण लेबनन सहितमा थप आक्रमण नगर्न चेतावनी दिएको छ। सामाजिक सञ्जालमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र इरानले तत्कालै युद्ध विराम गर्न लागेको बताएका थिए। बीबीसीकी प्रमुख अन्तर्राष्ट्रिय संवाददाता लिज डुसेट भन्छन्, सामाजिक सञ्जालमा आफ्नो पहिलो प्रतिक्रियामा राष्ट्रपति ट्रम्पले दुवै पक्षलाई आक्रमण रोक्न आह्वान गरेका थिए। उनले शान्तिका लागि अन्तिम चरणका वार्ताहरू भइरहेको र बीचमा देखा पर्ने अज्ञानता र मूर्खताले त्यसलाई प्रभावित पार्न सक्ने बताएका थिए। बीबीसीकी अन्तर्राष्ट्रिय संवाददाता लिज डुसेट, इरानले आफूले इजरायलको हाइफा स्थित एउटा पेट्रोकेमिकल प्लान्ट सहितका स्थानलाई निशाना बनाएको बताएको छ। इजरायलले मध्य र पश्चिम इरानमा आक्रमण गरेको जनाएको थियो। यमनका हुथीहरूले पनि इजरायलमा क्षेप्यास्त्र हमला गरेका छन्। युरोपेली नेताहरूले आइतबारको संसदीय निर्वाचनमा स्पष्ट विजय हासिल गरेकोमा आर्मेनियाका प्रधानमन्त्री निकोल पासिनियानलाई बधाई दिएका छन्। उनको यु पक्षधर सिभिल कन्ट्राक्ट पार्टीले 50% भन्दा थोरै कम मत ल्याएको थियो। युरोपियन काउन्सिलका प्रमुख एन्टोनियो कोस्टाले आर्मेनियाका नागरिकहरूले शान्ति, स्थिरता र छिमेकीहरूसँग बलियो सहकार्यको पक्षमा मत हालेको बताए। युक्रेनका राष्ट्रपतिले पासिनियानको विजयलाई आर्मेनियाको सार्वभौम सत्ताको जीत भनेका छन्। रूसले चुनावमा उसकै शब्दमा पश्चिमा हस्तक्षेप भएको भन्दै आलोचना गरेको छ। ब्रिटेनको सरकारले एप्पल र गुगल सहितका प्रविधि कम्पनीहरूलाई स्मार्टफोन र अन्य उपकरणहरू मार्फत नग्न तस्विरहरूमा बालबालिकाको पहुँचलाई प्रतिबन्ध लगाउन 3 महिनाको समय दिएको छ। प्रधानमन्त्री कियर स्टार्मरले कम्पनीहरूले या त ती उपकरणहरू बनाउँदै नयाँ फिचरहरू ल्याउनुपर्ने या अपरेटिङ सिस्टमलाई अपडेट गरेर 18 वर्षभन्दा मुनिका बालबालिकालाई नग्न सामग्री खिच्न, पठाउन र हेर्न रोक लगाउनु पर्ने बताए। यदि कम्पनीहरूले त्यस्तो नगरेको खण्डमा नयाँ कानून ल्याएर उनीहरूलाई बाध्य बनाइने जनाइएको छ। सामाजिक सञ्जालमा बालबालिकाको पहुँच नियमन बारे ब्रिटेन

0: सरकारले केही दिनमै घोषणा गर्ने ठानिएको छ। दक्षिणी फिलिपिन्सका अधिकारीहरूले मिन्डाओ टापुमा गएको एउटा भूकम्पमा कम्तीमा 32 जनाले ज्यान गुमाएको पुष्टि भएको जनाएका छन्। गैर सैनिक रक्षा अधिकारीहरूले 100 भन्दा बढी घाइते भएको उल्लेख गरेका छन्। 7.8 म्याग्निच्युडको उक्त भूकम्पपछि सो क्षेत्रका कैयौं देशहरूले सुनामीको चेतावनी जारी गरेका थिए। र चीनिया राष्ट्रपति शी जिनपिङले आफ्ना उत्तर कोरियाली समकक्षीलाई आफूले दुई देश बीचको सम्बन्धलाई उनकै शब्दमा नयाँ उचाइमा पुर्याउन चाहेको बताएका छन्। 7 वर्षपछि उनी 2 दिने भ्रमणका लागि उत्तर कोरिया पुगेका हुन्। यो बीबीसी नेपाली सेवा हो।
1: सदनको गतिरोध सहितका विषयबारे छलफल गर्न सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेद्वारा आज आयोजित सर्वदलीय छलफल कुनै निष्कर्षमा नपुगे पनि त्यसले संवादको वातावरण सिर्जना गरेको भन्दै सत्तापक्ष र प्रतिपक्ष दुवैले त्यसलाई सकारात्मक भनेका छन्। प्रधानमन्त्री वालेन्द्र शाह बालेनको सीमा सम्बन्धी अभिव्यक्तिपछि उत्पन्न विवादका कारण विपक्षीहरूले स्पष्टीकरणको माग गर्दै विगत एक सातादेखि सदन सञ्चालन हुन दिएका छैनन्। सदनको अवरोध आज पनि जारी रह्यो। एक रिपोर्ट। प्रधानमन्त्रीको अभिव्यक्ति सच्याउन माग गर्दै विपक्षी दलहरूले केही दिन यता संसदका दुवै सदनमा अवरोध गरेपछि आज रासोपा सभापति लामिछानेले सर्वदलीय छलफलको आह्वान गरेका थिए। उक्त बैठकमा आफूहरूले नेपालले पनि भारतको जग्गा मिचेको भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिबारे उनले सदनमै आएर जवाफ दिनुपर्ने अडान व्यक्त गरेको नेकपा एमालेका प्रमुख सचेतक ऐन बहादुर महरले बताए।
2: सत्तापक्षको सभापति मान्य रवि लामिछानेज्यूले त्यही भन्नुभयो, परराष्ट्र मन्त्री दिनुहुन्छ सरकारका तर्फबाट, उहाँले बोल्नुहुन्छ सदनमा, बरु पछि प्रधानमन्त्री पनि पछि आउनुहुन्छ, कहीँ अझै केही नपुगेका कुराहरू छन् भने, अब होइन भने म पनि अलिकति केही विषयहरू छन् भने म पनि बोल्न तयार छु भन्दै हुनुहुन्थ्यो। अनि हामीले के भन्यौँ भने प्रधानमन्त्री स्वयं उपस्थित भएर रोसमा त्यसरी बोलिसकेका कुरा चाहिँ अरूले सच्याउने कुरा, अरूबाट आउने कुरा त्यो राम्रो हुँदैन, स्वयं प्रधानमन्त्रीले नै त्यसलाई करेक्सन गर्नुपर्छ भन्ने कुरा हामीले राख्यौं।
1: सत्तापक्षले भने कुनै मन्त्रीले सरकारका तर्फबाट भनाइराख्दा त्यसले सिङ्गो सरकारकै प्रतिनिधित्व हुने बताउँदै आएको छ। सांसद समेत रहेका रासोपा नेता विपिन आचार्य आजको बैठकले संवादहीनता तोडेको बताउँछन्।
3: आज छलफलमा उठेका कुराहरू अथवा हाम्रो तर्फबाट चाहिँ गतिरोध अन्त्य गर्नका लागि हामीले राखेका कुराहरूलाई चाहिँ आफ्नो पार्टीमा पनि छलफल गरेर हामी फेरि विल गेट ब्याक टु यु भन्ने खालको कुराहरू गर्दै गर्दाखेरि त्यसले कहीँ न कहीँ संवादहीनताको यात्रालाई त टुङ्ग्याएको छ नि त। जति पनि इस्युजहरू छन् त्यो रिजल्भ गर्ने भनेको त अल्टिमेटली फेरि छलफलै गरेर निकाल्ने हो नि त निचोड त।
1: विपक्षीहरूले भने प्रधानमन्त्रीले जवाफ दिनु नै सबैभन्दा उचित हुने तर्क गर्दै आएका छन्। रासोपा नेता आचार्यले सदनको गतिरोध हटाउने उपाय खोज्न विपक्षीहरूसँग निरन्तर संवाद गरिने बताए।
3: सबैजनालाई चाहिँ सहज हुने र संसदको गतिरोधको अन्त्य हुने समाधान के हो भन्ने पाठ पनि सत्तापक्ष र प्रतिपक्षका साथीहरू बसेर नै फिगर आउट गर्ने हो, थप छलफलले नै त्यो सोल्युसन के हो भन्ने कुरा निकाल्छ।
1: हर्कराज राई नेतृत्वको श्रम संस्कृति पार्टीले भने आजको सर्वदलीय बैठकमा भाग लिएको थिएन। उक्त बैठक लगत्तै बसेको प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध कायमै राख्दा नियमित कार्यसूचीमा प्रवेश गर्न सकेन। यसै सन्दर्भमा हामीले आजको सर्वदलीय बैठकमा सहभागी नेपाली कम्युनिष्ट पार्टीका सांसद वर्षमान पुनलाई टेलिफोन सम्पर्क गरी शुरूमा सत्तापक्षको प्रस्तीकरणप्रति तपाईँहरू किन अझै असन्तुष्ट भनेर सोधेका छौं।
4: कमसेकम संवाद शुरू भयो, खुसीको कुरा हो। तर चाहिँ जो राष्ट्रिय स्वाधीनता त्यसै गरी सीमाका विषय जो विवादित विषय उहाँले राख्नुभयो यो गलत हो। गलत विषयलाई सच्याउनु पर्छ, संसदको रेकर्डबाट हटाउनु पर्छ, स्वयं प्रधानमन्त्रीले यसलाई स्पष्ट गर्नुपर्छ भन्ने हाम्रो भनाइ हो र त्यो अहिले पनि जारी छ र त्यसको लागि चाहिँ प्रधानमन्त्रीजीको जिम्मेवारी हो यसलाई स्पष्ट गर्ने, किनभने एकजनाले बोल्ने अर्कोले स्पष्ट भन्ने त हुँदैन। आज यद्यपि छलफल राम्रो भयो, केही डेडलक खुल्दै गएको जस्तो देखियो, संवाद सुरु भयो, परराष्ट्र मन्त्री या यस्तै प्रधानमन्त्रीले कुनै मन्त्रीलाई खटाएर प्रस्तीकरण गर्ने भन्ने कुराहरू पनि आए। हाम्रो भनाइ के रह्यो भने प्रधानमन्त्रीले गल्ती गरेपछि प्रधानमन्त्रीले सच्याउनुपर्छ, अरूले सच्याएर त भएन, उहाँले बोलिसकेपछि उहाँकै मुखबाट चाहिँ के भन्न खोज्यो भन्ने सुन्न चाहन्छौ भन्ने कुरा भयो र त्यही कुरामा मिलेन। यद्यपि छलफल संवाद सुरु भएको छ, सकारात्मक मान्नुपर्छ यसलाई।
1: तर उहाँहरूको कुरा चाहिँ के छ भने सम्बन्धित मन्त्रीले नै सिङ्गो सरकारको प्रतिनिधित्व गरेर बोल्ने भनेको प्रधानमन्त्री सरकार वा सरकारको नेतृत्व गर्ने राजनैतिक दलकै जवाफ हो नि त त्यो भन्ने कुरा छ नि त.
4: अहिलेसम्म हामीले त्यसरी बुझेका छैनौं, किनभने संसदमा प्रत्यक्ष प्रश्न उत्तर गर्ने प्रधानमन्त्रीले हो. त्यो प्रश्न उत्तरको क्रममा उहाँले व्यक्त गर्नुभएको हो र त्यो कुरा प्रधानमन्त्रीको प्रश्न उत्तरमा आएका कुरालाई विदेश मन्त्री अथवा परराष्ट्र मन्त्री वा अरू कसैले करेक्सन गर्ने स्पष्ट गर्ने भन्ने कुरा त्यति सान्दर्भिक विषय होइन.
1: अब यो आर्थिक विधेयकमाथिको छलफलको कुरा छ, अरू छलफलका कतिपय विषयवस्तुहरू पनि छन्, कहिलेसम्म तपाईँहरू सदन अवरोध गरिरहनुहुन्छ त त्यसो भए?
4: हामी प्रतिपक्षी दलहरूको तर्फबाट एक दिन पनि एक घण्टा पनि अवरोध गर्न चाहँदैनौ. नियमित चलोस्, नीति कार्यक्रम छलफल भयो पास भयो, बजेटका सिद्धान्त प्राथमिकताहरू छलफल भयो पास भयो, त्यसै गरी विनियोजन विधेयक र मन्त्रालयगत विनियोजनहरू समयमै छलफल होस् पास होस् हाम्रो अपेक्षा. यो सदन नियमित चलोस् हाम्रो अपेक्षा हो, किनभने हामीले बन्द गरेका त होइन. प्रधानमन्त्रीजी जवाफ दिन आउनुभयो, आफै समय मागेर आकस्मिक बोल्नुभयो, अनि त्यसमा राष्ट्रियता विषय यति कमजोर कुरा जिम्मेवार मान्छेले राखिसकेपछि, सीमा सम्बन्धी हुँदै नभएका विवादको राखिसकेपछि, त्यो बारे त संसद स्वतः जवाफ दिए बन्नुपर्छ प्रधानमन्त्री भन्ने कुरा हो. त्यसैले हामी कुनै रहरले चाहनाले नियोजित यो बन्द या अवरोध गरेको विषय नै होइन नि त.
1: भनेपछि जहिलेसम्म प्रधानमन्त्रीजी आउनुहुन्न तपाईँहरू संसद चल्न दिनुहुन्न?
4: निश्चय पनि, निश्चय पनि.
1: उनी थिए नेपाली कम्युनिष्ट पार्टीका सांसद वर्षमान पुन. अब अर्को प्रसंग, सगरमाथाको कठोर वातावरणमा हराएका दावा शेर्पा हालै झण्डै एक सातापछि जीवित भेटिन धेरैले त्यसलाई चमत्कार जस्तै माने. ओखलढुङ्गा घर भएका पथ प्रदर्शक शेर्पा यतिखेर काठमाडौँमा उपचाररत छन्. परिवारले समेत आशा मारिसकेको अवस्थामा उनी जीवितै भेटिएका थिए. बीबीसीसँग कुरा गर्दै शेर्पाले हिउँ र चकलेटको भरमा आफूले ज्यान जोगाएको बताएका छन्. सगरमाथामा बिताएका ती चुनौतीपूर्ण क्षणबारे हाम्रा साथी कमल परियारले अस्पतालमै पुगेर उनीसँग कुराकानी गरेका छन्।
5: हाराको होइन, म अक्सिजन सिधेर पसिरहेको, अक्सिजन सिध्यो, अब अक्सिजन सिधो हिँड्नु सकेन, रड बन्यो, अब खाने खाने के खाली खाने पेटमा खाने हुँदैन, त्यसमा त्यो खाने मात्र हो अक्सिजन भन्ने. दुई दिनसम्म केही पनि खाएन, अनि त्यो म त्यो आइस भन्ने चाहिँ बरफ बरफ चपाउँदै बसेँ. अब यता बरफ चपाउँदाखेरि दाँत पनि दुख्यो, चपाउँदा त्यो बरफ त्यो अनि त्यता ऊ हुन्छ बरफ चाहिँ पुरा चपाएँ. खानेकुरा त त्यही त्यो चक्लेटहरू थियो अब गुजी गुजीमा आफ्नो, अनि त्यही त्यो अलिकति भिजाउँदै अनि पानी भिजाउँदै खायो. त्यहाँबाट उता पछाडि हेरेको अनि यस्तो यस्तो अब यस्तो यस्तो खाप खाप खप त्यो राति दुम त गर्दै थियो, अनि खाप खाएर चाहिँ त्यसमा आउँछ खाप खपमा चाहिँ त्यहाँबाट चाहिँ अब हाम्रो त्यो हिउँमा टेक्ने त्यो यस्तो हुन्छ, हातमा त केही पनि छैन अनि अब हिउँमा टेक्ने त्यो त्यसले गरेर खरखत्र कुरो चढेर अलिक माथि चढेर निस्केर हेरेको त आउनलाई माथि बाहिर निस्किन सक्ल सक्ल जस्तो लाग्यो कि. अनि त्यहाँबाट चाहिँ फेरि ल सक्दो रहेछ भने त त्यति त्यति नि डोरी खोजेर गएँ. डोरी डोरी हुन्छ खाल्टो खोलेर डाँडा र काटेर कता कता डाँडा काटेर अनि त्यहाँबाट तल आएँ. त्यो उँधो बाहिर निस्केपछि रातभरि हिँड्यो, त्यो दिन बोरी पनि हिँड्यो रातभरि पनि हिँड्यो. अनि ठ्याक्कै रातभरि हिँडेपछि त्यहाँ बिसिएम भन्ने ठाउँमा आइपुग्यो. यो एसबिसी भन्ने एउटा कम्पनी हुन्छ, उनीहरूको केटाहरू माथि सामान फोहोर ऊ गर्नुलाई जाँदो रहेछ. त्यहाँबाट भेट्यो अनि उनीहरूले जला गरेर बोकेर ल्यायो. बाँचेले भने लाग्दैन थिएँ, अब म यतिकै सिधिन
1: दावा शेर्पा बीबीसी नेपालीसँग कुरा गर्दै. तपाईँ नेपालका विभिन्न एफएम स्टेशनबाट बीबीसी नेपाली सेवाको साँझ पख सुनिरहनु भएको छ. हामी पौने 9 बजेदेखि 9 बजेसम्म प्रसारणमा रहन्छौ. अब अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग. अप्रेल यता पहिलो पटक दुई पक्षबीच भएको लडाईपछि इरानले इजरायलमाथि हमला रोक्ने बताएको छ. तर देशको सैनिक कमाण्डको मुख्यालयले इजरायलले दक्षिणी लेबननमा हमला गरेको खण्डमा थप चरम प्रतिक्रिया जनाउने उल्लेख गरेको छ. यसअघि राष्ट्रपति ट्रम्पले दुई देशले युद्ध विराम गर्न लागेको बताएका थिए. बीबीसी विवरणमा आधारित रिपोर्ट सुनौ फणीन्द्र दाहालबाट.
0: इरानको प्रमुख सैन्य कमाण्डको मुख्यालयले इजरायलमाथिको पछिल्लो आक्रमण अन्त्य भएको घोषणा गरेको हो. उसले इजरायलले दक्षिण लेबनानमा हमला गरेको खण्डमा इरानले पहिला भन्दा चरम र शक्तिशाली प्रतिकार गर्ने बताएको छ. इरानी राष्ट्रपति मिसुद पेजिस्क्यानले आफ्नो मुलुकले युद्धको मैदान वा वार्ताको टेबल दुवै नछाडेको बताएका छन्। एक्समा राखिएको एउटा पोस्टमा उनले आफ्नो देशको प्राथमिकता राष्ट्रिय सुरक्षा र नागरिकको शान्ति रहेको बताए। उनले कुनै पनि धम्कीबाट पछि नहट्ने पनि उल्लेख गरेका छन्। त्यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान र इजरायललाई गोलाबारी रोक्न भनेका थिए। उनले दुई देशले तत्कालै युद्ध विराम गर्न खोजेको पनि उल्लेख गरेका थिए। यसैबीच इजरायलको च्यानल 12 राष्ट्रपति ट्रम्पको अनुरोधमा इजरायलले इरानमाथि हमला रोकेको जनाएको छ। उक्त रिपोर्टमा हिजबुल्लाले आक्रमण गरेको खण्डमा दक्षिण लेबनानमा इजरायली आक्रमण जारी रहने भनिएको छ। इजरायली र अमेरिकी संचार माध्यमहरूले राष्ट्रपति ट्रम्प र इजरायलका प्रधानमन्त्री नेतान्याहू बीच टेलिफोनमा कुराकानी भएको जनाएका छन्। तर उनीहरू बीच के छलफल भयो त्यो प्रश्न छैन। यसअघि बेरूतमा इजरायलले गरेको हमलाको जवाफमा इरानले सैन्य कार्यवाही गरेको बताएको थियो। इरानले इजरायलमा क्षेप्यास्त्र प्रहार गरेपछि इजरायलले पश्चिम र मध्य इरानमा हवाई हमला गरेको थियो।
1: यसका साथै बीबीसी नेपाली सेवाको साँझपख यहीँ सकिन्छ। भोलि बेलुकी पाउने 9 बजे हामी फेरि उपस्थित हुनेछौ। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: ढुंगेछाप घिसिङ परिवारद्वारा आयोजित कुल पूजा तथा विशेष धार्मिक अनुष्ठानमा हार्दिक निमन्त्रणा।
1: यस रामेछापको मन्थली नगरपालिका वडा नम्बर 4 स्थित ढुङ्गेछाप चनौटेमा आउँदो जेठ 30 गतेदेखि असार 1 गतेसम्म हुने कुलायन पूजा आयोजना गरिएको र असार 1 गते श्रद्धेय धर्मगुरू सोनाम घारवाङ रिम्पोछेद्वारा आयु अभिषेक वाङ प्रदान गर्नुहुने कार्यक्रम रहेको हुँदा सम्पूर्ण रामेछापवासी श्रद्धालु भक्तजनहरूमा उपस्थित भई पुण्य प्राप्तिको लागि हार्दिक निमन्त्रणा गर्दछौ।
0: सम्पर्क नम्बर 9841443165 9841443190।
2: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा कक्षा 11 भर्ना खुल्यो।
3: राजधानीको केन्द्र स्थलमा अवस्थित शैक्षिक उत्कृष्टता र गुणस्तरीय शिक्षा प्रदान गरिरहेको बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँमा शैक्षिक वर्ष 2083-84 लागि कक्षा 11 साइन्स म्यानेजमेन्ट कम्प्युटर साइन्स ह्युमेनिटिज र एजुकेशन फ्याकल्टीमा बिहानी समयमा पठन पाठन हुने गरी भर्ना खुल्यो।
2: साइन्स फ्याकल्टीमा तराई पहाड़ र हिमालका दुर्गम तथा पिछड़िएका वर्गका विद्यार्थीलाई शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
3: साइन्स फ्याकल्टीमा सीट सीमित भएकाले भर्ना आवेदन फारम भर्ने अन्तिम मिति 2083 साल जेठ मसान्तसम्म मात्र।
2: अन्य फ्याकल्टीको हकमा 2083 असार मसान्तसम्म।
3: असार मसान्तसम्म भर्ना भएमा भर्ना शुल्कमा 25% छुट दिइनेछ।
2: शिक्षामा कम्प्रोमाइज नगरौं, गुणस्तरीय शैक्षिक संस्था नै रोजौं।
3: थप जानकारीका लागि सम्पर्क नम्बर 0142603310 0142603332 9851216 9843361994
2: बानेश्वर क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँ।
3: हावाहुरी चलेको बेला के गर्ने?
1: घरको झ्याल र ढोका बन्द गर्ने।
3: आगोका स्रोतहरू बन्द गर्ने।
1: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने।
3: भिडभाडमा भए नआत्तिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने।
1: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने।
3: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने।
1: हावाहुरी चलेको बेला के नगर्ने?
3: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने।
1: बिजुलीको तार लत्रिएको छ भने नछुने।
3: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने।
1: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
3: जनहितका लागि हजुरको रेडियो 102.1 MHz जारी सन्देश।
4: नगर कार्यपालिकाको कार्यालय मन्थली रामेछापको किसान सूचीकरण प्रणालीमा आबद्ध हुने सम्बन्धी सूचना। रामेछापको मन्थली नगरपालिका क्षेत्रभित्र कृषि पेसामा आबद्ध किसानलाई नेपाल सरकारबाट जारी गरिएको किसान सूचीकरण प्रणाली व्यवस्थापन तथा सञ्चालन निर्देशिका 2081 बमोजिम वेब बेस्ड प्रणालीमा सूचीकरण गर्ने कार्य निम्न गणकहरू मार्फत भइरहेको हुँदा नगरपालिकाबाट खटाइएको सहजकर्ता गणक मार्फत सूचीकरण हुन र प्रणालीमा आफै आबद्ध हुन चाहने किसानहरूले www.farmer.moald.gov.np पोर्टलमा गई प्रणाली मार्फत वडा कार्यालयमा निवेदन दिन हुन यो सूचना प्रसारण गरिएको छ। प्रणालीमा आबद्ध हुन वैयक्तिक विवरणको साथमा नेपाली नागरिकता प्रमाणपत्रको सकल प्रति अनिवार्य रहेको छ। प्रविष्ट भएको विवरणको आधारमा किसानको वर्गीकरण समेत हुने हुँदा झुटो विवरण नदिन हुन समेत अनुरोध छ। थप जानकारीका लागि कृषि विकास, पशु सेवा उपशाखा र सम्बन्धित वडा कार्यालयमा सम्पर्क राख्न पनि सक्नुहुनेछ। गणकको विवरण वडा नम्बर 1 सपना काफे, सम्पर्क नम्बर 9844441390। वडा नम्बर 2 सरस्वती विक, सम्पर्क नम्बर 9761863033। वडा नम्बर 3 मनिषा बुढाथोकी, सम्पर्क नम्बर 9849073080। वडा नम्बर 4 स्वस्तिका खड्का, सम्पर्क नम्बर 9766471148। वडा नम्बर 5 सुजन भुजेल, सम्पर्क नम्बर 9866007972। वडा नम्बर छ सीता श्रेष्ठ, सम्पर्क नम्बर 9864611355, वडा नम्बर 7 देवी रमन प्रसाई, सम्पर्क नम्बर 9840949619, वडा नम्बर 8 अनिल श्रेष्ठ, सम्पर्क नम्बर 9869111345, र सृजना थापा मगर, सम्पर्क नम्बर 9840262072, वडा नम्बर 9 प्रेरणा सारू, सम्पर्क नम्बर 9865203553, र सुशीला बलम्पाकी, सम्पर्क नम्बर 9844214003, वडा नम्बर 10 देवी थापा मगर, सम्पर्क नम्बर 9869335059, वडा नम्बर 11 प्रविशा थापा मगर, सम्पर्क नम्बर 9861958368, वडा नम्बर 12 प्रवीण केसी, सम्पर्क नम्बर 9861064164, वडा नम्बर 13 अनिता तामाङ, सम्पर्क नम्बर 9701330827, र वडा नम्बर 14 केदार सिंह तामाङ, सम्पर्क नम्बर 9762878173, नगर कार्यपालिकाको कार्यालय मन्थली रामेछाप।

0: हजुरको रेडियो 102.1 MHz।
1: महिला दिदी बहिनीहरूको लागि खुसीको खबर,
2: हरेक महिनाको अन्तिम शनिबार बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म यस सुनकोसी सामुदायिक अस्पताल खुरकोटमा महिला रोग विशेषज्ञ गाइनोलोजिस्ट डाक्टर आस्मा अधिकारी आउनु हुने भएकोले सम्पूर्ण महिला दिदी बहिनीहरूले चेक जाँच गराई समयमै रोगको उपचार गराउनुहोला।
1: थप जानकारीको लागि सम्पर्क नम्बर 9854043230, 9767-65-24-29।
2: सुनकोसी सामुदायिक अस्पताल खुरकोट सिन्धुली।
3: सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
2: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
3: हाम्रा विशेषताहरू
2: 40% मात्रै डाउन पेमेन्ट,
3: सजिलो मासिक किस्ता सुविधा,
2: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
3: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
2: आवश्यक कागजातहरू
3: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
2: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रानीछाप।
3: थप जानकारीका लागि सम्पर्क नम्बर 9854043255, 0485-41-100 छ। इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
4: छोटो समयमा धेरै संस्थामा डाक्टर, इन्जिनियर तथा सीए बनाउन सफल पेन्टागन कलेजमा कक्षा 11 लागि विज्ञान, व्यवस्थापन तथा कानून संकायमा भर्ना खुल्यो। पेन्टागन कलेज, 3 कुने, काठमाडौँ।
5: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
6: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
1: रामेछापवासीहरूको लागि खुसीको खबर, अब तपाईँको इलेक्ट्रिक गाडीको चिन्ता सकियो।
3: रामेछाप बजारमै खुलेको छ नयाँ अत्याधुनिक गाडी चार्जिङ सेन्टर।
1: अब लामो यात्रा होस् या दैनिक गुडाई, तपाईँको गाडी सधैँ तयार।
3: छिटो र सुरक्षित चार्जिङ, अत्याधुनिक प्रविधि, सहज पहुँच, रामेछाप बजारमै। यही वैशाख 1 गते नयाँ वर्षदेखि रामेछाप बजारमा सञ्चालनमा आउँदैछ रामेछाप चार्जिङ सेन्टर। समय बचत गर्नुहोस्, ऊर्जा बनाउनुहोस् र वातावरण मैत्री यात्रा रोज्नुहोस्।
1: प्रोप्राइटर कुमार तामाङ, सम्पर्क नम्बर 9863-29-25-35, रामेछाप चार्जिङ सेन्टर, वडा नम्बर 8 वडा कार्यालय अगाडि, रामेछाप बजार, रामेछाप।
3: आजै आउनुहोस् रामेछाप चार्जिङ सेन्टरमा, चार्ज गरौं, अघि बढौं।
7: ए बुहारी, साह्रै मासु खान मन लागेको छ। भोलिका लागि तरकारी पनि सकिएको छ। फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे, जाऊ त लिएर आऊ।
8: ल्याउन त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु, तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
7: ए पिरले कि बुहारी, रामेछाप मिट सप एन्ड कोल्ड स्टोर छँदैछ नि, तुरन्तै त्यहाँ गएर लिएर आइहाल त।
9: हजुर, रामेछाप मिटसप एन्ड कोल्ड स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
2: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
8: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848-76-48-03, रामेछाप मिटसप एन्ड कोल्ड स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।
10: तन्ने पैसो कमाइएला भनेर 100 करोड 36 ब्याजमा ऋण काटेर विदेश आइयो, यहाँ त झन अलपत्र। ताबाट उफ्रेको माछो भुङ्रो।

0: भन्थे हो रहेछ।
1: कतिखेर विदेशको बोला र रुखमा फलेको पैसा टिपाउला जस्तो गर्यो, तर हामीले नै गर्यो। नेपालमा छँदै हामीलाई पनि सिप सिकेर मात्र विदेश जाउन त भन्या हुन्, त्यो बेला सुनेर पनि उडायो, अब अहिले यो दुःख।
0: त्यही त, हाम्रै गाउँको धुर्बेला हेर्न सिप सिकेर आएको रहेछ, कमाइ पनि गतिलो छ, काम पनि हाम्रो जस्तो गाह्रो छैन, म र कति खुसी छ हेर त।
2: सिप नसिकी विदेश जाँदा दुःख पाइन्छ, पछुताउनु पर्छ, स्वदेश नै सिप सिकेर मात्रै जाउँ।
3: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
4: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0485430 98, 0485430 98।
3: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलभेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामे।
4: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापति गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खानादेवी गाउँपालिका, गोकुलगुङ्गा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: पौडी मात्र खेलेर के गर्नु, खाने बस्नेको सुविधा भएको होटल पनि त हुनु पर्यो नि यो फुलकुटमा।
2: लौ के को चिन्ता, चिसो पानीमा स्विमिङ गर्दै विभिन्न प्रकारका खाना नास्ताको व्यवस्था भएको सुनकोसीको ताजा माछा, लोकल कुखुरा, खसी, बदेलको मासु खाना पाइने, एसी सहितको सफा रूम भएको, मिटिङ हलको पनि व्यवस्था भएको, पार्किङको पनि राम्रो सुविधा भएको सनराइज होटल एन्ड रिसोर्ट छँदैछ नि।
1: साथै कुक, कुक हेल्पर, वेटर, हाउस किपिङ कर्मचारी आवश्यक परेको हुनाले तुरन्त सम्पर्क गर्नुहोला।
2: प्रोप्राइटर अमूल कार्की, सम्पर्क नम्बर 98 44 20 5 96 0 47 5 90 453।
1: सनराइज होटल एन्ड रिसोर्ट, गोलन्जर 7, खुर्कोट, सिन्धुली।
2: रामेछाप नगरपालिकाको अनुरोध।
1: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
2: रामेछाप नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, रामेछाप बजार, रामेछाप।
3: तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आज भोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
1: लौ के पिर गरिरहेको, हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुन्चादी पसल छँदैछ नि। त्यहाँ त अर्डर अनुसार सुन्चादीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनुका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
2: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 98 48 0 87 8 98 27 87 20 82। प्रशंसा सुशील सुन्चादी पसल, रामेछाप नगरपालिका 8, तल्लो बजार, रामेछाप।
4: भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
5: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
2: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
4: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भजात, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेशन सेवाका लागि शुभजीवन हस्पिटल।
2: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेशन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेशन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेशनद्वारा निकालिनेछ।
6: गोलन्जुर गाउँपालिका वडा नम्बर 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
2: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
7: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
8: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
4: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कोट, सिन्धुली।
7: सम्पर्क नम्बर 0 47 5 90 4 66 98 96 65 99 8।
2: वाउ, होइन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि, अनि कहाँबाट ल्यायो?
1: कहाँबाट हुनु नि,
3: हाम्रै मन्थली कटरबुट नजिकै रहेको बिरगंज फर्निसिङ एण्ड सप्लाइसबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भएन धेरै नभनौ, भनी साध्य छैन। त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छान्ने छानी ल्याऊ।
2: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी, सम्पर्क नम्बर 9845 85 73 65, बिरगंज फर्निसिङ एण्ड सप्लायर्स, मन्थली नगरपालिका एक, कचर बोर्ड रामेछ।
9: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
10: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि

0: हजुरको रेडियो 102.1 MHz।
1: यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
2: ल हजुर, किन चिन्ता गर्नु भएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कुल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
1: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
2: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97-65-72-69-36, 98-17-48-75-46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर पास, खनिया खर्क, तीन कन्या जाने बाटो, सिन्धुली।
3: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीड़ित हुनुहुन्छ?
4: के तपाईँलाई दिशा बस्दा रगत आउने वा दिशा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
3: यदि तपाईँ यस्ता समस्याबाट पीड़ित हुनुहुन्छ भने तुरन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
4: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छाड सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
3: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन, मन्थली, रामेछाप।
4: सम्पर्क नम्बर 0845410043, 98-63-023-422।

नमस्कार, राति 10 बजेको हजुरको मुख्य मुख्य समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म श्रीराज महत। तपाईँले यो समाचार हजुरको रेडियो 102.1 MHz इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै हाम्रो पात्रो नेपाली पात्रो हजुरको याप र तामाको CFM 95 MHz बाट पनि सुनिरहनु भएको छ।

नेपाली कंग्रेसले क्रियाशील सदस्यता अध्यावधिको अन्तिम म्याद आगामी जेठ 28 गतेसम्म कायम राख्दै सबै क्रियाशील सदस्यलाई अनिवार्य रूपमा अध्यावधिक प्रक्रियामा सहभागी हुन आग्रह गरेको छ। साथै आगामी 15 महाधिवेशनमा सहभागी हुन विशिष्ट परिचय नम्बर एनसीआईडीलाई प्रमुख आधार बनाइने निर्णय गरेको छ। सोमबार कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालद्वारा जारी प्रेस विज्ञप्तिमा नेपाली कंग्रेस सदस्यता व्यवस्थापन केन्द्रीय समितिको सोमबार बसेको बैठकले क्रियाशील सदस्यता अध्यावधिका लागि थप गरिएको समय सीमा जेठ 28 नै अन्तिम रहने निर्णय पुनः स्मरण गराइएको छ। विपक्षी दलको अवरोधका कारण 15 मिनटका लागि स्थगित भएको प्रतिनिधि सभा बैठक पुनः नबसी भोलिसम्मका लागि स्थगित भएको छ। विपक्षीहरूको अवरोधपछि सभामुख डोल प्रसाद अर्यालले 15 मिनटका लागि बैठक स्थगित गर्नुभएको थियो, तर समय सकिँदा पनि बैठक बस्न नसकेपछि संसद सचिवालयले सूचना तास गरेर भोलिसम्मका लागि स्थगित गरेको हो। गएको फागुन 21 गते भएको चुनावपछि आएको यो नयाँ प्रतिनिधि सभामा पहिलो पटक सूचना तासेर बैठक स्थगित भएको हो। सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपाल भारत सीमाबारे प्रधानमन्त्री बालेन्द्र शाहले दिएको विवेक्तिबारे जवाफ दिन संसदमा प्रधानमन्त्री तत्काल आउन नसक्ने बताउनु भएको छ। आज सिंहदरबारमा बसेको सर्वदलीय बैठकमा नेपालले पनि भारतको धेरै ठाउँ मिसिएको छ भनी दिएको अभिव्यक्तिबारे संसदमा नै आएर प्रधानमन्त्रीले स्पष्ट पार्नुपर्ने अडान विपक्षी दलहरूले राखेपछि लामिछानेले तत्काल प्रधानमन्त्री संसदमा उपस्थित हुन नसक्ने बताउनु भएको हो। नेपालमा पछिल्ला वर्षहरूमा ब्रेन ट्युमरका बिरामीको संख्या बढ़दै गएको छ। विश्व ब्रेन ट्युमर दिवसका अवसरमा सार्वजनिक तथ्याङ्क अनुसार 2081 सालमा 2600 जनाको शल्यक्रिया भएकोमा 2082 सालमा यो संख्या 3000 पुगेको छ। यो तथ्याङ्क नेपालभरका 20 धेरै न्यूरो केन्द्रको अध्ययनमा आधारित हो। राष्ट्रिय ब्रेन ट्युमर केन्द्रका संस्थापक अध्यक्ष तथा वरिष्ठ न्यूरो सर्जन डाक्टर राजीव झाका अनुसार शल्यक्रिया भएका बिरामी मध्ये सबैभन्दा धेरै 30-50 वर्ष उमेर समूहका पर्साको वीरगंज महानगरपालिकाका मेयर राजेश मान सिंह सहित 7 विरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अरूको छोरीलाई आफ्नै छोरी दावी गरी झुटो विवरणका आधारमा नागरिकता दिलाएको आरोपमा अख्तियारले आज मेयर सिंह सहित 7 विरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो। अख्तियारले सिंह सहित वीरगंज तीनका तत्कालीन वडा सचिव भिखारी राय, वडा सदस्य अफैल अख्तर ठकुराई, जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकीय अधिकृत सड़क कुमार पोखरेल, गृह मन्त्रालयको उपसचिव पुष्कर राणा र शाखा अधिकृत परशुराम पोखरेल तथा सिन्धुपाल चोकी रिता भट्टराईलाई प्रतिवादी बनाइएको हो। थाइल्याण्डका लागि नेपाली दूतावासले विभिन्न प्रलोभनमा परि कानूनी आधार बिना कम्बोडियामा लुकीछिपी बस्ने नेपाली नागरिकलाई यही जेठ 29 गते भित्रमा नेपाल फर्किन अनुरोध गरेको छ। दूतावासले सूचना निकालेर विभिन्न प्रलोभनमा परि कानूनी आधार बिना कम्बोडियामा लुकीछिपी बस्ने नेपाली नागरिकले कम्बोडियाको नयाँ कानूनी व्यवस्था अनुसार तत्काल पक्राउ परि कठिन कानूनी सजाय बिहोर्नुपर्ने अवस्था रहेको भन्ने यस्तो आग्रह गरेको हो। अर्थमन्त्री डाक्टर सोनी मुवागले देशको सुशासन र आर्थिक संरचना सुधारका लागि ठूलो परिवर्तन गर्ने लक्ष्यका साथ अगाडि बढ़िरहेको बताउनु भएको छ। नेपाल उद्योग वाणिज्य महासंघले आज काठमाडौँमा आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री वागले पोलिसी कब्जा र म्याक्रो सिन्डिकेटहरूको अन्त्य गर्ने गरी सरकार अघि बढ़ेको जानकारी दिनुभएको छ। सरकारले 10 सचिवको सरुवा गरेको छ। गत शुक्रबार बसेको मन्त्री परिषदको बैठकको निर्णयको आधारमा 10 सचिवको सरुवा गरिएको हो। सरकारले विभिन्न मन्त्रालय तथा कार्यालयमा कार्यरत 6 सचिवलाई अतिरिक्त समूहमा राखिएको छ। सचिवहरू लोकनाथ पौडेल, कृष्णहरि पुष्कर, हरिप्रसाद मैनाली, डाक्टर गोविन्द प्रसाद शर्मा, डिडीराम शर्मा र ढुण्डुराज घिमिरेलाई अतिरिक्त समूहमा राखिएको हो। उपराष्ट्रपति कार्यालयमा रहेका डाक्टर कृष्णहरि पुष्करलाई प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा तानेर अतिरिक्त समूहमा राखिएको छ। पुष्करले चेन अफ कमाण्ड मिचेर प्रधानमन्त्री शाहलाई एसएमएस गरेको भन्दै प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयको निर्देशनमा प्रहरीले गत बिहिबार 7 नियन्त्रणमा लिएर केयरकार समेत गरेको थियो।
सरकारले आगामी आर्थिक वर्ष 2083-84 का लागि अन्तर सरकारी वित्तीय हस्तान्तरण अन्तर्गत प्रदेश र स्थानीय तहलाई 4 खर्ब बढ़ी रकम छुट्याएको छ। त्यसमध्ये सबैभन्दा बढ़ी स्थानीय तहका लागि 3 खर्ब 14 अर्ब 62 करोड़ 39 लाख र प्रदेशलाई 1 खर्ब 9 अर्ब 65 करोड़ 35 लाख छुट्याइएको। आगामी आर्थिक वर्ष बागमती प्रदेशले संघीय सरकारबाट 15 अर्ब 21 करोड़ 48 लाख अनुदान पाउने भएको छ। त्यसमध्ये 11 अर्ब 54 करोड़ 27 लाख चालू र 3 अर्ब 66 करोड़ 61 लाख पूँजीगत बजेट हुनेछ। बागमती प्रदेशले सामान्यकरण बापत सबैभन्दा बढ़ी र समपूरक अनुदान बापत सबैभन्दा कम बजेट पाउनेछ। जस अनुसार सामान्यकरण अनुदान बापत 8 अर्ब 42 करोड़ 97 लाख सशर्ततर्फ 5 अर्ब 82 करोड़ 20 लाख तथा विशेष अनुदान बापत 52 करोड़ 83 लाख र समपूरक अनुदान तर्फ 43 करोड़ 48 लाख पाउनेछ। राष्ट्रिय स्वतन्त्र पार्टीको सिराहा जिल्ला अधिवेशनको क्रम अधिवेशन स्थलमै झडप भएको छ। प्रतिनिधि सभा सदस्यहरूले राम स्वगाराथ यादवको नेतृत्वमा कार्य समिति चयन गरेर घोषणा गर्न दबाव दिएपछि विवाद उत्पन्न भएको बताइएको छ। आगामी आर्थिक वर्ष दोलखाको स्थानीय सरकारले 3 अर्ब 44 करोड़ भन्दा बढ़ी अनुदान पाउने भएका छन्। अन्तर सरकारी वित्तीय हस्तान्तरण अन्तर्गत आगामी आर्थिक वर्ष 2083-84 दोलखाका स्थानीय सरकारले 3 अर्ब 44 करोड़ 88 लाख बजेट पाउने भएका हुन्। त्यसमध्ये अधिकांश बजेट चालू शीर्षक रहेको छ। चालूतर्फ 3 अर्ब 26 करोड़ 85 लाख बजेट पाउँदा पूँजीगततर्फ 18 करोड़ 3 लाख मात्रै रहेको छ। रामेछापको रामेछाप नगरपालिका 5 रामपुर स्थित रामपुर स्वास्थ्य चौकीलाई किशोर किशोरी मैत्री स्वास्थ्य संस्था घोषणा गरिएको छ। स्वास्थ्य चौकीले किशोर किशोरी लक्षित स्वास्थ्य सेवाको गुणस्तर सुधार सहज पहुँच तथा मैत्रीपूर्ण वातावरण सुनिश्चित गर्न आवश्यक मापदण्ड पूरा गरेपछि किशोर किशोरी मैत्री स्वास्थ्य संस्था घोषणा गरिएको। सेन्टर स्वास्थ्य चौकी नगरकै पहिलो र रामपुर स्वास्थ्य चौकी दोस्रो किशोर किशोरी मैत्री स्वास्थ्य संस्था घोषणा भएको नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख विष्णु बहादुर कार्कीले बताउनु भएको छ। रामेछाप नगरपालिका प्रमुख लवश्री नेपालीले रामपुर स्वास्थ्य चौकीलाई किशोर किशोरी मैत्री स्वास्थ्य संस्था घोषणा गर्नुभएको छ। सो कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले किशोर किशोरीको शारीरिक मानसिक तथा प्रजनन स्वास्थ्य सम्बन्धी सचेतना अभिवृद्धि गर्न स्वास्थ्य संस्थाको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो। रामेछाप सुनापत्ती गाउँपालिका र दोलखा सेलुङ क्षेत्र जोड्ने नयाँ पर्यटकीय पदमार्ग ट्रेल विकासको सम्भावित अध्ययन सम्पन्न भएको छ। नेपाल पर्यटन बोर्डको आयोजनामा गरिएको 4 दिने स्थलगत अध्ययनले धार्मिक सांस्कृतिक ऐतिहासिक तथा प्राकृतिक सम्पदाले समृद्ध यस क्षेत्रलाई एकीकृत पर्यटन गन्तव्यका रूपमा विकास गर्न सकिने निष्कर्ष निकालेको छ। सिन्धुलीको ऐतिहासिक सांस्कृतिक र पर्यावरणीय सम्पदाको दिगो संरक्षण तथा व्यवस्थापनका लागि नागरिक स्तरबाट सिन्धुली सम्पदा संरक्षण र दिगो पर्यटन श्वेतपत्र 2083 तयार पारिएको छ। आइतबार सिन्धुली माडीमा आयोजित उच्च स्तरीय गोलमेच सम्वादमा श्वेतपत्र जारी गरिएको श्वेतपत्र तथा नीतिगत माग पत्र प्रमुख सम्पदा प्रेमी भीम विक्रम थापाले सिन्धुली क्षेत्र नम्बर 2 का प्रतिनिधि सभा सदस्य आशिष गजुरालाई औपचारिक रूपमा हस्तान्तरण गर्नुभएको छ। श्वेतपत्र ग्रहण गर्दै सांसद गजुरेलले सिन्धुलीको ऐतिहासिक स्मारक पहिचान र पर्यटनलाई राष्ट्रिय नीति एवं बजेटमा समेट्न आफूले विशेष पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। हवस् त राति 10 बजेको हजुरको मुख्य मुख्य समाचार सकियो। हाम्रो भेट भोलि बिहान 9 बजेको हजुरको समाचारमा हुने नै छ। त्यतिन्जेलसम्मको लागि समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म श्रीराज महत पनि समाचारबाट बिदा हुन्छु। नमस्कार, शुभरात्री।

हजुरको आवाज, हजुरको साथी हो हजुरको रेडियो 102.1 MHz। नमस्कार, हजुरको रेडियो 102.1 MHz को रात्रिकालीन प्रस्तुति कार्यक्रम एसएमएस दोहोरीको पर्खाइमा रहनुभएका बस्नुभएका तपाईँ तमाम आदरणीय श्रोता मनोरमा रात्रिकालीन लोक संगीतको अभिवादन सहित हार्दिक स्वागत गर्न चाहन्छु। म कार्यक्रम प्रस्तुता तपाईँकै मुटुको ढुकढुकी भर्खर 14-15 लागेको ह्यान्डसम ठिटो श्रीराज महत। तपाईँ यति बेला रामेछाप जिल्लाकै पहिलो सामुदायिक रेडियो हजुरको रेडियो 102.1 MHz सुनिरहनु भएको छ। नेपाली लोकगीत संगीत सम्बन्धी रहेको छ कार्यक्रम एसएमएस दोहोरी। हामी हप्ताको साथै दिन आउँछौ। राति 10 बजेको हजुरको मुख्य समाचार पछि रहन्छौ। लगभग 11 बजेसम्म तपाईँले पठाउनु भएका मेसेजहरू वाचन गर्छौ अनि साथसाथै तपाईँसँग कुराकानी गर्छौ। मेसेज मार्फत मेसेजहरू पठाउन सक्नुहुन्छ। कार्यक्रमलाई शेयर गरेर साथ दिनुहोला भन्न चाहन्छु अनि साथीभाइ आफन्तले पनि सुन्न पाउनुहुन्छ। साथसाथै लेख रचनाहरू केही लेख्नु भएको छ भने पोस्ट गर्न सक्नुहुन्छ। तपाईँले पठाउनुभएका लेख रचनाहरू पनि वाचन गर्नेछु। साथमा रमाइला रमाइला नेपाली लोकदोरी भाकाहरू तपाईँको माझमा राख्दै राख्दै अगाडि बढ्नेछु। सुनेर साथ दिनुहोला, कार्यक्रमलाई सेयर गरेर साथ दिनुहोला पनि भन्न चाहन्छु। रातको समय छ, 10:18 गइसकेको छ। बिहानदेखि काम गर्दा गर्दै थकाइ लागेको छ होला, लागेको थकाइलाई मेटाउने कोसिस हामी गर्छौँ है पनि भन्न चाहन्छु। त्यस्तै गरेर पीर चिन्ता होला, चिन्ता नलिनुहोस्, हामी छौँ, हामी आइसकेका छौँ। पीर चिन्ताहरूलाई भुलाउने कोसिस हामी गर्छौँ पनि भन्न चाहन्छु भन्दै धेरै कुराकानी नगरिकन यति बेला कार्यक्रमको सुरुवात तपाईँको माझमा एउटा मिठो गीत राखेर गर्न चाहन्छु। त्यसपछि आउनेछु म तपाईँले पठाउनु भएका मेसेजहरू वाचन गर्नको लागि अनि साथसाथै मिठा रमाइला कुराकानीहरू गर्नको लागि। तपाईँको माझमा यति बेलाको समयमा राख्न चाहन्छु एउटा पुरानो गीतबाट कार्यक्रमको सुरुवात गर्न चाहन्छु, त्यसपछि म आउँछु। यति बेलाको समयमा तपाईँको माझमा राख्न चाहन्छु म एउटा गीत रहेको छ होइन, हृदय हृदय तिम्रो सहर छोड्ने बेला अब यस्तै यस्तै गीत रहेको छ। मिक्सन खाती अनुशासित विष्णु माझीको आवाजमा रहेको गीत हो जस्तो लाग्छ। पके पनि उहाँहरूको आवाजमा रहेको पूर्णकला विषयको आवाजमा गीत छ। मिक्सन खाती अनि पूर्णकला विषयको आवाजमा गीत तपाईँको माझमा राख्दै राख्दै आजको भनौँ न यो कार्यक्रमको सुरुवात गर्न चाहन्छु। त्यसपछि आउँछु। रेडियो सुन्दै गर्नुहोला, मेसेजहरू पठाउँदै गर्नुहोला है त।

0: Πούλησα τον κρυά σας. Για άμα λοιπόν κάποιος κάνα, μη του μάλλονται, να μην του μάλλονται. Κάμω μου. Όλοι σαν το φορτίδα. Μάτσι και πάρτιδα.
1: Τι έχουνε βόνου βαϊπάνω. Ο φορτίδα άγιας ζουνε. Ο βόλιος δεν θέλει που έτσι μου βόλιος ποτέ ζανή μόνοι.
2: हृदय हृदय तिम्रो सहर छोड्ने बेला हो मेक्सम खाती अनि शाश्वत पूर्णकला विषयको सुमधुर आवाज नै गीत तपाईँको माझमा राखेर कार्यक्रमको शुरूआत गरिसकेको छु। आवाजमा म श्रीराजमा छु। भर्खर 14-15 लागि क्यान्सन छिटो भने साथमा तपाईँ हुनुहुन्छ। त्यति बेला देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट हेर्दै अनि सुन्दै हुनुहुन्छ भन्ने आशा छ। हेरेर सुनेर साथ दिनुहोला। कार्यक्रमलाई सेयर गरेर पनि साथ दिन सक्नुहुन्छ पनि भन्न चाहन्छु। यो रातको समय छ, मिठा रमाइला कुराकानीहरू पनि गर्नेछु पनि भन्न चाहे। लेखरचनाहरू केही छन् भने पनि पठाउनुहोस् ल, वाचन गर्नेछु पनि भन्न चाहन्छु। त्यति बेला म सामाजिक सञ्जाल फेसबुक हजुरको रेडियोमा प्राप्त मेसेजहरू वाचन गर्न चाहन्छु। धेरै साथीहरूले मेसेजहरू पठाइसक्नु भएको छ, मेसेजहरू फटाफट वाचन गर्नुपर्ने हुन्छ। यति बेलाको समयमा तपाईँको माझमा मेसेज म वाचन गरिहाल्छु। मेसेज पठाउनु भएको छ शुरूआतमा सौरभ केसी हुनुहुन्छ, कार्यक्रम सुन्दैछु है भन्दैनुहुन्छ। बाक्सर नगरपालिका 8 को मान्छे हाल चाहिँ भारतको गुजरातदेखि भन्दैनुहुन्छ। सौरभ केसी हुनुहुन्छ, घरमा हुनुहुन्छ श्रीमती छोरालाई सम्झिन चाहन्छु भन्दैनुहुन्छ। सबैमा अनि सम्झना माया छ भन्दैनुहुन्छ। उहाँलाई पनि मनदेखि धन्यवाद। विनोद बरवाल हुनुहुन्छ, कार्यक्रम सुन्दैछु है भन्दैनुहुन्छ। उहाँले पनि सालुबाट सबैमा सम्झना माया छ भन्नुहुन्छ। त्यस्तै गरेर सुमित यता सुनवार किरात हुनुहुन्छ, कार्यक्रम सुन्दैछ है दाई हजुर भन्नुहुन्छ। रामेछाप देउराले घर भइहाल्छ काठमाडौँबाट, सुमित यता सुनवार किरात हो भन्नुहुन्छ। कार्यक्रम सुन्दैछु, धेरै मनपर्छ, अब बज्नेजी हजुरको लागि घर परिवारको लागि सुनाउन चाहन्छु भन्नुहुन्छ। उहाँलाई पनि विशेष रूपमा मनदेखि धन्यवाद दिन चाहन्छु। तपाईँले पनि मेसेजहरू पठाउन सक्नुहुन्छ, तपाईँले पठाउनु भएका मेसेजहरू पनि वाचन गर्नेछु पनि भन्न चाहे। त्यस्तै गरेर यति बेला मेसेज पठाउनु भएको छ मलाई सबिन टी मगर हुनुहुन्छ, सबिन थापा मगर हुनुहुन्छ। उहाँले पनि कार्यक्रम सुन्दैछु, सबैमा सम्झना माया छ भन्नुहुन्छ। भने धर्म राज हुनुहुन्छ, कार्यक्रम सुन्दैछु है दुबईबाट, सम्झना सबैमा भन्नुहुन्छ। उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। त्यस्तै आशिका मगर हुनुहुन्छ, सुन्दली खनिया खर्क घर भइहाल्छ काठमाडौँबाट भन्दैनुहुन्छ। सबैमा सम्झना माया छ भन्दैनुहुन्छ। उहाँलाई पनि मनदेखि धन्यवाद दिन चाहन्छु। अमिना हुनुहुन्छ, शुभरात्र सबैमा है भन्दैनुहुन्छ। उहाँलाई पनि मनदेखि धन्यवाद दिन चाहन्छु। प्रकाश केसी हुनुहुन्छ, नमस्ते सन्चै हुनुहुन्छ अनि खाना खानुभयो, कति बेला कार्यक्रम आउँछ भनेर रुममा बसेर सुनिराखेको छु है भन्नुहुन्छ। लाउँथे माया घातै घात भयो भन्ने गीत राखिदिनुहोस् त है भन्नुहुन्छ। गाह्रो नमानिकन भन्नुहुन्छ, ठिक छ राख्ने कोसिसमा गर्छु पनि भन्न चाहे। त्यस्तै गरेर यति बेला मिलन घायल मुटु हुनुहुन्छ, कार्यक्रम सुन्दैछु दुहा कतारबाट, सम्झना सबैमा भन्नुहुन्छ। उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। अनि सासुमार हुनुहुन्छ, जीवन जस्तो छ त्यस्तै चलाउनु पर्छ, जीवन जस्तो छ त्यस्तै चलाउनु पर्छ, दुःखै परे पनि आँखी रमाउनु पर्छ। जीवन जस्तो छ त्यस्तै चलाउनु पर्छ, दुःखै परे पनि आँखी रमाउनु पर्छ। मनमा भय अनि चिन्ता कति नराखी परिस्थिति बुझेर पाइला बढाउनु पर्छ। मनमा भय अनि चिन्ता कति नराखी परिस्थिति बुझेर पाइला बढाउनु पर्छ। जीवन जस्तो छ त्यस्तै चलाउनु पर्छ, दुःखै परे पनि आखिर रमाउनु पर्छ। नाम शिवाल हजुर भन्नुहुन्छ, सुन्दैछु कार्यक्रम करिब करिब 50 वर्षपछि उही सुन्दर गाउँ जिरीबाट भन्नुहुन्छ। सम्झना सबैमा शुभरात्र छ भन्नुहुन्छ। उहाँलाई पनि मनदेखि धन्यवाद दिन चाहन्छु। चार पाँच दिनसम्म त हजुरको कार्यक्रम आएन भन्नुहुन्छ, मलाई त एकदम खलो लागेको छ, दुई दिन भइसक्यो हजुरको कार्यक्रम आउँदाखेरि, म एकदम खुसी छु है भन्नुहुन्छ प्रकाशजी। विशेष रूपमा धन्यवाद दिन चाहन्छु। दाई दिनभरि कता जानुभयो भन्नुहुन्छ, पानी परेको छैन छैन भन्नुहुन्छ, रामेछापतिर पानी परेको छैन, दिनभरि यतैतिर छु म, अब स्कुलमा आजको नयाँ गीत आउँदैछ भन्नुहुन्छ, हुनसक्छ हुनसक्छ। आफ्नो मन चाहे सुशीला विश्वकर्मा हुनुहुन्छ, कार्यक्रम सुन्दैछु है भन्नुहुन्छ, सुशीला विश्वकर्मा हो भन्नुहुन्छ। नमस्ते हेर्नुहोस् दादा, सुशीला विश्वकर्मा शङ्खुवा सेवाबाट भन्नुहुन्छ। हामी शुभरात्रि सन्देश राख्नु पर्दाखेरि प्यारी अमिना सुनवार, त्यस्तै गरेर सलिमाना श्री फुची, संस्कृति लामा, मिडिया प्रेम निमु शेर्पा, युनिसा तामाङ दिदी, चन्द्र माया होइन, त्यस्तै गरेर भन्नुहुन्छ हजुरको लागि पनि सम्झना छ भन्नुहुन्छ। भावना मगर, बुनु रिमा थामी, सलिमाना श्री फुची, संस्कृति लामा, मिडिया प्रेम निमु शेर्पा, युनिसा तामाङ दिदी, चन्द्र माया तामाङ, सानु कमला सुनु, सुनिता राई, दिलकुमारी रूबाङसा, सम्झना रूबाङसा, दादा शरण आले मगर, अन्जान थुलुङ, घाइल बिरुमान सुनवार, राई सफल आयुष, मिडिया प्रेमी राई अनिसा, रञ्जना भइङ राई, सपना शङ्कर, लगायत सबैमा सम्झना माया शुभरात्रि छ भन्नुहुन्छ। मिनु लम्तरी मगर हुनुहुन्छ, सम्झना सबैमा शुभरात्रि छ है भन्नुहुन्छ। गीता लिम्बु हुनुहुन्छ, प्याकुल गीता इलामबाट भन्नुहुन्छ, चन्द्र लिम्बु लगायत सबैमा चन्द्र लिम्बु लगायत सबैमा सम्झना माया छ भन्नुहुन्छ। उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। यति बेला मलाई म्यासेज पठाउनु भएको छ, हुनुहुन्छ आयु जुना राई हुनुहुन्छ, उहाँले पनि सुन्दैछ है भन्नुहुन्छ, सम्झना सबैमा भन्नुहुन्छ, सिन्धुलीबाट भन्नुहुन्छ, सम्झना सबैमा भन्नुहुन्छ भने रमा सुनवार उदयपुर आइरहेको छ, कार्यक्रम कुवेतबाट गर्दैछ है, सुन्दैछ भन्नुहुन्छ, सम्झना सबैमा भन्नुहुन्छ। उहाँलाई पनि मनदेखि धन्यवाद दिन चाहे पनि मन चाहे। यति बेला म गीततर्फ लाग्न चाहन्छु, त्यसपछि म आउनेछु पनि भन्न चाहन्छु। यति बेलाको समयमा तपाईँको माझमा एउटा गीत राख्छु, त्यसपछि म आउँछ है तपाईँले पठाउनु भएका म्यासेजहरू वाचन गर्नको लागि, अनि साथसाथै रमाइला रमाइला मिठा कुराकानी गर्नको लागि। यति बेलाको समयमा चाहिँ तपाईँको माझमा एउटा गीत राख्ने प्रयास गरिरहेको छु म, कहिलेकाहीँ चाहेको अनुसार हुँदैन होइन, सफ्टवेयरहरूले धोका दिन्छ। ठिक छ, कार्यक्रम एसएमएस थ्योरी अनियर भइराखेको छ, कार्यक्रम के कस्तो लाग्दैछ सरसल्लाह सुझाव दिनुहोला, कार्यक्रमलाई सेयर गरेर साथ दिनुहोला पनि भन्न चाहन्छु, भने मेसेज पठाएर पनि साथ दिनुहोला पनि भन्न चाहन्छु है पनि भन्न चाहे, अनि सरसल्लाह सुझाव त चाहिहाल्छ है, सरसल्लाह सुझाव दिनुहोला है भन्न चाहन्छु। यति बेलाको समयमा तपाईँको माझमा राख्छु लाउँथे माया गातै गात अब विष्णु माझी, अनि राज्य परिवारको सुमधुर आवाजलाई

कार्यक्रम एसएमएस देहरियानियर भइराखेको छ आवाज म श्रोताज हुनुहुन्छ तपाईँलाई पठाउनु भएका म्यासेजहरू वाचन गरिरहेको छु पनि साथमा लेख रचनाहरू पनि वाचन गर्ने प्रयास गरिरहेको छु म्यासेजहरू पनि पठाउनुहोस् कार्यक्रमलाई पनि सेयर गरेर साथ दिनुहोस् साथमा रमाइला रमाइला लेख रचनाहरू त सन्देश नै पठाउन सक्नुहुन्छ पनि मलाई चाहन्छ तपाईँले पठाउनु भएका म्यासेजहरू वाचन हुनेछन् हजुरको रेडियो सामाजिक सञ्जाल फेसबुकमा तपाईँले पठाउन सक्नुहुन्छ पनि मलाई चाहे यति बेला म म्यासेजतर्फ लाग्न चाहन्छु त्यसपछि अन्य कुराहरू गरौँला पनि मलाई चाहे यति बेलाको समयमा हजुरको रेडियो सामाजिक सञ्जाल फेसबुकमा केही म्यासेजहरू प्राप्त छन् वाचन गर्न चाहन्छु म हुनुहुन्छ यति बेला म्यासेज पठाउनु भएको छ मलाई हुनुहुन्छ सानी आइडी रहेको छ अनुष्का सानो भन्नुहुन्छ घर शङ्खा सभा हजुर रोमानियादेखि है भन्नुहुन्छ सुन्दैछु है छोरी आर्यालाई मिस गरिराखेको छु सम्झिराखेको छु भन्नुहुन्छ उहाँलाई पनि मनदेखि धन्यवाद दिन चाहन्छु अनुष्का सानो शङ्खा सभा घर भइहाल्छ रोमानियादेखि हुनुहुन्थ्यो उहाँलाई मनदेखि धन्यवाद अनिसा सुनार हुनुहुन्छ सबैको किचकिच सुनेर थाकिसकेमा सबैको किचकिच सुनेर थाकिसकेमा एकान्तमा रुँदा मुख थुनेर थाकिसकेमा सबैको किचकिच सुनेर थाकिसकेमा एकान्तमा रुँदा मुख थुनेर थाकिसकेमा यो भएन त्यो भएन आखिर मैले के गरौँ यो भएन त्यो भएन आखिर मैले के गरौँ आफन्तसँग सम्बन्ध बुनेर थाकिसकेमा आफन्तसँग सम्बन्ध बुनेर थाकिसकेमा सबैको किचकिच सुनेर थाकिसकेमा एकान्तमा रुँदा मुख थुनेर थाकिसकेमा मुक्तक पठाइदिनु भएकोमा विशेष रूपमा धन्यवाद अनुसाजी कहिले काहीँ धेरै किचकिच किचकिच पनि गर्न हुन्न जस्तो लाग्यो है अनुसाजी मतलब मान्छेहरूले किचकिच किचकिच गर्छन् कहिले काहीँ यस्तो झ्याउ लाग्दो है कुनै बेला कुनै कसैलाई लागेको थियो होला जस्तो लाग्छ सायद बारम्बार एउटै कुरा दोहोऱ्याउँदा गाउँ समाजले एउटै कुरा भन्दा तपाईँलाई होइन कति खिचखिच गरेको कस्तो होइन मलाई थाहा छैन हामीलाई थाहा छैन भन्ने पनि हुन्छ नि त होइन किचकिच किचकिच किचकिच किचकिच किचकिच शब्द धेरै पछि सुने ठिक छ उहाँलाई विशेष रूपमा धन्यवाद दिन चाहन्छु किचकिच यस्तै गरिँदैन पनि है कहिले काहीँ होइन अनिसाजी किचकिच यस्तै पनि गरिँदैन कहिले काहीँ भनौँ न केही कुरा भन्नको लागि किचकिच गरिन्छ कहिले काहीँ जबरजस्ती जिस्काउनको लागि किचकिच गरिन्छ जस्तै होइन भनौँ न म माया गर्दिनँ तिमीलाई के गर्छौ जाऊ गर्दै गर्दिनँ जाऊ भन्दै किचकिच गर्न पनि सकिन्छ है अमिना हुनुहुन्छ दोलखाबाट सुन्दैछु अमिना सुनार हो भन्नुहुन्छ शुभरात्रि स्पेसली मुटु मनिषामा घर प्यारी सुशला विश्वकर्मा दादा राजकालीमा घर बुवास कुलुङ पृथक लगायत सबैमा भन्नुहुन्छ बान्तु सोफिया राई हुनुहुन्छ कार्यक्रम भोजपुरबाट सुन्दैछु भन्नुहुन्छ सबैमा सम्झना माया शुभरात्रि छ भन्नुहुन्छ नवराज मठसाङ्गी मगर हुनुहुन्छ सम्झना सबैमा भन्नुहुन्छ हिरा बहादुर लगाई हुनुहुन्छ नमस्कार सर म पनि आए है सम्झना सबैमा भन्नुहुन्छ बुटवलदेखि हुनुहुन्छ युनिसा चामलिङ राई हुनुहुन्छ शुभरात्रि सबैमा है भन्नुहुन्छ त्यस्तै गरेर नमस्ते दाई धेरै दिनपछि कार्यक्रम सुन्दैछु है दुबईबाट माया परियो भन्नुहुन्छ घर परिवारको लागि मामु बाबाको लागि बुनु आयुषापुरी अञ्जितापुरी छोरी दृश्यापुरी लगायत सबैमा बजनी सुनाउन चाहन्छु भन्नुहुन्छ उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे यति बेला म गीततर्फ लाग्न चाहन्छु त्यसपछि बाँकी रहेको म्यासेजहरू वाचन गर्नको लागि उपस्थित हुनेछु यति बेलाको समयमा तपाईँको माझमा एउटा गीत राख्न चाहन्छु विष्णु हजुरको आवाजमा त्यो गीत सुन्न मन लाग्यो मलाई है तपाईँको माझमा राख्न चाहन्छु म एउटा गीत विष्णु हजुरको आवाजमा रहेको
मिठो गीत छ, सेन्टिमेन्टल गीत छ है, सेन्टिमेन्टल एकदम सेन्टिमेन्टल गीत तपाईँको माझमा राख्न चाहन्छु। यति बेलाको समयमा राख्न चाहे न रुने मन बडो गीत रहेको छ, गीत राख्छु त्यसपछि आउँछु म। विष्णुमाझी अमित बाबु रोकाएको सुमधुर आवाजमा गीत

कार्यक्रममा समाजको हरियाली अर भइराखेको छ। आवाज नमस्ज म छु, साथमा तपाईँ हुनुहुन्छ, त्यो बेला देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुन्नुहुन्छ भन्ने आशा छ। सुनेर साथ दिनुहोला पनि हुन चाहन्छु। कार्यक्रमलाई सेयर गरेर पनि साथ दिनुहोला। तपाईँले पठाउनुभएका मेसेजहरू वाचन गरिरहेको छु पनि हुन चाहन्छु। मेसेजहरू पठाउनुहोला, लेख रचनाहरू छन् भने पनि पठाउन सक्नुहुन्छ पनि भन्न चाहे। तपाईँले पठाउनुभएका होइन म्यासेजहरू पनि वाचन हुनेछन् पनि भन्न चाहे। यति बेलाको समयमा म म्यासेजतर्फ लाग्न चाहन्छु। सामाजिक सञ्जाल फेसबुकमा केही प्राप्त म्यासेजहरू छन्, वाचन गर्न चाहन्छु। 10:50 भइसकेको छ, यति बेला छन् म्यासेजहरू पठाउनु भएको छ मलाई। सामाजिक सञ्जाल फेसबुकमा म्यासेजहरू पठाउनु भएको छ। हुनुहुन्छ मलाई नवीन विषय हुनुहुन्छ, कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ, खाना अनुभव दाइ भन्नुहुन्छ। खाना भयो तपाईँको भयो कि नै, घर सिन्धुली भएर होइन, घर चाहिँ सिन्धुली भइहाल्छ, काठमाडौँबाट सुन्दैछु भन्नुहुन्छ। सञ्जना सबैमा भन्नुहुन्छ, मेरो प्यारो मान्छे तिमी आइरहेको छ, शुभरात्री सबैमा भन्नुहुन्छ। सृजना मुखिया हुनुहुन्छ, सृजना मुखियाले पनि शुभरात्री सबैमा भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद। डम्बर ढुङ्गेल हुनुहुन्छ, कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ, उहाँले पनि मन्थली कठजोरबाट भन्नुहुन्छ। सुबा थापा, रुली राई, स्मृति यता सुनार्की राई, निरोज कार्की, सन्तोष छेत्री, सञ्चना नेवा खड्की, त्यस्तै गरेर उहाँले मेसेजहरू पठाउनु भएको छ। वाचन गर्ने प्रयास म गरिरहेको छु। हजुरको रेडियो सामाजिक सञ्जाल फेसबुकमा पठाउनु भएका मेसेजहरूलाई स्थान दिइरहेको छु म। त्यस्तै गरेर उहाँले सम्झिँदै हुनुहुन्छ, मेसेज पठाउनु भएको छ मलाई। मम्मी बाबा सबैमा सम्झना छ भन्नुहुन्छ डमर ढुङ्गेल। निर्दोष हुनुहुन्छ, कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ। पाँच थरको मिटलाग्जुङ दुई घर भइहाल्छ, बिरानी देश कतारबाट क्षम निर्दोष भन्नुहुन्छ। घर परिवार सबैमा सम्झना भन्नुहुन्छ भने समीक्षा जोशी, अङ्किता सुनवार, लिम्बुनी पविना दुदुखिरिया, फुची संस्कृति लामा, चामलिङ सुनिता राई, मेरो प्यार मान्छे तिमी, काली कमलाउने लिम्बुनी, अभागी सृजना माया राई, रूपिना थामी, कनुषा सुनवार, सरिता कल्पना, पूर्वली खुसी ममता राई, अनिता लगायत सबैमा सम्झना छ भन्नुहुन्छ। दिवान दिवान हुनुहुन्छ, बिर्तामर झापा घर भइहाल्छ, रोमानियाबाट कार्यक्रम सुन्दैछु भन्नुहुन्छ। सोना कन्दुङ्गा, सन्जु शेर्पा, सन्जु सपना लिम्बु, कन्दुङ्गा बान्तुवा जनु, रेडियो कर्मी छ लिम्बु, काली कमलाउने लिम्बुनी, त्यस्तै सुनिसा साई र सुनिया शेर्पा, सबिना याखा, सरगम राई, सन्चमाया किरुवाङ, योङहाङ सिम्पल, सरिना, सपना शङ्कर, त्यस्तै योम योमा, प्रतीक्षा चामलिङ राई, पूर्वली खुसीमा, म तपाईँका सबैमा सम्झना छ भन्नुहुन्छ। चामलिङ जुनिता राई हुनुहुन्छ, कार्यक्रम सुन्दैछ है फेसबुक लाइभ मार्फत भन्नुहुन्छ। पाँच तर्फी दिम घर भइहाल्छ कुबेतबाट भन्नुहुन्छ। ज्ञानी मान्छे जीवन पवेन, त्यस्तै गरेर प्यारी बुनु दिल सराई, प्यारी बुनु भावना मगर, प्यारी किराती अञ्जना, प्यारी सिस्टर रिमा थामी, प्यारी अभागी सृजना, प्यारी दुल्ली खिरिया, मुना परियार, मेरो प्यारो मान्छे तिमी, त्यस्तै निर्दोष छेम जीवन सुन्दास, उनेम अभि, त्यस्तै तेम्बे अनिस लिम्बु, त्यस्तै गरेर रामकुमार लिम्बु, लिम्बुनी साझा, सुशीला विश्वकर्मा, सुमिता लिम्बु, खिमेखा लगा सबैमा सम्झना छ भन्नुहुन्छ। प्रकाश केसी हुनुहुन्छ दाई, लाउँथे माया काते गातो भन्ने दाई, यो गीतको अडियो भयो मलाई पठाइदिनु है भन्नुहुन्छ। मैले हजुरलाई अगाडि नै पठाइसकेको छु हजुर, फोन भन्न चाहेँ। त्यस्तै गरेर यति बेला बर्खा गीत कहिलेबाट बज्छ भन्नुहुन्छ, बर्खा गीतहरू पनि राख्छौँ है, होइन राख्नेछौँ पनि भन्न चाहे। त्यस्तै गरेर यति बेला हुनुहुन्छ किराती अञ्जना हुनुहुन्छ, कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ। किराती अञ्जना इलामबाट भन्नुहुन्छ। एलिना राई, लिम्बुनी साझा, चामलिङ अनि जुनिता राई, चन्द्रा बुर्जा मगर, मगर्नी मगर्नी, मिनु लम्तरी मगर, मिडिया प्रेमी राई, अनिसा अनमल छेत्री, मिसिङ रेवती, जनक रजाली मगर, जीवन पवेन्दु खिरिया, अमिना टिकाम सुनवार, गाल बिरमान सुनवार, लक्ष्मण मगर, राज घले मगर लगायत सबैमा सम्झना छ भन्नुहुन्छ। त्यस्तै गरेर यति बेला मलाई माधव ढुङ्गेले पनि कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ। बिर्तामोड झापाबाट भन्नुहुन्छ, आज सम्झनु पर्दा प्यारी श्रीमती उमा ढुङ्गेल, बुनुवास्नी सोताङ, रमिला राई, शान्ति विशी राई, अनिता काली, भूमिका गीता लिम्बु, रञ्जित राई, काल बिरमान सुनवार, पूर्वली खुसी अमता, पूर्वली आकाश राई, दिया लिम्बु, आङ्बु हाङमुना कोशी, लिम्बुना मुखिया, कमला मुखिया, जर्मान राई, अनिता राई, जेनी लिम्बु, निशा लान्तुवा राई, लवली मेना, कल्पना साम्पाङ, मनिषा राई, कुमारी हुङलावती लगायत सबैमा सम्झना छ भन्नुहुन्छ। उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। त्यस्तै गरेर मान्छेहरूको मुहारबाट मुस्कान हराएको छ, मान्छेहरूको मुहारबाट मुस्कान हराएको छ,
खै नियतिले ककसलाई के गराएको छ? मान्छेहरूको मुहारबाट मुस्कान हराएको छ, खै नियतिले ककसलाई के गराएको छ? जिन्दगीदेखि परास्त भएकाहरू मात्र भेट्छु, त्यसैले आजभोलि मेरो मन पनि डराएको छ। मान्छेहरूको मुहारबाट मुस्कान हराएको छ, खै नियतिले ककसलाई के गराएको छ? जिन्दगीदेखि परास्त भएकाहरू मात्र भेट्छु, त्यसैले आज भोलि मेरो मन पनि डराएको छ। त्यसैले आज भोलि मेरो मन पनि डराएको छ। नमस्ते श्रोता, कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ, हस्पिटलबाट भन्नुहुन्छ, किन सन्चो नभएर हो एम उजरेलजी? शीघ्र स्वास्थ्य लाभको कामना पनि भन्न चाहन्छु। सबैमा मिठो सम्झना, साथै न्यानो माया। केही समयदेखि अवधि विराम भएको कारणले विभिन्न रेडियो कार्यक्रम र साथीहरू माझमा सम्पर्क गर्न सकिरहेको छैन भन्न चाहन्छु भन्नुहुन्छ। सबैमा सम्झना छ, एकै कसैलाई बिर्सेको छैन भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहे पनि भन्न चाहन्छु। शीघ्र स्वास्थ्य लाभको कामना है भन्दै अब चाहिँ छुट्टिनुपर्छ। यतिन्जेलसम्म देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुनेर साथ दिनुभयो भनेदेखि धन्यवाद दिन चाहन्छु पनि भन्न चाहन्छु। अनि साथसाथै कार्यक्रमलाई सेयर गरेर साथ दिनुभयो, मेसेज पठाएर साथ दिनुभयो भनौँ न, हर किसिमले विभिन्न माध्यमबाट साथ सहयोग दिनुभएकोमा विशेष रूपमा धन्यवाद दिँदै, चालुका बन्द गर्न बिर्सिनु भयो कि औषध लिन बिर्सिनु भयो कि ध्यान दिनुहोला, रातको समयमा विद्युतीय उपकरणहरू चार्जमा राखेर नसुन्नुहोला, पानी प्रशस्त मात्रामा पिउनुहोला, गर्मी बढ़िरहेको छ, स्वास्थ्य ख्याल गर्नुहोला, लामखुट्टेको टोकाईबाट बस्नुहोला पनि भन्दै अन्तिममा तपाईँको माझमा विष्णु माझी अनि मोहन खड्काको सुमधुर आवाजमा रहेको गीत सुन सबैले सुन यो गीत राख्दै राख्दै आजको बसाइबाट छुटे। हवस् त, नमस्कार, शुभरात्री, मिठो सपनीको कामना गरे त।

0: 102.1 MHz।
1: होइन हजुर बुबा, झोला बोकेर हिँड्नु भयो त? सहर जान लाग्नु भयो कि के हो? अनुहार पनि बिरामी बिरामी जस्तो पो देख्छु त।
2: के गर्नु नानी, बुढेसकाल लागु, यता पनि दुखन्छ उता पनि दुखन्छ, दाँत दुखेर रातभरि सुत्न पनि सकेको छैन। अब यो सबै रोगको उपचार यही हुँदैन, अनि सहर नगएर के गर्नु?
1: ल हजुरबा, किन जानु सहर? हाम्रै जिल्ला अस्पताल रामेछापमा गए भइगयो नि, तपाईँको सबै रोगको उपचार त यही भइहाल्छ नि।
2: आ नानी, यो कुरो मात्रै हो, एउटाको उपचार गर्यो अर्कोको उपचार हुँदैन, यहाँ भने जस्तो सबै औषधि पनि पाइँदैन।
1: ल हजुरबा, हाम्रै जिल्ला अस्पताल रामेछापमा डिजिटल प्रविधिबाट एक्सरे सेवा, थाइराइड फंक्सन टेस्ट, भिटामिन डी, भिटामिन बी, रगत जम्ने तत्व सम्बन्धी पीटी आईएनआर जाँच, रगतमा 3 महिनादेखिको सुगरको अवस्था हेर्ने FBA1C जाँच गर्नुका साथै दाँत भर्ने तथा जराको उपचार गर्ने, सामान्य शल्य चिकित्सा विधिबाट दाँत निकाल्ने, कृत्रिम दाँत राख्ने तथा दाँतमा खोल राख्ने, मुख तथा दाँत सम्बन्धी सामान्य शल्य चिकित्सा सेवा, दाँत सम्बन्धी एक्सरे सेवाहरू छ नि। अनि रहेको कुरा औषधिको, निशुल्क तथा किन्न परेमा पनि बजार मूल्य भन्दा 10% सहुलियत मूल्यमा औषधि लिन फार्मेसीको पनि व्यवस्था छ। अनि निशुल्क स्वास्थ्य सेवा निर्देशिकाले तोके अनुसार तपाईँहरू जस्तो ज्येष्ठ नागरिक, अति विपन्न, गरीब, अपाङ्ग र महिला स्वास्थ्य स्वयं सेविकाहरूलाई निशुल्क सेवा पाइन्छ नि। साथमा स्वास्थ्य बिमा गरेका बिरामीहरूलाई राष्ट्रिय स्वास्थ्य बिमा बोर्डले तोकिएको सेवाहरू पनि उपलब्ध हुन्छ नि। अझ अहिले त आँखाको जाँच तथा उपचार र सुकेरी हुन नसकेको अवस्थाको र अन्य सामान्य अपरेशन सेवाहरू पनि सञ्चालित छन्।
2: ए सजिलो हुने भयो, अब त्यसै गर्नु पर्ला नानी।
3: सुरक्षित मातृत्व सेवा अन्तर्गत गर्भजात तथा गर्भवतीहरूको लागि भिडियो एक्सरे सेवा, परिवार नियोजनका छोटो अवधि काम गर्ने कन्डम, पिल्स र डिपो तथा लामो समय काम गर्ने IUCD र इम्प्लान्ट अस्थायी साधनहरूको सेवाका साथै यहाँ तालिम प्राप्त दक्ष चिकित्सक तथा स्वास्थ्य कर्मीहरूबाट 12 हप्तासम्मको निशुल्क गर्भपतन सेवा पनि उपलब्ध छ।
1: महँगो मूल्य तिरेको सेवा मात्रै राम्रो र निशुल्क पाइने सेवा नराम्रो भन्ने भ्रम आजैबाट हटाऊ।
4: कोरोनाबाट बच्नको लागि स्वास्थ्य सुरक्षाको मापदण्ड, सामाजिक दूरी, मास्क र सेनिटाइजर अनिवार्य पालना गर्नुहोस्। आफू बाँचौ र अरूलाई पनि बचाऊ।
5: थप जानकारीको लागि जिल्ला अस्पताल रामेछापको वेबसाइट ramechaphospital.bagmati.gov.np, फोन नम्बर 048-40-0114 तथा पैसा नलाग्ने टोल फ्री नम्बर 1660-48-54-114 मा सम्पर्क गर्नुहोस्।
4: जिल्ला अस्पताल रामेछाप।
6: खेती गर्नुभन्दा पानीको व्यवस्थापन गर्न बढ़ी समय खर्च हुन्थ्यो, उहाँ विगत सम्झिँदै भन्नुहुन्छ। कहिले रातभरि पानी थुन्नु पर्थ्यो, कहिले पालो कुर्नु पर्थ्यो, खेतमा पानी पुग्छ कि पुग्दैन भन्ने चिन्ता हुन्थ्यो। टंकबहादुर मात्र होइन, छथर छका अधिकांश किसानको कथा उस्तै थियो। अन्न बाली, तरकारी तथा फलफूल खेती नै मुख्य आयस्रोत भए पनि पर्याप्त सिंचाई सुविधा नहुँदा उत्पादन अपेक्षा अनुसार हुन सकेको थिएन। वर्षा कम हुँदा बाली सुक्ने, तरकारी खेती विस्तार गर्न नसकिने र फलफूलका बिरूवाले समयमै पानी नपाउने समस्या वर्षौंदेखि किसानले भोग्दै आएका थिए। किसान अन्जान आँखे वा पनि सिंचाईका लागि प्रयोग हुने माटोका कुलोहरू किसानको बाध्यता थिए। माटोको कुलोबाट पानी ल्याउँदा धेरै ठाउँमा चोहिन्थ्यो, उहाँ भन्नुहुन्छ। कतै कुलो भत्किन्थ्यो, कतै पानी हराउँथ्यो, खेतसम्म पर्याप्त पानी पुग्दैनथ्यो, खेती गर्न निकै कठिन थियो। यही समस्यालाई समाधान गर्ने उद्देश्यले निर्माण गरिएको कमान सिंह सिंचाई आयोजना अहिले गाउँमा परिवर्तनको आधार बनेको छ। छरछरे खोलालाई मुहान बनाएर निर्माण गरिएको करिब 2153.97 मिटर लामो सिंचाई कुलोले किसानको वर्षौं पुरानो समस्या समाधान गर्ने अपेक्षा गरिएको छ।
7: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एक नास हुन्थ्यो, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
8: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
0: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। बजेटपछि चुपचाप फेरिए करका दर, अर्थमन्त्रीमाथि संसदीय छानबिनको माग शीर्षकमा हिमालय टाइम्समा खबर छ। करका दर हेरफेरको विषयले प्रतिनिधि सभामै प्रवेश पाएको, संसदमा टेबल भइसकेको आर्थिक विधेयकमा आफू खुशी करका दर हेरफेर गरिएको भन्दै सांसदहरूले चरको विरोध जनाएका हुन्। प्रतिनिधि सभाको सोमबारको बैठकमा प्रक्रिया मिचेर अर्थ मन्त्रालयले आफू खुशी करका दर संशोधन गरेको भन्दै विपक्षी दलका सांसदहरू आक्रोशित बनेका छन्। विधेयकका 16 पाना हटाएर अर्थ मन्त्रालयले वेबसाइटमा नयाँ विधेयक राखेको भन्दै उनीहरूले छानबिन समेत माग गरेका छन्। संसदको स्वीकृति बिना मनलाग्दी करका दरहरू हेरफेर गरिएकोमा अर्थमन्त्री डाक्टर सोडी मुवागलेमाथि संसदीय छानबिन हुनुपर्ने उनीहरूको माग रहेको छ। राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र साईले करका दर हेरफेर र करका दरबारे सूचना लीक गर्ने कार्यलाई राजद्रोहको संज्ञा दिनुभयो। त्यस्तै नेपाली कम्युनिष्ट पार्टी नेकपाका सांसद गोपाल शर्माले संसदलाई छलेर सरकारले मनलाग्दी हेरफेर गर्न नमिल्ने बताउनुभयो। नेपाली कांग्रेसकी प्रमुख सचेतक वासना थापाले संसदमा दर्ता भइसकेको विधेयकमा अर्थ मन्त्रालयले आफू खुशी त्यसका प्रावधान चलाउने कार्य आर्थिक अपराध भएको बताउनुभयो। अर्थमन्त्री डाक्टर सोडी मुवागले जेठ 15 गते संसदमा प्रस्तुत गरेको शुरूआती आर्थिक विधेयक 464 पृष्ठको थियो, तर व्यापक त्रुटि र आलोचनापछि मन्त्रालयले 16 पृष्ठ हटाएर 448 पृष्ठको अर्को विधेयक वेबसाइटमा सार्वजनिक गरेको थियो। शुरूआती आर्थिक विधेयकमा करका दरमा व्यापक त्रुटि भेटिएपछि सरकारले भ्याट फिर्ताको व्यवस्था संशोधन गर्दै पहिले तत्काल भ्याट फिर्ता गरिने भनिएकामा पछिल्लो संशोधित व्यवस्थाले तत्काल छूट दिने भन्ने प्रावधान राखेको छ। कांग्रेस सांसद अर्जुन नरसिंह केसीले संसदको अवरोध खुलाउन सत्तापक्षले तत्परता नदेखाउनु खेदजनक रहेको बताउनु भएको छ। सदन खुलाउन तत्परता नदेखाउनु केवल प्रतिपक्षको उपेक्षा मात्र नभएर जनताको सार्वभौम इच्छाको प्रतिनिधित्व गर्ने सर्वोच्च नीतिगत मञ्च संसदप्रतिको अनादर भएको विपक्षीको आरोप रहेको छ। बजेटपछि चुपचाप फेरिँदै करका दर, अर्थमन्त्रीमाथि संसदीय छानबिनको माग शीर्षकमा हिमालय टाइम्समा खबर छापिएको छ।
6: दिनमै बेजिङ जाँदै परराष्ट्र मन्त्री खनाल शीर्षकमा कान्तिपुर दैनिकमा खबर छ। तीन दिने भारत भ्रमण सकेको एक सातामै परराष्ट्र मन्त्री शिशिर खनाल चीन भ्रमणमा जाँदैछन्। चीनिया समकक्षी वाङ यीको निमन्त्रणामा मन्त्री खनाल चार दिने 31 जेठदेखि 3 असारसम्मको भ्रमणका लागि बेजिङ जाने भएका हुन्। खनालको चीन भ्रमणलाई दुई छिमेकी मुलुकसँग सन्तुलित सम्बन्ध कायम राख्ने प्रयासका रूपमा हेरिएको छ। भ्रमणका क्रममा मन्त्री खनालले समकक्षी वाङसँग द्विपक्षीय वार्ता गर्नुका साथै चिनिया कम्युनिष्ट पार्टी सीपीसीका नेताहरूलाई समेत भेट्नेछन्। भ्रमण निश्चित भएपछि परराष्ट्र मन्त्रीले आवश्यक तयारी थालिसक्नु भएको छ। परराष्ट्र मन्त्रालयका एक वरिष्ठ अधिकारीले भने वास्तवमा चीन भ्रमण निश्चित भएपछि मात्र उहाँ छोटो तयारीमै दिल्ली जानुभएको हो। दिल्लीमा रहँदा मन्त्री खनालले भारतीय विदेश मन्त्री एस जयशंकर, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल र अन्य उच्च अधिकारीहरूसँग भेटवार्ता गरेका थिए। उनीहरूबीच सीमा, व्यापार, वाणिज्य, कनेक्टिभिटी, पूर्वाधार, ऊर्जा र रासायनिक मलको आपूर्ति लगायतका द्विपक्षीय विषयहरूमा छलफल भएको थियो। वर्तमान सरकार पश्चिमा मुलुकतर्फ बढ़ी ढल्किएको भन्ने बेजिङको आशंका बीच परराष्ट्र मन्त्री खनाल चीन जान लागेको उनी निकट एक अधिकारीले बताए। परराष्ट्र मन्त्रीको बेजिङ भ्रमणको उद्देश्य त्यो आशंकालाई चिर्नु र नेपाल सन्तुलित कूटनीतिमा प्रतिबद्ध रहेको कुरामा चिनिया नेतृत्वलाई आश्वस्त पार्नु हो। यसको अर्थ दुवै छिमेकीसँग नेपालको सन्तुलित नीति देखाउनु पनि हो। ती अधिकारीले थपे, मन्त्री खनालले बेजिङ जानुअघि पूर्व मन्त्री, नेताहरू, उच्च अधिकारी र चीन विज्ञहरूसँग सुझाव लिने भएका छन्। 21 फागुनको निर्वाचन लगत्तै सीपीसीका केही नेता काठमाडौँ आएका थिए। उनीहरूले रासोपा सभापति रवि लामिछाने र खनाल लगायत नेताहरूसँग भेटवार्ता गर्दै नयाँ सरकारको दृष्टिकोणबारे छलफल गरेका थिए। त्यसक्रममा उनीहरूले नयाँ सरकारले पश्चिमा नीति अवलम्बन गर्छ कि भनेर जिज्ञासा समेत राखेका थिए।
3: सत्ता र विपक्षीबीच अविश्वासको खाडल बढ्दै सहमतिमा ल्याउने रविको प्रयास शीर्षकमा हिमालय टाइम्समा खबर छ। झण्डै दुई तिहाई बहुमतको शक्तिशाली सरकार र सानो संख्यामा रहेका विपक्षी दलहरूबीच अविश्वास झनझन बढ्दै गएको छ। सदनमा सरकार र विपक्षीबीच टक्रावको स्थिति छ। संसदमा उपस्थित स्थिति र सीमा विवादबारे प्रधानमन्त्री बालेन्द्र शाहले दिएको अभिव्यक्तिलाई लिएर विपक्षी दलहरूले निरन्तर प्रतिनिधि सभा बैठक अवरूद्ध गरिरहेका छन्। विपक्षी दलको अवरोधका कारण अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले सदनमा प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्ष 2083-84 बजेटमाथि छलफल हुन सकेको छैन। विपक्षी दलहरूले सरकारको कार्यशैलीको चर्को आलोचना गरिरहेका छन्। स्वयं प्रधानमन्त्री तथा मन्त्रीहरूका विवादित अभिव्यक्ति र कार्यशैली सरकार विरूद्ध विपक्षका लागि मसला बनिरहेको छ। सत्ता र विपक्षीबीच द्वन्द बढ़दै जाँदा सरकारको नेतृत्व गरिरहेको दल राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिपक्ष दलहरूलाई विश्वासमा ल्याउने प्रयास शुरू गरेको छ। यही बीचमा सरकारको नेतृत्व गरिरहेको दल राज्यसभाका सभापति रवि लामिछानेले भारतको 5 दिने औपचारिक भ्रमण सम्पन्न गर्नुभएको छ। भ्रमणको क्रममा नयाँ दिल्लीमा पाएको उच्च सम्मानले उत्साही हुनुभएका सभापति लामिछानेले सत्ता र विपक्षीबीच बढ़दै गएको दूरी कम गर्ने प्रयास गर्नुभएको हो। विश्वासको संकट कम गर्ने उद्देश्यले राज्यसभा सभापति लामिछानेले सोमबार सर्वदलीय बैठक आयोजना गर्नुभयो। संघीय संसदमा देखिएको गतिरोध अन्त्यका लागि राज्यसभा सभापति लामिछानेले बोलाएको बैठकमा चार दलका शीर्ष नेताहरू अनुपस्थित भएका छन्। सोमबारको बैठकमा प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने 6 दलमध्ये 4 दलका नेतृत्वकर्ता बैठकमा अनुपस्थित भएका हुन्। बैठकमा नेपाली कांग्रेसका सभापति गगन थापा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल र श्रम संस्कृति पार्टीका अध्यक्ष हरकरज राई सहभागी नभएका हुन्। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन भने बैठकमा सहभागी हुनुभएको थियो। बैठकमा प्रमुख प्रतिपक्षी दल कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदिम्बे, एमालेका प्रमुख सचेतक ऐनबहादुर महर, नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधव कुमार नेपाल र नेता वर्षमान सहित सहभागी थिए। सत्तारूढ़ दल राज्यसभाका सभापति रवि लामिछानेले नेपाल भारत सीमाबारे प्रधानमन्त्री बालेन्द्र शाहले दिएको अभिव्यक्तिबारे जवाब दिन संसदमा प्रधानमन्त्री तत्काल आउन नसक्ने बताउनु भएको छ। सर्वदलीय बैठकमा नेपालले पनि भारतको धेरै ठाउँ मिचेको छ भनी दिएको अभिव्यक्तिबारे संसदमा नै आएर प्रधानमन्त्रीले स्पष्ट पार्नुपर्ने अडान विपक्षी दलहरूले राखेपछि लामिछानेले तत्काल प्रधानमन्त्री संसदमा उपस्थित हुन नसक्ने बताउनु भएको हो। सभापति लामिछानेले आफ्नो भारत भ्रमणबारे राजनैतिक दलहरूलाई जानकारी गराउनु भएको छ। सोमबार सिंहदरबारमा सर्वदलीय बैठक राखेर लामिछानेले भ्रमणबारे जानकारी गराउनु भएको हो।
6: बालेन सच्याउन रविलाई हैरानी शीर्षकमा मध्याह दैनिक खबर लेख्छ। संसदको अवरोध हटाउन राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाका सभापति रवि लामिछानेले सोमबार सर्वदलीय बैठक राखेर विपक्षीहरूसँग संवादको ढोका खोलेका छन्। निर्वाचन नतिजा आएको 3 महिनापछि उनले विपक्षी दलहरूसँग संवाद थालेका हुन्। तर रविले बोलाएको बैठकमा विपक्षी दलका शीर्ष नेतृत्व मात्र होइन आफ्नै दलका वरिष्ठ नेता समेत रहेका प्रधानमन्त्री बालेन्द्र शाह समेत उपस्थित भएनन्। प्रधानमन्त्री शाहकै विवादास्पद अभिव्यक्तिका कारण उत्पन्न लफडा साम्य पार्ने सभापति रविको चाहनामा सोमबारको छलफलबाट समाधान भने निस्किएन। जेठ 17 संसदको रोस्टमबाटै नेपालले पनि भारतको जग्गा धेरै मिचेको रहेछ भनेपछि विपक्षीहरूले प्रधानमन्त्रीसँग त्यसको तथ्य र प्रमाण माग गर्दै निरन्तर संसद अवरोध गरिरहेका छन्। अवरोध हटाउँदै सरकारका कामलाई सहजीकरण गर्न सभापति लामिछानेले थालेको संवाद सकारात्मक भए पनि सदन अवरोधको विषयमा प्रधानमन्त्रीबाटै निकास खोजिनुपर्ने विपक्षी दलका नेताहरूले अडान राखे। प्रधानमन्त्रीले नेपालले भारतीय जग्गा मिचेको प्रमाण देखाउन वा आफ्नो अभिव्यक्ति सदनबाटै सच्याउनुपर्ने माग गरेका हौं। प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङदेम्बेले भने विपक्षीहरूको एजेण्डालाई प्रधानमन्त्री शाहले भने कुनै महत्व दिएका छैनन्। संसददेखि सर्वदलीय बैठकमा समेत अनुपस्थित हुने बालेनको कार्यशैलीप्रति सत्ता पक्षकै कतिपय सांसदहरू पनि सन्तुष्ट छैनन्। एकपछि अर्को त्रुटि गर्दै आएका प्रधानमन्त्रीका विवादास्पद अभिव्यक्ति, सामाजिक सञ्जालमा लेखिने टिप्पणी र उनको कार्यशैलीलाई सच्याउन सभापति लामिछाने तल्लीन छन्। प्रधानमन्त्रीको अनुपस्थितिमा पनि सदनको गत्यावरोध हटाउने लामिछानेको प्रयास थियो।
3: निजामतीमा हलचल शीर्षकमा नागरिक दैनिकमा खबर छ। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले 55 वर्ष उमेर पुगेका वा 30 वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीलाई अनिवार्य अवकाशमा पठाउने प्रस्ताव सहित संघीय निजामती सेवा ऐनको मस्यौदा कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाएपछि कर्मचारी वृत्तमा हलचल मचिएको छ।
8: अहिले सबैजसो सरकारी कार्यालयमा यही विषयमा चर्चा र टीका टिप्पणी हुने गरेको छ। मसौदामा 55 वर्ष उमेर पुगेका वा 30 वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीलाई एकपटकका लागि अनिवार्य अवकाशमा पठाउने व्यवस्था गरिएको छ। प्रस्तावित प्रस्ताव अनुसार ऐनको विधेयक संसदबाट पास भएमा 55 वर्ष उमेर पुगे 30 वर्ष सेवा अवधि पुगेका कर्मचारी अनिवार्य अवकाशमा जानेछन्। त्यसपछि कर्मचारीको अवकाश उमेर सीमा 60 वर्ष हुने मस्यौदामा उल्लेख छ। एकपटकका लागि 55 वर्ष उमेर वा 30 वर्ष सेवा अवधि राखेर 10,000-15,000 कर्मचारीलाई अवकाश दिएर बाँकी युवा पुस्ताका कर्मचारीको अवकाशमा उमेर सीमा 60 वर्ष राख्ने प्रस्ताव गरिएको छ। नयाँ सरकारको भावना अनुसार कर्मचारी वित्तमा पनि पुरानो पुस्तालाई विदा गरी नयाँ पुस्ता ल्याउन यस्तो प्रस्ताव गरिएको हो। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ। प्रस्ताव मस्यौदामा परिमार्जन गरी 55 वर्ष उमेर वा 30 वर्ष सेवा अवधि राखिएपछि यसको अर्थ 55 वर्ष उमेर वा 30 वर्ष सेवा अवधि मध्ये जुनले छुन्छ त्यो कर्मचारी अनिवार्य अवकाशमा जानुपर्छ भनिएको छ। यसको अहिले सर्वत्र विरोध भइरहेको छ।
6: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले प्रथम राष्ट्रिय महाधिवेशनको तयारी स्वरूप शुरू गरेको जिल्ला अधिवेशन 56 जिल्लामा सम्पन्न गरेको छ। देशभरका 77 जिल्ला मध्ये बाँकी 12 जिल्लामा विविध कारणवश रोकिएको निर्वाचन प्रक्रिया अगाडि बढ़ाउने तयारी भइरहेको रासोपाले जनाएको छ। रासोपा केन्द्रीय निर्वाचन विभागका प्रमुख भुवन केसीले 12 जिल्लामा निर्वाचन प्रक्रिया जारी रहेको र एक जिल्लामा अधिवेशन स्थगित भएको तथा 5 जिल्लामा अझै अधिवेशन हुन बाँकी रहेको जानकारी दिनुभयो। रासोपाले पहिलो महाधिवेशनको तयारी स्वरूप जेठ 23 गतेदेखि देशभर जिल्ला अधिवेशन शुरू गरेको थियो। पार्टीको केन्द्रीय कार्यतालिका अनुसार जिल्ला अधिवेशन सकिए लगत्तै मंगलबारदेखि सातै प्रदेशमा प्रदेश अधिवेशन शुरू हुँदैछ। रासोपा प्रदेश अधिवेशन आजदेखि शीर्षकमा गोर्खापत्रमा यो खबर छापिएको हो।
8: वीर अस्पताल व्यथितिको चाङ सकस्तमा बिरामी शीर्षकमा कान्तिपुर दैनिकमा खबर छ। जेठ दोस्रो साता अन्त्यतिरको कुरा हो। 40 वर्ष आसपासका एक पुरूष छातीमा असह्य दुखाई भएपछि वीर अस्पतालको आकस्मिक कक्षमा उपचारका लागि पुगेका थिए। चिकित्सकले बिरामीलाई हृदयघात भएको आशंका गरे र प्रोथोम्बिन टाइम इन्टरनेशनल नर्मलाइज रेसियो परीक्षण गर्नुपर्ने निष्कर्ष निकाले। पीटीआईएनआर परीक्षण रगत जम्ने क्षमता जाँच गर्न प्रयोग गरिने परीक्षण हो। रक्तचापको औषधि प्रयोग गरिरहेका बिरामीमा अक्सर यस्तो परीक्षण आवश्यक हुन्छ। तर परीक्षणका लागि आवश्यक रि एजेन्टको अभावमा पछिल्लो 5 महिना यता वीरमा यस्तो सेवा ठप्प रहेको छ। समयमै टेण्डर प्रक्रिया शुरू नगरिदा अस्पतालमा यस्तो अवस्था आइपरेको हो। हृदयघातको दुखाईका कारण छटपटिएका बिरामीलाई पहिल्यै अरू 2 बिरामी सुतिरहेको बेडमा बस्न भनियो। किनकि इमर्जेन्सीमा बेड संख्या भन्दा 3-4 गुणा धेरै बिरामी आउनु र तिनलाई यसै गरी कोचाकोच गरेर राख्नु वीर अस्पतालमा सामान्य जस्तै भइसकेको छ। रिएजेन्टको अभावमा परीक्षण रोकेपछि थप उपचार प्रक्रिया प्रभावित भएर त्यही बेला बिरामीको मृत्यु भयो। अस्पतालमा कार्यरत 2 स्वास्थ्य कर्मीले यो घटनाबारे पुष्टि गर्दै भने यति बेला न सिनियर डाक्टर थिए न परीक्षण नै हुन सक्यो। बचाउन सकिने बिरामीलाई पनि बचाउन सकिएन। इमर्जेन्सीमा बिरामीको मृत्युको घटनापछि मृतकका परिवारहरूले शव बुझ्न अस्वीकार गर्दै लापरवाहीले बिरामीको मृत्यु भएको बताए। अस्पतालको आकस्मिक विभागमा कार्यरत एक चिकित्सकले नाम उल्लेख नगर्ने शर्तमा पनि बिरामीको मृत्युपछि अस्पतालमा निकै ठूलो हंगामा भयो। शव बुझ्न परिवारका सदस्यलाई सहमत गराउन 2 लाग्यो। यो घटनाबारे जानकार इमर्जेन्सी विभागमा कार्यरत अर्का स्वास्थ्य कर्मीले भने उनीहरू अस्पतालसँग परिवारका एक सदस्यलाई जागिर र क्षतिपूर्तिको माग गरिरहेका थिए। पछि कसरी कुरा मिल्यो थाहा भएन। मृतकको परिवारको सम्पर्क र परिचय खुल्ने अन्य जानकारी अस्पताल प्रशासनले उपलब्ध गराउन इन्कार गर्यो। तर यो घटनाबारे अस्पतालकी कार्यवाहक निर्देशक सह प्राध्यापक डाक्टर प्रभात चापागाई र प्रवक्ता डाक्टर प्रकाश बुढाथोकीले रिएजेन्टको अभावमा समयमै परीक्षण हुन नसकेको र बिरामीको मृत्यु भएको स्वीकार गरे तर चिकित्सकीय लापरवाही नभएको बताए। उनीहरूले अरू बेला यस्तै अवस्थामा यस्तो परीक्षण अन्य अस्पतालमा गर्न पठाउने गरेको पनि बताएका छन्। वीर अस्पतालभित्र व्यथितिको सूची लामै छ जुन पछिल्ला महिनाहरूमा झन पेचिलो बन्दै गएको छ। महाराजगंज स्थित त्रिविशिक्षण अस्पताल मनमोहन कार्डियोथोरासिक र भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर बाँसबारी स्थित शहीद गंगलाल राष्ट्रिय हृदयरोग केन्द्र लगायत मुख्य सरकारी अस्पतालले माघ पहिलो सातादेखि स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत दिइँदै आएको उपचार केहीले पूर्णत केहीले आंशिक बन्द गरेपछि यसको चाप वीर अस्पतालमा परेको छ।